0: भाउजू दर्शन
1: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
0: हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
2: नमस्ते भाउजू।
1: नमस्ते, आउनु न भित्रै।
2: हुन्छ भाउजू।
0: अनि दादा त अफिस गइसक्नु भयो होला है?
1: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
0: हस् हस् भाउजू।
3: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
0: है त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
4: ए हो र,
0: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
5: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। 6 बजे यहाँहरूले सुन्नुहुनेछ नेपालीमा समाचार। अब सुन्नुहोस् संस्कृतमा समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। आज गणतन्त्र दिवस, जनआन्दोलन, माओवादीको 10 वर्षे सशस्त्र द्वन्द र मधेस आन्दोलनको बलमा 240 वर्ष लामो शाहवंशीय राजतन्त्र अन्त्य गर्दै 2064 चैत्र 28 गते भएको निर्वाचनबाट बनेको संविधान सभाले 2065 जेठ 15 गते मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा घोषणा गरेको हो। गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष जेठ 15 गते गणतन्त्र दिवस मनाउने गरिएको छ। गणतन्त्र स्थापनाको 7 वर्षपछि तत्कालीन संसदले बनाएको गणतान्त्रिक व्यवस्था अनुरूपको संविधान 2072 साल असोज 3 गते तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले जारी गर्नुभएको थियो। सोही संविधान अनुरूप हाल संघ, प्रदेश र स्थानीय गरी 3 तहको सरकार मार्फत मुलुक सञ्चालन भइरहेको छ। गणतन्त्र दिवसका अवसरमा हरेक वर्ष झैं यसपटक पनि सरकारले सैनिक मञ्च टुँडीखेलमा विशेष समारोहको आयोजना गरेको छ। अहिले बिहान हुने कार्यक्रमलाई यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने मूल समारोह समितिले जनाएको छ। समारोहको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। गणतन्त्र दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति अहिलेको राष्ट्रिय आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्यको आवश्यकता उल्याउनु भएको छ। गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण राखी दिगो, फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल गर्दै सभ्य, सुसंस्कृत तथा समुन्नत समाज निर्माण गर्न आआफ्नो क्षेत्रबाट योगदान पुर्याउनका लागि सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सम्बद्ध सबैमा राष्ट्रपतिले आह्वान गर्नुभएको छ। राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका श्रद्धेय नेताहरूप्रति सम्मान व्यक्त गर्नुहुँदै आन्दोलनमा सहभागी आम नागरिक, जनसमुदाय एवं राजनीतिक कार्यकर्ताको योगदानको उच्च प्रशंसा पनि गर्नुभएको छ। उपराष्ट्रपति रामसाहेब प्रसाद यादवले उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ संकल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। गणतन्त्र दिवसका अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा गणतन्त्र जनताको शासन प्रणाली भएकाले जनतामा निहित सम्पूर्ण शक्तिलाई संविधानले दिएको अधिकार र कर्तव्य अनुरूप समान रूपमा आत्मसात गर्दै अघि बढ्न सके मात्र हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सबल, सुदृढ र जीवन्त रहन सक्ने बताउनु भएको छ। गणतन्त्र दिवस एउटा उत्सव मात्र नभई आत्ममूल्याङ्कनको अवसर पनि भएको उहाँले उल्लेख गर्नुभएको छ। उपराष्ट्रपति यादवले जनअपेक्षा अनुरूप संवेदनशील शासन प्रणाली निर्माण गर्न सक्यौं वा सकेनौं भन्ने प्रश्नको उत्तर खोज्ने दिन आएको पनि बताउनु भएको छ। वञ्चित, उत्पीडित, उपेक्षित समुदायको सक्रिय सहभागिता बिना कुनै पनि गणतन्त्र बलियो र स्थायी हुन नसक्ने गहिरो सत्यलाई हामी सबैले सम्मान गर्न सक्नुपर्ने उहाँले बताउनु भएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट आज संघीय संसदको संयुक्त बैठकमा पेश गर्दैछ। संघीय संसदको आज अपरान्ह 4 बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर सुर्णी वाग्लेले वार्षिक बजेट पेश गर्नुहुनेछ। संविधानले जेठ 15 गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ। बजेट प्रस्तुतिका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। आज प्रस्तुत हुने बजेटबारे अर्थमन्त्री डाक्टर सुर्णी वाग्लेले हिजो राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई अर्थमन्त्री डाक्टर वाग्लेले बजेटबारे जानकारी गराउनु भएको हो। नेपाली काङ्ग्रेसले संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने निर्णय गरेको छ। सिंहदरबारमा हिजो बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नआएर जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारी बोध नगरेको काङ्ग्रेसले जनाएको छ। काङ्ग्रेसकी प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शाह संसदमा नआएको र गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने विषयप्रति नेपाली काङ्ग्रेसको ध्यानाकर्षण भएको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजनिक गरिएको गैरावासीय नेपाली सम्बन्धी विधेयकको मस्यौदामा सबै सरोकार भएका निकायका प्रतिनिधिहरूसँग व्यापक रूपमा छलफल गरिने बताउनु भएको छ। एसोसिएसन अफ नेपाली ओरिजिन एएनओको केन्द्रीय समितिको प्रतिनिधिमण्डलसँग हिजो परराष्ट्र मन्त्रालयमा भएको भेटमा उहाँले हाल सार्वजनिक भएको मस्यौदामा सबै पक्षसँग वृहत छलफल गरी संसदमा पेश गरिने बताउनुभयो।
आठ महिना अघि बाढीले क्षति पुर्याएको बिपी राजमार्गको पुनर्निर्माणको कार्य अघि बढाइएको छ। पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल र नेपालका लागि जापानी राजदूत मायदा तोरूले शिलान्यास गरेको सड़क पुनर्निर्माणको कामले गति दिएको छ। राजमार्गको पुनर्निर्माण जापान सरकारकै सहयोगमा अघि बढेको हो। आर्थिक सर्वेक्षण अनुसार भूकम्पबाट क्षतिग्रस्त भएका 1136 स्वास्थ्य संस्थामध्ये 2082 फागुनसम्म 1051 संस्थाको पुनर्निर्माणको कार्य सम्पन्न भएको छ। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मध्यपूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबावलाई सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। परिसंघ र चेम्बरले बेग्ला बेग्लै विज्ञप्ति हिजो जारी गर्दै निर्माण व्यवसायीको समस्या सम्बोधन गरी समग्र अर्थतन्त्र चलायमान बनाउनु पर्नेमा जोड दिएको छ। सभामुख डोलप्रसाद अर्यालले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कन आग्रह गर्नुभएको छ। धादिङमा हिजो आयोजित कार्यक्रममा उहाँले देशको संविधान र कानूनको पूर्ण पालना गर्न वर्तमान सरकार कटिबद्ध रहेको धारणा राख्नुभयो। नेपाली काङ्ग्रेसले राष्ट्रिय मानवाधिकार आयोगले सार्वजनिक गरेको भदौ 23 र 24 गतेको घटना सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ। काङ्ग्रेसले जारी गरेको विज्ञप्तिमा तत्कालीन सरकारले गठन गरेको गौरी बहादुर कार्की आयोगको प्रतिवेदन अधुरो अपूर्ण र अस्पष्ट रहेको धारणालाई पछिल्लो आयोगको प्रतिवेदनले पुष्टि गरेको जनाएको छ। काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रिय मानवाधिकार आयोगले स्वयं कार्की आयोगकै अध्यक्षमाथि समेत सूक्ष्म अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको सन्दर्भमा आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाइएको उल्लेख गर्नुभयो। भोजपुरको उत्तरी क्षेत्रको प्रमुख व्यापारिक केन्द्र दिङ्लासँग जोड्ने भोजपुर दिङ्ला सडक खण्डमा कालोपत्रीको कार्य अघि बढाइएको छ। सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरले जानकारी दिएको छ। रसुवामा निर्माणाधीन 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको पानी बहाव नियन्त्रण गर्ने ड्यामको गेट उद्घाटन गरिएको छ। नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेङले रसुवामा हिजो आयोजित कार्यक्रममा ड्यामको उद्घाटन गर्नुभयो। जलविद्युत परियोजना निर्माण अन्तिम चरणमा अघि बढेको नेपालस्थित कोरियाली दूतावासले हिजै जानकारी दिएको छ। राजदूत पार्कले कोरियाली सरकारले विगत 52 वर्षदेखि नेपालको दिगो आर्थिक विकास र समृद्धिलाई समर्थन गर्दै भरपर्दो विकास साझेदारका रूपमा काम गरिरहेको त्यस क्रममा जानकारी दिनुभयो। संघीय संसद प्रतिनिधि सभाका सदस्य मिङमा डेभिड शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ। बुधबार साँझ 5:40 उहाँले सफल आरोहण गर्नुभएको हो। सदनदेखि शिखरसम्म भन्ने नाराका साथ आरोहणमा निस्कनुभएका शेर्पाले 9 दिनमा सगरमाथाको चुचुरोको सफल आरोहण गर्नुभएको हो। 9 पटक सगरमाथाको सफल आरोहण गर्नुभएका उहाँ हिजो अपरान्न काठमाडौँ फर्कनु भएको छ। शेर्पा विक्रमसम्म 2082 प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो। बिहान 6 बजेको समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार, दैनिक पत्र पत्रिकाको सङ्गालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल जेठ 15 गते शुक्रबार, ज्येष्ठ शुक्ल पक्ष त्रयोदशी तिथि। तदनुसार 29 मे सन् 2026, नेपाल सम्बत 1146, आज अनलाथ 13।

घोषणा गरिएको हो। व्यवस्था प्राप्तिका लागि सङ्घर्ष गरेका नागरिक अगुवा, अर्थशास्त्री, कूटनीतिज्ञ एवं जेनजी अभियन्ता अबको यात्रा आर्थिक विकास र सुशासन हुनुपर्ने बताउनुहुन्छ। गणतान्त्रिक व्यवस्थाले नागरिकलाई सत्ता सञ्चालनको जिम्मेवारी प्रदान गरेको उल्लेख गर्दै उनीहरू अब समुन्नतिका लागि सुशासन मार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थायित्वतर्फ केन्द्रित हुनुपर्ने बताउनुहुन्छ। अर्थशास्त्री एवं प्राध्यापक डाक्टर कुसुम साक्य, नागरिक अगुवा एवं वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, जेनजी अभियन्ता असुन्दा पौडेल र पूर्व राजदूत डाक्टर निर्मल विश्वकर्माले प्रतिक्रिया दिँदै राजनैतिक स्थिरता र आर्थिक विकासले मात्रै गणतन्त्र सुदृढ हुने बताउनुभयो। प्राध्यापक डाक्टर साक्यले देशमा प्राप्त राजनीतिक उपलब्धि संस्थागत गर्न आर्थिक समृद्धि र राजनीतिक स्थिरता अनिवार्य शर्त रहेको बताउनुभयो। उहाँले विगतका राजनीतिक क्रान्ति र परिवर्तनपछि पनि नागरिकले अपेक्षा गरे अनुसारको आर्थिक रूपान्तरण हुन नसकेकाले निराशा बढेको बताउनुभयो। वरिष्ठ अधिवक्ता भट्टराईले गणतन्त्रको मुख्य उपलब्धि संविधान भएको र पछिल्ला राजनीतिक उतार चढाव बीच संविधानको रक्षा हुनु सकारात्मक पक्ष रहेको बताउनुभयो। उहाँले संविधानमा जनतालाई सार्वभौमिकता सम्पन्न भनिएकाले अब व्यवहारमा त्यसको अनुभूति हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, राजनीतिक दलमा लोकतान्त्रिकरण प्रक्रिया पूरा हुन सकेको छैन, सामूहिक निर्णय प्रक्रिया अवरुद्ध छ र अझै पनि व्यक्तिको सोच र चिन्तन हावी भइरहेको छ। त्यसैले संसदलाई जनताका आवाज मुखरित हुने मञ्च बनाउनुपर्छ र नागरिकका मुद्दा सम्बोधन हुनुपर्छ। गणतन्त्र दिवस सम्बन्धी सुशासन र समुन्नतिबाटै स्थायित्व शीर्षकको यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। आज बजेट सार्वजनिक हुँदै सुशासन प्राथमिकतामा शीर्षकको समाचार पनि गोर्खापत्र दैनिकबाट लिँदैछौँ। अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालनासहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले संसदको संयुक्त सदनमा अपराह्न 4 बजे आगामी आर्थिक वर्षको लागि खर्च तथा व्ययको अनुमानसहितको विवरण अर्थात् बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै निजामती कर्मचारीको न्यूनतम 15% तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने तयारी छ। उपभोग र लगानी बढाउँदै बढीमा 7 वर्षभित्र 100 अर्ब डलरको अर्थतन्त्र बनाउने गरी अर्थ मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ। बजेटको आकार 20 खर्ब नाग्ने अनुमान गरिएको छ। अर्थमन्त्री वाग्लेले संसदमा आय व्ययको अनुमान समावेश हुने विनियोजन विधेयकसहित आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पनि प्रस्तुत गर्नुहुनेछ। नेपालको संविधान 2072 अनुसार हरेक वर्ष जेठ 15 गते आगामी आर्थिक वर्षको आय व्यय विवरण प्रस्तुत गर्ने प्रावधान छ। सुशासन प्राथमिकतामा आज बजेट सार्वजनिक हुँदै यो समाचार गोर्खापत्र दैनिकबाट लिएका हौँ। आयोगको सीमा नाग्दै मध्यम वर्ग लक्षित बजेट शीर्षकको समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। झण्डै 2/3 बहुमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वको सरकारले आज पहिलो बजेट सार्वजनिक गर्दैछ। राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेटको सीमा 18 खर्ब 90 अर्ब रुपियाँ तोकेको थियो, तर सरकारले आयोगको सीमाभन्दा बढीको बजेट ल्याउने तयारी गरिरहेको छ। अर्थ मन्त्रालय स्रोतका अनुसार आयोगको उक्त सीमा नाघेर केही ठूलो आकारको बजेट आउने निश्चित छ। यसपटकको बजेट विशेष गरी मध्यम वर्गीय नागरिक मैत्री हुने र नयाँ कम्पनी दर्तादेखि व्यवसाय विस्तारसम्मका कानुनी तथा करका अवरोधहरूलाई डिजिटलाइजेसन मार्फत सहुलियत दिने गरी तयार भइरहेको स्रोतले

बताएको छ। सरकारको मध्यमवर्गीय नागरिक मैत्री हुने गरी केही नयाँ कार्यक्रम पनि बजेटमा समावेश गरिरहेको मन्त्रालय स्रोतले बतायो। यो वर्गलाई प्रत्यक्ष फाइदा पुग्ने गरी नयाँ कार्यक्रम समावेश गरेको मन्त्रालय स्रोतको भनाइ छ। सरकारले यस बजेटलाई काम गर्न बाधा पुर्याउने नभई काम प्रति प्रेरित गर्ने र ऊर्जा दिने गरी पूर्ण रूपमा प्रोत्साहनमुखी बनाउने नीति लिएको स्रोतको भनाइ छ। बजेटमा पिछडिएको क्षेत्र, गरीब, दलित र महिला वर्गलाई राज्यले गर्ने संरक्षणको दायराभित्र राख्दै उच्च प्राथमिकता दिने तयारी गरेको छ। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। कान्तिपुर दैनिकले भने भरपर्दो स्रोत बिनै ठूलो आकारको घाटा बजेट ल्याइँदै शीर्षकको समाचार प्रकाशन गरेको छ। ठूलो आकारको बजेटको विरोध गर्दै आउनुभएका अर्थमन्त्री सोडिम वाग्लेले नै स्रोत समितिले दिएको सीमा नाघेर आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै हुनुहुन्छ। राजस्व संकुचित भएको र वैदेशिक अनुदान आशातीत रूपमा बढ्न नसकिरहेका बेला अर्थमन्त्री वाग्लेले राजस्व संकलनको महत्वाकांक्षी लक्ष्य चाहिँ ठूलो आकारको घाटा बजेट ल्याउन लाग्नु भएको हो। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। स्वेट सेयरलाई वैधानिकता दिने तयारी शीर्षकको समाचार कारोबार दैनिकमा प्रकाशित छ। सरकारले स्वेट सेयरलाई वैधानिक बनाउने तयारी गरेको छ। प्रस्तावित नयाँ कम्पनी ऐनमा कुनै व्यक्तिले कम्पनीमा नगद लगानी नगरी आफ्नो मेहनत, सिप, ज्ञान, प्रविधि, अनुभव, बौद्धिक सम्पत्ति वा योगदानका आधारमा प्राप्त गर्ने स्वेट सेयरलाई वैधानिक मान्यता दिन लागि हो। स्वेट सेयर लगायतका व्यवस्था थप गर्दै उद्योग मन्त्रालयले दुई दशक अघि बनेको कम्पनी ऐनलाई विस्थापित गर्दै नयाँ कम्पनी ऐन ल्याउने तयारी थालेको छ। मन्त्रालयले तयार पारेको कम्पनी कानुन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 अवधारणा पत्रले आर्थिक वर्षको कम्पनी माफ गर्नुहोला अबको कम्पनी प्रशासनलाई डिजिटल, प्रविधि मैत्री र लगानीमुखी बनाउने लक्ष्य लिएको छ। सरकारले हाल सैद्धान्तिक स्वीकृतिको प्रक्रिया मात्र अघि बढाएको ऐनमा प्रस्तावित व्यवस्थाहरूले नेपालमा कम्पनी सञ्चालनको ढाँचामा वृहत फेरबदल गरेको छ। हाल कार्यान्वयनमा रहेको कम्पनी ऐन 2063 त्यस बेलाको आर्थिक तथा प्रशासनिक संरचना अनुसार बनेको थियो तर पछिल्लो 25 वर्षमा व्यवसाय गर्ने शैली, डिजिटल प्रविधि, स्टार्टअप संस्कृति, विदेशी लगानी डेटा प्रणाली र विश्वव्यापी कम्पनी प्रशासनमा ठूलो परिवर्तन आएको छ। यही कारण पुरानो ऐनलाई संशोधन गरेर मात्र काम नचल्ने निष्कर्षसहित सरकारले नयाँ ऐन ल्याउन खोजेको हो। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसङ्गहरू। कान्तिपुर दैनिकमा मानवाधिकार आयोगको सिफारिस कसरी हुन्छ कार्यान्वयन शीर्षकको समाचार प्रकाशित छ। राष्ट्रिय मानवाधिकार आयोगले जेन्जी आन्दोलनमा भएका घटना छानबिनपछि 5 दर्जनभन्दा बढी नाम किटान गरेर मानवाधिकार उल्लङ्घनमा कारवाही र थप अनुसन्धानका लागि सरकारलाई सिफारिस गरेसँगै यो कसरी कार्यान्वयन हुन्छ र त्यसको असर के हुन्छ भन्ने विषयमा चासो बढेको छ। सिफारिस कार्यान्वयनलाई लिएर समाजदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेको छ। आयोगले प्रतिवेदनको सिफारिस खण्ड बुधबार सरकारलाई बुझाउनुका साथै सार्वजनिक पनि गरेको थियो। संविधानको धारा 249 अन्तर्गतको अधिकार प्रयोग गर्दै आयोगले तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, सञ्चार मन्त्री तथा सुरक्षा निकायका प्रमुखहरूलाई कार्यवाहीका लागि सिफारिस गरेको छ। 23 भदौको हिंसात्मक घटनामा उनीहरू जिम्मेवार रहेको ठहर गर्दै आयोगले कार्यवाही गर्न भनेको हो। 24 भदौको घटनामा जोडिएका रासोपाका 17 सांसदसहित 52 जनाको नाम किटान गरी आयोगले अनुसन्धानका लागि सिफारिस गरेको छ। टिओबी सहित 2 समूहलाई पनि अनुसन्धान गरी कार्यवाही गर्न सरकारलाई सिफारिस गरेको छ। यहाँ छानबिन समिति संयोजक लिली थापाको भनाई पनि समेटिएको छ। उहाँ भन्नुहुन्छ, अहिलेको सरकार जेन्जी आन्दोलनकै बलमा आएकाले प्रतिवेदन कार्यान्वयन हुने विश्वास छ। त्यसै गरी अन्तर्राष्ट्रिय कानुनका विज्ञ सूर्य सुवेदी भन्नुहुन्छ, आयोगको सिफारिस कार्यान्वयनका विषयमा अन्तर्राष्ट्रिय निकायले चासो दिन सक्छन्। राजु चापाकाई वरिष्ठ अधिवक्ता भन्नुहुन्छ, सरकारले सिफारिस कार्यान्वयन नगरे मानवाधिकार आयोग आफैले जिम्मेवार बनाउन सक्छ। महान्याधिवक्ता नारायण दत्त कडेल भन्नुहुन्छ, जे सार्वजनिक भयो त्यही अनुसन्धान प्रतिवेदन हो भने यसले कार्यान्वयनको गुणस्तर ग्रहण गर्दैन। यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकमा 1 महिनामै 250 उजुरी त्यतिले नै बुझाए सम्पत्ति विवरण शीर्षकको समाचार प्रकाशित छ। सम्पत्ति छानबिन आयोगमा उच्च पदस्थ सरकारी तथा सार्वजनिक पदाधिकारी विरुद्ध धमाधम उजुरी आउन थालेको छ। आयोगका अनुसार 1 महिनाको अवधिमा करिब 250 पदाधिकारीले आफ्नो सम्पत्ति विवरण बुझाएका छन् भने त्यत्तिकै संख्यामा उजुरी पनि प्राप्त भएका छन्। आयोगले 40-50 हजार पदाधिकारी छानबिनको दायरामा पर्न सक्ने अनुमान गर्दै विवरण संकलन र उजुरी लिने काम तीव्र बनाएको छ। छानबिनको दायरामा पर्ने उच्च पदस्थ सरकारी, सार्वजनिक र लाभको पदमा रहेका व्यक्तिहरूले सम्पत्ति विवरण फारम लिने र भरेर बुझाउन थालेको आयोगका सदस्य समेत रहनुभएका प्रवक्ता गणेश केसीले बताउनुभयो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकबाटै चिया अनुसन्धान केन्द्र खोल्न बनाइएको 18 करोडको सरकारी भवनमा निजी होटल शीर्षकको समाचार लिँदैछौ। चियाको स्वाद, गुणस्तर जाँच र बाली संरक्षण गर्ने उद्देश्यका साथ इलामको कन्याममा चिया अनुसन्धान तथा प्रवर्धन केन्द्र बनाउन राज्यले 18 करोडमा भव्य भवन बनायो। तर चिया अनुसन्धान केन्द्र सञ्चालन नगरी लिजमा लगाइएको भवनसहितको संरचनामा निजी कम्पनीले वृक्षालय कन्याम होटल चलाएको छ। कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको 18 करोडको संयुक्त लगानीमा उक्त भवन 2 वर्ष अघि निर्माण गरिएको थियो। तर नगरपालिकाले निजी कम्पनी उत्तम प्रगतिलाई लिजमा दियो। भवनमा उक्त कम्पनीले होटेल चलाएको हो। चिया केन्द्र सञ्चालनका लागि दक्ष जनशक्ति र उपकरण अभावको कारण देखाउँदै चालु आर्थिक वर्षदेखि वार्षिक 29 लाख रुपियाँ भाडा पाउने गरी नगरपालिकाले उक्त कम्पनीलाई 10 वर्षका लागि लिजमा दिएको छ। होटेलका सुपरभाइजर सञ्जय प्रधानका अनुसार 4 रोपनी जग्गामध्ये 3 रोपनीमा बनेको टी टेस्टिङ सेन्टरका 5 मध्ये 4 भवनमा होटेल छ। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। राजदूतका लागि पहिलोपटक आवेदन खुल्ला शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौँ। नेपालको इतिहासमै पहिलो पटक सरकारले खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्तिका लागि आवेदन खुला गरेको छ। परराष्ट्र मन्त्रालयले हिजो राजदूत तथा स्थायी प्रतिनिधि पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो। राजदूत नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्ने कि विज्ञ तथा अनुभवी व्यक्तिलाई सिधै नियुक्त गर्ने भन्ने बहस चलिरहेका बेला सरकारले यो कदम चालेको हो। मन्त्रालयले आवेदनका लागि 7 पृष्ठ लामो कार्यविधि टर्म्स अफ रेफरेन्स टिओआर समेत सार्वजनिक गरेको छ। सरकारको योग्यतामा आधारित नियुक्ति र सार्वजनिक पदमा खुला प्रतिस्पर्धाको नीति अनुसार मन्त्रालयले राजदूत पदका लागि आवेदन खुला गरेको हो, तर सफल उम्मेद्वारलाई कुन देशमा पठाउने भन्ने टिओआरमा उल्लेख गरिएको छैन। यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ। आजको राजधानी दैनिकमा सहकारीमा भएको बेथिति अध्ययन आयोगको प्रतिवेदन, 33 वर्षमा 11 अध्ययन प्रतिवेदन समस्या जस्ताको त्यस्तै शीर्षकको समाचार प्रकाशित छ। सहकारी संस्थामा भएका बेथिति अन्त्य गर्न, एकभन्दा बढी शाखा भएका सहकारी संस्थाका शाखा बन्द गर्न र समस्या समाधान भएपछि सम्भाव्यता अध्ययनका आधारमा मात्रै नयाँ दर्ता गर्न सुझाव दिएको छ। सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले नयाँ सहकारी दर्ता र शाखा सञ्चालनमा रोक लगाउन सरकारलाई सिफारिस गरेको हो। आयोगको प्रतिवेदन अनुसार हाल राम्रैसँग चलिरहेका सहकारीहरूले पनि शाखा मार्फत भएका कारोबारको हिसाब रापसाप गरेर खाता बन्द गर्नुपर्ने भएको छ। आयोगले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार नयाँ सहकारी दर्ता नगर्ने, शाखा वा केन्द्र खोल्न स्वीकृति नदिने र एकभन्दा बढी शाखा खोली सञ्चालनमा रहेका सहकारीहरूलाई हिसाब रापसाप गरी शाखा बन्द गर्नु भनी निर्देशन दिएको छ। यो समाचार राजधानी दैनिकबाट लिएका हौ। नेपाल ट्रस्टको 404 रोपनी जग्गामा मुहीको रजगज शीर्षकको समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। नेपाल ट्रस्टको नाममा रहेको 404 रोपनी जग्गामा मुहीले रजगज गरेको खुलेको छ। यति धेरै जग्गामा मुही लाग्दा ट्रस्टको कार्यालयले फिर्ता ल्याउने प्रक्रिया अघि बढाउन सकेको छैन। महालेखा परिषदको प्रतिवेदनमा पटक पटक मुहीको विषय उठाउँदा कुनै पनि कारवाही हुन सकेको छैन। हरेक वर्ष उक्त जग्गाको विषय खोजी हुन्छ, फेरि सेलाउँछ। मालपोत कार्यालय कलङ्कीबाट विगतमा नेपाल ट्रस्टको नाममा जग्गा धनी प्रमाण पूर्जा प्राप्त भएको काठमाडौँको मातातीर्थ थानकोट सतुङ्गल तथा इचङ्गुमा रहेको 172 रोपनी 15 आना जग्गा मुही तथा निजको हकवालाको नाममा नामसारी भएको देखिन्छ। यो समाचार नेपाल समाचार पत्रमा प्रकाशित छ। ट्रम्पसँग तुलना भएपछि भैँसीले पायो पुनर्जीवन, अब चिडियाघरमा बस्ने शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तुलनाले भाइरल बनेको भैँसीलाई बङ्गलादेशको राष्ट्रिय चिडियाखानामा राखिने भएको छ। रोइटर्सका अनुसार 38 वर्षीय मालिक जियाउद्दिन मृदाले बेचेपछि नयाँ मालिकले यसलाई बकरिदमा काट्ने तर्खर गरेका थिए, तर जनचासो बढ्दै गएकाले सरकारी अधिकारीहरूले अन्तिम अवस्थामा यसलाई काट्नबाट रोके। उनीहरूले यसलाई किनेर जीवनदान दिए। अब ढाकास्थित राष्ट्रिय चिडियाघरमा यो भैँसी बस्नेछ। झन्डै 700 केजी तौल रहेको यो भैँसीका तस्विरहरू सामाजिक सञ्जालमा भाइरल छन्। 10,00,000 यस भैँसीका तस्विर हेरेका छन्। धेरैले यसलाई डोनाल्ड ट्रम्प नाम दिएका छन्। एक मन्त्रालयका अधिकारीले सुरक्षा कारणले यस भैँसीको ज्यान जोगाइएको बताउनुभयो। सुरक्षा चासोलाई आधार मानेर भैँसीलाई जोगाइएको हो, यसप्रति ठूलो रूपमा जनचासो छ, ती अधिकारीले भन्नुभयो। अवलोकनकर्ताहरूलाई सुरक्षित साथ यस भैँसी देखाउने लक्ष्यले यसलाई संरक्षण गरिएको चिडियाघरका अधिकारीहरूले जनाएका छन्। यस भैँसीसँग फोटो खिच्न ठूलो संख्यामा मानिसहरू आउने अधिकारीहरूले अपेक्षा गरेका छन्। अघिल्लो महिना यसका पूर्व मालिक मृदाले बिजनेस स्ट्यान्डर्डसँग भन्नुभएको थियो, मेरो भाइले यसको कपाल र टाउको हेरेपछि जिस्किएर डोनाल्ड ट्रम्प नाम दिएका थिए। उनले थपेका थिए, यो निकै शान्त छ, अल्बिनो भैँसीहरू प्राय शान्त हुन्छन् र नचिढाएसम्म आक्रामक हुँदैनन्। यो समाचार कान्तिपुर दैनिकमा ट्रम्पसँग तुलना भएपछि भैँसीले पायो पुनर्जीवन शीर्षकमा प्रकाशित छ। रविन्द्रको उत्साह शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौँ। नेपाली एम एमए फाइटर रविन्द्र ढाँट युएफसीको छनौट प्रतियोगिता रोड टु युएफसी सिजन 5 को सेमी फाइनलमा प्रवेश गर्नुभएको छ। मकाउ स्थित ग्यालेक्सी एरिनामा हिजो भएको प्रतिस्पर्धामा जित निकाल्दै ढाँट सेमी फाइनलमा पुग्नु भएको हो। फिलिपिन्सका किम्बर्ट अल्टिनो जोनलाई दोस्रो राउन्डमा नकआउट गर्दै रविन्द्रले ऐतिहासिक जित निकाल्नु भएको हो। क्वार्टर फाइनलको भिडन्तमा मैदानमा उत्रेका रविन्द्रलाई हौसला बढाउन हङकङ र मकाउबाट सयौं नेपाली एरिना पुगेका थिए। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शङ्कर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी आज्ञा माग्छु। नमस्ते।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
3: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
2: यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
3: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
2: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
3: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
2: सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।

0: नमस्कार, अन्तरसंवादबाट सन्तोष रिग्मी। मुलुकमा गणतन्त्र घोषणा भएको 18 वर्ष पुरा भएको छ। जनआन्दोलन, 10 वर्षीय माओवादी सशस्त्र द्वन्द, मधेस तथा थारू लगायतका समुदायको आन्दोलन लगायतको बलमा 2065 जेठ 15 गते मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा घोषणा भएको हो। 240 वर्षीय शाहवंशीय राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र स्थापना गर्ने कार्यमा अगुवाई गरेका तत्कालीन मूलधारका दलहरूले जनअपेक्षा अनुरूप काम गर्न नसकेको भनी गत निर्वाचनमा जनताले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई 2/3 मत दिएपछि सोही दलले हाल सत्ता सञ्चालन गरिरहेको छ। संवैधानिक व्यवस्था अनुरूप 2/3 सरकारले आज संसदको संयुक्त बैठकमा आफ्नो सरकारको पहिलो बजेट प्रस्तुत गर्दैछ। शासन व्यवस्थाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको दृष्टिकोण, प्रतिबद्धता, सरकार सञ्चालन, पहिलो वर्षको बजेट लगायतका विषयमा आजको अन्तरसंवादमा कुराकानी गर्नेछौ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी हामीसँग प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। महामन्त्रीज्यू,
1: हजुर नमस्कार,
0: स्वागत छ। अब जस्तो पछिल्लो समयमा यहाँहरूको पार्टीले 2/3 मत ल्याइसकेपछि अब शासन व्यवस्था यो पार्टीले कसरी सञ्चालन गर्छ, यसअघिका आन्दोलनहरूका उपलब्धिहरू मूलत शासन व्यवस्थाप्रतिको प्रतिबद्धता के कस्तो हुन्छ भन्नेबारे आम तहमा एउटा चासो देखिएको छ, र खास गरी जसले यो राजनीतिक परिवर्तनमा भूमिका निर्वाह गरे उनीहरूले जनअपेक्षा अनुरूप काम गर्न नसक्दा नसक्दै पनि आफू अलि किनारा पर्दा पनि ती प्रश्नहरू गरिरहेका छन्। अब नयाँ दलले चाहिँ मत त पायो, तर दलले कसरी चाहिँ मुलुक चलाउँछ भन्ने।
1: धन्यवाद छ। सर्वप्रथम त म 18 गणतन्त्र दिवसको सबैलाई शुभकामना दिन चाहन्छु। यो मुलुकमा लोकतन्त्र, विधिको शासन, सामाजिक न्याय, मानवाधिकार, सुशासन र समृद्धिका खातिर नेपाली नागरिकले पटक पटक गरी आएको जनआन्दोलन, त्याग र सङ्घर्षको गौरवपूर्ण इतिहासलाई स्मरण गर्न चाहन्छु र यो गणतन्त्र दिवसको म हार्दिक शुभकामना दिन चाहन्छु। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीले ऐतिहासिक र चुनौतीपूर्ण जनमत प्राप्त गरेको छ र त्यसको जगमा अहिले नेपालको शासन व्यवस्था हामीले अगाडि ल्याइराखेका छौँ। हामीले नेपालको सार्वसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकता र स्वाभिमानलाई अक्षुण्ण राख्दै अगाडि बढ्नुपर्ने एउटा अहिलेको ऐतिहासिक आवश्यकता छ र कति पनि विचलित नभइकन अहिलेको मुलुकको शासन व्यवस्थालाई समृद्ध बनाउँदै लिएर जाने सन्दर्भमा हामी दृढ छौँ र त्योतर्फ क्रियाशील छौँ। आम नागरिकको साथ र सहयोग भरोसामा अहिलेको व्यवस्थालाई अगाडि बढाउने तर्फ हामी सघन कार्यमा लागेका छौँ। यो मुलुकको लागि एउटा महत्त्वपूर्ण सुशासन, समृद्धि, लोकतन्त्र र लोककल्याणकारी राज्य स्थापनाको लागि कदम हो, महत्त्वपूर्ण कदम हो भन्ने मलाई लाग्छ र त्यो गर्दैछौँ हामी।
0: जस्तो अब संविधानको चाहिँ भनौँ न संशोधनको विषय या संविधानमा भएका व्यवस्थाहरूमाथिको पुनर्विचारको विषय अहिले चर्चामा छ, यी विषयहरू चाहिँ संशोधन गरेर जानुपर्छ भन्ने कुराहरू उठिरहेको छ। त्यसै सन्दर्भमा कतिपय तहबाट होइन अब यो शासकीय स्वरूप या शासकीय प्रणाली शासन व्यवस्थालाई नै पनि कतिपय हिसाबले चाहिँ परिवर्तन गर्नुपर्छ या समीक्षा गर्नुपर्छ, यो 18-19 वर्षको यात्राको चाहिँ समीक्षा गर्नुपर्छ भन्ने खालका कुराहरू आइरहेका छन्। यहाँकै दलका कतिपय नेताहरूका तर्फबाट आएका भनिएका अभिव्यक्तिहरूले पनि अलिकति यो पार्टी अलिक फरक हिसाबले अगाडि बढ्न खोज्यो कि भन्ने खालका टिप्पणीहरू पनि भइरहेका छन्। खास गरी नागरिक समाजका अगुवाहरू या तत्कालीन चाहिँ शाहवंशीय राजतन्त्र अन्त्य गरी व्यवस्था परिवर्तनमा लागेका मानिसहरू, सक्रिय भएका मानिसहरू आज के भनिरहेका छन् भने हामीले त ल्यायौँ, हामीले गर्ने गऱ्यौँ, तर अब चलाउने त उहाँहरूले हो, जनताले उहाँहरूलाई मत दियो, अब उहाँहरूले कसरी चलाउनुहुन्छ त्यो हेर्न बाँकी छ, उहाँहरूको प्रतिबद्धता व्यवहारमा कसरी आउँछ भनिरहनु भएको छ, के छ यहाँहरूको प्रतिक्रिया त्यसमा?
1: विशेष त नेपालको संविधानले नै परिकल्पना गरेको, आम नागरिकले अपेक्षा गरेको जनमुखी सुशासन, विकास र समृद्धिका लक्ष्यहरू पुरा गर्नको लागि नागरिकको जीवन स्तरमा सुधार ल्याउने परिकल्पनामा प्रतिबद्ध रहेको पार्टी हो राष्ट्रिय स्वतन्त्र पार्टी र त्यतैतर्फ हामी उन्मुख भएर काम गरिराखेका छौँ र त्यसको लागि आवश्यक पर्ने खण्डमा नागरिकका अधिकारहरूलाई कुण्ठित नपार्ने गरी सुशासन र समृद्धिका लागि आवश्यक संशोधनहरू हामीले गरेर जानुपर्छ र त्यसको लागि संविधान संशोधन पनि एउटा महत्त्वपूर्ण हो। संविधान संशोधनको लागि यस अगाडिको सरकारले जेएनजी आन्दोलनभन्दा अगाडिको सरकारले पनि यसलाई महत्त्वपूर्ण एजेन्डाको रूपमा सरकार गठन हुँदैका बखत अगाडि सारेको थियो तर त्यो उपलब्धिमा परिणत हुन सकेन, त्यहाँ संविधान संशोधनका कामहरू हुन सकेनन् र संविधान संशोधनका थुप्रै मागहरू पनि आउने गरेका छन्, विशेष गरी नागरिक अधिकार, विभिन्न समूह समुदायको अधिकारदेखि लिएर सुशासनलाई नै समृद्ध बनाउने दृष्टिकोणबाट पनि यो आवश्यक छ भन्ने हिसाबको जनचर्चाहरू छ र विश्लेषकहरूले पनि त्यसलाई राम्रोसँग प्रस्ताउँदै आउनु भएको छ। अहिले सरकारले एउटा कार्यदल बनाएर संविधान संशोधनको बारेमा एउटा टकिङ नोट्स तयार गर्नको लागि गृह कार्यहरू गरिराखेको छ। त्यसमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिहरू त्यो कार्यदलमा हुनुहुन्छ, त्यसले कामहरू गरिराखेको छ। केही दिन अगाडि संसदमा प्रतिनिधित्व गर्ने दल र संसद बाहिरका दलहरू पनि आमन्त्रित गरेर प्रधानमन्त्री कार्यालयमा एउटा छलफल भएको थियो र त्यसमा धेरै कुराहरू विशेष गरी शासकीय स्वरूपसँग सरोकार राख्ने कुराहरू छलफलको लागि बढी प्रस्तावित भए जस्तो लाग्छ। केही चाहिँ यो निर्वाचनसँग सम्बन्धित कुराहरू पनि छन् र यो सबैलाई समेटेर संविधान संशोधन उपयुक्त समयमा गर्ने र शासकीय स्वरूपलाई पनि छरितो बनाउने दृष्टिकोणबाट अहिलेको त्यो भाग, संविधान संशोधनको भाग र शासकीय स्वरूपलाई छरितो बनाउने भागका कामहरू अगाडि बढेका छन्। यो आवश्यक पनि छ किनभने हामीले निर्वाचनबाट परिणाम लिएर आउँदैमा सबै कामहरू हुन सक्दैनन्, त्यसमा ऐन कानुन संविधानमा पनि थुप्रै सुधारका कुराहरू गर्नुपर्छ, विशेष गरी समय सापेक्ष सुधारका कामहरू गर्नुपर्छ। एक वखत हामीले 601 संविधान सभा निर्माण गऱ्यौँ, विशेष गरी समावेशितालाई ख्याल गर्ने दृष्टिकोणबाट त्यसमा भौगोलिक जातीयता लगायतका समावेशी कुराहरूलाई ख्याल गर्ने दृष्टिकोणबाट एउटा ठुलो संविधान सभा, ठुलो सङ्ख्याको चाहिँ संविधान सभा थियो। त्यस पछाडि हामीले त्यसलाई कट डाउन गऱ्यौँ, एउटा सानो साइजको भनेर परिभाषित गऱ्यौँ, अहिलेको प्रतिनिधि सभा, राष्ट्रिय सभाको कुरा र त्यो सँगसँगै फेरि थपिएर आएको छ प्रदेश सभाको कुरा पनि थपिएर आएको छ। अहिले 550 प्रदेश सभा सदस्यहरू निर्वाचित गर्ने व्यवस्था छ र त्यो माथि चाहिँ आम नागरिकको प्रश्नहरू छन्, यत्रो ठुलो किन चाहियो, यस्तो किन चाहियो भन्ने प्रश्नहरू छन्, यस्तै अरू ठाउँमा पनि प्रश्नहरू छन्, त्यसलाई हामी संशोधन गर्न चाहन्छौँ। पछिल्लो समय सरकारले 22 मन्त्रालय, प्रधानमन्त्री कार्यालय सहितको 22 चाहिँ मन्त्रालयलाई त्यसलाई घटाएर 18 सीमित गर्ने गरी निर्णय गरेको छ र त्यसै गरी चाहिँ यो आवश्यक ठाउँमा चाहिँ संविधान मार्फतै जानुपर्ने कुराहरूलाई संविधान मार्फतै संशोधन गरेर जाने गरी तयारीहरू, कामहरू भइराखेका छन्। यसले समग्रमा सुशासन र समृद्धिको चाहिँ रेखालाई पुरा गर्ने सन्दर्भमा हामी काम गरिराखेका छौँ र सरकार अगाडि बढिराखेको सन्देश पनि आम नागरिकले पाइराख्नु भएको छ र त्यतातर्फ अहिलेको मुख्य ध्यानहरू गएको छ।
0: हजुर, जस्तो अब कुरा गर्दै गर्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्रका बारेमा यहाँहरूको प्रतिबद्धता के हो भन्ने चाहिँ विशेष अहिले त्यो चाहिँ एउटा जिज्ञासा देखिएको छ। यहाँहरूको प्रतिबद्धताका बारेमा चाहिँ यहाँहरूले प्रष्ट पार्न अलि नपुगेको हो जस्तो लाग्छ यहाँहरूलाई आफैलाई, कि होइन हामी प्रष्टै छौँ तर किन यस्ता प्रश्नहरू उठाइरहेका छन् भन्ने तर्क यहाँहरूको?
1: यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रतिको प्रतिबद्धतामा हामीले हाम्रा दस्तावेजहरूमा, हामीले बोल्ने क्रममा धेरै ठाउँमा हामीले प्रश्न पार्दै आएका छौँ। हाम्रो पार्टी सभापति रवि लामिछानेज्यूले अहिले पछिल्लो समय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले पनि आज गणतन्त्र दिवसकै अवसरमा कार्यक्रम आयोजना गर्नुभएको छ, त्यसमा हामीलाई पनि निमन्त्रणा छ, धेरै चाहिँ व्यक्तित्वहरूलाई निमन्त्रणा छ। यो सबै सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रतिको प्रतिबद्धता हो, यसमा कुनै शङ्का गर्नुपर्ने ठाउँ छैन। यो त प्रश्न उठाउनु नै आफैमा चाहिँ यो राम्रो बुझाइ नभएको हुनसक्छ, हामीप्रतिको बुझाइ, हामीले राखेको प्रतिबद्धता त्यो नभएको हुनसक्छ भन्ने लाग्छ मलाई। त्यो कारणले गर्दाखेरि अब आजको क्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्रतिको प्रतिबद्धताको प्रश्न आवश्यक छैन, हामी पूर्ण प्रतिबद्ध छौँ। र त्यसैको जगमा राष्ट्रिय स्वतन्त्र पार्टी जन्मिएर हुर्किएर अहिले चाहिँ आफ्नो कामहरू गरिराखेको छ, अहिले करिब दुई तिहाई मत, दुई तिहाई सङ्ख्यामा हामी संसदमा छौँ, र त्यहाँबाट पनि हाम्रो पूर्ण प्रतिबद्धता जाहेरहरू भइराखेको छ। त्यो कारणले गर्दाखेरि मुलुकलाई समृद्ध बनाउने सन्दर्भमा अग्रगामी कदमहरू हामी चाल्छौँ, र विश्वले अवलम्बन गरिराखेका लोकतान्त्रिक विधि प्रक्रियाहरूलाई पनि हामी अवलम्बन गरेर अगाडि बढ्छौँ। यसमा कुनै शङ्का गर्नुपर्ने कुरा छैन, अझ यसलाई सुदृढ गर्न, यसलाई समृद्ध गर्न, अब किनभने लोकतान्त्रिक गणतन्त्रको चरित्र चाहिँ आम नागरिकको भावना समेटेर त्यसलाई कार्यान्वयन लिएर जाने, आम नागरिकको भावनालाई साक्षात्कार गर्ने जुन चरित्र हो, त्यो चरित्रमा राष्ट्रिय स्वतन्त्र पार्टी खरो उत्रिन्छ, उत्रिँदै आएको छ, र यसमा हामी पूर्ण प्रतिबद्ध छौँ।
0: हजुर, अब ठ्याक्कै प्रश्न गर्ने बेला त भइसकेको छैन, सरकार गठन भएको 2 महिना भएको छ। यद्यपि तत्कालीन आन्दोलनको अगुवाई गरेका दलहरूलाई जसरी जनताले चाहिँ तत् समयमा सहयोग गरे पनि पछिल्लो समयमा चाहिँ उहाँहरूप्रति जनताको उहाँहरूको कामप्रति जनताले विश्वास गरेनन् र यहाँहरूलाई अहिले ठुलो पार्टी बनायो, झन्डै 2/3 मतसहित यहाँहरूले अहिले सरकार चलाइरहनु भएको छ। समृद्धिको सन्दर्भमा कुराकानी गरिरहँदा अथवा जनअपेक्षाका बारेमा कुरा गरिरहँदा वर्तमान सरकार कसरी सञ्चालन भइरहेको छ, सत्तारूढ पार्टीको महामन्त्रीले सरकार सञ्चालनलाई कसरी हेरेको छ?
1: यो सरकार सञ्चालनको दृष्टिकोणबाट हेर्दाखेरि अथवा बाहिरबाट हेर्दाखेरि कतै अब यो सभापतिज्यू सरकारको प्रमुख हुनुहुन्न र वरिष्ठ नेताले सरकारको प्रमुखको जिम्मेवारी, प्रधानमन्त्रीको जिम्मेवारी वहन गर्नुभएको छ, कतै चाहिँ यहाँभित्र अप्ठ्यारोको छ कि यस्तो केही छ कि भन्ने बाहिरको दृष्टिकोण हुनसक्छ, तर प्रधानमन्त्री ज्यू पार्टी सभापति रवि लामिछानेज्यूकै प्रस्तावमा संसदीय दलको नेता हुनुभएको र उहाँकै प्रस्तावमा प्रधानमन्त्री हुनुभएको र उच्च स्तरीय समझदारी छ, असाध्यै घनीभूत समझदारी छ प्रधानमन्त्रीज्यू र पार्टी सभापति रवि लामिछानेज्यूको बिचमा असाध्यै चाहिँ राम्रो सम्बन्ध छ, छलफलबाटै धेरै कुराहरू निर्णय भएर अगाडि बढ्छन्। यो चिजमा अब यो बाहिरबाट हेर्दाखेरि कतै छैन कि अथवा चाहिँ त्यस्तो भएको छैन कि भन्ने कुराहरू त्यस्तो हुनसक्छ, त्यो त्यस्तो छैन, बाहिरबाट अनुमान गरे जस्तो छैन, हामीले नजिकै बसेर कामहरू गरिराखेका छौँ। त्यो कारणले गर्दाखेरि पार्टीको मूल लाइनमै, मूल भावमै अहिले सरकार अगाडि बढिराखेको छ। विशेष गरी पार्टीले गत निर्वाचनमा जुन हिसाबको वाचा गरेको थियो वाचा पत्र मार्फत, त्यही वाचालाई पुरा गर्ने दृष्टिकोणबाट सरकार अगाडि बढिराखेको छ र पार्टीको इनलाइनमै सरकार अगाडि बढिराखेको छ। अब कति कुराहरू मसिनोसँग गर्नुपर्ने कुराहरूमा पार्टीले धारणा बनाउन आवश्यक पनि छैन, किनभने देश र जनताको हितमा काम गर्ने भएको कारणले गर्दाखेरि त्यो हितमा एउटा दीर्घकालीन समृद्धि सुशासन हासिल गर्नको लागि गर्नुपर्ने कामहरूमा सरकारले आफ्नो तरिकाले आफ्नो चाहिँ गृह कार्य गरेर तत्तत् मन्त्रालय मार्फत कामहरू अगाडि बढाइ पनि राखेको छ। त्यसमा पार्टीले सधैँ निर्देशन गर्ने भन्ने कुराहरू हुँदैन, तर पार्टीको चाहिँ मूल धारणा, मूल विचारसँग आधारित रहेर, विशेष गरी वाचा पत्रसँग आधारित रहेर, पार्टीको मूल नेतृत्वहरूसँग छलफल गरेर अगाडि बढ्ने कुरामा सरकार अगाडि बढिराखेको छ र त्यसमा पार्टीले 100% सहयोग गरेर अगाडि बढेका छौँ।
0: हामी अन्तर्सम्वादमा छौँ। मुलुकमा गणतन्त्र घोषणा भएको 18 वर्ष पुरा भई 19 वर्ष प्रवेश गरेको छ। आज गणतन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुनी खेलमा विशेष समारोहको पनि आयोजना गरेको छ। संवैधानिक व्यवस्था अनुरूप आजै सरकारले संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दैछ। यिनै विषयमा कुराकानी गरिरहेका छौँ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी हामीसँग कुराकानीमा हुनुहुन्छ। अब अलिकति बजेटमा केन्द्रित हौँ। यहाँहरूको नीति तथा कार्यक्रम आइसकेको छ र त्यो नीति तथा कार्यक्रमलाई बजेटले कार्यान्वयनमा लैजाने हो। बजेटका सन्दर्भमा बजेट सरकारले गरिरहेको तयारी या आज आउने बजेटलाई लिएर सत्तारूढ पार्टीले के दृष्टिकोण बनाएको छ र यो बजेटले कसरी चाहिँ जनअपेक्षा पुरा गर्छ भन्ने यहाँहरूलाई लागेको छ?
1: विशेष गरी अहिलेको आम नागरिकको चासो सुशासन र समृद्धिमा केन्द्रित देखिन्छ। यो कसरी सुशासन हुन्छ किनभने जुनसुकै कार्यालयमा जहाँसुकै जाँदाखेरि पनि सुशासन पाउन नसकेको गुनासोहरू थियो र यसले विशेष गरी अब भ्रष्टाचारको एउटा चरम दोहनमा सरकार राज्य पर्यो र आम नागरिकले एकदमै दुःख पाए भन्ने हिसाबको थियो। अब त्यसका कारणले गर्दाखेरि देशमा उद्योग धन्दा कल कारखानाहरू बन्द हुन पुगे, रोजगारीहरू सिर्जना हुन सकेनन् र युवाहरू विदेश पलायन हुनु पर्यो र लाखौँ युवाहरू विदेश पलायन हुँदाखेरि देशभित्र युवाहरू देख्नै पनि मुस्किल हुने, विशेष गरी गाउँ गाउँमा जाँदाखेरि त युवाहरू देख्नै पनि मुस्किल हुने त्यस्तो एउटा अवस्था सिर्जना भएको छ र त्यो सँगसँगै विकास निर्माणमा असाध्यै धेरै ढिला सुस्ती यो 2 वर्षको समय अवधिभित्र सक्नुपर्ने काम 10 वर्ष पनि नसकिने र सडकहरू अलपत्र हुने, पुलहरू अलपत्र हुने, भवनहरू अलपत्र हुने, बनिसक्दाखेरि त्यसको औचित्य नै समाप्त हुने स्थितिमा पुग्ने त्यो खाले जुन एउटा परिस्थिति छ यसलाई चिर्ने गरी यो बजेट आउनुपर्छ र सरकारको नीति कार्यक्रमले पनि त्यसलाई लक्षित गरेको छ भन्ने आम दृष्टिकोण अहिले रहेको छ। त्यो कारणले सरकारको नीति कार्यक्रम पनि त्यसैतर्फ लक्षित छ र त्यो नीति कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट तयारी भएको छ भन्ने मैले सन्देशहरू पाएको छु। यो बजेट हुन त सम्बन्धित मन्त्रालयले सरकारले तयारी गर्ने कुरा र एकैचोटि संसदमा प्रस्तुत गरेपछि मात्रै त्यसका चाहिँ अङ्कहरू, त्यसको चाहिँ भारहरू हामीले जानकारी पाउने एउटा चाहिँ दृष्टिकोण छ। यसलाई हामीले चाहिँ पहिले नै जान्ने गरी, पहिले नै थाहा पाउने गरी त्यस्तो चाहिँ पनि गरेनौँ। यो विशुद्ध बजेट निर्माणमा संलग्न अधिकारीहरूले यसलाई निर्माण गर्ने, विशेष गरी सरकारको नीति कार्यक्रममा आधारित रहेर निर्माण गर्ने भन्ने दृष्टिकोणबाट त्यसलाई स्वतन्त्र छाडिएको पनि छ। यस अगाडि बजेट निर्माण गर्ने क्रममा चाहिँ धेरै चाहिँ चलखेलहरू भए, सूचनाहरू बाहिर चुइए भन्ने हिसाबको छ। त्यसलाई हामीले पूर्णत चाहिँ त्यसलाई निषेध गरेर एउटा जुन हिसाबको आन्तरिक तयारी गरेर त्यसलाई सदनमा ल्याएपछि मात्रै जानकारी हुने हो, त्यही हिसाबको अहिले हामीले चाहिँ कामहरू गरिराखेका छौँ। र अहिलेको मूल कुरा चाहिँ देशमा रोजगारी सिर्जना गर्ने तर्फ निजी क्षेत्रलाई पनि प्रोत्साहित गरेर लिएर जाने कुरामा र अहिले बन्द भएका ठुला उद्योगहरूलाई निजी साझेदारी समेतमा चाहिँ अगाडि बढाउने तर्फ चाहिँ बजेट आउँछ भन्ने मलाई लागेको छ। त्योतर्फ छलफलहरू भएका थिए। त्यसै गरी सुशासनलाई डिजिटलाइज प्रविधि मार्फत चाहिँ अझ राम्रो बनाउँदै लिएर जाने, अब धेरै सेवाहरू डिजिटलाइज गर्ने, मोबाइलबाट कम्प्युटरबाट सेवाहरू चाहिँ प्राप्त गर्न सकिने हिसाबले अगाडि लिएर जाने, धेरै सेवाहरू घर घरमै पुर्याउने दृष्टिकोणबाट बजेटहरू आउने तयारी भएको छ भने विकास निर्माणको दृष्टिकोणमा चाहिँ भौतिक पूर्वाधार, विशेष गरी भौतिक पूर्वाधारको दृष्टिकोणमा हेर्ने हो भने चाहिँ छरितो र आवश्यक पूर्वाधारहरू छिटो निर्माण गर्ने दृष्टिकोणबाट बजेटहरू आउँदैछ। कनेक्टिभिटी, रोड कनेक्टिभिटीलाई प्रभावकारी बनाउने दृष्टिकोणबाट बजेटहरू आउँदैछ भने अरू पूर्वाधार विकासमा पनि हामी अलिक बढी जोड दिने गरी तयारी गर्दैछौँ।
0: हजुर, अब महामन्त्रीज्यू, अब हामी करिब करिब अन्त्य अन्त्यमा छौँ। यहाँको पार्टी जीवनका बारेमा कुराकानी गरिहालौँ। यहाँहरू आगामी असारको 7-9 महाधिवेशनको पनि चाहिँ मिति तय गरेर यहाँहरूले अब तल्लो तहमा अधिवेशनहरू सञ्चालन गरिरहनु भएको छ। यहाँको सभापतिले अब गुटबन्दी नगर्नुहोस् भनेर भन्नुपर्ने नै गरी यहाँहरूको पार्टीमा पनि केही समस्याहरू देखिएको छ। अब नेतृत्व चयन प्रक्रिया के कसरी अगाडि बढ्दैछ, कसरी यहाँहरूले त्यो टुङ्ग्याउनुहुन्छ, प्रतिस्पर्धा हुन्छ कि सर्वसम्मति हुन्छ कि के अवस्था देखिएको छ?
1: नयाँ पार्टी करिब 4 वर्ष हुँदै गरेको पार्टी निर्माणको लागि एउटा चुनौतीहरू हुनु स्वाभाविकै हो र 4 वर्षको अवधिमा देशकै ठुलो पार्टी निर्माण भइराखेको छ। त्यो कारणले गर्दाखेरि धेरै सदस्यहरू जोडिन खोज्दै गर्दाखेरि त्यहाँ कुन सदस्य कसरी के जिम्मेवारीमा के काम गर्ने भन्ने अन्यलता हुने, प्रशिक्षणहरूको कमी हुने र सङ्गठन निर्माणमा पनि केही चुनौतीहरू हुने स्वाभाविकै हो। त्यो कारणले यो स्वाभाविक रूपमा यो चुनौतीहरूलाई हामीले लिएका छौँ र यसलाई समाधान गर्ने दृष्टिकोणबाट पार्टीले काम गरिराखेको छ। पार्टी मूल नेतृत्व त्यसमा दिनरात खटिराखेको छ। अहिले सरकारभन्दा बाहिर रहेका नेतृत्वहरूले पार्टी सञ्चालनको मूल कामहरू गरिराख्नु भएको छ, किन यो आवश्यक पनि थियो र यो राम्रो पनि भयो भन्ने मलाई लाग्छ। सँगसँगै चाहिँ अब अहिले पार्टीको पहिलो ऐतिहासिक महाधिवेशन हामीले असारको 7, 8 र 9 गते गर्दैछौँ र सबैको चासो हुनु स्वाभाविकै पनि हो। अब नेतृत्व कसरी अगाडि बढ्छ, नेतृत्वमा केही फेरबदल हुन्छ कि हुँदैन भन्ने हिसाबको चासो हुनु स्वाभाविकै हो। त्यो कारणले गर्दाखेरि अब हामी मूलत संक्षेपमा चाहिँ पार्टीले एउटा समृद्ध मुलुक निर्माणको लागि काम गर्न सक्ने पार्टी निर्माण गरेर अगाडि बढ्छ र पार्टीको नेतृत्व पनि त्यही अनुसारको चाहिँ चयन गरेर अगाडि बढ्छ। मूल नेतृत्वमा त्यति धेरै चाहिँ फेरबदल हुँदैन। पार्टीको पदाधिकारीहरू मा निर्वाचन भएर अगाडि बढ्ने या सहमतिमा अगाडि बढ्ने भन्ने कुराहरू यस्तो टुङ्गोमा लागिसकेको छैन। यो तत् अवस्थामा छलफल भएर जाने कुरा हो। अहिलेको दृष्टिकोणबाट पार्टी एउटा मजबुत भएर अगाडि बढ्छ महाधिवेशन पश्चात।
0: यहाँको महत्त्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी। अन्तरसंवादमा कुराकानी गर्नुहुँदै बिदा दिनुहोस्, नमस्कार।
2: नेपालमा धूम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
3: नेपाल सरकार राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र टेकु
4: काठमाडौँ। सवारी
5: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
6: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
7: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
9: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
8: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
9: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
8: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ। अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
9: ए, सूचीकरण त गर्नै पर्ने हो।
8: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तल्ला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
10: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
11: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
12: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
13: नागरिक लगानी कोष। कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
14: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
13: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
14: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
13: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्न हुन अनुरोध छ।
14: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकैपटक नराखी निश्चित दिनको अन्तरालमा राख्नु हुन, त्यस्तै बरसातको पानी संकलन प्रविधि छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
13: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
14: फोन नम्बर 5 42 13 5 9।
15: यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 7 बजेको समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै आज गणतन्त्र दिवस मनाइँदै सुशासन विकास र समृद्धिको लक्ष्य प्राप्ति अहिलेको राष्ट्रिय आवश्यकता भएकोमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। आगामी आर्थिक वर्षको बजेट आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश हुँदै संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने नेपाली कंग्रेसको निर्णय, राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग, बाढीले क्षति पुर्याएको बीपी राजमार्गको पुननिर्माण तीव्र गतिमा र अमेरिका इरान बीच 60 दिने युद्ध विराम विस्तारमा समझदारी, लेबनान र गाजामा इजरायलको आक्रमण जारी।
16: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
17: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
16: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
17: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
18: नेपाल टेलिकम, राष्ट्रको संचार।
15: समाचार अब विस्तारमा। गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै आज गणतन्त्र दिवस मनाइँदैछ। जनआन्दोलन र माओवादीको 10 वर्षे सशस्त्र द्वन्द्व र मधेस आन्दोलनको बलमा 240 वर्ष लामो शाहवंशीय राजतन्त्र अन्त्य गर्दै 2064 चैत्र 28 गते भएको निर्वाचनबाट बनेको संविधान सभाले 2065 जेठ 15 गते मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो। गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउने गरिएको छ। गणतन्त्र स्थापनाको 7 वर्षपछि तत्कालीन संसदले बनाएको गणतान्त्रिक व्यवस्था अनुरूपको संविधान 2072 असोज 3 गते तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले जारी गर्नुभएको हो। सोही संविधान अनुरूप हाल संघ प्रदेश र स्थानीय गरी 3 तहको सरकार मार्फत मुलुक सञ्चालन भइरहेको छ। गणतन्त्र दिवसका अवसरमा हरेक वर्ष झैं यसपटक पनि सरकारले सैनिक मञ्च टुँडीखेलमा विशेष समारोहको आयोजना गरेको छ। आज बिहान आयोजना हुने समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने मूल समारोह समितिले जनाएको छ। समारोहको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। गणतन्त्र दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन विकास र समृद्धिको लक्ष्य प्राप्ति अहिलेको राष्ट्रिय आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्नुहुँदै संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्यको आवश्यकता औँल्याउनु भयो। गणतन्त्र दिवसले नेपालको स्वतन्त्रता, सार्वभौमिक नागरिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण्ण राखी दिगो, फराकिलो र समन्वयिक आर्थिक वृद्धि हासिल गर्दै सभ्य, सुसंस्कृत तथा सुसम्पन्न समाज निर्माण गर्न आफ्नो क्षेत्रबाट योगदान पुर्याउनका लागि सम्पूर्ण राजनैतिक दल, नागरिक समाज तथा सम्बद्ध सबैमा राष्ट्रपति पौडेलले आह्वान गर्नुभएको छ। राष्ट्रपति पौडेलले गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनको नेतृत्व गर्ने राजनीतिक दलका श्रद्धेय नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी आम नागरिक, जनसमुदाय एवं राजनैतिक कार्यकर्ताको योगदानको उच्च प्रशंसा पनि गर्नुभएको छ। उपराष्ट्रपति रामसाय प्रसाद यादवले उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ संकल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता उल्याउनु भएको छ। गणतन्त्र दिवसका अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा गणतन्त्र जनताको शासन प्रणाली भएकाले जनतामा निहित सम्पूर्ण शक्तिलाई संविधानले दिएको अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात गर्दै अघि बढ्न सके मात्र हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सबल, सुदृढ जीवन्त रहन सक्ने बताउनु भएको छ। गणतन्त्र दिवस उत्सव मात्र नभई आत्ममूल्याङ्कनको अवसर पनि भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले जनअपेक्षा अनुरूप संवेदनशील शासन प्रणाली निर्माण गर्न सक्यौं वा सकेनौं भन्ने प्रश्नको उत्तर खोज्ने दिन भएको पनि बताउनु भएको छ। सरकारको आगामी आर्थिक वर्ष 2083-84 वार्षिक बजेट संघीय संसदको संयुक्त बैठकमा आज पेश हुँदैछ। संघीय संसदको अपराह्न 4 बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले वार्षिक बजेट पेश गर्नुहुनेछ। संविधानले जेठ 15 गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ। बजेट प्रस्तुतिका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ। आज प्रस्तुत हुने बजेटबारे अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले हिजो राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा हिजो राष्ट्रपति पौडेललाई अर्थमन्त्री डाक्टर वाग्लेले बजेटबारे जानकारी गराउनु भएको हो। संघीय संसदमा प्रस्तुत हुने आगामी आर्थिक वर्षको बजेटको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। नेपाली कङ्ग्रेसले संसदमा पार्टीको भूमिका थप प्रभावकारी बनाउने निर्णय गरेको छ। सिंहदरबारमा हिजो बसेको काङ्ग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नआएर जनताप्रतिको उत्तरदायित्व र जिम्मेवारी बोध नगरेको निष्कर्ष निकालेको बैठकपछि संसदीय दलका प्रमुख सचेतक बासना थापाले बताउनु भए। उहाँले प्रधानमन्त्री शाह संसदमा नआएको र गणतन्त्र दिवस समारोहमा सम्बोधन नगर्ने विषयप्रति काङ्ग्रेसको गम्भीर ध्यानाकर्षण भएको पनि बताउनु भयो। प्रमुख सचेतक थापाले पूर्वाधारलाई भन्दा शिक्षा स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट आओस् भन्ने काङ्ग्रेसको धारणा रहेको बताउनु भयो। बैठकमा आगामी आर्थिक वर्षको बजेट, संसदमा पार्टीको भूमिका, आगामी रणनीति, संसदीय दलको रिक्त रहेका पदहरूलाई पूर्णता दिने तथा संसदको विषयगत समितिहरूमा दलका तर्फबाट अध्ययन गर्न संयोजकहरू तोक्ने लगायतका विषयमा छलफल भएको पनि प्रमुख सचेतक थापाले जानकारी दिनुभयो। नेपाली कङ्ग्रेसले राष्ट्रिय मानवाधिकार आयोगद्वारा सार्वजनिक गरिएको भदौ 23-24 गतेको आन्दोलन सम्बन्धी अनुसन्धान प्रतिवेदन कार्यान्वयन गर्न माग गरेको छ। पार्टीका प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा तत्कालीन सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अधुरो, अपूर्ण र अस्पष्ट रहेको धारणालाई थप पुष्टि गरेको बताइएको छ। विज्ञप्तिमा राष्ट्रिय मानवाधिकार आयोगले स्वयं कार्की आयोगकै अध्यक्षमाथि समेत सूक्ष्म अनुसन्धान आवश्यक रहेको उल्लेख गरेको भन्दै आयोगको निष्पक्षतामाथि नै प्रश्न उठाइएको उल्लेख गरिएको छ। निर्वाचन अघि प्रतिवेदन सार्वजनिक नगरिनुमा नियोजित उद्देश्य रहेको कङ्ग्रेसको आशंका थप बलियो भएको पनि विज्ञप्तिमा भनिएको छ। आन्दोलनको प्रारम्भिक चरण संविधान प्रदत्त अधिकारसँग सम्बन्धित भए पनि पछि योजनाबद्ध हिंसात्मक गतिविधि, आगजनी, हत्या, लुटपाट तथा सार्वजनिक र निजी सम्पत्तिमाथि आक्रमण भएको प्रतिवेदनले देखाएको विज्ञप्तिमा उल्लेख छ। हिंसात्मक गतिविधिमा संलग्न जोसुकैलाई राजनैतिक संरक्षण बिना कानूनी कारवाही गर्नुपर्ने कांग्रेसले माग गरेको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हाल छलफलका लागि सार्वजनिक गरिएको गैर आवासीय नेपाली सम्बन्धी विधेयकको मसौदामा सबै सरकार भएका निकायका प्रतिनिधिसँग व्यापक छलफल हुने बताउनु भएको छ। एसोसिएसन अफ नेपाली ओरिजिन एएनओ केन्द्रीय समितिको प्रतिनिधिमण्डलसँग हिजो मन्त्रालयमा भएको भेटमा उहाँले हाल सार्वजनिक मसौदामा थप पक्षसँग वृहत छलफल गरी संसदमा पेश हुने बताउनुभयो। एसोसिएसन अफ नेपाली ओरिजिनले ऐनको सार्वजनिक मसौदाका कतिपय बुदा अव्यवहारिक रहेका र विदेशिएका नेपालीलाई नेपालसँग जोड्नका लागि पर्याप्त नरहेको भन्दै मन्त्री खनालको ध्यानाकर्षण गराएको थियो। एएनओको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खनालले विधेयकका सम्बन्धमा आफूले प्रश्नावली तयार गरेको बताउँदै संसदमा पेश गर्नुअघि यस विषयमा सरकार भएकाहरू सबैसँग राय सुझाव लिइने बताउनुभयो। आर्थिक सर्वेक्षण 2082-83 अनुसार भूकम्पबाट क्षतिग्रस्त भएका 1136 स्वास्थ्य संस्थामध्ये 2082 फागुनसम्म 1051 संस्थाको पुननिर्माण सम्पन्न भएको छ। निजी आवास पुननिर्माणतर्फ 2082 फागुनसम्म 835,185 लाभग्राहीको पहिचान गरिएको मध्ये 834,303 लाभग्राहीले पहिलो किस्ता प्राप्त गरेका छन्। त्यस्तै 770,338 लाभग्राहीले दोस्रो किस्ता तथा 743,987 लाभग्राहीले अन्तिम किस्ता पाएका छन्। सर्वेक्षण अनुसार हालसम्म 773,987 निजी आवासको पुननिर्माण सम्पन्न भएको छ। निजी क्षेत्रका छाता संगठन नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले मध्य पूर्वमा जारी युद्धका कारण इन्धनमा भएको उच्च मूल्य वृद्धिले निर्माण व्यवसायमाथि परेको आर्थिक तथा मानसिक दबावलाई सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्। परिसंघ र चेम्बरले बेग्ला बेग्लै विज्ञप्ति जारी गर्दै निर्माण व्यवसायको समस्या सम्बोधन गरी समग्र अर्थतन्त्रलाई चलायमान बनाउन आग्रह गरेका हुन्। डिजेल मटितेल बिटुमिन सहितका निर्माण सामग्री तथा ढुवानी लागतमा उच्च वृद्धि हुँदा निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेको निर्माण व्यवसायीको भनाइ छ। मूल्य वृद्धिका कारण व्यवसायीलाई मात्रै 10 अर्ब भन्दा बढी नोक्सानी भइसकेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ। रसुवामा निर्माणाधीन 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाको पानी बाव नियन्त्रण गर्ने ड्यामको गेट उद्घाटन गरिएको छ। नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेङले हिजो रसुवामा आयोजित कार्यक्रममा ड्यामको उद्घाटन गरेसँगै सो जलविद्युत परियोजना निर्माण अन्तिम

0: to extend ceasefire. That's all for this hour. Our next English bulletin will be at 2 p.m. You can also tune in to our on-air broadcast. And for detailed news, visit us online at radionepalonline.com or download our mobile app to listen to our bulletins anytime, anywhere. Stay tuned. Have a good day.
1: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: नेपालको समावेशी आवाज।
6: नमस्कार, म पूर्ण चन्द्र घिमिरे हाम्रो स्वास्थ्य कार्यक्रममा हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ। तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत गर्छु।
7: यतिखेर हामी श्रुतिजन्य पदार्थ रहित दिवसको सेरोफेरोमा छौँ। मे 31 श्रुतिजन्य पदार्थ रहित दिवसको रूपमा मनाउने गरिन्छ। श्रुतिजन्य पदार्थ भन्नाले धुम्रपान वा श्रुति सेवनका निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, गुल्फा, कक्कड, कच्चा श्रुति वा त्यस्तै प्रकारको श्रुतिजन्य पदार्थलाई बुझ्ने गरिन्छ। यसको प्रयोगले लत बस्ने गरेको एक पटक प्रयोग गरेपछि छोड्न कठिन हुने देखिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर 1.5 अर्ब भन्दा बढीले यसको सेवन गर्ने गरेको एक तथ्याङ्क छ। यसले वर्षेनी 80 लाख भन्दा बढीको ज्यान गइरहेको छ भने श्रुतिजन्य पदार्थको उत्पादन गर्ने किसानमा टुबाको, सिक्रेस लगायतको स्वास्थ्य समस्या देखिएको छ। नेपाल अनुसन्धान परिषदले गरेको एक सर्वेक्षण अनुसार 48% पुरुष र 11% महिलाले श्रुतिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ। दक्षिण एसियाली मुलुकमा यसको प्रयोगका हिसाबले नेपाल दोस्रो स्थानमा पर्छ। श्रुतिजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष 27,000 नेपालीले मृत्युवरण गर्नु परेको एक तथ्याङ्क छ। श्रुतिजन्य पदार्थको सेवन गर्ने 7 पुरुषमा 1 को मृत्यु यही कारण हुने गरेको छ। यसको सेवनले सिर्जित मुटु रोगका कारण 14,000 नेपालीले मृत्युवरण गर्नु परेको छ। यसको प्रयोग गर्ने 80% जनता अल्पविकसित मुलुकका रहेका छन्। असर गर्ने थाहा भएर पनि महिला, पुरुष, धनी, गरिब, बाल बालिका, युवा एवं ज्येष्ठ नागरिकहरूले यसको प्रयोग निर्बाध रूपमा गरिरहेको पाइन्छ। यसको प्रयोग लुकेर वा देखाएर गर्ने गरेका छन्। साथीभाइको लहै लहै, करकाप वा तनाव हटाउने न्युमा यसको सुरुवात गरी लत बसेको पाइएको छ। हालसम्म श्रुतिजन्य पदार्थमा 4,000 भन्दा बढी रसायन श्रुतिजन्य पदार्थमा पाइएको छ भने 250 भन्दा बढी रसायन हानिकारक छन्, जसमा 50 भन्दा बढीले क्यान्सर बनाउने एक अध्ययनले देखाएको छ। संसारमा नसर्ने रोगको प्रकोप बढ्दै जाँदा श्रुतिजन्य पदार्थले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। यसको प्रयोगले रक्तनली बिगार्ने, रक्तचाप बढाउने, मुटु सम्बन्धी दीर्घरोग लाग्ने, हृदयघात हुने, मस्तिष्कमा असर गर्ने, फुक्सो बिगार्ने, दम हुने, शरीरका विभिन्न भागमा क्यान्सर हुने बताइएको छ। गर्भवती महिलाले श्रुतिजन्य पदार्थको सेवन गर्दा गर्भ खेर जाने, मरेको बच्चा जन्मन सक्ने सम्भावना औल्याइएको छ। धुम्रपान र श्रुतिजन्य पदार्थ सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको र धुम्रपान र श्रुति सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पर्ने देखिन्छ। सो कार्यलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य सुविधा र आर्थिक हित अभिवृद्धि गर्न आयात, उत्पादन र बिक्री वितरणमा

0: निकरण गर्न, नियन्त्रण र नियमन गर्नु राज्यको दायित्व हो भने यो रहित समाज बनाउने अभियानमा लाग्नु आम नागरिकको कर्तव्य एवं दायित्व हो। आज हामीले यही सेरोफेरोमा हाम्रो स्वास्थ्य कार्यक्रमलाई केन्द्रित गर्ने जमर्को गरेका छौँ। स्वास्थ्य नै धन हो, खुसी र सम्पन्नता हो। सकेसम्म रोग लाग्नै नदिऊ, लागिहालेमा समयमा नै उपचार गरौँ र जीवन बर्बाद हुनबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऊ। यही कुरालाई मध्यनजर गरेर आम नेपालीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै हामीले निरन्तर रूपमा हाम्रो स्वास्थ्य कार्यक्रम प्रसारण गर्दै आएका छौँ। हामी कार्यक्रममा स्वास्थ्यका विभिन्न पाटाहरूलाई केलाउनेछौँ। विषय विज्ञ डाक्टरहरूसँग संवाद गर्नेछौँ। यहाँहरूले आफ्नो घर आँगनमै बसेर रेडियो नेपालबाट धेरै जानकारी लिन सक्नुहुनेछ। आजको कार्यक्रममा हामी श्वास प्रश्वास रोगको बारेमा चर्चा गर्नेछौँ। मानव जीवन अनमोल छ। हामीलाई लाग्ने धेरै रोगको कारण हामी आफै नै हो। व्यस्त जीवनशैली, आधुनिक विलासी जीवनशैली, अस्वस्थ खानपिन, भौतिक सुख सुविधा, स्वास्थ्यप्रति सजग नहुनु जस्ता थुप्रै कारणले मानिसहरू श्वास प्रश्वास रोगको शिकार भइरहेका छन्। श्वास प्रश्वास रोगको समयमा नै उपचार खोजिएन भने यसले जीवन नै बर्बाद गराएका घटनाहरू पनि हामीले देख्दै सुन्दै आएका छौँ। हाम्रो अज्ञानता, सानो हेलचक्र्याई र लापरवाहीका कारण हामीलाई रोगले आक्रमण गर्ने र ज्यानै जान सक्ने अवस्था पनि आउन सक्छ। तसर्थ आज हामी धेरै मानिसलाई प्रभावित बनाउँदै गएको श्वास प्रश्वास रोगका बारेमा जानकारी दिने जमर्को गर्नेछौँ। आज हामी श्वास प्रश्वास रोग भनेको के हो, यो रोग लाग्ने कारण, यसका लक्षण, यो रोग लाग्न नदिने उपाय, उपचार पद्धति, यसबाट बच्न बचाउन व्यक्ति, घर, परिवार, समाज, सरकारको दायित्व तथा भूमिका के हुनुपर्छ भन्ने जस्ता आम चासोका विषयमा संवाद गर्नेछौँ। आजको संवादका लागि हुनुहुन्छ वरिष्ठ फिजिसियन डाक्टर करबीर नाथ योगी। उहाँ कन्सल्टेन्ट फिजिसियन तथा श्वास प्रश्वास रोग विशेषज्ञ हुनुहुन्छ। उहाँलाई हामी सरल रूपमा भन्नुपर्दा श्वास प्रश्वास रोग विशेषज्ञ डाक्टर भनेर चिन्ने गर्छौँ। चेस्ट स्पेसलिस्टका रूपमा उहाँलाई धेरै मान्छेहरू चिन्ने गर्छन्। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
1: नमस्कार
0: डाक्टर साहब। अब यो श्वास प्रश्वास भनेको के हो, यसैबाट आजको यो संवादको प्रारम्भ गरौँ न।
1: श्वास प्रश्वास भनेको सबैले बुझिने भाषा नै हो। यो भनेको मान्छे जिउँदो छ कि सिद्धिसक्यो भनेर जुन नाक र मुखबाट वातावरणको हावा जान्छ र त्यही फोक्सोमा पुगेर छातीभित्र एक्सचेन्ज भएर फेरि फर्केर चाहिँ बाहिर आउँछ, त्यो श्वास र प्रश्वास, भित्र जाने र बाहिर फाल्ने जुन क्रिया प्रतिक्रिया हो त्यसलाई चाहिँ श्वास प्रश्वास भनिन्छ।
0: हजुर।
1: त्यो भने जिउँदो छ कि मान्छे ज्यान गइसक्यो भनेर थाहा पाउने एउटा बेसिक प्यारामिटर पनि हो।
0: हजुर। जस्तो श्वास प्रश्वास त अब यो भयो, किनभने मानिस जीवित रहने एउटा प्रक्रिया भयो। अब यो श्वास प्रश्वास रोग भनेको चाहिँ के हो नि?
1: हो, प्रक्रिया भनेपछि दुईटा मुख्य काम पुरा गर्नेलाई प्रक्रिया पुरा भयो भन्ने बुझिन्छ। एउटा चाहिँ हाम्रो जीव ज्यानलाई शारीरिक बनावट सेलहरू भन्छौँ जुन युनिटलाई हामीले शरीरमा चाहिँ विभिन्न अङ्ग प्रत्यङ्गहरूमा चाहिँ काम गर्ने सेलहरू मानव जीवनको एउटा बेसिक चाहिँ युनिट हो सेल भनेको। त्यो चाहिँलाई जीवित राख्नलाई अक्सिजनको र ग्लुकोजको, प्रोटिनको, भिटामिनहरूको आवश्यकता पर्छ। जसमध्ये अक्सिजन चाहिँ वातावरणको हावामा प्रशस्त मात्रामा पाइन्छ र त्यो श्वास प्रश्वासबाट हामीले अक्सिजन चाहिँ हाम्रो शरीरभित्र प्रवेश गरेर त्यसको सट्टामा चाहिँ कार्बन डाइअक्साइड अल्टरनेटिभ अर्को ग्यास बन्द छ, त्यो चाहिँ हाम्रो शरीरका लागि हानिकारक हुन्छ भन्दा पनि हुन्छ। त्यो चाहिँ कार्बन डाइअक्साइड चाहिँ बाहिर फालिन्छ भने अक्सिजन चाहिँ शरीरभित्र पुगाइन्छ र फोक्सोका विभिन्न झिल्लीहरूमा, पत्रहरूमा चाहिँ यो क्रिया प्रतिक्रिया अक्सिजन रगतमा जाने र कार्बन डाइअक्साइड रगतबाट साँतिएर चाहिँ प्रश्वासद्वारा बाहिर फालेको सासमा चाहिँ कार्बन डाइअक्साइड बाहिर निस्किन्छ। यो चाहिँ मानव जीवनको लागि नभई नहुने एउटा प्रक्रिया हो भने अर्को फोक्सोकै मद्दतले मुटुको रक्त सञ्चालनमा पनि निकै ठुलो रोल खेलेको हुन्छ। त्यो भनेको जसरी फोक्सोबाट वातावरणमा हावा बाहिर आयो र वातावरणको अक्सिजन धेरै भएको हावा भित्र गएको जस्तै मुटुको पनि अशुद्ध रगत चाहिँ फोक्सोमा आउँछ र फोक्सोमा आइसकेको अशुद्ध रगत चाहिँ शुद्ध पारेर फेरि मुटुसम्म पुग्छ र त्यति मात्रै होइन फोक्सोकै सहायतामा चाहिँ मुटुको मुख्य काम शरीरभरि रगत पुगाउने र शरीरमा प्रयोग भइसकेको रगतका आवश्यक तत्त्वहरू चाहिँ फेरि फर्केर रगत मुटुसम्म ल्याउने त्यो प्रक्रियामा पनि फोक्सो प्रणालीले श्वास प्रश्वास प्रणालीले अहम भूमिका खेलेको हुन्छ। त्यसैले श्वास प्रश्वासका रोगहरूमा मुटुको प्रणाली पनि प्रभावित हुन्छ भने मुटुका रोगहरूमा श्वास प्रश्वास पनि प्रभावित हुने गर्छ धेरै जसो अवस्थाहरूमा। कतिपय अवस्थामा त फेरि रगतको खराबीले रगतमा धेरै खराबी भयो भने पनि फोक्सोलाई खराब गर्छ मुटुलाई खराब गर्छ। त्यस्तै किसिमले पिसाब प्रणालीका रोगहरू इन्फेक्सनहरू अथवा छालाको इन्फेक्सनहरू समेत फोक्सोसम्म पुग्ने हुनाले र त्यही फोक्सोका इन्फेक्सनहरू मुटुसम्म पुग्ने र त्यति मात्रै होइन फेरि शरीरभरि फैलिने हुनाले पनि यो शरीरभित्रै रोग ओसार पसार गर्नेमा समेत अब ठुलो रोल हुन्छ श्वास प्रश्वास प्रक्रिया र मुटु रोग प्रक्रियामा।
0: यो चाहिँ शरीरका अन्य अङ्गसँग यसको सम्बन्ध हुने भयो र सम्पूर्ण शरीरलाई नै प्रभावित बनाउन सक्ने अथवा संक्रमित बनाउन सक्ने अथवा रोगी बनाउन सक्ने सम्भावना चाहिँ रह्यो, तसर्थ यसमा हामीले विशेष ख्याल गर्नु पर्यो होइन डाक्टर साहब?
1: होइन, शरीरका सबै अङ्गहरूको विशेष रोल नै हुन्छ। जस्तै ब्रेन डेथ भयो भने मतलब ब्रेन भनेको मस्तिष्क नै काम गर्न जिरो सकियो काम गर्न सक्दै नसक्ने गरी मस्तिष्क क्षतिग्रस्त भयो भने त श्वास प्रश्वास पनि चल्दैन नि।
0: हजुर,
1: होइन, त्यसैले चाहिँ सबै अङ्ग प्रत्यङ्गहरूको एक आपसमा चाहिँ एकदमै घनिष्ठ सम्बन्ध चाहिँ हुन्छ, तर श्वास प्रश्वास प्रणालीको चाहिँ मेनली वातावरणसित सम्बन्ध हुन्छ र वातावरणले श्वास प्रश्वासमा धेरै फरक पार्छ भने त्यस्तै श्वास प्रश्वासका रोगहरूले मुटुसित सर्कुलेसन सर्कुलेटरी सिस्टम भन्छौँ त्यसमा रक्त सञ्चार प्रणालीलाई पनि प्रभाव पार्छ।
0: हजुर,
1: सुन्नु पर्दैन नभन्दा बुझिने कुरो अक्सिजन र कार्बन डाइअक्साइड गडबड भयो भने ब्रेन डेथ समेत हुने हो। त्यही भएर फोक्सोको कामले चाहिँ ब्रेन डेथ हुने ब्रेन डेथ भइसकेको बिरामीको फोक्सो नचल्ने त्यस्ता कुराहरू पनि स्वस्थ शरीरका लागि उपयुक्त हुन्छन्।
0: अब यो श्वास प्रश्वास रोग कति किसिमका हुन्छन् डाक्टर साहब? अब यो वंशाणुगत पनि हुन्छ कि जन्मजात हुने सम्भावना हुन्छ कि हुँदैन, यसका प्रकारहरू कति किसिमका हुन सक्छन् यस्ता रोगहरू?
1: मैले मेरा विद्यार्थी भाइहरूलाई सिकाउँदाखेरि अलिक भिन्नै किसिमले पढाउन सिकाउँछु।
0: हजुर,
1: श्वास प्रश्वासको थोरै समयलाई हुने तर सिकिस्त गर्ने श्वास प्रश्वासका रोगहरू वर्षौँसम्मलाई हुने तर बिस्तारै सिकिस्त गर्ने श्वास प्रश्वासका रोगहरू थोरै समयको ज्वरोसहित हुने थोरै समयको बिना ज्वरोको हुने लामो समयको श्वास प्रश्वासका रोगहरू ज्वरोसहितको हुने लामो समय श्वास प्रश्वासका लक्षणहरू बिना ज्वरोको हुने भनेर यसरी छुट्याएर सिकाउने गरेको मान्छे म। त्यसैले अब अहिलेलाई तपाईँले सोधेको हिसाबको कुरा गर्दा पनि मैले सकेसम्म बुझिने गरेर यसका केही उदाहरणहरू दिएर श्वास प्रश्वास रोग बारेमा बताउन खोज्छु है त।
0: हजुर,
1: रुगाखोकी भनेको हाम्रो सबैलाई थाहा भएको कुरो माथिल्लो श्वास प्रणाली नाक भित्री कान घाँटीमा चाहिँ भाइरस धेरै जसो भाइरल इन्फेक्सन ब्याक्टेरियल इन्फेक्सनहरू भयो भने माथिल्लो श्वास प्रणालीका रोगहरू हुन्छन् र तिनीहरूको उपयुक्त इलाज भएन अथवा रोगी धेरै कमजोर भएका बेला त्यस्तो रोग लाग्यो माथिल्लो श्वास प्रणालीका इन्फेक्सन हुने रोगहरू कीटाणुजन्य अथवा भाइरसजन्य अथवा अरू किसिमका फङ्गस रोगहरू फङ्गल इन्फेक्सनहरू भएर त्यो माथिल्लो श्वास प्रणालीका नाक कान घाँटीका रोगहरू श्वास नलीको माध्यमबाट तल्लो फोक्सोमा पुग्यो भने मतलब लङ्स जुन भन्छ अङ्ग्रेजी भाषामा फोक्सोमा त्यो चाहिँ दायाँ र बायाँ गरेर दुईवटा हुन्छ हो त्यहाँ चाहिँ इन्फेक्सन पुग्यो भने चाहिँ त्यो चाहिँ थोरै समयमा प्रभावित गर्छ ज्वरो समेत हुन्छ र त्यसलाई चाहिँ हामी निमोनिया भयो भन्छौँ र निमोनिया भएर धेरै जसो मान्छेहरूको ज्यान गइरहेको छ। त्यस्तै गरेर अरू बेला पनि अरू भाइरल इन्फेक्सनहरू थुप्रै हुन्छन् यो लिस्ट गऱ्यो भने चाहिँ मतलब थुप्रै किसिमका भाइरसहरू हुन्छन् आरएनए भाइरस डिएनए भाइरस आदि इत्यादि भनेर अनि त्यो रुगाखोकीको हिसाबले चाहिँ शरीरलाई चाहिँ माथिल्लो श्वास प्रणालीलाई अफेक्ट गर्छन् र अनि तल्लो श्वास प्रणालीमा गएर चाहिँ निमोनिया गराउँछन्। यो चाहिँ थोरै समयको लागि श्वास प्रश्वास चाहिँ मा गडबडी गराउँछ। त्यो भनेको खोकी लाग्ने श्वास आउने छाती दुख्ने खकार आउने ज्वरो आउने इत्यादि भयो भने यो एउटा ग्रुपका रोग भए जुन चाहिँ श्वास प्रणालीलाई चाहिँ प्रभावित गर्छन्। त्यस्तै किसिमले थोरै ज्वरो आउने तर लामो समयसम्म खोकी लाग्ने छाती दुख्ने अलिअलि श्वास पनि हुने दुब्लाउँदै जाने खाना रुचि घट्ने, यो चाहिँ फोक्सोको रोगहरूको टिबी ट्युबरक्लोसिसमा चाहिँ यस्ता लक्षण हुन्छ। त्यो पनि एक किसिमको इन्फेक्सन नै हो, निमोनिया नै गराउँछ, तर बिरामीलाई चाहिँ थोथोरै खोकी लाग्ने, थोथोरै छाती दुख्ने, थोथोरै दुब्लाउने, खाना रुचि घट्ने भएर अलि लामो महिना, दुई महिना, छ महिना जान्छ। त्यो पनि एक किसिमको निमोनिया भयो। एउटा थोरै समयको लक्षण देखाउने निमोनिया, एउटा धेरै समय चाहिँ निमोनिया भयो। त्यस्तै गरेर अब थोरै समय छाती दुख्ने, खोकी लाग्ने, सहसा हुने, खगारमा रगत आउने लक्षणहरू चाहिँ अन्तको अन्त शरीरको क्यान्सर अथवा फोक्सोको रक्त नलीहरू जाम भयो भने पनि त्यस्तो हुन्छ। अन्त शरीरको आन्द्राको, प्रोस्टेटको, दुधको, पाटेघरको क्यान्सरहरू फोक्सोमा पुग्यो भने छाती दुख्ने, सहसा हुने, खकी लाग्ने, खगारमा रगत आउने छोटो समयको हुनसक्छ। त्यस्तै गरेर अब लामो समयसम्म हुने चाहिँ चुरोट खानेहरूको दम, धुलो धुवामा काम गर्नेहरूलाई हुने दम, त्यस्तै गरेर पहिला टिबी सिबी हुँदाखेरि फोक्सो क्षतिग्रस्त भएर भएको दम, अथवा प्रारम्भिक हिसाबले फोक्सोकै क्यान्सर सुरु भयो भने पनि फेरि बिरामीलाई चाहिँ अनि ज्वरो नआए, त्यति ज्वरो आउँदैन तर खोकी लाग्छ, खकार आउँछ, छाती दुख्छ, खाना रुचि घट्छ, यो चाहिँ अर्को ग्रुपको रोगहरू भयो।
0: हजुर,
1: मैले चारवटा ग्रुप छुट्याइदिएर सम्झाइ बुझाइ गर्न खोजेँ। एउटा चाहिँ इन्फेक्सनहरू हुने र निमोनिया गराउने, अर्को चाहिँ जिउभित्रकै रक्त फोक्सोका रक्त नली जाम हुने अथवा अन्तको क्यान्सर फोक्सोमा पुगेर श्वास प्रश्वासका लक्षण हुने, त्यसमा ज्वरो नहुन सक्छ। त्यस्तै गरेर लामो समयसम्म श्वास प्रश्वासका लक्षण हुने तर ज्वरो हुने, त्यो चाहिँ टिबी सिबीमा हुनसक्छ भने लामो समय खोकी खकार श्वासमा फोक्सोका रोगका लक्षण हुने तर ज्वरो नहुने चाहिँ यो दम, खोकी, एलर्जिक आत्मा यस्तोमा हुन्छ। यो बाहेकका चाहिँ अब विभिन्न अरू रोगहरूका कारणले पनि अघि नै भने मैले फोक्सो चाहिँ प्रभावित हुनसक्छ। जस्तै हाड जोड्नेको रोग, बात बात चाहिँ धेरै किसिमका हुन्छन्, कसैले गठिया भन्छ, कसैले के भन्छ, जो जोड्नी साना ठुला जोड्नीहरू दुख्ने बातका रोगीहरूको ढिलो र चाँडो गएर चाहिँ फोक्सो पनि प्रभावित हुन्छ। त्यस्तै गरेर धेरै अब लामो समयसम्म रक्त प्रणालीको रोगहरू हुने, रक्तका नलीहरू साँगुरिने रोगहरू अथवा इन्फेक्सन इन्फ्लामेसन हुने रोगहरू, एसएलई भन्ने रोग हुन्छ, त्यो रक्तका नलीहरूको रोग हो तर त्यसले पनि ढिलो र चाँडो चाहिँ फोक्सोलाई प्रभावित गर्छ।
0: जस्तो ब्लड प्रेसर हाई लो हुनेहरूलाई पनि यसले प्रभाव पार्छ?
1: नै, ब्लड प्रेसरसित फोक्सो रोगको त्यति सम्बन्ध हुँदैन। तर तर तर प्रेसर चाहिँ धेरै बढ्यो, लेफ्ट भेन्टिकुलर हाइपर फेलियर हाइपरट्रोफी भयो भने अनि त्यो चाहिँ मुटुले रगत फाल्न फेल खाएर नसकेर फोक्सोमा चाहिँ रगत जम्मा हुन्छ र बिरामीहरू चाहिँ एकदमै दमको लक्षण लिएर बेस्कन खोकी लाग्ने, श्वासा हुने, खकार चाहिँ फिज फिज खकार आउने, छाती दुख्ने, कसिने, त्यस्तो लक्षणहरू लिएर आउँछ। त्यो भनेको ब्लड प्रेसर धेरै बढेर मुटुको एउटा लेफ्ट भेन्टिकल, राइट भेन्टिकल, एउटा कोठाको नाम हो त्यो, लेफ्ट भेन्टिकल मेन काम गर्छ, त्यो फेल खायो भने फोक्सोमा चाहिँ रगत जाम भएर जम्मा भएर अनि फोक्सोका रोगका लक्षणहरू लिएर पनि आउँछन्। यो चाहिँ प्राय अधवैसे बुढाबुढीमा देखिन सक्छ भने प्रेसर कन्ट्रोल गर्यो भने मात्रै श्वास प्रश्वासका लक्षणहरू ठिक हुन्छ र प्रेसर राम्रो कन्ट्रोल गर्यो भने श्वास प्रश्वासका लक्षणहरू सधैँभरिलाई ठिक हुन्छ। त्यसैले प्रेसरको चाहिँ त्यसरी चाहिँ प्रभाव पार्छ भने सुगर रोगले चाहिँ फोक्सोलाई डाइरेक्ट त गर्दैन तर सुगर कन्ट्रोल नहुने, सुगर कन्ट्रोल नहुने बिरामीहरूकोमा यो निमोनिया हुने चान्स पनि धेरै हुन्छ। ट्युबरक्लोसिसको निमोनिया हुने सम्भावना पनि धेरै हुन्छ। राम्रोसित नगरियो भने ज्यानै जाने गरी मान्छेहरूको ज्यान गइरहेछ, मतलब सुगर भएका, डायबिटिज भएका बिरामीहरूलाई मोर्टालिटी चाहिँ धेरै देखिएको छ। त्यही भएर एउटा सल्लाह बिचमा दिइहालौँ, डायबिटिज भएकाहरूले चाहिँ आफ्नो सुगर चाहिने भन्दा थोरै पारेर चाहिँ आफूलाई जोगाउनु पर्यो, ज्यान जानबाट आफूलाई जोगाउनु पर्यो।
0: हजुर,
1: यहाँनिर म फेरि विशेष बल दिएर भन्छु, सुगर भएका पहिलादेखिका बिरामीहरूको झनै राम्रो कन्ट्रोल गरेर बस्यो भने ज्यानै लिने, निमोनिया सिभियर खालको गराउने अवस्था सिर्जना नहुन सक्छ।
0: त्यसर
1: सुगरवालाहरूले नआतिकन सुगर कन्ट्रोल गरिदिनु पर्यो, मतलब खाली पेटको 80 र 100 बिचमा खाना खाइसकेपछिको पनि 120 र 130 हाराहारी राखेर चाहिँ निमोनिया चाहिँ लाई काबु गर्न सकिन्छ।
0: डाक्टर साहब, हामी महत्त्वपूर्ण संवादमा जुटिरहेका छौँ। अहिले हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। हाम्रा आदरणीय श्रोताहरूले हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ रेडियो नेपाल मार्फत। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी श्वास प्रश्वास रोगका सन्दर्भमा कुरा गरिरहेका छौँ र हाम्रो संवादमा हुनुहुन्छ डाक्टर करवीरनाथ योगी। उहाँ कन्सल्टेन्ट फिजिसियन तथा श्वास प्रश्वास रोग विशेषज्ञ हुनुहुन्छ। डाक्टर साहब, मैले अलिकति प्रसङ्ग उठाएको पनि थिएँ, जस्तो वंशाणुगत र जन्मजात हुने सम्भावना कतिको हुन्छ यो रोग, अनि कुन उमेर समूहका मानिसलाई यो रोग बढी लाग्ने सम्भावना हुन्छ, अथवा कुन कुन उमेर समूहका मानिसलाई यो रोग लाग्छ, त्यसबारे पनि अलिकति जानकारी गराइदिनुहोस् न।
1: फोक्सोमा जन्मजात हुने रोगहरू भनेको एउटा नेपालमा त्यति भेट्दैन, त्यो विभिन्न रेसियल कारणले हुन्छ। त्यो सिस्टिक फाइब्रोसिस भन्ने एउटा रोग हुन्छ, जुन चाहिँ वंशानुगत पनि हुन्छ, फोक्सोको सुरुदेखि बचपनै अथवा न्युनाटल एजदेखि नै प्रभाव पारेर बाँकी एडोलेसेन्स पुग्नै गाह्रो, वयस्क हुन त झनै गाह्रो गर्छ भने। अर्को एउटा अल्फा वान एन्टिटिप्सिन डिफिसियन्सी भन्ने एउटा रोग हुन्छ, त्यो पनि नेपालमा त्यति देखिँदैन, त्यो भनेको जन्मजात वंशानुगत आउने कुराहरू हो। त्यसमा चाहिँ अल्फा वान एन्टिटिप्सिन डिफिसियन्सी डिजिज भयो भने बचपनदेखि नै दम खोकीको जस्तो लक्षणहरू हुन्छ। सुगर खानेहरूको 50-55-60 वर्षमा जे अवस्था हुन्छ, बच्चा यो अल्फा वान एन्टिटिप्सिनवाला कमी भएको परिवारहरूको अथवा बच्चाहरूलाई चाहिँ 2-4-5 वर्षभित्रमै दमका लक्षणहरू देखिन्छन् भने, कन्जिनाइटल एनामोली भन्ने एउटा अर्को हाम्रो मेडिकल टर्ममा भनाइ हुन्छ, त्यो भनेको चाहिँ जस्तै गास नली चाहिँ श्वास नलीसित जोडिएर जन्म भयो भने, मैले भने कतिको बुझियो?
0: हजुर, बुझिया छु। गास नली र श्वास नली, किनभने खाना खाने नली र सास फेर्ने नली, होइन डाक्टर साहब?
1: हो,
0: हजुर।
1: गर्दनदेखि घाँटीदेखि भुँडीसम्म छातीको बिचो बिच गास नली र श्वास नली सँगसँगै बन्ने हुन् प्राकृतिक हिसाबले।
0: हजुर,
1: बन्दाखेरि आपसमा टाँसिएर बने अथवा श्वास नली र गास नलीहरू आपसमा जोडिएर चाहिँ बच्चा जन्मियो भने पेटभित्र त गाँठ खाइँदैन, सास फेरिँदैन, अनि जन्मेपछिबाट चाहिँ अनि निमोनियाको लक्षणहरू, त्यो चाहिँ फेरि अब भनौँ न हाम्रो उपचार गर्न सक्यो भने गाँठ नली र सास नली छुट्याइदिन सक्यो अपरेसन गरेर जन्मेको 2-4 दिन एकाध हप्तामै भने त्यो चाहिँ 100 वर्ष बाँच्ने हुन सक्छ। अनि त्यही गरेर अब यो अर्को एउटा चाहिँ जन्मजातका कुरा गर्दा, अब अघि पनि कुरा गरे, अब यो धेरै थोरैको मात्रै फोक्सो नहुने, एकातिरको नहुने, एकातिरको त्यो अलग अलग लोभहरू चाहिँ फरक फरक हुने, त्यस्ता कुराहरूले धेरै फरक पर्दैन। अर्को एउटा चाहिँ बच्चाहरूमा दुःख हुने कुरा के भने, बच्चा जन्मिँदाखेरि बच्चा पेटभित्र आमाको पेटभित्र हुँदाखेरि बच्चाको आफ्नो एउटा प्राकृतिक नियम हो, बच्चाको वरपर एउटा एमिनियोटिक फ्लुइड हुन्छ, पानी तरल पदार्थ हुन्छ। जन्मिन चाहिँ लामो व्यथा भइराख्दाखेरि अथवा दोस्रो तेस्रो स्टेजमा बिच बाटोमा जन्मिनु अगाडि बिच बाटोमा बच्चा भइराख्दा त्यो स्वतन्त्र रूपले बच्चाको वरपर हुने पानी हो, त्यो चाहिँ सास लियो भने फोक्सोमा पुग्यो भने जन्मजातै निमोनिया हुन्छ। त्यस्तो निमोनियाहरूमा बच्चाकै आफ्नो आँखी मिसिएर चाहिँ बच्चाले सास फेरेको हुन्छ, त्यो भनेको बच्चा पानीमा डुबेको जस्तो, त्यो पनि फोहोर पानीमा डुबेको जस्तो हुनाले त्यस्तो खालका निमोनिया पनि न्युनाटल हुने निमोनियाहरू चाहिँ निको पार्न चाहिँ धेरै गाह्रो हुन्छ। त्यही बच्चा भनौँ न जन्मेको केही महिना हप्तामै बिचराहरूको ज्यान जान्छ भने, त्यस्तै गरेर अब अलि ठुला भएपछि चाहिँ हुने चाहिँ अब बच्चाहरू अबुझ हुने हुनाले यस्तो कसैले गुच्चा चाहिँ फोक्सोमा पुगाइदिने, कसैले चक्लेट चाहिँ स्वास्थ्य अब निल्नुको सट्टा श्वास प्रणालीमा पस्किने, कोही चाहिँ बच्चाहरू चाहिँ जानी नजानी एकअर्काको घाँटी अठ्याइदिने, कोही चाहिँ अब झुनिदिने, आदि इत्यादि खालका इन्सिडेन्टल कुराहरू चाहिँ बच्चाहरूमा बढी हुन्छ भने, अब अर्को चाहिँ कमन बच्चाहरूमा हुने चाहिँ यही रुगा खोकी, बच्चाहरूको हाच्छु गरिराख्ने, नाक बगिराख्ने, कान दुख्यो भनिराख्ने, घाँटी दुख्यो भनिराख्ने प्राय चाहिँ सबैका बच्चाहरूको हुने हुनाले हाम्रो परिवारमा प्यारेन्ट्सहरूले इग्नोर गरिदिने, हे सबैका बच्चाको त सिगान बग्छ नि, सबैका बच्चा त खोक्छन् हाच्छु गर्छन् नि भनेर, त्यो हाच्छु गर्ने र खोक्ने कुराहरू चाहिँ निमोनियामा परिणत भएर फोक्सो खराब भएर चाहिँ अनि त्यसपछि चाहिँ बिरामी बच्चालाई चाहिँ अब बच्चा हस्पिटल राख्यो, वार्डमा भर्ना गर्यो, आइसियु राख्यो, भेन्टिलेटरमा राखेर पनि निको नहुने गरेर बच्चाहरूको ज्यान जान्छ। त्यस्तै अरू इन्फेक्सनहरू जस्तै अघि पनि सुरुमा कुरा गऱ्यो भाइरल इन्फेक्सन, अरू निमोनियाहरू पनि बच्चाहरूमा र बुढाबुढी मान्छेहरूमा बढी पाउँछ, र निमोनियाको कम्प्लिकेसन पनि बच्चाहरूमा र बुढाबुढीहरूमा बढी हुने हुनाले निमोनिया यस्तो रोग हो जसले चाहिँ एक्सट्रिम अफ एज भनेको एकदमै बच्चा उमेरमा र एकदमै बुढेसकालमा निमोनियाले चाहिँ धेरै सोको ज्यान लिन्छ। यो बाहेकका चाहिँ अब अरू बच्चाहरूमा भन्दा पनि बुढाहरूमा बढी हुने रोग चाहिँ फोक्सोको क्यान्सर, एउटा त चुरट खानेहरूको लागि चाहिँ दम खोकी, नेपालमा अत्यधिक मात्रामा छ दमखोकी। दमखोकी हुने नेपालमा चाहिँ अझ मधेसभन्दा पहाडमा बढी, पहाडको पनि हिमाली क्षेत्रमा बढी, किनभने त्यो हिमाली क्षेत्रका घरहरू हामीले याद गर्यौँ भने वातावरण जाडो हुने, साना साना घर बनाउने, झ्यालै नराख्ने, अनि ढोका पनि सानो राखेर अनि सानो कोठामा चाहिँ थुप्रै मान्छेहरू राति सुत्ने, यो खालको प्रचलन हाम्रो पहाडी भेगमा, उच्च हिमाली भेगमा हुने हुनाले त्यतातिर ट्युबरक्लोसिस सरुवा रोग जुन अहिले महामारी भन्छौँ हामी, ट्युबरक्लोसिस पनि त्यस्तै खोक्दा हाच्छु गर्दा सिगान र खकारहरू छोइएर सर्ने रोग हो ट्युबरक्लोसिस। यसले त्यो पहाडी भेगमा चाहिँ, पहाडी भेगको जनसङ्ख्याहरूमा चाहिँ यङ जेनेरेसनमा ट्युबरक्लोसिस धेरै, अलि बुढेसकालका मान्छेहरूलाई चाहिँ दमखोकी धेरै पाइन्छ। अनि पहाडी भेगहरूमा पनि धेरै जसो संस्कारगत हिसाबले हजुरबाउ अझ कुनै कुनै ठाउँमा त हजुरआमाहरूले नाति नातिनाहरूलाई चाहिँ बाबु तमाखु सल्काएर ल्या, यो हुक्का चिलिम भरेर ल्या भन्ने चलन भएर त्यो नाति नातिनाहरूले पनि त्यसै सिक्छन् यो तमाखु पिउन, चुरट बिडी खान। हो त्यस्ताहरूले गर्दाखेरि चाहिँ अद्वैत उमेरदेखि नै र 50-55-60 नै कम भएर धेरै जसो चाहिँ थलिनुपर्ने अवस्था छ।
0: भनेपछि डाक्टर साहब यसरी बुझौँ, यो जुनसुकै उमेर समूहका मानिसलाई पनि हुनसक्छ, बच्चामा निमोनिया विशेष किसिमले दुःख दिन सक्छ, अथवा हामीले सानो हेलचक्राई गर्दा त्यसले चाहिँ विकराल रूप लिन सक्छ, बुढेसकालमा अब फुक्सुको क्यान्सर जस्ता रोगहरू हुन सक्ने भए, र युवा अवस्थामै पनि अन्य किसिमका फोक्सोजन्य रोगहरू हुन सक्छन्। वंशाणुगत आउनुभन्दा पनि हाम्रो आनी बानी व्यवहारहरू, जस्तो अहिले यहाँले भन्नुभयो चुरोड तमाखु सल्काइदिन भन्ने, होइन सल्काएर लिएर आइज भन्ने कुरा, यसरी हामीले पुस्ता हस्तान्तरण गर्दाखेरि यस्ता कुराहरूले पनि प्रभावित भइरहेको छ भनेर बुझ्दा यसलाई उपयुक्त होला होइन डाक्टर साहब?
1: एउटा चाहिँ जन्मजात फोक्सोका रोग भन्दा पनि हामीले कृत्रिम तरिकाले हाम्रो समाजमा प्रचलित बिडी चुरोड तमाखु खाने जुन संस्कारगत कुरा छ, हो यो कारणले चाहिँ बुढेसकालमा चाहिँ दमखो भएर ज्यान जु काम गर्न नसक्ने र मतलब ज्यानै जाने प्रिमेचरली उमेर पुग्नुभन्दा अगाडि नै ज्यान जाने, अथवा बाँच्ने हो भने पनि धेरै महँगो किसिमले। अब बाँकी रह्यो रोकथाम गर्न सक्ने रोगहरू जस्तै दम र फोक्सोको क्यान्सर, त्यो त ओलै आना चुरोटसित सम्बन्धित छ भने चुरोट त खानेले ठुला मान्छेले पनि छोड्नु पर्यो, बच्चा बुच्ची यङ जेनेरेसनले चाहिँ छोड्नै पर्यो, इलाज नहुने रोग पाल्नु भएन नि।
0: दमखोकी
1: भए पनि इलाज छैन, औषधि भर पर्ने हो। क्यान्सर भएपछि पनि अब कतिपय क्यान्सरको त इलाज हुन थाल्यो आजभोलि, तर पनि त्यो पनि त अब दुःख पाउने रोग हो, त्यही भएर चाहिँ बानी सुधार्नु पर्यो। अर्को एउटा चाहिँ ग्रुप छ जुन चाहिँ मैले अहिले भन्न भ्याएको थिइनँ, एलर्जी वातावरणमा धुलो धुवाँ, पुराना यो भन्नुहोस् सिमेन्ट फ्याक्ट्री, मैदा फ्याक्ट्री अथवा त्यस्तै धुलो धुवाँ आउने फ्याक्ट्रीहरूमा चाहिँ धेरै वर्ष काम गर्नु भएन, त्यो सिमेन्ट चाहिँ सास प्रश्वासबाट गएर फोक्सो खत्तमै पारिदिन्छ। धेरै वर्ष मैदा फ्याक्ट्रीमा काम गर्नु, कटन फ्याक्ट्रीमा काम गर्नु, यसलाई अकुपेसनल डिजिज भन्छ। कम्पनीहरूले नै यति वर्षभन्दा बढी यो कारिन्दालाई चाहिँ काममा नलाउने भन्ने नियम हुन्छ। मैले डेभलप कन्ट्रीका कुरा गरेको, नेपालमा पनि हो, त्यसरी पनि सोच्नुपर्ने भयो। मौसम अनुसारको एलर्जी हुन्छ, वातावरणमा फुल फुल्ने पालुवा लाग्ने मौसममा पोलेनहरूले गर्दा एलर्जी, त्यो 3-4 महिना रेगुलर एलर्जीको औषधि खानु पर्यो, खाएन भने दम हुने डर हुन्छ। त्यसलाई आस्थमा भन्छौँ, बोलचालमा सबैले दमदम भन्छन्, त्यो ब्रोङ्कियल आजमा हो, होइन कसैलाई वर्षैभरि पनि चाहिन्छ, कसैलाई चाहिँ घरको वातावरणको एलर्जी हुन्छ, जस्तै कुचो लाउने काम, कम्बल, कार्पेट, कुकुर बिरालो, यस्तो धुलोजन्य कुराहरूबाट पनि एलर्जी हुन्छ, त्यस्तोबाट पनि जोगिनु पर्यो। अनि एलर्जीको इलाज गरेन भने दम हुने ग्यारेन्टी हुन्छ, त्यही भएर सकेसम्म एलर्जीकै इलाज गर्नु राम्रो हुन्छ, एलर्जीबाट आफूलाई जोगाउनु राम्रो।
0: अहिले हामीसँग हुनुहुन्थ्यो डाक्टर कर्वीरनाथ योगी, कन्सल्टेन्ट फिजिसियन तथा श्वास प्रश्वास रोग विशेषज्ञ। धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको र धुम्रपान र सुर्ती सेवनले मानव जीवनको विभिन्न पक्षमा असर गर्ने हुँदा यसलाई नियन्त्रण गर्नु हामी सबैको दायित्व एवं कर्तव्य हो। तसर्थ आफू र आफ्नो परिवारको स्वास्थ्य रक्षाका लागि सबैले सुर्तीजन्य पदार्थ रहित समाज निर्माण गर्ने अभियानमा जुट्नु आजको आवश्यकता भएको छ।

आजलाई समयले यति नै साथ दियो। यदि यहाँहरू आजको कार्यक्रमबाट लाभान्वित हुनुभएको छ र यहाँहरूलाई यस सम्बन्धी कुनै जिज्ञासा छ भने यहाँहरूले स्वास्थ्य हाम्रो @gmail.com लेखी पठाउन सक्नुहुनेछ। त्यसै गरी हाम्रो स्वास्थ्य कार्यक्रम रेडियो नेपाल सिंहदरबार काठमाडौँ नेपाल पोस्ट बक्स नम्बर 634 भनेर लेखी पठाउन सक्नुहुनेछ। आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै अर्को श्रृङ्खला लिएर उपस्थित हुने संकल्पका साथ कार्यक्रमबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
2: नागरिक लगानी कोष

0: आदरणीय श्रोताहरू, यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो नेपाल। आज जेठ 15 गते देशभर विविध कार्यक्रमका साथ 19 गणतन्त्र दिवस मनाइँदैछ। नेपाली जनताको बलिदान, सङ्घर्ष र लोकतान्त्रिक आकाङ्क्षाको ऐतिहासिक उपलब्धिका रूपमा स्थापित गणतन्त्र दिवसको विशेष समारोह अहिले काठमाडौँ स्थित सैनिक मञ्च टुडीखेलमा सुरु हुँदैछ। यस विशेष कार्यक्रमको सार्वजनिक सेवा प्रसारण रेडियो नेपालले आफ्ना सम्पूर्ण नेटवर्क मार्फत यहाँहरू माझ प्रत्यक्ष प्रसारण गर्दैछ। अब लागौं सैनिक मञ्च टुडीखेलतर्फ, जहाँ उपस्थित हुनुहुन्छ हाम्रा सहकर्मी भानुभक्त खड्का, सरोज रिजाल र मनुका कुँवर।
1: नमस्कार। आज 2083 साल जेठ 15 गते गणतन्त्र दिवस, यस दिवसको अवसरमा काठमाडौँको सैनिक मञ्च टुडीखेलमा आयोजना गरिएको विशेष समारोहको प्रत्यक्ष प्रसारणमा हामी हार्दिक स्वागत गर्दछौँ। साथीहरू सरोज रिजाल र मनुका कुँवरको साथमा म हुँ भानुभक्त खड्का। यो प्रत्यक्ष प्रसारणको प्राविधिक संयोजनमा हुनुहुन्छ रामप्रकाश महतो, नवराज शाही, धर्मदेव चौधरी राजेन्द्र लामिछाने। आदरणीय श्रोताहरू, देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनको स्मरण गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न सांस्कृतिक समूह तथा सरकारी निकायको सहभागितामा सैनिक मञ्च टुडीखेलमा औपचारिक विशेष समारोहको आज आयोजना गरिएको छ। र यो गणतन्त्र दिवस मूल समारोह समितिले आयोजना गरेको यो गणतन्त्र दिवस विशेष कार्यक्रममा यहाँ आमन्त्रित विशिष्ट महानुभावहरूको उपस्थिति रहेको छ र केही प्रमुख अतिथि लगायतको यहाँ उपस्थिति हुने क्रम जारी छ। अहिले भर्खरै गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको आगमन भइसकेको छ। त्यस्तै विशिष्ट अतिथि सम्माननीय उपराष्ट्रपतिज्यूको पनि आगमन भइसकेको छ। र केही क्षणमै यो समारोहका प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिज्यूको अब केही क्षणमै समारोह स्थलमा आगमन हुँदैछ। अहिले यो नेपाली सैनिक मञ्च टुडीखेलको यो विशेष मञ्चमा आमन्त्रित विशिष्ट महानुभावहरू, यहाँ विभिन्न मन्त्रीगण, सांसदहरू, प्रधान न्यायाधीश, कूटनीतिक नियोगका प्रतिनिधिहरू र विभिन्न क्षेत्रका विशिष्ट लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको यहाँ उपस्थिति रहनेछ। र आज करिब यो औपचारिक समारोह 1 घन्टा 35 मिनटको लागि निर्धारण गरिएको छ। र यो समारोहमा आज खास गरी राष्ट्रपतिज्यूको आगमन भइसकेपछि राष्ट्रिय गान र झण्डोत्तोलन को कार्यक्रम अगाडि बढ्नेछ। त्यसपछि ज्ञात अज्ञात शहीदहरूप्रति उच्च सम्मान र श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि रहेको छ। नेपाली सेनाको हेलिकप्टरबाट गणतन्त्र दिवस 2083 अङ्कित ब्यानर यहाँ प्रदर्शन गरेर पुष्पवृष्टि र बेलुन उडाउने कार्यक्रम रहेको छ। र त्यस लगायतका शान्तिका प्रतीक परेवा उडाउने कार्यक्रम लगायतका कार्यक्रमहरू पनि तय गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालद्वारा संक्षिप्त मार्च पास्ट, झाँकी, ब्यान्ड प्रदर्शन लगायतका विविध कार्यक्रमहरूका साथ यो गणतन्त्र दिवस 2083 सम्पन्न गरिने कार्यक्रम रहेको छ। र आज यो समारोह अब केही बेरमै सुरु हुनेछ औपचारिक रूपमा सम्माननीय राष्ट्रपतिज्यूको आगमन भइसकेपछि। र आज यो गणतन्त्र दिवस मूल समारोह समितिका प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिज्यूले यो समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ। र अब यहाँ सम्माननीय राष्ट्रपतिज्यूको आगमनको प्रतीक्षा भइराखेको छ र त्यसपछि विधिवत रूपमा अरू कार्यक्रमहरू अगाडि बढ्नेछन्। र यसपछिको अगाडिको प्रस्तुतिको लागि हाम्रो सहकर्मी साथीहरू मनुका कुँवर र सरोज रिजाल
2: को आगमन भइरहेको या उद्घोष भइसकेको छ। अहिले तपाईँ रेडियो नेपालबाट सैनिक मञ्च टुडीखेलमा भइरहेको गणतन्त्र दिवस 2083 को मूल समारोह कार्यक्रमको प्रत्यक्ष प्रसारणमा हुनुहुन्छ। अहिले सम्माननीय राष्ट्रपतिज्यूको आगमन भइरहेको छ, यहाँ हामी यहाँको माहौल देख्न सक्छौँ। अहिले निकै अनुशासित रूपमा र राष्ट्रपतिज्यूको आगमनको लागि अहिले यो मञ्च उभिएको छ। सदा झैँ सैनिक मञ्च टुटी खेलको मूल समारोह कार्यक्रम तय गरिएको छ। केही बेरमा नै औपचारिक रूपमा आजको यो मूल समारोह कार्यक्रमको सुरुवात हुँदैछ। सङ्घमा विशेष यो केन्द्रीय कार्यक्रमका रूपमा अहिले सैनिक मञ्च टुटी खेलमा कार्यक्रम भइरहँदा प्रदेश स्तरीय कार्यक्रमहरू पनि आजको दिनमा हुने गरेको छ। त्यस्तै भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै पालिकालाई गणतन्त्र दिवसका दिन कार्यक्रमहरू गर्न पत्राचार गरे अनुरूप पालिका स्तरीय विभिन्न कार्यक्रमहरू पनि आजको दिन हुने गरेको छ। अहिले हामी देख्न सक्छौँ आँखै अगाडि सम्माननीय राष्ट्रपतिज्यूको सवारी आइपुगेको छ। उहाँको आगमनको यो सङ्केत यहाँले पृष्ठभूमिको धुनबाट पनि थाहा पाइरहनु भएको छ। सम्माननीय राष्ट्रपतिज्यूको आगमन सँगसँगै अबका कार्यक्रमहरू अगाडि बढ्नेछन्। अब सलामी ग्रहणका लागि उहाँ सवारीबाट झरिरहनु भएको हामी यहाँ देख्न सक्छौँ। उहाँले सलामी ग्रहण गरेसँगै राष्ट्रिय गान अनि झण्डोत्तोलन पनि हुनेछ। ज्ञात अज्ञात शहीदहरूप्रति उच्च सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै जी र शान्तिको लागि मौन धारण पनि गरिनेछ। अहिले हामी यहाँ देख्न सक्छौँ राष्ट्रपतिज्यूले सलामी ग्रहण गरिरहनु भएको छ। यहाँ मञ्चमा हामी देख्न सक्छौँ सम्माननीय प्रधानमन्त्रीज्यूलाई, त्यस्तै प्रथम महिलालाई, त्यसै गरेर हामी यहाँ सांसदज्यूहरूलाई पनि देख्न सक्छौँ, त्यस्तै गरेर कूटनीतिक नियोगका व्यक्तित्वहरू पनि हुनुहुन्छ, यहाँ सुरक्षा निकायका उच्च पदस्थ व्यक्तित्वहरू पनि हुनुहुन्छ। त्यस्तै यो सलामी ग्रहणको क्रममा यहाँ हामी देख्न सक्छौँ विशेष गरेर विभिन्न सञ्चार माध्यमबाट आउनुभएका पत्रकारज्यूहरू पनि फोटो खिच्न व्यस्त हुनुहुन्छ। हजुर, राष्ट्रपतिज्यूको सलामी ग्रहण पछिका यी कार्यक्रमहरूका बारेमा हामी यहाँहरूलाई निरन्तर रूपमा भन्दै जानेछौँ। आज हामी 19 गणतन्त्र दिवसको मूल समारोह कार्यक्रमको यो प्रत्यक्ष प्रसारणमा जोडिएका छौँ र जेठ 15, 2065 हामीलाई बिर्सनुहुन्न। गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष जेठ 15 नेपाल राज्यभर विदेश स्थित नेपाली राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासहरू विविध कार्यक्रमका साथ गणतन्त्र दिवस

0: गणतन्त्र दिवस मूल समारोह समितिका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति ज्यूलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ, स्वागत सलामी अर्पण गरेको छ। र अब सम्माननीय राष्ट्रपतिज्यू सैनिक मञ्चको यो विशेष मञ्चमा राष्ट्रपति आसनतर्फ अगाडि बढिराख्नु भएको छ र सम्माननीय राष्ट्रपतिज्यूलाई स्वागतको लागि यहाँले उभिएर सबै मञ्चासीन व्यक्तित्वहरूले मञ्चतर्फ स्वागत गर्दै हुनुहुन्छ। सरोजी अगाडिको प्रस्तुतिको लागि म सहकर्मी सरोज रिजाल
1: मूल समारोह समितिका अध्यक्ष सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू, प्रथम महिला श्रीमती सबिना काफलेज्यू, सम्माननीय प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माज्यू, सम्माननीय सभामुख डोल प्रसाद अर्यालज्यू, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालज्यूको पनि आसन ग्रहण भइसकेको छ। साथै माननीय मन्त्रीज्यूहरू, माननीय उपसभामुखज्यू, राष्ट्रिय सभाका माननीय उपाध्यक्षज्यू, सङ्घीय संसदका विभिन्न समितिका माननीय सभापतिज्यूहरू, संवैधानिक निकायका माननीय प्रमुखज्यूहरू, सङ्घीय संसदका माननीय सदस्यज्यूहरू, स्थानीय तहका प्रमुख तथा पदाधिकारीज्यूहरू, नेपाली स्थित विदेशी कूटनीतिक नियोगका प्रतिनिधिज्यूहरू, राष्ट्र सेवा कर्मचारीहरू, सुरक्षाकर्मीहरू, आमन्त्रित महानुभावहरू एवं सञ्चारकर्मी पत्रकारहरूले यथास्थानमा आसन ग्रहण गरिसक्नु भएको छ। अब सम्माननीय राष्ट्रपतिज्यूलाई गणतन्त्र दिवस मूल समारोह समितिका सदस्य सचिव एवं गृह सचिव राजकुमार श्रेष्ठज्यूले कार्यक्रम पुस्तिका प्रदान गर्नुहुनेछ।
2: जेठ 15 गते भव्य कार्यक्रम हुँदै आएको छ। आज पनि टुँडीखेल परिसरमा अहिले राष्ट्रिय झन्डा सांस्कृतिक झाँकी प्रदर्शनको लागि सुरक्षाकर्मीहरूको विशेष उपस्थिति र नागरिकहरूको उत्साह हामी यहाँ देख्न सक्छौँ।
1: राष्ट्रिय सम्मानका निम्ति राष्ट्रिय झन्डाको झन्डोत्तोलनसँगै राष्ट्रिय गान प्रस्तुत हुनेछ। यसर्थ राष्ट्रिय सम्मानमा सरिक भइदिनु हुनका लागि सबैमा अनुरोध गर्दछु। पश्चात सँगै शहीद सम्मानका निम्ति मौन धारण पनि हुनेछ।
2: यति बेला हामी केन्द्रीय

0: हामी मूल समारोह समितिको कार्यक्रमको बारेमा यहाँलाई जानकारी गराउँदै जाने
1: सम्मान सहित श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिका लागि एक मिनेट मौन धारणका निम्ति हार्दिक अनुरोध गर्दछु। समय
0: गणतन्त्र दिवसको मूल समारोह कार्यक्रममा यहाँहरूलाई जोड्नेछौँ। केन्द्रीय स्टुडियो सिंहदरबार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै सुशासन, विकास र समृद्धि अहिलेको राष्ट्रिय आवश्यकता भएको राष्ट्रपति रामचन्द्र पौडेलको भनाइ। आगामी आर्थिक वर्षको बजेट आज संघीय संसदको संयुक्त बैठकमा पेश हुँदै र अमेरिका र इरानबीच 60 दिने युद्ध विराम विस्तार सम्बन्धी समझदारी। लेबनान र गाजामा इजरायलको आक्रमण जारी। अब समाचार विस्तारमा। जनआन्दोलन र माओवादीको 10 वर्षे सशस्त्र द्वन्द र मधेस आन्दोलनको बलमा 240 वर्ष लामो शाहवंशीय राजतन्त्र अन्त्य गर्दै 2064 जेठ 28 गते भएको निर्वाचनबाट बनेको संविधान सभाले 2065 जेठ 15 गते मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो। त्यसैको सम्झनामा आज गणतन्त्र दिवस मनाइँदैछ। गणतन्त्र स्थापनाको 7 वर्षपछि गणतान्त्रिक व्यवस्था अनुरूपको संविधान 2072 असोज 3 गते तत्कालीन राष्ट्रपति डाक्टर रामवरण यादवले जारी गर्नुभएको थियो। सोही संविधान अनुरूप हाल सङ्घ, प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार मार्फत मुलुक सञ्चालन भइरहेको छ। गणतन्त्र दिवसका अवसरमा हरेक वर्ष झैँ यसपटक पनि सरकारले सैनिक मञ्च टोणी खेलमा विशेष समारोहको आयोजना गरेको छ। कार्यक्रमलाई यसपटक राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने छ। समारोहको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरिरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति अहिलेको राष्ट्रिय आवश्यकता भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्यको आवश्यकता पनि औल्याउनु भएको छ। उपराष्ट्रपति रामसाय प्रसाद यादवले उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ संकल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता औल्याउनु भएको छ। गणतन्त्र दिवसका अवसरमा उहाँले दिनुभएको शुभकामना सन्देशमा गणतन्त्र जनताको शासन प्रणाली भएकाले जनतामा निहित सम्पूर्ण शक्तिलाई संविधानले दिएको अधिकार र कर्तव्यलाई समान रूपमा आत्मसात गर्दै अघि बढ्न सके मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सफल, सुदृढ र जीवन्त रहन सक्ने बताउनुभयो। अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालनासहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले संसदको संयुक्त सदनमा अपराह्न 4 बजे आगामी आर्थिक वर्षका लागि खर्च तथा व्ययको अनुमानसहितको विवरण प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका प्रष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनु भएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गरिने पनि तयारी रहेको छ। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत पदमा आवेदन सिफारिसका लागि आह्वान गरेको छ। मुलुकको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्धन गर्नका लागि मन्त्रालयले हिजो राजदूत पदमा योग्य तथा इच्छुक नेपाली नागरिकको दरखास्त सिफारिस आह्वान गरेको हो। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदले सन् 1948 पहिलो पटक संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। गणतन्त्र दिवस 2083 मूल समारोह अहिले सैनिक मञ्च टोणी खेलमा भइरहेको छ। समारोहलाई राष्ट्रपतिले अबको केही बेरमा सम्बोधन गर्दै हुनुहुन्छ। अब हामी सैनिक मञ्च टोणी खेल मा भइरहेको गणतन्त्र दिवसको मूल समारोहतर्फ जोडिँदैछौँ।
1: गणतन्त्र दिवस 2082 मूल समारोह समितिको कार्यक्रम अहिले सैनिक मञ्च टुँडी खेलमा जारी छ र 9 बजेको समाचार प्रसारण हुँदै गर्दा सैनिक मञ्च टुँडी खेलको यो औपचारिक कार्यक्रमहरू अगाडि बढ्ने क्रममा अहिले नेपाली सेनाको टुकडीले इज्जत अर्पण कार्यक्रममा मार्च पास गरिराखेको दृश्य यहाँ देख्न सकिन्छ। आज अलिकति काठमाडौँको आकाश निरन्तर हिजो रातिदेखिको निरन्तर वर्षापछि अहिले बिस्तारै खुलिराखेको छ र निकै शीतलतापूर्ण मौसममा गणतन्त्र दिवस 2083 मूल समारोह समितिका औपचारिक कार्यक्रमहरू अगाडि बढिराखेका छन् र अहिले यहाँ मार्च पासको कार्यक्रम अगाडि बढिराखेको छ। आदरणीय श्रोताहरू, नेपाली जनताको लामो ऐतिहासिक सङ्घर्ष, बलिदानीपूर्ण सङ्घर्ष र जनआन्दोलनको उपलब्धि स्वरूप 2065 साल जेठ 15 गते नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको औपचारिक घोषणा भएको दिनको स्मरणमा प्रत्येक वर्ष गणतन्त्र दिवस जेठ 15 गतेलाई मनाइँदै आइएको छ र यस्ता विभिन्न कार्यक्रमहरूका मार्फत गणतन्त्रको संस्थागत विकास र उन्नयनका निमित्त एउटा स्मरण गरिने दिनको रूपमा यसलाई मनाइन्छ, जहाँ चाहिँ ज्ञात अज्ञात शहीदहरूले जसले स्वतन्त्रता, शान्ति, उन्नति र प्रगतिका निमित्त शहादत प्राप्त गर्नुभयो, त्यस्ता ज्ञात अज्ञात शहीदहरूको प्रति सम्मान गर्दै र समग्र राष्ट्रको उज्जवल भविष्य निर्माण गर्ने उद्देश्यमा प्रतिबद्धता जाहेर गर्ने दिनको रूपमा पनि यस्ता दिवसहरू प्रत्येक वर्ष औपचारिक रूपमा सम्पन्न हुने गर्दछन् र त्यसैको निरन्तरता स्वरूप 2083 यो गणतन्त्र दिवस पनि त्यसैको एउटा निरन्तरताको एउटा अर्को श्रृङ्खला हो। ब्यान्ड प्रदर्शनका कार्यक्रमहरू अगाडि बढ्नेछन् र विभिन्न सांस्कृतिक समूहले सांस्कृतिक झाँकी पनि प्रस्तुत गर्नेछन्। यो देश विविधतायुक्त देश हो, जहाँ भौगोलिक विविधता छ, भाषिक विविधता छ, सांस्कृतिक अनेकता छ, यी विविधता र अनेकताको बिचमा पनि हामीले सार्वभौम सत्ता सम्पन्न नेपाली जनताको जुन आकाङ्क्षा हो, यो विविधताभित्रको एकता अझ बलियो हुनुपर्दछ र राष्ट्रको समृद्धिमा सबै एकाकार हुनुपर्दछ भन्ने भावका साथमा आज यो मूल समारोह समिति एउटा उत्सवकै रूपमा यो दिवस मनाइँदै गर्दा देशैभरि पनि यस्तो उत्साहको सञ्चार भएको छ र विभिन्न कार्यक्रमहरू देशैभर आयोजना पनि गरिएका छन् भनेका छन्।
2: हजुर, अहिले यो टुडी खेलमा विशेष समारोह कार्यक्रम भइरहँदा हामी यहाँ देख्न सक्छौँ हाम्रो सहकर्मी खड्काले भन्नुभयो जस्तै अहिले यो हिजोको ठुलो बर्सात पछिको निकै शान्त वातावरण छ। गणतन्त्र दिवस 2083 यो भव्य कार्यक्रमको अहिले हामी यहाँ देख्न सक्छौँ। यहाँ खासमा बर्सातका कारण पनि हुनसक्छ, आमन्त्रित सबै महानुभावहरूको उपस्थिति नभएको के भन्ने भान पनि हुनसक्छ। मार्च पासको यो टिम अगाडि बढिरहेको देखिरहँदा मूल समारोह कार्यक्रममा उपस्थित उच्च पदस्थ व्यक्तित्वहरूले हेरिरहनु भएको छ। कार्यक्रमको सुरुवात ग्रुप यो तालिकाभन्दा अगाडि नै हामीले सांसद रवि लामी छानेज्यूलाई देख्यौँ, त्यस्तै यहाँ अगाडि अहिले देख्न सकिन्छ खगेन्द्र सुनार हुनुहुन्छ, अन्य सांसदज्यूहरूको पनि उपस्थिति रहेको छ। त्यसै गरेर हामी देख्न सक्छौँ सम्माननीय सभामुखज्यू, त्यस्तै उपसभामुखज्यू, त्यसै गरेर राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यूलाई पनि हामी यहाँ देख्न
3: सक्छौँ।
2: नजिकै अझ भनियो भने काठमाडौँ सुन्धारा मलको अगाडिपट्टि झाँकी प्रदर्शनको लागि टोलीहरू तयारी अवस्थामा रहनु भएको छ। विशेष गरेर काठमाडौँ उपत्यकाको समृद्धि देखाउने नेवारी संस्कृतिलाई विशेष सांस्कृतिक झाँकी प्रदर्शनमा देखाउने गरिएको छ। अहिले गणतन्त्र दिवस 2083 कार्यक्रम भइरहँदा रेडियो नेपालबाट तपाईँ प्रत्यक्ष प्रसारण सुनिरहनु भएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालद्वारा संक्षिप्त मार्च
3: पास्ट
2: कार्यक्रम रहेको छ। यसपछि सांस्कृतिक झाँकी प्रदर्शनी अनि सांस्कृतिक विविधता झल्कने प्रदर्शन, त्यसै गरेर संक्षिप्त ब्यान्ड प्रदर्शन अनि सम्माननीय राष्ट्रपतिज्यूबाट सम्बोधन हुने कार्यक्रम रहेको छ। 19 गणतन्त्र दिवस मूल समारोह समितिको कार्यक्रम गरिरहँदा हामी विगतको दिनलाई स्मरण गर्न चाहन्छौँ। जब गणतन्त्र स्थापना भयो त्यसपछिको ठुलो उपलब्धि भनेको संविधान हो। संविधानकै जगमा टेकेर आजको राज्य व्यवस्था संरचना अब यस्ता दिवसहरू मनाइरहँदा गणतन्त्र स्थापना हुनुको मूल मर्म भनेको समृद्धि, नागरिकको समृद्धि, नागरिकको विकास र देशको समग्र विकास जोडिन्छ। यसतर्फ अबको नेतृत्व, अबको गणतन्त्र दिवसका सन्देशहरूले बोल्नुपर्ने आवश्यकता छ। आजै अपराह्न 4 बजे आगामी आर्थिक वर्ष 2083-84 बजेट पनि सार्वजनिक हुँदैछ। यसले पनि नयाँ आशा भरोसाहरू थपिनेछ। हामीले धेरै परिवर्तनहरू देखेका छौँ गणतन्त्र स्थापना भइसकेपछि। 2072 सालमा भुइँचालो आयो, महाभूकम्प, त्यसपछिको संविधान प्राप्ति, त्यसपछिको विश्वलाई नै आक्रान्त पार्ने कोरोना महामारी पनि भोग्यौँ। त्यसपछि हामीले भदौ 23-24 पनि सम्झिनुपर्छ। एउटा ठुलो राजनीतिक परिवर्तनको सन्देशसहित गणतन्त्र दिवस मनाइरहेका छौँ हामी। अहिले हाम्रो आँखै अगाडि यहाँ मार्च

0: कार्यक्रम अन्तर्गत हिजोदेखि नै विभिन्न जागरणका कार्यक्रमहरू, सन्देशमूलक कार्यक्रमहरू गरिरहेको छ। मूल समारोह समितिको यो विशेष कार्यक्रम पश्चात पनि रेडियो नेपालले आज दिनैभर गणतन्त्र दिवस 2083 विशेष कार्यक्रमहरू सम्पन्न
1: गर्नेछ। प्रहरी नायब उपरीक्षक रमन बहादुर पली मगर
0: भइरहेको छ। गणतन्त्र दिवसलाई यहाँले कसरी नियालिरहनु भएको छ सरोजी?
2: विशेष त यो गणतन्त्र दिवस को कुरा गर्दाखेरि र हामी विशेष समारोह मनाइराख्दाखेरि हामीले विभिन्न चरणमा भएका आन्दोलन र सङ्घर्षपछि प्राप्त उपलब्धिको रूपमा हामीले गणतन्त्रलाई लिनुपर्छ। सशस्त्र द्वन्द्वदेखि लिएर जनआन्दोलन हुँदै अघिल्लो वर्ष मात्रै
1: सशस्त्र गण समूह नेतृत्वसहित प्रहरी निरीक्षक सुरेश खत्री
2: यो गणतन्त्र दिवसले एउटा मूल मर्म लिएर अगाडि बढेको हामी सन्देशको रूपमा हामी पाउन सक्छौँ। यसका साथसाथै गणतन्त्र पछि के त भन्ने कुराको मुख्य चासो सबैमा रहिरहेको सन्दर्भमा देशलाई समृद्धतर्फ कसरी अगाडि बढाउन सकिन्छ र सुशासन कसरी कायम गर्न सकिन्छ भन्ने झल्को दिने यो विशेष समारोहमा पनि हामीले विभिन्न सुरक्षा निकायका नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा गरिएको अनुशासित मार्च पास्ट सँगसँगै यसभन्दा
1: मार्च पास्टमा पछिल्लो दृश्यमा हामी देख्न सक्छौँ। महिला समूह नेतृत्व सहित प्रहरी निरीक्षक प्रसिद्धिका कौडेल
2: विभिन्न काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रबाट पाल्नुभएका व्यक्तित्वहरूले आआफ्नो संस्कृति झल्काउने झाँकीसहित उपस्थित भइसक्नु भएको छ सैनिक मञ्च टुडी खेलमा र यतिखेर मार्च पास चलिरहँदाखेरि त्यो तयारी पनि हामी देख्न सक्छौँ। यो सँगसँगै हामीले के भन्नुपर्छ त भन्दाखेरि गणतन्त्र स्थापना भइसकेपछि अब देश कसरी आर्थिक समृद्धितर्फ अगाडि बढ्छ भन्ने विषयलाई मूल प्राथमिकता दिएर अगाडि बढ्नु जरुरी रहेको छ। मनुकाजी, यो सँगसँगै अब तपाईँले अघि पनि प्रसङ्ग कोट्याउनु भयो,
1: नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल
2: वक्तव्य पनि सार्वजनिक
1: प्रहरी निरीक्षक सरोज डल्लाकोटी
2: एक वर्षको आर्थिक गतिविधि कसरी अगाडि बढ्छ भन्ने त्यो विवरणसहितको बजेट सार्वजनिक हुँदै गर्दाखेरि त्यसले पनि आर्थिक समृद्धिको पाटोलाई नै कतै न कतै जोडिरहेको हुन्छ। यसमा अब विशेष त अहिले मार्च पासको जुन क्रम चलिरहेको छ, हामीले सैनिक मञ्च टुडी खेलमा प्रहरीको टुकडीले यति बेला मार्च पास गरिरहेको हामी देख्न सक्छौँ। त्यो सँगसँगै पछाडिपट्टि सशस्त्र प्रहरी बल पनि तम तयारी अवस्थामा मार्च पास गरिरहेको छ। यसै गरी ब्यान्ड बाजा लिएर एउटा टुकडी, सैनिक टुकडी पनि तम तयार अवस्थामा रहेको
1: हामीमा नेपाल प्रहरी ट्राफिक समूह नेतृत्वसहित प्रहरी निरीक्षक राजकुमार कार्की
0: उहाँहरूले मार्च पास गरेर अगाडि बढिरहनु भएको छ। पूर्वतिरबाट मार्च पास गर्दै उहाँहरू पश्चिमतर्फ लाग्नुहुँदैछ। अहिले यहाँ देख्न सक्छौँ हामी नेपाल विद्युत प्राधिकरणको कार्यालय, केन्द्रीय कार्यालय अगाडिको आकाशीय पुलमा पनि सुरक्षाकर्मीहरू देख्न सक्छौँ। त्यहाँ कुनै भिड नहोस् भनेर सुरक्षाकर्मीहरू बसिरहनु भएको हामी देख्न सक्छौँ। त्यसै गरेर अगाडि हेर्ने हो भने यहाँ हामी देख्न सक्छौँ वीर अस्पतालबाट पनि झ्यालझ्यालबाट आजको यो कार्यक्रम हेरिरहनु भएको छ। आँखै अगाडि देखिने धरहरामा पनि चढेर कतिपय हाम्रा नागरिकले हेरिरहनु भएको छ। आजको कार्यक्रम कसरी भइरहेको छ भन्ने अवलोकन उहाँहरूले गरिरहेको हामी यहाँ देख्न सक्छौँ। त्यति मात्र होइन, यहाँको अहिलेको यो तन तयारी हेर्दाखेरि यसपछि हुने यो विशेष नृत्य सहितको यो विविध सांस्कृतिक विविधता देखाउने प्रदर्शनका लागि भनेर तयारी अवस्थामा रहनु भएको छ। विभिन्न संस्कृति झल्किने, जात जाति देखाउने पोसाकहरू लगाएर उहाँहरू यो सैनिक मञ्चको मुख्य ब्लकभन्दा पछाडि तयारी अवस्थामा रहिरहनु भएको छ। मार्च पास सकिएसँगै सांस्कृतिक प्रदर्शनी, विशेष यो झाँकी प्रदर्शनको लागि पनि तम तयार अवस्थामा रहिरहनु भएको हामी देख्न सक्छौँ। मैले अघि पनि भने, विशेष गरेर काठमाडौँ उपत्यकाको सांस्कृतिक झल्कु दिने, पहिचान देखाउने, विशेष नेवारी संस्कृति झल्किने झाँकी हामी देख्छौँ। अहिले यहाँ
1: सशस्त्र प्रहरी बल नेपाल मार्च पासको

0: हजुर, हामी कार्यक्रमको प्रत्यक्ष प्रसारण गरिरहँदा सञ्चारकर्मीका लागि भनेर अगाडि छुट्टै व्यवस्था गरिएको छ। त्यहाँ फोटो पत्रकार
1: सशस्त्र प्रहरी बल नेपालको ब्यान्ड नेतृत्व सहित सशस्त्र प्रहरी निरीक्षक उमेश ढकाल
0: खिचिरहनु भएको बोलिरहनु भएको हामी देख्न सक्छौँ। र हामी ठ्याक्कै कार्यक्रमको प्रत्यक्ष प्रसारण यो सुनाउनको लागि राखिएको स्पिकरकै अगाडि भएको कारण पनि यहाँले मञ्चमा बोलिएको उद्घोषण पनि सुनिरहनु भएको छ नै। पक्कै पनि आजको दिनलाई हामीले बिर्सनुहुन्न। यो 19 भनेको एउटा झन्डै 2 दशक लाग्न सके लागेको अवस्थाको गणतन्त्र हो। लोकतन्त्रको लागि भएको ऐतिहासिक जनआन्दोलन 2062-63 को भावना अनुरूप नेपालको अन्तरिम संविधान 2063 कार्यान्वयनमा आएसँगै गणतन्त्रात्मक शासन व्यवस्थाको लागि मार्ग प्रशस्त गर्ने काम भएको थियो। नेपालको संविधान सभाले विक्रम सम्बत 2065 साल जेठ 15 गते
1: मार्च पासमा सशस्त्र प्रहरी विशेष कार्यदल नेतृत्व सहित सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाद अर्याल
0: भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय हित र स्वाभिमानलाई अक्षुण राखी दिगो फराकिलो र समन्यायिक आर्थिक वृद्धि हासिल होस् भन्ने यो 19 गणतन्त्र दिवसको पनि सन्देश हो र यो सबै नेपाली नागरिकको कामना पनि हो। आजका जति पनि उथलपुथल भएका छन्, राजनीतिक घटनाक्रमहरू भएका छन्, यी सबै घटनाक्रमहरूको एउटै चाहना भनेको गणतन्त्रको स्थापनासँगै अब आर्थिक समृद्धितर्फ, मुलुक समृद्ध बाटोतर्फ अगाडि बढ्नुपर्छ भन्ने नै हो।
1: मार्च पासमा सशस्त्र प्रहरी सेरमोनियल गुल्म नेतृत्वसहित सशस्त्र प्रहरी नायब उपरीक्षक मदन नाथ
0: छौँ। अहिले आँखै अगाडि यहाँ सशस्त्र प्रहरी बलको टोली मार्च पास गरिरहनु भएको छ। देशको सुरक्षाको लागि होस्, शान्ति अमन चयन कायम गर्नका लागि होस्, सुरक्षा निकायका व्यक्तित्वहरू सदैव अहोरात र 24 घन्टा खटिरहनुहुन्छ। उहाँहरूको यो अनुशासन हामी यो मार्च पासमा पनि देख्न सक्छौँ। र अनुशासनको कुरा गर्दा हामी नागरिकको पनि कर्तव्यको कुरा आउँछ। संविधानको धारा 48 नागरिक कर्तव्यको व्यवस्था गरिएको छ। हामीले गणतन्त्र दिवस मनाइरहँदा, हामीले प्रश्न गरिरहँदा आफैलाई पनि प्रश्न गर्न आवश्यक छ कि हामीले नागरिक कर्तव्य पुरा गर्न सकेका छौँ। मेरो आँखै अगाडि अहिले यहाँ ड्रोन उडिरहेको देख्न सक्छु। नेपाली सेनाको पनि दृश्य खिच्ने, त्यसै गरेर यो अहिले लाइभ गर्ने कार्यक्रम अन्तर्गत अहिले यहाँ ड्रोन चलिरहेको हामी देख्न सक्छौँ। साँच्चै आजको यो कार्यक्रमलाई विभिन्न सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण सहित
1: रेकर्ड भइरहेको सशस्त्र प्रहरी दङ्गा व्यवस्थापन गुल्म नेतृत्व सहित सशस्त्र प्रहरी नायब उपरीक्षक बालकृष्ण महर्जन
0: केही बेरमा राष्ट्रपतिज्यूले राष्ट्रका नाममा सम्बोधन गर्नुहुनेछ। गणतन्त्र दिवसको एउटा सन्देश दिनुहुनेछ। अगाडि बढिरहेको छ झाँकी टोली, काठमाडौँ महानगरपालिकाको ब्यानर लिएको, ललितपुर महानगरपालिकाको ब्यानर लिएको समूह अगाडि बढिरहेको छ झाँकी प्रदर्शनका लागि। हामी देख्न सक्छौँ विशेष गरेर धिमे बाजासहित लाखे नृत्य गरिने, देवी नाच देखाइने हाकुपटासीमा, विशेष यो बाँसुरी बजाएर टोलीहरू अगाडि बढिरहेको हामी देख्न सक्छौँ। हो यस्तै सांस्कृतिक
1: काठमाडौँ महानगरपालिका नगर प्रहरी नेतृत्व सहित नगर प्रहरी निरीक्षक ईश्वर प्रसाद वाग्ले
2: तान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि आजको आवश्यकता रहेको छ। यो सँगसँगै नेपालको संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि र समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र र नागरिक समाजबीच पनि सहकार्य हुनु आवश्यक रहेको छ। यसै सहकार्यको एउटा प्रतीकको रूपमा आज हामीले गणतन्त्र दिवस मूल समारोहमा उपस्थित भएर यो औपचारिक कार्यक्रम मनाइराख्दाखेरि काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न नगरपालिकाहरूले यो गणतन्त्र दिवस मनाउनलाई विभिन्न आफ्नो क्षेत्रबाट झाँकी र सांस्कृतिक पहिचानसहितको जुन सांस्कृतिक झाँकीहरू प्रदर्शन गरिराख्नु भएको छ, यसले पनि एउटा सहकार्य र स्वअस्तित्व त्यो सँगसँगै समावेशी आवाजलाई कसरी अगाडि बढाउँदै समृद्ध नेपाल बनाउन सकिन्छ भन्ने सन्देश पनि प्रवाह गर्न खोजिरहेको झल्को हामी देख्न सक्छौँ।
1: यति बेला काठमाडौँ महानगरपालिका अगाडि ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका तथा काठमाडौँ उपत्यकाभित्रका विभिन्न नगरपालिकाहरूको तर्फबाट परम्परागत सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। यस क्रममा अग्रपङ्क्तिमा काठमाडौँ महानगरपालिकाको झाँकी अगाडि बढिरहेको छ।
2: काठमाडौँ
1: महानगरपालिकाले आफ्नो झाँकीमा काठमाडौँ उपत्यकाभित्रको परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत गरिरहेको छ। धिमे वाद्यवादन, झ्याम्टा वाद्यवादन, बाँसुरी वाद्यवादन सहित नेवारी समुदायको लोकप्रिय बाजाहरूको वाद्यवादन सहित यतिखेर काठमाडौँ महानगरपालिकाले आफ्नो झाँकी प्रस्तुत गरिरहेको छ।
2: यहाँको झलको मेटाउने हिसाबले भन्नुपर्दा तपाईँ के भन्नुहुन्छ मनुकाजी?
0: हजुर, अवश्य नै हामी देख्न सक्छौँ, विशेष गरेर नेवारी समुदायको मौलिक पहिचान झल्काउने विशेष
1: नगरपालिकासँगै परम्परागत सांस्कृतिक झाँकीहरू प्रस्तुत गर्ने क्रममा ललितपुर महानगरपालिकाले पनि काठमाडौँ उपत्यकाभित्रको परम्परागत सांस्कृतिक झाँकी अन्तर्गत नेवारी समुदायको लोकप्रिय सांस्कृतिक वाद्यवादन, बाँसुरी वाद्यवादन, धिमे वाद्यवादन प्रस्तुत गरिरहेको छ।
0: नागार्जुन नगरपालिका अगाडि बढिरहेको छ। अहिले नागार्जुन नगरपालिकाका कर्मचारीहरू हुनुहुन्छ, पालिकाका कर्मचारीहरू हुनुहुन्छ, त्यसै गरेर धिमे बाजा बजाउने युवा पुस्ताहरू, नव पुस्ताहरू हामी यहाँ देख्न सक्छौँ, अनि पछाडि हामी झाँक्रीहरू पनि देख्न सक्छौँ। नेपाल सांस्कृतिक विविधताको
1: बाजा वाद्यवादन सँगै हाकुपटासीको पहिरनमा नेवारी समुदायका दिदीबहिनीहरूको नृत्य आकर्षक रहेको छ। कृपया झाँकीलाई अगाडि बढाइदिनु होला।
0: जागर गर्ने अवसरका रूपमा हामी गणतन्त्र दिवस मनाइरहेका छौँ।
1: भइरहेको धिमे बाजा नेवार समुदायको प्राचीन तथा लोकप्रिय बाजा मध्ये एक हो। यो परम्परागत बाजा विशेष गरी जात्रा, देवी देवताहरूको पूजा, लाखे नाच, नवदुर्गा नाच तथा विभिन्न सांस्कृतिक जात्राका अवसरहरूमा प्रस्तुत गरिन्छ। यतिखेर ललितपुर नगरपालिकाको झाँकी अगाडि बढेको छ। झाँकीकै क्रममा नागार्जुन नगरपालिकाले पनि आफ्नो सांस्कृतिक झाँकी प्रस्तुत गरिरहेको छ। यतिखेर नागार्जुन नगरपालिका सांस्कृतिक झाँकी सहित नागार्जुन नगरपालिकाले पनि काठमाडौँ उपत्यकाभित्रको परम्परागत नेवारी समुदायको लोकप्रिय धिमे वाद्यवादन, झ्याम्टा वाद्यवादन सँगसँगै धामी नाच प्रस्तुत गरिएको छ। यतिखेर नागार्जुन नगरपालिकाले प्रस्तुत गरिरहेको नृत्यमा धामी नृत्य प्रस्तुत भइरहेको छ। यसै गरी तामाङ सेलोको प्रस्तुति पनि नागार्जुन नगरपालिकाले प्रस्तुत गरिरहेको छ। तामाङ सेलोको नृत्यमा विशाल डम्फू वाद्यवादन सहित सांस्कृतिक कर्मीहरू अगाडि बढिरहनु भएको छ। तामाङ सेलो प्रस्तुति सहित
0: देख्न सक्छौँ यहाँ
1: नागार्जुन नगरपालिका अगाडि बढिरहेको छ। तामाङ समुदायको मौलिक र लोकप्रिय लोकगीत तथा नृत्य शैली हो यो तामाङ सेलो।
0: संस्कृतिको सम्मिश्रण रहेको छ।
1: विशाल डम्फू वाद्यवादन सहित नागार्जुन नगरपालिकाले आफ्नो सांस्कृतिक झाँकी अगाडि बढाएको छ। यसै गरी बुढा नीलकण्ठ नगरपालिकाको झाँकी पनि अगाडि बढिरहेको छ।
0: त्यो पोसाक लगाएका टोलीहरू समूहहरू अगाडि
1: नगरपालिकाको झाँकी अगाडि बढिरहेको छ।
0: मार्च पास सँगसँगै
1: नगरपालिकाका नगर प्रहरी सहित यो झाँकी अगाडि बढेको छ। बुढा नीलकण्ठ नगरपालिकाले पनि तामाङ सेलो प्रस्तुत गरिरहेको छ। तामाङ सेलोमा टुङ्ना, डम्फू र सेलो तामाङ समुदायको सांस्कृतिक पहिचान तथा सांस्कृतिक पहिचान प्रस्तुत गर्ने यो प्रस्तुति हो, गीत प्रस्तुति हो। सँगसँगै बाँसुरी वाद्य वादन पनि प्रस्तुत भइरहेको छ बुढा नीलकण्ठ नगरपालिकाको तर्फबाट। बाँसुरी वाद्य वादन तामाङ सेलोको प्रस्तुतिसहित बुढा नीलकण्ठ नगरपालिकाको झाँकी अगाडि बढिरहेको छ।
0: बाहिर खुल्ला रूपमा सवारी आवागमन भइरहेको देख्न सकिन्छ। अहिले गोकर्णेश्वर नगरपालिका अगाडि बढिरहेको छ मार्च पासको लागि। हामी 19 गणतन्त्र दिवस मनाइरहेका छौँ। गणतन्त्र दिवस 2083 मूल समारोह कार्यक्रमको प्रत्यक्ष प्रसारणको लागि हामी यहाँ खटिरहेका छौँ। यहाँ के भइरहेको छ यहाँहरूलाई संक्षिप्त रूपमा जानकारी गराउने हाम्रो प्रयास छ। आकाश हेर्ने हो भने अहिलेसम्मको लागि बरसात हुने छाँटकार त देखिन्न, तर पनि आज
1: झाँकीकै क्रममा गोकर्णेश्वर नगरपालिकाको झाँकी अगाडि बढिरहेको छ। गोकर्णेश्वर नगरपालिकाको झाँकी अगाडि आइरहेको छ। काठमाडौँ उपत्यकाभित्र नेवार समुदायको प्राचीन तथा लोकप्रिय बाजा दिमे वाद्य वादन सहित यतिखेर गोकर्णेश्वर नगरपालिकाले आफ्नो झाँकीलाई अगाडि बढाइरहेको छ। गोकर्णेश्वर नगरपालिका नगर प्रहरी र सांस्कृतिक झाँकीमा हाकु पटासी पहिरनमा नेवार समुदायका दिदीबहिनीहरू सहितको धिमे वाद्य वादन प्रस्तुति रहेको छ गोकर्णेश्वर नगरपालिकाको तर्फबाट झाँकीमा।
0: हामी यहाँ देख्न सक्छौँ अगाडि यो एकदमै हामीले विशेष गरेर काठमाडौँ ललितपुर भक्तपुरमा सांस्कृतिक कार्यक्रमहरू हुँदा होस् वा पर्वहरू मनाउँदा होस् देखिरहने यही विशेष यो
1: नगरपालिका झाँकीलाई अगाडि बढाउनु होला।
0: यहाँको संस्कृतिलाई देखाउने प्रयास गरेको छ। अलिक पछाडि टोखा नगरपालिकाले पनि आफ्नो सांस्कृतिक पहिचानमा यो अहिले प्रदर्शन मार्फत देखाउने प्रयास गरेको छ। उपत्यका उसै पनि संस्कृतिको धनी, अझ नेपाल नै संस्कृतिको धनी।
1: उपत्यकाभित्रका सांस्कृतिक प्रस्तुतिहरूको क्रममा यतिखेर थिमी नगरपालिकाको झाँकी अगाडि बढिरहेको छ। थिमी नगरपालिकाले पनि नेवारी समुदायको असाध्यै प्रचलित लोकप्रिय सांस्कृतिक देवी नृत्य प्रस्तुत गरिरहेको छ। देवी देवताहरूको झलक प्रस्तुति सहित यो नृत्य अगाडि बढिरहेको छ।
0: नेपालले पनि हिजोदेखि नै विभिन्न कार्यक्रमहरू गरेको छ, परिसंवाद गरेको छ। गणतन्त्रलाई अझ कसरी उर्वर बनाउन सकिन्छ,
1: थिमी नगरपालिकाका कर्मचारीहरू नगर प्रहरीहरू सहित सांस्कृतिक झाँकी अगाडि बढिरहेको छ।
0: र त्यही क्रममा गणतन्त्र दिवस 2083 प्रत्यक्ष प्रसारणमा हामी जोडिएका छौँ। 9:30 बजिसकेको छ, अब धेरै छैन कार्यक्रमहरू। यद्यपि सांस्कृतिक विविधता झल्काउने प्रदर्शनी अझै बाँकी छ।
1: नृत्यको प्रस्तुतिको क्रम यतिखेर रहेको छ थिमी नगरपालिकाको तर्फबाट। कृपया नृत्य प्रस्तुतिसहित झाँकीलाई अगाडि बढाइदिनु होला।
0: विशेष कार्यक्रमको प्रत्यक्ष प्रसारण तपाईँ रेडियो नेपालबाट सुन्दैछ।
3: निश्चय नै आदरणीय श्रोताहरू, गणतन्त्र दिवस 2083 मूल समारोह समितिले सैनिक मञ्च खेलमा आयोजना गरेको विशेष समारोहको प्रत्यक्ष प्रसारण तपाईँ सुन्दै हुनुहुन्छ। यहाँ भइरहेका विभिन्न गतिविधिहरूको बारेमा विस्तृत विवरण सहकर्मी मनुका कुँवरजीले यहाँहरूलाई जानकारी निवेदन गरिसक्नु भएको छ। र त्यसैको निरन्तरता स्वरूप अहिले यहाँ अब टोखा नगरपालिकाले आफ्नो सांस्कृतिक झाँकी प्रस्तुत गरिराखेको छ र झाँकी प्रदर्शनको यो क्रम अब करिब करिब
1: झ्याम्टाको कुशल वाद्य वादन प्रस्तुति सहित यतिखेर सूर्य विनायक नगरपालिकाले आफ्नो झाँकी प्रस्तुत गरिरहेको छ। सूर्य विनायक नगरपालिका नगर प्रहरी
3: मनोरञ्जनको लागि
1: नगरपालिकाका कर्मचारीहरू सहित झाँकी अगाडि बढिरहेको छ। सूर्य विनायक नगरपालिकाले पनि काठमाडौँ उपत्यकाभित्रको परम्परागत सांस्कृतिक झाँकी प्रस्तुत गरिरहेको छ।
3: आजको यो कार्यक्रमका
1: प्रमुख
3: सम्माननीय प्रधानमन्त्रीजी
1: प्रस्तुति रहेको छ,
3: सांसदहरू, विदेशी कूटनीतिक नियोगका प्रतिनिधिजीहरू लगायतका निजामती र जङ्गी क्षेत्रका उच्च पदस्थ अधिकारीहरू यहाँ मञ्चासीन हुनुहुन्छ। र अघि विभिन्न ब्यान्ड समूहले ब्यान्ड प्रदर्शन गरेको दृश्य हामीले यहाँलाई शब्द मार्फत निवेदन गरेका थियौँ। खास गरी यस्ता प्रस्तुतिहरूले एउटा अनुशासन, हाम्रो तालमेल लाई उच्च तालमेलको प्रस्तुति रहनुपर्ने कुराहरूलाई पनि सङ्केत गर्दछ भने यस्ता सांस्कृतिक विविध प्रस्तुतिहरूले हाम्रो सांस्कृतिक विविधतालाई प्रकट गरेको छ, उजागर गरेको छ र यस्ता हाम्रा सांस्कृतिक गतिविधिहरू मौलिक पहिचान र परम्पराहरूको संरक्षण र प्रवर्धनको लागि राज्यलाई ध्यान आकर्षण गर्ने आशयका साथ पनि यस्ता प्रस्तुतिहरू रहने गरेका छन्। र अहिले निकै रमाइलो दृश्य र गतिविधिहरू यहाँ प्रस्तुत भइराखेका छन्। यो निरन्तर झाँकी प्रदर्शनको कार्यक्रम अगाडि बढिराखेको छ र हाम्रो अगाडि यति बेला गणतन्त्र दिवस 2083 शुभकामना भनेर लेखिएको ब्यानरसहित गोदावरी नगरपालिकाको टोली अगाडि बढिराखेको छ। हाम्रो अगाडि राष्ट्रिय झन्डा उहाँहरूले बोक्नु भएको छ र विभिन्न नगरपालिकाका कर्मचारीहरू, नगर प्रहरीहरूको पनि यो झाँकीमा सहभागिता रहेको हामीले देख्न सक्छौँ। गणतन्त्र दिवसका 18 वर्ष हामीले व्यतीत गरिरहँदा हाम्रा अभ्यासहरू कसरी अगाडि बढिराखेका छन्, जनअपेक्षालाई अझ कसरी हामीले सुदृढ तुल्याउन सक्छौँ र जनआकाङ्क्षालाई कसरी सम्बोधन गर्न सक्छौँ भन्ने कुरा पनि आज यहाँ प्रमुख अतिथिज्यूको सम्बोधनबाट पनि केही कुराहरू यहाँ आउनेछन्। यद्यपि सम्माननीय राष्ट्रपतिज्यूले आज गणतन्त्र दिवस 2083 अवसरमा आफ्नो सम्बोधन पनि शुभकामना सन्देश पनि व्यक्त गरिसक्नुभएको कुरा अघि सहकर्मीले निवेदन गरिसक्नु भएको छ र अब हामी कार्यक्रमको मध्ये भागतिर छौँ। यसपछि आजको यो मुख्य कार्यक्रमका गतिविधि थप अगाडि बढ्नेछन्। अहिले मञ्चासीन विभिन्न व्यक्तित्वहरूले यो झाँकी प्रस्तुतिहरूलाई अभिरुचिपूर्वक नियालिराख्नु भएको दृश्य हामी यहाँ देख्न सक्छौँ। सरोजी,
2: अहिले यति बेला विभिन्न नगरपालिकाहरूबाट सांस्कृतिक झाँकी प्रदर्शनको क्रम अन्तिम चरणमा पुगिसकेको हामी देख्न सक्छौँ। यो सँगसँगै यसपछि विभिन्न सुरक्षा निकायहरूबाट सांस्कृतिक विविधता झल्किने प्रदर्शन पनि हामी यस लगत्तै देख्न सक्छौँ भने त्यसपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालद्वारा संक्षिप्त ब्यान्ड प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।
1: काठको बाँसुरी वाद्यवादन प्रस्तुत भइरहेको छ टोखा नगरपालिकाको तर्फबाट। काठको बाँसुरी नेवार समुदायका विशेष गरी दाफा भजन, देवी देवताको पूजा, जात्रा तथा सांस्कृतिक पर्वहरूमा प्रस्तुत गरिन्छ यो धिमे वाद्यवादन, काठको बाँसुरी वादन, झ्याम्टा वाद्यवादन। यसै गरी सांस्कृतिक झाँकी प्रस्तुत गर्ने क्रममा गोदावरी नगरपालिकाको सांस्कृतिक झाँकी पनि अगाडि बढिरहेको छ। गोदावरी नगरपालिकाको सांस्कृतिक झाँकी प्रस्तुत हुँदैछ।
2: मञ्चको अगाडितर्फ तम तयारी अवस्थामा सुरक्षा निकायका
1: नगरपालिका
2: कर्मचारीहरू,
1: नगर प्रहरी,
2: सांस्कृतिक विविधता झल्किने प्रदर्शनको अन्तिम तयारीको लागि
1: आफ्नो
2: अग्रसर हुँदै गरेको हामी दृश्य देख्न सक्छौँ। र विभिन्न नगरपालिकाले प्रस्तुत गरेको यो सांस्कृतिक प्रदर्शन जुन छ, त्यो परम्परागत सांस्कृतिक
1: बाँसुरी वाद्यवादन
2: विविधता र गौरवशाली परम्परालाई धान्दै यो गणतन्त्र दिवसको विशेष समारोहमा उहाँहरूले आफ्नो कला संस्कृतिको जगेडा गर्दै र देशलाई एक हिसाबले भन्ने हो भने विविधता मुलुक, विविधता युक्त मुलुक रहेको सन्देश दिँदै
1: नेपाल टेलिभिजनबाट प्रत्यक्ष
2: राष्ट्रिय एकता
1: जानकारी गराउँदछु। साथै रेडियो नेपालको डिजिटल प्लेटफर्म मार्फत पनि विश्वभरि नै यो समारोहको प्रत्यक्ष प्रसारण भइरहेको जानकारी गराउँदछु।
2: यसलाई चाहिँ भव्य एउटा दिवसको रूपमा मनाउन अग्रसर भइएको र यो 19 गणतन्त्र दिवस मनाउँदै गर्दाखेरि पनि नागरिकका सामाजिक न्याय र समृद्धिका मुद्दालाई नै कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषय चाहिँ उजागर गरेको हामी यो समारोहमा पनि यी विविध सांस्कृतिक कार्यक्रमहरूले प्रस्ट्याउन सक्छौँ र त्यसलाई त्यो सङ्केतको रूपमा हामीले लिन सक्छौँ। यसका साथसाथै सुशासन विकास र समृद्धिको लक्ष्य हासिल गर्नका लागि
1: प्रदेशका सांस्कृतिक विविधता झल्कने प्रस्तुति सहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालद्वारा संयुक्त सांस्कृतिक प्रस्तुति रहनेछन्।
2: प्रदेशको विशेषता सहितको विविधता झल्काउने सांस्कृतिक प्रदर्शनहरू अबको क्रममा रहेको छ र यसको लागि सुरक्षा निकायका साथीहरू तयारी अवस्थामा अगाडि हुनुहुन्छ। मनुकाजी, यस विषयमा तपाईँको धारणा के छ? तपाईँले प्रत्यक्ष स्थलबाट जसरी प्रत्यक्ष अवलोकन गरिराख्नु भएको छ, यस सन्दर्भमा हेर्दै गर्दाखेरि यो विविधता झल्काउने सांस्कृतिक झाँकीहरूको प्रदर्शन सँगसँगै आजको विशेष समारोहको बारेमा भन्नुपर्दा तपाईँको मुख्य भनाइ के छ अथवा तपाईँले कसरी हेरिराख्नु भएको छ, त्यसबारे केही बताइदिनुहोस् न।
0: हजुर, अवश्य नै। विशेष यो अहिले भर्खरै चाहिँ जुन एउटा झाँकी सम्पन्न भयो, झाँकी प्रदर्शन, र अब सांस्कृतिक विविधता झल्कने प्रदर्शनको तयारी अवस्थामा, यो वास्तवमा नेपालको विविधता, नेपाल जसरी सांस्कृतिक रूपमा, जातीय रूपमा, भौगोलिक रूपमा विविधता छ, एउटा फुलबारी छ, त्यो फुलबारीको संक्षिप्त प्रदर्शन यो देखाउने प्रयास गरिन्छ। चाहे त्यो झाँकी प्रदर्शनबाट होस् या सांस्कृतिक विविधता झल्कने प्रस्तुतिबाट होस्, नेपालको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचान झल्काउने विशेष सांस्कृतिक प्रस्तुति अब सुरु हुँदैछ। हामी देख्न सक्छौँ सातै प्रदेशको विविधता देखाउने प्रयास गरिन्छ। विभिन्न स्वदेश गानहरू मार्फत उहाँहरूले नृत्य प्रस्तुत गर्नुहुन्छ। यहाँ देख्न सकिन्छ, अगाडि हामीले यहाँ हेर्नुपर्छ, खुला मञ्चको साइडतर्फ फर्केर हेर्ने हो भने यहाँ तयारी अवस्थामा रहनु भएको छ। यहाँ देख्न सक्छौँ उहाँहरू जानको लागि, यता अगाडि आउनको लागि तयारी अवस्थामा हुनुहुन्छ। कसैले स्कुल ड्रेस लगाउनु भएको छ भने कसैले हिमाली क्षेत्रको विशेष विविधता पहिचान देखाउने पोसाक लगाउनु भएको छ, कसैले पहाडिया देखाउने पोसाक लगाउनु भएको छ, अनि कसैले कृषि कर्म देखाउने पोसाक लगाउनु भएको छ, सामग्रीहरू लिनुभएको छ। हामी यहाँ देख्न सक्छौँ नाम्लो, त्यस्तै गरेर डोको उहाँहरूले बोकिरहनु भएको छ, घाँस पनि हालिएको छ त्यहाँ पछाडि उहाँहरूले, त्यसै गरेर यो फलामे औजार हामी देख्न सक्छौँ, फरुवा, सायद मलाई लाग्छ कोदो, कोदाली र फरुवा देखाउनु खोज्नु भएको छ उहाँहरूले भनेको। हामी कृषि प्रधान देश, अबको समृद्धिको लागि हामीले कृषिलाई प्राथमिकता दिनुपर्छ, यो सायद आजको सन्देश पनि हुनसक्छ। हाम्रो आँखै अगाडि नृत्य प्रस्तुत गर्ने यो विविधता झल्काउने समूहहरू अगाडि बढिरहनु भएको छ। उहाँहरू नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट हुनुहुन्छ, जहाँबाट प्रतिनिधित्व गरे पनि आज गणतन्त्र दिवसको अवसरमा उहाँहरूले नेपालको विविधता झल्काउने, नेपालको यो आकर्षण झल्काउने प्रयास गरिरहनु भएको छ। देख्न सकिन्छ हामी यहाँ विशेष त यो थारू संस्कृतिलाई पनि प्रतिनिधित्व गर्ने प्रयास गरिएको छ। सायद उहाँहरूको यो नृत्यमा पनि त्यो नृत्यको एउटा विविधता, जुन हाम्रो संस्कृति अनुसारको नृत्यमा देखाउने विविधता छ, त्यो पनि उहाँहरू देखाउनुहुनेछ। ब्यान्ड प्रदर्शनको लागि, ब्यान्ड बाजा प्रदर्शनीको लागि, ब्यान्ड बाजाको पनि तपाईँले यहाँ पृष्ठभूमिमा केही सुनिरहनु भएको छ होला, उहाँहरू पनि तयारी अवस्थामा हुनुहुन्छ। र त्यसपछि भने सम्बोधनको कार्यक्रम रहेको छ, अनि लगभग कार्यक्रमको अन्त्य हुन्छ। अहिले अगाडि बढिरहेको छ यो सांस्कृतिक विविधता झल्काउने नृत्य गर्ने टोलीहरू अगाडि बढिरहेको हामी देख्न सक्छौँ। यहाँ कसैले नेपाली पोसाक, विशेष यो राष्ट्रिय पोसाक लगाउनु भएको छ भने कसैले यो जातीय विविधता झल्काउने पोसाक लगाउनु भएको छ। साँच्चै गणतन्त्र दिवसको यो विशेष कार्यक्रम गरिरहँदा गणतन्त्र प्राप्ति पछिका यी आकर्षण, यी हाम्रा संरक्षण गर्नुपर्ने, यी हाम्रा नयाँ पुस्ताका लागि हस्तान्तरण गर्नुपर्ने, सन्देश छोड्नुपर्ने विविधता देखाउने प्रयास हो। साँच्चै 19 गणतन्त्र दिवससम्म आइपुग्दा हामीले पनि बिर्सनुहुन्न कि हामीले गणतन्त्रको विशेष यो समृद्धि स्थायित्वको लागि के गरिरहेका छौँ, के गर्न सक्छौँ, चिन्तन मनन गर्ने दिन पनि हो राष्ट्रिय कार्यक्रम। यो दिवसले पनि त्यही सन्देश दिन खोजेको छ, राष्ट्रिय एकता आवश्यक छ। हो, मैले भनेको थिएँ अघि कि राष्ट्रिय गीतहरू मार्फत

0: हजुर, अहिले गणतन्त्र दिवस 2083 को विशेष कार्यक्रम यो प्रदर्शन हामीले प्रत्यक्ष प्रसारण गरिरहँदा अब बन्छ मेरो देश, यो ठुलो ब्यानर हामी सांस्कृतिक प्रदर्शन यो नृत्यमा हामीले भर्खरै देख्यौँ। यहाँ यो गणतन्त्र दिवस 2083 को विशेष कार्यक्रम गरिरहँदा यो सांस्कृतिक नृत्य प्रदर्शनीमा एउटा फरक यस वर्ष के देखियो भने यहाँ स्कुलका ड्रेस लगाइएको विद्यार्थीहरूको एउटा सङ्केत स्वरूप सायद हुनसक्छ नृत्यमा उहाँहरूले झन्डा बोकिरहनु भएको छ। यो दृश्य देख्न सकियो कि विद्यार्थी पोसाक लगाइएको स्कुलका ड्रेस अथवा यो विशेष गरेर विद्यार्थीहरूको पहिचान यो हामीले सांस्कृतिक प्रदर्शन यो नृत्य प्रदर्शनमा देख्न सक्यौँ। पक्कै पनि भदौ 23-24 पछिको यो एउटा जुन राजनीतिक परिवर्तन भएको छ र यो एउटा जनताको आकाङ्क्षा छ, यो जग हामीले बिर्सनु हुँदैन। त्यो परिवर्तनका लागि भएको जग त्यति बेला विशेष गरेर स्कुलका ड्रेस लगाएका विद्यार्थी भाइ बहिनीहरूले दिएको एउटा बलिदानी त्यो योगदानलाई हामीले बिर्सनु हुँदैन। सायद यो सांस्कृतिक प्रदर्शनीमा यो नृत्य प्रदर्शनीमा त्यो देखाउन खोजिएको पनि हुनसक्छ। नेपालको कला संस्कृति सांस्कृतिक पहिचानको विविधता देखाउने नृत्य भर्खरै प्रदर्शन भइसक्यो, प्रस्तुत भइसकेको छ र अहिले हामी देख्न सक्छौँ अगाडि बढिरहेको छ ब्यान्ड बाजाको संयुक्त यो प्रदर्शनी गर्ने समूह। अहिले यहाँ तपाईँले पृष्ठभूमिमा पनि सुनिरहनु भएकै छ कि अहिले ब्यान्ड बाजा बजिरहेको छ, विशेष स्वदेश गानहरूका धुनहरू हामीले ब्यान्ड बाजामा सुन्न सक्छौँ। सैनिक मञ्च टुडीखेलबाट यो मूल समारोह समितिको कार्यक्रम मूल समारोह भइरहँदा अहिले सुरक्षा निकायद्वारा ब्यान्ड प्रदर्शन भइरहेको छ। नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ब्यान्डद्वारा विशेष प्रस्तुति भइरहेको हामी यहाँ देख्न सक्छौँ। अहिले यहाँ उपस्थित हुनुभएका उच्च पदस्थ व्यक्तित्वहरू निकै रुचिका साथ हेरिरहनु भएको छ। अहिले यहाँ यो कार्यक्रम भइरहँदा मौसम अनुकूलनकै समय रहेको छ भनौँ। अहिले हामी देख्न सक्छौँ पूर्वतिर निकै खुला आकाशका बीच आजको यो कार्यक्रम भइरहेको छ। यद्यपि मौसम अनुकूलनको हिजो छाँडकाँड देखिएन, त्यही भएर नि हुनसक्छ कतिपय आमन्त्रित महानुभावहरूको उपस्थिति नरहेर होला, कतिपय चेयरहरू खाली रहेका छन्, उच्च पदस्थ व्यक्तित्वहरूको ब्लक पनि केही खाली रहेको छ। यद्यपि सरकारका व्यक्तित्वहरू त्यसै गरेर विभिन्न सांसदहरू हुनुहुन्छ, सुरक्षा निकायका व्यक्तित्वहरू हुनुहुन्छ, पल्लो ब्लकमा हेर्ने हो भने त्यहाँ हामी कुटनीतिक युवाका व्यक्तित्वहरू पनि देख्न सक्छौँ अनि आमन्त्रित महानुभावहरूको उपस्थिति देख्न सक्छौँ र यो पूर्वपट्टिको ब्लकमा हेर्ने हो भने सुरक्षा निकायका आमन्त्रित ब्लक महानुभावहरू हामी देख्न सक्छौँ। अहिले तपाईँ रेडियो नेपालबाट गणतन्त्र दिवस 2083 विशेष मूल समारोह कार्यक्रमको प्रत्यक्ष प्रसारण सुनिरहनु भएको छ। हामी 19 गणतन्त्र दिवससम्म आइरहँदा गणतन्त्र पछिका प्राप्तिहरूलाई सम्झिँदै देशको समृद्धि
1: प्रहरी निरीक्षक उमेश ढकाल म मरे पनि मेरो देश बाँचिरहोस्
0: तपाईँले उद्घोष गरिएको पनि सुन्नुभयो। स्वदेश गानहरू मार्फत राष्ट्रिय भावनालाई उजागर गर्ने प्रयास गरिन्छ र यी ब्यान्डका धुनहरू केवल धुन होइनन्, यसले राष्ट्रियतालाई झल्काउने, यसले राष्ट्रिय एउटा पहिचान, नागरिक प्रतिको कर्तव्य, राष्ट्रप्रतिको कर्तव्यलाई झल्काउने प्रयास गर्छ। हामी यहाँ देख्न सक्छौँ सैनिक मञ्च टुडीखेल यही कार्यक्रमको लागि भनेर चिक्क परेको छ। अगाडि गणतन्त्र दिवस निकिएको ठुलो ब्यानर छ, अघि नृत्य प्रस्तुत गर्नुहुने समूहले पनि अब फेरि बन्छ नेपाल भनेर एउटा सन्देश दिइरहनु भएको छ।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस 2083 मनाइँदैछ। विक्रम सम्बत 2065 जेठ 15 गते संविधान सभाको पहिलो बैठकले 240 वर्षीय राजतन्त्रको अन्त्य गर्दै नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सम्झनामा गणतन्त्र दिवस मनाइन्छ। गणतन्त्र दिवसको मूल समारोह अहिले सैनिक मञ्च टुनिखेलमा भइरहेको छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका उच्च पदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको छ। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अहिले विशेष कवास तथा सांस्कृतिक प्रस्तुतिहरू गरिरहेका छन्। कार्यक्रमको रेडियो नेपालले प्रत्यक्ष प्रसारण पनि गरिरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले उत्तरदायी र जनमुखी सेवा प्रवाहलाई सुदृढ बनाउँदै सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति अहिलेको राष्ट्रिय आवश्यकता भएको बताउनु भएको छ। गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास हासिल गर्न सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजबीच सहकार्यको आवश्यकता औल्याउनु भयो। यसै गरी उपराष्ट्रपति रामसाय प्रसाद यादवले गणतन्त्र दिवसकै अवसरमा उदारवादी आदर्श, समावेशिता, समानता र न्यायका आधारमा लोकतन्त्रलाई अघि बढाउनु पर्ने बताउनु भएको छ। अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासनलाई केन्द्रमा राखेर सरकारले आगामी आर्थिक वर्षको बजेट 2083-84 आज प्रस्तुत गर्दैछ। अब हामी गणतन्त्र दिवस 2083 मूल समारोह भइरहेको स्थल सैनिक मञ्च टुनी खेलतर्फ जोडिँदैछौँ प्रत्यक्ष प्रसारणका लागि।
1: गणतन्त्र दिवस 2082 मूल समारोह समितिले आयोजना गरेको यो कार्यक्रम सैनिक मञ्च टुँडी खेलमा सञ्चालन भइराखेको छ र यो औपचारिक समारोहको लगभग अन्तिम चरणतिर उन्मुख हुँदैछौँ हामी। यहाँ अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ब्यान्ड समूहले राष्ट्रभक्तिले ओतप्रोत भएका विभिन्न मातृभूमिप्रतिका उच्च सम्मान र आदरभाव प्रकट गरिएका राष्ट्रिय गीतका धुनहरूसहित राष्ट्रप्रतिको एउटा समर्पण भाव झल्काउने खालका प्रस्तुतिहरू अहिले यहाँ भइराखेको छ। यस्ता धुनहरूले पनि राष्ट्रप्रति एउटा सम्मान, आदर प्रकट गर्नुपर्छ भन्ने हाम्रो संस्कारलाई पुनर्जीवित बनाउन मद्दत गर्दछ। र आदरणीय श्रोताहरू, गणतन्त्र दिवस 2082-2083 यो औपचारिक कार्यक्रम सैनिक मञ्च टुँडीखेलबाट हामीले प्रत्यक्ष प्रसारण गरिराखेका छौँ। रेडियो नेपालको यो प्रत्यक्ष प्रसारण तपाईँले सुनिराख्नु भएको छ र अहिले यहाँ मञ्चमा गणतन्त्र दिवस 2083 मूल समारोह समितिका प्रमुख अतिथि सम्माननीय राष्ट्रपति ज्यू, समारोह समितिका अध्यक्ष सम्माननीय प्रधानमन्त्री ज्यू लगायत मञ्चासीन विशिष्ट व्यक्तित्वहरूले यहाँका विभिन्न प्रस्तुतिहरूलाई अभिरुचिपूर्वक न्यालिराख्नु भएको छ, मनन गरिराख्नु भएको छ। वास्तवमा गणतन्त्र भनेको नागरिक सर्वोच्चताको एउटा शासन पद्धति पनि हो। वंश परम्पराको आधारमा होइन, जनमतका आधारमा देशको शासन प्रशासन सञ्चालन हुनुपर्छ भन्ने मूल मर्म गणतन्त्रमा समाविष्ट भएको हामी पाउँछौँ। गणतन्त्र दिवसको यो सन्दर्भमा जुन जनआकाङ्क्षा प्रकट भएका छन्, विभिन्न थरीका आन्दोलन सङ्घर्षहरूले गणतन्त्रको यो अभ्याससम्म हामीलाई उन्मुख गराइरहँदा अझ उन्नत गणतन्त्र, कल्याणकारी लोकतन्त्रका विशेष मूलभूत मान्यताहरू हाम्रा व्यवहारमा प्रकट हुन सक्नुपर्दछ, जनताले त्यो खालको आभास गर्न सक्नुपर्दछ भन्ने आशयका साथमा हामीले विभिन्न प्रतिबद्धताहरू पनि जाहेर गर्ने गर्छौँ। विभिन्न व्यक्तित्वहरूबाट त्यस्ता अठोट समेटिएका प्रतिबद्धताहरू आउने गर्दछन् र आज गणतन्त्र दिवस 2083 यो समारोहलाई पनि सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्बोधन गर्नुहुने कार्यक्रम छ। हामीले अपेक्षा गर्न सक्छौँ, अनुमान गर्न सक्छौँ, राष्ट्रको समृद्धि, विकास, एकता, भाइचारा, सुशासन र शान्तिका प्रति राज्यको एउटा दृष्टिकोण, राज्यको एउटा सपना, मार्गदर्शन के हुनेछ भन्नेतर्फ पनि त्यो सम्बोधनमा समेटिने हामीले अपेक्षा गरेका छौँ। र यो सँगसँगै आजै जेठ 15 गते आर्थिक वर्ष, नयाँ आर्थिक वर्षको बजेट भाषण हुने संवैधानिक व्यवस्था अन्तर्गत जेठ 15 गते बजेट घोषणा हुने, बजेट भाषण हुने परम्परा बमोजिम आज 4 बजे सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेज्यूले बजेट भाषण प्रस्तुत गर्नुहुने कार्यक्रम छ। त्यसमा पनि नयाँ कार्यक्रम, नीति र योजना राज्यका तर्फबाट के हुनेछन्, कस्ता कार्यक्रमहरू आउनेछन्, तय हुनेछन् भन्ने कुरालाई पनि चासोको साथ नागरिक समाजले नियालिराखेको छ। आशा गरौँ राज्यलाई एउटा समृद्धिको लयमा अगाडि बढाउने नीति कार्यक्रमका साथमा त्यस्ता बजेट र कार्यक्रमहरूमा बजेट विनियोजन भएका विषयहरू पनि समेटिनेछ, त्यो आशा पनि गर्न सकिन्छ। र रेडियो नेपालले त्यो बजेट भाषण कार्यक्रमको पनि प्रत्यक्ष प्रसारण गर्ने कुरा म श्रोताहरूमा निवेदन गर्दछु। पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ। हाम्रो देश हिमाल, पहाड र तराईको यो विविध खालको हावापानी, भौगोलिक विविधताले समेटिएको मुलुक हो। हामी हिमालमा बसौँ या तराईका समथर फाँटहरूमा बसौँ या पहाडमा हाम्रो जनजीवन अगाडि बढोस्, हामी समग्रतामा नेपाली हौँ, नेपाली हाम्रो भावना हो, हामी नेपाली बीचको एकताले मात्रै नेपालीत्वको प्रतिनिधित्व गर्न सक्दछ र हाम्रो त्यो अन्तर्राष्ट्रिय जगतमा सुन्दर शान्त नेपालको एउटा चिनारी शानदार ढङ्गले हामीले प्रस्तुत गर्न सकौँ, त्यसका लागि हाम्रा कार्य व्यवहारहरू प्रस्तुत हुन सक्नुपर्दछ भन्ने आशय नागरिक तहबाट पनि प्रकट भएको कुरा मन्जासिंह विशिष्ट व्यक्तित्वहरूका प्रति समर्पण गरिएका यस्ता राष्ट्रभक्तिका भक्तिभावका गीतहरू यहाँ, धुनहरू यहाँ प्रस्तुत भइराखेका छन्। र अब यो हामी कार्यक्रमको अन्तिम चरणतिर उन्मुख छौँ र अहिले यो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलले जुन यो संक्षिप्त ब्यान्ड विभिन्न राष्ट्रिय भावका गीतका धुनहरूमा यो प्रदर्शन गरिराखेको छ। यो प्रस्तुतिपछि अब गणतन्त्र दिवस मूल समारोह समितिका प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिज्यूले सम्बोधन गर्नुहुने कार्यक्रम छ। र यो सैनिक मञ्च टुँडी खेलको मूल समारोह समितिको कार्यक्रमको अध्यक्षता सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले गरिराख्नु भएको छ। अगाडिको प्रस्तुतिको लागि सहकर्मी सरोज रिजाल।
2: यति बेला सैनिक मञ्च टुँडी खेलमा गणतन्त्र दिवस 2083 मूल समारोहको विशेष कार्यक्रम भइरहेको छ। तपाईँलाई हामी यहाँको प्रत्येक गतिविधिहरू प्रत्यक्ष रूपमा के कस्तो भइरहेको छ र अहिले कुन चरणमा रहेका छौँ भन्ने जानकारी हामीले दिइरहेका छौँ। यसै सन्दर्भमा विभिन्न सुरक्षा निकायबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल आदिका ब्यान्ड बाजा सहितको प्रस्तुति हामीले सुन्न सकिरहेका छौँ र यो दृश्यलाई विशिष्ट अतिथि र यहाँ पाल्नुभएका आमन्त्रित सम्माननीय व्यक्तित्वहरूबाट पनि चासोका साथ अवलोकन भइरहेको हामी देख्न सक्छौँ। उत्साहित भएर सबैले अवलोकन गरिराख्नु भएको छ र गणतन्त्रको विशेष कुरा गर्दाखेरि गणतन्त्रले सामाजिक र आर्थिक समृद्धिमा मात्रै अग्रसर हुनलाई, देशलाई अगाडि बढाउनलाई भूमिका खेलेको छैन। यसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र आत्मस्वाभिमानलाई पनि अक्षुण्ण राखी आर्थिक समृद्धितर्फ कसरी समन्वयिक हिसाबले अगाडि बढ्न सकिन्छ भन्ने एउटा सन्देश प्रवाह गर्ने उत्सवका रूपमा पनि गणतन्त्र दिवस मनाइरहेका छौँ। यो सँगसँगै हामीले देख्न सक्छौँ यसअघि प्रदर्शन भएका विभिन्न सांस्कृतिक झाँकी तथा नृत्यहरू मार्फत नेपालमा रहेका विभिन्न गौरवशाली परम्पराहरू, सांस्कृतिक विविधता र राष्ट्रिय उपलब्धि सँगसँगै देशभित्र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सातै प्रदेशमा हिमाल पहाड तराईभित्र रहेका विभिन्न सांस्कृतिक सम्पदाहरू झल्काउने जुन झाँकीहरू प्रदर्शन भए यसले पनि देश कति समृद्ध छ र सांस्कृतिक रूपमा विविधतायुक्त छ भन्ने कुराको उजागर गरेको छ।
3: गणतन्त्र दिवस मूल समारोहका प्रमुख अतिथि
2: यो सँगसँगै अब
3: रामचन्द्र पौडेलजीलाई
2: सम्माननीय राष्ट्रपतिबाट सम्बोधन हुने
3: अनुरोध गर्दछु
2: क्रममा रहेको छ र यति बेला
1: हजुर अब यो गणतन्त्र दिवस 2083 मूल समारोह समितिको यो कार्यक्रमलाई अब केही बेरमै प्रमुख अतिथि सम्माननीय राष्ट्रपतिज्यूबाट सम्बोधन हुने कार्यक्रम उद्घोष भइसकेको छ र अब एकैछिनमा सम्माननीयज्यूले यो समारोहलाई सम्बोधन गर्दै हुनुहुन्छ। अहिले सम्माननीयज्यूले गर्नुहुने सम्बोधनको प्रति सम्माननीयज्यूलाई हस्तान्तरण गरिँदैछ सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले। आज यो गणतन्त्र दिवस 2083 मूल समारोह समितिको यो कार्यक्रमलाई सम्बोधन गर्दै हुनुहुन्छ। मञ्चासीन विशिष्ट व्यक्तिहरूले उठेर राष्ट्रपतिज्यूलाई सम्बोधनको लागि आग्रह गर्नुभएको छ। सम्माननीय राष्ट्रपतिज्यूले अब सम्बोधन गर्दै हुनुहुन्छ। सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल,
4: माननीयहरू, उपस्थित विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगका प्रमुखहरू, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, सर्वप्रथम 19 गणतन्त्र दिवसको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा शुभकामना व्यक्त गर्दछु। आजको दिन हाम्रा लागि विशेष छ।

शासन सहित संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न इतिहासका विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनआन्दोलन तथा विभिन्न आन्दोलन र सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरूप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। साथै आन्दोलनका क्रममा जेल नेल र निर्वासनसहित अनेकौँ यातना सहने र जस्तै कष्टमा पनि अविचलित भई परिवर्तनको पक्षमा क्रियाशील हुने लोकतन्त्रका योद्धाहरूलाई सम्मानसहित हृदयबाट नै धन्यवाद र आभार व्यक्त गर्दछु। त्यस्तै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न ठुलो त्याग र परिश्रम गर्नुहुने अग्रज नेताहरू तथा परिवर्तनका सारथी नागरिक समाज र राजनीतिक दल सबैलाई यो अवसरमा सम्मानपूर्वक स्मरण गर्न चाहन्छु। हामी सबैलाई थाहा छ, लोकतान्त्रिक गणतन्त्र संसारकै एक उत्कृष्ट राजनीतिक व्यवस्था हो। जनता आफैले बनाएको संविधान मार्फत यसलाई हामीले सङ्घीयता, समावेशिता, सामाजिक न्याय र लोकतन्त्रमा आधारित समाजवादको सारगर्भित मान्यताहरूले सिंचित गरेर थप सर्वोत्कृष्ट बनाएका छौँ। यो यसकारण पनि कि यो व्यवस्थाले नागरिकलाई सार्वभौम बनाएको छ। राज्य सत्ता र शक्तिको स्रोत पूर्णत नागरिकलाई मानेको छ। हाम्रो संविधानले नागरिक सर्वोच्चतालाई महान उपलब्धिका रूपमा अभिलेख गरेको छ र हामी त्यसैको अभ्यासमा जुटेका छौँ। यही अभ्यासले सिंहदरबारको अधिकार गाउँ गाउँसम्म पुर्याएको छ। स्थानीय र प्रदेश सरकारहरूले संविधान बमोजिम जिम्मेवारी निर्वाह गरिरहेका छन्। यस शासकीय व्यवस्थामा जनताको घर आँगनबाटै सार्वभौमिकताको अभ्यास भइरहेको छ। नागरिकको गुनासो शासकीय संरचनाबाटै सम्बोधन गर्न सकिने उदार उन्नत लोकतान्त्रिक अभ्यास भइरहेको छ। यसैले लोकतन्त्रको जरा बलियो बनाउँछ। लोकतन्त्रमा अन्तिम मालिक जनता नै हुन् भन्ने मान्यता स्थापित भएको छ। हाम्रो संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आएको परिलक्ष्य राखेको छ। अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य हो। गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ। यसले हामीलाई समुन्नत भविष्यको लागि एकताबद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ। यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने सङ्कल्पका लागि अभिप्रेरित गरेको छ, किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको छ। त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो। राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन, हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नुपर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नुपर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधिमूलक संस्थाहरूलाई
पूर्ण लोक

0: लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्नुहुन्न भन्ने म ठान्छु। अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्छ। हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्छ। हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनैपर्छ। हाम्रा शासकीय संरचना र राज्यका अङ्गहरूलाई गतिशील र परिणाममुखी बनाउनै पर्छ। हामीले सुशासनको प्रत्याभूति दिनैपर्छ। जग जाहेर छ कि आज हाम्रो सबैभन्दा ठुलो शत्रु अरू कोही होइन, ढिलासुस्ती, अनियमितता र बेथिती भएको छ। लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकहरूलाई यिनै व्यथितिहरूले निराश नबनाओस् भन्ने हाम्रो चिन्ता हुनुपर्दछ। जबसम्म हाम्रा प्रत्येक नागरिकको जीवनमा आशाको दियो बल्ने छैन, त्यो बेलासम्म हामीले रगत र पसिनासँग साटेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य पुरा हुँदैन। आज नागरिकले सुशासन सहितको समृद्धि खोजेका छन्। यसका लागि हाम्रा स्रोतहरूको उच्चतम प्रयोग गर्न आवश्यक छ, अनि मात्र हामी हाम्रो कृषि, पर्यटन, ऊर्जा लगायत औद्योगिक र सेवा क्षेत्रलाई बलियो बनाउन सक्छौँ, अनि मात्र आर्थिक विकास र समृद्धिबाट शासन व्यवस्थालाई हामी नागरिकको जीवनसँग जोड्न सक्छौँ। यो नै आजका लागि हाम्रो ऐतिहासिक अभिभारा हो। यो अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ। म आशा गर्छु हामी यो दायित्वलाई बिर्सने छैनौँ। मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको छ। यसले जनताको चाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरेको छ। शासकीय सुधारका 100 कार्यसूचीलाई पूर्ण कार्यान्वयन गर्दै सीमारहित अर्थतन्त्र, तौलरहित व्यापारको निमित्त संरचनागत र कानुनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने मैले विश्वास लिएको छु। हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षा पुरा हुँदैनन्। यसका लागि हाम्रो राज्य सत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ। अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन। म आशा गर्छु गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन हामी सबै राजनीतिक निष्ठा र मूल्य मान्यतामा एवं आचरणमा परिवर्तन सहित एकताबद्ध भएर लाग्नेछौँ। गणतन्त्र फगत एक व्यवस्था होइन, यो आचरणशील राजनीति, आर्थिक र सामाजिक जीवन पद्धति पनि हो। यसका आफ्नै मूल्य मान्यता र नैतिक दायराहरू हुन्छन्। यसलाई बिर्सिएर हामीले इतिहासको अभिभारा पुरा गर्न सक्दैनौँ। आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र समृद्धि सहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति राज्य र राजकाज नैतिकता निष्ठा र मूल्य मान्यताको सीमाभित्र आबद्ध गर्न प्रेरणा दियोस् भन्ने कामनासहित सबैलाई सुखद भविष्यको शुभकामना दिन्छु। जय नेपाल।
1: सम्माननीय
2: गणतन्त्र दिवस
1: राष्ट्रपति रामचन्द्र पौडेलजीले गणतन्त्र दिवस मूल समारोह समितिको यो कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ। सम्माननीयज्यूले राष्ट्र निर्माणको प्रेरणाको दिनको रूपमा यो गणतन्त्र दिवसलाई स्मरण गर्नुहुँदै सुशासन र समृद्धिको लागि हामी सबैका सत्प्रयासहरू रहनुपर्ने कुरा मा जोड दिनुभएको छ। ढिला सुस्ती र व्यस्थितिहरूले आक्रान्त भएको मुलुकलाई सुशासन र समृद्धिको यात्रामा अगाडि बढाउन तर्फ हामी सबैको प्रयास रहन सकोस् भन्ने अपेक्षा सम्माननीय राष्ट्रपतिज्यूको सम्बोधनमा समेटिएको छ। र गणतन्त्र दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना भएको विशेष समारोह सम्पन्न भएको छ। यस अवसरमा रेडियो नेपालबाट भएको यो प्रत्यक्ष प्रसारण पनि यहीँ सकिन्छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र समृद्धिको नयाँ ऊर्जा प्रदान गर्न सकोस् यही अपेक्षाका साथ यो प्रत्यक्ष प्रसारणबाट प्राविधिक संयोजनतर्फका साथीहरू रामप्रकाश महतो, नवराज शाही, धर्मदेव चौधरी, राजेन्द्र लामिछाने र राजेश श्रेष्ठको साथमा प्रस्तुतितर्फबाट हामी सरोज रिजाल, मनुका कुँवर र भानुभक्त खड्का बिदा हुन्छौँ। नमस्कार। र अब हामी यहाँहरूको ध्यान रेडियो नेपालको सिंहदरबार स्थित केन्द्रीय स्टुडियोतर्फ आकृष्ट गर्छौँ। सिंहदरबार स्टुडियो।
3: अहिले सुन्दै हुनुहुन्थ्यो गणतन्त्र दिवसको उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरेको विशेष कार्यक्रमको प्रत्यक्ष प्रसारण।
4: सडक सीमाभित्र कुनै पनि निर्माण कार्य गर्दा अनिवार्य रूपमा सडक विभागको पूर्व स्वीकृति लिऊ, अन्यथा एक वर्ष कैद वा 5,000 रुपियाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।
5: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: रमेश, तिमी त विदेश गएर घरै बनायौ, म त ऋणमा चुरलुम्मै डुबे यार।
8: हेर सुरेश, म चाहिँ विदेश जानु अघि स्थानीय तहमै इलेक्ट्रिसियनको तालिम लिएर गएको थिएँ। विदेशमा पनि सिप सिकेर गए, सिप अनुसारको काम पाए, काम गर्न पनि सजिलो भयो, दाम पनि राम्रै कमाए नि केटा।
7: अब बुझे यार, विदेश जानु अघि तालिम नलिएर ठुलै गल्ती गरेछु नि।
9: हो, त्यसैले वैदेशिक रोजगारमा जाँदा सिप सिकेर मात्र जाने गरौ। वैदेशिक रोजगार बोर्डको सचिवालय।
10: नेपालमा धूम्रपान तथा स्वर्तिजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा स्वर्तिजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 मा सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा स्वर्तिजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
11: नेपाल सरकार, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, टेकु, काठमाडौँ।
12: गाउँका कृषकहरू जम्मै सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
13: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो? सबैले कृषक भनेर चिनेकै छन्।
12: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न
2: र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
14: कुरा त ठिकै हो कि साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
14: सूचीकरण त गर्नै पर्ने हो।
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
15: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
16: परदेशको सपना बोकेर निस्किँदा घर परिवारको आशा बाँधिएको हुन्छ, तर श्रम स्वीकृति नलिई काम गर्दा दुर्घटना वा मृत्यु भयो भने न सहयोग पाइन्छ न बिमाको भर पर्न सकिन्छ।
17: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
16: वैदेशिक रोजगार बोर्डको सचिवालय।
18: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
19: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार, म सरोज रिजाल साहित्य संसार कार्यक्रममा हार्दिक स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट साहित्य संसार कार्यक्रम हरेक शुक्रबार बिहान 10 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ र शनिबार बेलुकी 9 बजेको समाचारपछि यो कार्यक्रम पुनः प्रसारणको रूपमा सुन्न सक्नुहुनेछ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका मिडियम वेब तथा एफएम ब्यान्ड 98.1 र 103 MHz यो कार्यक्रम सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा साहित्य संसार कार्यक्रम psp.nepal.gov.np, radionepalonline.com, radionepal.gov.np मा पनि सुन्न सक्नुहुनेछ। साथै रेडियो नेपालको मोबाइल एप्स डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। आजको कार्यक्रममा हामीसँग हुनुहुन्छ कवि साहित्यकार ललिता दोषी। साहित्यकार दोषीका प्रकाशित कृतिका कुरा गर्दा हालसम्म उहाँका 38 बाल साहित्यका सिर्जनाहरू प्रकाशित भइसकेका छन्। यसका साथै उहाँका अन्य साहित्यिक सिर्जनाहरू 16 प्रकाशित भइसकेका छन्। उहाँका 9 बालकथाहरू, बालगीत र बालकाव्य आदिको श्रव्य दृश्य सामग्री समेत प्रकाशित प्रसारित भइसकेका छन्। यसका साथै उहाँ लौकथा, कथा, कविता, गीत, गजल, नाटक आदि विधामा संयुक्त रूपमा पनि प्रकाशन गरिसक्नु भएको छ। विशेष गरी उहाँका साहित्यिक कृतिहरूको कुरा गर्दा उहाँका सालु र नीलकमल उपन्यास सार्वजनिक भइसकेका छन्। यसका साथै उहाँको प्रेमको परिभाषा कविता संग्रह, भत्किएका किनारा, दुखेका घाउ र निष्पाप आँखाहरू संग्रहका रूपमा प्रकाशित भइसकेका छन्। यसका साथै बाल साहित्यको कुरा गर्दा मानिस नै देवता, स्वार्थी ब्वासो, जाल, चिन्टु र पिन्टु, प्रिय मुसाहरू लगायतका बाल साहित्यका कृतिहरू समेत प्रकाशित भइसकेका छन्। आज हामी रेडियो नेपालको स्टुडियो सिंहदरबारमा उहाँसँग विशेष गरी बाल साहित्यले बालबालिकालाई कसरी प्रभावित बनाउन सक्छ, बाल साहित्यको महत्त्व के छ, यो सँगसँगै नेपाली साहित्यको क्षेत्रमा महिला स्रष्टाको भूमिका र महत्त्वको बारेमा पनि हामी चर्चा परिचर्चा गर्नेछौँ। साथै उहाँका केही रचना सुन्ने सुनाउने पनि छौँ। सर्वप्रथम स्वागत गरौँ कवि साहित्यकार दोषीलाई। कविज्यू, स्वागत छ साहित्य संसार कार्यक्रममा।
1: म हजुरप्रति हार्दिक आभारी छु, मलाई यो सुवर्ण अवसरको लागि।
0: हजुर, अब कुराकानीको सुरुवात गरौँ। तपाईँको साहित्य लेखनतर्फको यात्रा कसरी प्रारम्भ भयो, तपाईँ लेखन यात्रामा कसरी जोडिनुभयो, विगतलाई एकपटक सम्झौँ न, विगत फर्केर हेरौँ न।
1: हजुर, हस्, विगत फर्किँदाखेरि चाहिँ मेरो घरको माहौल नै यस्तो थियो कि बाबा एकदम कथाहरू हामी आफै पनि सुत्दाखेरि कथा नसुनिकन नहुने, अनि कथा सुनेपछि मात्रै हामी सुत्थ्यौँ होइन, निदाउँथ्यौँ। त्यसैले बाबाले त्यो हामी सानैदेखि नै बुझ्ने बेला भएदेखि नै अनि कथा सुनाइदिने, बाबा मुहाले नै सुनाइदिने गर्दाखेरि त्यो प्रभाव चाहिँ त्यो परेको थियो। अनि पछि 12-13 भइसकेपछि चाहिँ हाम्रो घर नजिक देश विकास पुस्तकालय थियो होइन, अनि त्यसले गर्दाखेरि त्यहाँ हामी शुक्रबार कविता वाचन गर्थ्यौँ, गर्दाखेरि त्यसैको लागि पनि मैले लेखेँ। हजुर
0: हजुर, तपाईँले हालसम्म हेर्दै गर्दाखेरि 50 भन्दा बढी एकल पुस्तकहरू नै प्रकाशित गरिसक्नु भएको छ। यो सँगसँगै संयुक्त रूपमा पनि तपाईँका कृतिहरू प्रकाशित भइरहेका छन्। यो लामो यात्रा, लेखन यात्रातर्फ आउने सोच, त्यो विगतमा कहाँबाट पलायो? जस्तै अघि तपाईँले भन्नुभयो प्रवेशको एउटा क्षण अथवा त्यो एउटा माहौलले तपाईँलाई साहित्य लेखनतर्फ अगाडि बढाएको थियो, तर यसैमा अगाडि बढ्ने भन्ने सोच चाहिँ तपाईँमा कहिलेबाट आयो, कसरी आयो, त्यसबारे पनि केही बताइदिनुहोस् न।
1: त्यो कुरा गर्दाखेरि चाहिँ मैले पछि कलेज स्तरमा पनि होइन लेखेँ, प्रतियोगिताहरूमा भाग लिएँ, स्कुलदेखि कलेजसम्म प्रतियोगिताहरूमा भाग लिएँ अनि लेख्दै गएँ। अनि हाम्रो पालामा चाहिँ रेडियो नेपाल बाल कार्यक्रम थियो नि त, अनि त्यसमा पनि म शुक्रबार शुक्रबार कविताहरू बन्न आउँथे अनि लेख्दै गए अनि पछि विवाह भयो। विवाह भइसकेपछि चाहिँ मैले लेख्ने मैले त्यति ध्यान गएन त्यसमा, किनभने बच्चाहरू जन्मे, बच्चाहरू जन्मिसकेपछि म बच्चाहरूलाई हुर्काउन नै लागे होइन। अनि पछि परासी गइसकेपछि के भयो भनेदेखि श्रीमानज्यूको सरुवा भएर परासी गए अनि त्यहाँ पत्रिकाहरू हुन्थ्यो अनि उहाँको मान्छेहरूले चाहिँ ल मलाई कविता दिनु भनेपछि मैले कविता त्यहाँ पठाएँ पत्रिकामा। पठाइसकेपछि के भयो भने एउटा पत्रिकामा पठाइसकेपछि त अरू जनसङ्घर्ष त्यस्तै के पत्रिका थियो अनि उहाँले चाहिँ 52 सालको कुरा हो होइन। अनिखेरि ल दिनु भनेपछि मैले थोरै त्यहाँबाट लेखेँ अनि यसमा चाहिँ मेरो श्रीमानज्यूको पनि दिन्छ लेखन त भन्छु। अनि पछि म 9-10 वर्षसम्म चाहिँ बच्चा हुर्काउन नै लागे, साहित्यमा त्यति ध्यान दिएन। अनि पछि आफै आफै होइन कसले तपाईँको सिर्जना राम्रो छ ल लेख्नु न भनेर कर गरिसकेपछि चाहिँ लेख्दै जाँदा यसरी हजुर अरूकै प्रेरणा भनौँ। हजुर
0: हजुर, तपाईँको सरस्वती कृतिहरू हेर्दै गर्दाखेरि पनि बाल साहित्यसँग बढी तपाईँका प्रकाशित कृतिहरू हामी देख्न सक्छौँ।
1: हजुर,
0: यो बाल मनोविज्ञानमा खेल्न अथवा त्यो बाल मनोविज्ञान बुझेर सिर्जना गर्न एक हिसाबले भन्ने भने चुनौतीपूर्ण छ।
1: हजुर,
0: जुन जोखिम तपाईँले मोलिराख्नु भएको हामी देख्न सक्छौँ। यो बालबालिकालाई केन्द्रित गरेर बाल मनोविज्ञानका सामग्रीहरू तयार गर्दै गर्दाखेरि त्यो बाल मनोविज्ञान र संवेदना बुझ्नलाई कति कठिन हुँदो रहेछ? एकजना सर्जकको हिसाबले भन्नुपर्दाखेरि तपाईँका कृतिमा समावेश भएका विषयवस्तुहरूलाई सम्झँदै गर्दाखेरि कस्तो हुँदो रहेछ त्यो एकचोटि बताइदिनुहोस् न, कस्तो अनुभव गर्नुभएको छ तपाईँले?
1: यो बाल बच्चाहरूको गर्नको लागि चाहिँ मैले टिचिङ पनि गरेँ होइन। टिचिङ गर्दाखेरि पनि अब बच्चुहरूसँग त्यो घुलमिल भयो अनि फेरि अर्को मेरो 2 छोराहरू आकाश र छितेजु होइन, उनीहरू पनि यति ज्ञानी कि के यस्तो ज्ञानी यति संवेदनशील सानैदेखि के उनीहरूमा अब त्यो क्षुद्र व्यवहारहरू भन्ने मैले कहिले पनि पाएन। म बेला बेलामा इन्टरभ्यूमा भनी पनि रहन्छु मेरो बच्चुहरू त्यो साथीहरू ल्याउने होइन, साथीहरू ल्याइसकेपछि उनीहरूलाई बराबरी खाजा दिनुपर्ने के, उनीहरू घरमा खाएर आउँछन् तर उनीहरूलाई त्यो मतलब छैन ल मम्मी यो दिनु मैले आधी अन्डा दिएँ भने मम्मी त कस्तो लोभी होइसिन्छ, मम्मी त आधी अन्डा दिइसिन्छ साथीहरूलाई, हामीलाई चाहिँ एउटा दिइसिन्छ भन्ने मेरो ठुलो छोरा होइन। अनि कान्छु छोरा कस्तो भने पानीपुरी एकचोटि ठ्याक्क हाम्रो घर नजिकै म पसलमा जाँदै थिएँ त्यो पानीपुरी खाँदै रहेछन् उनी अनि यसरी मुखमा थे के उनले उनको साथी ठ्याक्क त्यहाँबाट गए उनले मुखमा हालेको त्यो पानीपुरी त्यो साथीलाई त्यो मुखमा हालेको झिकेर बा साथीलाई दे त्यति बेला मेरो मुटु कस्तो भयो है तो म यति भावुक भएँ। अनि त्यसपछि त्यो बच्चाको त कुरै भयो, हामी बच्चा हुँदाखेरि पनि म एकदम आदर्श परिवारमा जन्मेँ के, आमा यति आदर्श बाबा यति आदर्श कि, अनि त्यो मैले देख्दै भोग्दै आएको हो। अनि बच्चाहरू पनि त्यस्तै भए, स्कुलमा पनि भए, राम्रा नराम्रा सबै पछि हुन्छ नि बच्चाहरूको, अनि त्यो देखिसकेपछि मलाई सिर्जना गर्न चाहिँ त्यति धेरै गाह्रो पऱ्यो के, समाजमा घटेका घटनाहरू नै लेख्ने हो, हामीले देखे भोगेका घटनाहरू नै लेख्ने हो। त्यस्तो गर्दाखेरि बाल मनोविज्ञान चाहिँ बुझेर नै लेखिन्छ होइन, त्यसले गर्दाखेरि मलाई त्यति गाह्रो भएन।
0: जस्तै तपाईँका बाल साहित्यकै कुरा गर्दाखेरि विशेष गरी मानिस नै देवता भनेर जुन शीर्षकमा तपाईँले सिर्जना गर्नुभएको छ, अब त्यो सँगसँगै चिन्टु र पिन्टु एक हिसाबले त्यो शब्दले नै बाल बालिकालाई पनि आकर्षित गर्न सक्ने खालको देख्न सक्छौ, प्रिय मुसाहरू भनेर फेरि त्यो प्राणीहरूलाई पनि तपाईँले एकदमै आत्मीयताका साथ तपाईँले त्यसरी नामकरण गर्नुभएको र त्यसरी नै प्रस्तुत गर्नुभएको हामी देख्छौँ। यसरी हेर्दै गर्दाखेरि एउटा बाल मनोविज्ञान बुझेर उसलाई अनुशासित बनाउनलाई यो बाल साहित्यले कतिको भूमिका खेल्छ जस्तो लाग्छ? तपाईँ सर्जकको हिसाबले पनि सँगसँगै तपाईँले अघि पनि प्रसङ्गमा निकाल्नु भयो तपाईँ अध्यापन गरिरहँदाखेरिको त्यो परिवेश होस् या यो लेखन यात्रा गरिराख्दाखेरिको अवस्थाले त्यो बालबालिकालाई कसरी प्रभावित बनाउँदो रहेछ र अनुशासित ढङ्गले अगाडि बढाउन उसको जीवन चाहिँ ऊर्जाशील बनाउनको लागि कसरी मद्दत गर्दो रहेछ त?
1: अति नै यो हजुरले राम्रो प्रश्न गरेछ होइन, यो चाहिँ एकदम बालबालिकाको त्यो मनोविज्ञान चाहिँ यति बुझ्नुपर्छ अनि मैले लेखेको साहित्यहरू पनि बच्चुहरूले चाहिँ एकदम नै मन पराइदिनु भयो के। अनि मन पराइसकेपछि मलाई के सहज भयो भने लेख्नको लागि जे होस् मैले राम्रै लेखेको छु भनेर मलाई त्यो आफ्नो भित्रदेखि नै एउटा आत्मविश्वास भयो नि होइन। अनि अब कति कार्यक्रममा जान्छु, यो हजुरले लेखेको हो, नीलकमल हजुरको हो अनि भनेपछि बच्चुहरू पछि पछि लाग्ने। अनि कथा पढेको यस्तो अनुशासित बच्चाहरू मेरो पाठ्यक्रममा पनि धेरै छ, ऊहरू रचनाहरू होइन। अनि त्यसपछि प्राय विद्यालयहरूमा त बच्चाहरूसँग भेट भइहाल्छ, अनि भेट भइसकेपछि उनीहरूलाई यति राम्रो प्रभाव पर्या रहेछ भने कहिले काहीँ चाहिँ म आफै स्तब्ध हुन्छु कि जे होस् भगवान्ले चाहिँ मैले यति गरेछु भन्ने लाग्छ। जब जस्तो हाम्रो जरा नै बलियो भएन भनेदेखि त रुखको केही काम छैन होइन। त्यसैले बच्चाहरूलाई जरा बलियो बनाउनको चाहिँ सुन्दर सिर्जना गर्नुपर्छ हामीले, अनि बच्चाहरूको मनोविज्ञान बुझेर पनि गर्नुपर्छ होइन। अनि बुझिन्छ बच्चुहरूले गरिसकेपछि उनीहरूलाई के मन पर्छ के मन पर्दैन, अनि कति चाहिँ हामीले बच्चाहरूलाई सुनाएर पनि हामीले सिर्जना गर्छौँ, हामीले यहाँ के गर्नुपर्छ के भने उनीहरूको सल्लाह अनुसार पनि गरिन्छ। त्यसैले बच्चाहरूको सिर्जना चाहिँ सुन्दरै हुनुपर्छ सबैको भन्ने लाग्छ।
0: हजुर, यही सन्दर्भमा एउटा बालबालिकासँगै केन्द्रित रहेको कुनै रचना सुनौँ, त्यसपछि फेरि हामी संवादमा फर्किनेछौँ र अन्य प्रसङ्गमा हामी कुराकानी गर्ने नै छौँ। अहिलेको लागि तपाईँसँग बालबालिकासँग सम्बन्धित कुन रचना छ त्यतातर्फ लागौँ।
1: हजुर, यो चाहिँ उबाट रुम टु डिटबाट निस्केको चित्र कविता हो यो होइन, भुरा भन्ने। बच्चाहरूलाई अब हामीले भुरा ए भुरा भुरा भन्छौँ अरे होइन, उनीहरूलाई कस्तो लाग्छ म हजुरलाई सुनाउँछु है। कलमले लेख्छु म त राम्रा राम्रा कुरा, नभन्नुहोस् नामा मलाई अब चाहिँ भुरा। आफै लाउँछु लुगा म त आफै खोल्छु जुत्ता, नभन्नुहोस् न बाबा मलाई अब चाहिँ फुच्चा। कुर्न सक्छु कलमले राम्रा राम्रा चित्र, बच्चा होइन काका मलाई अब भन्नुस् मित्र। छोडिसके पिजडामा थुनेको त्यो चरी, नभन्नुहोस् न दाई मलाई पापी सधैँभरि। जसले जे जे भने पनि कुरा गर्छु जाति, नभन्नुहोस् न हजुरआमा मलाई फुच्चे नाति। हामी हाम्रो पनि मुटु हुन्छ दुख्छ मन हाम्रो, हामीलाई सम्मान गरे सबैलाई राम्रो, हामीलाई सम्मान गरे सबैलाई राम्रो। हजुर
0: हजुर, विशेष गरी बाल मनोविज्ञानमा केन्द्रित भएर बाल बालिकाले कस्तो सोच राख्छन् र उनीहरूलाई प्रयोग गरिने शब्दले कस्तो उनीहरूको मनोविज्ञानमा असर गरिरहेको हुन्छ भन्ने संकेत गर्दै कविता वाचन गर्नुभयो। अब फेरि पनि हामी संवादमै फर्किन्छौँ, अब केही कुरा गरौँ तपाईँको उपन्यास लेखनको सन्दर्भमा। विशेष गरी तपाईँका प्रकाशित उपन्यासहरूको कुरा गर्दाखेरि सालु र नीलकमल उपन्यास प्रकाशित भइसकेका छन्। हामी दुइटैको चर्चा त गर्छौँ तर सर्वप्रथम सालु उपन्यासतर्फै अगाडि बढौँ न। यो सालु उपन्यास मार्फत तपाईँले कस्तो पात्रलाई प्रयोग गरेर कस्ता सामाजिक विषयवस्तुलाई उठान गर्न कोसिस गर्नुभएको छ, यसबारेमा थोरै प्रकाश पारिदिनुहोस् न सर्जकको हिसाबले।
1: हजुर हस, यो सालो उपन्यास चाहिँ भन्नुपर्दा यो उन्माद उपन्यास थियो, यसको पुनर्लेखन हो होइन। त्यसपछि यो चाहिँ किशोर उपन्यास हो, किशोरको माध्यमबाट यो प्रौढले पनि शिक्षा लिन्छन्। सालु भन्ने मेन पात्र छैन होइन, सालुले समाजमा भएका विसङ्गति विकृतिलाई चिड्दै होइन, अहिले किशोरहरू कस्तो हुनुपर्छ के गर्दाखेरि राम्रो हुनुपर्छ भनेर आफै हुने एकदम आदर्श पात्र बनेर अनि समाजलाई पनि आदर्शतातिर मोडेकी छिन्। यसमा अब कान्छी छ, यसमा कान्छी पात्र हुनुहुन्छ होइन, सालु भो आकाश मेन पात्रहरू त्यस्तो हुनुहुन्छ। रोहिणी भयो अनि मौसमी भयो, मौसमी भनेको एकदम अहिले हामीले देखिन्छौँ नि समाजमा कति विकृतिहरू छ होइन, प्रेमलाई अब एकदम सस्तो ठान्ने यताउता गर्दाखेरि मौसमीको जीवन नै तहस नहस भएको छ। त्यसमा सालुले धेरै सम्झाएकी छिन् कि हामीले यस्तो गर्नु हुँदैन, हामी समाजमा अगाडि बढ्नको लागि एकदम राम्रो बन्नुपर्छ, चरित्र राम्रो हुनुपर्छ भन्दा भन्दै पनि उनले सालुको विरुद्ध एकदम लाग्छिन्, सालुलाई नै खाल्डो खन्न थाल्छिन्। पछि लास्टमा आएर उनी चाहिँ बम्बईमा बेचिन्छन् होइन, बेचिसकेपछि उनलाई सालुको प्रत्येक कुराहरू याद आउँछ के, सालुले सम्झाएका कुरा कुराहरू, जीवन भनेको के हो भन्ने कुराहरू सबै याद आउँछ। अनि यसमा चाहिँ विविध पात्रहरू छन्, विविध पात्रहरूले पनि होइन, अनि पछि चाहिँ सबैले सालुको कुराको नै समर्थन गरेका हुन्छन्।
0: विशेष गरी यो चाहिँ युवा केन्द्रित उपन्यास भनेर पनि बुझ्न सक्छौँ। अब यो सँगसँगै तपाईँको अर्को उपन्यास जुन नीलकमल छ, यसमा कस्तो विषयवस्तु या परिवेशलाई तपाईँले प्रतिबिम्बित गर्न खोज्नु भएको छ, त्यसबारे पनि थोरै प्रकाश पार्नुहोस् न।
1: नीलकमल चाहिँ यो बाल उपन्यास हो होइन, यो चाहिँ विभिन्न 4-5 स्कुलमा नै यसको सहायक पाठ्य पुस्तकको रूपमा रहेको छ। अनि यो सालु पनि 2 स्कुलमा सहायक पाठ्य पुस्तकको रूपमा रहेको छ। यो नीलकमल चाहिँ कस्तो भने, यो पनि समाजको विकृति नै हो। बाबु आमाले छोराछोरीलाई ध्यान नदिँदाखेरि छोराछोरीको अवस्था के हुन्छ भन्ने कुरा होइन नीलकमल मार्फत मैले देखाएको छु। त्यसमा पनि समाजका विविध पात्रहरू छन्, अनि त्यसमा चाहिँ बाबु आमाले चाहिँ छोराछोरीलाई कसरी ध्यान दिनुपर्छ भन्ने कुरा यो नीलकमलमा देखाएको छ। हजुर, यो चाहिँ अहिले 6 संस्करण पनि भइसकेको छ। हजुर,
0: अब यो सँगसँगै हामी कथा संग्रहको पनि थोरै चर्चा गर्छौँ यही सन्दर्भमा। विशेष गरी तपाईँका कथा संग्रहहरू हेर्दै गर्दाखेरि प्रेमको परिभाषा, भत्किएका किनारा, दुखेका घाउ र निष्पाप आँखाहरू जस्ता शीर्षक राखेर तपाईँले कथा संग्रहहरू प्रकाशित गर्नुभएको छ। यो जुन शीर्षकहरू हेर्दै गर्दाखेरि अलिकति त्यो बिछोड या पीडासँग सम्बन्धित हो कि जस्तो देखिन्छ, यसभित्र समावेश भएका समग्रमा भनौँ अथवा तपाईँको छुट्टै पहिचान बोकेका, त्यसमा चाहिँ अलिकति फरकपन भएका कथाहरू समावेश भएका कथा संग्रह छन् भने त्यसको पनि चर्चा गर्न सकियो। तर यी समग्र कथा संग्रहले समेटेका परिवेश या कथाहरूको समग्रता सर्जकको हिसाबले के भन्नुहुन्छ?
1: सबैले मेरो कथालाई चाहिँ आदर्श मुख्य यथार्थवाद भनेर भन्नुहुन्छ होइन, समीक्षा गर्दाखेरि म त्यही हो मेरो छ, प्रेम, बिछोड, मिलन, अब सबै विषयवस्तुहरूलाई चाहिँ समाजमा घटेका घटनाहरूलाई चाहिँ मैले समग्र रूपमा टिप्ने हो होइन। त्यसमा कति पात्रहरूमा आफै हुन्छ, म आफै पात्र भए पनि मैले अरू पात्रको माध्यमबाट त्यो आफ्नो भावनाहरू व्यक्त पनि गरेको हुन्छ होइन। राई एउटा साहित्यकारको चाहिँ के हुन्छ भनेदेखि आफ्नो कथाहरू पनि हुन्छ, कति आफ्नो कथाहरू आफैले भन्न नमिल्ने हुन्छ होइन, अनि अरू पात्रको माध्यमबाट पनि गरिन्छ। अनि यही समाजमा घटेका घटनाहरू नै हो हामीले टिप्ने त होइन, पृथक भनेको त खासै त्यति हुँदैन, अब देखे भोगेका कुराहरू नै हामीले टिप्ने हो। हजुर,
0: यसलाई भन्दै गर्दाखेरि एकजना कवि वा कथाकारले कवि र कथाकार कारकै रूपमा कुनै पनि विषयवस्तुलाई शब्द मार्फत वर्णन गर्ने क्रममा, विशेष गरी त्यो शब्दभन्दा बढी मौनताले प्रभाव पार्छ या मानिसको या त्यो सर्जककै अनुभूतिले बढी प्रभावित पार्छ त उसको सिर्जनामा?
1: सिर्जनामा चाहिँ शब्द नै प्रस्तुत गर्नुपर्छ, यसमा त मौनता अब त देखाएर भने त हुँदैन होइन। ओ होइन, ऊ मौन छैन, उनी यसो गरेर हामीले शब्द मार्फत भन्यौँ होइन, तर कथामा त त्यसरी देखाउनु परेन, शब्द नै छलफल। अब मैले हजुरसँग कुरा गरिसकेपछि अब त्यो कुरा थाहा भयो नि, पात्र पात्र बीचको होइन संवादले नै कथालाई चाहिँ अगाडि बढाउँदाखेरि राम्रो हुन्छ होइन। हजुर,
0: अब यो सँगसँगै अब नेपाली साहित्यको समग्र परिवेशको पनि थोरै चर्चा गरौँ। विशेष गरी नेपाली साहित्यमा महिला स्रष्टाहरूको पछिल्लो समय हेर्दै गयौँ भने उपस्थितिको हिसाबले हेर्दाखेरि त्यो उपस्थिति चाहिँ बढ्दै गएको हामी हेर्न सक्छौँ। अब त्यो हुँदाहुँदै पनि फेरि महिला सर्जक या स्रष्टाहरूलाई नेपाली साहित्यमा टिक्नको लागि चुनौतीहरू सामना गर्नु परिरहेको पनि हामी यदा कदा सुनिरहेका छौँ। कतिको सहज छ नेपाली साहित्यमा महिला सर्जकहरूलाई अगाडि बढ्नको लागि, यो समग्रतामा मैले प्रश्न राखेँ। विशेष त एउटा घर गृहस्थ जीवन चलाएर साहित्यमा आउनु एक हिसाबले त्यसै पनि चुनौतीपूर्ण छ, त्यो सँगसँगै फेरि त्यो साहित्यिक समाजमै घुलमिल भएर अगाडि बढ्न कतिको सहज छ?
1: हजुरले भनेको एकदम नै मनमा छोयो होइन, महिला साहित्यकारहरूलाई चुनौती छ, एकदम ठुलो चुनौती छ। कति महिला साहित्यकारहरू त अब हामी सँगसँगै लागेका साहित्यकारहरू चाहिँ के गर्छ भने पलायन भइसके उहाँहरू, अनि त्यसमा चाहिँ घरको पारिवारिक वातावरण पनि मिल्नुपर्छ होइन, अनि घरमा बुझ्ने भन्ने मान्छेहरू पनि हुनुपर्छ, तर म चाहिँ त्यो एउटा सौभाग्यशाली नारी परे कि मेरो श्रीमानदेखि लिएर बच्चादेखि लिएर समग्र परिवार नै एकदम राम्रो भयो होइन। तैपनि मलाई पनि चुनौती छ, मेरो साँचो एसिन छ, म लेख्दैछु, आज दिनुपर्ने आज हुन्छ होइन, अनि म लेख्दैछु, घरमा मान्छेहरू आइसा हुन्छ, अब त्यसपछि मैले त ध्यान त मेरो लेखनमा मात्रै दिन भयो दिएर त भएन नि त, परिवारमा पनि दिनु पर्यो, म रातभरि नसुतेको धेरै ऊहरू छ होइन, धेरै धेरै रातहरू मैले लेखेर पनि बिताएको छु, किनभने आज यो बुझाउनु पर्छ भने हुन्छ, अब कम्पिटिसनहरूमा त त्यो जुन दिन भन्यो त्यही दिन बुझाउनु पर्छ, घरमा मान्छेहरू आउँछन् अनि मैले त्यो गर्नुपर्छ, त्यही भएर मैले रात माया मारेको पनि छु होइन। त्यसैले गर्दाखेरि चुनौती छ, एकदम चुनौती छ, अनि घरमा अलिकति बुझकी पनि मान्छे भयो भने अलिकति सहज हुन्छ, नत्र त धेरै चुनौती छ महिलालाई।
0: यो सँगसँगै तपाईँको कुनै पनि कृतिहरू लेखन गर्दै गर्दाखेरि विशेष त आफूले लेख्दै जाँदाखेरि काहीँ भावुक भएर या त्यो एक हिसाबले भन्दाखेरि सर्जकलाई त्यो लेखनमा अवरोध सिर्जना भएर, यो अवरोध मैले भन्न खोजेको चाहिँ विशेष त भौतिक अवरोध भन्दा पनि लेखन यात्राकै क्रममा कहिलेकाहीँ हुन सक्छ घटना या परिवेशले भावुक भएर या अन्य कुनै परिवेशले बिचैमा रोकिएर त्यो आधामै छोड्नु परेको या सिर्जनाहरू चाहिँ अलपत्र पर्ने अवस्था पनि आउँछ एकजना सर्जकलाई, अनुभव छ तपाईँसँग?
1: त्यो त एकदम न एकदम, मैले एउटा उपन्यास लेख्दै थिएँ होइन, अनि त्यसपछि त्यो भूकम्प अगाडिकै कुरा हो, अनि त्यसपछि लेख्दै थिएँ लेख्दै थिएँ, म अलिकति विक्षिप्त भयो अनि त्यो आधा आधीमै छोड्दै क्या त्यो उपन्यासहरू। त्यस्तो आउँछ, धेरै आउँछ, कविता पनि लेख्दै लेख्दै गरे हुन्छ अनि कहिले टुङ्गिन पाउँदैन, अब कविता लेख्दा लेख्दा कोही आइरहेको हुन्छ अनि त्यो अब भाव फुरिरहेको हुन्छ नि होइन, फुरिरहेको हुन्छ, छोडिसकेपछि त त्यो भाव कहाँ गयो कहाँ गयो, अब त मगजमा त रहिरहँदैन नि, अनि कति कुरा त त्यस्तो पनि हुन्छ। अनि पहिला पहिला त अझ म किचनमा त्यो कपी नै राखे हुन्थे क्या, यसो फुर्यो भने सरसर सरसर लेख्ने, न त भाव कहाँ जान्छ नि, त्यस्तो हुन्छ समग्र साहित्यकारलाई, त्यो हुन्छ, त्यसले भोगेकै हुन्छ।
0: हामी फेरि पनि संवादलाई जारी राख्ने नै छौँ, अहिलेको लागि एउटा अर्को रचना सुन्नतर्फ लागौँ, त्यसपछि हामी फेरि संवादमा फर्किने छौँ। अहिले तपाईँसँग अर्को कुन रचना छ त्यतातर्फ लागौँ।
1: मेरो कविताको शीर्षक छ निरीह छैन म, सपनाहरू यथावत यथावत छन्, कुनै परिवर्तन छैन साना नि छैन, जीवनको कुनै सापेक्षिक दर्शन छैन, आँगनको डिलमा उभिएर हेरेकै हुँ सूर्योदयको रातो घाम, उदाउने कुनै छनक छैन।

0: रहे सालौं साल बाबा भन्नुहुन्थ्यो शीत सुक्न त घाम लाग्नु पर्छ बाबु हो सान नानी यतिखेर म पोल्टा भरि घाम बटुल्दैछु म निरीह छैन सान नानी देश दुख्दा मैन छाइ पग्लने तिमी छेउ ऊ छ अर्को ऊ छ सुन्दर विचारका धनी सुन्दर व्यवहारका धनी इन्द्रिणी सपना कुद्नेहरू पर्ख अब केवल शीत साम्राज्य अन्त्य हुनेछ पुनश घाम र जुनको लुकामारी हुनेछ भोको ज्वाला मेट्न कान्छा पलायन हुने छैन कान्छीले अस्मिता च्याखे राख्ने छैन किनकि देश दुख्दा मैन झै पग्लने तिमी छेउ ऊ छ अर्को ऊ छ म निरीह छैन सान नानी हो म निरीह छैन
1: हजुर भर्खरै कविता वाचन गर्नुभयो निरीह छैन म शीर्षकमा अब फेरि हामी संवादमै फर्किन्छौँ अब फेरि अघि हामीले जसरी यो बसाइका क्रममा उठान गरेको थियौँ बाल साहित्यको कुराहरू अब त्यसैमा केन्द्रित हुन चाहन्छु र हामी समयको पाबन्दीले गर्दाखेरि अब यो बसाइलाई धेरै लम्ब्याउन त सक्दैनौँ तर पनि केही प्रश्नहरू अझै बाँकी छन् विशेष गरी बाल साहित्यले बाल मनोविज्ञानमा कसरी प्रभाव पार्न सक्छ भन्ने विषयमा त अघि पनि हामीले चर्चा गर्यौँ अब यो बाल साहित्यको महत्त्वको बारेमा पनि थोरै प्रकाश पारिदिनुहोस् न यसले अघि पनि केही मात्रामा त चर्चा गरेकै छौँ तर पनि विशेष गरी एउटा बालबालिकालाई ऊ हुर्केदेखि वयस्क बनिन्जेलसम्म उसलाई अगाडि बढ्दै जानको लागि यो बाल साहित्यले कस्तो महत्त्व खेल्छ या कस्तो हुन्छ बाल साहित्यको भूमिका त्यसबारे थोरै बताइदिनुहोस् न
0: हस् धन्यवाद यो बाल साहित्यको महत्त्व चाहिँ एकदम धेरै नै छ बाल साहित्यको महत्त्व जस्तो अब हामी हाम्रै कुरा गर्दाखेरि हामी बच्चा हुँदाखेरि हामी रेडियो नेपालमा आउँथ्यौँ होइन कविता पाठ गर्थ्यौँ अनि हामीले त्यो बेला कथाहरू पढ्थ्यौँ नि त्यसको छाप अहिलेसम्म हामीलाई नै छ एउटा बच्चाले राम्रो बाल साहित्य पढ्यो भनेदेखि उसले कहिले पनि बाटो बिराउँदैन होइन अनि मैले यो नीलकमलबाट म अहिले शान्ति रिसालज्यूलाई सम्झिन्छु उहाँले भनेकै कुरा मैले हजुरलाई भने यहाँ उहाँले भन्नुभएको थियो तपाईँले यस्तो राम्रो नीलकमल दिएर हाम्रो स्कुलमा मलाई अभिभावक जीवहरूले पनि एकदम नै मेरो पनि होइन मलाई पनि कस्तो राम्रो बुक राख्नुभयो भनेर प्रशंसा गर्नुहुन्छ बच्चाहरू यस्तो राम्रो बने यहाँबाट भन्ने कुरा उहाँले गर्नुभएको थियो क्या अनि एउटा राम्रो पुस्तक पढिसकेपछि मैले बाटो बिराउनु हुन्न भन्ने त्यो बच्चाहरूलाई प्रभाव पर्छ त्यसैले पनि बच्चाहरूमा चाहिँ एकदम बच्चाहरूलाई सही ट्र्याकमा ल्याउने साहित्यहरू बच्चाहरूलाई सानैदेखि दियो भनेदेखि उनीहरूले कहिले बाटो बिराउँदैनन् जब मेरै कुरा गर्दाखेरि हामी सानो हुँदाखेरि बाबाले हामीलाई कथाको माध्यमबाट रामायण महाभारतदेखि लिएर सुनकेसराको कथा सबै भन्दाखेरि हामीलाई के हुन्थ्यो ओहो हामीले त बाटो बिरायो भनेदेखि त होइन रावण जस्तो बन्यो भने त रावणको जस्तो मृत्यु हुन्छ राम जस्तो बन्यो भने त राम जस्तो हुनुपर्छ राम्रो चरित्र राम्रो भयो भने त हाम्रो चरित्र राम्रो हुनुपर्छ भन्ने अब हाम्रो मनमा त्यो गढ्यो नि त्यो गढेपछि हामीले के गरेनौँ बाटो बिराएन त्यस्तै गरेर बच्चाहरूले पनि राम्रो साहित्य पढिसकेपछि बाटो बिराउलान् भन्ने मलाई लाग्दैन र उनीहरूलाई दिनुपर्छ त्यो एकदम धेरै नै आवश्यक छ
1: समग्रमा बाल साहित्यले एउटा बाल बालिकालाई अनुशासित उसको जीवन अगाडि बढाउनको लागि महत्त्वपूर्ण भूमिका खेल्छ भनेर बुझ्न सक्छौँ हजुर यो बसाइका क्रममा मैले सोध्न छुटाएको कुनै विषय किनभने हामी समयको पाबन्दीले गर्दा धेरै कुरा चाहेर पनि हामी यो छोटो बसाइमा समेट्न सक्दैनौँ तर मैले सोध्न छुटाएको कुनै विषय जुन आजको सन्दर्भमा भन्नै पर्ने त्यस्तो कुनै विषय छ भने तपाईँको लागि समय
0: छैन मलाई त्यस्तो हजुरले यसरी मलाई यो मौका दिनुभयो त्यसको लागि म हार्दिक आभारी छु छैन कुनै बसाइमा फेरि बसेर पनि कुरा गरौँला होइन अहिले चाहिँ म हजुरहरूप्रति यो साहित्य संसारप्रति अनि त्यसपछि हजुरप्रति सुलोचना बज्राचार्यज्यूप्रति म हार्दिक आभार प्रकट गर्छु हस् धन्यवाद
1: हजुर महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो स्टुडियोसम्म आएर यो रेकर्ड गर्ने अवसर दिनुभयो यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद
0: म पनि धेरै धेरै हार्दिक आभारी छु हस् थ्याङ्क यू
1: हस् अहिले हामीसँग कुराकानी गर्दै हुनुहुन्थ्यो कवि साहित्यकार ललिता दोषी। हवस् त आजलाई यति। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? तपाईँको सल्लाह र सुझाव हामीलाई साहित्य संसार 2023@gmail.com इमेल पठाएर जानकारी दिन सक्नुहुनेछ। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुलोचना वज्राचार्य सहित संयोजक तारा प्रसाद वस्ती र म सञ्चालक सरोज रिजाल पनि बिदा हुन्छु।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा radionepal.gov र radionepalonline.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखे गढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
2: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
3: नेपाल सरकार राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौँ।
4: यस बेला बिहानको 11 बज्ने लाग्यो। अब सुन्नुहोस् समाचार।

0: यो रेडियो नेपाल हो। अब बाबुराम तिमिल सिन्हाबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको हिजोको संघर्षले नागरिक सर्वोच्चता सहितको गणतन्त्र स्थापना भएको बताउनु भएको छ। गणतन्त्र दिवस 2083 मूल समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले संघीयता, समावेशिता, सामाजिक न्याय सहितको लोकतन्त्रलाई सुनिश्चित गरेको बताउनुभयो। राष्ट्रपति पौडेलले संविधान मार्फत संघीयतासँगै सिंह दरबारको शक्ति गाउँ गाउँमा पुगी जनताले राहतको महसुस गरेको बताउँदै गणतन्त्रले आम नागरिकलाई एकताबद्ध भएर अगाडि बढ्न पनि प्रेरित गरेको बताउनुभयो। गणतन्त्र राष्ट्र निर्माणको महान अभिभारा भएको भन्दै राष्ट्रपति पौडेलले गणतन्त्रको सार्थकता प्राप्त गर्न राजनैतिक दल, राज्यका निकाय पूर्ण लोकतान्त्रिक हुनुपर्नेमा जोड दिनुभयो। राष्ट्रपति पौडेलले ढिला सुस्ती अहिलेको मुख्य समस्या भएकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबैले प्रयत्न गर्नुपर्ने बताउनुभयो। उहाँले प्रतिनिधि सभाको चुनावपछि बनेको सरकारले मुलुकका समग्र क्षेत्रलाई समेटेर बनाएको कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन हुने अपेक्षा आफूले राखेको बताउनुभयो। गणतन्त्रलाई समृद्ध बनाउन उचित आचरण र राजनीतिक मूल्य मान्यतालाई आत्मसात गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह, विभागीय मन्त्री, संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो। अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले संसदको संयुक्त सदनमा अपराह्न 4 बजे आगामी आर्थिक वर्षका लागि खर्च तथा व्ययको अनुमान सहितको विवरण अर्थात् बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ। बजेट मार्फत दिगो आर्थिक अनुशासनका लागि रूपान्तरणका प्रष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनु भएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी रहेको छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चिततासहित द्रुत सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने तयारी रहेको छ। त्यस्तै निजामती कर्मचारीको तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढाउने लगायतका घोषणा पनि बजेट मार्फत गरिने तयारी रहेको छ। उपभोग र लगानी बढाउँदै बढीमा 7 वर्षभित्र 100 अर्ब डलरको अर्थतन्त्र बनाउने गरी अर्थ मन्त्रालयले लक्ष्य निर्धारण गरिसकेको छ। नेपालको संविधान 2072 अनुसार हरेक वर्ष जेठ 15 गते आगामी आर्थिक वर्षको आय व्यय विवरण प्रस्तुत गर्ने प्रावधान रहेको छ। बजेट भाषणको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत पदमा आवेदन र सिफारिसका लागि आह्वान गरेको छ। मुलुकको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्धन गर्नका लागि मन्त्रालयले हिजो राजदूत पदमा योग्य तथा इच्छुक नेपाली नागरिकको दरखास्त सिफारिस आह्वान गरेको हो। मन्त्रालयको सूचना अनुसार यस नियुक्ति प्रक्रिया अन्तर्गत इच्छुक तथा योग्य उम्मेद्वारहरूले स्वयंले पनि आफ्नो दरखास्त पेश गर्न सक्नेछन्। साथै अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेद्वारको नाम सिफारिस गर्न सक्ने पनि व्यवस्था गरिएको छ। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदले सन् 1948 पहिलो संयुक्त राष्ट्र संघीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्र संघीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। यस वर्ष संयुक्त राष्ट्र संघको मुख्यालय न्युयोर्कमा आगामी जुन 5 दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदैछ। राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणना अन्तर्गत करिब 14 लाख प्रतिष्ठानलाई समेट्ने लक्ष्य राखेकोमा 10,20,904 व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन गरेको छ। उद्योग, व्यापार, व्यवसाय र सेवा क्षेत्रको यथार्थ विवरण पत्ता लगाउने उद्देश्यले गत वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जारी उक्त गणनामा कार्यालयले व्यवसायी तथा प्रतिष्ठानको आमदानी, खर्च, रोजगारी दर्ताको अवस्था लगायतका विवरण सङ्कलन गरेको हो। हिजो काठमाडौँ उपत्यकामा छोटो समयमै भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागले राति 10 बजे ललितपुरको खुमलटारमा वर्षा मापन केन्द्रमा रेकर्ड भएअनुसार 3 घन्टामै 57.6 मिलिमिटर वर्षा भयो। यस्तै काठमाडौँको किर्तिपुरमा 34.8 र पानी पोखरीमा 31 मिलिमिटर वर्षा मापन भएको छ। सोही 3 घन्टामा सिन्धुपाल्चोकमा भने 72 मिलिमिटर भन्दा माथि वर्षा भएको रेकर्ड कायम भएको छ। यस्तै पश्चिम नेपालका केही जिल्लामा पनि वर्षा भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच औपचारिक वार्ताका लागि 60 दिनसम्म युद्ध विराम कायम राख्ने सम्बन्धमा समझदारी पत्रमा सहमति भएको व्हाइट हाउस स्रोतले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त समझदारीलाई अन्तिम स्वीकृति दिन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। इरानको अर्धसरकारी तस्निम समाचार संस्थाले वार्ता टोली निकट स्रोतलाई उद्धृत गर्दै समझदारी पत्रको मस्यौदा अझै अन्तिम भइ नसकेको जनाएको छ। मस्यौदा अन्तिम भएपछि सार्वजनिक जानकारी गराइने उल्लेख गरिएको छ। यता लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ। हिजो दक्षिणी बेरुतमा 1 महिला र 2 बालबालिका सहित कम्तीमा 20 जनाको मृत्यु भएको जनाइएको छ। यस्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाको थप भूभाग आफ्नो नियन्त्रणमा लिन सेना परिचालन गर्न निर्देशन दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यहाँहरूलाई हार्दिक स्वागत गर्छौँ। प्रविधि संयोजनमा लक्ष्मण विष्ट अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ दिउँसो 2:15 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

0: केही बेरमै यहाँले सुन्नुहुनेछ युवा संसार कार्यक्रम दुर्गा अधिकारीको साथमा। त्यसपछिको समयमा गणतन्त्र सम्बन्धी जागरण गीतहरू सुनाउनेछौँ। ठिक 12 बजेको समाचार सुन्नुहुनेछ। 12 बजेको समाचार सुनिसकेपछि गणतन्त्र दिवसको अवसरमा गणतन्त्र विशेष परिसंवाद पुनः प्रसारण गर्नेछौँ उद्धव सिंह र भानुभक्त खड्काको स्वरमा। 1 बजे समाचार सुन्नुहुनेछ। 1 बजेको समाचारपछि कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा तयार पारिएको कृषि कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 1:20 आमाको सपना सबैको सपना डकु ड्रामा सुन्नुहुनेछ। 2 बजे अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपरान्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार र 5:15 5:45 बजेसम्म शैक्षिक कार्यक्रम विषयगत पाठ पुनः प्रसारण सुन्नुहुनेछ। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब राख्दैछौँ कार्यक्रम युवा संसार।
1: नमस्कार, युवा संसार कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। प्रविधि संयोजनमा रहनुहुने राधिका ओझासँगै दुर्गा अधिकारीको युवा संसार कार्यक्रम यहाँहरूले मिडिमेपका विभिन्न फ्रिक्वेन्सीहरूसँगै एफएम 98.1 र 103 MHz अनि www.radionepal.gov.np का साथै रेडियो नेपालको मोबाइल एपलाई तपाईँको आफ्नै मोबाइलमा डाउनलोड गरेर पनि संसारभर हामीलाई सुन्न सक्नुहुनेछ। भनिन्छ, मानिस फरक क्षमता र गुणका साथमा जन्मन्छन्। हरेक व्यक्तिले गरेका सङ्घर्ष र प्रयास अरूका लागि प्रेरणा पनि बन्न सक्छन्। यही मान्यतालाई मनन गर्दै हामी युवा संसार कार्यक्रममा विविध क्षेत्रमा क्रियाशील युवाका अनुभव सुनाउन उपस्थित हुने गर्दछौँ। आजको युवा संसार कार्यक्रममा हामी नेपालमा उद्यमशीलता, नवप्रवर्तन तथा स्टार्टअप प्रवर्धन क्षेत्रमा सक्रिय युवा आइडिया स्टुडियो नेपालका निर्देशक अनिल बस्नेत अनि पत्रकार एवं उद्यमी बालकृष्ण शर्मासँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौँ। अब भने आउनुहोस्, कार्यक्रममा स्वागत गरौँ उद्यमी एवं आइडिया स्टुडियोका निर्देशक अनिल बस्नेत र पत्रकार एवं उद्यमी बालकृष्ण शर्मालाई। यहाँहरूलाई रेडियो नेपालको यो स्टुडियोमा हार्दिक स्वागत छ। आरामै हुनुहुन्छ?
2: एकदम ठिक छ,
3: ठिक छ।
1: हजुर, अनिल सरबाटै म अगाडि बढ्छु है। एकदमै खुसी पनि लागिरहेछ आइडिया स्टुडियोका निर्देशक अनि त्यहीँबाट उद्यम व्यवसायलाई अगाडि बढाइराख्नुभएका एक सफल उद्यमी आज हाम्रो स्टुडियोमा हुनुहुन्छ। जस्तो अनिल सर, जस्तो युवाहरूको नवीन सोचलाई व्यवसायमा रूपान्तरण गर्न प्रेरित गर्ने संस्था आइडिया स्टुडियो होइन, त्यसको निर्देशक हुनुहुन्छ यहाँ। 2014 काम पनि गरिरहनु भएको छ। खासमा यो आइडिया स्टुडियोको स्थापना गर्ने आइडिया चाहिँ कसरी आयो त? यो आइडियाकै बारेमा अलिकति खतलाउन।
3: अब यो आइडिया स्टुडियो नेपाल चाहिँ हाम्रो यो नन प्रफिट संस्था हो। यो मेनली 2014 नेपालमै उद्यमशीलतामा केही काम गर्नुपर्छ भनेर हाम्रो 4 टिम मेम्बर्सहरूले स्थापना गर्नुभएको संस्था हो।
1: यसमा
3: मेन चाहिँ डक्टर छिरिङ लामा हुनुहुन्छ। बाहिरमा चाहिँ युकेमा पिएचडी गरिसकेर फर्केपछि नेपालमा पनि उद्यमशीलतामा भर्खर भर्खर सुरुवात भएको थियो। स्टार्टअप कल्चर उद्यमीहरूलाई एक किसिमको इन्क्युबेसन, लगानी, बजारको अवसर दिनुपर्छ भनेर स्थापना गर्नुभएको थियो। 2014 चाहिँ म आफै पनि एउटा उद्यमीको हिसाबले आइडिया पिच गरेको, त्यहाँ चाहिँ आइडिया प्रस्तुत गरेर 12 चाहिँ मैले आफ्नो एउटा कम्पनी इस्टाब्लिस पनि गरेँ। सो नेपालमा पहिलोपटक तरकारी घर घरमा डेलिभरी गर्ने कम्पनी मेट्रो तरकारी भनेर चाहिँ मैले आइडिया स्टुडियोबाटै स्थापना गरेको कम्पनी हो। सो 12 चाहिँ अहिले आएर चाहिँ म आफूले जानेको बुझेको कुराहरू चाहिँ अब आउने उद्यमीहरूलाई चाहिँ सिकाउनुपर्छ भनेर निर्देशकको रूपमा चाहिँ काम गरिरहेको छु आइडिया स्टुडियोमा चाहिँ। सो मेरो यात्रा चाहिँ आइडिया स्टुडियोमा उद्यमी भएर छिरेको, अहिले चाहिँ संस्था नै चलाउन पाउँदा चाहिँ आफूलाई खुसी पनि लागिरहेछ। सो बेसिकली भन्नुपर्दा चाहिँ आइडिया स्टुडियो चाहिँ यस्तो संस्था हो जसले चाहिँ गाउँघरबाट अथवा नेपालभरिमा केही गर्छु, नेपालमै केही उद्यम गर्छु भन्ने सोच राख्नुभएका व्यक्तिहरूलाई चाहिँ हामीले इन्कुबेट गर्छौँ। इन्कुबेसन भनेको चाहिँ एउटा ट्रेनिङ जस्तो गर्छ, कसरी उद्यमी बन्ने भन्ने कुराहरू हाम्रो कोर्सै हुन्छ, त्यो गर्छौँ अनि लगानीकर्तासँग उहाँहरूको भेटाउँछौँ अनि उहाँलाई चाहिँ आफ्नो एउटा व्यवसाय चाहिँ स्थापना गराउँछौँ हामीले चाहिँ।
1: हजुर, कुनै पनि काम गर्नका लागि म यस्तो काम गर्छु, यसको चाहिँ यसरी प्लानिङ हुन्छ भनेर

0: खासमा आइडिया स्टुडियोमा गएर यो मेरो आइडिया सेयर गर्छु, सुनाउँछु अनि म उद्यमलाई विकास गर्छु भन्ने सोच कसरी आयो, कसरी यो आइडिया स्टुडियोको बारेमा थाहा पाउनु भयो?
1: धन्यवाद दुर्गाजी. यसको अलिकति पृष्ठभूमि बताउनु पर्ने हुन्छ. म चाहिँ आजका मितिसम्म पनि पत्रकारै हो, यो नबिर्सिनु होला.
0: हजुर.
1: र झन्डै 35 वर्ष मैले पत्रकारिता गरेर मैले मोर देन 1000 भन्दा धेरै डकुमेन्ट्रीहरू गरेको छु.
0: हजुर.
1: है, र ती कथाहरू बटुल्दै हिँड्दै गैर सरकारी संस्था सरकार आदिसँग अरूका कथा मात्रै कति भन्ने, आफ्नो कथा पनि त एउटा बनाउनु पर्यो नि भन्ने सोच चाहिँ ममा आफैमा विकास भइरहेको थियो. र त्यही सन्दर्भमा मैले एउटा पिरियडमा, मलाई लाग्छ यो 14 होला, सन् 2014 साउथ अफ्रिकाको एउटा भिजिटमा म गएको थिएँ. र त्यहाँ गएको बेला चाहिँ मैले त्यहाँ एउटा जुस खाएँ र त्यो जुस चाहिँ मलाई एकदम मिठो भयो, स्वादिलो भयो.
0: हजुर, भनौँ पत्रकारिता गर्दा गर्दै
1: म एउटा चाहिँ कार्यक्रममा साउथ अफ्रिकाको भिजिटमा थिएँ, एउटा जुस खाएँ. त्यो जुस एकदम मिठो भयो, मैले धेरै खाएँ. र मैले त्यहाँको चाहिँ स्थानीय व्यापारीलाई सोधेँ यो के हो भन्दा, त्यहाँका चाहिँ अब त्यो काला जातिहरू आफ्नै खालको एउटा मिठो भाषा रजाल भन्नुभयो. र मैले यसो फोटो हेरेँ र मलाई त्यो अलिकति क्लिक गरिरहेको थियो र म स्वदेश फर्केँ. र फर्केपछि फेरि मेरो आफ्नो ड्युटीमा म दाङ पुगेका थिएँ. दाङ पुग्दाखेरि जुन रजाल उसले भनेको थियो त्यही रजाल चाहिँ हाम्रो दाङमा पनि मैले भेट्टाएँ, बारीमा भेट्टाएँ. अनि त्यो रोजेल के हो भन्न मैले त्यहाँ स्थानीय चौधरीलाई बोलाएर सुने, उहाँहरूले बेलचण्डा भन्नुभयो. बेलचण्डा. अलि पर म गएर चाहिँ कैलालीमा सोधेँ, लालचन्दा भन्नुभयो. त्यसपछि मैले 3 वर्ष त्यो बेलचण्डा र लालचन्दाको बारेमा थप रिसर्च गरेँ. पछि एउटा कार्यक्रमको सन्दर्भमा फेरि म अतरियामा थिएँ र अतरियामा भएको बेला फेसबुकमा आइडिया स्टुडियोले जोसँग इनोभेटिभ आइडिया छ तपाईँहरू चाहिँ आफ्नो आइडिया प्रस्ताव हाल्नुहोस्, हामी तपाईँलाई उद्योग बनाउन सहयोग गर्छौँ भन्ने सूचना आयो. आइडिया स्टुडियोले आइडियाहरूलाई चाहिँ उद्यमशीलतामा परिणत गर्छ भन्ने कुरा र डाक्टर छिरिङको बारेमा इन्फर्मेसनहरू थियो. त्यसपछि मैले अतरियामा बसेर इन्ट्रेस्टिङ कुरा त मलाई व्हाट्सएपमै मैले लेखेर 4 लाइन लेखेर हालिदिएँ. र मलाई सरप्राइज के भयो भने मेरो त्यो 4 लाइनमा यो चिज पुग्यो, यो चिज पुगेन, यसरी लेख, यो गर, उहाँहरूले यति मिठो त्यो मेन्टरसिप दिनुभयो कि घन्टा घन्टामा यसो गर सर, यसो गर सर, यसो गर सर भन्दै भन्दै उहाँहरूले मलाई गाइड गर्नुभयो. फाइनल्ली उहाँहरूकोमा दर्ता गरेँ.
0: यो कति सालको कुरा थियो?
1: यो हाम्रो अघिल्लो मङ्सिर
2: हो,
1: एक वर्ष अगाडिको कुरा. र मैले आइडिया चाहिँ फाइनल्ली त्यहाँ हालेपछि त्यहाँबाट मेरो यो आइडिया स्टुडियोसँगको जर्नी सुरु भयो. र रोजेलको बारेमा थप मैले चाहिँ अध्ययन गर्दै गएँ. र अब तपाईँलाई रोजेलको बारेमा भनौँ, यो कुनै ठुलो आइडिया होइन, यो असाध्यै सामान्य, नेपालको सन्दर्भमा 70% भूगोलमा आरामले उत्पादन हुने एउटा वनस्पति.
0: हजुर.
1: जो हामीले परम्परादेखि गुन्द्रुकमा हालेर खाइरहेछौँ, दालमा हालेर खाइरहेछौँ, अनि अचारको रूपमा खाइरहेछौँ. आमाले यसो चाहिँ पोको बनाएर बिउ दलिनमा सिउरिएर राख्नु भएको छ, अर्को वर्ष त्यही छर्नु भएको छ. मैले गरेको थप चाहिँ के हो भन्नुहुन्छ भने त्यसको महत्त्व, त्योभित्र पाउने चिजहरू के छ त, र त्यसलाई विश्व स्वास्थ्य सङ्गठनले कसरी लिएको छ, युरोपले कसरी लिएको छ, अरूले कसरी लिएको छ, त्यो बारेमा मैले थप अध्ययन गरेँ. मैले गरेको चाहिँ त्यो हो. जबकि रोजेलको नेपालीमा लालचन्दा बेलचन्दा, अङ्ग्रेजीमा रोजेल हिबस्कस शब्दरिफा. यो आदरणीय यो श्रोताहरूलाई पनि यसको बारेमा इन्फर्मेसन खोज्न सजिलो होस्, नेपालीमा लालचन्द बेलचन्द, अङ्ग्रेजीमा रोजेल हिबस्कस शब्दरिफा भन्ने नै एउटा वनस्पति जो अमिलो हुन्छ, गुलियो हुन्छ, मिठो हुन्छ, र त्यसको 5 वटा अङ्ग, पात, मुन्टा, फल, फुल, दाना खाना हुन्छ, र सँगै चाहिँ त्यसको लाथ्राबाट धागो बन्छ,
0: बोटबाट, त्यो
1: बोटबाट धागो निस्किन्छ. है, भनेपछि कत्रो त्यसको बेनिफिट छ हेर्नुहोस् त.
0: पूर्वतिर यसलाई बेलचण्डा नै भन्छ,
1: त्यही नै हो 100% तपाईँले भन्नुभएको 100% त्यही हो. र त्यसको चाहिँ स्वास्थ्यको लागि धेरै फाइदाहरू यो रेडियो नेपालका श्रोताहरूले आज सुनन् न, प्रयोग गरून्.
0: हजुर. यो हामीले यो उद्योग व्यवसाय सञ्चालन गर्दै गर्दा त्यसले पार्ने प्रभावहरू पनि हेर्नुपर्ने रहेछ नि त, यसबाट यो कुरा पनि बुझियो नि होइन, जस्तो जनस्वास्थ्यमा के असर गर्छ, वातावरणमा के असर गर्छ भन्ने कुरा पनि हेर्नुपर्ने रहेछ नि त.
1: त्यसको तपाईँले एउटा कुरा हामी कहाँ चुकिरहेछौँ भने हामी स्वादको लागि खान्छौँ, हाम्रो कल्चर, हाम्रो संस्कार यसलाई परिवर्तन गर्नुपर्नेछ. आज तपाईँले दुनियाँमा हेर्नुभयो भने मान्छेले स्वादको लागि कमै खान थालेका छन्, स्वास्थ्यको लागि खान थालेका छन्, तर हाम्रो संस्कार चाहिँ अझै पनि हामी स्वादमै रमाइरहेछौँ. तपाईँले खानेकुरा धेरै आफैमा औषधि छन् हो, तर हामी कुन चिज खाने र

0: कुन चिज नखाने भन्ने कुरामा जिब्रोले एकदम मिठो मान्यो भने त्यो चाहिँ धेरै खाने
1: फास्ट फुडको जमाना
0: छ होइन, प्याकेट बन्द खानेकुराको पछि दौडिरहेछौँ,
1: तर त्यसको लङ टर्म इफेक्ट चाहिँ के हुन्छ भन्ने हामीलाई थाहा छैन
0: एकदम। त्यसैले हाम्रो संस्कारलाई अब कहाँ लानु पर्यो भने के चिज खाँदाखेरि मेरो स्वास्थ्य राम्रो बन्छ र के चिज खानु हुँदैन भन्ने कुरा, खुसीको कुरा अलिकति आज यो बहस सुरु भएको छ। जब बहस सुरु हुन्छ भनेपछि हामी निश्चित रूपमा एउटा ठाउँमा पुग्छौँ। त्यसो भए हुनाले रोजेलको चाहिँ म तपाईँलाई त्यही जोड्छु, स्वास्थ्यको 25 किसिमको भन्दा धेरै हेल्थ बेनिफिट छ।
1: यो रोजेल चाहिँ खास अफ्रिकन नाम नै रहेछ यसको मतलब।
0: यो रोजेल भनेको अङ्ग्रेजी नाम र रोजेलको उत्पत्ति चाहिँ अफ्रिकाबाट
1: भयो,
0: अफ्रिकाको रैथाने बाली हो। तर नेपालको मैले तपाईँलाई दोहोऱ्याएर भने 70% भूगोलमा आरामले खेती गर्न सकिन्छ। र यहाँनिर म तपाईँलाई एउटा कुरा जोड दिउँ, हामी आज रोजगारीको लागि विदेशी भूमिमा 2700 मान्छे दैनिक गइरहेछौँ, तर यही रोजेलको खेती मात्रै गर्नुभयो भने हामीले अरू केही गर्नै पर्दैन। तपाईँले डाटा केलाउनु भयो भने नाइजेरिया भन्ने देशले प्रति वर्ष 20,000 मेट्रिक टन युरोप र चाइनाको बजारमा रोजेल पठाउँछ, जो हामीभन्दा अझ गरिब छ होइन, र अफ्रिकन मुलुक हो। हाम्रोमा त त्यो रोजेलको खेतीको बारे तपाईँलाई इन्ट्रेस्टिङ कुरा के छ भने धेरै मल हाल्नु पनि पर्दैन, सिँचाइ गर्नु पनि पर्दैन। तपाईँले अहिले छरिदिनुहोस्, जेठमा छरिदिनुहोस्, तपाईँलाई कार्तिकमा बाली हात लाग्यो भन्दा हामीले गर्न नसकेको चाहिँ के हो भन्नुहुन्छ भने कृषिमा हाम्रो ध्यान गएकै छैन। जबसम्म कृषिमा देशको ध्यान जाँदैन तबसम्म बनेको एउटा पनि देश छैन।
1: हामीसँग जे कुराको सम्भावना छ, जे कुराको सदुपयोग गर्न सक्छौँ,
0: जे हामी गर्न सक्छौँ
1: त्यतातिर ध्यान केन्द्रित गर्नु पर्यो।
0: त्यसो भए राज्यले सरकारले सबैभन्दा पहिलो ध्यान दिनुपर्ने कुरा कृषि, र कृषिभित्र पनि म तपाईँलाई क्लियर गरिदिन्छु, आज एउटा अवसर पनि छ, म आग्रह पनि गर्छु राज्यलाई एउटा कृषि प्राधिकरण बनाऊ। जसरी विद्युत प्राधिकरणले तपाईँको हुम्लादेखि झापासँग बत्ती बालेको छ, जसरी चाहिँ नेपाल आयल निगमले हुम्लादेखि झापासँग तेल बाँडेको छ, त्यसै गरी हुम्लाको स्याउ झापाको किसानले खान पाउने अधिकारलाई संरक्षण गर्नको लागि, कञ्चनपुरको चामल उदयपुरको चाहिँ किसानले खानको लागि, र दोलखाको ट्राउट माछा चितवनमा खानको लागि, र चितवनको असला माछा काठमाडौँमा खानको लागि कृषि प्राधिकरण एउटा बनाऊ। र त्यो कृषि प्राधिकरणले अहिलेको एक्जिस्टिङ मोडल नेपाल विद्युत प्राधिकरण र आयल निगमकै मोडालिटीमा यो सामानहरूको डेलिभरी गरिदियोस्, आधा समस्या त्यहाँ सल्भ हुन्छ। दोस्रो कुरा, किसानलाई अहिले हामी यति धेरै झन्झटिलो चाहिँ गरिरहेको छौँ। अब मैले तपाईँलाई यहाँनेरि भनौँ, हाम्रो कम्पनीमा हिमालय डिलाइट्स प्राली हाम्रो कम्पनी, त्यसको फाउन्डर को फाउन्डर अनिल सर र म, हामी दुईजना, र अनिल सर विगत 14 वर्षदेखि नेपालमा उद्यमशीलतालाई प्रमोट गर्दै आएको मान्छे, हामी दुई भाइ भएको कम्पनीसँग 400 केजी रोजेल हामीले चाहिँ डिपोजिट गरेका छौँ। आजको मार्केट प्राइसको कुरा गर्नुहुन्छ भने अमेरिकामा पठाउनु भयो भने 43,000 रुपियाँ किलो, यही अनलाइन खोज्नुभयो भने 14,000 रुपियाँ किलो छ। हामीले त्योभन्दा तल 10,000 किलोमा बेच्यौँ भने पनि हामीसँग 1 करोडको सामान छ। अनि मसँग मेरो प्रपर्टी छैन, मलाई यो प्रोजेक्ट हेरेर चाहिँ 15 लाख रुपियाँ देऊ न भन्नु भने ब्याङ्कले पत्याउँदैन। अनि तपाईँले उद्यमशीलताका कुरा गरेर हुन्छ, जबसम्म राज्य सहयोगी हुँदैन तबसम्म हाम्रो उद्यमशीलता फस्टाउँदैन, जबसम्म उद्यमशीलता फस्टाउँदैन तबसम्म यो वैदेशिक रोजगारीको लहरको रोकिन सक्दैन, जबसम्म वैदेशिक रोजगारीको लहरको तपाईँले रोक्न सक्नुहुन्न तबसम्म प्रति व्यक्ति इन्कम आय बढ्दैन, हामी स्वरोजगार हुँदैनौँ। त्यसो भएको हुनाले सबैभन्दा पहिला राज्यले सुन्नु पर्यो,
1: राज्यलाई सुनाउनु पर्यो र राज्यले सुन्नु
0: पर्यो।
1: हजुर, के अझै यहाँका कथासँग हामी आउने नै छौँ। अब अनिल सरतिर म फर्किन्छु होइन, यहाँले सन् 2014 यो आइडिया स्टुडियोमा जोइन भएर काम गरिरहनु भएको छ होइन, अवसरहरू त पक्कै पनि देखेरै सुरु गर्नुभयो होला, के कस्ता चुनौतीहरू फेस गर्नुभयो, आइडिया लिएर आउने मान्छेहरूलाई व्यापार व्यवसायसँग जोड्नका लागि के कस्ता कदमहरू चाल्नु पर्यो, व्यापार व्यवसाय उद्यम भनेको त विश्वास जित्ने कुरा नै भयो होइन, त्यो विश्वास यहाँहरूले कसरी जित्नुभयो?
2: अब हामी चाहिँ वर्षमा एकचोटि चाहिँ आह्वान गर्छौँ आइडिया पठाउने, हामी मङ्सिर पुसको महिनामा चाहिँ आइडियाको लागि चाहिँ हामी अनलाइन रेडियो पत्र पत्रिका टी टेलिभिजनबाट चाहिँ हामी यसलाई प्रचार प्रसार गर्छौँ। एक वर्षमा चाहिँ 2025 आइडियाजहरू आउँछ, नेपालको सबै जिल्लाहरूबाट आउँछ, पूर्वदेखि पश्चिम सातै प्रदेशको आउँछ, त्यहाँबाट हामीले राम्रो राम्रो आइडियाजहरू छान्छौँ, छानेर हामीले चाहिँ 100 आइडिया चाहिँ लिन्छौँ वर्षमा एकचोटि। 100 आइडियाबाट चाहिँ हामीले लाइभ अडिसन गरेर अनि पिचिङ गर्नुछौँ, हामीले चाहिँ पिचिङ गर्दाखेरि एउटा वर्षको लागि 50 चाहिँ छान्छौँ। सो उहाँ पनि 50 पर्नु भएको अघिल्लो वर्ष चाहिँ, अनि त्यो 50 आइडियाहरूलाई चाहिँ हामीले फुल एउटा इन्क्युबेसन गर्छौँ, ट्रेनिङ गर्छौँ, मेन्टरसिप दिन्छौँ, व्यवसाय कसरी गर्ने भन्ने कुराहरू, लिगल कम्प्लायन्सको कुराहरू, अनि त्यो सबै गरेर अनि उहाँहरूलाई आवश्यक लगानीको स्रोतहरू पनि जुटाउँछु। अब लगानीकर्तासँग गराउने हो कि ब्याङ्कसँग जुटाउने हो कि, त्यसरी चाहिँ लगानीकर्ता जुटाएर चाहिँ हामी इस्टाब्लिस गर्छौँ। सो अहिलेसम्मको हाम्रो अनुभवमा चाहिँ 14 वर्षमा अब हामीले अहिलेसम्म 257 कम्पनीहरू इस्टाब्लिस भएको छ।
1: तर आइडिया त धेरै सेयर भएको थियो, आइडिया
2: धेरै सेयर भएको थियो। अब कतिपय आइडियाहरू चाहिँ आउनुहुन्छ, गर्छु भन्नुहुन्छ, तर गर्नुहोस् भनेर प्रोत्साहन गर्छु, तर उहाँहरूले आफ्नै कारणले पनि नगरेको पनि हुनुहुन्छ, कतिपय विदेश पनि पलायन हुनुभएको छ। त्यो कुरामा चाहिँ हामीले प्रोत्साहन गर्दै गर्नुहोस् भनेर हामी चाहिँ सपोर्ट चाहिँ गरिरहेको हुन्छ। त्यसमा चाहिँ
1: यो उद्यम व्यवसायमा टिकिराख्न नसक्नुको कारण चाहिँ के रहेछ, यहाँको अनुभवले के भन्छ अनिल सर?
2: यसमा मेन कुरा चाहिँ लगानीकै अभाव देख्छु म चाहिँ नेपालमा। एउटा फेज पुगे पछि लगानी पक्कै पनि बढाउनु पर्ने हुन्छ। अब सुरुमा सानो स्केलबाट गरेपछि अलिकति बढाउँदाखेरि लगानीको अभाव छ। अर्को चाहिँ बजारको, बजार सुनिश्चित छैन। कतिपय राम्रो राम्रो प्रडक्टहरू छ, जस्तो हाम्रो बाल्किन सरकै रोजेलको पनि छ। अब रोजेलको पनि बजार अझै हामीले धेरै मेहनत गर्नुपर्ने छ बजारको लागि चाहिँ, त्यो बजारको कुराहरू छ। अर्को कुरा चाहिँ धैर्यता, टाइम लाग्छ 5-10 वर्ष। सो त्यो बेलासम्म कुर्न सक्ने धैर्यता चाहिँ देख्दैन। छिटो चाहिन्छ उहाँहरूलाई, छिटो चाहिन्छ, छिटो कमाउनु पर्छ। यदि भएन भनेपछि कि विदेशै जाने भन्ने हुन्छ, के हुन्छ। सो त्यसले गर्दा चाहिँ अलि हामीले अब 1000 आइडियाहरूलाई चाहिँ हामीले इन्क्युबेट गरिसकेका छौँ। 1000 257 भनेर एकदम कम हो वास्तवमा भन्दाखेरि चाहिँ। सो त्यो हिसाबले गर्दाखेरि चाहिँ अझै धेरै गर्न बाँकी नै छ यसमा चाहिँ।
1: आइडिया स्टुडियोले जुन कामहरू गरिरहेको छ त्यसको प्रभाव जति हुनुपर्ने हो, जति रिचमा हामी पुग्नुपर्ने हो, त्यति चाहिँ हामीले पुग्न नसकेको फिल चाहिँ हुन्छ।
2: त्यो छ तर हामीलाई गर्व चाहिँ के लाग्छ भने चाहिँ अब कलेजकै विद्यार्थीले सुरु गरेको कम्पनी जस्तो सजिलो सेवा भनेर छ अहिले। अहिले 15 करोडको कम्पनी भइसकेको छ, 1000+ रोजगारी दिनुभएको छ, दिगो नेपाल छ, त्यस्तो थुप्रै कम्पनीहरूले पनि राम्रो पनि गरिराख्नु भएको छ, राम्रो पनि काम गरिराख्नु भएको छ। केही नभने 50% 500 उद्योग व्यवसाय चाहिँ सञ्चालन गर्न सक्नुपर्ने, त्यसको पनि आधी मात्रै 257 भने चाहिँ आधी मात्रै छौँ हामी चाहिँ।
0: यसमा तपाईँले के उठाउनु भयो भने किन उद्यमीहरू टिक्दैनन् भन्नुभयो, म तपाईँलाई यहाँ उदाहरण
1: हजुर, यहाँ त आफै उद्यमी हुनुहुन्छ।
0: उद्योग गर्नको लागि सबभन्दा पहिला कम्पनी दर्ता गर्नु पर्यो, त्यो कम्पनीलाई भ्याट र प्यानमा दर्ता गर्नु पर्यो, त्यसपछि वडा पालिकामा दर्ता गर्नु पर्यो, त्यसपछि त्यतिले पुग्दैन घरेलुमा गएर दर्ता गर्नु पर्यो, घरेलुले मात्रै पुग्दैन वाणिज्यमा गएर दर्ता गर्नु पर्यो, वाणिज्यबाट तपाईँले केही अब विदेशबाट सामान ल्याउनु पर्यो वा पठाउनु पर्यो, एक्जिम कोड दर्ता गर्नु पर्यो, त्यो गर्दा गर्दै तपाईँले दर्ता गरेको 3 महिनाभित्र कम्पनी रजिस्ट्रारलाई चाहिँ अपडेट गरिसक्नुपर्छ 3 महिनाभित्र। त्यो छुटाउनु भयो भने तपाईँ कारवाहीमा पर्नुहुन्छ। त्यसपछि वार्षिक अपडेट गर्नुपर्छ, तपाईँको आफ्नो कम्पनीको अडिट त छँदैछ। त्यसपछि तपाईँले त्यो वर्षभित्र कर चुक्ता गर्नुपर्छ, अनि तपाईँको खाद्य पदार्थ हो भने DFT कृषिमा गएर त्यहाँबाट सर्टिफाई गर्नुपर्छ, ल्याब टेस्ट गर्नुपर्छ, अनि राज्यलाई 13% भ्याट त तपाईँले तिर्नै पर्छ, सामाजिक सुरक्षा कोष छँदैछ, भन्सार 30-400% छ, बिमा तपाईँ आफै स्वयंले तिर्नुपर्छ, आयकर छँदैछ, अडिट वार्षिक गर्नै पर्यो, अनि मुनाफाको 25% राज्यलाई बुझाउनु पर्छ। एउटा उद्योगले, एउटा युवाले बिचरा चाहिँ त्यो प्लस टू गरेको चाहिँ 18 वर्षको विद्यार्थी 20 वर्षको विद्यार्थीले गर्न सक्छ? हामी समाजका मुख्य मान्छे, जिम्मेवार मान्छे, हामी उद्यमशीलता गर्न दिनै चाहँदैनौँ, हामीलाई कमिसनमा रमाइलो छ। त्यसो भएको हुनाले सबभन्दा पहिला राज्यले उद्यमशीलताको वातावरण निर्माण गर्नु पर्यो। हिजो 46 सालमा परिवर्तन भयो, एउटा राजनीतिक नेतृत्व आयो बस्यो, उसले के भन्यो भने उद्योगपति पनि मै, डाक्टर पनि मै, वकिल पनि मै, पत्रकार पनि मै, मन्त्री पनि मै। 35 वर्ष यो देश रणभल्लामा पर्यो, आज हामी 2700 मान्छेलाई विदेश लगार्दैछौँ, आज जेन्दी आन्दोलन भयो, फेरि नयाँ साथीहरू आउनुभयो, नयाँ साथीहरू आएपछि फेरि तपाईँलाई नयाँ भाषा के आयो भने पुराना केही पनि होइनन्, सब कवाडी। म तपाईँलाई यहाँनिर भन्न चाहन्छु, हरेक पाइलट ककपिटमा पहिलो दिन नयाँ हुन्छ, हरेक अपरेसन गर्ने डाक्टर अपरेसन थिएटरमा छिर्दाखेरि नयाँ हुन्छ। तर तपाईँले बिर्सन नहुने कुरा, त्यो डाक्टर, त्यो पाइलट, त्यो अपरेसन थिएटरमा छिर्ने डाक्टरको पछाडि सँगै गुरु हुन्छ, अनि उसले सही ढङ्गले काम गर्छ। उद्यमीको रूपमा मैले तपाईँलाई भन्नु पर्यो भने आज नेपालमा बसेर अमेरिकामा कम्पनी दर्ता हुन्छ, मैले 19 स्टेज पुरा गर्दा पनि मसँग 1 करोडको चाहिँ सामान स्टक हुँदा म लोन पाउँदिन, अनि तपाईँले चाहिँ यो देशमा उद्यमशीलता सृजना गर्न सक्नुहुन्छ? गफमा होइन, व्यवहारमा आउनु पर्यो, कानुनले सहजीकरण गर्नु पर्यो, गर्ने मान्छेलाई वातावरण बनाइदिनु पर्यो। कसलाई रहर छ यो देशमा आफ्नो आमा, आफ्नो श्रीमती, आफ्नो जन्माको दुधे बालक छोडेर विदेश जान कसैलाई रहर छ? कसैलाई पनि छैन, ऊ पनि मान्छे हो नि।
2: सम्भावना पनि छ भन्ने कुराहरू पनि
0: हो, नबिर्सिनुहोस्। म तपाईँलाई यहीँनिर अनिल सरले जोड्नु भयो, यहीँ प्रश्न गर्छु, नर्वेसँग के छ, तपाईँसँग के छैन, बेल्जियमसँग के छ, तपाईँसँग के छैन, युरोपियन देशहरूसँग के छ, तपाईँसँग के छैन। हामी प्राकृतिक हिसाबले, सांस्कृतिक हिसाबले, राजनीतिक हिसाबले, भौगोलिक हिसाबले संसारको सबैभन्दा टप 10 देशभित्र पर्नुपर्ने देश हामीसँग भएन सरकारको नीति।
1: झन् जटिलो प्रक्रिया होइन,
0: एउटा उद्योगीले 19 झन्झट बोकेर।
1: तर यति हुँदाहुँदै पनि अहिले नेपालमा कस्तो खालको वातावरण देखिन थालेको छ भनेदेखि, विदेशमा गएर पढेर पनि नेपालमा फर्केर नयाँ स्टार्टअप गरेर उद्यमशीलतालाई प्रवर्धन गर्ने युवाहरू पनि देखिन
0: थाल्यो।
1: यो त खुसीको कुरा होइन,
0: गर्नुपर्छ। मैले यति भन्दा तपाईँलाई छोडेर भाग्ने त होइन, मैले पनि त उद्योग चलाइरहेको छु नि, हामी लड्न तयार छौँ। एज अ म अग्रज, म जस्ता सयौँ मान्छेहरू लड्न तयार छन्। तर नबिर बिर्सिनु नहुने कुरा के हो भने, राज्य नलागिकन कुनै पनि देश सम्भ्रान्त हुँदैन।
1: यो संस्कृतिलाई सुधार्न के गर्नुपर्छ भन्ने प्रश्नमा म फेरि यहाँसँग आउँछु, अनिल सरसँग जान्छु अब एकैछिन। होइन, जस्तो अनिल सर, अब उहाँले पनि यतिका कुराहरू गरिरहँदाखेरि अहिले वर्तमान समयमा नेपालको स्टार्टअप संस्कृति चाहिँ कस्तो छ त? जस्तो भनौँ न, उहाँले समस्याको एउटा चाङ देखाउनु भयो हाम्रो बालकृष्ण सरले, होइन, उहाँले आफैले भोगेका कुराहरू र साँच्चै नै एउटा युवाले स्टार्टअप गर्छु है भन्दै गर्दा भोग्नुपर्ने चुनौतीहरू, समस्याहरूको चाङ उहाँले निकालिदिनु भयो। यो कुरामा राज्य गम्भीर हुनु पनि पर्छ, सबैले सुन्नु पनि पर्छ, होइन। तर अब यति गर्दै गर्दा यहाँ त पूर्व मेचीदेखि पश्चिम महाकाली देश विदेश घुम्नु भएको छ, त्यहाँका स्टार्टअपहरू हेर्नु भएको छ, त्यहाँका मान्छेहरूका भ्यूहरू जान्नु भएको छ, होइन। हाम्रो नेपालमा चाहिँ स्टार्टअपको संस्कृति के रहेछ त? अहिले हामी कुन चरणमा छौँ त?
2: हेर्दाखेरि चाहिँ स्टार्टअपको संस्कृति एकदमै राम्रो हिसाबले पनि अगाडि बढिरहेछ, देखिरहेछु। हामीले कतिपय कम्पनीहरू राम्रो पनि गरिराख्नु भएको छ, नेपालमा मात्र होइन विदेशमा पनि नाम कमाइराख्नु भएको छ, त्यो सबै स्टार्टअप कल्चरबाट हो। स्टार्टअप भन्ने बित्तिकै चाहिँ खासै त्यस्तो नयाँ नौलो केही पनि होइन, नयाँ तरिकाले सोच्ने र नयाँ तरिकाले गर्नेलाई नै हो। जस्तो रोजेल पनि परम्परागत वनस्पतिलाई चाहिँ उहाँले चियामा परिणत गरेर जुसमा परिणत गर्नुभयो, एउटा राम्रो प्रडक्ट बनाउनुभयो। त्यसै हिसाबले चाहिँ अब यो नवप्रवर्धनमा पनि एकदमै झुकाव छ। अब यो कलेजदेखि नै सुरु भइसकेको छ नेपालमा पनि, अब अहिले त स्कुल कलेजदेखि नै कोर्सेसहरू गर्ने, अब अहिले नेपाल सरकार पनि धेरै कार्यक्रमहरू पनि छ, कतिपय फाउन्डर्सहरूको कहानी सुनेर पनि इम्प्रेस भइरहेछन्। त्यसले गर्दा चाहिँ राम्रो एउटा सम्भावना पनि छ र धेरैजना यसमा लागि पनि पर्नु भएको छ। स्टार्टअपको चाहिँ नेपालमा चाहिँ राम्रै चहलपहल भइरहेछ।
1: हजुर, अब कतिजनाले यही युवा संसार कार्यक्रममा पनि नयाँ स्टार्टअप गर्ने युवाहरूसँग मैले कुराकानी गरेको छु। अब हामीले खाएका बोतलहरू फ्याँकेर होइन हामी जताततै फ्यालिराखेका हुन्छौँ नि, तर उहाँले त कलेक्सन गरेर नयाँ नयाँ होइन त्यसको ल्याम्पहरू बनाउने त्यस्ता त्यस्ता कुराहरू, अनि पुराना लुगाहरू कलेक्सन गरेर फेरि नयाँमा रिसाइकल गर्ने, अपसाइकल गर्ने त्यस्ता प्रोजेक्टहरू पनि अहिले आइरहेछन्। त्यति हुँदाहुँदै पनि अझै पनि नेपालमा चाहिँ जुन खालको संस्कृति स्टार्टअपको हुनुपर्ने हो त्यो खालको छैन भन्ने कुरा हाम्रो बालकृष्ण सरको कुरा रह्यो, होइन, यी समस्याहरूका कुरा यहाँले उत्खनन गर्नुभयो। अब यी समस्यालाई निराकरण गर्न राज्यले के कस्तो नीति लिनुपर्छ, अनि उद्यम गर्न चाहने यहाँहरू जस्ता उद्यमीले कसरी अगाडि बढ्नुपर्छ के भन्नु?
0: एकदम मैले निराशाको मात्रै कुरा गरेको होइन दुर्गाजी, कुरा के हो भने, अब हामी जहाँ छौँ विगत पास्ट इज पास्ट होइन, सिद्धिको कुरा फर्केर आउँदैन, हामी जहाँ छौँ त्यहाँबाट सुरु गरौँ। अब एउटा खुसीको कुरा के गरौँ भने, राज्यले नवप्रद्योग विज्ञान तथा प्रविधि मन्त्रालय पनि बनायो, हामी आशावादी बनाऊँ र यी समस्या सुनोस् भनेरै मैले तपाईँलाई यो अब लोकप्रिय ख्यातिप्राप्त रेडियो नेपाल, यसको एउटा ठुलो इतिहास छ होइन, थुप्रो श्रोता दर्शक छन् र मन्त्रीजीको कानमा नै पुगोस्, प्रधानमन्त्रीजीले पनि सुन्नुहोस्, बालनजीले पनि सुन्नुहोस्, सबैले सुन्नुहोस्। हाम्रो यो उद्यमशीलताले, नवप्रवर्धकले विदेश जाने 2700 प्रतिदिनको डाटालाई घटाउन सक्नु पर्यो, हाम्रो उत्पादनले विदेशी चिज हामीले खाने कुरालाई न्यूनीकरण गर्न सक्नु पर्यो, हाम्रा घर गाउँमा भएका वनस्पतिहरूले उद्योगको रूप लिन सक्नु पर्यो, अनिखेर मात्रै हामीले चाहिँ के गर्छौँ भने व्यवहारमा ओहो आएछ है भन्छौँ। त्यसो भएको हुनाले अब भएका कानुनहरूलाई संशोधन गर्नु पर्यो, एउटा मान्छेले बदमासी गर्यो भने सबै बदमास भन्न मिलेन, प्रोजेक्ट हेर्न पर्यो, परियोजना हेर्नु पर्यो र त्यसको इभ्यालुएसन गर्नु पर्यो, मूल्याङ्कन गर्नु पर्यो र राज्यले सबैसँग जग्गा हुँदैन, सबैसँग धितो हुँदैन, त्यसलाई चाहिँ लगानीको इन्भाइरोमेन्ट बनाइदिनु पर्यो अनि बजार प्रवर्धनको लागि सहयोग गर्न पर्यो र कतिपय कुरा तपाईँले निषेध गर्दा पनि त्यसले चाहिँ फाइदा हुन्छ। जस्तो म तपाईँलाई एउटा भर्खरै उदाहरण दिन्छु, राज्यले 100 रुपियाँभन्दा बढी चाहिँ भन्सार लिन पाउँदैन भन्ने नीति लिएर आयो, म यसको समर्थन गर्छु। किन समर्थन गर्छु भन्नुहुन्छ भने, हामीले विदेशी केरा खाइरहेको थियौँ, विदेशी आँप खाइरहेको थियौँ, हाम्रा चितवनका केराहरू चाहिँ कुहिएर गइरहेको थिए, हाम्रो चाहिँ बर्दियाको आँप चाहिँ कुहिएर गइरहेको थियो। कमसेकम हामी यसरी सोचौँ न, त्यो 100 रुपियाँको भन्दा बढी भन्सार लिँदाखेरि हाम्रो चाहिँ काउली, हाम्रो केरा चाहिँ सदुपयोग हुन्छ, विदेशीबाट आउने चाहिँ त्यो नियन्त्रण हुन्छ भन्दा, यो त किसानको लागि त राम्रो कुरा हो।
1: विदेशी केरा खान नपाएर हामी नेपाली के भनिरहेछौँ, पहेलो सुन भनेर उपनाम दिइरहेका छौँ।
0: यो गलत, यस्ता कुरा हुनुपर्छ, राज्यले गर्नुपर्छ। नेपाली किसानलाई कसरी प्रमोट गर्ने? केराको मात्रै उद्योगको तपाईँले कल्पना गर्नु भने केराबाट धागो बन्छ, केराको केराको पाउडर बन्छ, केराबाट तपाईँ लिटो बन्छ, चिप्स बन्छ, यावत उद्योगको सम्भावना छ। अनि हामी विदेशी केरा पोइजन हालेको केरा खाएर नमाएर बसेका छौँ भन्दा, यो गर्ने कसले भन्दा राज्यले हो। त्यसो भएको हुनाले समस्या के हुन् काम गर्ने उद्यमीले थाहा हुन्छ, अनि समाधान के हो राज्यका चाहिँ विधायक, हामीले 540 सांसद पालेका छौँ यति सानो देशमा, उहाँहरूले सोच्नु पर्यो। यो
1: हामीसँग त संघ प्रदेश र स्थानीय
0: सरकार छ, यी हरेक सरकारले 5 वर्षभित्र मेरो देशलाई यहाँ पुर्याउँछु भनेर त्यो नीति लिनु पर्यो, कार्ययोजना लिनु पर्यो, त्यो अनुसार काम गर्नु पर्यो। म तपाईँलाई दोहोऱ्याएर भन्छु, यदि राजनीतिक नेतृत्व संवेदनशील हुने हो भनेदेखि हामी 10 वर्षमा काया प्लट गर्छौँ, $10,000 भन्दा माथि उद्यमशीलतामा जान सक्छौँ, प्रचुर सम्भावना छ। त त्यसलाई हामी सबै मिलेर उद्यमशीलतामा लानु पर्यो, काम गर्नु पर्यो र उद्योगको स्वरूप दिनु पर्यो।
1: हजुर, सही संस्कृतिको विकास चाहिँ हुनु पर्यो होइन त। हजुर, अब अनिल सरतिर फर्केँ फेरि म, होइन हामी कुराकानी गर्न अथाह छन्, घडीको सुई पनि हेरिराखेकी छु, होइन अब कुरा त कति छन् कति छन्।
0: अनिल सरलाई प्रश्न गर्नु अगाडि तपाईँलाई एउटा क्लियर गरिदिउँ, म अघि हामीले रोजेलको कुरा गऱ्यौँ, श्रोताहरूलाई के कन्फ्युजन भन्छ भने, के हो त रोजेल भन्दा, रोजेल एक किसिमको वनस्पति हो जसको चियाको रूपमा खान सकिन्छ, जुसको रूपमा खान सकिन्छ, जामको रूपमा खान सकिन्छ, तरकारीको रूपमा खान सकिन्छ, त्यसको दानाबाट हजुरको चाहिँ अचार हुन्छ, तेल निस्किन्छ, यो स्वास्थ्यको लागि बहुउपयोगी, जस्तो जे बनाएर खायो भने पनि हुने खालको वनस्पति हो। त्यो चाहिँ अहिले हामीले सुरु गरेका छौँ र नेपालको अर्थतन्त्रमा प्रति वर्ष रोजेलको उत्पादन हुन सक्ने ठाउँमा हामीले गऱ्यौँ भने खरबमा पैसा बनाउन सक्छौँ।
1: हजुर, यो विदेशमा पनि निर्यात हुन्छ नि,
0: नाइजेरियाले चिन पठाउँछ, जब उसको ट्याङ्कर त्यहाँ आइपुग्नको लागि 7 दिन लाग्छ भने हामी 2 दिनमा चाइना पठाउन सक्छौँ।
1: भनेपछि हाम्रो गाउँ घरमा उत्पादित वस्तुहरू भइरहेका कुराहरू नै त्यसको चाहिँ गुण चिन्न सक्यो भने त हामीले धेरै गर्न सक्छौँ।
0: तपाईँ नेपालको सबैभन्दा महत्त्वपूर्ण कुराको भूगोल तपाईँको लागि वरदान हो, तपाईँको लागि सुनको अन्डा हो, तपाईँको लागि समृद्ध जीवन बाँच्ने आधार हो, यहाँको वनस्पति, यहाँको पर्यावरण, यहाँको पानी, यहाँको हिम, यावत चिज छ, तर त्यसलाई हामीले सदुपयोग गर्नै सकेनौँ। एउटा चरी अमिलो तपाईँको जिउको सबैभन्दा पाइल्सको कन्ट्रोल गर्ने चाहिँ सबैभन्दा प्रभावकारी औषधि हो, हामीले त्यसलाई प्रयोग गरेका छैनौँ। अर्को एउटा घोड थाप्रै भन्छ, त्यो तपाईँको चाहिँ महाऔषधि हो, त्यसको हामीले प्रयोग, यस्ता सयौँ छन्, हजारौँ छन् जो उद्योगको रूपमा संसारभरि हामीले त्यस्ता प्रडक्टहरू, उत्पादनहरू पठाउन सक्छौँ, तर हामीले काम गरेकै छैनौँ। एउटा शब्द छ भर्जिन कन्ट्री, नेपाल भर्जिन कन्ट्री हो उद्यमशीलताको सवालमा, धेरै चिज छ र सरकारले वातावरण बनाइदिउँ, नेपालीहरूलाई बाहिर होइन, हामीले काम गऱ्यौँ भने अबको 10 वर्षपछि विदेशीहरू काम गर्न नेपाल आउनुपर्छ र नेपाल आउँछन्, त्यो सम्भावना छ।
1: तर अहिले गम्भीर प्रश्न यही नेपालमाथि के खडा छ भने, 10 वर्षपछि युवाहरू सबै पलायन भइसक्ने हो भने देशमा चाहिँ युवाको अवस्था के हुने हो?
0: त्यसैले त हामीले रोक्नु पर्यो, त्यसैले रोक्नु पर्यो। तपाईँलाई दुर्भाग्यपूर्ण कुरा, फुपूको छोरो बेलायतमा छ, मामाको छोरो चाहिँ तपाईँको अस्ट्रेलियामा छ, उनीहरू दुईजनासँग भेटघाट हुँदैन, अब तेस्रो पुस्तामा चाहिँ गएर कतै व्यापारी पो हुने हो कि भन्ने डर।
1: तर हामी त्यही कुरामा गर्व गरिरहेका
0: छौँ, यो चिजलाई करेक्सन, अब चाहिँ छोरो फलान ठाउँ छ भन्दा गर्व होइन, मेरो छोरो अब यो देशमा बस्छ, म पनि पत्रकार, मेरो छोरो बाहिर जान्न भन्यो, मलाई सबैभन्दा ठुलो कुरा त्यो लाग्यो, मेरो छोरो स्वदेशमा बस्दाखेरि गर्व गर्ने सिकौँ, त्यसको लागि उद्यमशीलताको इन्भाइरोमेन्ट बनाऊ। 92 अरब मान्छेहरू मरिसके, 8 अरब यो धरतीमा छौँ, जिन्दगी भनेको जन्म र मृत्यु प्राकृतिक नियम हो, हामीले यो जन्मिएको धरतीलाई के दिउँ सबैभन्दा ठुलो कुरा हो। उद्यमशीलता मार्फत, नवप्रवर्धन मार्फत यो देशका आम नागरिकलाई, भोलिको पिँढीलाई यही देशमा बस्ने, यहीँ रमाउने, यहीँ खाने, यहीँ पैसा कमाउने, घुम्न युरोप जाने, घुम्न अस्ट्रेलिया जाने, घुम्न चाहिँ खाडी मुलुक जाने,
1: कम्तीमा पनि विदेश जाने सोच बनाइराख्नु भएका 2 युवालाई मात्रै हामीले रोक्न सक्यौँ भने पनि ठुलो कुरा हुन्छ,
0: ठुलो
2: कुरा होइन। म जोडिहाल्छु हजुरले, स्टार्टअप भनेपछि धेरै ठुलो केही सोच्नु पनि परेन, उहाँले भने जस्तो आफ्नै गाउँ घर वरिपरिको प्रडक्टलाई ब्रान्डिङ गरेर नयाँ तरिकाले प्रस्तुत गर्यो नि पुग्छ, त्यही नै एउटा उद्योग पनि हुनसक्छ।
0: त्यो अलिकति हाउगुजी पनि छ कि, उद्योग भनेको हाउगुजी होइन, तपाईँको एकैचोटि आइफोन होइन, एकैचोटि कार होइन। आइफोन र कार त तपाईँले काम गर्दै गएपछि स्वाभाविक रूपमा आउँछ, ठुलो कुरै भएन। तपाईँले धैर्यता साँधेर सानो कामबाट सुरु गरौँ, 5 वर्षमा हामी एउटा स्टेजमा र 10 वर्षमा त्यो आइफोन त्यो कारको स्टेजमा हामी पुगिहाल्छौँ।
1: मेहनत र इमान्दारी,
0: यो दुईटा कुरा भयो भने प्रचुर सम्भावना छ।
1: हजुर हजुर, जस्तो अब अनिल सर, हामी आइडिया स्टुडियोको सन्दर्भलाई पनि अलिकति जोडौँ। यी स्टार्टअपहरूका कुराकानीहरू हुँदाहुँदै, रमाइला कुरा सुन्नै पर्ने कुराहरू हुँदाहुँदै, जस्तो आइडिया स्टुडियो काठमाडौँमा छ होइन, यहाँ आइडिया सेयर गर्न मान्छेहरू आउनुहुन्छ, सेयर गर्नुहुन्छ, अनि राम्रा देखिएका कुराहरूलाई यहाँहरूले परिमार्जन गरेर त्यो व्यवसाय उद्यममा रूपान्तरण गर्नलाई जोड गर्नुहुन्छ होइन। तर गाउँ बस्तीमा यस्ता युवाहरू पनि हुनुहुन्छ जोसँग अथाह सुन्दर आइडियाहरू छन्, तर उहाँहरू त्यसलाई कार्यान्वयन गर्न सकिराख्नु भएको छैन। आइडिया स्टुडियोले गाउँसम्म कतिको प्रभाव छोड्न सकेको छ, के छ यसको अवस्था?
2: हामी काठमाडौँमा बसेर, हाम्रो अफिसै काठमाडौँमा भए पनि हामी चाहिँ सातै प्रदेशमा जान्छौँ। जस्तो अहिले हामी सिजन 9, हाम्रो त सिजन अनुसार हुन्छ, सिजन 9 चलिरहेछ। हरेक वर्ष सिजन 1-2 गर्दै, 9
1: हरेक वर्ष एकचोटि
2: गर्छ। हजुर, सिजन 9 चाहिँ हामी सातै प्रदेशमा प्रदेश स्तरीय कम्पिटिसनै गरेर लिएर आएको छ, आइडिया पिचिङ गरेर त्यहाँबाट छानेर लिएर आएको छ। सातै प्रदेशमा सबै ठाउँमा गयौँ, त्यहाँ जाँदाखेरि चाहिँ गाउँ गाउँबाट पनि आउनुभयो। जस्तो हाम्रो सिजन 9 पनि अघि 2-3 महिना अगाडि म दाङ पुगेर त्यो आइडियाहरू सङ्कलन गर्दै उहाँहरूलाई ट्रेनिङ गराउँदाखेरि चाहिँ सल्यानको एउटा खुकुरी उद्योग आउनुभएको थियो। 45 वर्ष अगाडि उहाँको ससुराले सुरु गर्नुभएको खुकुरी उद्योग, सल्यानी खुकुरी उद्योग आफ्नै एउटा सानो सल्यान एरियामा बनाउनु भएको। अब त्यसलाई चाहिँ त्यो आइडियालाई चाहिँ हामीले त्यो पुरानो उद्योगलाई अब उहाँको बुहारीले चलाउनु भएको छ अहिले। बुहारीलाई चाहिँ अब तपाईँ चाहिँ ब्रान्डिङको हिसाबले जानुपर्छ, यहाँ सल्यान र दाङ मात्र होइन, तपाईँ नेपाल अथवा विदेशमा पनि जानुपर्छ भनेर चाहिँ हामीले उहाँलाई ग्रुमिङ गर्दै ट्रेनिङको बापत गरेर चाहिँ हामीले लिएर आएको छौँ उहाँलाई चाहिँ। अब उहाँ चाहिँ सिजन 9 आउँदै हुनुहुन्छ। त्यसै गरेर हाम्रो कैलाली कञ्चनपुरबाट आउनुभएको छ, जुम्लाबाट आउनुभएको छ, कर्णालीबाट पनि आउनुभएको छ, सुदूरपश्चिमबाट पनि आउनुभएको छ, दार्चुलाको पनि छ। त्यो हामीले चाहिँ सबै जिल्ला नै हेर्छौँ, हेरेर उहाँको राम्रो आइडियाहरू छ भनेपछि उहाँलाई चाहिँ हामीले पछि इन्क्युबेसनको थ्रुबाट चाहिँ हामी सो हामी यहाँ बसेर पनि हामी गाउँ गाउँ गएर आइडिया कलेक्ट गर्छौँ। त्यो आइडिया कलेक्सनमा चाहिँ हामी अब रेडियो नेपाल नै हाम्रो एउटा उदाहरण हो। 2014 सुरुमा हाम्रो डक्टर छिरिङ नै आएर रेडियो नेपालबाटै पनि सुरुवात गर्नुभएको थियो। त्यसले गर्दा चाहिँ अहिले हाम्रो यस्तो पनि भयो कि अब हाम्रो 77 जिल्लामै आइडिएटर्स हुनुहुन्छ, हामी आइडिएटर्स भन्छौँ, उहाँले नै गाउँठाउँ जिल्लामा चाहिँ उहाँले नै भन्नुहुन्छ ल आवेदन खुल्या चाहिँ हाल भनेर। सो त्यसरी गर्दा चाहिँ हामी सबै जिल्ला समावेश गर्छौँ हामी,
0: होइन त्यसको
2: पुग्छौँ, हाम्रो आइडिएटर्स पनि पुग्छौँ, फाउन्डर्स पुग्छौँ, हाम्रो कम्पनीजहरू पनि छ, उहाँहरूले पनि गरिदिनु।
0: म नै भुक्तभोगी छु, जस्तो मैले फेसबुकबाट थाहा पाएँ 240 आइडिया छ नि टोटलमा प्रेजेन्ट भयो आइडिया स्टुडियोसँग। त्योबाट उहाँहरूले पहिला 80 छान्नुभयो, त्यहाँबाट 46 छान्नुभयो,
2: 27
0: उहाँहरूले 3 महिना इन्क्युबेट गर्नुभयो र त्यसमध्ये 7 क्लोज क्याम्प गर्नुभयो। र तपाईँलाई यहाँनिर म भनौँ, म पत्रकार मैले भने अहिले पनि छोडेको छैन, मैले 100 ट्रेनिङहरू लिएँ, तर त्यो आइडिया स्टुडियोले प्रोभाइड गरेको एउटा ट्रेनिङबाट मेरो जीवनमा युटर्न भयो। म आज तपाईँको यो कार्यक्रम मार्फत यो देश सामु के कमिटमेन्ट गर्छु भने आइडिया स्टुडियोले पढाएको जुन चिज पढायो मैले युनिभर्सिटीमा केही पनि पढाएर हिँड्छ उद्यमशीलताको सवालमा। यति धेरै ब्रोड र यति व्यवहारिक चिज उहाँहरूले दिनुभयो, त्यसको जगमा टेकेर मैले अहिले उहाँहरूसँग कमिटमेन्ट गरेको छु। 5 वर्षमा म 5 करोडको कम्पनी दिन्छु र दोस्रो आइडियामा काम गर्छु।
1: हजुर, यो हजुरलाई रोकेँ, जस्तो जहाँ जाँदा पनि बजेटकै कुरा आउँछन् नि त फेरि, होइन? कोही गाउँको एउटा युवा हुनुहुन्छ, आइडिया छ, आइडिया स्टुडियोमा जाने मन छ, त्यहाँ गएर चाहिँ एउटा नयाँ स्टार्टअप गर्न मन छ, होइन, तर त्यो ट्रेनिङ लिन पनि पैसा लाग्ने हो कि अथवा मैले त्यो के गर्ने हो भन्ने कुरा
0: निशुल्क
1: हजुर
2: उहाँले
1: 3 महिनासम्म ट्रेनिङ निशुल्क
0: पाउनुहुन्छ,
2: बाहिर जिल्लाबाट आउनुभएको छ भने बस्ने खाने व्यवस्था पनि गर्छौँ, सबै हामीले व्यवस्था गर्छौँ त्यसमा।
1: हजुर, अनि उहाँहरू ढुक्कले 3 महिना आएर यहाँहरूसँग बसेर आफ्नो आइडिया अनुसारले काम गरेर
2: गर्नुहुन्छ, बिजनेस प्लान बनाउनुहुन्छ, अनि लगानीको लागि पनि जुटाउँछ। अब उहाँको कुरा गर्दाखेरि चाहिँ उहाँले पिच गर्दा आइडिया सुन्न आएको मान्छे मन परेर चाहिँ मैले आफै पनि लगानी गरेँ उहाँको अघिल्लो वर्ष। अब त्यसरी चाहिँ हामी काम
1: फेरि यसो भनिरहँदाखेरि आइडिया स्टुडियोलाई एउटा प्रश्न आउला नि, आइडिया स्टुडियोलाई चाहिँ यति गरिरहँदा के फाइदा त भन्ने प्रश्न आउला नि।
2: मेन हामी कुनै पनि व्यवसायमा सेयर पनि लिँदैनौँ, कुनै चार्ज पनि लिँदैनौँ। हामी चाहिँ यो उद्यमशीलता प्रवर्धन गर्नको अभियानमा लागेको एउटा संस्था हो। त्यो हिसाबले चाहिँ हाम्रो चाहिँ देशमै केही काम गर्नुपर्छ। हाम्रो उद्देश्य चाहिँ अबको 2030 भनेको अब 4 वर्षमा चाहिँ 1000 स्टार्टअप चाहिँ इस्टाब्लिस गर्नुपर्ने चाहिँ हाम्रो एउटा सोच छ,
1: टार्गेट
2: छ। त्यसरी चाहिँ हामी काम गर्छौँ।
0: मैले उहाँहरूको ट्रेनिङमा के भनेको थिएँ भनेदेखि, डाक्टर छिरिङ आइडिया स्टुडियोको प्रमुख मान्छे, डाक्टर छिरिङ जस्तो 10 मान्छे भयो भने यो देश 10 वर्षमा प्रति व्यक्ति आमदानी $50,000 पुग्छ।
2: स्टार्टअपमा चाहिँ हामी गर्न सक्छौँ,
0: त्यति राम्रो छ, निशुल्क, त्यो राष्ट्र प्रेम। म देख्छु डाक्टर छिरिङ चाहिँ आज यहाँ हुनुहुन्छ, भोलि इन्डोनेसिया हुनुहुन्छ, पर्सि मलेसिया हुनुहुन्छ, निकोर्सी युरोप हुनुहुन्छ। र जब डाक्टर छिरिङको अगाडि तपाईँ बस्नुहुन्छ नि, तपाईँसँग यति ऊर्जा आउँछ उहाँको प्रस्तुतिले नि, काम गरौँ गरौँ। त्यसो भएको हुनाले उहाँहरूले जे गरिरहनु भएको छ यो राज्यको लागि,
1: अहिले त रोजेललाई बोकेर हिँडिरहनु भएको,
0: अहिले रोजेललाई म अझै 4 वर्ष रोजेल बोकेर हिँड्छु। अहिले हामीसँग हिमालय डिलाइट्स प्रालीको नाममा कम्पनी भयो, त्यो कम्पनीको चाहिँ 400 केजी हामीसँग स्टक छ।
1: त्यो कम्पनीबाट रोजेल उत्पादन हुन्छ,
0: हामीले कलेक्सन गर्छौँ, किसानले उत्पादन गर्छन्, किसानलाई पे ब्याक हामी ग्यारेन्टी गर्छौँ, किसान पनि खुसी, हामी पनि खुसी, र हामीले त्यसलाई बाहिर पठाउँछौँ है। र यस्ता हजारौँ आइडियाहरू छन्, इच्छा शक्ति जगाउनु पर्यो, स्वदेशप्रतिको माया जगाउनु पर्यो।
1: हजुर, कसैले पनि बेलचण्डा लाउनु भएको छ भनेदेखि,
0: अझै 20 केजी बिउ मसँग स्टकमा छ, कोही लाउन चाहनुहुन्छ भने तुरन्त फोन गर्नुहोस्, फेसबुकमा भेट्नुहुन्छ, बालकृष्ण शर्मा खोज्नुभयो भने क्यामेरा कि फोटो खिचिरहेको चाहिँ फोटो छ, र म बिउ दिन तयार छु, तपाईँ लगाउनुहोस्, किन्न तयार छु, होइन, हामी सहकार्य गर्न तयार छौँ। र हाम्रो एउटा मात्रै उद्देश्य के भने, हामी आफ्ना खुट्टामा उभियौँ, परनिर्भरतालाई कम गरौँ। आज चाहिँ नि हामीभन्दा कम विकसित देशहरूले छलाङ हानिरहँदा, कोरिया तपाईँ कहिले स्वतन्त्र भयो तपाईँले अध्ययन गर्नुभयो भने तपाईँलाई आङसेरिङ्गा हुन्छ। 50 वर्षको फरक छैन कोरियाको र हाम्रो चाहिँ स्वतन्त्रता भएको चाहिँ फरक। आज कोरिया प्रविधिमा कहाँ पुग्यो, प्रति व्यक्ति आम्दानीमा कहाँ पुग्यो, हामी किन अब रोएर बस्ने भने। हामी कम्तीमा यो 10 वर्ष हामी सबैले, राजनेताले, कर्मचारीले, हामी उद्यमशीलतामा रहेकाले, सामाजिक कार्यकर्ताले, सबैले यो देशको लागि केही गरौँ र आउने पुस्तालाई सुन्दर देश हस्तान्तरण गरौँ र स्वाभिमानी नागरिकहरू र समृद्ध जीवन हस्तान्तरण गरौँ। यति 10 वर्ष गऱ्यौँ भने जिन्दगी फरक भयो नि त,
1: बिल्कुलै
0: देश पनि फरक भयो।
1: हजुर,
0: 35 वर्षमा हामी 1350 रुपियाँ अमेरिकी डलरमा पर क्याटमा रमाइरहेको छौँ भने 10 वर्षमा हामी $25,000 पुर्याउने प्रण लिएर काम गरौँ न।
1: यदि त्यस्तो अवस्था आयो भने त ब्रेन ड्रेनको समस्या पनि हुनेवाला छैन, र युवाहरूले भनौँ न खाडी मुलुकहरूमा गएर त्यो तातो पर्ने अवस्था पनि।
0: एकपटकको नेपाली सधैँ नेपाली म लगानी गर्छु भन्दा तपाईँ किन रोक्नुहुन्छ बाबा?
2: अझ प्रश्न पार्न चाहन्छु, त्यो फाइदा के भन्दा पनि, अब हामी आइडिया स्टुडियो चाहिँ नेपाल सरकारले यो स्टार्टअपमा केही पोलिसी बनाउनु पर्यो भने हामीलाई सम्झिनुहुन्छ
1: होइन,
2: अब यो बजेटमा चाहिँ हामी पनि जान्छौँ स्टार्टअपलाई चाहिँ यो चाहिन्छ भनेर
1: होइन सोध्न खोजेको चाहिँ, हामीले अर्थको कुरा गरिरहँदा यतिका मान्छेहरूलाई यहाँले ल्याउनुहुन्छ, 3 महिनासम्म राख्नुहुन्छ, ट्रेनिङ दिनुहुन्छ, अनि एकदम सक्षम व्यक्ति बनाएर बजारमा उतार्नुहुन्छ, तर आफू पनि त लाई त जोगाउनु पर्यो, एकचोटि गरेर भयो नि त, यो त वर्षौँसम्म गर्नु पर्यो, 2014 चलिआएको कुरा हो, यसलाई त वर्षौँसम्म हामीले माथिको क्षितिज हेर्नु पर्यो नि, त्यसको लागि के हो त भन्न खोजेको।
2: यसमा चाहिँ हाम्रो चाहिँ यो मात्रै होइन, हाम्रो चाहिँ कलेज आइडिया हन्ट भनेर पनि चल्छ, कलेज लेभलको कम्पिटिसनबाट पनि गर्छौँ, अर्को प्रतिभा डबली भनेर चाहिँ नेपाल सरकारकै एउटा कार्यक्रम गर्छौँ, सरकारी कर्मचारीहरू बिचमा पनि आइडिया कम्पिटिसन हुनुपर्छ भनेर हामीले त्यो पनि निरन्तर गर्छौँ, 3-4 कार्यक्रम गर्छौँ। त्यो 3-4 कार्यक्रम गर्दै जाँदाखेरि चाहिँ हामीसँग धेरै संस्थाहरू आबद्ध हुनुहुन्छ, जस्तो कलेज युनिभर्सिटी हाम्रो पार्टनर हुनुहुन्छ, नेपालको 6 युनिभर्सिटिजहरू हामीसँग चाहिँ पार्टनर हुनुहुन्छ, कलेजहरू एकाडेमिक च्याम्पियन भएर आउनुहुन्छ। सो हाम्रो चाहिँ सबै संस्थागत हिसाबले चाहिँ हामी आइडिया स्टुडियो नेपाल मात्रै छैनौँ कि, हामीसँग त 20-25 अरू संस्था पनि छौँ यो अभियान चलाउनको लागि, र त्यहाँबाट चाहिँ हाम्रो नेटवर्क बिल्ड गर्छौँ, हामी त्यहाँबाट चाहिँ यसलाई एक्सपान्सन गरिरहेको छौँ।
1: हजुर, त्यसरी नै फेल आउट गरिरहनु भएको छ र आफू पनि सस्टेन भइरहनु भएको छ होइन त। हजुर अनिल सर, अब हामी बिल्कुलै अन्तिम क्षणमा छौँ, अब कुरा त कति छन्, अब कति गर्नु होइन, हामीले आधी घन्टाको कार्यक्रममा के नै गर्न सक्छौँ, तर हामी आइडिया स्टुडियोका आइडियाहरूलाई फलोअप चाहिँ गरि नै रहनेछौँ। अब जाँदा जाँदै म एउटा जिज्ञासा यहाँलाई गर्न चाहन्छु, यहाँले त्यतिखेरदेखि काम गरिरहँदा अहिलेसम्म हेरिरहँदा अनुभव बटुल्दा, राम्रो गर्न सक्ने युवाको साझा गुण चाहिँ के हुने रहेछ, जो युवा सफल हुनुहुन्छ नि यति धेरै युवाहरूको साझा गुण चाहिँ के हुने रहेछ, सफल हुनलाई कस्तो खालको गुण हुनुपर्ने रहेछ, के देखियो रिसर्चले के भन्छ?
2: अब हामीले चाहिँ मेन कुरा चाहिँ उद्यमशीलताको मानसिक विकास भन्छौँ, एन्टरप्रेन्योर माइन्डसेट भन्छौँ, त्यो कुरा नै हो उद्यमशीलता। उद्यमी बन्नको लागि चाहिँ धेरै च्यालेन्जेसहरू छ, सङ्घर्ष गर्न सक्नु पर्यो, त्यो कुराहरू हेर्छौँ। अर्को कुरा चाहिँ उहाँहरूको पोजिटिभ नेस के छ, अब धेरै कुरा नेगेटिभ भन्दा पनि पोजिटिभ देशमा पनि केही सम्भावना छ, गर्न सक्छु भन्ने कुराहरू चाहिँ त्यो एउटा गुण चाहिँ पक्कै पनि एउटा युवाहरूमा चाहिन्छ केही गर्नु अगाडि। पैसाले मात्रै व्यवसाय सुरु हुँदैन, पैसाले मात्रै हुँदैन, आफू पनि त आफूले केही मिहिनेत गरे पनि हुनसक्छ भन्ने एउटा गुण चाहिँ हुनुपर्छ, त्यो त्यो कुराहरू चाहिँ हामी हेर्छौँ।
1: हजुर,
0: अथवा शाब्दिक रूपमा भनौँ भने धैर्यता, लगन,
2: लगन
0: र सकारात्मक सोच,
2: सकारात्मक सोच,
0: तिनवटा यसलाई मूल मन्त्र मान्नु पर्यो
2: र उद्यमशीलताको सोच पनि हुनु पर्यो।
1: हजुर, कुनै चिज हामीले बिउ रोप्ने बित्तिकै एकैचोटि फल्दैन, धैर्य गरेर वृक्षलाई ठुलो बनाउनु पर्छ, त्यति कुरा चाहिँ हामीले सोच्नु
2: पर्यो, मेहनत चाहिँ हुनु पर्यो।
1: हजुर, बिल्कुलै
0: एकैचोटि सगरमाथाको शिखर होइन, सगरमाथाको शिखर चढ्ने यात्रा हाम्रो घरबाट सुरु हुन्छ, स्टेप बाई स्टेप पाइला गर्दै सगरमाथा पुग्छौँ। त्यसै गरी हाम्रा घर वरिपरि भएका प्रकृतिको वरदानको रूपमा भएका चाहिँ यो वनस्पतिहरूलाई प्रयोग गरौँ, उद्यमशीलतामा सहकार्य गरौँ। हामीसँग अलिकति अनुभव छ, हामी खुल्ला दिमागले सहयोग गर्न तयार छौँ, राज्य पनि सहयोगी भइदियोस्। र यो 10 वर्षको समयमा आउने, आज हामी 83 छौँ, कमसेकम 93 यो देशले काँचुली फेरोस्, त्यसको लागि राज्यले पनि हाम्रो कुरा सुनोस्, समाजले पनि हाम्रो कुरा सुनोस्, युवाले पनि हाम्रा कुरा सुन्नुहोस् र विदेश पलायन हुने चिजलाई रोकौँ र स्वदेशमै उद्यमशीलता गरौँ, उद्यमशीलतामा रमाउँ, समृद्ध जीवन निर्माण गरौँ। हामी सबै लाग्यौँ, हामी सबै हातेमाले गऱ्यौँ भने सम्भव छ, दुनियाँले गरेको छ, हामीले नसक्ने भन्ने कुरै छैन, हामी सक्छौँ, हातेमाले गरौँ।
1: हजुर, बिल्कुलै, हामी आजको निष्कर्ष यही निकाल्यौँ।
2: सँगै म पनि जोडिहाल्छु, अब यो केही गर्ने सोच छ, अब हामी चाहिँ सोचदेखि उद्योगसम्मको एउटा नारा लिएर गइरहेको छौँ। गुगलमा गएर आइडिया स्टुडियो नेपाल सर्च गर्नुभयो भने चाहिँ युट्युब पनि छ, फेसबुकमा फलो गर्नुहोला, त्यहाँ हाम्रो सूचनाहरू आइरहेको हुन्छ, कुन कुन बेलामा हामी चाहिँ आइडिया कल गर्छौँ भनेर त्यहाँबाट चाहिँ जोडिन सक्नुहुन्छ हामी।
1: हजुर,
0: मलाई सबैभन्दा मन परेको आइडिया स्टुडियोको स्लोगन, सोचदेखि उद्योग हुँदै बजारसम्म,
1: हो यति बुझे पुगिहाल्यो होइन त? हजुर, हस्, एकदमै धेरै आभारी छु आज आइडिया स्टुडियोबाट आएर रेडियो नेपालको स्टुडियोमा यहाँहरूका यी आइडियाहरू अनि देखेका भोगेका कुराहरू, उद्यम व्यवसायदेखि लिएर धेरै कुराहरू हामीले गऱ्यौँ। यसका लागि अनिल सर, जो आइडिया स्टुडियोको निर्देशक हुनुहुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद, मनदेखि नै आभार प्रकट गर्छु। त्यस्तै गरेर पत्रकार पनि हुनुहुन्छ अनि उद्यम व्यवसायमा क्रियाशील हुनुहुन्छ, रोजल भनेर एउटा प्रोडक्ट यहाँले चाहिँ जुन बजारमा ल्याउ अनि तयारी पनि गरिरहनु भएको छ, त्यसको लागि शुभकामना सँगसँगै आभार प्रकट गर्छु बालकृष्ण सरलाई पनि
0: हाम्रो तर्फबाट पनि, तपाईँलाई, यो समयलाई, रेडियो नेपाललाई र आम श्रोताहरूलाई सहकार्यको हात मिलाउँ, हातेमालो गरौँ, साथ मेरो अगाडि बढौँ। तपाईँलाई पनि धन्यवाद, श्रोतालाई पनि धन्यवाद।
1: अहिले सुन्नुभयो आइडिया स्टुडियोका निर्देशक अनिल बस्नेत अनि पत्रकार एवं उद्यमी बालकृष्ण शर्मासँग गरिएको कुराकानी। यहाँहरूलाई युवा संसार कार्यक्रम कस्तो लागिरहेको छ? हामीलाई सल्लाह, सुझाव अनि प्रतिक्रिया दिन नभुल्नुहोला। साथै तपाईँका गाउँठाउँमा पनि युवा आफै सक्रिय र सचेत भएर कुनै नयाँ, नौलो र सकारात्मक काम गर्दै हुनुहुन्छ भने हामीलाई भन्न नभुल्नुहोला। यहाँहरूका कुरा हामी युवा संसार कार्यक्रममा समेट्दै जानेछौँ। हौस् त, आजलाई युवा संसार कार्यक्रम यति नै। कार्यक्रम सुनिदिनु भएकोमा यहाँहरूप्रति आभारी छौँ। अर्को हप्ता अर्कै विषय र प्रसङ्गका साथमा उपस्थित हुने वाचा गर्दै प्रविधि संयोजनमा रहनुहुने राधिका ओझासँगै दुर्गा अधिकारी बिदा भए। नमस्कार, यहाँहरूका हरेक पल शुभ रहन्।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: झन्डु आयुर्वेद,
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
4: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
5: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01-4530-418।
6: सुन्दै हुनुहुन्थ्यो केही सूचना र सन्देश। हामी सार्वजनिक प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालबाट ठिक 12 बजे मध्याह 12 बजेको समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले गणतन्त्र दिवसको अवसरमा गणतन्त्र विशेष परिसंवादको पुनः प्रसारण सुन्नुहुनेछ। अब भने राख्दैछौँ यो जागरण गीत, लोकनाथ सापकोटा, गोविन्द गुरुङ र साथीहरूको सुरमा रहेको छ। रचना र सङ्गीत रहेको छ लोकनाथ सापकोटाको।

0: नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
1: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको सङ्घर्षले नागरिक सर्वोच्चता सहितको गणतन्त्र स्थापना भएको बताउनु भएको छ। गणतन्त्र दिवस 2083 मूल समारोहलाई सैनिक मञ्च टुनिखेलमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रले सङ्घीयता, समावेशिता, सामाजिक न्याय सहितको लोकतन्त्रलाई सुनिश्चित गरेको बताउनुभयो। राष्ट्रपति पौडेलले संविधान मार्फत सङ्घीयतासँगै सिंहदरबारको शक्ति गाउँ गाउँमा पुगी जनताले राहतको महसुस गरेको बताउँदै गणतन्त्रले आम नागरिकलाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरित गरेको बताउनुभयो। गणतन्त्र राष्ट्र निर्माणको महान अभिभारा भएको भन्दै राष्ट्रपति पौडेलले गणतन्त्रको सार्थकता प्राप्त गर्न राजनीतिक दल, राज्यका निकाय पूर्ण लोकतान्त्रिक हुनुपर्ने बताउनुभयो। गणतन्त्रलाई समृद्ध बनाउन उचित आचरण र राजनीतिक मूल्य मान्यतालाई आत्मसात गर्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिनुभयो। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह, विभागीय मन्त्री सहित उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहेको थियो। अनावश्यक खर्च कटौती, निजी क्षेत्रको प्रवर्धन, वित्तीय अनुशासनको परिपालना सहित सुशासनलाई केन्द्रमा राख्दै सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट आज सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा अपराह्न 4 बजे आगामी आर्थिक वर्षका लागि खर्च तथा व्ययको अनुमान सहितको विवरण अर्थात् बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका प्रष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आगामी वर्षको बजेट

0: बढिरहेको छ। तर प्रश्न उठ्छ, यो व्यवस्था लागू भएको करिब डेढ दशकपछि देशले के कस्ता उपलब्धि हासिल गर्यो अनि कहाँ कमजोरी देखिए र कहाँ सुधारको आवश्यकता छ, यही विषयमा छलफल गर्न आज हामीसँग हुनुहुन्छ प्रतिनिधि सभाका माननीय सदस्य राजीव खत्री
1: र राष्ट्रिय सभाका पूर्व माननीय सदस्य एवं संघीयताविद डाक्टर खेमलाल देवकोटा।
2: यहाँ दुवैजनालाई कार्यक्रममा हार्दिक स्वागत छ। हजुर, गणतन्त्र स्थापना भएको पनि धेरै समय बितिसकेको छ, यसको उपलब्धि र अभ्यासलाई कसरी मूल्याङ्कन र विश्लेषण गर्न सकिन्छ डाक्टर खेमलाल देवकोटाज्यू?
3: अब यसलाई हामीले यसरी हेर्नुपर्छ, सात दशकदेखि गयो नेपाली जनताले गरेका विविध खालको आन्दोलनको उपलब्धि भनेको 72 सालको संविधान हो भन्ने गरेको छु मैले। त्यस कारण तपाईँले अलिकति 72 सालको संविधानमै प्रवेश गर्दाखेरि अब 72 कै संविधानमा अब 4-5 मेन पिलरहरू छन् कि, मेरुदण्ड, त्यो गणतन्त्र एउटा पिलर भइहाल्यो, संघीयता भयो, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व र विधिको शासन, लोकतन्त्र, मैले त्यसलाई 5 पिलर भन्ने गर्छु, हुन त 4 पिलरको कुरा गर्छन्। त्यस कारण यसमा हेर्दाखेरि चाहिँ मलाई के लाग्छ भने अहिलेको संविधानभन्दा यो संविधान अलिकति प्रोग्रेसिभ पनि छ, र म चाहिँ अब विशेष गरी यसका संविधानका तपाईँले विभिन्न डाइमेन्सनहरू हेर्नुपर्छ, यसको राजनीतिक पाटोबाट होइन, त्यसपछि लाएर वित्त पाटोबाट, प्रशासनिक पाटोबाट हेर्नुपर्छ। र मलाई के लाग्छ भने हिजो एकात्म राज्य व्यवस्थामा यो मुलुकको शासन व्यवस्था राजा महाराजाले चलाएका थिए होइन, त्यो ठाउँमा अहिले हामीले चाहिँ नेपाली नागरिक, नेपाली जनताको छोरोलाई हामीले राष्ट्रपति बनाएको छौँ। हिजो सार्वभौम सत्ता सम्पन्न को भन्दाखेरि त्यसको अधिकार चाहिँ राजामा केन्द्रित थियो, यो संविधानले सार्वभौम सत्ता सम्पन्न नेपाली जनता भनेको छ। त्यस कारण यो पाटोबाट हेर्दाखेरि अब यो मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने भनेको समग्रतामा नेपाली जनताले हो। त्यस कारण यो 10 वर्षको अलिकति समीक्षा गर्दाखेरि मलाई के लाग्छ भने नागरिकको अपेक्षा सरकारहरूबाट, विशेष गरी मैले पुराना दलहरू भन्छु, इस्टाब्लिस पार्टीहरू भन्छु, नागरिकले के अपेक्षा गरे थिए भने हिजोको भन्दा अलिकति इफेक्टिभ सर्भिस होस्, क्वालिटी सर्भिस होस्, एकाउन्टेबल सर्भिस हो भनेर त्यो अपेक्षा थियो नागरिकको। होइन, त्यो अनुसार के भयो भने 47 सालको संविधान पनि संसारको उत्कृष्ट भने नि, त्यो उत्कृष्ट भनेको संविधान पनि 10 वर्ष चलेन। त्यस कारण यो संविधान पनि हामीले उत्कृष्ट बनाएको छौँ। मैले यो संविधानको बारेमा त दर्जनौँ लेखहरू लेखाएको छु, हेर्नु होइन, दर्जनौँ लेखाएको छु, यति धेरै एडभोकेसी पनि गरेको छु, र मैले राष्ट्रिय सभामा, संसदमा पनि भनेको थिएँ, म त्यो प्रतिनिधि सभाहरूको राष्ट्रिय सभाको जोइन्ट बैठकमा पनि भनेको छु, राजनीतिक दलहरूले नागरिकको अपेक्षा अनुसारको, भावना अनुसारको काम गरेका छैन। राज्यको शक्ति, राज्यको शक्तिलाई संविधानले 3 तहमा विभाजन गरेका छ है, संघीय तह र प्रदेश तह र स्थानीय तह भनेको छ। राज्यको शक्ति भनेको कार्यपालिकी, व्यवस्थापकीय, न्यायपालिका अधिकार भन्छ। यो अधिकारको प्रयोग गर्न विशेष गरी प्रदेशलाई तिमीले दिएका छैनौ, स्थानीय तहलाई दिएका छैनौ, अदालतमा हस्तक्षेप भएको छ होइन, हरेक ठाउँमा होइन, संसद जति

गरियो, राजा महाराजाहरूले शासन चलाए, उनीहरू नराम्रो भयो त भनियो, तर फेरि कहीँ कतै नयाँ राजा महाराजाहरू जन्मिदिए कि भए कि भन्ने कुरा थियो, त्यो जनतामा पर्न गयो। त्यस कारणले गर्दा गणतन्त्र आफैमा उन्नत प्रणाली थियो, तर त्यसलाई हामीले प्रयोगका हिसाबले, राजनीतिक प्रयोगका हिसाबले जति त्यसबाट फाइदा लिन सक्नु पर्थ्यो त्यो चाहिँ लिन नसकेको हो। त्यस कारणले नै यो बेला बखत जुन किसिमको आन्दोलनहरू भइरहेका छन् त्यो यही कारणले गर्दा हो। हुन त कुनै पनि संविधान आफैमा पूर्ण हुँदैन, त्यसलाई पूर्ण बनाउँदै जाने हो। जस्तो अहिले पनि डाक्टर साहबले भने जस्तै संविधानमा भएका केही

0: यसलाई अलिक सुधार गरेर जानुपर्छ. सुधार त कहीँ न कहीँ हामीले गर्दै जानुपर्छ भन्ने कुराहरूको सन्दर्भमा अहिले एकल बहुमतको सरकार पनि छ. राष्ट्रिय स्वतन्त्र पार्टीले सुविधाजनक बहुमतका साथ शासन सत्ताको बागडोर सम्हालिराखेको अवस्था छ र अहिले शासकीय सुधारका विभिन्न योजनाहरू पनि अगाडि आइराखेका छन् र संविधान सुधारको विषय पनि एउटा कार्यदल बनेर काम गरिराखेको छ. अब यो महत्त्वपूर्ण विषयमा चाहिँ नि अब सुधार गरेर जानुपर्ने बाटो चाहिँ के हुन सक्छ संक्षेपमा डाक्टर साहब?
1: अब यसलाई त्यसो दुई तिनवटा जस्तो राज्यका तिनवटा अङ्ग हुन्छ नि होइन, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका. जुडिसियरी सेक्टरमा म खासै जान्न होइन जान्न म अलिकति कार्यपालिका र व्यवस्थापिका कुरा गर्छु होइन. कार्यपालिकाको चर्चा गर्दाखेरि जस्तो हाम्रो निर्वाचन प्रणाली अलिक प्रत्यक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणाली छ होइन, त्यो निर्वाचन प्रणालीमा अलिकति हामीले अलिकति सुधार पनि गर्छौँ. मैले चाहिँ अब यो विशेष गरी यो संसदमा पनि मैले पटकपटक भनेको छु, हामीले यो समानुपातिक निर्वाचन प्रणालीभन्दा समानुपातिक निर्वाचन प्रणालीले पछाडि परेको वर्ग समुदायलाई चाहिँ मेन स्ट्रिमिङ गर्ने हो. यसको मतलब दलितको, जनजातिको होइन, अथवा मुस्लिमको होइन, देशले पछाडि परेका वर्ग समुदायलाई अगाडि ल्याउने हो. यो वर्ग र समुदायलाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरेर होइन, त्यसलाई किनभने निर्वाचन क्षेत्रहरूलाई छुट्याएर, जस्तो महिलाको महिलाको निर्वाचन क्षेत्र छुट्याइदिने, दलितको निर्वाचन क्षेत्र छुट्याइदिने, आदिवासी अथवा अल्पसङ्ख्यक उसलाई निर्वाचन क्षेत्रलाई रिजर्भ गरेर त्यो वर्ग समुदायको बिचमा त कम्पिटिसन गराइदिने, त्यो बाट गरेपछि समानुपातिक निर्वाचन प्रणाली खारेज गरेर प्रत्यक्ष मात्रै निर्वाचन प्रणाली जानुपर्छ भन्ने मैले यो धेरै बोलेको पनि छु, लेखेको पनि छु, त्यसमा जानुपर्छ. र यो सङ्ख्या पनि धेरै भयो हाम्रो प्रतिनिधि सभाको सङ्ख्या, त्यो गर्दाखेरि हाम्रो 110 र जुन 165 छ, जुन 275 छ, 110 हटाइदियो हुन्छ. त्यस कारण 165 ठिक्क छ. अझ त्यसमा पनि अझ सुधार गर्ने हो भने यो मैले संविधान संशोधनको टास्क फोर्सले मसँग पनि सम्पर्क गर्नुभएको छ, सुझाव पनि चाहियो भन्नुभएको छ, म लिखित पनि दिन्छु उहाँहरूलाई. र अझ त्यसमा 165 किनभने तपाईँले प्रत्यक्षमा कहिलेकाहीँ त्यो अल्पसङ्ख्यक समुदाय वर्गहरू कहिलेकाहीँ छुट्न सक्छन् कि, किनभने तपाईँले निर्वाचन क्षेत्रमा कुनै दलितको कुनै देशभरि छ होइन, त्यसमा कुनै चेपाङहरू चाहियो भने बरु त्यसलाई चाहिँ सर्टेन 10% जति पछि मनोनयन गर्ने क्या होइन, सरकारले मनोनयन गर्ने, तर त्यो निर्वाचन के अरे राजनीतिक दलहरूले निर्वाचनमा ल्याएको भोटको आधारमा त्यसरी पनि जान सकिन्छ. मैले भन्न खोजेको निर्वाचन प्रणालीमा सुधार गरौँ, प्रत्यक्ष जाउँ, अब पछाडि परेका वर्ग समुदायहरू प्रत्यक्षमा छुट्यो भने सर्टेन 10% जति लिएर आएर त्यसलाई ल्याउन सकिने भयो, त्यो भयो मैले त्यो पाटो भयो. अर्को हाम्रो जुन कार्यकारी छ नि, जो अधिकारको एक्जिक्युटिभ राइट्सको प्रयोग छ नि, अहिले हाम्रो संसदबाट निर्वाचित प्रधानमन्त्री सिस्टम छ, यो सिस्टममा चाहिँ हामी तलमाथि गर्न हुँदैन भने मेरो मान्यता, यसको पछाडिका विभिन्न कारण छ. जस्तो उदाहरण लागि मान्नुहोस् न, हिजो हामी कहाँ केपी शर्मा ओलीले त्यो संविधानमै नभएको संसदलाई विघटन गरे होइन, त्यसले गर्दा त्यो संसदले नियन्त्रण गर्ने व्यक्ति त त्यो निरङ्कुश त्रात्रा गयो भने हामी प्रत्यक्ष निर्वाचित गर्ने प्रणालीबाट प्रधानमन्त्री नियुक्ति गऱ्यौँ भने साँच्चै हामी सिङ्गो मुलुकले दुःख पाउँछ, सिङ्गो नारीले दुःख पाउँछन्. त्यस कारण यो अहिले जुन विधि छ स्थायित्वमै जानु चाहिँ पर्छ. जस यो संविधानले बहुमत दिँदैन भनेर मैले धेरैचोटि बोलेँ होला, लेखेँ होला होइन, अब अहिले झन्डै दुई तिहाई गाउँ बहुमत त दिँदो रहेछ नि, तर पनि मैले अघि निर्वाचन प्रणालीमा सुधार गरेँ भनेपछि त्यो सधैँ हुन्छ होइन, त्यो बाटो जाउँ. तर प्रदेशमा चाहिँ मेरो सुझाव के हुन्छ, प्रदेशमा चाहिँ प्रत्यक्ष निर्वाचन मुख्यमन्त्री प्रणालीमा गए पनि हुन्छ, किनभने एउटा प्रदेशको मुख्यमन्त्री संविधानभन्दा बाहिर गयो भने, सार्वभौम सत्ता राष्ट्रिय अखण्डताभन्दा बाहिर गयो भने, संविधानको धारा 232 लेखेको छ, त्यसलाई सङ्घीय सरकारले प्रदेश सरकार र प्रदेश सभालाई भङ्ग गर्न सक्ने अधिकार दिएको छ. त्यस कारण एउटा प्रदेशको मुख्यमन्त्री ट्र्याकभन्दा बाहिर गयो भने हामी ट्र्याकमा ल्याउन सक्छौँ, मुलुकको प्रधानमन्त्री ट्र्याकभन्दा बाहिर गयो भने एकदम खतरा हुन्छ. त्यस कारण मैले यो विधिमा जानुपर्छ भन्ने मेरो यो सिस्टम हो. अब पार्लियामेन्टका कुराहरूमा कस्तो छ भने, अब मैले अघि सांसदको सङ्ख्या घटाउने कुराहरू पनि गरेँ, कतिपय कुराहरू राष्ट्रिय सभा छ हामीसँग होइन, राष्ट्रिय सभा जहिले पनि प्रतिनिधि सभाको छायामा छ, ओझेलमा छ होइन, तर दलहरूले के गरे भने त्यो राष्ट्रिय सभाको जुन महत्त्व, जुन गरिमा हो नि, त्यो महत्त्व गरिमाको जुन ओझ हो नि, त्यसको अवमूल्यन गरे के, चुनावमा पराजित भएकाहरू, त्यो लेखे त्यो बोल्न पनि नसक्नेहरू होइन, त्यस्ता मान्छेहरू त्यहाँ पठाउने होइन. भारत र अमेरिकामा के छ भने उपराष्ट्रपतिले राष्ट्रिय सभाको अध्यक्षता गर्ने सिस्टम छ कि, त्यस कारण हामीले उपराष्ट्रपतिले राष्ट्रिय सभाको अध्यक्षता गर्ने, त राष्ट्रिय सभाको 59 सङ्ख्या पनि चाहिँदैन, त्यसलाई घटाइदिए पनि हुन्छ क्या, त्यसलाई घटाइदिए पनि हुन्छ. अझ त्यसमा मलाई अझ जस्तो यो राष्ट्रसभाले वाचापत्रमा बोलेको छ सुधारेको प्रदेशको कुरा गरेको छ होइन, तर त्योभित्र के कसो भन्ने कुराहरू गर्नुभएको छैन. तर मलाई अहिले प्रदेशको प्रदेश सभाकोमा पनि त्यो संरचनामा पनि त्यो अघि मैले भनेको प्रतिनिधि सभा जस्तै त्यहाँ 550 छ, त्यहाँ पनि त्यो 220 त्यो समानुपातिकबाट घटाएपछि 330 मात्रै राखे पनि हुन्छ, एउटा मोडल यो भयो. अहिलेको सरकारलाई मैले धन्यवाद पनि दिन्छु किनभने मैले यो विषय पटपट उठान गर्ने पनि गरेको. हाम्रो संविधानले प्रधानमन्त्री सहित 25 क्याबिनेटको कुरा गर्यो, तर अहिले 18 घटाएको छ, त्यो पनि राम्रो. म आफै राष्ट्रिय सभा हुँदाखेरि संहिता कानुन अनुगमन संसदीय विशेष समिति बनाएको थिएँ, त्यसको अध्यक्ष भएर

0: पनि काम गरे, हामीले 15 भनेर सिफारिस गरेका थियौँ। तर तपाईँले साँच्चै त्यो फङ्सन फाइनेन्स फङ्सनरिज भन्छ त्यसमा अलिकति त्यो बिचमा हिजो एकात्म व्यवस्था को सिंहदरबारले गर्ने राज्य संरचनामा नेपाल सरकारले गर्ने कामको आधाभन्दा बढी प्रदेश स्थानीय तहमा गएको छ कि सिद्धान्तले के भन्छन्, जहाँ फङ्सन छ त्यहाँ फाइनेन्स हुनुपर्छ अनि त्यसपछि फङ्सनरी हुनुपर्छ भन्छ। त्यस कारण सिंहदरबारमा साँच्चै 10-12 मात्रै मन्त्री मन्त्रालय मात्रै भए पनि पुग्छ क्या, धेरै चाहिँदैन। त्यस कारण माथि पनि चुस्त बनाउने, उहाँले राष्ट्रपतिले विज्ञहरूको मन्त्री कुरा गरेका छ होइन, गैर सांसदलाई मन्त्री बनाउने कुरा गरेका छ, त्यो पनि राम्रो छ, त्यसमा जानुपर्छ। र अर्को के हो भने यो प्रधानमन्त्रीको पनि सीमा तोक्नु पऱ्यो क्या, 2 कार्यकालभन्दा बढी चाहिँ राख्नु भएन। यो हिजोको भावमा सबैभन्दा ठुलो समस्या के हो, घुमिफिरी प्रचण्ड प्रधानमन्त्री, घुमिफिरी देवा ओली भएको हुनाले नागरिकमा निराशा। त्यस कारण तपाईँले 2 कार्यकाल प्रधानमन्त्री अनि त्यसपछि सांसद पनि लगातार 2 गरे हुन्छ होइन, तेस्रो खाली भएपछि फेरि गर्ने, त्यस कारण मन्त्रीको पनि सीमा तोक्ने, प्रधानमन्त्रीको पनि सीमा तोक्ने, तलदेखि यसरी गरेपछि यो नागरिकले खोजेको चाहिँ हो, यसरी चाहिँ गयो भने साँच्चै यो संविधान चाहिँ कामयाबी होला, गतिशील होला, नागरिकको अपेक्षाअनुसार काम होला होइन।
1: त्यो डाक्टर साहबले कुरा गर्नुभयो, अब संविधान सुधारको लागि संशोधनका लागि एउटा कार्यदलले पनि काम गरिराखेको छ, सरकारले कार्यदल गठन गरेको छ र विभिन्न सुझावहरू पनि आइराखेका छन्। अब कसरी गर्दाखेरि यो उन्नत लोकतन्त्रको अभ्यास गर्न सकिएला, कल्याणकारी लोकतन्त्रको एउटा चाहिँ अनुभूति होला भन्ने ढङ्गबाट सरकारले पनि प्राथमिकताका साथ कामहरू गरिराखेको छ। अघि डाक्टर साहबले भन्नुभयो सुधार यो ढङ्गबाट, हाम्रो निर्वाचन पद्धतिमा सुधार गर्नुपर्ने भयो, हाम्रो शासकीय पद्धतिमा सुधार गर्नुपर्ने भयो, मितव्यय हुनु पर्यो, संहिताले अलिक सशक्त ढङ्गले काम गर्न सक्ने खालको अभ्यासमा अब जानु पर्यो भन्ने खालका कुरा गर्दै हुनुहुन्छ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रति अहिले आम जनताको ठुलो अपेक्षा, भरोसा, विश्वास छ र उसले अब कसरी अगाडि जान्छ भन्ने आम चासो पनि घनीभूत रूपमा अगाडि बढिराखेको छ। यसै सन्दर्भमा कुरा गर्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले के कसरी शासन पद्धतिलाई अगाडि बढाउने सोचिराखेको छ, डाक्टर साहबले भनेकै कुराहरूमा यहाँ
2: म त्यसमा प्रवेश गर्छु। त्योभन्दा अगाडि मलाई अलिकति एउटा जोड्न मन लागेको विषय चाहिँ, जस्तो सङ्घीय गणतन्त्र हामीले भनेका छौँ, सङ्घीय गणतन्त्रको सफलता र असफलताको मानक भनेको चाहिँ हामीले जब सिंहदरबारभित्रको भिड कुन लेभलमा घट्दै जान्छ भन्ने कुराले, बढ्दै जान्छ भन्ने कुराले चाहिँ फरक पार्छ जस्तो मलाई लाग्छ। किनभने सिंहदरबारमा जब तपाईँ भिड बढी देख्नुहुन्छ भनेदेखि तपाईँ यो सङ्घीयता असफल हुँदैछ, यो असफल भयो भनेर बुझ्नु पर्यो। यदि सिंहदरबारभित्र भिड घट्दै गयो भनेदेखि के बुझ्नु पर्यो भने यो संहिता सफल हुँदैछ, सफल उन्मुख अवस्थामा छ भनेर बुझ्नुपर्ने हुन्छ। अघि हामीले 3 तहको कुरा गऱ्यौँ, 3 तहको कुरा गर्दै गर्दा आज आफ्नो अधिकार क्षेत्र अधिकारको विषयमा मिचिएका विषयहरू अझै कतिपय अवस्थामा सल्भ हुन सकेको छैन, प्रदेशले गर्ने कि स्थानीय तहले गर्ने कि सङ्घले गर्ने भन्ने विषय कतिपय अवस्थामा अझै पनि माथापछि हाम्रो चल्ने गरेको देखिन्छ। अब अघि डाक्टर साहबले भन्नुभयो यस्तै, मलाई चाहिँ एउटा लाग्ने कुरा के हो भने हामीले सबैभन्दा मजबुत बनाउनु पर्ने भनेको चाहिँ स्थानीय तहलाई नै हो। स्थानीय तहलाई हामीले जति मजबुत बनाउन सक्यौँ त्यति जनताले डेलिभरी पाउने हो र त्यो सरकार भएको अनुभूत गर्ने हो। त्यस कारणले बरु संरचनात्मक हिसाबले हामीलाई 753 स्थानीय तह आवश्यकता हो कि होइन, होइन भने त्यसलाई सङ्ख्या घटाएर भए पनि ठुलो साइज ठुलो बनाउने, अधिकार सम्पन्न बनाउने, सङ्ख्यामा घटाउने हिसाबले जान सक्ने अवस्था नै बहस गर्नुपर्छ भने जस्तो लाग्छ एउटा कुरा। अर्को कुरा भनेको चाहिँ तपाईँको विशेष गरी प्रदेशको सन्दर्भमा प्रदेश र केन्द्रको सङ्घीय सांसद गर्दाखेरि करिब करिब हामीसँग 800-900 सांसद यो देशमा, र मन्त्रीहरूकै हिसाबले हेऱ्यो भने नि हामी 100-150 मन्त्रीहरू साइरन बजाउँदै हिँड्नुहुन्छ यो देशमा, भनेपछि हामीलाई यति धेरै सङ्ख्यामा सांसद आवश्यकता थियो कि थिएन, त्यति धेरै मन्त्रीहरू आवश्यकता थियो कि थिएन, स्थानीय तहदेखिको जनप्रतिनिधिको हिसाब गर्यो भने त्यो सङ्ख्या कहाँ पुग्छ, भनेपछि सङ्घीयता चाहिँ काहीँ न काहीँ हाम्रो खर्चको हिसाबले चाहिँ बोझिलो बन्यो कि, त्यसले जे दिनु पर्थ्यो त्यो चाहिँ दिएन, तर लिनुपर्ने कुरा चाहिँ सबै लियो भन्ने भाष्य जसरी सिर्जना भयो, त्यो भाष्य मात्रै होइन काहीँ यथार्थको नजिक पनि छ। त्यस कारणले गर्दाखेरि जस्तो जिल्लाकै सन्दर्भमा पनि मलाई जाँच लाग्छ, हर्कस गुरुङले कुनै समय 40 जिल्ला भए पुग्छ यो देशमा भनेर उहाँले भन्नु, 25 जिल्ला उहाँले भन्नुभएको, भनेपछि हामीले त 75 भएको पनि बढाएर 77 पुर्यायौँ, 2 बढायौँ, त्यो बढाउनु पर्ने आवश्यकता थियो कि थिएन भनेर हेऱ्यो भने त्यो आवश्यकता थिएन। त्यस कारणले यी सबै कुरालाई घटाएर लिएर जाने र जनप्रतिनिधिको सङ्ख्या नि तल ल्याउने हो भनेदेखि, अनि कर्मचारी प्रशासनको हिसाबले चाहिँ कर्मचारीलाई चुस्त दुरुस्त बनाउने हो भने यी सबै कुराहरू यो सिंहदरबारमा भिड जम्मा भइरहनु पर्ने अवस्था रोकिन्छ भने जस्तो लाग्छ। र राष्ट्रपा सरकारले अहिले गर्नुपर्ने काम पनि यही नै हो सबभन्दा ठुलो कुरो, सरकार उसले जे यहाँबाट गर्नुपर्ने नीतिगत तहमा गर्नुपर्ने कामहरू, संसदले गर्नुपर्ने काम, त्यसपछि कार्यान्वयन चरणमा गर्नुपर्ने काम, यहाँबाट हुनुपर्ने काम हुने, तर जनताले चाहिँ सिंहदरबार धाउनु नपरोस्, सिंहदरबारका मन्त्रीका कोठाहरूमा चारेर यो मेरो योजना, यो मेरो यो ठाउँमा मेरो समस्या भयो भन्ने अवस्था अन्त्य भएको दिन सङ्घीयताको सफलताको मापन हुन्छ भन्ने लाग्छ मलाई चाहिँ।
1: अघि डाक्टर साहबले एउटा कुरा जोड्नु भएको छ कि हामीले संविधान संशोधनको जुन बहस गरिराखेका छौँ यस सन्दर्भमा कार्यकारी प्रमुखको पनि बहस घनीभूत रूपले चलिराखेको छ, यसका अन्तर्राष्ट्रिय अभ्यासहरू र हाम्रो देशको सन्दर्भमा के गर्दा उपयुक्त हुने हो भन्ने सन्दर्भमा पनि उहाँले चासो व्यक्त गर्नुभयो र आफ्नो सुझाव पनि मैले ठाउँमा राख्नुपर्ने राखिराखेको छु भन्ने कुरा उहाँले गर्नुभएको छ। र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचा पत्रमा सुधारिएको प्रदेशको कुरा गर्नुभएको छ, अलि अस्पष्टता भयो भन्नु खोज्दै हुनुहुन्छ, यसमा चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीले कस्तो सुधारिएको प्रदेशमा चाहिँ के प्रविजन गर्न खोजेको अलिकति स्पष्ट पारिदिनुहोस्।
2: विशेष गरी संसदहरूको संख्याको विषयमै हो मुख्य गरी एउटा कुरा त त्यो एउटा विषय कुरा रह्यो। अर्को भनेको प्रदेशको संख्याको पनि कुरा आउन सक्छ र त्यो सँगसँगै जोडिएको अर्को विषय चाहिँ उहाँले अघि भन्नुभयो, अब मुख्यमन्त्री प्रत्यक्ष निर्वाचनबाट ल्याउने या जस्तो हाम्रो राष्ट्रिय सभामा पनि जुन मोडालिटीबाट निर्वाचनको प्रक्रिया छ त्यही मोडालिटीबाट जाने कि भन्ने कुरा, यो दुईवटा विषय हुन सक्छ भन्ने हो। यो छलफलकै विषय हो, अब अहिले यही भन्ने कुरा त हुँदैन, तर संख्या चाहिँ घटाउने कुरामै हो, संख्या घटाउने हो, त्यो जनप्रतिनिधिको हिसाबले होस् या प्रदेशको संरचनाको संख्याको हिसाबले त्यो घटाउनु पर्ने आवश्यकता देखिन्छ। र अघि डाक्टर साहबले भन्नुभएको अर्को एउटा विषय चाहिँ कस्तो हुँदो रहेछ भन्नुहुन्छ भने हामी पनि लामो समय मैले पनि टेलिभिजनमा काम गर्दै गर्दा या तल्लो जेनजी पुस्ताहरूको बुझाइ पनि के रह्यो भने पटक पटक सरकार परिवर्तन भइरहँदा सरकार ढलिरहँदा यो गणतन्त्रप्रतिको अविश्वास मानिसमा बढ्दै गएको थियो नि त, होइन, बहुमतै पुग्दैन कहिले, बहुमत आउँदैन भन्ने अवस्था पनि थियो। अनि त्यो भइसकिसकेपछि बरु प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री भइदियो भनेदेखि, निर्वाचित कार्यकारी प्रधानमन्त्री भइदियो भनेदेखि सबै कुरा ठिक हुन्थ्यो, भारतले बनाइदियो, चीनले बनाइदियो, कसले बनाइदियो सरकार भन्ने अवस्था पनि आउँदैन थियो, जनताले बनाउँथे भन्ने एउटा अवस्था चाहिँ बनेको। तर यदि बहुमतको सरकार बन्न सक्छ यही संविधानबाट अझ सुधार्न सकियो भने अझै पनि हामी भोलिको दिनमा जुनसुकै पार्टीले ल्यास बहुमत त्यो दिगो सरकार बन्न सक्छ भन्ने अवस्था हामीले त्यो विश्वास दिलाउन सक्यौँ भनेदेखि त डाक्टर साहबले भने जस्तो त्यो प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको निर्वाचनमा जानै पर्छ भन्ने पनि होइन। चाहेको चाहिँ जनताले के हो भने दिगो सरकार चाहेको, यो दुई महिना तिन महिना एक वर्ष दुई वर्षमा सरकार परिवर्तन भइरहने अवस्था नहोस् भन्ने चाहिँ खोजेको, त्यसका लागि अरू विकल्पहरू अप्नाउन सकिन्छ।
1: राजनीतिक परिवर्तनका लागि आन्दोलन भइरहने, व्यवस्था परिवर्तनका लागि आन्दोलन भइरहने, यो पछि अर्को किसिमका सधैँ नेपालले यो राजनीतिक परिवर्तनको गोलचक्करमा कहिलेसम्म गइराख्ने, सुशासन र समृद्धिका बहसहरू किन घनीभूत हुन सक्छ?
0: एउटा मात्रै उदाहरण दिन्छु तपाईँलाई, एउटा उदाहरण मात्रै काफी छ। हामीले सात वर्षमा संविधान जारी गऱ्यौँ, होइन, पहिलो संविधान सभाले सकेन, दोस्रो संविधान सभा दुई वर्षभित्र जारी गऱ्यौँ, हामी सात वर्षमा त हामी संविधान जारी गऱ्यौँ, दस वर्ष भयो नि हामी आज बहस गर्दैछौँ, होइन, यही विषयमा संविधान जारी गरेको दस वर्ष भयो, तर अहिलेसम्म हामीले निजामती विधेयक कानुन ल्याउन सकेनौँ नि, दुर्भाग्य भन्छु क्या मैले, होइन, किनभने यो निजामती कानुन विधेयक जब नआउने बित्तिकै यसले तपाईँले जुन सर्भिस डेलिभरी कुरा गर्नुभएको छ तपाईँले, जस्तो हिजो हामीले सिङ्गो गाविसलाई वडा बनाएको छौँ, तपाईँले हिजो सिङ्गो गाविसलाई वडा बनाएको छ, यहाँ त तपाईँका हिमालका ठुला ठुला यस्ता छन् कि पाल हिजोको गाविस काठमाडौँका तिनवटा जिल्ला भन्दा ठुला गाविस हिजो थिए, अहिले त अहिले कुरा छोड्नु, अहिले त यति वडा पनि ठुला ठुला वडा छन्। अब मैले त्यो अघि निजामतीको कुरा गर्दाखेरि तपाईँ सङ्घीय निजामती विधेयक कानुन नआइदिँदाखेरि प्रदेशको निजामती कानुन समयमा आएन, उनीहरूले आफ्नो तरिकाले लिएर आए। हाम्रो संविधानले के भन्छ भने संविधान धारा 227 के भन्छ भने स्थानीयको कर्मचारी व्यवस्थापन लगायत कुराहरू प्रदेश कानुनमा पनि भन्छ, जब प्रदेशले सङ्घले ल्याइदिएर चाहिँ हामी बनाउला भनेको छ, अनि स्थानीयको नै सेवा व्यवस्थापनको सेवा कानुन हुन्छ कि स्थानीय निजामती कानुन हुन्छ, सङ्घले ल्याएपछि प्रदेशसँग प्रदेशले तातम्यता मिलाउने, प्रदेशको स्थानले तातम्यता मिलाउने हो नि त, किनभने हिजो 1,00,000 जति निजामती कर्मचारी हामी समायोजन गर्दाखेरि 50% तल गएका छन्। एउटा सबल पछि नै हेरौँ, हरिसिंहका दुईवटा पाटा हुँदाखेरि त्यो सिंहदरबारबाट कहिल्यै तल नजाने कर्मचारीहरू अहिले यो संविधानको कारणले घिसारेर तल लगिया छ भनेको छु कि मैले, तल गएका छन्, कहिल्यै काठमाडौँ छोड्न नचाहने, कहिले ठुला सहर होइन मुस्किलले गए पनि सदरमुकामसम्म पुग्नेहरू तल जाँदै नजाने, यो संविधानको कारणले 50% तल कर्मचारी गएका छन्। एउटा कुराहरू है मैले यो सन्दर्भ भएको हुनाले, मैले हिजो म स्थानीय विकास मन्त्रालयमा वित्तीय विकेन्द्रीकरण विज्ञ भएर काम गर्थेँ, मेरो हातले त्यो बेलाका जीविस गाविस नगरपालिकालाई फर्मुला डिजाइन गरेर त्यो निशर्त अनुदान टेक्निकली मैले सहयोग गर्थेँ। हिजो मुस्किलले 10,00,000-15,00,000 जुन अनुदान पाउँथे, मानिस तिनवटा गाविस मिलेर एउटा भयो, मुस्किलले 1-1 करोड अहिलेको प्राइसमा, अहिले एउटा पालिकाको बजेट औसत 80 करोड छ, 80 करोड बजेट छ, हेर्नुहोस्, यो भनेको यो संविधानको यो गणतन्त्रको यो संहिताको मकसद हो क्या, उपज हो, यसलाई पनि हामीले सँगसँगै लानुपर्छ। मैले कर्मचारी गएका छन्, तर अघि तपाईँले सर्भिस डेलिभरी कुरा निजामती कानुन नल्याइदिँदाखेरि वडामा कर्मचारी छैन, हेर्नुहोस्, पालिकामा कर्मचारी छैन, अघि मानुजीले भने जस्तै होइन, जबसम्म सिंहदरबारमा तपाईँको जब भिडभाड हुन्छ मानुस कि विकेन्द्रीकरण संहिता कमजोर भयो, तपाईँले संविधानले के चाहेको के खोजेको छ भने तपाईँले सबै कुराहरू कर्मचारीको स्थानीयको तहलाई जति जे जति चाहिन्छ मैले म राष्ट्रिय सभाको समितिको को संयोजक हुँदाखेरि स्थानीय तहमा जे जति कर्मचारीको आवश्यकता पर्छ एक मुष्ट मुख्यमन्त्री कार्यालयमा पठाइदिनुहोस्। मुख्यमन्त्री कार्यालयको विश्वास छैन भने तपाईँले एउटा कार्यविधि मापदण्ड बनाएर पठाइदिनुहोस्, त्यसको व्यवस्था पनि त्यहीँ गर्छ। यहाँ चाकरी गर्न नलगाउनुहोस् न भनेर मैले पटापट भनेको, चाकरी गर्न लगाउने अहिले त निमित्तको भरमा चलेका। हेर्नुहोस्, हामीले हिजो मुस्किलले 10-15 लाख बजेट हुँदाखेरि पनि त्यो खदार सुब्बाले चलाएका थिए, यत्रो 80 करोड हुँदाखेरि पनि त्यही निमित्त खदार सुब्बाले स्थानीय सरकार चलाएर बसेका। अनि हामीले कमले उपसचिवसँग दरबन्दी त द्याउन भनेर हामीले सिफारिस गऱ्यौँ, टियर पुच्छरै नलाउने। मैले अघिल्लो सरकारको कुरा भन्न खोजेको, तर यो सरकार आउने बित्तिकै होइन निमित्त कर्मचारी चाहिँ उनीहरूले सबै जिरो गरिदिए कि। मैले कम्तीमा यो पाटोमा त्यस कारण यो सर्भिस डेलिभरी भनेको त त्यहाँबाट पनि जोडियो नि। त्यस कारण यो ठुलो हिजोको गल्ती नेताहरूले गरे, कर्मचारी चाहिन्छ कि तपाईँले सुशासनको लागि, त्यो भित्र अरू पाटा छन् सुधार गर्नुपर्ने कुराहरू धेरै छ। त्यस कारण दुइटै पाटो छ होइन, त्यस कारण जनताले खोजेको भनेको सेवा प्रवाह नै हो होइन, सर्भिस नै हो। हाम्रो संविधानको सुन्दर पक्ष हेर्नुहोस् त, अलिकति हिजो सानोतिनो कामको लागि मान्छे सदरमुकाम जान्थ्यो होइन, चाहे शिक्षाको काम होस्, चाहे स्वास्थ्यको होस्, चाहे कृषिको होस्, चाहे पशुको होस्, चाहे सबै अहिले ती कार्यहरू चाहिँ कहाँ गर्छन्, अहिले पालिकामा गएका छन्, कतिपय प्रदेशमा गएका छन्। हिजो योजना माग्नलाई उहाँ कर्णालीदेखि लिएर होइन सुदूरपश्चिमदेखि लिएर राष्ट्रिय योजना आएर यहाँ अर्थ मन्त्रालय भिडभाड हुन्थ्यो, अहिले यहाँ आउँदैनन्। अहिले ठुलो स्रोत साधन तलै पनि गएको छ, भिडभाड पनि हुँदैन। त्यस कारण मैले वित्तीय संहिताको पाटोबाट, प्रशासन संहिताको पाटोबाट के राम्रो पनि छ, त्यहाँ कमी कमजोरी पनि छ, यो कमी कमजोरीलाई करेक्सन गर्नुपर्छ। यो भनेको कतिपय कुराहरू संविधान संशोधन छन् जोडिन्छ, जस्तो प्रदेशमा पनि मन्त्रालय मन्त्रीको संख्या मैले 5-7 जना भनेको छु म होइन, बढीमा 7 जना, 5 जनाभन्दा बढी चाहिँदैन भनेको छु मैले। यहाँ सङ्घमा पनि 10-12 ल 15 बनाएन केही फरक पर्दैन भने, त्यस कारण यी सबै कुराहरूमा हामीले सुधार गर्ने हो। किनभने प्रदेश चाहिँ संहिताको प्राय हो क्या, यो भनेको यो 8-7 सालदेखिको नेपाली जनताको माग हो, यो भनेको तपाईँको पहिचानसँग जोडेको विषय हो होइन। त्यस कारण काठमाडौँले प्लानिङ गर्ने होइन क्या, बरु त्यसको लागि चाहिँ सेन्ट्रल गभर्मेन्टले नीति कानुन बनाइदिने, स्रोत साधन जुटाइदिने, बरु रिजल्ट खोज्ने हो क्या, त्यतातिर जान चाहिँ जरुरी छ।
1: हजुर, एकदमै। अब यो संहिता कार्यान्वयनको अवस्था, गणतन्त्रको यस्तो संस्थागत विकासमा जे जति हामीले समय लियौँ, यो समयमा धेरै कामहरू गर्न सकिने थियो, धेरै सुविधाजनक बहुमतका सरकारहरू पनि विगतमा बने, तर तिनीहरूले गरेको कार्यव्यवहारले गर्दाखेरि ठुला आन्दोलनहरू पनि भए, र अहिले जेएनजी पुस्ताको आन्दोलनपछि अर्को किसिमको एउटा राजनीतिक कोर्स अगाडि बढिराखेको अवस्था छ। यहाँ धेरै अपेक्षाहरू नागरिकका छन्, र अघि डाक्टर साहबले भन्नुभयो जस्तै यदि सरकारले चाह्यो भने र इच्छा शक्ति भयो भने सुधारका धेरै कामहरू जान सक्दो रहेछ नि। त्यस कारणले गर्दाखेरि समृद्ध नेपालको जुन चाहना छ त्यतातर्फ मुलुक अगाडि बढ्न सकोस् भन्नको निमित्त धेरै कामहरू यो सरकारले पनि गर्नुपर्नेछ। के मेजर विषयहरूमा अगाडि जानुपर्छ, त्यो रोडम्याप के छ?
2: जस्तो तपाईँ हामीले 7-17 साल, 17-46, 62-63 आन्दोलन, त्यसपछि जेएनजी मुभमेन्टसम्म आउनुभयो भने प्रत्येक आन्दोलन पछाडि नकारात्मक चाहिँ भएको छैन, सकारात्मक नै भएको छ, राम्रै कुराहरू हुने प्रयास भएका छन्। मात्रै कुरा के हो भन्दाखेरि जति अपेक्षा गर्यो त्यो अपेक्षाकृत काम भएन भन्ने मात्रै कुरा हो। त्यस कारणले गर्दा अब यो जेएनजी मुभमेन्ट पछाडिको चाहिँ यो त चेतनाको लडाइँ थियो, यो चेतनाको आन्दोलन थियो यो। त्यस कारणले गर्दा यो पुस्ताले गरेको वास्तवको चेतनाको, किनभने तपाईँ मैले किन चेतना भनिरहेको छु भन्नुहुन्छ भने त्यो पछाडिको तपाईँ निर्वाचन हेर्नुहोस्, गणतन्त्र त त्यही गणतन्त्र हो, त्यही संविधान हो, त्यही भित्र भएको निर्वाचन हेर्नुहोस् त कति फरक भयो। यो पहिलो पटक होला सम्भवतः कसैको राजनीतिक दलको मुद्दालाई हेरेर भोट दिएका छन् जनताले, राजनीतिक दलको मुद्दालाई हेरेर। त्यो सँगसँगै अब पुस्तान्तरणका लागि, त्यो एउटा चेतका लागि, उन्नत चेतका लागि पनि मत दिएको अवस्था छ। अनि अर्को कुरा के भयो भन्दाखेरि पार्टीको मुद्दा र नेतृत्वलाई चिनेर पनि मत दिएको छ, किनभने जिल्लामा को उठ्दैछ, त्यो क्षेत्रमा को उठ्दैछ भनेर पनि धेरै खोजिएन यसपटक। यसपटक नेतृत्व कसले लिँदैछ, यो देशको प्रधानमन्त्री को बन्दैछ र उनीहरूको एजेन्डा के छ, उनीहरूले के गर्दैछन् भनेर मत दियो, त्यो किसिमको चेत राखेको पनि हो यो आन्दोलनले। त्यस कारणले मैले देखेको कुरा चाहिँ के भन्नुहुन्छ भने यो 5 वर्षमा सरकारले गर्नुपर्ने काम भनेको एउटा त विगतमा भएका जे कमी कमजोरी छन् त्यो कमी कमजोरी, त्यो छिद्रहरूलाई पनि टाल्दै जानुपर्ने अवस्था छ। त्यो बजेटका हिसाबले होस् या राजनीतिक अरू विभिन्न आयामबाट हेर्ने हो, त्यो सबै कुरामा हेर्ने त्यो छिद्र टाल्नुपर्ने अवस्था छ भनेदेखि अर्को चिज चाहिँ नयाँ सिर्जना गर्नुपर्ने अवस्था छ। हामी त संविधानवाद भनेर पटक पटक भनिरहेको छ, हामीलाई अरू कुनै वाद चाहिएन, संविधानभित्रै सबै कुरा छ, त्यसमा भएका कमजोरी मात्रै सुधारौँ, त्यही संविधान नै हो हाम्रो वाद भनेर हामीले त भनिरहेको छौँ नि त। त्यस कारणले गर्दाखेरि संविधानलाई अक्षरशः पालना गर्न सक्ने अवस्था मात्रै बनायौँ, जुन सुशासनदेखि लिएर पारदर्शिताका कुराहरू यी कुराहरू गर्न सक्यो भने धेरै हच हुन्छ र खर्च कटौती. मैले त्यही भएर भनेको छु लोकतन्त्र भनेको समानता दूरदर्शिता र पारदर्शिता लोकतन्त्रका आँखा हुन् भनेर हामीले भन्यौँ. तर त्यो आँखाले वास्तविक रूपमा काम गर्ने दृश्य देख्न सक्यो कि सकेन. समानता स्वतन्त्रता र भाइचारा चाहिँ लोकतन्त्रको आत्मा भन्यौँ. त्यो कुन रूपमा प्रयोग भयो त्यो आत्माले काम गर्यो कि गरेन. त्यस कारण यिनै कुराहरूलाई मात्रै हामीले यो 5 वर्षको समयमा संस्थागत गरिदिन सक्यौँ. संस्थागत ठुलो चमत्कार गर्नु पर्दैन. हामीले संविधान भित्र भएका कुरालाई चाहिँ संस्थागत गर्न संविधानलाई संस्थागत गर्यौँ भनेदेखि त्यस पछाडिको अरू दिन रासपा होस् या अरू कोही आओस् त्यो आफै बाटो बन्दै जान्छ जस्तो मलाई लाग्छ.
1: हजुर, हामी कार्यक्रमको अन्तिम चरणमा छौँ. मसँग धेरै समय बाँकी छैन. संक्षेपमा अब हामीले जे जति उपलब्धिका कुरा गऱ्यौँ, जे जस्ता समस्याका कुरा गऱ्यौँ, जे जस्ता चुनौतीका कुराहरू गऱ्यौँ र यो गणतन्त्रलाई संस्थागत गर्ने र लोक कल्याणकारी राज्यको स्थापना गर्न सन्दर्भमा हामीले गर्नुपर्ने बाटोहरू यो हुन्, यतातर्फ जानुपर्छ भने सघन छलफल र बहसहरू चलि नै राखेका छन् र यो निरन्तर चल्नु पनि पर्ने स्थिति छ. अब यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो र संस्थागत बनाउन र उपलब्धिमूलक बनाउनको निमित्त यो केवल कागजी रूपमा प्राविधिक रूपमा राम्रो बनेको व्यवस्था मात्रै भन्दा पनि नागरिकसँग प्रत्यक्ष अनुभूत गर्ने गरी परिणाम आउने गरी अब के कसरी अगाडि जानुपर्छ. संविधान संशोधनको यो बहस पनि चलिराखेको सन्दर्भमा यसमा अब राजनीतिक दल, सरकार, नागरिक समाज सबैको चाहिँ नि साझा प्रयास चाहिँ के हुनुपर्छ. संक्षेपमा म रक्षा बारे
0: सबैले राजनीतिक दल पनि जोड्नुभयो. मलाई लाग्छ के छ भने अब यसमा अघि जस्तो मलाई चाहिँ एकदमै खुसी लाग्यो के भने नि जस्तो राजसभाको मैले नीतिगत कार्यक्रम हेर्दाखेरि 100 नम्बर मुद्दामा के ल्याएको छ भने सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था हाम्रो मार्गदर्शन हुने भएछ. यति खुसी लाग्यो नि वास्तवमा, किनभने एक खालको यो राजसभाको यो संहिताप्रतिको धारणा के हो भन्ने कुरो हो. नागरिकमा एक खालको के थियो भने अन्यलता थियो क्या, त्यसले यसलाई चिर्दियो होइन, यसलाई चिर्यो. र अर्को पाटो के हो भने जब बालेन्द्र शाह चुनावी दौरानमा जब जनकपुरमा जानुभयो उहाँको पहिलो सम्बोधनमा के भन्नुभयो भने होइन, पहिलो चुनावी सम्बोधनमा तपाईँ अधिकार माग्न काठमाडौँ जाने होइन भन्नुभएको छ, अधिकार माग्न काठमाडौँ जाने होइन, पशुपतिनाथ र सोमनाथको दर्शन गरेर जाने भन्नुभएको छ. बालेन्द्र शाहले अर्को दमकमा अर्को एउटा भाषणमा पनि भन्नुभएको थियो प्रदेश संरचना महँगो छैन भन्नुभएको थियो कि. मलाई लाग्छ किनभने यसमा भ्रम छ मानेज्यू, यसमा भ्रम छ. जस्तो आर्थिक वर्ष 2081-82 यो अर्थ मन्त्रालयको मातहतमा हाम्रो महालेखा नियन्त्रकालय छ, उसले निकालेको डेटामा के छ भनेको 3 तहको वित्तीय विश्लेषण होइन आइबिएको डाटामा चाहिँ कर्मचारी र पदाधिकारीको 3 तहको कुल खर्च चाहिँ 3 खरब 10 अरब रहेछ. मैले पदाधिकारी कर्मचारीको खर्च प्रशासनिक खर्च 3 खरब 10 अरब रहेछ. त्यसमा प्रदेशको खर्च भनेको 4.69%, 100 रुपियाँ 5 रुपियाँ पनि छैन क्या खर्च, अहिलेकै संरचना पनि छैन. मलाई लाग्छ हाम्रो बालेन्द्र शाहले कसरी यो इन्फर्मेसन लिनुभयो होला मलाई अचम्म पनि लाग्यो. त्यस कारण हामीले यति भन्दा भन्दै पनि हामीले सुधार चाहिँ गर्न छोड्न हुँदैन. हेर्नुहोस् प्रदेश संरचना पनि सुधार गर्नुपर्छ, सङ्घीय संरचना पनि सुधार गर्नुपर्छ, स्थानीय पनि सुधार गर्नुपर्छ. म चाहिँ स्थानीयको सन्दर्भमा मेरो धारणा के छ भने मानेज्यू, हामीले सब्सिडियारिटी प्रिन्सिपल हेर्नुपर्छ, सन्निकटताको सिद्धान्त. स्थानीय सरकार भनेको जनताको घरदेखिको सरकार हो, त्यसलाई धेरै टाढा लानु हुँदैन भन्ने मैले मान्यता राख्छु. बरु पदाधिकारीको तलब सुविधा बढी बढी भयो भने दिनदिनै किन कार्यालय जानु पऱ्यो होइन, गाडी सुविधा पनि किन दिनु पऱ्यो, कहिले काहीँ गए हुन्छ होइन. सांसदहरूलाई पनि मलाई के लाग्छ, मैले स्विजरल्यान्डमा गएर पनि हेरेँ, सांसदहरूलाई संसदको बैठकमा जाने, समितिको बैठकमा जाने, अर्को बेलामा आफ्नै बिजनेस व्यवसाय गरेर बस्छ कि काम. म मानु न मैले नलेजको एक्सर्साइज गर्छु कि, म राष्ट्रियसभाको सांसद हुँदाखेरि मैले नलेज बेचेर पनि मैले घर खर्च चलाउन सक्थेँ नि, मलाई त्यो एलाउ थिएन कि, हाम्रो संविधान हाम्रो कानुनले एलाउ थिएन कि. कम्तीमा त्यो बाटो खोलिदिने भयो भने हाम्रो सांसदलाई दिनुपर्ने सुविधा पनि चाहिँदैन. हेर्नुहोस् होइन, सोके त अब होइन, हामीले त्यो चाहिँदै चाहिँदैन. राजनीति चाहिँ हामीले के बनाउने, कमाउने खाने भाँडो जस्तो भयो क्या. नेताहरूको कुनै कमाउने स्रोतै थिएन, छैन. तर उनीहरूको रहनसहन उठपस कुनै सामन्ती भन्दा कुनै दरबारिया भन्दा तब नागरिकमा त्यो निराशा बढ्यो. त्यस कारण यो पाटोमा चाहिँ अलिकति हामी सचेत हुनुपर्छ. अर्को महत्त्वपूर्ण कुराहरू, पार्टीभित्र लोकतन्त्र हुनु पर्यो, किनभने हामी राज्य चाहिँ विकेन्द्रीकृत भयो तर पार्टीहरू केन्द्रीकृत भयो क्या. सारा एमालेभित्र ओलीले डिसिजन गर्नुपर्ने, एकजनाले माओवादीभित्र प्रचण्ड कान्छोर देउबा क्या. त्यस कारण हेर्नुहोस् प्रदेश गरेछ त्यहाँ मन्त्री बनाउने, समितिको सभापति कुन के बनाउनु पर्ने सबै यहाँ सोध्नु पर्ने क्या. भोलि वडा अध्यक्षको कलेक्टी गरिदिने यहाँ सो, यसरी त भएन क्या. त्यस कारण संविधानको अनुकूलका हाम्रा पार्टीका अर्गनाइजेसन्स पनि जानु पऱ्यो क्या. त्यसले गर्दा तपाईँलाई मैले त्यो स्केन्डिनेभियन कन्ट्रीहरूमा का भन्दा हाम्रो समावेशिता यति राम्रो छ कि. हाम्रो लोकल गभर्मेन्टमा महिलाको उपस्थिति 41% छ. हेर्नुहोस् हाम्रो पार्लियामेन्टमा महिलाको उपस्थिति 35% छ. तपाईँ इन्डियामा 15 पनि छैन, चाइनामा 25% छ, अमेरिका 28% छ, जापानमा 14% छ भने समावेशितामा यति राम्रो छ. तर स्थानीयमा पनि के भयो भने दलहरूले त्यो गठबन्धन गर्दाखेरि होइन अरू पार्टीको मेयर उपमेयर मध्ये नभए नि हुने खालको गरे, तर अनि जस्तै सभामुख र उपसभामुख अनिवार्य महिला भए जस्तै स्थानीय तहमा पनि महिला एकजना मेयर उपमेयर एकजना अनिवार्य महिला हुनुपर्ने भनेर हामीले त्यो कानुनमा लेख्नै पर्ने हुन्छ। त्यो सुझाव चाहिँ म राष्ट्रिय सभाको समितिको सभापति हुँदाखेरि पनि सिफारिस गरेका थियौँ, त्यस कारण गर्नु पनि हामी सँगसँगै धेरै कामहरू चाहिँ गर्न बाँकी
1: मान्ने राजीव खत्रीज्यू।
2: यसमा अरू केही छैन, मैले अघि नै भनिसकेँ, संविधान नै हो सबभन्दा ठुलो कुरा, संविधान नै हो। संविधानभित्र जे चिज छ त्यसलाई अक्षरशः पालना गर्नेतर्फ नै जाने हो भने अरू बिग्रिने कुरा केही छैन। यहाँ त के हो भने एक देश दुई कानुन हुने अवस्था बन्छन्, एउटै व्यक्तिलाई एउटा कानुन अर्कोलाई अर्को कानुन हुन्छ, त्यो भएपछि मान्छेलाई अविश्वास हुने हो, कानुनप्रति अविश्वास भएपछि संविधानप्रति अविश्वास हुने हो, संविधानप्रति अविश्वास भएपछि व्यवस्थाप्रति अविश्वास हुने हो। अनि हामीलाई के छ भने आज राम्रो भएन भनेदेखि अनि योभन्दा त बरु विगतै ठिक थियो नि भन्ने अवस्थामा मान्छे पुग्ने हो, त्यस कारणले त्यो पुग्न नदिने हो भनेदेखि फेरि पनि म भन्छु संविधान नै हो, संविधानलाई अक्षरशः पालना गरौँ। अनि सबैभन्दा ठुलो कुरा चाहिँ जसको जे काम हो त्यही काम गर्ने क्या। हामी नेपालीहरूको एउटा बानी के पनि छ भने डाक्टर कसले कहिले काहीँ के हुँदो रहेछ भने मलाई मेरो जस्तो अहिले म सांसदको रूपमा अहिले तपाईँले मलाई एकदम त्यो म आफैलाई परिरहेको थियो, हजुरले नि त्यो भोगेरै आउनुभएको, म प्रतिनिधि सभाको सांसद छु, कानुन बनाउन भनेर म जनमत लिएर यहाँ आएको छु, ढल खाने पानी बाटो घाटो ओडा अध्यक्षदेखि लिएर मेयरदेखिको लिएर समस्या सबै मसँग जोडिएर आउँछन्, अनि अब नसुनौ सुन्दै सुनेन हाम्रो कुरै बुझ्दैन भन्ने हुन्छ, र त्यसमा समन्वय गर्नका लागि प्रयास गर्नै पर्छ। हामीसँग त अधिकार त केही पनि हुँदै होइन त्यहाँ आउन त गर्नुपर्ने बाध्यात्मक, त्यस कारणले यो संविधानले हामीलाई वास्तवमा सुन्दर एउटा फुल चाहिँ दियो, त्यो सुगन्ध भर्न हामीले अझै सकेका छैनौँ। त्यो सुगन्ध भर्नुपर्ने आवश्यकता भनेको चाहिँ त्यो कतिखेर पुरा हुन्छ भन्नुहुन्छ भने जब सबैले आफ्नो ड्युटी पुरा गर्छौँ कि, एउटा व्यक्तिले तलको आम जनताले एउटा सांसद चिन्नुपर्छ भन्ने नै मलाई लाग्दैन, उसले एकचोटि भोट दिएर मुद्दालाई हेरेर भोट दिए पुग्छ क्या, तर चिन्नुपर्ने भनेको चाहिने भनेको चाहिँ स्थानीय तह नै हो। त्यस कारणले आफ्नो ठाउँ जहाँ जहाँ छ त्यहाँ रहेर काम गर्ने हो भने केही पनि बिग्रेको छैन, आफ्नो अधिकारभन्दा अरूको अधिकारतिर चाहिँ हात नफैल्याउने हो भने केही हुँदैन, सबै ठिक हुन्छ। र यो 5 वर्षमा गर्नुपर्ने राष्ट्रपतिले गर्नुपर्ने काम पनि यही नै छ।
1: हस्, धेरै धेरै धन्यवाद। गणतन्त्र दिवसको पूर्व सन्ध्यामा आज हामीले संविधान, गणतन्त्रका उपलब्धि, चुनौती र आगामी बाटो के हुन सक्छ, हामीले संविधान सुधारको बहस पनि गरिराखेको सन्दर्भ छ र हामीले संहिताको अभ्यास गरेको पनि लामो समय व्यतीत भइसकेको छ, यो राजनीतिक र प्रशासनिक ढङ्गले हाम्रो गति र दिशा जनअपेक्षा अनुसार हुन सकेको सकेन, के गर्दाखेरि त्यो जनमुखी हुन्छ, आज हामीले यस विषयमा महत्त्वपूर्ण संवाद गऱ्यौँ। सभाका मान्य सदस्य राजीव खत्री र राष्ट्रिय सभाका पूर्व सदस्य डाक्टर खिमलाल देवकोटाज्यू, यो समय र यो संवादको लागि यहाँहरू दुवैजनाप्रति हार्दिक आभार व्यक्त
2: गर्दछु।
3: अन्त्यमा, लोकतन्त्र केवल व्यवस्था परिवर्तनले मात्र सफल हुँदैन, त्यसको सफलता नागरिकको विश्वास, जिम्मेवार नेतृत्व, कानुनी शासन र प्रभावकारी सुशासनमा निर्भर हुन्छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनीतिक उपलब्धि मात्र होइन, जनताको अधिकार र भविष्यसँग जोडिएको प्रणाली पनि हो। यसलाई अझ बलियो बनाउन राज्य, राजनीतिक नेतृत्व र नागरिक सबैको साझा भूमिका आवश्यक छ। हवस् त, आजका लागि गणतन्त्र दिवस विशेष कार्यक्रम यति नै। प्राविधिक सहकर्मी मिनर्भा बज्राचार्यसँगै सञ्चालक भानुभक्त खड्का र यो उद्धव सिंह चुहागडीलाई पनि बिदा दिनुहोस्। हुन्छ त, नमस्कार, सबैको जय होस्।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ, दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
3: नागरिक लगानी कोष
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारु 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: सडकमा कोरिएका प्रत्येक लेन दुर्घटनाबाट बच्नका लागि कोरिएका हुन्, तसर्थ लेन अनुशासनको पूर्ण पालना गरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीका क्रममा परदेशमा हुँदा शारीरिक र मानसिक स्वास्थ्य सम्बन्धी कुनै पनि सल्लाह लिन परे सिधै डाक्टरहरूसँग कुराकानी गरौं।
3: यसका लागि वीर अस्पतालमा सञ्चालित टेली मेडिसिन सेवाको सम्पर्क नम्बर 9853547001 र 9853547002 बिहान 10 बजेदेखि 6 बजेसम्म भाइबर, वाट्सएप वा इमोमा म्यासेज वा कल गर्न सकिन्छ। स्वास्थ्य सुरक्षित राखौं, भविष्य सुरक्षित बनाऊ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपालमा धूम्रपान तथा स्वर्तिजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा स्वर्तिजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा स्वर्तिजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
5: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। 19 गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। यसै अवसरमा गणतन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडीखेलमा विशेष समारोहको आयोजना गर्यो। समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको सङ्घर्षले नागरिक सर्वोच्चतासहितको गणतन्त्र स्थापना भएको बताउनुभयो। उहाँले गणतन्त्रले संघीयता, समावेशिता, सामाजिक न्याय सहितको लोकतन्त्रलाई सुनिश्चित गरेको बताउनुभयो। राष्ट्रपति पौडेलले संविधान मार्फत संघीयतासँगै सिंहदरबारको शक्ति गाउँ गाउँमा पुगी जनताले राहतको महसुस गरेको बताउँदै गणतन्त्रले आम नागरिकलाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरित गरेको बताउनुभयो। उहाँले गणतन्त्रलाई समृद्ध बनाउन उचित आचरण र राजनीतिक मूल्य मान्यतालाई आत्मसात गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह, विभागीय मन्त्री सहित उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता थियो। सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 वार्षिक आय व्ययको विवरण अर्थात् बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा अपराह्न 4 बजे आगामी आर्थिक वर्षका लागि खर्च तथा व्ययको अनुमान सहितको विवरण अर्थात् बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका प्रष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितसहित द्रुत रूपमा सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै निजामती कर्मचारीको तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने तयारी छ। उपभोग र लगानी बढाउँदै बढीमा 7 वर्षभित्र 100 अर्ब डलरको अर्थतन्त्र बनाउने गरी अर्थ मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ। नेपालको संविधान 2072 अनुसार हरेक वर्ष जेठ 15 गते आगामी आर्थिक वर्षको आय व्यय विवरण प्रस्तुत गर्ने प्रावधान छ। बजेट भाषणको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले सगरमाथा हिमाल मात्र नभएर हाम्रो पहिचान र गौरवको प्रतीक भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आज पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले सगरमाथा आरोहण शारीरिक चुनौती मात्र नभई साहसको प्रतीक भएको बताउनुभयो। मन्त्री पौडेलले संसारका सबै धर्ममा हिमाल र यात्राको ठूलो महत्त्व रहेको पनि बताउनुभयो। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदले सन् 1948 पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाउँदैछ। यस वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आगामी जुन 5 यो दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदैछ। कार्यक्रममा महासचिव एन्टोनियो गुटेरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाउनुभएका 68 जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ड्याग ह्यामरसोल्ड पदक प्रदान गर्ने हुनेछ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
1: एसई सकियो, अब रमाइलो सुरु भयो।
2: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
1: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
1: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले इरानसँग युद्ध अन्त्यका लागि अझ धेरै कुरा मिल्न बाँकी रहेको बताउनु भएको छ। इरानसँग शान्ति सम्झौतामा हस्ताक्षर हुन लागेको हो भनी पत्रकारहरूले सोधेको प्रश्नमा उपराष्ट्रपति भ्यान्सले प्रश्न पार्दै अहिले कुनै निष्कर्षमा पुगिन सकेको बताउनुभयो। प्रस्तावित शान्ति सम्झौतामा 2 महिना युद्ध विराम गरेर इरानको भावी आणविक कार्यक्रमका बारेमा वार्ता गर्ने उल्लेख छ। यसअघि दुवै पक्षका एक तहका अधिकारीहरूले सो प्रस्तावमा सहमति जनाए पनि इरानले अझै कुरा मिल्न बाँकी रहेको बताएको छ। अमेरिकी उपराष्ट्रपति भ्यान्सले दुवै पक्षका अधिकारीहरूले सम्झौताका भाषा मिलाइरहेको बताउनु भएको छ। र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजाको 70% भूभाग कब्जा गर्न सेनालाई आदेश दिएको बताउनु भएको छ। एक सम्मेलनमा बोल्दै नेतान्याहुले अहिलेसम्म 60% भागमाथि इजरायली नियन्त्रण रहेको र हमास खुम्चिँदै गएको बताउनुभयो। द्विपक्षीयबीच अमेरिकी मध्यस्थताको युद्धविराम जारी रहे पनि गाजामा हमास विरुद्ध आक्रमण गर्न इजरायलले छाडेको छैन। गत अक्टोबरमा युद्धविराम भए यता नै 738 प्यालेस्टिनी मारिसकेका छन्। रेडियो नेपालबाट 1 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 2 बजे अङ्ग्रेजीमा र 3 बजे नेपालीमा हुनेछ। हस्त नमस्ते।
4: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम किसान प्रश्न मञ्च। किसानका समस्या, जिज्ञासा, प्रश्नहरूको समाधान खोज्ने तपाईँको आफ्नै कार्यक्रम किसान प्रश्न मञ्च।
5: नमस्कार, किसान प्रश्न मञ्चमा यहाँहरूलाई स्वागत छ। कार्यक्रममा हामी किसान कल सेन्टर, एसएमएस, सामाजिक सञ्जाल र किसानको घर खेतबाट समेटिएका किसानका समस्याहरूलाई सम्बन्धित विज्ञ मार्फत सम्बोधन गरी यहाँहरू समक्ष प्रस्तुत गर्दछौँ। आजको कार्यक्रममा किसानको कृषि बालीसँग सम्बन्धित समस्याहरूलाई सम्बोधन गर्दछौँ। सम्बोधन गर्नका लागि विज्ञको रूपमा हुनुहुन्छ राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ बर्दियाका बागवानी विकास अधिकारी युवराज बिक, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
6: हस्, धन्यवाद।
5: मुकुन्द खड्काले सूर्य विनायक भक्तपुरबाट कुन कुन बालीमा 3G कटिङ अप्नाउन सकिन्छ भनी जिज्ञासा राख्नु भएको छ।
6: 3G कटिङ चाहिँ विशेष गरी हामीले लहरे बालीमा चाहिँ अप्नाउने गर्छौँ। लहरे बालीमा के हुन्छ भन्दा चाहिँ भाले र पोथी फुलको चाहिँ अनुपात अलि बढी हुन्छ। जस्तै 10-20 भाले फुल भयो भने एउटा चाहिँ पोथी फुल हुन्छ। त्यो हुँदाखेरि चाहिँ उत्पादन कम हुने भइरहेको हुन्छ। तर हामीले यो 3G कटिङ गर्यौँ भने चाहिँ पोथी फुलको चाहिँ सङ्ख्या 20-40% चाहिँ हामीले बढाउन सक्छौँ र यो 3G कटिङबाट चाहिँ हामीले उत्पादन पनि बढाउन सक्छौँ र फ्रुट सेटिङ हुने फलको चाहिँ लाग्ने पनि गुण पनि वृद्धि हुन्छ। र यो 3G कटिङ चाहिँ हामीले विशेष गरी लहरे बाली जस्तै चाहिँ काँक्रा, फर्सी, लौका, घिरौला, करेलाहरूमा चाहिँ हामीले गर्ने गर्छौँ। जसमा चाहिँ यो 3G भनेको के हो भने चाहिँ तेस्रो पुस्तासम्म चाहिँ हामीले सहायक हाँगाहरू निकालेर उत्पादन लिने भन्ने हो। जसमा चाहिँ हामीले के हुन्छ भन्दा बिरुवाको चाहिँ सुरुमा 5 पातसम्म हटाउने गर्छौँ। त्यसपछि चाहिँ 9-10 चाहिँ माथि पात आइसकेपछि अथवा 7-8 फिट चाहिँ लम्बाइ भइसकेपछि लहराको टुप्पा हटाइन्छ, त्यसलाई पिन्चिङ भनिन्छ। अनि के हुन्छ भन्दा त्यो पिन्चिङ गर्दाखेरि चाहिँ हाम्रो अब बिरुवा चाहिँ तन्किने पाएन, अब साइडतिर सहायक रूपमा चाहिँ अब हाँगाहरू आउने भयो र त्यसरी आएका चाहिँ प्राथमिक सहायक हाँगाहरूलाई चाहिँ हामीले फेरि 2-3 फिटको चाहिँ हाइटमा लम्बाइमा चाहिँ हामीले फेरि टुप्पो हटाइदिन्छौँ र त्योबाट पनि फेरि हामीले चाहिँ हाँगाहरू निकाल्छौँ र त्यसलाई पनि हामीले 2-3 फिटको लम्बाइ भइसकेपछि फेरि त्यसको पनि टुप्पो हटाइदिन्छौँ। र यो गर्दा के हुन्छ भन्दा यी सहायक हाँगाहरूबाट चाहिँ पोथी फुलको सङ्ख्या बढ्छ, जसबाट चाहिँ हाम्रो फल पनि धेरै लाग्ने र उत्पादन पनि बढ्ने हुन्छ।
5: सूर्यमुखी खेती कहिले गर्ने, उत्पादन कति हुन्छ र बिउ कहाँ पाइन्छ भनी धुरकोट गुल्मीबाट जय प्रताप मल्लले जिज्ञासा राख्नु भएको छ।
6: विशेष गरी नेपालको चाहिँ भूगोल र हावापानी अनुसार सूर्यमुखी चाहिँ विभिन्न समयमा लाउन सकिन्छ। जस्तै तराईको ठाउँ छ भने माघ फागुनमा, त्यसै गरी चाहिँ मध्य पहाड छ भने चाहिँ फागुन चैत र उच्च पहाडतिर चाहिँ विशेष गरी चैत वैशाखमा लाउने गरिन्छ। यसको चाहिँ बिउ विशेष गरी एग्रोबेटहरूमै पाउने हो हामीले र यसको उत्पादन हामीले चाहिँ प्रति रोपनी 50 केजीदेखि 1 क्विन्टलसम्म चाहिँ हामीले उत्पादन गर्न सकिन्छ।
5: शिवपुरी नुवाकोटबाट प्रेम तामाङले अहिलेको समयमा काउली खेती गर्न सकिन्छ कि सकिँदैन भनी जिज्ञासा राख्नु भएको छ।
6: पक्कै पनि काउली चाहिँ नेपालको हावापानी अनुसार सबै ठाउँमा खेती गर्न सकिन्छ र नुवाकोटमा भन्नुभएको छ त्यो चाहिँ पक्कै पनि उच्च पहाडमा हामीले चैतबाट जेठसम्म हामीले चाहिँ मजाले काउली चाहिँ लगाउन सक्छौँ र उत्पादन चाहिँ भदौ असोजसम्म चाहिँ लिन सक्छौँ, पक्कै पनि खेती गर्न सकिन्छ।
5: अनारको फुल फुल्छ तर फल लाग्दैन, किन होला भनी बराह क्षेत्र सुनसरीबाट मणिकर्ण राईले जिज्ञासा राख्नु भएको छ।
6: अनारमा चाहिँ विशेष गरी 3 प्रकारको फुलहरू लाग्ने गर्छ, जसमध्ये चाहिँ एउटा भाले फुल हुन्छ, अर्को चाहिँ मध्यम खालको फुल हुन्छ र अर्को चाहिँ पोथी फुल हुन्छ। यो भाले फुलको चाहिँ औसत रूपमा चाहिँ परिमाण चाहिँ हाम्रो अनारको बोटमा करिब करिब 55-60% हुन्छ, जसमा चाहिँ फल नै लाग्दैन। र मध्यम खालको फुलहरू चाहिँ हाम्रो 25-30% जति हुन्छ र त्यो चाहिँ के हुन्छ भन्दा त्यसमा पोथी फुलको पोथी भागको चाहिँ अङ्ग चाहिँ अलिक कमजोर हुन्छ, जसमा चाहिँ फल लाग्न सक्छ र लागे पनि त्यो चाहिँ झर्न सक्छ। र मुख्य गरी अडारमा फल लाग्ने भनेको चाहिँ पूर्ण फुल हुन्छ, जसमा चाहिँ त्यसको मात्रा चाहिँ बोटमा 15-20% हुन्छ, जसमा चाहिँ सक्रिय रूपमा चाहिँ भालेर पोथी अङ्ग हुन्छ र जसमा मात्रै फल लाग्ने हो। त्यो हुँदाखेरि अनारमा चाहिँ धेरै जसो फुलहरू चाहिँ झरेको जस्तो देखिन्छ, त्यो एउटा चाहिँ बिरुवाको फिजियोलोजिकल गुण नै हो। र त्यसबाहेक चाहिँ फल झर्ने अन्य कारणहरूमा चाहिँ हाम्रो खाद्य तत्त्वको असन्तुलन हुनसक्छ, सिँचाइको चाहिँ हाम्रो असन्तुलन हुनसक्छ, रोग किराहरू हुनसक्छ अथवा उच्च तापक्रम हुनसक्छ। त्यो हुँदाखेरि यी विभिन्न कारणले गर्दाहरू फुल झर्छ, यी सबै कुरामा चाहिँ हामीले ध्यान दियो भने चाहिँ पक्कै पनि फल बढी लगाउन सकिन्छ र उत्पादन पनि लिन सकिन्छ।
5: जनकपुरबाट सविता थारूले आँपमा विषादी प्रयोग गरे तापनि अझै आँप झर्ने क्रम रोकिएन, किन होला भनी जिज्ञासा राख्नु भएको छ।
6: आँपमा चाहिँ रोग र किराले मात्रै फल झर्छ भन्ने चाहिँ होइन, उहाँले चाहिँ विषादी प्रयोग गरे भनेर भन्नुभएको छ। पक्कै पनि रोग र किराको नियन्त्रणको लागि नै अथवा व्यवस्थापनको लागि नै विषादी प्रयोग गर्नुभएको होला। तर आँपमा के छ भने यसको एउटा फिजियोलोजिकल गुण के छ भने प्रत्येक 2 वर्षमा एकपटक अलिकति ह्याप्पी फल्ने, अर्को पटक चाहिँ कम फल्ने पनि हुन्छ। र यसको चाहिँ सबै फुलेको फुलहरूमध्ये 0.1% मात्रै फलमा परिणत हुने र फल चाहिँ लाग्ने हुन्छ, रहने पछिसम्म रहने हुन्छ। त्यो हुँदाखेरि यदि किराहरू लागेको छ, रोगहरू लागेको छ भने फुल फुल्नुभन्दा अगाडिदेखि नै किराहरूको व्यवस्थापन गर्न सक्नुभयो अथवा रोगको व्यवस्थापन गर्न सक्नुभयो भने राम्रो हुन्छ। र मुख्य गरी आँपमा चाहिँ लाग्ने किराहरू भनेका होपरहरू हुन्, जसले चाहिँ रस चुस्छन्, मिल्लीबग छ, थ्रिप्सहरू छ, यिनीहरूले चाहिँ हाम्रो फुल फुल्ने सिजनमा नै क्षति गरिरहेको हुन्छ रस चुसेर। त्यो हुँदाखेरि हामीले चाहिँ फुल फुल्नुभन्दा केही अगाडिबाटै किराको व्यवस्थापन गर्न सकियो अथवा रोगको व्यवस्थापन गर्न सक्यो भने यदि रोग र किराले गराएको क्षति छ भने हाम्रो नियन्त्रण हुनसक्छ। र फुलबाट फलमा परिणत नहुने अरू कारणहरू पनि छन्, जसमा चाहिँ हाम्रो सिँचाइ पनि हुनसक्यो, खाद्य तत्त्वको चाहिँ हाम्रो असन्तुलन पनि हुनसक्यो, अथवा कहिलेकाहीँ चाहिँ एकदमै तापक्रम वृद्धि भयो, 38°C पनि बढी भयो फुल फुल्ने समयमा भने त्यो समय पनि तातोपनले गर्दाखेरि चाहिँ फुल चाँडो सुक्ने, परागसेचन पनि राम्रोसँग हुन नपाउने र फल चाहिँ नअडिने अथवा फल नलाग्ने, कम लाग्ने हुनसक्छ। फुल फुल्ने सिजनमा कतिपय हाम्रो हर्मोन हुन्छ, प्लान्ट हर्मोनहरू, त्यो स्प्रे गर्न सकिने हुन्छ। त्यसै गरी चाहिँ हामीले बोरिक एसिडहरू पनि कतिपय अवस्थामा छर्ने गरिन्छ, त्यो चाहिँ 0.1-0.2% चाहिँ बोरिक एसिडको घोल बनाएर पनि स्प्रे गर्ने गरिन्छ, जसले चाहिँ के गर्छ भन्दा फुल फुलेको छ भने फुलमा चाहिँ फलहरू अडाउन मद्दत गर्छ र फुलको साइजलाई पनि केही हदसम्म वृद्धि गराउने काम गर्छ। र एसिड चाहिँ हामीले केही हदसम्म आँपको फुल झर्ने समस्या छ भने रोकथाम गर्न सकिन्छ।
5: माटोको पिएच जाँच गराउँदा 6 र 7 छ, यसमा कृषि चुन कति प्रयोग गर्ने भनी गढावा दाङबाट शेरबहादुर गोटेले जिज्ञासा राख्नु भएको छ।
6: विशेष गरी हामीले चाहिँ बाली अनुसार चाहिँ उसलाई चाहिने पिएच चाहिँ फरक फरक हुन्छ र हामीले गरिने बाली नालीमा लगभग 6-7 पिएच भनेको चाहिँ एभरेज रेन्ज नै हो, ठिकै हो। तर 6 भन्दा चाहिँ हाम्रो पिएच घट्न थाल्यो भने चाहिँ हामी चाहिँ सजग हुनुपर्छ र व्यवस्थापनको पक्षमा हामी लाग्नुपर्ने हुन्छ। 6 भन्दा कम 5.5 पुग्यो भने हामीले चाहिँ प्रतिरोपणी 15-30 kg प्रतिरोपणी हामी कृषि चुन प्रयोग गर्न सक्छौँ र 5-5.5 पिएच छ भने चाहिँ हामीले 30-45 kg कृषि चुना प्रयोग गर्न सक्छौँ र 5 भन्दा तल छ भने चाहिँ हामीले 45-75 kg प्रयोग गर्न सक्छौँ। यो चाहिँ ठ्याक्कै फेरि यति नै हुन्छ भनेर भन्न पनि सकिन्न, किनभने यो चाहिँ बाली अनुसार चाहिँ पिएचमा फरक हुनसक्छ र हामीले चाहिँ यो चुना प्रयोग गर्दा, कृषि चुन प्रयोग गर्दाखेरि चाहिँ विभिन्न कुरामा ध्यान पनि दिनुपर्ने हुन्छ। जस्तै सबै हामीले चाहिँ कृषि चुनहरू एकैपटक बारीमा चाहिँ प्रयोग नगर्ने, बाली लाउनुभन्दा 2-3 हप्ता अगाडि कृषि चुन प्रयोग गरेर माटोमा मिसाएर हामीले चाहिँ चिस्यानको मात्रा मिलाउनु पर्ने हुन्छ, बनाउनु पर्ने हुन्छ, ताकि चाहिँ चुना माटोमा राम्रोसँग शोषिन पाओस्। त्यसै गरी चाहिँ हामीले यसलाई रासायनिक मलसँग प्रयोग गर्न हुँदैन, मिसाएर प्रयोग गर्न हुँदैन र जहिले पनि हामीले चाहिँ कृषि चुना प्रयोग गर्दाखेरि चाहिँ माटो जचाएर र प्राविधिकको चाहिँ सल्लाह लिएर मात्रै हामीले प्रयोग गर्नु गर्दा राम्रो हुन्छ।
5: कमल ओलीले तुलसीपुर दाङबाट फलफुलमा सिँचाइको लागि कुन सिँचाइ प्रणाली उपयुक्त हुन्छ भनी जिज्ञासा राख्नु भएको छ।
6: भौगोलिक रूपले र आर्थिक रूपले सम्भव छ भने थोपा सिँचाइ सबैभन्दा बेस्ट नै हो, किनभने थोपा सिँचाइमा हाम्रो अनावश्यक पानी खेर पनि जाँदैन र माटोमा भएका चाहिँ खाद्य तत्त्व हुन्छन् जो चाहिँ चुहावट भएर नाश हुने पनि हुँदैन र झारहरू पनि हाम्रो चाहिँ कमभन्दा कम मात्रै आउँछ। त्यो हुँदाखेरि चाहिँ हामीले थोपा सिँचाइ प्रयोग गर्न सकिन्छ। यसमा अर्को थप राम्रो भनेको चाहिँ फर्टिगेसन,

0: पनि हामीले सिँचाइ गर्न सकिन्छ र अन्य उपायहरू छन् जो चाहिँ त्यति प्रचलित छैन, सम्भव छैन। जस्तै फ्लडिङ गर्ने चलन पनि हुन्छ, एकदमै पानी सबैतिर पानी हाल्दैन, त्यसरी चाहिँ हाम्रो बढी खर्च लाग्छ, समय लाग्छ र व्यवस्थापन गर्न नि अप्ठ्यारो हुने हुँदा सबैभन्दा राम्रो चाहिँ थोपा सिँचाइ गर्न सक्यो भने राम्रो हो। त्यसपछि चाहिँ रिङ बेसिन मेथड चाहिँ हाम्रो फलफुलको लागि एकदम उपयुक्त हो।
1: तरकारी खेतीमा मल्चिङ किन गरिन्छ र के फाइदा हुन्छन् भनी राम प्रसाद अधिकारीले तनहुँबाट जिज्ञासा राख्नु भएको छ।
0: मल्चिङ चाहिँ मुख्य रूपमा हुने फाइदाहरू के हो भनेको, यसले चाहिँ माटोमा हुने चिस्यानहरूलाई चाहिँ कायम गर्छ। जस्तै धेरै चाहिँ हाम्रो माटोबाट चिस्यानहरू घामको तातोले गर्दा उडेर जान पाउँदैन। त्यसै गरी चाहिँ कहिले काहीँ हामीले जाडो महिनामा मल्चिङ गर्दाखेरि चाहिँ माटोको तापक्रम पनि यसले मेन्टेन गरिरहेको हुन्छ, जसले गर्दा माटोको तापक्रम चाहिँ उपयुक्त भएको कारणले माटोमा बस्ने चाहिँ माइक्रो अर्गानिजमहरूको एक्टिभिटी राम्रो हुन्छ, क्रियाकलाप राम्रो हुन्छ र जराको विकास पनि राम्रो हुन्छ, उत्पादन पनि, बोटको वृद्धि विकास पनि सबै राम्रो हुने हुन्छ। र कतिपय अवस्थामा चाहिँ मल्चिङले अनावश्यक झारपातहरू पनि नियन्त्रण गर्ने गर्छ, जसले गर्दाखेरि प्लान्टलाई चाहिँ राम्रो फाइदा पुग्ने भयो र हामीले सिँचाइ पनि कमभन्दा कम गर्नुपर्ने हुन्छ, पानीको पनि हाम्रो चाहिँ खपत कम हुने भयो। त्यसै गरी चाहिँ यदि धेरै ठुलो पानी पर्छ, पानी पर्ने ठाउँ हो भने त्यस्तो ठाउँमा चाहिँ पानीले खाद्य तत्त्वहरू लिचिङ हुने हुन्छ, चुहावट हुने हुन्छ, यो चाहिँ हाम्रो यो मल्चिङ गर्दाखेरि चाहिँ लिचिङ हुने सम्भावना पनि कम हुन्छ। र समग्र रूपमा भन्नुपर्दा ज्यामी ज्यालाको जसरी चाहिँ हाम्रो गोडमेल गर्नुपर्ने हुन्छ, गोडमेलमा खर्चहरू पनि यसले कम गराउने गर्छ र समग्रमा चाहिँ रोग किराको प्रकोपहरू पनि कम देखा पर्छ, किनभने अनावश्यक झारपातको चाहिँ मल्चिङ गरेको फिल्डमा खेतबारीमा चाहिँ झारपात नहुने हुँदाखेरि रोग किराहरूको प्रभाव पनि कम हुन्छ र समग्रमा चाहिँ मल्चिङ अहिले बजारमा चाहिँ हामीले मल्चिङ प्लास्टिकको पनि पाउँछ, त्योबाट पनि हामीले मल्चिङ गर्ने गरिन्छ। तर सामान्य रूपमा चाहिँ हामीले प्लास्टिक मल्चिङ यदि छैन भने चाहिँ सामान्य रूपमा हाम्रो खेतबारीमा उपलब्ध हुने झारपातहरू, पुराना सुकेका झारपातहरू, घाँसपातहरू, खरहरू, तिनीहरूलाई पनि हामीले प्रयोग गरेर मल्चिङ गर्न सकिन्छ, जसले चाहिँ माटोको गुण पनि राम्रो बनाउने गर्छ र समग्रमा जराको वृद्धि विकास पनि राम्रो हुन्छ बोट बिरुवाको र बिरुवाको चाहिँ उत्पादन पनि राम्रो हुने हुन्छ।
1: काभ्रे प्लाञ्चोकबाट मिना मगरले तरकारीमा ग्राफ्टिङ के को लागि गरिन्छ र यसको मुख्य फाइदा के हुन्छ भनी जिज्ञासा राख्नु भएको छ।
0: ग्राफ्टिङ भनेको चाहिँ के हो भन्दा मुख्य रूपमा दुईवटा फरक फरक बिरुवाबाट एउटा जराको भाग र अर्को चाहिँ जराभन्दा माथिको फल दिने भाग अथवा उत्पादन दिने भागलाई चाहिँ हामीले जोडेर एउटा पूर्ण नयाँ बिरुवा बनाउने र जसबाट चाहिँ हामीले उत्पादन लिने एउटा प्रक्रिया हो। ग्राफ्टिङलाई चाहिँ नेपालीमा कलमी भन्ने गरिन्छ र तरकारी बालीमा चाहिँ मुख्य रूपमा कुकुरबेस लहरे बालीमा र हाम्रो चाहिँ मुख्य रूपमा गोल बेडामा चाहिँ हामीले ग्राफ्टिङ गरिने गरिन्छ। यसमा चाहिँ के हुन्छ भने टमाटरमा पनि हाम्रो केही समस्याहरू हुन्छन्, रोगहरू हुन्छन्, जस्तै चाहिँ हाम्रो ब्याक्टेरियल विल्ट ओइलाउने रोग हुन्छ, त्यसै गरी चाहिँ नेमाटोड लाग्छ, जसले गर्दा चाहिँ टमाटरमा क्षति पुर्याइरहेको हुन्छ। त्यसको व्यवस्थापनको लागि अथवा त्यसबाट चाहिँ हामीले व्यवस्थापन गरेर राम्रो उत्पादन लिनको लागि टमाटरमा चाहिँ हामीले ग्राफ्टिङ गर्ने गरिन्छ, जसमा चाहिँ जङ्गली टमाटर अथवा चाहिँ हाम्रो ब्रिन्जल जुन भान्टालाई रुटस्टक बनाएर जराको भाग बनाएर जसमा चाहिँ अनि राम्रो जातको टमाटरको माथिको चाहिँ फल दिने भागलाई चाहिँ जोड्ने प्रक्रिया हो। त्यसरी चाहिँ यसै गरी हामीले लहरे बालीमा पनि यो ग्राफ्टिङ गर्ने गरिन्छ। मुख्य रूपमा ग्राफ्टिङको उद्देश्य भनेको चाहिँ यदि माटोमा चाहिँ केही रोगहरूको समस्या छ अथवा बाली नालीमा केही रोगहरूको समस्या छ अथवा चाहिँ माटोको चाहिँ अवगुणहरू केही छन् भने त्यस्तोलाई हामीले चाहिँ समाधान गर्न अथवा त्यसबाट पनि त्यस्तो प्रतिकूल अवस्थालाई पनि पार लगाएर हामीले चाहिँ उत्पादन लिने भन्ने नै हो होइन। र आजभोलि चाहिँ ग्राफ्टिङ गरेको बिरुवाहरू खेतीपाती गर्ने चलन पनि नेपालमा बढ्दै गएको छ, विशेष गरी व्यावसायिक रूपमा खेती गर्ने कृषकहरूले ग्राफ्टिङ गरेको बिरुवाबाट चाहिँ तरकारी खेती उत्पादन गर्दै आउनु भएको छ।
1: आँकको फलमा चिरा पर्ने हुन्छ, समाधान के होला भनी सप्तरीबाट सरोज यादवले जिज्ञासा राख्नु भएको छ।
0: विशेष गरी चाहिँ वैशाख जेठको समयमा एकदमै उच्च गर्मी हुन्छ तराईको ठाउँहरूमा र उच्च गर्मीको कारणले तापक्रमको कारणले गर्दाखेरि चाहिँ आँकको फलबाट मोइस्चरहरू एकदमै लस भइरहेको हुन्छ र के हुन्छ भन्दा हामीले यदि सिँचाइ पनि राम्रोसँग गरेको छैनौँ अथवा सन्तुलित रूपमा सिँचाइ गरेको छैनौँ र लामो समयको खडेरी पश्चात अचानक पानी परिदियो अथवा ह्याभी पानी परिदियो भने चाहिँ आँपको फलहरू फुट्ने हुन्छ अथवा चाहिँ चिरा पर्ने हुन्छ। त्यो किनभने पानी धेरै परिसकेपछि चाहिँ अचानक चाहिँ बोटले एकदमै धेरै मात्रामा चाहिँ पानी सोच्छ र त्यो पानी चाहिँ फलमा अत्यधिक मात्रामा चाहिँ जाने भएको हुँदाखेरि चाहिँ फलहरू फुट्ने समस्या हुन्छ। त्यसको लागि चाहिँ हामीले के गर्न सक्छौँ भन्दा चाहिँ सिँचाइको सुविधाको प्रबन्ध गर्ने, हामी यदि बगैँचा गरिरहेको छौँ आँपको भने सिँचाइको चाहिँ हामीले प्रबन्ध गर्नै पर्ने हुन्छ। नियमित रूपमा अझ गर्मीमा नियमित रूपमा चाहिँ हामीले सिँचाइ गर्नुपर्ने हुन्छ। विशेष गरी आँपको केसमा भनौँ भने फुल फुल्नुभन्दा अगाडिदेखि नै हामीले चाहिँ सिँचाइ गऱ्यौँ, फुल फुल्नुभन्दा अगाडि, त्यसै गरी चाहिँ फल लाग्दै गरेको अवस्थामा र फलको वृद्धि विकासको अवस्थामा चाहिँ हामीले बिरुवाको आवश्यकता अनुसार यदि सिँचाइ गऱ्यौँ भने चाहिँ अचानक पानी पर्दाखेरि पनि हाम्रो त्यति धेरै फल चाहिँ फुट्ने अथवा चाहिँ चिरा पर्ने समस्याहरू हुँदैन। तर यदि हामीले चाहिँ रेगुलर रूपमा चाहिँ सिँचाइ

0: गरेका छैनौँ भने चाहिँ यदि अचानक पानी पर्दाखेरि ठुलो पानी पर्यो भने आँपमा चाहिँ चिरा पर्ने, आँप फुट्ने, झर्ने पनि हुन्छ र हामीलाई चाहिँ केही आर्थिक नोक्सानी पनि हुनसक्छ। त्यसबाहेक चाहिँ हामीले सूक्ष्म तत्त्वको पनि जस्तै बोरनको पनि हामीले कहिलेकाहीँ स्प्रे गर्नुपर्ने हुन्छ। सूक्ष्म तत्त्वको कमीले गर्दाखेरि पनि त्यो समस्या अझ बढी चाहिँ हुन्छ। त्यसरी चाहिँ क्याल्सियमको कमीले गर्दाखेरि पनि त्यो समस्याहरू हुनसक्छ र हामीले चाहिँ सन्तुलित मात्रामा चाहिँ यदि खाद्य तत्त्व, प्राङ्गारिक मल, जैविक मलहरू पनि प्रयोग गर्नुपर्ने हुन्छ। यी सम्पूर्ण कुराहरू हामीले चाहिँ व्यवस्थापन गर्न सकियो, मिलाइयो भने चाहिँ पक्कै पनि आँप फुट्ने, चिरा पर्ने समस्याहरू चाहिँ कम हुन्छ भन्ने लाग्छ।
1: किसानको समस्या तथा जिज्ञासाको समाधान खोजिदिनु भएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
0: एआइटिसी टिमलाई पनि धेरै धेरै धन्यवाद।
2: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न, नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका, सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग, व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुर।
1: हस् त, आजको लागि किसान प्रश्न मञ्च यति नै। अर्को साता पनि किसानहरूको समस्याको समाधान लिई पुनः उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि म लगायत सम्पूर्ण टिम बिदा हुन्छौँ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बझाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: प्रस्तुत छ डकु ड्रामा आमाको सपना सबैको सपना, लेखक दीपक समीर।
1: एउटा यस्तो घर जहाँ के छैन, सब थोक छ। त्यो घर विशाल छ र सुन्दर पनि छ। त्यहाँ शान्ति छ, सुख सुविधाका प्रशस्त बाटाहरू छन्। सन्तानहरू क्षमतावान छन् अनि छन् अनुशासित पनि। जहाँ एकता पनि छ, जीवन्त पनि छ। युगौंदेखि घरको बुइगलदेखि छिडीसम्म हरेक तलामा बस्ने सन्तानहरूका फरक फरक तर सृजनात्मक क्षमता छन्। यदि घरमा कुनै समस्या आयो या कसैको हस्तक्षेप हुन लाग्यो भने सन्तानहरू सबै मिलेर समाधान गर्छन्। समय अनुकूल घरका शासन शैली र नीति नियम परिवर्तन पनि गरिन्छ। सारा छिमेकीको नजरमा स्वर्गको एउटा टुक्रा हो यो घर, जसमा अरू कोही नभएर आफ्नै आमाको एक अमुक तर स्वतस्फूर्त, विवेकपूर्ण र निष्पक्ष अभिभावकत्व छ, जुन सिंगै संसारका लागि नमुना बनेको छ। हो, आज त्यही सुन्दर घरमा कुनै विशेष उत्सव छ। त्यसैले टाढा टाढा छरिएर रहेका घरका सातजना सन्तान र आमा एकै ठाउँमा बसेर त्यो उत्सव मनाउँदैछन्।

0: एहे भयो है भयो भयो, पति माया गरेका मलाई यस्तै माया मलाई र यो घरलाई सधैँ गरिराख। मलाई अरू केही चाहिँदैन, अरू सब थोक छ मसँग।
1: हजुर खुसी स्वस्थ नभए हजुर सधैँ नहाँसे त हाम्रो यो घर घर जस्तै हुन्न नि आमा। अनि जब यो घर नै हुन्न हामी कसरी हुन्छौँ? जबसम्म हजुर रहनुहुन्छ तबसम्म हामी छौँ। आखिर हामी हजुरकै कारण त छौँ, त्यसैले हजुरलाई माया नगर्ने त हामी कल्पना नै गर्न सक्दैनौँ नि।
2: हो नि आमा, त्यसैले त हामी जुन कुनामा रहेर पनि हजुरकै माया र छायामा हुन्छौँ। यो क्रम सधैँ रहिरहन्छ, आमाले चिन्ता नगर्नुहोस्।
3: हजुरको यो शान मान इज्जत र स्वाभिमान नै हाम्रो जिउने आधार हो नि आमा। हेर न यो बुढेसकालमा पनि अनुहारमा कस्तो चमक देखेको बुढी माउको।
0: हेर न आफ्नै आमालाई जिस्काएका।
4: अनि जिस्काउने नै आफ्नै आमालाई त हो नि। जिस्काए पनि माया गरे पनि नरिसाइकन सधैँभरि सबै सन्तानलाई एकनासै माया गर्ने, त्यो पनि निस्वार्थ माया गर्ने संसारकै एकमात्र व्यक्ति आमा त हो नि।
2: दिदीले ठिक कुरा गरिन् है। फेरि हाम्रो आमा कति कमलो मनकी हुनुहुन्छ, धेरै भावुक कुरा नगर है, रोइदिनुहुन्छ नि।
5: रुन त हाम्रो आमासँग को सक्ने हो, कहीँबाट सानो समस्या आउन लाग्यो भने अझ छिमेकीले दुःख दिन खोज्यो भने हाम्रो आमाको रूप रङै अर्कै हुन्छ कि कसो आमा?
0: तिमीहरूले देख्दा मात्रै म रुन्चे देखेकी हुँ, तर कसैले दुःख दिँदा या हस्तक्षेप गर्दा हामी आमाहरू दुखी र सचेत हुनु त स्वाभाविकै हो। तर म तिमीहरूले भने जस्तो डरपोक चाहिँ छैन बुझ्यौ। मैले मेरो यो लामो जीवन यात्रामा धेरै हन्डर खाएकी छु, मेरो जीवनमा धेरै परिवर्तनहरू आएका छन्। म तिनलाई सहँदा सहँदा धेरै डरो भइसकेकी छु।
6: हो, मैले पहिले यही भन्न खोजेको थिएँ, हाम्रो आमा कमजोर होइन संवेदनशील हुनुहुन्छ। सन्तानलाई माया गर्ने क्रममा उतार चढाव आउने त स्वाभाविकै हो नि, होइन र आमा?
0: हो नि, मेरो चाहना यति मात्रै हो कि तिमीहरू सधैँ यसै गरी एक भएर मिलेर बस, हाम्रो घर साह्रै बलियो र नमुना बन्छ। बेला बेलामा आफू आफै झगडा गर्न खोज्छौ अनि मेरो चित्त दुख्छ।
1: अब एकै घरमा बसेपछि कहिले काहीँ त मत फरक हुन्छ नि हौ, तर त्यस्तो बेलामा हामी आपसमा सल्लाह गरेर समाधान खोज्छौँ। घरको खुसी संरक्षण एकता समृद्धि जस्ता कुरामा त हामी सधैँ एक नै हुन्छ नि हौ।
0: तिमीहरू सधैँ यस्तै खुसी हुनु र मिलेर बस्नु, एक अर्कालाई माया र इज्जत गर्नु मेरो यही आशीर्वाद छ।
2: ल आमा भन्नुहोस् त, आज हामी सबैलाई हजुरले यहाँ किन बोलाउनु भएको?
4: त्यही त, कुनै न कुनै विशेष काम नपरिकन त आमाले हामीलाई बोलाउने गर्नु भएको त थिएन।
0: सधैँ त बोलाएर पनि के गर्नु, सबै आ आफ्नो काममा व्यस्त छौ, हुन पनि पर्यो। खास कुरा के भने आज हाम्रो घरको एक नयाँ सदस्यको जन्मदिन हो।
5: हँ, नयाँ सदस्य? हाम बाहेक को छ हाम्रो घरमा नयाँ सदस्य?
2: त्यही त, हाम्रै घरमा भएर पनि हामीलाई थाहा नभएको, कहिले नदेखेको को आमा त्यो नयाँ सदस्य भन्नुहोस् त?
0: त्यही बुझाउन त मैले आज तिमीहरूलाई यहाँ बोलाएको नि। त्यो यस्तो सदस्य हो जसलाई तिमीहरू भौतिक रूपमा देख्दैनौ, मात्रै आभास गर्न सक्छौ, महसुस गर्न सक्छौ। उसको जन्म नै धेरै ठूलो संघर्ष र बलिदान पछि भएको हो। उसैको जन्म पछि नै यस घर स्वतन्त्र र तिमीहरू अधिकार सम्पन्न भएका छौ। यस घरको विकास र समृद्धि त्यही अर्को सदस्यको आगमन पछि शुरू भएको हो।
1: कस्तो रहस्यमय कुरा गर्नुभएको, हाम्रै लागि यत्रो आधार, हाम्रै कारणले जन्म, तर हामीले नै नदेख्ने कस्तो सदस्य हो आमा त्यो?
6: त्यही त आमा पनि कसो कुरा गर्नुहुन्छ भने मलाई त दिमागै चक्कर आयो।
5: हो भने म भने हिटे, आमाको यो बुझै नबुझेका कुरा सुनेर बस्ने फुर्सद मलाई छैन, अझ म त टाढा जानु पर्नेछ।
1: त्यही त, तिमी भन्दा त मेरो टाढा छौ, म पनि जान्छु अब, यो टाढा लाग्ने कुरा हो जस्तो चाहिँ लागेन है मलाई।
6: टाढाकै कुरा गर्ने हो भने सबैभन्दा टाढा मेरै छ, म चाहिँ किन बस्नु, म पनि गएँ।
0: ल ल ल ल ल हेर, होइन किन उठेका यिनीहरू, एकछिन खुरुक्क बस, मैले भनेपछि बस न, राम्रो कुरा नभई त्यत्तिकै तिमीहरूलाई बढाल्ने काम गर्छु म, बस पर्ख, बिस्तारै बुझ्छौ यो सबै कुरा। बुझ्न गाह्रो पनि छ र जरुरी पनि छ। एकछिन है त, त्यसभन्दा पहिला यो यो मेरो मोबाइलमा हेर त, म यहाँ एउटा कुरा देखाउँछु। पर्खाइ त पर्खाइ त, ल हेर त।
2: खै आमाका कुरा पनि बुझिनसक्नु छ।
0: ल एकैछिन आवाज त सुन, हुन त तिमीले सुनेको आवाज हो यो, तर पनि आज पुनर्ताजगी गरौन, म फेरि सुनाउँछु, ल सुन त।
7: सम्माननीय सभाध्यक्ष महोदय, संविधान सभाबाट पारित एवं संविधान सभाका सम्मानित अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालको संविधान आज मिति 2072 साल असोज 3 गतेदेखि प्रारम्भ भएको नेपाली जनता समक्ष घोषणा गर्दछु। सम्माननीय अध्यक्ष महोदय, संविधान सभाबाट जनताका प्रतिनिधिले लोकतान्त्रिक अधिकार, आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि बनाएको नेपालको संविधान जारी भएको घोषणा गर्ने यो ऐतिहासिक अवसरमा म सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु।
0: चिन्यौ नि यो आवाज कसको हो भनेर, होइन?
3: चिने नि आमा, यो आवाज नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवको हो।
0: अनि यो कहिले बोलेको थाहा छ?
1: थाहा छ नि आमा।
4: अनि अहिले यो प्रसङ्ग र आवाज चाहिँ किन सुनाउनु भएको नि आमाले?
3: खै कुरो बुझिन सक्नु छ।
0: यही त छ नि खास कुरा, बिस्तारै बुझाउँछु। तिमीहरूलाई नियम र अनुशासनमा राख्ने, स्वतन्त्रता पनि दिने, यता आफ्नो शासन आफै या आफ्नैबाट गर्ने जस्ता कुरा उसैको जन्मपछि हामीले पाएका हुन्। त्यो टिभीले के भन्दैछ एकछिन सुनौ त, त्यो आवाज अलिक ठुलो पार त।
8: र गलत काममा चाहे त्यो सरकारकै किन नहोस् औंला उठाउन पाउनु भएको छ। अब कसैले पनि हेपिनु थिचिनु पर्ने अवस्था छैन। सबै नेपाली अहिले समान भएका छन्, किनकि आफ्नै लागि नीति नियम बनाउनेदेखि नेतृत्व गर्ने सम्पूर्ण काम जनता आफैले गर्न पाउने भएका छन्। यो हाम्रो निकै ठूलो उपलब्धि हो। के गाउँ के सहर, के धनी के गरिब, के शिक्षित के अशिक्षित, सबैजनाको सबै क्षेत्रमा समान पहुँच र अधिकार प्राप्त भएको छ। त्यसैले देशको उज्जवल भविष्यको रेखा आफैले कोर्न पाउने स्वर्ण अधिकार हामीले पाएका छौँ।
0: सुन्यौ होइन त, यो अभिव्यक्ति स्वतन्त्रता पनि हामीले यही नयाँ सदस्यको जन्मपछि मात्र प्राप्त गरेका हौ।
6: बडा राम्रो कुरो
3: मान्यो हामीले, तर त्यस सदस्यको नाम त भन्नुहोस् न आमा, हामी त अन्यलमा पर्यो।
2: केही त भन्यो, को सदस्य हो, कस्तो हो, नदेखेको छ, फेरि सबै भए जति उसैले दिएको भन्नुहुन्छ। हाम्रै आमाको पारा त हामीले बुझिन।
0: पर्ख न एकछिन, पछि सबै बुझ्छौ। पहिला अझै त्यसको बारेमा मैले स्पष्ट पार्नु पर्नेछ।
1: ए आमा एकछिन पर्खिनुहोस् है, मलाई एकजना वडा अध्यक्षले फोन गर्नुभयो जस्तो छ, म एकछिन उठाउँछु अनि बाँकी कुरा गरौँ ल।
0: हुन्छ, बरु आवाज ठुलो बनाऊ न, हामी पनि सुनौ।
1: हेलो,
9: नमस्कार।
1: नमस्कार वडा अध्यक्षज्यू,
9: मेरो नाम मधुसूदन शर्मा, म दाङ जिल्ला कोराइको महानगरपालिका वडा नम्बर 4 को वडा अध्यक्षको रूपमा कार्यरत छु, निर्वाचित पनि भएको हुँ।
1: मैले तपाईँलाई चिने, अनि के छ खबर नि? मलाई त बेला बेलामा जानकारी चाहिन्छ, ल भन्नुहोस् त के छ भन्न लायक कुराहरू।
9: साँच्चीकै भन्नुपर्दा यो गणतन्त्र आइसकेपछि जनताले सेवक राईले एउटा सुखद अनुभूति गरेको मैले पाएँ। यो स्थानीय सरकार दोस्रो पटकको चुनावमा म 2079 वैशाख 30 गते निर्वाचित भएर आएदेखि मैले जनतालाई सेवक राईलाई एउटा सामान्यतया यहाँका कर्मचारी र उनीहरू बिचको दूरको काम पनि गरेको छु। सेवाग्राहीलाई कसरी सहज हुन्छ भन्ने कुरालाई नै हामीले सर्वोपरि ठानेर कर्मचारीहरूलाई मैले त्यही किसिमको निर्देशन दिने पनि गरेको छु। अलिकति बजारदेखि टाढा पर्ने भएको हुनाले यहाँ लाइन नभएर फोटोकपी नभएपछि उहाँहरू बजार पुगेर त्यही फोटोकपी गर्नको लागि त्यति टाढा 5 किलोमिटर गएर फोटोकपी गरेर फेरि आएर अनि यहाँबाट सिफारिस लग्नुपर्ने एउटा जुन बाध्यता थियो त्यो बाध्यतालाई पनि हामीले सहजीकरण गरेका छौँ। अहिले हामीले वडामै निशुल्क फोटोकपीको व्यवस्था गरिदिएका छौँ। लाइनबाट मात्रै चल्ने थियो, अहिले चाहिँ हामीले इन्भर्टरको पनि व्यवस्था गरेर जुनसुकै बेला पनि यहाँ काम चाहिँ सुचारू हुने किसिमको वातावरण हामीले बनाएका छौँ। अनि बाँकी रह्यो व्यक्तित्व विकासका कुराहरूका तालिमहरू पनि गरेका छौँ। दलित जनजातिहरूको छुवाछुतका विभेदका कुराहरू सायद सम्भवतः हाम्रो वडामा छँदै छैन। अनि बाल मैत्री घोषणा हामीले गरिसकेका छौँ, यहाँ कुनै बाल बालिकाहरूले त्यसरी अर्काको घरमा काम गर्नुपर्ने बाध्यता पनि छैन, उनीहरूले पढ्ने अवसर पाउनुपर्छ भन्ने किसिमको कुरालाई हामीले हृदयङ्गम गरेर हामीले त्यो किसिमको वातावरण पनि तयार गरिसकेका छौँ। अनि विकास निर्माणको कुराहरूमा बाटाहरू गाटाहरू भन्ने छँदै छ, हामीले 5-6 ड्यामहरू बनाएर अहिले यो अलिकति सुक्खा क्षेत्रमा ड्यामहरू बनिसकेपछि सबै ठाउँमा अहिले हरियाली खाएको छ, दोहोरो बाली केहोरो बाली लाग्ने समेत वातावरण हामीले सिर्जना गरेका छौँ। पर्यटक हिसाबले अहिले होमस्टेको पनि सञ्चालन गर्ने योजनामा छौँ, होमस्टेको लागि यो आवमा हामीले बजेट विनियोजन गर्दैछौँ। सेवाग्राहीहरूलाई हामीले दिनुपर्ने सुविधाहरू अझै यहीँबाट दिन पाए अझ राम्रो हुन्थ्यो भन्ने किसिमको हाम्रो आफ्नो माग पनि छ। जस्तो नागरिकताको सवाल, हामीले यहाँबाट सिफारिस नगर्दै नागरिकता बन्दैन, तर नागरिकता सिफारिस गरेकै आधारमा जिल्ला प्रशासनले नागरिकता जारी गर्छ, त्यो नागरिकता नै जारी गर्ने अधिकार हाम्रो वडालाई दिने हो भने सेवाग्राहीले अझ राम्रो सुविधा प्राप्त गर्न सक्नुहुन्छ जस्तो मलाई लाग्छ।
1: ल, राम्रै गर्नु हुँदो रहेछ, धन्यवाद तपाईँलाई। अनि बाँकी कुरा पछि गरौँ ल, अहिलेलाई बिदा। ल, बिदा पाऊ है हजुर।
6: यसमा नबुझ्ने कुरा के नै छ र? ओडामी त राम्रै काम भएको रहेछ नि। शिक्षा र स्वास्थ्यमा ओडाहरू धेरै अगाडि बढेका रहेछन्। छुवाछुत पनि हट्दै गएको छ। जनताले धेरै सुविधा ओडामै पाउन थालेका छन्। बस्ती बस्तीमा बाटोघाटो आदि विकास पनि भएको छ। कुनै पनि समस्या आउँदा या विपत्तिमी जनताले गुहार लाउने ठाउँ ओडा र जनप्रतिनिधि भएका छन्। सिधा भाषामा भन्नुपर्दा अहिले सिंहदरबार गाउँ गाउँमै पुगेका छ।
3: तर त्यो त अहिले देशैभरि छ नि, त्यसमा आश्चर्य मान्नु पर्ने कुरा नै के छ र?
0: अहिले देशैभरि यो लहर आएर जहाँ तही भएको हुनाले तिमीहरूलाई सामान्य लाग्यो, तर के यी सुविधा पहिला थिए? यो परिवर्तन पहिला थियो? यी नहुँदा विकासको नाममा केही नहुँदा गाउँघरका सोझा गरिबहरू पछि पर्दा हेपिँदा कस्तो थियो अवस्था? त्यो सबै बिर्स्यौ? यो सबै परिवर्तन त्यही नयाँ सदस्यको जन्मपछि भएको हो। अरू पनि धेरै छन् परिवर्तनका कुरा।
4: यसो गरौ न आमा, अरू कुरा गर्दै गरौंला, भोकले लक्तरान भइसक्यो, केही खाऊ न।
6: आज त आमाकै भान्सामा आएको छु, खाने कुरा त मिठै होला नि।
0: छ नि, त्यस नयाँ सदस्यको आगमनपछि यो घरमा आमदानीका प्रशस्तै ढोका खुलेका छन्। त्यसैले खाने लाउने आवश्यकतामा कुनै कमी छैन। तर पाएर आफ्नै हातमा डाडु पन्यु पर्यो भन्दैमा यति धेरै पनि नखाओ कि पचाउन नसकेर त्यही नै अभिशाप बनोस् र अरूलाई भाग्नै नपुग्ने नहोस्। आखिर घरमा भएको सबै थोक तिमीहरूकै त हो।
5: मेरो एउटा प्रस्ताव छ, खाना खाएपछि भाँडा पनि सबैले पालै पालो माझ्ने, फल बराबर लिएपछि त मेहनत पनि सबैले बराबर गर्नु परेन।
0: ओ छोरी, तिमीले ठिक भन्यौ। महिला अधिकार र सशक्त आवाजको यो एक सानो उदाहरण हो। यसरी तिमीहरू बोल्न सक्ने आँट र आधार पनि उसैको आगमन अर्थात जन्मपछि भएको हो, जसको जरा बिस्तारै यो घरभरि फैलँदैछ, जुन भविष्यको एक समय समाजको संकेत हो।
10: एकछिन पर्खनुहोस् है आमा, हामीले यहाँ यसरी अधिकार समानताहरूको कुरा गर्दै गर्दा मलाई एउटा भनाइको याद आयो। अस्ति भर्खर मैले एकजना महिला अधिकार कर्मीलाई भेटेको थियो, उहाँले भनेको कुरो मलाई साह्रै नै चित्त बुझ्यो अनि मैले आफ्नो मोबाइलमा पनि रेकर्ड गरेको छु। सुन्ने हो, सुनाऊ म।
0: त्यस्तो मन परेरै रेकर्ड गरेर ल्याएको भनेपछि त पक्कै पनि खास कुरा होला। सुनौ न त, सुनौ सबैले।
11: निर्मला दिदाल, देशमा राजनीतिक परिवर्तन आएसँगै नेपालको संविधानले हामी महिला, दलित सहित पछाडि पारिएका सम्पूर्ण समुदायलाई समान अधिकार दिएको छ। हामीले आवाज हुने गरी अधिकार, अवसर र स्वतन्त्रता पाएका छौँ। राज्यका माथिल्ला निकायमा सीमान्तकृत समुदायको उपस्थित भई नीति निर्माणदेखि समान पहुँच र वितरणमा समेत समानता रहँदै आएको छ। हामी महिलाकै अधिकारको कुरा गर्ने हो भने राज्यको सम्पूर्ण अङ्ग सांसदमा 33% सिट सुरक्षित गरिएको छ। प्रत्येक स्थानीय तहमा प्रमुख र उपप्रमुख मध्ये एउटै राजनीतिक दलले एकै लिङ्गको उम्मेद्वार बनाउन नपाउने व्यवस्था गरेको छ। यी त केही उदाहरण मात्र हुन्। यस्ता धेरै परिवर्तन भएका छन् जुन संसारकै नमुना हुन्, जुन एक महत्त्वपूर्ण समाज निर्माणको लागि बलिया र अपरिहार्य खम्बा हुन्।
0: हो, यो सबैको कारण पनि त्यही नयाँ सदस्यको जन्म हो। अनि अर्को एउटा कुरा याद गरेका छौ?
4: के कुरा आमा?
0: तिमीहरूका दुई हातहरूको बारेमा याद गरेका छौ?
2: कस्तो याद हो र आमा?
0: तिमीहरूका दुई हात पहिला भन्दा अहिले झन सुन्दर र मजबुत भएका छन्। कहिले विचार गरेका छौ? सबैले आआफ्ना हात छाम र यसो विचार गर त, नभए एक अर्काको हात समाएर हेर त, ती कति बलिया भएका छन्।
1: तर हाम्रो हात बलियो भएको कुरा तपाईँले कसरी थाहा पाउनुभयो?
0: म आमा हुने त सन्तानका सबै कुरा म देख्दै थाहा पाउँछु।
5: हो भने हाम्रा हात बलिया कसरी भयो आमा?
0: हेर, हाम्रा दुई हात भनेका शिक्षा र स्वास्थ्यका प्रतीक हुन्। अर्थात् ती दुई थरी त्यति महत्वपूर्ण आवश्यक छन् जति आवश्यक हामी मान्छेको लागि हाम्रा हात खुट्टा छन्। जुन बिना हाम्रो जीवन भए पनि सहज हुँदैन, त्यसैले यिनीहरू बलिया र भरपर्दो हुनै पर्छ। यो घरको शिक्षा र स्वास्थ्य पनि आजकल निकै मजबुत बन्ने क्रममा छन्। यिनको कारण पनि त्यही नयाँ सदस्यको आगमन हो। हँ बाबु, तिमी त्यो रेडियोमा एक्लै त्यसरी कान थापेर के सुन्दैछौ?
12: होइन, के होइन आमा?
0: ल, किन डराएको? के सुनिरहेका थियौ भन त?
12: छैन डराएको, त्यतिकै सुनिरहेको।
13: होइन होइन, केही पक्कै फरक तर महत्वपूर्ण कुरो जस्तो लाग्यो, न त यतिका मान्छेहरूले बसेर किन सुन्नु?
12: भनौँ भने सबैजना यसरी जम्मा भएको बेलामा पनि एक्लै मोबाइल चलाएर बस्ने भनेर गाली गर्लान् भन्ने डर, नभनौ भने झन् गलत सोच्लान् भन्ने डर, तेरिका के गर्ने होला?
5: ल, किन डराएको? कसैले पनि केही भन्दैनौ, बरु भन त्यस्तो के कुरा छ त्यहाँ जुन हाम्रो यत्रो जमघटमा पनि नसुटाइकन सुनिरहेको छौ?
12: म यो रेडियोमा यही शिक्षा र स्वास्थ्यकै विषयमा एकजना डाक्टरको अन्डरबाट सुन्दैछु। यसो सर्च गरेको केही आइरहेको रहेछ। अब हामीले यहाँ पनि त्यही विषयमा कुरा गर्नु, उता पनि यही अन्टरबाट आउनु राम्रै संयोग परेछ, त्यसैले रुचि लागेर सुनेको नि।
6: सुनौ न त, हामी पनि के भन्ने रहेछन् डाक्टरले? डाक्टर चाहिँ को हुन्?
12: उहाँ चाहिँ क्यान्सरका राम्रा डाक्टर, म राम्रोसँग चिन्छु। सबैजना सुन है उहाँको आवाज।
13: हुन्छ हुन्छ, सुनौ। हजुर,
14: नमस्ते, म डाक्टर अरुण शाही, क्यान्सर रोग विशेषज्ञ र हाल म पाटन स्वास्थ्य विज्ञान परिसरमा काम गर्छु। मेरो जन्म चाहिँ जुम्लामा म जन्मे, त्यसपछि मेरो प्रारम्भिक पढाइ चाहिँ बर्दियाको एउटा ट्युनी भन्ने गाउँमा भयो। त्यहाँ चाहिँ हामी पढ्दाखेरि चाहिँ हामी घरबाट केही समय हिँड्नु पर्थ्यो, पहिला बाटोघाटो त्यति राम्रो थिएन, आधा एक घन्टा हिँडेर जानु पर्थ्यो। अनि त्यही स्कुलमा पढेर म डाक्टर भएँ, डाक्टर भइसकेपछि अहिले म यो पाटनमा काम गर्न आएँ र नेपालीहरूको सेवा पनि गर्न लाग्छु। तर अब यो समयक्रम अनुसार अब विभिन्न सिस्टमहरू बदलिए र अब अहिले यो गणतन्त्र आइसकेपछि मलाई लाग्छ हाम्रो देशमा शिक्षा र स्वास्थ्य बारेमा धेरै परिवर्तन भएको छ, धेरै आशा लाग्दा परिवर्तन भएको छ। त्यसमा पनि अहिले गाउँघरतिर जुन स्कुलमा म पढ्थेँ अनि त्यो स्कुल चाहिँ पहिले चाहिँ प्राइभेट थियो, अहिले चाहिँ निमावी भइसकेका छ। अनि जुन स्कुल म निमावीसम्म पढाएको थिएँ त्यो स्कुल हाई स्कुल भइसकेका छ, र जुन हाई स्कुलमा म पढेँ त्यो हाई स्कुलमा अहिले प्लस टू भइसकेका छ भने कति राम्रो। अनि बाटाघाटाहरू पनि धेरै सुविधाजनक भइसके, अहिले त विद्यार्थीहरूले चाहिँ आधा घन्टा एक घन्टा हिँड्नुपर्ने अवस्था छैन, नजिकै गाडीमा जाँदाखेरि हुन्छ अथवा गाडी नजाने ठाउँमा पनि उनीहरूको चाहिँ स्कुल पुगिसकेका छ। त्यो सँगसँगै अझ स्वास्थ्यको कुरा गर्ने हो त स्वास्थ्यमा पनि अहिले झनै विकास भएको जस्तो लाग्छ मलाई। अहिले त वाडा वाडाहरूमा चाहिँ हेल्थ पोस्टहरू खुल्या छन्, प्रत्येक गाविसमा अथवा नगरपालिकामा एउटा हेल्थ सेन्टरमा डक्टरसँग पुगिसकेका छन्। अनि अहिले चाहिँ कोही पनि नेपालीले चाहिँ उपचार नपाएर अथवा औषधि नपाएर मृत्यु हुने अवस्था छैन। अझ यो पढाइको कुरा गर्दाखेरि हाम्रो बेलामा चाहिँ हामी एसएलसी दिँदाखेरि एसएलसीको तीन चार महिना अगाडि मात्रै किताबहरू पुग्थे, नयाँ किताबहरू। अब अहिले त नेपाल सरकारले सेसन सुरु हुनुभन्दा पहिला नै किताबहरू पुर्याइदिन्छन्, भनेपछि हाम्रो गाउँतिर कति सजिलो भइसक्यो यो पढाइको कुरामा, स्वास्थ्यको कुरामा पनि। त्यसै गरेर चाहिँ अब सहर बजार पनि अब हामीहरूको पनि अब अमेरिकामा हुने पढाइहरू, अमेरिकामा हुने उपचारहरू हामीले यहीँ गर्न लागिसक्यौँ। त्यही भएर मलाई लाग्छ अहिलेको यो परिस्थितिसँगै देशको चाहिँ स्वास्थ्य र शिक्षामा चाहिँ आमूल परिवर्तन आएको हो कि जस्तो मलाई चाहिँ महसुस भएको छ, तर अझै पनि हामीले गर्नुपर्ने काम त धेरै छ।
0: सुन्यौ त, हाम्रो परिवारको नयाँ सदस्यको जन्मसँगै हामीले कति कुरा पाएका रहेछौ।
2: धेरै कुरा त बुझ्यौ आमा, तर मुख्य कुरा नै बुझेनौ क्या। खाली जे भए पनि त्यही नयाँ सदस्यले गर्दा नयाँ सदस्य भने छ, के हो कस्तो छ कहाँ छ केही थाहा छैन। यस्तो अन्धाधुन्धा कुरा गरेर बसेर नि कहाँ हुन्छ र आमा, हाम्रो त धेरै काम छ नि।
4: त्यही त आमा, अब त भन्नुहोस् न त्यो नयाँ सदस्यको नाम के हो।
5: नभन्ने हो भने म अब साँच्ची जान्छु। लौ म त उठे।
13: म पनि उठे। हो, कुरा राम्रा छन्, हामीले मान्यौ, तर त्यो को हो के हो आफ्नै घरको भनेको छ, अलि स्पष्ट कुरो गर्नु न आमा।
1: हो भने आमा, पहिला त यसरी कहिले रसिराख्नु थियो, आज के भएको छ हाम्रो आमालाई?
0: तिमीहरूको धैर्यताको बाँध अब टुट्नै आँटेकै हो त। ल सुन, अब म तिमीहरूलाई सम्पूर्ण बेली विस्तार लगाउँछु। वास्तवमै रहस्यमा राखी राखी भए पनि तिमीहरूलाई आभास गराउनु पर्ने कुरा हुनाले आज मैले यसरी राखे कि मैले भनेको हाम्रो परिवारको नयाँ सदस्यको बारेमा सबै बताउँछु, र यी सम्पूर्ण कुराहरू उसैको कारण कसरी हुन् भन्ने पनि सबै बताउँछु। मैले अघि नै भने अनुसार त्यो कुरा बाहिर देखिँदैन, त्यसको न रङ्ग छ न आकार, त्यो त एक अमूर्त चीज हो जसको काम अवर्णनीय छ र असीमित छ। त्यो हाम्रो वरिपरि घुमिरहेछ, हाम्रो घरभरि व्याप्त छ, हाम्रो मनभरि व्याप्त छ, जसको नाम हो गणतन्त्र। अनि हाम्रो यो घर हाम्रो देश हो, तिमीहरू सात सन्तान भनेका यो घर अर्थात देशका सात प्रदेशको प्रतीक हो। म तिमीहरू र यो घरकी आमा नेपाल आमा हुँ। त्यही गणतन्त्रको जन्म 2065 साल जेठ 15 गते भयो, अर्थात घोषणा भयो। त्यसपछि 238 वर्षे जहानिया राजतन्त्र ढलेसँगै देश गणतन्त्रमा गयो। अनि अघि हामीले वर्णन गरेका सबै सुविधा सुरक्षा आदि मात्रै होइन, तिमीहरूको पनि जन्म भयो। अब कुरा बुझ्यौ? जुन हाम्रो घर अर्थात नेपालको इतिहासको एक ठूलो उपलब्धि हो।
5: साँच्ची, टेलिभिजन प्रस्तोताले प्रेस स्वतन्त्रता एवं अन्य स्वतन्त्रता, अधिकार विकास र परिवर्तनको कुरा गरेको पनि गणतन्त्रकै उपहार हो भन्ने बुझियो।
0: हो, यी सम्पूर्ण परिवर्तनको मुख्य जग नै गणतन्त्र त हो नि।
2: अघि वडा अध्यक्षसँग कुरा गर्दा भएका विकासका कुरा, सेवा सुविधाका कुरा अनि समान अधिकारका कुरा पनि गणतन्त्रकै उपहार भन्न खोज्नु भएको रहेछ, होइन त आमा?
0: हो नि, तीन तहका स्थानीय सरकार बनेर अधिकार बाँडफाँड भएपछि र जनता नै निर्णय गर्ने र नेतृत्व गर्ने ठाउँमा पुगेपछि अहिले स्वाभिमानका साथ आवश्यकताको आधारमा आफ्नै विकासको ढोका खोल्न थालेका छन्। यो भन्दा ठूलो उपलब्धि संसारमा कहीँ पनि र कुनै पनि छैन।
4: त्यति मात्रै कहाँ हो र? अघि बहिनीले सुनाएको महिला अधिकार कर्मीको भनाईमा पाएका समानताका कुरा पनि त गणतन्त्रकै उपज रहेछ नि। के कसो
0: हो? महिला अधिकार मात्र होइन, लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले मुलुकका सम्पूर्ण भूगोल, वर्ग, समुदाय र लिङ्गका आधारमा सुनिश्चित गरेको छ। त्यो त गणतन्त्रको जन्म बिना कसरी सम्भव थियो र?
12: ठिक हो नि, शिक्षा र स्वास्थ्यलाई त आमाले दुई हातको संज्ञा दिएर कस्तो कहिले नबिर्सिने गरी बुझाउनु भयो।
13: डाक्टरको अन्तर्वार्तामा पनि त्यही कुरो सुनियो नि।
0: हो त, त्यसमा तिमीहरूलाई कुनै शंका छ र?
1: छैनौ आमा। भनेपछि तपाईँको आशय हाम्रा यी सबै उपलब्धि र परिवर्तनको कारण भने कि हाम्रो परिवारको नयाँ सदस्य अर्थात् नेपालको गणतन्त्र हो र आज उसैको जन्मदिन हो भनेर बुझाउन खोज्नु भयो?
0: हो, हरेक वर्षको जेठ 15 गते हाम्रो गणतन्त्रको जन्मदिन हो। त्यसैले आज त्यही जन्मदिन मनाउँदै उसको संरक्षण गर्ने वाचा गराउन मैले तिमीहरूलाई यहाँ डाकेकी। हिजो आज कतै कतै बेला बेलामा तिमीहरू बीच मनमुटाव देख्छु। कहिलेकाहीँ यी उपलब्धि र यी उपलब्धिको सदुपयोग नभएर दुरुपयोग भएको पनि देख्छु, जसले गर्दा म निकै दुखी हुन्छु। त्यसैले यो हाम्रो घर नेपाल झन पछि पर्दै जान्छ र निकै ठूलो संघर्षको उपहार हाम्रो त्यो ठूलो उपलब्धि गणतन्त्र कमजोर बन्दै जान्छ। टेलिभिजनमा बजिरहेको यो आवाज जनताको सानो तिनो बलिदान र त्यागले गुन्जेको हो यो ध्वनि? कम्ता ठूलो महत्व छ यसको? यी प्रत्येक आवाजमा कति ठूलो भरोसा लुकेको छ ती शहीदहरूको। त्यसैले आऊ, आज तिमीहरू मेरो कसम खाएर भन कि हामी यसको संरक्षण गर्ने, यसका उपलब्धिहरूलाई सदुपयोग गर्दै यसलाई थप बलियो बनाउने कुरामा सधैँ प्रतिबद्ध हुनेछौ। किनकि गणतन्त्र धर्म रहने कुनै पनि काम गर्ने छुट कसैलाई पनि छैन।
1: हस आमा, त्यसमा हामी जुनसुकै वाचा गर्न तयार छौ।
0: आऊ आऊ, एउटा सामूहिक राष्ट्रिय गीत गाएर गणतन्त्रको जन्मदिन विशेष बनाऊ। आजदेखि आपसमा झैझगडा गर्ने, व्यक्तिगत स्वार्थमा लाग्ने र मलाई कमजोर बनाएर अप्रत्यक्ष रूपमा आफैलाई सिद्ध्याउने कुरा गर्दिन भनेर वाचा गरौं। गणतन्त्रलाई कमजोर बनाउने अर्को मुख्य तत्व भनेको भ्रष्टाचार र कुनै प्रकारको अधिकारको दुरुपयोग हो। भ्रष्टाचार गर्नु भनेको म अर्थात् आमाको रगत पिउनु सरह हो। त्यस्तो काम अबदेखि हामी र यो नेपाल नामको सुन्दर घरका अरू कुनै पनि सन्तानले गर्ने छैनौ भनेर कसम खाओ।
15: हस आमा, हामी कसम खान्छौ, भ्रष्टाचार गरेर तपाईको रगत खाने काम हामी कहिले गर्ने छैनौ। सबै मिलेर यो घरलाई स्वर्ग जरी बनाउँछौ।
0: आऊ सबैजनाले मलाई साथ देऊ।
15: हस आमा।

म पूर्व हुँ, म पश्चिम हुँ, म हिमाल हुँ, म पहाड हुँ, म तराई हुँ। मेरो शिर उच्च छ, मेरो शिर उच्च छ, मेरा पाउ बलिया छन्, मेरा सन्तान प्रिय छन्, मेरो भविष्य सुन्दर छ। जब आयो गणतन्त्र मेरो घरमा हाँस्दै हाँस्दै, जब आयो गणतन्त्र मेरो घरमा हाँस्दै हाँस्दै, तब खुले ढोका समृद्धि समानता र विकासका, अनि पलाए पालुवा आशा र भरोसाका। हुर्काउनु छ यसलाई, हुर्काउनु छ यसलाई, सबै एक भएर जोगाउनु छ यसलाई, हरेक हन्डर सहेर, किनकि यही हो भविष्य भावी सन्तानको, यही हो जग समृद्ध मुलुकको, यही हो प्राण हरेक नेपालीको, यही हो प्राण हरेक नेपालीको।

सुन्दै हुनुहुन्थ्यो डकु ड्रामा आमाको सपना सबैको सपना, लेखक दीपक समीर, सहभागी पात्रहरू मन्जु श्रेष्ठ, मीना तामाङ, मनोज तामाङ, शिवशंकर रिजाल, जोगेन्दर रवि डंगोल, प्रदीप खनाल, सुमित्रा श्रेष्ठ, रामबाबु रेग्मी, दीपक समीर र पूर्ण थापा। रेकर्डिस्ट भरत प्रसाद घिमिरे। ध्वनि सम्मिश्रण तथा सम्पादन प्रदीप खनाल। नाटक संयोजन तारा प्रसाद वस्ती। निर्देशन सल्लाह पूर्ण थापा। निर्देशन

0: रेडियो नाटक रेडियो नेपालमा
1: आमाको त उमेर पनि भइसक्यो, उहाँले त बसी बसी खाने दिनु भयो। अब
2: लाल खोली खोले जाऊ जाऊ गुरुजी, अगाडि बढाउनु, अगाडि अलि अगाडि बढाउनु।
3: जे भने पनि आमा आमा आमा बिहे गरेर आएको 2 वर्ष भइसक्यो।
4: रेडियो नेपालमा हरेक शनिबार दिउँसो 1:30 बजेको समय रेडियो नाटकको समय।
5: ठिक छ, म त्यो डिम्पल र रन्जुलाई पनि खबर गर्छु, त्यो शीलालाई चाहिँ त आफै बोलाए।
0: नयाँ नयाँ स्वादमा रेडियो नेपालमा प्रसारण भइरहेको छ रेडियो नाटक।
6: जानै पर्यो नि, बल्ल बल्ल यतिको वर्षपछि घर आएको छिमेकी छोरालाई त छिमेकीको नाताले पनि त भेट्न जानु पर्यो नि, हैन?
4: अवश्य सुन्नुहोस् रेडियो नाटक हरेक शनिबार दिउँसो 1:30 बजे
0: केवल रेडियो नेपालमा।
7: विदेशमा सिकेको सिप यही प्रयोग गरौँ भन्दा 81 तपाईँमा यो परिवर्तन।
0: हरेक शनिबार दिउँसो 1:30 बजे
8: यदि यस्तै पारा हो भने सीमा म सक्दिन तिमीसँग बस्न, आफ्नो बाटो लाग्ने हो।
9: त्यो अस्ति हेरेको पछिल्लो केटासँग खुरुक्को बिहे गर्न नि, त्यति राम्रो केटोहरू कुटुम्ब फेरि पाइँदैन क्या?
10: मलाई अघि नै थाहा थियो कि आमाले यही कुरा गर्न लाग्नु भएको भनेर।
0: रेडियो नाटक रेडियो नेपालमा।
11: सागर, तपाईँले हिजोको घटनाबाट धेरै चिन्ता लिनुभयो जस्तो लाग्यो।
4: हरेक शनिबार दिउँसो 1:30 बजे
0: रेडियो नेपालमा।
12: नाति नातिनी खेलाउने रहर कसला हुँदैन र यो बुढेसकालमा।
4: नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
13: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकु काठमाडौँ।

0: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
1: रोचक ज्ञानवर्धक र प्रेरक प्रसङ्गका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
0: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
1: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला
0: सिलसिला
2: नयाँ स्रष्टा, सर्जक र कलाकारहरूलाई प्रोत्साहन र पुरानालाई सम्मान गर्ने कार्यक्रम। तपाईँलाई मन परेको गीत आफू सुन्न र आफ्ना साथीभाइहरूलाई सुनाउने कार्यक्रम म्युजिक क्याफे।

0: रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक सोमबार दिनको ठिक 1:20 बजे म सूर्य मक्तानको साथमा प्रसारण भइरहेको छ। सुन्ने प्रयास गर्नुहोला।
1: झण्डु आयुर्वेद,
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
5: नागरिक लगानी कोष।
6: होइन, के पोको पारा त्यस्तो? सुन भेट्यौ कि क्या?
7: हो, सुनै हो, हेर त।
6: ए, माटो पो रहेछ त।
7: यही माटोमा राम्रो फलाएर बेचेर घाँटीमा कानमा लाउने सुन किन्न पाएपछि भयो नि त यो सुन।
6: बाठी पो रहेछ त। अनि यो माटो चाहिँ किन पोको पार्यो नि?
7: माटोलाई सुधार गर्नु परेन। माटोमा के तत्त्वको कमी छ जान्न, जचाउन जान्ला।
6: ए, अनि यो माटो जचाउन चाहिँ कहाँ जाने?
7: पालिकाको कृषि शाखा वा प्रदेशको माटो परीक्षण प्रयोगशाला त हो नि। तर आफ्नो ठाउँमा भएको माटोको अवस्था इन्टरनेट सुविधा भएको मोबाइल वा कम्प्युटरमा डिजिटल सोइल म्याप हेरेर पनि थाहा पाउन सकिन्छ।
5: हो, इन्टरनेट भएको ठाउँमा soil.narc.gov.np लग इन गरेर कम्प्युटर वा मोबाइलबाट आफ्नो ठाउँको माटोको अवस्थाको बारेमा जानकारी लिऊ र माटोको गुणस्तर बढाऊ।
8: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।

किलो हर्जका साथमा एफएम 98.1 र 103 मेगा हर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा। रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपायलबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 र 103 मेगा हर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, मिडियम वेब 792 किलो हर्जको साथमा एफएम ब्यान्ड 98.1 मेगा हर्जमा हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौँ। रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ सुनेर बस्नुभएका सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक स्वागत अभिवादन गर्छौँ। प्रविधि संयोजनमा देवकी भण्डारी अनि उद्घोषणतर्फ अर्जुन श्रेष्ठ र म रुक्मिणी पोखरेल। अब प्रस्तुत गर्छौँ रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट साँझ 6 बजेसम्म प्रसारण गर्ने कार्यक्रमबारे जानकारी।

केही बेरमै यहाँहरूका माझमा राख्नेछौँ स्वदेश गान। स्वदेश गान सुनिसकेपछि चलचित्रका गीतहरू सुन्नुहुनेछ भने 3 बजे समाचार केन्द्रीय प्रसारणबाट सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। 4 बजे समाचार सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट। 4:05 शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:05 सुनिसकेको समाचारपछि माननीय अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने नेपाल सरकारको आर्थिक वर्ष 2083-84 आय व्यय विवरण बजेट भाषणको प्रत्यक्ष प्रसारण सुन्नुहुनेछ। 5 बजे समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र 2 पुनः प्रसारण सुन्नुहुनेछ भने 5:45 उर्दू भाषामा समाचार सुन्नुहुनेछ। 5:59 बागमती प्रादेशिक प्रसारणको सेवा समाप्त हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब राख्दैछौँ यो स्वदेश गान। शिवशङ्करको स्वरमा रहेको छ, श्यामदास वैष्णवको रचना, शिवशङ्करकै सङ्गीतमा रहेको छ यो स्वदेश गान। पछि चलचित्रका गीतहरू सुनाउनेछौँ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

भर्खरै सुन्नुभयो चलचित्र इच्छाको गीत अभिनव विकको स्वरमा, लोकराज अधिकारीको रचना, कर्णराज कार्कीको सङ्गीतमा। अब सुनाउँछौँ चलचित्र देवयानीको गीत रहेको छ, दीपक लिम्बू र अन्जु पन्तको स्वरमा रहेको छ, डाक्टर कृष्ण रिबरालको रचना, लक्ष्मण श्रेष्ठको सङ्गीतमा।

भर्खरै यहाँलाई सुनायौं चलचित्र देउर बाबुको गीत रहेको थियो साधना सरगमको स्वरमा प्रमोद ढुङ्गानाको रचना सुरेश अधिकारीको संगीतमा. योभन्दा अगाडि सुन्नुभयो चकलेट चलचित्रबाट रहेको गीत थियो मिलन अमात्यको स्वरमा नन्दा अधिकारीको रचना शेखर सन्तोषको संगीतमा. हामी सार्वजनिक सेवा प्रसारण रेड नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट बोलिरहेका छौं. अहिलेको बसाइमा सुनिरहेका छौं विभिन्न चलचित्रका गीतहरू. चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौं चलचित्र जन्मभूमिको यो गीत रहेको छ जुनु रिजाल र रामचन्द्र काफलेको स्वरमा चेतन कार्कीको रचना रमेश खड्काको संगीतमा.

भर्खरै सुन्नुभयो चलचित्र माइती घरको गीत उषा मङ्गेशकर र प्रेमध्वज प्रधानको स्वरमा, किरण खरेलको रचना जयदेवको सङ्गीतमा अहिलेको बसाइमा सुनाइरहेका छौँ चलचित्रका गीतहरू। चलचित्रका गीतहरू सुनाउने क्रमको अन्तिम गीत राख्दैछौँ। चलचित्र जीवनरेखाको यो गीत रहेको छ अमर गुरुङको स्वरमा, कालीप्रसाद रिजालको रचना अमर गुरुङकै सङ्गीतमा रहेको छ। यो गीतपछि केही सूचना सन्देश सुन्नुहुनेछ, त्यसपछि ठिक 3 बजेको समाचार, केन्द्रीय प्रसारणबाट सुनिसकेपछि 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ, 3:25 पौरखीको कथा कार्यक्रमको पुनः प्रसारण सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कुनै पनि प्रकारको सहायता आवश्यक परे वैदेशिक रोजगार बोर्ड सचिवालयमा सम्पर्क राखौ।
1: यसका लागि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर 1141 पनि सम्पर्क राख्न सकिन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सडकमा राखिएका ट्राफिक चिन्हको सदैव पालना गर्नुहोस्, यसले तपाईँको यात्रालाई सहज र सुरक्षित बनाउँछ।
4: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
5: नेपालमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
6: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
7: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। 19 गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई राष्ट्रपतिको सम्बोधन। सरकारले आज संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्ने र इरानसँग शान्ति सम्झौताको नजिक पुगे पनि अन्तिम टुङ्गो लागि नसकेको अमेरिकी उपराष्ट्रपतिको प्रश्नोक्ति। समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई अझ समृद्ध र मर्यादित बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ। 19 गणतन्त्र दिवस 2083 अवसरमा आज सैनिक मञ्च टुनिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रलाई सबल बनाउन प्राप्त राजनैतिक अधिकारको जगमा सामाजिक न्याय सहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
1: राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन। हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नु पर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधि मूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्न हुन्न भन्ने म ठान्छु। अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्छ। हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्याय सहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्छ। हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनै पर्छ।
0: नयाँ सरकारले जनताको चाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरेसँगै नागरिकमा थप आशा जागृत भएको पनि राष्ट्रपति पौडेलले बताउनुभयो।
1: मुलुकमा उत्पन्न विषम परिस्थितिको निकासका लागि भएको प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको छ। यसले जनताको चाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरेको छ। हामी सबैले बुझ्नुपर्छ, राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनहरूले मात्र युगका अपेक्षा पुरा हुँदैनन्। यसका लागि हाम्रो राज्य सत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ। अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन। म आशा गर्छु गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन हामी सबै राजनीतिक निष्ठा र मूल्य मान्यतामा एवं आचरणमा परिवर्तन सहित एकताबद्ध भएर लाग्नेछौँ।
0: गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि एवं उच्च पदस्थ सरकारी अधिकारीहरूको सहभागिता थियो। सरकारले आज आगामी आर्थिक वर्ष 2083-84 वार्षिक आय व्ययको अनुमानित विवरण अर्थात् बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदको संयुक्त सदनमा अपरान्ह 4 बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम छ। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका प्रष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउँदै आउनुभएको छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी छ। बजेटमा वर्षौंदेखि विभिन्न कारणले रोकिएका राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता सहित द्रुत रूपमा सम्पन्न गर्ने व्यवस्था, कमजोर अवस्थाका सार्वजनिक निकाय खारेजी लगायतको घोषणा गर्ने सरकारको तयारी छ। त्यस्तै निजामती कर्मचारीको तलब वृद्धि गर्ने, करका दरलाई व्यवस्थित र समयानुकूल बनाउने, व्यक्तिगत आयकरको सीमा बढाउने लगायतका घोषणा पनि बजेट मार्फत गर्ने तयारी छ। उपभोग र लगानी बढाउँदै बढीमा 7 वर्षभित्र 100 अर्ब डलरको अर्थतन्त्र बनाउने गरी अर्थ मन्त्रालयले लक्ष्य निर्धारण गरेको छ। नेपालको संविधान 2072 अनुसार हरेक वर्ष जेठ 15 गते आगामी आर्थिक वर्षको आय व्यय विवरण प्रस्तुत गर्ने प्रावधान छ। बजेट भाषणको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्नेछ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले सगरमाथा हिमाल मात्र नभएर हाम्रो पहिचान र गौरवको प्रतीक भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको आयोजनामा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले सगरमाथा आरोहण शारीरिक चुनौती मात्र नभई साहसको प्रतीक भएको बताउनुभयो। मन्त्री पौडेलले संसारका सबै धर्ममा हिमाल र यात्राको ठूलो महत्त्व रहेको बताउनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयले दोस्रो चरणको आर्थिक गणना अन्तर्गत 10,20,904 व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन गरेको छ। उद्योग, व्यापार, व्यवसाय र सेवा क्षेत्रको यथार्थ विवरण पत्ता लगाउने उद्देश्यले गत वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जारी गणनामा कार्यालयले व्यवसायी तथा प्रतिष्ठानको आमदानी, खर्च, रोजगारी दर्ताको अवस्था लगायतका विवरण सङ्कलन गर्नेछ। तोकिएका गणक तथा सुपरिवेक्षक देशभरका वडामा पुगेर लिखित प्रश्नावली मार्फत व्यावसायिक प्रतिष्ठानको विवरण सङ्कलन गरिरहेको आर्थिक गणना शाखाका निर्देशक डाक्टर वेदप्रसाद ढकालले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अभय किसिन, विज्ञापन र सन्देश।
2: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
3: अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
2: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
3: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदले सन् 1948 पहिलो संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियान स्थापना गरेको दिनको स्मरणमा आज संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। यस वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आगामी जुन 5 यो दिवसको प्रमुख कार्यक्रम विशेष समारोहका साथ मनाइँदैछ। कार्यक्रममा महासचिव एन्टोनियो गुटरेसले कर्तव्य पालनाका क्रममा ज्यान गुमाउनुभएका 68 जना सैनिक, प्रहरी तथा नागरिकलाई मरणोपरान्त ड्याग ह्यामरसोल्ड पदक प्रदान गर्नुहुनेछ। परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत पदमा आवेदनका लागि आह्वान गरेको छ। मुलुकको परराष्ट्र नीति, अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिको प्रभावकारी सञ्चालन तथा प्रवर्धन गर्नका लागि मन्त्रालयले राजदूत पदमा योग्य तथा इच्छुक नेपाली नागरिकको दरखास्त सिफारिस आह्वान गरेको हो। मन्त्रालयको सूचना अनुसार सो नियुक्ति प्रक्रिया अन्तर्गत इच्छुक तथा योग्य उम्मेद्वारहरू स्वयंले पनि आफ्नो दरखास्त पेश गर्न सक्नेछन्। साथै अन्य कुनै व्यक्ति तथा निकायले योग्य उम्मेद्वारको नाम सिफारिस गर्न सक्ने पनि व्यवस्था गरिएको छ। राजदूत नियुक्ति सम्बन्धी निर्देशिका 2075 अधीनमा रही तयार पारिएको वेबसाइटमा उपलब्ध कार्य शर्त बमोजिमको आवश्यक योग्यता पुगेका उम्मेद्वारको सिफारिस गर्न सकिनेछ। चालू आर्थिक वर्षको प्रथम 10 महिनामा वीरगंज भन्सारबाट 88 अर्ब 22 करोड रुपियाँ बराबरका वस्तु तथा सामान निर्यात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा भने 83 अर्ब 25 करोड रुपियाँ बराबरका वस्तु तथा सेवा निर्यात भएका वीरगंज भन्सार कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षको 10 महिनामा 48 अर्ब 11 करोड रुपियाँ बराबरको भटमासको प्रशोधित तेल, 5 अर्ब 35 करोडको प्रशोधित सूर्यमुखी तेल तथा 6 अर्ब 42 करोड बराबरको फलफूलको रस निर्यात भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले इरानसँग युद्ध अन्त्यका लागि धेरै कुरा मिल्न बाँकी रहेको बताउनु भएको छ। इरानसँग शान्ति सम्झौतामा हस्ताक्षर हुन लागेको हो भनी पत्रकारहरूले सोधेको प्रश्नमा उपराष्ट्रपति भ्यान्सले प्रश्न पार्दै अहिले कुनै निष्कर्षमा पुगि नसकेको बताउनुभयो। प्रस्तावित शान्ति सम्झौतामा दुई महिना युद्ध विराम गरेर इरानको भावी आणविक कार्यक्रमका बारेमा वार्ता गर्ने उल्लेख छ। यसअघि दुवै पक्षका एक तहका अधिकारीहरूले सो प्रस्तावमा सहमति जनाए पनि इरानले पछि गएर अझै कुरा मिल्न बाँकी रहेको बताएको थियो। अमेरिकी उपराष्ट्रपति भ्यान्सले दुवै पक्षका अधिकारीहरूले सम्झौताका भाषा मिलाइरहेको बताउनु भएको छ। इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले गाजाको 70% भूभाग कब्जा गर्न सेनालाई आदेश दिइएको बताउनु भएको छ। एक सम्मेलनमा बोल्दै नेतान्याहुले अहिलेसम्म 60% भागमाथि इजरायली नियन्त्रण रहेको र हमास खुम्चिँदै गएको बताउनुभयो। द्विपक्षीयबीच अमेरिकी मध्यस्थताको युद्ध विराम जारी रहे पनि गाजामा हमास विरूद्ध आक्रमण गर्न इजरायलले छाडेको छैन। गत अक्टोबरमा युद्ध विराम भए यता नै 738 प्यालेस्टिनी मारिसकेका छन्। अब मौसम जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशका तराई र पहाडी क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना छ। हावाहुरीसहित कतिपय ठाउँमा असिना पानी पर्ने पनि सम्भावना रहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागका केही स्थानमा तथा मध्य प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भूभागका थोरै स्थानमा गडाङगुडुङ र चट्याङ असिनासहित मध्यम खालको पानी पर्ने र हिउँ पर्ने सम्भावना छ। सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेको छ। सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज राति लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। 19 गणतन्त्र दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै सैनिक मञ्चमा आयोजित विशेष समारोहलाई राष्ट्रपतिको सम्बोधन। सरकारले आज संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्ने र इरानसँग शान्ति सम्झौताको नजिक पुगे पनि अन्तिम टुङ्गो लागि नसकेको अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सको प्रस्तोक्ति। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त नमस्ते।
5: क्विटलाइन 11:32 जानकारी मूलक सन्देश।
6: नेपालमा चुरुट पिलार तसुसुतिक ठिकै चिज खाएको वर्षक 34,000 जना मानुषक ज्यान जयलार गरिरहेले तर एकथक बानी सिध्या पारे।
5: यदि दुई चुरुट पिलार तसुसुतिक ठिकै चिज खाइलार बानी त्यागै चाहे भने आज नै गोप्पे तसु पैसा नै पर्लारको सरसल्लाह सुझाव सेवा क्विटलाइन 11:32 सम्पर्क गर।
6: विशेष सरसल्लाह सुझाव सेवा कार्यालय समयमै मिल्न रहेछ।
5: याद गर, चुरुट पिलार तसुसुतिक ठिकै चीज खाइलार बानी त्यागेले सरसल्लाह सुझाव सेवा क्विटलाइन 11:32। नेपाल सरकार स्वास्थ्य तसु जनसङ्ख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तसु संचार केन्द्र टेकु काठमाडौँ।

ई रेडियो नेपाल हो। दनुवारी भाषक समाचार भेषबहादुर दनुवारबाट सुन। नेपाली जनताको लामो सङ्घर्ष तसु बलिदान प्रतिफल आयोगबाट स्थापित तसु संविधान सभाको पहिलो बैठकबाट 2065 जेठ 15 गते नेपालमा गणतन्त्र घोषणा गर्न ऐतिहासिक दिवस दिनको रूपमा सुखद सम्झेको सेब्य वर्ष जेठ 15 गतेलाई गणतन्त्र दिवस रूपमा मनाइने आयोग रहेछ। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा सेनाक मञ्च टुँडिखेलमा आयोजन गर्ला समारोहमा पुगी सम्बोधन गर्ला रहेछ। उही अवसरमा राष्ट्रपति पौडेललाई लागि नेपाली सेनाक एक टुकडी सलामी समेत लिल रहेछ। यी गणतन्त्र दिवस अवसरमा नेपाली सेनाक हेलिकप्टरबाट गणतन्त्र दिवस 2083 लेखला ब्यानर डिटाको तसु फुल जारीको सुरु गर्ला छ। साठे राष्ट्रिय झण्डा फहराला तसु शान्ति कामना कटी परेवा उडाल रहेछ। गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाक नेपाल पुलिसक सशस्त्र पुलिसक बलक नेपाल काठमाडौँ मानव पुलिसक बलक तर्फीबाट मार्च पास गर्ला रहेछ। काठमाडौँ उपत्यका भिन्न भिन्न ठाउँ स्थानीय तहबाट मौलिक मुलुकक मौलिक कला संस्कृति झल्कला झाँकी समेत प्रस्तुत गर्ला रहेछ। उसनिकी यही कार्यक्रममा उपराष्ट्रपति रामसाय प्रसाद यादव प्रधानमन्त्री अंश गणतन्त्र दिवसक मुख्य समारोह समितिको अध्यक्ष बालेन्द्र शाह प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा सभामुख डोल प्रसाद अरियाल तसु राष्ट्रिय सभाको अध्यक्ष नारायण प्रसाद दाल समेत सहभागी अक्लर छ। उसनिकी मन्त्री परिषद सदस्य उपसभामुख राष्ट्रिय सभाको उपाध्यक्ष सांसद संवैधानिक निकायको मुख्य अंश पदाधिकारी सुरक्षा अङ्गको मुख्य अंश पदाधिकारी स्थानीय तह मुख्य अंश पदाधिकारी इच्छी नेपालमा रहला कूटनीतिक नियोगक मुख्य अंश पदाधिकारी राष्ट्र सेवक कर्मचारी समेत उपस्थित हक्लर छ। गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल उपराष्ट्रपति रामसाय प्रसाद यादव राष्ट्रिय सभाको अध्यक्ष नारायण प्रसाद दाहालक पहिले राष्ट्रपति विद्यादेवी भण्डारी तसु पहिले राष्ट्रपति रामवरण यादव संघीय नेपाली काङ्ग्रेस सभापति गगन कुमार थापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपा संयोजक पुष्पकमल दाहाल कोशी प्रदेश

अर्थतन्त्रलाई गतिशील बनाएर आफ्नै क्षेत्रमा मनोबल बढाएर पुँजीगत खर्च विस्तार गर्ला अनुसार रोजगारी सिर्जनामा जोड दिटी रु 18 खर्ब 90 अर्बदेखि 20 खर्बसम्म बजेट प्रस्तुत गरेलाई तयारीमा रहला सरकारमा रहला अर्थ मन्त्रक एके जिना बर्खे उप अधिकारी जानकारी दिएर सुशासन तसु आर्थिक पुनरुत्थानमा केन्द्रित रहेको बजेट सार्वजनिक अघि कुरो रचिक राष्ट्रिय योजना आयोगक आइला आर्थिक वर्षको निम्ति रु 18 खर्ब 90 अर्ब बरबरिक बजेट बनाएर सरकारलाई सुझाव अक्ल रचट आयोगक निकोल कर्ला सीमामा रहल बजेट तयार गरेलाई गाह्र अक्लन उयो लागि फेरि डिठाला कर्ला सरकारबाट अनुरोध अक्ल पाछु राष्ट्रिय स्रोत अनुमान समिति उयो लागि बढाएर रचट सरकार शासकीय सुधार सम्बन्धी सय बुधे कार्ययोजना सरकारको नीति अंशु कार्यक्रममा अंश संसदक प्रस्तुत विनियोजन विधेयक प्राथमिकता तथा सुसिद्धान्तकलाई आधार बनाएको बजेट तयार गर्ला जनाल छट संघीय संसदका दुवै सदनमा सांसद लखक दिले सुझाव सरकारक सुशासनका लागि मार्गचित्र आर्थिक सुधार उत्पादन वृद्धि अंशु सेवा प्रभावकारी बजेट केन्द्रमा धर्ल बाजल छट सरकार कर्मचारीलाई तलब बढाएर मने कर र दर डिठाल उद्योग व्यवसाय मैत्री नीति अंशु उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ला कार्यक्रम समेत बजेटमा समेटला चर्चा रहेछ सूचना प्रविधि मनेक चुट्ने अंशु मनमनेक उद्योग तसुल लगानी प्रबन्धनका लागि प्राथमिकतामा दिल जनाला रहेछ संयुक्त राष्ट्रसँग सुरक्षा परिषदक सन् 1948 पहिलो मिल्ल संघीय शान्ति खडा अक्ल अभियान खडा कर्ला दिनक सम्झनामा आज संयुक्त राष्ट्र संघीय शान्ति सेना अन्तर्राष्ट्रिय दिवस मनाटेर छ यी वर्ष संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा आएर जुन 5 दिवसक मुख्य कार्यक्रम विशेष समारोह साथ मनाछ कार्यक्रममा महासचिव एन्टोनियो गुटेरस कर्तव्य पालन कर्ला क्रममा ज्यान गुमाला 68 सेना पुलिस अंश नागरिक लागि मर्ल पाछु दिल ड्याक आर्मर सोल्ड पदक दिएला गर्छ सम्मान हक्ल मध्ये 6 वर्ष मर्ल हक्ल 59 शान्ति सेनामा पनि रहला नेपालमा रहला संयुक्त राष्ट्रसँग कार्यालय जनाल छिक ड्याग हार्मो सोल्ड पदकबाट मर्ल पाछु सम्मान हक्ल लाग्ला शान्ति मिनेस मध्ये नेपालक 2 पनि रहला रहेछ सन् 2025 सेन्ट्रल अफ्रिकन रिपब्लिकनमा काम गर्ला बेला मर्ल कर्पोरल सुरज लामिछाने त अंशो सन् 2000 पूर्वी टिमोरमा सेवा गरिरहला कर्ल क्रममा मर्ल हक्ल सिपाही देवीराज जैसी लागि उही पदक दिएला समेत कार्यक्रम रचे सगरमाथा उचा हिमाल सगरमाथा चढ्ल ऐतिहासिक सफल अक्ल दिनक सम्झनामा आज भिन्न भिन्न कार्यक्रम आयोजना गरेको सगरमाथा दिवस मनाछ सन् 1953 मे 29 न्युजिल्यान्डक हिमाल चढ्ल एडमन्ड हिमा हिलारी तसु नेपालक तेन्जिङ नोर्गे शेर्पा पहिलोपल्ट सगरमाथा चढाइलाई सफल अक्ल दिनक सम्झल गरेको सेव्य वर्ष यी दिवस मान्यला गर्छ सगरमाथा नेपालका लागि हिमाल मात्र नायकीको राष्ट्रिय गौरवक विकास तसु अन्तर्राष्ट्रिय पहिचानक प्रतीकक रूपमा खडा अक्ल हो पर्यटन विभाग अनुसार 8,000 धेरै सगरमाथा सफल चढ्ल कर्ल र चढ संसारक 14 उच्चा हिमाल मध्ये 8 नेपालमा रचिक सन् 2021 नेपालक चिन मिल्ल रूपमा कर्ल फेरि नाप्ल अनुसार सगरमाथा उच्चा 8,848.86 मिटर निकोल कर्ल हो काठमाडौँ महानगरपालिका कक्षा 11 तसु 12 सिफारिस गर्ला छात्रवृत्ति परीक्षाको लागि 26,680 परीक्षा दिल सहभागी हकेलाई योग्य डिटाल रहेछ निवेदन गर्ला 26,888 विद्यार्थीमध्ये 208 फारम अस्वीकृत हकल काठमाडौँ महानगरपालिका जनाछ काठमाडौँ महानगरपालिकाको 2080 नीतिगत बनाएर गर्ला काठमाडौँ महानगरपालिका क्षेत्रभित्र 11 तसु 12 कक्षा चालयलाई अक्ल स्कुलमा छात्रवृत्ति दिएलाई कर्ल परीक्षा चालयलाई थाल्ला हो यी वर्ष संस्थागत शिक्षण संस्था लखक कक्षा 11 तसु 12 छात्रवृत्तिमा पढाइलाई कर्ल लागि यी जेठ 17 छात्रवृत्ति छान्न परीक्षा चालयलाई हो परीक्षा दिन लगे काठमाडौँ महानगरपालिका आधिकारिक पोर्टल इन्स्टासाइट काठमाडौँ.gov.np लगइन गरेको प्रवेश पत्र डाउनलोड गरे सक्ला साइटमा लगइन सिम्बल नम्बर लागि युजर नेम लेखा ठाउँमा धराइ पर्ला यी पाछु जन्ममिति तसु इमेल अन्छ म्यासेन्जरबाट पाइला पासवर्ड धर्ल पाछु पेज खुल्छ परीक्षा दिएलाई प्रवेश पत्र अनिवार्य रूपमा रङ्गिन प्रिन्ट गरा पर्ला सेतो कार्डो छाप्ल कर्ला अन्छ स्पष्ट विवरण नायकल प्रवेश पत्रलाई मान्यता नै दिला अन्नपूर्ण हिमालयको हेटमा रहला नार्च्याङमा आइले हप्ता 76 आरोहण दिवस मनाएर तयारी अक्लर छिक म्याग्दी कास्की मनाङ मुस्ताङ जिल्ला सिमानामा रहला 8,091 मिटर उच्च अन्नपूर्ण हिमाल आरोहण कर्ला पाठ तसु आधार शिविर रहला म्याग्दी अन्नपूर्ण गाउँपालिका 4 नार्च्याङमा विविध कार्यक्रम साथ चढ्ल दिवस मनाएर लाग्दा अन्नपूर्ण गाउँपालिका 4 नार्च्याङका वडा अध्यक्ष लोकबहादुर पुनाक आधार शिविरदेखि नार्च्याङ दौड प्रतियोगिता हुम्लरिक आधार शिविर पदमाका तसु सांस्कृतिक कार्यक्रम आयोजना कर्ल दिनक दिवस मनाएर तयारी गर्ला जानकारी दिलेर छ जिल्ला लागि 1 लाख जित्ला लागि 1 लाख तसु दोस्रो जित्ला

लागि 60,000 पुरस्कार राशि आधार शिविर दार्चाङ 36 किलोमिटर दूरीमा पुरुष महिला खेलकुदक प्रतियोगिता आयोजना कलर छट यी जेठ 17 गते नार्चाङदेखि घुमलाडी ककेको आधार शिविर जयल बाटक कुल्लामा सहभागी टोली 20 गते फर्कल बासु सांस्कृतिक कार्यक्रम सँगै आरोहण दिवस सखाइलाई करेलाई तय अखलर छट बित्ला 24 घण्टामा 1,957 सरै चालक ड्राइभर नियमितीको कारवाहीमा पर्ला छ यीबाट राज्यकोषमा रु 10,78,500 राजस्व दाखिल आखलर छ काठमाडौँ उपत्यका ट्राफिक पुलिस कार्यालय अनुसार मोड प्याकु सवारी चलाएर 23 नियमितीको राइड सेयरिङ कर्ला 144 सङ्केत बत्ती नियम उल्लङ्घन कर्ला 185 दसु देशको गतिमा हुँकाला 181 जनालाई कारवाही कर्ला हो यसनकै लेन अनुशासन पालना नगर्ला 87 निषेध कर क्षेत्रमा हर्न बजारलाई 91 बाट पेटीमा सवारी चलाएर पार्किङ कर्ला 111 एक पाखा बाट लेनमा सवारी चलाएर 93 दसु अन्य करीको नियम मिसला कर्ला 1,042 जनालाई कारवाही कर्ला हो नुवाकोटमा बिहिबार बिहारको अख्ला सवारी दुर्घटनामा एकैजना मर्लख्ला छ बेसको अख्ला दुईजना काठमाडौँमा उपचार भइरहला जिल्ला ट्राफिक कार्यालय नुवाकोटका मुख्य पुलिस निरीक्षक विनोद ढकाल जनालर छ नुवाकोटमा अख्ला सवारी दुर्घटनाबाट एकैजना मर्लख्ला तसु दुईजना बेसको खाजाल अख्ला घटना उप सूचना अंश सञ्चार मन्त्री डाक्टर विक्रम तिमलेसनाक दुःख व्यक्त गर्दै छ मर्लख्ला सञ्जीव कुमार चौधरी उप श्रद्धाञ्जली प्रकटकर्ती शोक सन्तप्त परे उप मन्त्री डाक्टर विक्रम तिमलेसनाक सामाजिक सञ्जाल फेसबुकबाट समवेदना प्रकट कलर छ अख्नी देशमा पश्चिमतर्फ स्थानीय बाहेक पूर्वी भाग नजिकै रहला मनेक चेप्ला क्षेत्र प्रभाव रहला भिन्न भिन्न ठाउँमा पानी पर्ला गर्जने सो चम्कला सतसु सुन्दरी चलेला सम्भावना रहेछ जल अंशु मौसम पहिला खनन महाशाखा अनुसार अख्नी देशक हिमाली अंशु पहाडी भागक मन मनेक फेरन्जाईको रहला रहेछ भने तराई भागमा मनेक फेरन्जल रहेछ कोशी बागमती गण्डकी कर्णाली तसु सुदूरपश्चिम प्रदेशक मनेक ठाउँमा गर्जने सो तसु चम्कला सँगै पानी परिरहला रहेछ महाशाखाको अनुसार सुदूरपश्चिम कर्णाली तसु लुम्बिनी प्रदेशक तराई भाग मनेक ठाउँमा हुरी चलेलाई सम्भावना रचिक आजलाई धनवारी भाषक सम्झ सिद्धलेख हस्त शिवा ढोकरिनु

0: जहाँ मेहनत र परिश्रम छ त्यहाँ सफलता र सम्मान पनि छ। भनिन्छ, काम गरे दाम मिल्छ अनि सम्मान। यो हो पौरखीको कथा। नमस्कार, म अर्जुन श्रेष्ठ। कार्यक्रम पौरखीको कथामा यहाँलाई हार्दिक स्वागत छ। कार्यक्रम पौरखीको कथा रेडियो नेपालको मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा हरेक साता यसै समयमा सुन्न सक्नुहुनेछ। साथै तपाईँको अनुकूल समयमा कार्यक्रम पौरखीको कथा रेडियो नेपाल online.com र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। पौरखीको कथामा हामी देशभित्रै केही गर्न सकिन्छ भनेर आशा बोकेका व्यक्तित्वसँग कुराकानी गर्छौँ। सङ्घर्षका बीच उहाँले देखेका सम्भावनाका कुराहरू पनि सुनाउनेछौँ। कार्यक्रम पौरखीको कथामा आज मैले मेरीगोल्ड स्कुलका सञ्चालक एवं निर्वाणा स्कुलका सञ्चालक प्रिन्सिपल शिव कार्कीसँग कुराकानी गरेको छु। कुनै बेला अध्ययनका लागि काठमाडौँ आउनुभएका कार्कीले अध्ययन अध्यापन गर्दै पछिल्लो 20 वर्षदेखि संस्थागत विद्यालय सञ्चालन गर्दै आउनु भएको छ। अध्ययन अध्यापन हुँदै विद्यालय सञ्चालक बन्दै गर्दा यति बेला उहाँले सञ्चालन गरेको विद्यालयमा उहाँ सहित 70 जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। संघर्षशील र निकै मेहनती व्यक्ति एवं 2 संस्थागत विद्यालयका सञ्चालक कार्कीसँग मैले उहाँको सङ्घर्ष र अनुभवमा आधारित रहेर आजको कुराकानी गरेको छु। कार्यक्रम पौरखीको कथामा यहाँलाई स्वागत छ। यहाँ चाहिँ जन्म घर ताप्लेजुङ, ताप्लेजुङबाट पढाइको सिलसिलामा काठमाडौँ उपत्यकाभित्र छिर्नुभयो। खास गरेर यहाँ चाहिँ अहिले ललितपुरमा यहाँको बसाइ छ, होइन? सुरुमा चाहिँ यहाँले अध्ययनसँगै केही गर्नुहुन्थ्यो, सुरुवाती दिनका केही सम्झना छ यहाँलाई?
1: म ताप्लेजुङको पनि असाध्यै दुर्गम गाउँ फ्रुम्बु भन्छौँ, यो झनै झनै 2-3 कोस बजारबाट टाढा पर्छ। र मेरो गाउँमा चाहिँ मावि स्कुल थिएन, म पढ्दाखेरि 7 कक्षासम्मको विद्यालय थियो। हामी त्यो गाउँको निकै राम्रै परिवारमा जन्मेको म धेरै मेरो बाल्यकाल धेरै दुःख गर्नु परेन। र म कक्षा 8 मावि पढ्नको लागि म त्यसको सदरमुकाम ताप्लेजुङ जिल्लाको सदरमुकाममा आएँ र मैले त्यहाँको भानु माविमा मैले अध्ययन गरेँ। मैले 2046 सालमा एसएलसी लेखेर त्यहाँदेखि महेन्द्र रत्न क्याम्पस इलाममा मैले उच्च शिक्षा पढ्नलाई महेन्द्र रत्न क्याम्पस इलाम आएँ र त्यहाँबाट मैले आइएस सकाइसके पछाडि, त्यस बेला आइकम भन्थ्यो, मैले म्यानेजमेन्ट पढेको र पछि म ब्याचलर पढ्न मलाई लाग्छ 49-50 सालमा म काठमाडौँ आएँ।
0: 49-50 सालमा काठमाडौँ आउनु, यहाँ चाहिँ अध्ययनकै लागि आउनु?
1: अध्ययनकै लागि आयो।
0: धेरै युवाहरू चाहिँ यस्ता देशभित्रै केही गरौँ भन्ने खालको हुनुहुन्छ, होइन? यहाँ चाहिँ यो स्वदेशमै उद्यम सुरु गर्ने अथवा चाहिँ यो निजी विद्यालय नै भनौँ, यहाँले विद्यालय सञ्चालन गर्नु भएको छ, यो सोच सुरुमा चाहिँ कसरी आयो यहाँलाई, कसरी यतातिर प्रवेश गर्नुभयो?
1: म पढ्ने सिलसिलामा म काठमाडौँ आएँ ब्याचलर पढ्नको लागि भनेर म काठमाडौँ आएँ अनि काठमाडौँ आएर ब्याचलर पढ्दा पढ्दै मैले चाहिँ शिक्षण पेसामा लागेँ। शिक्षण पेसा गर्दा गर्दै म त्यहीँको मेरो प्रमोसन हुँदै म साधारण शिक्षक बने, चक डस्टर लिएर त्यस बेला मेरो क्लास टेस्ट लिएर म त्यहाँ पास गरेर म एउटा विद्यालयमा, निजी विद्यालयमा अध्यापन गराउन लागेँ। त्यहाँ पछाडि म लगातार त्यहाँ पढाउने सिलसिलामा म त्यो विद्यालयमा इन्चार्ज कोअर्डिनेटर हुँदै म त्यहाँ प्रमोसन हुँदै गएँ र पछाडि मैले आफै विद्यालय सञ्चालन गर्न पनि थालेँ। यहाँबाट मेरो झनै झनै मैले विद्यालय आफै सञ्चालन गरेको 62 सालदेखि म आफै लगानीकर्ता बनेर र मैले पछि कलेज स्टिल अहिले पनि मैले कलेज पनि चलाउँछु र विद्यालय चलाउँछु र म यसैमा अहिलेसम्म रमाइरहेको छु।
0: आफ्नो अध्ययन चाहिँ पुरा गर्न कति समय लाग्यो यहाँ त अब अहिले त विद्यालय सञ्चालक, त्यो बिचको कुरा?
1: म यहाँ आइसके पछाडि घरबाट धेरै टाढा भएको नाताले र त्यो बेलामा हामीलाई अहिलेको जस्तो टेक्नोलोजी नभएको कारणले र घरमा पत्र पठाउनु पर्ने, महिनौ महिनौसम्म पत्र जान टाइम लाग्ने र त्यसको उत्तर आउनु पर्ने र आर्थिक घरबाट पठाउँदाखेरि पनि कहिले कहिले अलि ढिलो आइपुग्ने र त्यसले गर्दाखेरि मैले निजी विद्यालयमा मलाई लाग्छ 52 सालदेखि मैले पढाउन थालेँ र त्यो सिलसिलामा मैले पढ्ने सिलसिलामा मैले यहीँबाट बिकम गरेँ। पछि मैले किर्तिपुरबाट एमबिए अन्तिम ब्याचमा एमबिए गरेँ। मैले अकाउन्टमा स्कुल पढाउँदा पढाउँदै मैले एमबिए गरेँ र पछि त्यो बेलामा थेसिस नलेखे पनि हुन्थ्यो, हामीले मैले त्यस बेला ट्याक्सेसन भन्ने विषय लेखेँ र पछि फेरि थेसिस बिनाको जीवन कम्प्लिट हुँदैन भनेर मैले फेरि शङ्करदेव क्याम्पसबाट एमबिए चाहिँ फाइनेन्समा गरेँ र त्यो बेलामा मलाई लाग्छ अराउन्ड 60 साल पेरिफेरीमा मैले मैले दुइटै विषयमा डिग्री सकाइसकेको थिएँ र पछि मैले एलएलबी गरेँ। त्यो सँगसँगै म पछि 62 सालदेखि अनि फाउन्डर बनेर विद्यालय सञ्चालक बनेर म अगाडि बढेँ।
0: हजुर, भनेपछि यहाँले 52 सालबाटै शिक्षण पेसालाई पनि अगाडि बढाउनु भयो अध्ययन सँगसँगै, होइन? त्यसपछि 60-62 चाहिँ यहाँ चाहिँ विद्यालय सञ्चालक रूपमा पनि अगाडि बढ्नुभयो। आफैले विद्यालय सञ्चालन गर्ने हो भन्ने सोच चाहिँ त्यति बेला कसरी आयो?
1: मेरो पहिलादेखिकै सोच के थियो भने मेरो बुवा पनि गाउँमा उप प्रधानपञ्च हुनुहुन्थ्यो, होइन, र हामी गाउँमा पनि अलैँची खेती गर्थ्यौँ। मेरो बुवाले रोजगारी दिनुहुन्थ्यो त्यहाँ, त हामी ठुलो अलैँची खेती थियो हाम्रो। र त्यसबाट के हुन्थ्यो भन्दाखेरि हामी जागिर खानु भन्दा पनि मेरो बुवाले पनि मलाई के भन्नुहुन्थ्यो, जागिर भन्ने खाने विषयवस्तु होइन, जागिर भन्दा पनि त्यसलाई प्रोभाइड गर्नु चाहिँ ठुलो मानिन्छ भन्नुहुन्थ्यो। म बुवाबाट पनि प्रेरित भएको, त्यसैले गर्दाखेरि मैले यो शिक्षणमा लाग्दाखेरि शिक्षक त म 10-11 वर्ष मैले काम गरेँ, त्यसबाट मैले अनुभव पनि लिएँ। र कहिले कहिले के हुँदो रहेछ भने जो नेतृत्व प्रदान गर्छ, नेतृत्व प्रदान गर्नेले त्यो देश र समाज र त्यो शिक्षक अथवा त्यो सोसाइटीप्रतिको कतिको जवाबदेता काम गर्छ भन्ने हुँदो रहेछ। मैले गरिराख्दाखेरि अझ योभन्दा राम्रो आफूले पो गर्न सकिन्छ कि भनेर म त्योतिर अलिक प्रेरित भएँ।
0: भनेपछि एउटा चाहिँ पारिवारिक रूपमै आफैले उद्यम सुरु गर्नुपर्छ, अरूकोमा जागिर खाने भन्दा पनि जागिर दिने भनौँ, रोजगारी सिर्जना गर्ने तहमा लाग्नुपर्छ भन्ने एउटा पारिवारिक रूपमा पनि यहाँलाई चाहिँ त्यो शिक्षा थियो। यहाँ आइसके पछाडि शिक्षण पेसामा आफ्नो अनुभव बटुलिसकेपछि अब सञ्चालक पनि बन्ने हो, जागिर खोज्दै हिँड्ने होइन, जागिर दिने हो भन्ने त्यो खालको सोचले अगाडि बढ्नु हो। अब यो 60-62 80-82 भनेको करिब 20 वर्षको अवधि पार गरिसक्नु भएको छ एउटा सञ्चालक मात्र होइन, यहाँ त यो निजी विद्यालय सञ्चालकहरूको नेतृत्व गर्ने एउटा संस्थागत विद्यालयहरूको चाहिँ एसोसिएसनमा पनि यहाँ चाहिँ नेतृत्व प्रदान गर्नुहुन्छ, होइन? करिब 20 वर्ष यहाँले शिक्षण पेसासँगै विद्यालय सञ्चालकको भूमिका निर्वाह गर्दै गर्दाखेरि चाहिँ एउटा मात्रै विद्यालयमा यहाँ चाहिँ सञ्चालकको रूपमा रहनुहुन्छ या कसरी अगाडि बढ्नु भएको छ?
1: यो प्रसङ्ग असाध्य राम्रो प्रसङ्ग रहेको छ। म अघि पनि मैले जोडेँ, म सानोदेखि नै अलिक सोचमा अलिक परिवर्तन ल्याउनु पर्छ भन्ने सोच, र मैले काठमाडौँमा शिक्षकमा लाग्नुभन्दा पहिला मैले प्रहरीमा पनि ट्राई गरेँ, इन्सपेक्टरमा मैले जब ब्याचलर गरेँ मैले इन्सपेक्टर पनि ट्राई गरेँ, मैले एकपटक राष्ट्रिय अनुसन्धानमा पनि मैले ट्राई गरेँ, होइन, र त्यो पछाडि म शिक्षकमा रहेँ। प्रहरीमा चाहिँ त्यहाँभित्र त्यसबेला अलिक पहुँच पुग्नु पर्थ्यो, होइन, म दुर्गम ठाउँबाट आएको भएर त्यो पहुँच पुग्न सकेन, र पछि म शिक्षकमा लागिसके पछाडि 10 वर्ष पछाडि आफै प्रमोटर भइराख्दाखेरि, र त्यस पछाडि चाहिँ अहिले मैले 2 विद्यालय चलाउँछु, र एउटा चाहिँ ग्रेड 11-12 छ भने अर्को विद्यालय चाहिँ मास्टर लेभलसम्मको कलेज लेभलसम्मको विद्यालय सञ्चालन गर्छु, र झनै हामी 70-80 स्टाफ अहिले पनि हामी छौँ, होइन, र शिक्षाबाट चाहिँ आमूल परिवर्तन गर्न सकिन्छ, देशको राजनीति स्थायित्व र देशमा समाजको आमूल रूपान्तरण र समाजको विकास चाहिँ शिक्षाबाट मात्रै हुन सम्भव छ भन्ने पछिल्लो समय चाहिँ मलाई लाग्यो, र म यसमा दृढ भएर लागे। र अघि तपाईँले भने जस्तो म निजी विद्यालयको संगठन प्याप्सनको पनि ललितपुरमा जिल्ला सदस्य रहेँ, त्यहाँदेखि पछि म सचिव रहेँ, उपाध्यक्ष रहेँ, 2 अध्यक्ष पनि मैले गरेँ, र मैले केन्द्रकै नेतृत्व पनि सम्हालेँ निजी विद्यालयहरूको संगठनको, र यो बीचमा मैले राष्ट्रिय शैक्षिक बहसकोमा पनि मैले समावेश हुने मौका पाएँ। जबसम्म शिक्षामा आमूल परिवर्तन गर्न सकिँदैन र त्यसमा पनि हामी शैक्षिक व्यक्तित्वहरू, चाहे त्यो निजी विद्यालय सञ्चालक होस् अथवा सामुदायिक विद्यालय सञ्चालक होस् अथवा देशको शिक्षाको नेतृत्व गर्ने नेपाल सरकारको जुनसुकै मन्त्रालय अन्तर्गतका कर्मचारी अथवा सचिवज्यू मन्त्रीज्यूहरू हुनुहुन्छ, उहाँहरूले शिक्षाप्रति चाहिँ अलिक बढी होमवर्क गर्नुपर्छ, अनि मात्रै हामीले सोचेका उपलब्धिहरू हुन सक्छन् जस्तो लाग्छ।
0: हजुर, यहाँले यो शिक्षा क्षेत्रकै कुरा गर्ने हो भने विविध पक्षहरूको बारेमा धेरै कुराकानी यहाँसँग गर्न सकिन्छ, किनभने यहाँसँग लामो अनुभव छ, समयको कारण उद्यमकै कुरा विद्यालय सञ्चालनकै कुरामा अलिकति केन्द्रित हुन चाहन्छु। यहाँले यो करिब 20 वर्ष विद्यालय सञ्चालन गर्दै गर्दाखेरि के कस्ता अवसर आउँदा रहेछन्, सँगै चुनौती पनि होला, होइन, यो अलिकति तपाईँको जीवनसँग पनि जोडेर मैले कुराकानी गर्न खोजेँ।
1: होइन, यसमा अवसर र चुनौतीहरू दुइटै प्रत्यक्ष रूपमा नै रहन्छ। अवसर यो अवस्थामा के भन्दाखेरि खुलेर आफूले दिन सकिन्छ निजी विद्यालयमा, त्यहाँ कसैबाट रोकटोक हुँदैन, कसैबाट तपाईँको यो यो विषयमा मैले गर्न सकिनँ मेरो कमजोरी रहने भयो। जस्तै सरकारी विद्यालयमा कतिपयहरू प्रिन्सिपलले अथवा हेडमास्टरले चाहेर गर्न सक्दैन, तर निजी विद्यालयमा चाहिँ के छ भन्दाखेरि कसैले चाहेर रोकिँदैन, उसले गर्न चाह्यो भने उसले सब चिज गर्न सक्छ। कहिले कहिले नीतिगत सवालका 1-2 विषयहरू रोकिन सक्छन्, तर साँच्चै नै चाहने हो भने चाहिँ गर्छ त्यो शिक्षकले पनि सक्छ।
0: विद्यालय सञ्चालन गर्दै गर्दाखेरि शैक्षिक सुधारका कुरा गर्नु, मैले चाहिँ जोड्न खोजेको चाहिँ यो विद्यालय सञ्चालन गर्दै गर्दाखेरि एउटा सञ्चालकलाई चाहिँ कस्तो अवसर र चुनौती हुँदो रहेछ भन्न खोजे।
1: सञ्चालकलाई चाहिँ कस्तो हुन्छ भने होइन, उसले गर्न चाहँदा त उसले सबै चिज गर्न सक्ने भयो, तर सञ्चालकले कहिले कहिले नेपालको कानुनले अलिक व्यवधान चाहिँ गरिदिन्छ। कस्तो हुन्छ, अहिले त फेरि शिक्षा स्थानीय तहमा दिएको छ होइन, पहिला राष्ट्रिय लेभलमा हुँदाखेरि पनि कहिले कहिले हामीले भन्ने जस्तो गरेर विद्यालय सञ्चालन गर्नलाई, जस्तै त्यसको करिकुलम त हामीले राज्यको एसेट गर्नुपर्छ नि। जस्तै मैले विदेशमा रहेको उत्कृष्ट शिक्षा नेपालमा दिन्छु भन्दाखेरि विदेशी नागरिक नेपालमा ल्याएर पढाउन लाउन सकिँदो रहेनछ, त्यो नेपालको कानुनले बन्देज गरिदिन्छ, विदेशी शिक्षकलाई राख्न पाइँदैन भन्छ। म विदेशी लगानी ल्याएर ठुलो लगानी गर्छु जहाँ कि विदेशी विद्यार्थी नेपालमा भित्रियाउँछु भन्नाले त्यो सकिँदैन, किनभने अब हाम्रै लगानीले पुग्दैन। आफ्नो लगानी त त्यो त ठुलो हुँदैन, हामी त दूरदराज गाउँबाट आएको, त्यस पनि हामी इन्कम त त्यति ठुलो छैन, हामीले त्यो अवसरमा चाहिँ हामी वञ्चित रहनुपर्छ। तर हामीमा त्यो अथवा परिश्रम गर्ने कन्सेप्ट छ, अथवा हामीसँग त्यो फ्युचरको बनाउने भिजन छ, कन्सेप्ट छ, र यो ठाउँमा म पिराउँछु भने टार्गेट लिएको छ भने त्यो टार्गेट एचिभ गर्नलाई चाहिँ जटिलता चाहिँ छैन।
0: हजुर,
1: अवसर त हामी खुलेर हाम्रो प्रतिष्ठित कामहरू गर्न सक्छौँ नि, त्यहाँ त कसैले पनि रोक्न सक्दैन होइन। जस्तै म एउटा साधारण गाउँबाट आएको व्यक्ति, अघि पनि मैले भने, अहिले मैले देशको प्याप्सनकै पनि केन्द्रीय नेतृत्वलाई मैले होइन लिएर अगाडि बढेँ नि। हामी त त्यो शिक्षाको पहुँचमा त म एउटा लेभलमा काम गरेर गरेँ नि मैले पनि। जुन चाहिँ मेरो के थियो भने मेरो फ्यामिली ब्याकग्राउन्ड हेर्दा त म मेरो बुवा काठमाडौँ कहिले आउन सक्नु भएन, त्यहाँसम्म आउन सक्नु भएन भने हामीले त्यहाँ आएर त केही त गरियो। तर यो अवसर चाहिँ अथाह अवसर भएको ठाउँ हो र गर्न पनि सकिने अवस्था हो, तर राज्यसँग अलिकति राज्य स्तरमा रहने, नीतिगत सवालमा रहने र मन्त्रालय स्तरमा, शिक्षाको मन्त्रालय स्तरमा रहने मानिसहरूसँग चाहिँ एउटा अलिक ब्रोड कन्सेप्ट भइदियो भने चाहिँ यो एजुकेसन, नेपालको एजुकेसन चाहिँ विश्वमा उत्कृष्ट गर्न सकिन्छ कि जस्तो लाग्छ मलाई चाहिँ।
0: कार्यक्रम पौरखीको कथामा आज मैले निर्वाडा स्कुलका सञ्चालक एवं प्रिन्सिपल र अर्को मेरीगोल्ड स्कुलको सञ्चालक शिव कार्कीज्यूसँग कुराकानी गरिरहेको छु। कार्कीज्यू, यो सुरुवातीका कुरा पनि आए होइन, स्कुल सञ्चालन गर्दै गर्दाका चुनौती अनि सँगै अवसरका कुरा पनि गर्यौँ हामीले होइन, यो सँगै यहाँ चाहिँ एउटा विद्यालयको सञ्चालक, यहाँले आफू स्वरोजगार सँगै अरूलाई पनि रोजगारी दिने यो क्षेत्रमा चाहिँ संलग्न हुनुहुन्छ। यहाँको यो दुईवटा विद्यालयले चाहिँ कतिलाई रोजगारी दिएको छ?
1: हामी झन्नै 80-90 जना इन्भल्भमेन्ट छौँ त्यहाँ अहिले पनि।
0: हजुर,
1: अहिले पनि हामी 80-90 जना प्रत्यक्ष रूपमा रोजगारीको सिलसिलामा छौँ।
0: हजुर,
1: दुईटा विद्यालय गरेर
0: मान्छे दुवै विद्यालयको, यो चाहिँ हामीले अहिले कुन तहसम्म यहाँ कक्षाहरू छन्?
1: स्कुल त मेरो एउटा प्लस टूसम्म छ मेरिगोल्ड स्कुल, र निर्वाणा स्कुल चाहिँ मास्टर लेभलसम्म छ। अहिले ब्याचलरमा बिबिएस बिए, अनि मास्टर्समा पनि बिए र बिबिएस, अनि त्यसमा सोसियोलोजीहरू, मास कम्युनिकेसन, जर्नालिजम, यिनै विषयहरू, ह्युमेनिटिज र म्यानेजमेन्टको विषयहरू छ।
0: यहाँले चाहिँ दुईवटा विद्यालय, एउटा चाहिँ निर्वाडा स्कुल र अर्को चाहिँ मेरिगोल्ड स्कुल, दुईवटा स्कुलको यहाँ चाहिँ सञ्चालक पनि हुनुहुन्छ, प्रिन्सिपल यहाँ नै हुनुहुन्छ होइन। धेरै कुराहरू छन् सुरुबाट आफू तयारी हुँदै एउटा विद्यालय सञ्चालकसम्म बन्न पर्ने स्थिति, यो अवस्थासम्म आइपुग्दाखेरि चाहिँ हामीले कस्तो खालको सङ्घर्षहरू गर्नु पर्दो रहेछ?
1: जीवन सङ्घर्षै हो, जीवन सङ्घर्ष बढे अगाडि बढ्छ र हरेक पाइलामा सङ्घर्ष गर्नुपर्छ। त्यसमा पनि म साधारण परिवार अथवा गाउँबाट आउँदाखेरि र यहाँ काठमाडौँ आउँदाखेरि र काठमाडौँको विद्यालयहरूमा काम गर्दाखेरि, निजी विद्यालय काम गर्दाखेरि थुप्रै खालका सङ्घर्षहरू

0: बढेर क्लासमा पर्छ, सङ्घर्ष त स्टिल पनि सङ्घर्ष छ, उस बेला त झन् जटिल सङ्घर्ष थियो र के लाग्छ भने जीवन सङ्घर्ष नै हो जस्तो लाग्छ।
1: हजुर, ताप्लेचुङबाट काठमाडौँमा आएर विद्यालय सञ्चालन गर्दै गर्दाखेरि बिचमा चाहिँ यस्तो दुःख यस्तो सुख अनुभूति भएको त्यस्तो एकदम सम्झना लायक कुनै पल छ यहाँसँग?
0: त्यस्तो रहन्छ नि, मैले अघि पनि भने जीवन सङ्घर्षमै रहँदो रहेछ होइन। अब एकपटक हामी सुरुमा काठमाडौँ सालमा 50 सालमा आउँदाखेरि म दिल्ली बजार बस्थे, घरबाट ल्याएको पैसा सकियो, जाने ठाउँ टाढा छ, त्यस बेला चिठी पठाएको चिठी पनि पुगेन, महिनौ दिन भयो चिठी पुगेन छ, यता पैसा सकियो। अब हाम्रो फेरि के चलन भन्दाखेरि गाउँमा हामी प्राय त्यस्तो माग्ने चलन हुँदैन थियो, अब बुवा आमाले गर्नुहुन्थ्यो, हामी राम्रै परिवार जन्मेको, मेरो दाई र म हामी दुईजना थियौँ र यहाँ चाहिँ केही खानेकुरा सबै सिद्धिसक्यो, केही नै थिएन। अब पैसा कसैले दिने पनि र लिने पनि त्यसलाई जानकारी थिएन। अनि दाईले चाहिँ कहाँबाट साथीकोमा गएर केही धाल ल्याएर छोडेर जानुभयो, अनि दाई फेरि यहाँदेखि ताप्लेजुङ गएर पैसा लिएर आउँछु, म त्यो खाएर बसिराखेँ होइन। त्यस्ता जटिल त अनुभूति छन्, त्यस्ता नहुने किन नहुनेर होइन, किनभने टाढा भइसकेपछि त गाह्रो छ नि।
1: अनि एकदमै अहिलेसम्म यहाँलाई त्यो यहाँबाट आफूले सङ्घर्ष गर्दै गर्दाखेरि खुसीका क्षण पनि त्यस्ता केही याद छ यहाँलाई?
0: त्यो पनि छ, त्यस्ता अवसर थुप्रै छन्। म कस्तो भन्दाखेरि जुन काममा इन्भल्भमेन्ट रहेँ म कहिले पनि पछाडि हटिनँ होइन, जहाँ गर्दै गयो त्यहाँ मलाई राम्रै नै फलिफापै भयो। म अघि पनि भने म एउटा विद्यालयमा शिक्षक रहेँ, पछि म त्यही विद्यालयको प्रमोटर रहेँ, म प्राइभेट स्कुल प्याप्सनको पनि हरेक टेन्युरमा इलेक्टेड भएँ होइन। मैले कहिले पनि चुनाव हार्नु परेन, कहीँ सङ्घर्ष गर्नु परेन, त्यसले गर्दाखेरि धेरै क्षणहरू छन् त्यस्ता। त
1: विद्यालय सञ्चालकै रूपमा चाहिँ अलिकति बढी जोडेर कुराकानी गरिराखेको छु होइन, यहाँ त सुरुमा अध्ययनको लागि आउनुभयो अनि त्यस पछाडि यहाँ चाहिँ पढ्दै पढाउँदै सङ्घर्ष गर्दै जाँदाखेरि यो घरबाट ल्याउनु पर्ने स्थिति या चाहिँ यहाँको सङ्घर्षकै प्रतिफल हो?
0: अनि सङ्घर्षकै प्रतिफल हो, त्यस्तो घरबाटै ल्याएर धेरै गर्नु परेन, यो यही सङ्घर्ष गर्दै त्यसबाटै जेनेरेट गरियो।
1: यहाँसम्म आइपुग्नको लागि परिश्रम र मेहनत सँगै धैर्यता लगावले पनि मान्छे सफल हुन सक्छ भन्ने लाग्छ। यहाँको अहिलेसम्म यो करिब 20 वर्ष सञ्चालक हुँदाखेरि धेरै उताप चढाव पनि आएका होलान् होइन, त्यस बिचमा पनि यहाँले पक्कै पनि एउटा लगाव आफ्नो क्षेत्रमा डेडिकेट हुनु धैर्य गर्नुभयो, त्यो कारणले पनि यहाँसम्म आइपुगेको हुनसक्छ भन्ने मलाई लाग्छ होइन। यो एउटा व्यक्तिलाई कुनै उद्यम गर्दा होस् कुनै व्यवसाय सुरु गर्दा होस् यो धैर्यता अथवा लगाव चाहिँ कस्तो हुनुपर्छ जस्तो लाग्छ यहाँलाई आफ्नो अनुभवका आधारमा?
0: होइन, मेहनत हामीले गर्ने हो, परिश्रम हामीले गर्ने हो, मेहनत र धैर्य चाहिँ गरिराख्नुपर्छ। हामीसँग अहिले के छ भने मेहनत गर्ने कन्सेप्ट चाहिँ कम हुन थाल्यो, अहिले जटिलता चाहिँ त्यस्तो छ।
1: यो
0: कम मेहनत गर्ने अनि ठुलो महत्वाकांक्षा राखिदिने त्यो कन्सेप्ट चाहिँ अहिले देखिन थालेको छ, अहिलेको विद्यार्थी पनि देखिन थालेको छ, इन्भेस्टर पनि देखिन थालेको छ, अहिलेको व्यक्तित्वहरूमा देखाएको छ, अहिले राजनीतिज्ञहरूमा पनि देखिएको छ। तर हामीले कति कन्ट्रिब्युट गऱ्यौँ, राष्ट्रलाई हामीले कति कन्ट्रिब्युट गरेका छौँ अथवा समाजलाई कति कन्ट्रिब्युट गरेका छौँ होइन, हाम्रो लगाव कतिको छ, हामी कतिको डेडिकेटेड छौँ भन्ने कुरो चाहिँ महसुस गर्नुपर्छ। डेडिकेटेड चाहिँ रहनै पर्छ, लगाव चाहिँ तपाईँको निरन्तर यो प्रक्रिया हो। जस्तै तपाईँको मैले देख्छु नि त्यो झरनाहरूमा त्यो पानी त्यति नरम हुन्छ तर त्यसले त्यो ढुङ्गालाई पनि कति धेरै खियाइसकेको हुन्छ नि, किनभने त्यो निरन्तर त्यसले त्यहाँ टक्राव गरिरहेको हुन्छ। मानव पनि त्यही हो जस्तो लाग्छ,
1: निरन्तरता
0: चाहिँ प्रोफेसनलिजममा हुनुपर्छ।
1: यस्ता कुनै पनि व्यवसाय भनौँ उद्यम भनौँ अथवा स्वदेशमै के गर्न खोज्नेहरूको लागि चाहिँ राज्यको तर्फबाट चाहिँ के कस्तो कुरामा अलिकति सहजीकरण गरिदियो भने तपाईँहरू जस्ता व्यक्तिहरूलाई आफूले लागेको क्षेत्रमा थप प्रोत्साहन मिल्थ्यो होला?
0: राज्य त अभिभावक, मेरो यहाँसम्मको यात्रामा मेरो बुवाको कन्सेप्ट महत्वपूर्ण छ, आज उहाँ हुनुहुन्न तर पनि राज्यमा राज्य नहुँदाखेरि पनि त्यो कन्सेप्ट चाहिँ लागू हुनुपर्छ। राज्यमा त्यो क्षेत्रमा स्पेसलाइज्ड मानिसहरू पुगेको हुनुपर्छ र राज्यले पनि त्यसपछि गहिरो अध्ययन गर्नुपर्छ। अहिले हाम्रो शिक्षामा मात्रै होइन अरूमा पनि, मैले भने नि अहिले राज्यको चाहिँ कस्तो राजनीति नै सबै माध्यम हो भन्ने खोज्छ हाम्रो देशमा डेभलप भएको छ। तर राजनीति एउटा पार्ट हो मात्रै हो जसले नीति निर्माण मात्रै गर्छ, तर त्यो नीति निर्माण गर्दाखेरि चाहिँ शिक्षा अथवा अरू उद्योगको जुनसुकै हुँदा त्यसको विज्ञको सँगको सहकार्य गरिनुपर्छ। ललितपुरमा मैले एउटा विद्यालय सञ्चालन गरेँ, मैले एउटा कलेज चलाएँ र ललितपुरको मेयरले मलाई के भनिदिनु पर्यो भन्दा तपाईँ मेरो नगरपालिकामा अथवा मेरो सिटीमा आएर तपाईँले एउटा युनिभर्सिटी खोलिदिनु भयो अथवा कलेज खोलिदिनु भयो अथवा प्लस टू चलाइदिनु भयो अथवा एउटा स्कुल खोलिदिनु भयो, यहाँको जनतालाई सुशिक्षित गर्ने तपाईँले मलाई अवसर गरिदिनु भयो, तपाईँ ताप्लेजुङबाट आउनु भएको मान्छे तपाईँ चाहिँ यहाँबाट तपाईँले यो सुविधा पाउनुहुन्छ है, तपाईँ चाहिँ आजदेखि हाम्रो यस्तो है भनेर मलाई हामी जस्तो मान्छे कसैले उहाँले भन्नु भएको छ र छैन नि? राज्यको
1: कुनै ध्यान दिनु पर्यो भन्ने
0: पर्यो।
1: म कुराकानीको अन्त्य अन्त्यतिर आइपुगेँ। अन्त्यमा चाहिँ तपाईँहरू जस्तो व्यक्ति भनौ या तपाईँहरू जस्तै युवाहरूलाई स्वदेशमै सम्भावना देखाउन कस्तो सुझाव दिनुहुन्छ?
0: अब हामी नेपाली विदेश जानु पर्दैन, हामी सुनको थालीमा भिख मागे जस्तै हो। हामीसँग अपार शक्ति छ, हामी मेहनती

0: पनि छौँ, हामी इमान्दार पनि छौँ नेपालीहरू, हामीले विश्वमा त काम गरेर देखाएका छौँ। सम्भावना देशभित्रै छ, अहिले हाम्रा गाउँ घरहरू सबै दुर्दा खाली भइसकेको अवस्था छ। तर हामी के चाहिँ गरिदिनु पर्यो, राज्यले धेरै ठुलो गर्नु पर्दैन, राज्यले लगानी गर्नु पनि पर्दैन, राज्यले धेरै कन्ट्रिब्युट के पनि गर्नु पर्दैन, राज्यले मात्र के गरिदिनु पर्यो भने उसको पोलिसी बनाइदिनु पर्यो। तपाईँ यहाँको नागरिक हो, तपाईँले यहाँ के उद्यम खोल्नुभयो, तपाईँले के उत्पादन गर्नुभयो भने तपाईँको उत्पादनको त्यसको बिक्री वितरण गर्ने काम वा कन्जम्सन गर्ने काम राज्य छ है तपाईँका पछाडि भनिदिनु पर्यो के, र तिमीले उत्पादन गरेको प्रडक्ट किन्ने क्षमता मसँग छ भनिदिनु पर्यो के, हामीसँग भएको जुन शक्ति छ तर त्यही अनुसारको कन्सेप्टमा चाहिँ हामीले काम गर्न पाउनु पर्यो। त्यसको लागि सरकार चाहिँ तयार भइदिनु पर्यो र हामी पनि जागरुक हुनु पर्यो। राज्यले चाहेन भने राज्यको विपक्षमा पनि हामीले यो है भन्न सक्नु पर्यो नि। अहिले त स्थानीय तहमा छ, त्यहाँ त पोलिटिकल पार्टीसँग कोअपरेसन गरेर कोअर्डिनेसन गरेर लौ तिमीले यति गरिदेऊ है भन्न त सकिन्छौ नि हामीले पनि। अनि हामी चाहिँ के भन्यो भन्दा देखा सिकेकामा लागि एउटा विदेश गयो भन्दैमा अर्को लैलेमा लागेर हामी चाहिँ उफ्रिएर जानुपर्ने, ऋण काटेर जानुपर्ने, होइन परिवारसँग विक्षिप्त भएर जानुपर्ने, त्यसले त हामीले पनि कमजोरी चाहिँ छ।
1: सम्भावना चाहिँ प्रशस्तै छ,
0: प्रशस्त सम्भावना छ, कहीँ जानु पर्दैन, विश्वको कुनै पनि देशमा भन्दा यहाँ बढी गर्न सकिन्छ।
1: रेडियो नेपालको स्टुडियोसम्म आएर जुन यहाँले कुराकानी गरिदिनु भयो त्यसको लागि रेडियो नेपालको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु।
0: हामी गाउँ घरमा हुँदा रेडियो सुन्ने गर्थ्यौँ, पहिला त रेडियो मात्रै एउटा माध्यम थियो, आज रेडियो नेपालमै आएर मैले तपाईँसँग मनका कुरा राख्न पाएँ। तपाईँ मार्फत देशमै सम्भाव्यता भएको ठाउँ देश हो नेपाल, तपाईँ हामी सबै लाग्नुपर्छ। सरकारलाई मात्रै दोष दिने भन्दा पनि हामी नागरिक पनि जागरुक हुनुपर्छ र देश बनाउनेतिर लाग्नुपर्छ, विदेशलाई बनाएर हुँदैन, देशमै रोजगारी सिर्जना गर्नुपर्छ र उत्पादन बढाउनु पर्छ, यसमा हामी सबै लागौँ भन्ने मैले हजुरलाई पनि आभार व्यक्त गरेँ। हस् धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो मेरीगोल्ड स्कुलका सञ्चालक एवं निर्वाणा स्कुलका सञ्चालक प्रिन्सिपल समेत रहनुभएका एक सङ्घर्षशील व्यक्तित्व शिव कार्की हामीसँग कुराकानी गर्नुहुँदै। कार्यक्रम पौरखीको कथा तपाईँलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया हाम्रो इमेल ठेगाना पौरखीको कथा@gmail.com पठाउन सक्नुहुनेछ। अर्को हप्ता यस्तै अर्का पौरखीको कथा लिएर आउने नै छु। तबसम्मका लागि प्राविधिक मित्र सुलोचना बज्राचार्यसँगै म अर्जुन श्रेष्ठलाई बिदा दिनुहोस्। नमस्कार।

भर्खरै सुन्नुभयो चलचित्र जीवन जीवन ज्योतिको गीत मधु छेत्री र सुकमित गुरुङको स्वरमा गोपालजी नेपालीको रचना चन्द्रराज शर्माको सङ्गीतमा. अब सुनाउँछौँ चलचित्र मनको व्यथाको यो गीत नातिकाजीको सङ्गीतमा रहेको छ माधव प्रसाद घिमिरेको रचना तारादेवीको स्वरमा.

0: ट्राफिक लाइटको सदैव पालना गरौँ, यसले तपाईँलाई चोकमा हुन सक्ने दुर्घटनाबाट प्रत्येक पल्ट सुरक्षा गर्दछ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: वैदेशिक रोजगारीमा जानु अघि आफू जाँदै गरेको देशको जानकारी लिनु अत्यन्त जरुरी हुन्छ।
3: त्यहाँको भाषा, संस्कृति, नियम कानुन सिक्नै पर्छ।
2: यात्रा प्रक्रिया, सुरक्षा उपाय र आपतमा के गर्ने भन्ने कुरा सिकाउने पूर्व प्रस्थान अभिमुखीकरण तालिम लिनु पर्छ।
3: पूर्व प्रस्थान अभिमुखीकरण तालिम तोकिएको संस्थाबाट लिएपछि प्रमाण पत्र अनिवार्य रूपमा लिनु पर्छ।
2: तालिम कुनै औपचारिकता होइन, आफ्नै सुरक्षा र अधिकार संरक्षणका लागि हो।
3: महिला श्रमिकहरूले पूर्व प्रस्थान अभिमुखीकरण तालिम शुल्क भने फिर्ता पाइन्छ।
2: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट प्रस्तुत गर्दैछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अहिले केही बेरमा संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको लागि आय तथा व्ययको अनुमानसहितको विवरण अर्थात् बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। बजेट मार्फत दिगो आर्थिक सुशासनका लागि रूपान्तरणका स्पष्ट कार्यक्रम ल्याउने तयारी भइरहेको अर्थमन्त्री डाक्टर वाग्लेले बताउनुभयो। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थान बिन्दु बनाएर आउने 5 वर्षसम्म सुधारका कार्यक्रम व्यवस्थित गर्ने अर्थमन्त्रीको तयारी रहेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रलाई अझ समृद्ध र मर्यादित बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ। 19 गणतन्त्र दिवस 2083 अवसरमा आज सैनिक मञ्च टुँडीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले गणतन्त्रलाई सबल बनाउन प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्यायसहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। नयाँ सरकारले जनताको चाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरेसँगै नागरिकमा थप आशा जागृत भएको पनि राष्ट्रपति पौडेलले बताउनुभयो। राष्ट्रपति पौडेलले गणतन्त्रले सम्पूर्ण देशवासीलाई जोड्नुका साथै साझा राष्ट्र बनाउने संकल्पका लागि अभिप्रेरित गरिएको भन्दै जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमिको स्वामित्व दिएको बताउनुभयो। गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहमा उपराष्ट्रपति रामसाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधान न्यायाधीश सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उच्च पदस्थ सरकारी अधिकारीको सहभागिता रहेको थियो। जिल्ला प्रशासन कार्यालय चितवनले हुलाक कार्यालय मार्फत घर घरमा राहदानी पुर्याउन सुरु गरेको छ। हाल दैनिक 20-30 थान राहदानी घर घरमा पुर्याउन थालिएको जिल्ला हुलाक कार्यालय चितवनका कार्यालय प्रमुख शालिकराम बस्यालले जानकारी दिनुभयो। पहिले चिठीपत्र पुर्याउने कार्यमा सीमित हुलाक सेवा अहिले पार्सल तथा राहदानी लगायत सेवा घर घरमा पुर्याउनमा लागि परेको छ। सरकारले जारी गरेको प्रशासनिक सुधार सम्बन्धी 100 बुँदे कार्ययोजना लागू गर्ने कार्य अन्तर्गत घर घरमा सेवा पुर्याउन थालिएको हो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: 4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VoLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VoLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। युक्रेन युद्धको असर नाटो सदस्य राष्ट्र रोमानियासम्म पुगेको छ। युक्रेनमाथिको रातभरको रुसी आक्रमणसँग सम्बन्धित एक ड्रोन पूर्वी रोमानियाको आवासीय भवनमा खस्दा 2 घाइते भएका छन्। घटनापछि रोमानियाले नाटोसँग थप एन्टी ड्रोन सुरक्षा क्षमता तत्काल उपलब्ध गराउन आग्रह गरेको छ। रोमानियाको रक्षा मन्त्रालयका अनुसार ड्रोनलाई देशको हवाई क्षेत्रमा रडार मार्फत निगरानी गरिएको थियो। त्यसपछि उक्त ड्रोन पूर्वी सहर गालाटी स्थित एउटा अपार्टमेन्ट भवनको छतमाथि खस्दा आगलागी भएको थियो। घटनामा 2 सामान्य चोट लागेको छ भने भवनका धेरै बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। रेडियो नेपालबाट अपराह्न 4 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: क्विटलाइन आङ 11:32 रेडियो लेन यम्बुला थामा नाक्पु थुने लो टेङमा तोङ सुङची सुवाजी मितिवा नासा रब थो ओतुप इन्सिनाङ दिन्याताङ न्युङमो ताङ मेता जोथोपकी थामा नाक्पु थुङ्गु चोर्पा क्युरु इन्सिङ आरिङराङ ट्याङ्गा मोफोकु क्विट लाइन आङ 11:32 डेलो जोकुला मिमाङतिवा तेरिला सपिन आङ 11:32 टेमा टोपकी छुजो गुनेजुन गमी छुजो नासेक टोङ्गु लाङथोपकी ठेन्सो जगोकी थामा नाक्पु थुङ्गु लुक्सो क्युरुप्ला टोङ्गु लाङ्गु सेवा क्विट लाइन आङ 11:32 यम्बी शुङ थोतेन तेजिन मिभोर लोनखाङ ग्याल्योङ थोतेन लोबजुङ दलेन तेजिन ग्याङसिङ सोकपा टेकु काठमाडौँ।

0: दि रेडियो नेपालिन आङ छिरिङ लामा शेर्पा ने शेरिकेकी साङ्ग्युर सेन्रोनाङ सुशासन तङ पल्जोर यार्गेला खाक्षेन पोची आरिङ नोर लोनपो डाक्टर स्वर्णिम वाग्लेकी थाङ्गु पल्जोर लोकी बजेटकी थो सङ्घीय टोसकी पिर्मी सग्नुला जोगिनु अतुप सेनवाए एमबी सठिमला लो ट्याङमा जेट लागि गते च्याङा छेर्मु बजेट जोकु टडिक नङसिन टोसकला बजेट कि थो जोकिन होतुप सेनवाए पल्जोर सकुल यार्गे जब गेर्की सकुल कि सेमचुक फर्जितु पुँजीगत डोसुङ गेछा जब ताङ यम्बुला लाका नेतुप कोकप लाक्पा जबला सुगेकिन ट्याङ्गा खरब च्याप्गेने जुन खरब निसु सेकी बजेट जोकु टडिकला सुङ होतुप नोरलोन खाङकी सेनवाए आरिङ गेलखाप कि दासा नाछोक्ला माङ्सो तुसेन चिवाए थेङ चुर्गु कि माङ्सो तुसेन कि कप्ला आरिङ काठमाडौँ कि टुन्डी खेल्ला होतुप सैनिक मन्सला मिक्सल थेन्जोम कोडिक्याने माङ्सो तुसेन सिंह ओतुप सेनवाए दिपरलारङ सिङजिन रामचन्द्र पौडेल कि माङ्सो तुसेन कि कप्ला सैनिक मन्स टुन्डी खेल्ला कोटिक्याउ मिक्सल थेन्जोमला सम्बोधन क्यानाङ वाए ति कप्ला सिङजिन पौडेल कि एमबी माक्मी कि छोक्पी सलामी पुनवाए थेन्जोमला एमबी माक्मी एमबी कोर्सुङ माक्मी सशस्त्र माक्मी ताङ काठमाडौँ महानगर माक्मी कि छोक्ने मार्च पास क्यानवाए लेन्जोमला सिङजिन सोनपा राम सहाय प्रसाद यादव सिलोन तेजिन माङ्सो तुसेन मूल समारोह छोक्पी चिखा बालेन्द्र शाह माकपोन छेन्पो डाक्टर मनोज कुमार शर्मा छोक्सो डोल प्रसाद अर्याल तङ राष्ट्रिय सभाकी चिख्याप नारायण प्रसाद दाहालकी छोक्सु क्यानगु सेनवाए तुग्राङ क्याने लोन छोक छोकमितिवा छोक्सो सोनपा राष्ट्रिय सभाकी चिख्याप सोनपा छोकमितिवा संवैधानिक छोक्पी सोहोतिवा सुङ्ख्योप छोक्पी सोहो तङ कुसप्तिवा कुटनीतिक छोक्पी सोहो तङ कुसप्तिवा तङ ल्याचेत्पा तुई छोक्सु क्यानगु सेनवाए सिङजिन रामचन्द्र पौडेल कि सङ्घीय माङ्सो कि सितेमा मिमाङतेवाला तेरुप सेवा फेन्सेन पो जोइ सुशासन यर्गे तङ सिदे कि मिकुल डुपा कि गो तङ्गी तन्दी तुसो कि लेगेन खक्सेन पोइन्दुप सुङवाए सिङजिन पौडेल कि थेङ चुर्गु कि माङ्सो तुसेन कि कब्ला आरिङ टासिदेलेक सुङ्गप नगिन सठिमला होतुप सामाजिक न्याय पल्जोर यर्गे तङ समावेशी यर्गे कि मिकुल डुपा कि तुब्ला तहा सुमकर कि सुङ यर्की सकुल तङ नागरिक समाज पर्की सिगडिल खक्सेन पो होतुप सुङवाए तुग्राङ क्याने सिङजिन पौडेल कि माङ्सो टडिकी तन्दोक्ला तुसो नासोक्ला चुङ्गु पुङ्गोकुल कि गोठित क्याउ सप्सित सोखी गोठित त्योला चिकोर तङ ठेन्सो क्यानाङ वाए तुग्राङ क्याने सिङजिन सोनपा राम सहाय प्रसाद यादव कि साङ माङ्सो तुसेन नितोङ गेचुग्या सुनकी कब्ला टासिदेलेक सुङ्गप नङिन सिङसेक सहित त्योला कुदुत छु नाङ वाए सिसी सिङजिन सोनपा यादव कि माङ्सो टडिकी तुप्रिमाला क्योन फोकु तङ तोरुप त्योला साङ चिकोर क्यानाङ वाए तुग्राङ क्याने राष्ट्रिय सभाकी चिख्याप नारायण प्रसाद दाहाल कि माङ्सो तुसेन नितोङ गेचुग्या सुन कि कप्ला रङ्युल ताङ सिगेल्ला जुनोतुप एम्बी मिमाङ तेरिला किर्मु सिदे ताङ टासियो उङसिसिने मोदन क्यानाङ वाए दितुसेन लोग्युकी ङोकुल तेमा टडिक चुङ्गुप सुङिन माङ्सो कि थाप याम्बा काङ मिन्दा क्याने मङ यर्ग्या गलुप माङ्सो रङ इन्दुप सिख्याप दाहालकी सुङसुङ सठिमला होतुप टडिक नङसिन चिसोक यर्ग्या जोइँ पल्जोर यर्ग्या जोइँ सुशासन टडिकी गो खाक्सेन्पो होतुप सुङ्गिन ङोकुल कि रिम्बाला क्योन फोकु हेला खालक स्वरूप ताङ रक गलुप तेवला साङ चिकोर क्या नाङसुङ माङ्सो तुसेन नितोङ चुग्या सुम्की कप्ला सप्सित सोखा नाछोकी गोठित तुइसङ हेम्बी मिमाङ तिवातेरीलाई किर्मु सिधे ताङ टासियो उङसिसिने मोन्दुन क्यानाङ वाए जम्बुलिङकी तेरिस नाङ खाङरी थेन्पो जमोलोङमोला थेङ ताङबोला मिलेपु निमी थेन्सो कि आरिङ जम्बुलिङ जमोलोङमो तुसेन सिवाए चिलो चिक्तोङ गुप्किया गपचुङा सुम मे लाकी तारिक निसु गुकी सेर्मु न्युजिल्यान्डकी सर एडमन्ड हिलारी ताङ एमबी तेन्जिङ नोर्गे शेर्पाकी थेङ ताङबोला जमोलोङमो ज्यान गुप निमी थेन्सो कि लो ट्याङमा दि तुसेन च्याप लुक्सो ओतुपिन जमोलोङमो एमबी तोन्दोक्ला खाङरी तिरङ मेन्दा क्याने ग्याल्योङ सेतोङ टोसम यर्गे ताङ जम्बुलिङला एमबी मोसी जोकु ताकी सिला ओतुपिन टोसम छोकपी सेतुप नङसिन तन्दा सेकला मि तोङ ग्यास नाङ लाग्पा कि जमोलोङमो ज्याउ थो उतुप यिनसिसि जम्बुलिङला उतुप खाङरी थेन्बो चुप्जी नाङला ग्याचके हेम्बुला उतुप सेनवाए जमोलोङमो तुसेन कि कप्ला सुङकी छोकपा तुई टोसम छङमेन तुई खाङरी तङ डेलो उतुप छोकपा तुई तङ साने देशन तह तुई खाङरी सुङ्क्योप रिजेकु लाका सुङ्क्योप उतुप जोगो तङ खोरुक सुङ्क्योप कोर्की ल्यारिम्त्यो कोडिक्यान वाए तन्दा नाम युरुवाकी जोसालेन्सी खाङरी सकुलकी खासितु खाकी चोत्यो ककु त्याङ खोरुकला क्योन गेकु न्याताङ फरिन्न ओतुप्तपकी खाङरी तुई सुङ्क्योप्ला खाक्सेन पोसी गौला डेलो ओतुप्ती टोङ्गु नाङवाए खाङरी टोसम एम्बी पल्जोर सखुल यार्गे जोप एम्बी मिला लाका नेतुप कोकप सो हिन्दुप ताङ जमोलोङ मोरङ जम्बुलिङला एम्बी ङोसी जोकु सि हिन्दुप तपकी एम्बु रिग्याल जेकपा छोकपी खाङरी सकुलकी फुताकपु सुङ्क्योप खाङरी सकुल त्यो चेङ्गे जोगौ खाङरी जेकु लाका सुङ्क्योप ओतुप जोगौ ला तेरिकी पिर्मी सिग्रिल खाक्सेन पोतुप सेनवाए रिक्सुङ टोसम तेजिन नागरिक उड्डयन लोनपो खटकराज पौडेलकी जोमोलोङमो खाङरी तिरङ मिन्दाक्याने दक्पिङ वोटो ताङ ग्याल्योङ सेन्दोङ हिन्दुप सुङवाय टोसम सोकपा ताङ नेपाल टुरिज्म बोर्डकी कोडिक्याउ ल्यारिमला लोनपो पौडेलकी तुकुई सुङलाप नाङगुइन ल्यारिमला लोनपो पौडेलकी खाङरी ज्याने जमुलिङला मिङ खेपेल क्या नाङगुप कामिरिता शेर्पा लाक्पा शेर्पा ताङ मिङमा शेर्पाला चिकुर क्या नाङगिन एमबी टोसम ताङ यर्गेकी सिचो खाङरी हिन्दुप तपकी खाङरी दुई सुङक्योप ताङ यर्गे तेमातिरङ ग्यालखापकी छेतोङ फरूप ताङ पल्जोर यर्गे जोथोपु सुङसुङ ल्यारिमला रिक्सुङ टोसम तेजिन नागरिक उड्डयन लोनखाङकी टुङिक मुकुन्द प्रसाद निरौलाकी टोसम कोरकी चठिम तुसो नाङसिन गिरो जोसिङ खाङरी ताङ डेलो तुप्का लेतियो मेता जोथोपु हिसेक्या नाङसुङ ल्यारिमला यम्बु रिगेल जेक्पा छोकपी छिख्या फुर ग्यालजे शेर्पाकी ग्यालखापकी ङोटोकी शिला ओतुप खाङरी तिउ सुङक्योपकी तुप ल्यागेन मेमाङतियो तेरिकिती हिन्दुप सुङवाए ल्यारिमला जमुलिङकी तेरिस नाङ खाङरी थेन्बु जमोलोङ मोताङ यम्बा खाङरी तियो ज्याने मिङ खेफेल क्या नाङगुप्तियोला चिकोर क्या नुवाए ती कपला ट्याङ्गा बुमचिक ताङ क्यान अन्तर्राष्ट्रिय सगरमाथा आरोहण ज्ञानपातेमा थेङ सुङचु सुवाचिक जमोलोङ मो ज्यानाङ्गु पासाङ दावा शेर्पा ट्याङ्गा तोङ अप्चु त्याङ क्यान हिलारी ज्ञानपातेमा हेलिकप्टर तोङ्गु पाइलट प्रिया अधिकारी ताङ ट्याङ्गा तोङ अप्चु ताङ क्याने तेन्जिङ हिलारी कीर्तिमानी ज्ञानपातेमा तेन्जिङ डेभिड शेर्पा सिकोर चुङवाए तुरङ क्याने सिजन चिक्लारङ थ्याङमा सुम जमोलोङ मो ज्याउ पूर्णिमा श्रेष्ठ ट्याङ्गा तोङ अप्चु तेमा ताङ खाङरीकी लोबजुङ ताङ याम्सिप कितु प्राध्यापक डाक्टर विशाल अधिकारी ट्याङ्गा तोङ अप्चु तेमा सिकोर चुङवाए रेडियो नेपाल ने शेरी केकी साङ्गुर डुप्सुङ तुझिसे
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ आज अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा नेपाल सरकारको 2083-84 आर्थिक आय व्यय विवरण बजेट प्रस्तुत गर्दै हुनुहुन्छ बजेट भाषणको प्रत्यक्ष प्रसारणका लागि अब हामी यहाँहरूको ध्यान संघीय संसद सिंहदरबारतर्फ आकर्षित गर्दछौ संघीय संसद सिंहदरबार
4: माननीय सदस्यहरू सम्माननीय सभामुखज्यू सम्माननीय अध्यक्षज्यू
5: नमस्कार आदरणीय श्रोताहरू यतिखेर हामी संघीय संसद भवन सिंहदरबारबाट बोलिरहेका छौँ जहाँबाट अब केही बेरमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै हुनुहुन्छ आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत हुने बजेट मूलत सुशासन र आर्थिक उत्थानमा केन्द्रित हुने बताइएको छ मूलत आगामी आर्थिक वर्षको बजेटले

अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले अब केही बेरमा नै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुहुनेछ र त्यसका लागि अहिले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अरियालले अर्थमन्त्री डाक्टर सोडिम वाग्लेलाई बजेट प्रस्तुत गर्नका लागि आग्रह गर्दै हुनुहुन्छ। मूलत यो आगामी आर्थिक वर्षको बजेट यसपटक सुशासन र आर्थिक उत्थानमा केन्द्रित हुने अपेक्षा गरिरहँदा सभामुख डोलप्रसाद अरियालले संसदको बैठक कारवाही अगाडि बढेको जानकारी गराउनु भएको छ।

0: उनलाई यो बजेटले विशेष गरी खसिएको व्यावसायिक आत्मविश्वास फर्काउन र देशभित्री लगानीको वातावरण बनाउन जोड दिने सङ्केत गरिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले:
1: गौरवान्वित छु, जनताको जीवन स्तर बेहत्तर पार्ने तत्कालीन उद्देश्य आज पनि उत्तिकै सान्दर्भिक छ। यस अवसरमा नागरिक स्वतन्त्रता, लोकतान्त्रिक अधिकार, सामाजिक न्याय र समुन्नत
2: अर्थमन्त्री श्री सुवर्ण शमशेरबाट करिब 75 वर्ष अघि प्रारम्भ भएको मुलुकको आय र व्यय विवरण पेश गर्ने प्रणालीलाई निरन्तरता दिँदै यो सम्मानित सदनमा उभिदा गौरवान्वित छु। जनताको जीवन स्तर बेहत्तर पार्ने तत्कालीन उद्देश्य आज पनि उत्तिकै सान्दर्भिक छ। यस अवसरमा नागरिक स्वतन्त्रता, लोकतान्त्रिक अधिकार, सामाजिक न्याय र समुन्नत नेपालका लागि भएका विभिन्न आन्दोलनहरूमा जीवन उत्सर्ग गर्नुहुने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुका साथै आन्दोलनमा आहत नागरिकहरूप्रति समानुभूति व्यक्त गर्दछु। उत्तरदायी शासन, सदाचार र नागरिक सम्मानको पक्षमा उठेको परिवर्तनकामी युवा शक्तिको जागरणबाट स्थापित नयाँ राजनीतिक जगमा प्राप्त विपुल जनादेशले वर्तमान सरकारलाई असाधारण जिम्मेवारी सुम्पिएको छ। अर्थमन्त्रीका रूपमा मैले यसलाई केवल संवैधानिक औपचारिकताको रूपमा मात्र होइन, राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरूप फेर्ने दायित्वका रूपमा ग्रहण गरेको छु। यो बजेट स्वदेश र विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तनबारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्नेछ भन्ने विश्वास लिएको छु। नेपालको राजनीतिमा उमेरको पुस्तान्तरणसँगै राष्ट्रिय जीवनका सबै आयाममा रूपान्तरणको उत्कट प्रतीक्षा छ। अप्रतिगम्य परिवर्तनले ल्याएको यो अनुकूलतालाई आत्मसात गर्दै नीति, कानुन, संस्था, पद्धति, प्रक्रिया, नेतृत्व र नियतमा परिष्कारपूर्वक सुशासनका मानक स्थापित गर्न हामी कटिबद्ध छौँ। नीतिगत अन्योल, ढिलासुस्ती, संस्थागत कब्जा र राज्य स्रोतको दोहनको अन्त्य गर्दै परिणाम दिने शासन प्रणाली निर्माण गर्नु आजको आवश्यकता हो। वर्तमान संविधानले सामाजिक तथा सांस्कृतिक बहिष्करणको चक्र तोड्ने महत्त्वपूर्ण आधार तयार गरेको भए पनि आर्थिक अवसरहरूमा समान पहुँचका लागि अझ गहिरो संरचनात्मक सुधार आवश्यक छ। सूचना तथा सञ्चार एवं कृत्रिम बुद्धिमत्ता, वित्त, व्यापार र लगानीको विशिष्टीकृत विविधीकरण र त्यसको निसीम विस्तार संसारभर फैलिएको नेपाली समुदायको सामूहिक सामर्थ्य र प्रविधिकरणको आक्रामक उपयोगले जन्माएका चुनौती र अवसरहरूलाई पर्गेल्ने समय आएको छ। समन्यायिक आर्थिक वृद्धिको सूचक र निर्माण गर्ने जिम्मेवारी हाम्रै काँधमा छ। यस यात्रामा रचनात्मक सुझाव र सहकार्यका लागि सङ्घीय संसद, राज्यका सबै निकाय, नागरिक समाज तथा सम्पूर्ण नेपाली जनता समक्ष सरकारका
1: चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ विदेशी विनिमय सञ्चित सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा
2: सरकारको सारभूत नीतिगत दिशाबारे प्रकाश पारिसकिएको छ। त्यसै गरी विस्तृत तथ्याङ्कीय चित्रणको दस्तावेज आर्थिक सर्वेक्षण 2082-83 संसदमा पेश भइसकेको छ। मुलुक अहिले बृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ विदेशी विनिमय सञ्चिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसाङ्ख्यिक शक्ति ठूलो पुँजीका रूपमा उपस्थित छ। यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलाको अस्थिरता, आन्तरिक बजारको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन्, यस बजेटको ध्येय यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राज्यको सेवा प्रदान क्षमता, निजी क्षेत्रको आत्मविश्वास

र नागरिकको भरोसालाई एकैसाथ उकास्नु छ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, सुरुमा म आर्थिक वर्ष 2083-84 को बजेट मार्फत बसाल्न खोजिएको थिति र सर्वाङ्गीण विकासको जगसँग सम्बन्धित केही उल्लेख्य सुधारहरूको घोषणा गर्दछु। उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करका दरमा बृहत् पुनरावलोकन गरेको छु। करको बोझ घटाउन आयकरको छुटको सीमा दोब्बर गरी व्यक्तिका लागि 10,00,000 रुपियाँ पुर्याएको छु। व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको छु। औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी मालवस्तु भन्दा कम्तीमा एक तह न्यून हुने गरी 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु। विद्यमान 11 तहको भन्सार दरलाई 7 तहमा सीमित गरेको छु। हाल 360 वस्तुमा लागि आएको अन्तशुल्क खारेज गरेको छु। भन्सार बिन्दुमा सङ्कलन हुने पूर्वाधार विकास कर, सडक मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु। प्राकृतिक व्यक्तिको मृत्यु पश्चातको अस्वैच्छिक निसर्ग एवं निकायमा भएको स्वामित्व परिवर्तनको कारणले नियन्त्रित निकायमा हुने स्वामित्व परिवर्तनमा आयकर ऐन 2058 को दफा 57 आकर्षित नहुने व्यवस्था गरेको छु। सूचीकृत कम्पनीका धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु। डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छुट पाउने व्यवस्था कार्यान्वयन गर्नेछौँ। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौँ। वस्तु वा सेवाको खरिद बिक्रीमा बीजक लिने दिने संस्कृति प्रोत्साहन गर्न लटरी जस्ता आकर्षक कार्यक्रम सुरु गरिनेछ। मूल्य अभिवृद्धि करमा बहुदरको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेश गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्नेछौँ। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौँ। कानुनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छुट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छु। सरकार वा करदाता पक्षबाट अदालत वा न्यायिक निकायमा पुगी विचाराधीन रहेको कर विवाद समाधान गर्न निर्धारित कर रकममा 1% थप गरी तोकिएको म्यादभित्र बुझाएमा मुद्दा फिर्ता लिई शुल्क, जरिवाना, थप दस्तुर, विलम्ब शुल्क वा ब्याज मिनाहा हुने व्यवस्था मिलाएको छ। नेपाल सरकारको विद्यमान बुझिलो संगठन संरचना अब चुस्त बन्नेछ। संघीय मन्त्रालयको संख्या 22 18 कायम भइसकेको परिप्रेक्ष्यमा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकमलाई प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको छु। 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गर्दैछौँ। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम, उच्चस्तरीय कार्य सम्पादन कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जङ्गी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौँ। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौँ। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च, क्यामेरा, टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष,
खडा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौँ। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छुट हटाएको छु। गाभिएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ। लगानी प्रवर्धन, आर्थिक सुधार र सहज सेवा प्रवाहको समुचित नीतिगत तथा कानुनी प्रबन्ध गरिनेछ। यसका लागि दर्जनौं ऐन, नियम, कार्यविधि र निर्देशिकाको निर्माण, प्रतिस्थापन वा परिमार्जन गर्नेछौँ। यसअघि नै घोषणा गरिएका 15 वटा कानुन तुरन्त खारेज गर्न केही नेपाल ऐन संशोधन विधेयक संसदमा प्रस्तुत गर्नेछौँ। कम्पनी कानुनमा संशोधन गरी स्वार्थको द्वन्द्व र विवरण खुलासा लगायतका विषयमा स्पष्टता कायम गर्दै कम्पनी खारेजी प्रक्रियालाई सहज बनाउनेछौँ। थप मुलुकसँग विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्नेछौँ। दामासाही सम्बन्धी ऐन 2063 संशोधन गरी उपभोक्ता, लघु, साना तथा मझौला उद्योगका समेत वित्तीय समस्या समाधान गर्नेछौँ। लगानी प्रवर्धनका लागि सीमित दायित्वको साझेदारी कानुन तर्जुमा गर्नेछौँ, जसबाट एन्जल इन्भेस्टमेन्टलाई भेन्चर क्यापिटल तथा प्राइभेट इक्विटी फन्डमा लगानी गर्न प्रोत्साहन हुनेछ। नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई सहज बनाउनेछौँ। औद्योगिक व्यवसाय ऐन संशोधन गरी उद्योगको क्षमता वृद्धि, स्वामित्व परिवर्तन, पुँजी वृद्धि लगायतका विषयमा उद्योग विभागलाई जानकारी मात्र गराए पुग्ने व्यवस्था गर्नेछौँ। विदेशी लगानी तथा प्रवृत्ति हस्तान्तरण ऐनमा संशोधन गरी लगानी फिर्ताका लागि नेपाल राष्ट्र बैङ्कको पूर्व स्वीकृति लिनु नपर्ने र जानकारी दिए पुग्ने व्यवस्था गर्नेछौँ। वैदेशिक लगानीको दायराभित्र कन्भर्टेबल उपकरणहरू, परियोजना आबद्ध फन्डिङ लगायत अन्य हाइब्रिड उपकरणलाई समेट्नेछौँ। वैदेशिक लगानीको स्वचालित स्वीकृति प्रक्रियामा पूर्व स्वीकृतिको व्यवस्था हटाउनेछौँ। विदेशमा सेवा शुल्क भुक्तानी, रोयल्टी र प्रविधि बापतको रकम पठाउने प्रक्रिया सरल बनाउनेछौँ। उधारो असुली सम्बन्धी कानुन व्यवस्था गर्नेछौँ। बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानुन छिट्टै निर्माण गर्नेछौँ। विगतको समग्र आर्थिक गतिविधिलाई विश्लेषण गरी व्यक्ति तथा व्यवसायीको साख मूल्याङ्कनका आधारमा कर्जा दिन सक्ने व्यवस्था गर्नेछौँ। व्यापारिक विवादको शीघ्र समाधानका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्नेछौँ। मेलमिलाप ऐनमा सुधार गर्नेछौँ। गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता र पुँजीगत लाभकर सम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गर्नेछौँ। मुलुकी देवानी संहिता 2074 संशोधन गरी नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता, अन्तर्राष्ट्रिय सङ्घ संस्था, बहुराष्ट्रिय कम्पनीका शाखा वा आवास प्रयोजनका लागि जम्मा एकाइको 25% भन्दा नबढ्ने गरी आवास क्षेत्रका भवन वा सरकारले तोकेको स्थानमा अपार्टमेन्ट दीर्घकालीन लिजमा लिन सक्ने व्यवस्था गर्नेछौँ। साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न फर्स्ट लस रिकभरी हुने गरी कर्जा सुरक्षण गर्नेछौँ। कार्यगत सुधारको आक्रामक श्रृङ्खला सुरु गरी पुँजीगत खर्चको गति र लय फेर्न प्रतिबद्ध छौँ। खरिद प्रक्रियामा सुधार, रकमान्तरसहित स्रोत व्यवस्थापनमा लचकता, वैकल्पिक वित्त परिचालन एवं आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी तोकिएको लागत र समयमै आयोजना सम्पन्न गर्न मिशन मोडमा काम गराउनेछौँ। चालु आर्थिक वर्षभित्रै विकास आयोजना सम्बन्धी सनसेट कानुन संसदमा पेश हुनेछ। मोबिलाइजेसन पेस्कीको रकम सम्बन्धित आयोजनामा मात्र खर्च गर्न पाउने गरी ट्र्याकिङ गर्ने व्यवस्था मिलाउनेछौँ। हाइब्रिड एन्युइटी मोडलमा निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन 3 महिनाभित्र तयार हुनेछ। मध्य पूर्वको द्वन्द्वबाट इन्धन, बिटुमिन लगायत निर्माण सामग्रीमा भएको मूल्य वृद्धिबाट निर्माण व्यवसायीलाई परेको कठिनाईको सम्बोधन गर्नेछौँ। सफा सहर, सहज यातायात र सुरक्षित सडक चलायमान अर्थतन्त्रको अभिन्न अङ्ग बनाउनेछौँ। सडक यातायात, खानेपानी, सरसफाई र आर्थिक पहुँच पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्नेछौँ। आगामी 5 वर्षभित्र सबै जिल्ला सदरमुकाम जोड्ने सडक तथा पुलको स्तरोन्नति गर्नेछौँ। यात्रा सुरक्षा र सडक स्तर सुधार गरी दुर्घटनाबाट हुने मानवीय क्षतिलाई न्यूनीकरण गर्नेछौँ। विकास र वातावरण बीच द्वन्द्व होइन, सामञ्जस्य स्थापित गर्नेतर्फ सरकार सचेष्ट रहनेछ। यसका लागि वातावरण संरक्षण ऐन 2076 र वन ऐन 2076 परिमार्जन गरिनेछन्। स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेखित वनको क्षेत्रफल वा कटान हुने रुखको संख्या घटेको अवस्थामा पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्न नपर्ने व्यवस्था गर्नेछौँ।
वन क्षेत्रको स्वीकृति र रुख कटानको आदेशसम्मका निर्णयको बहुश्रृङ्खलालाई उल्लेख्य रूपमा घटाउनेछौँ। नवीन एवं वैकल्पिक वित्तीय उपकरणको प्रबन्ध मार्फत सरकारको वित्तीय चाप घटाइनेछ। यस क्रममा सरकारको ब्यालेन्स सिट बाहिरबाट नै पुँजी परिचालन गरी सार्वजनिक लगानी एवं प्रविधि भित्र्याउन नयाँ वित्तीय उपकरण प्रस्ताव गरेको छु। पूर्वाधारमा निजी लगानी परिचालन गर्न वैकल्पिक विकास वित्त कोष सम्बन्धी कानून प्रतिनिधि सभाबाट पारित भइसकेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्रामै अफसोर बन्ड शीघ्र जारी हुनेछ। स्वच्छ ऊर्जा बन्ड र डायस्पोरा बन्ड जारी गर्ने र उपलब्ध जलवायु कोषको अधिकतम उपयोग गर्ने नीति लिएको छु। हाल वैदेशिक मुद्राको सुविधाजनक सञ्चिति रहेको अवस्थामा केही प्रतिशत रकम सोभरेन वेल्थ फन्डका रूपमा परिचालन गर्ने नीति लिएका छौँ। कम्तीमा 3 महिनाको इन्धन भण्डारण, एआई फ्याक्ट्री लगायतका रणनीतिक महत्त्वका आयोजनामा लगानी गर्न मातृभूमि कोष स्थापना गर्नेछौँ। विदेशी ऋण वा लगानीमा आयोजनामा हुने विनिमय जोखिम न्यून गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाएको छु। पहिलो र दोस्रो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त नतिजामा सुधार हुने गरी अनुकूल आर्थिक वातावरण सिर्जना गर्नेछौँ। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट यथाशक्य छिटो हटाउनेछौँ। सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पुँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गरेको छु। राष्ट्रिय वाणिज्य बैङ्कमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव गरेको छु। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्नेछौँ। राष्ट्रिय जीवन बिमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्नेछौँ। जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउनेछौँ। गोरखकाली रबर उद्योग लगायत 7 वटा सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन डिडिए गरी निजी सार्वजनिक साझेदारी मोडलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्रै सम्पन्न गर्नेछौँ। सूचना प्रविधि पूर्वाधारको विस्तारमा सरकारको अर्जुन दृष्टि रहनेछ। नेपाल टेलिकममा सङ्घीय सरकारको 66% सेयर कायम राखी बाँकी सेयर पुष मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्नेछौँ। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानुनी प्रबन्ध मिलाउनेछौँ। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौँ। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौँ। नेपाल राष्ट्र बैङ्कको सुपरिवेक्षणमा फिनटेक मार्केट प्लेस स्थापना गर्नेछौँ। नागरिक एपमा दर्जनौ सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिसियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेका छौँ। काठमाडौँको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौँ। हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौँ। स्वच्छ जलविद्युत ऊर्जालाई उच्च मूल्यको एआई कम्प्युट सेवामा रूपान्तरण गर्ने प्रस्ताव गरेको छु। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 जना नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु। एआईको युगमा महत्त्वपूर्ण भूमिका हुने गणित लगायतका शैक्षिक विधालाई उच्च प्राथमिकता दिनेछौँ। लामो समयदेखि थाँतिरहेको नेपाल विद्युत प्राधिकरणको पुनसंरचना सम्पन्न गरिनेछ। नेपाल विद्युत प्राधिकरणलाई विद्युत उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 छुट्टा छुट्टै कम्पनीमा विभाजन गर्नेछौँ।
विद्युत खरिद सम्झौता भएका तर निर्माण सुरु नगरेका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पे विधिमा नयाँ पिपिए गर्ने प्रबन्ध गर्नेछौँ। 10 मेगावाट भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पिपिए गर्नेछौँ। सुक्खा याममा घटाघटमा विद्युत खरिद दर निर्धारण गरी खरिद सम्झौता गर्ने व्यवस्था मिलाउनेछौँ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न पाउने व्यवस्था मिलाउनेछौँ। प्रसारण लाइन बनाउने र विलिङ चार्ज लिई विद्युत व्यापार गर्न सक्ने कानुनी व्यवस्था समेत मिलाउनेछौँ। जलविद्युत आयोजनाको अनुमति अवधिपछि आयोजनाको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुँदा वनको जग्गा भोगाधिकार र रुख कटान बापतको शुल्क समायोजन गर्ने व्यवस्था मिलाउनेछौँ। ठुला तथा जलाशययुक्त आयोजनाको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहित गर्न प्रवर्धकले 100% रकम जलाशययुक्त आयोजनामा लगानी गर्ने सुनिश्चित गरेमा पहिलो वर्ष नै 40% सेयर सर्वसाधारणलाई बिक्री गर्न दिने नीति लिनेछौँ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, आर्थिक वृद्धिको उत्तम सम्भावना भएका ग्रामीण एवं सहरोन्मुख क्षेत्रको चतुर्दिक प्रादेशिक विकासमा लगानी बढाउनेछौँ। यस्ता क्षेत्रलाई ग्रोथ पोल र क्वाडका रूपमा विकसित गर्न नीतिगत र भौतिक पूर्वाधारको एकीकृत योजना कार्यान्वयन गर्नेछौँ। सुनकोशी मरिन डाइभर्जनबाट सिंचित हुने 1,22,000 हेक्टर कमाण्ड क्षेत्रलाई आधार बनाउँदै हुलाकी र पूर्व पश्चिम राजमार्ग विस्तारका बाँकी काम सम्पन्न गरी कृषि र उद्योग क्षेत्रको मध्य मधेस चतुर्भुज क्वाड्राङ्गल बनाइनेछ। मध्य पहाडी पुष्पलाल लोकमार्ग, कर्णाली राजमार्ग, भेरी कोरिडोर र रारादेखि जुम्ला हुँदै फोक्सुन्डोसम्मको कर्णाली चतुर्भुजमा जडीबुटी, जलविद्युत, पर्यटन र खानीजन्य क्रियाकलापले प्रश्रय पाउने व्यवस्था मिलाइनेछ। पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट खण्ड र मुगलिन दमौली पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौँ। सिद्धार्थ राजमार्गको अन्तर्राष्ट्रिय स्तरको रूपान्तरण सुरु गरी कालीगण्डकी सभ्यताको उद्गम क्षेत्रलाई तीर्थाटन र स्वच्छ उद्यम व्यवसाय केन्द्रित गण्ड की चतुर्भुज बनाउनेछौँ। त्रिवेणी धाम, देवघाट, रुरु क्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्नेछौँ। लुम्बिनी मुक्तिनाथ धार्मिक सांस्कृतिक मार्गमा आधारित निर्माण पथ प्रवर्धन गर्दै ध्यान, साधना, योग, बौद्ध वैदिक दर्शन तथा मनाङ, मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकीकृत गर्नेछौँ। मध्य पहाडी राजमार्गसँग ओलाङचुङ्गोला, किमाथाङ्का, तातोपानी, रसुवागढी, कोरला, हिल्सा जस्ता उत्तरी पर्या व्यापारिक गन्तव्यहरूसँग जोड्ने लक्ष्य राखेका छौँ। कोशी टप्पुदेखि कञ्चनजङ्घासम्मको क्षेत्रलाई समेटी जैविक विविधता संरक्षण र स्वच्छ ऊर्जा विकास केन्द्रित कोशी करिडोरको योजना अगाडि रामा रोशन, खप्तड, बढी मालिका, शैलेश्वरी, उग्रतारा र मल्लिकार्जुन क्षेत्र समेटी सुदूरपश्चिममा विशिष्ट पर्यटकीय चतुर्दिक विकास अगाडि बढाउनेछौँ। भिजन काठमाडौँ 2040 को दीर्घकालीन योजना कार्यान्वयन सुरु गर्नेछौँ। काठमाडौँ उपत्यकाको समग्र शहरी सेवा व्यवस्थापनका लागि अन्डरपास, फ्लाइओभर, इन्टरसेक्सन सुधार, नदी कोरिडोरको पूर्वाधार, पार्क निर्माण, फोहोर मैला व्यवस्थापन, युटिलिटी डक्ट, विद्युतीय तार भूमिगत गर्ने सहितको एकीकृत पूर्वाधार बनाउनेछौँ। प्रदेश र स्थानीय तहसँगको सहकार्यमा वित्तीय प्रोत्साहन सहित खुला क्षेत्रको संरक्षण र विस्तारका लागि विशेष पहल गर्नेछौँ। काठमाडौँ उपत्यकामा विद्युतीय सार्वजनिक बस सञ्चालन, चार्जिङ स्टेसन, ट्र्याकिङ प्रणाली, स्मार्ट बस पार्क, सुदृढ संस्थागत व्यवस्था सहितको स्मार्ट अर्बन मोबिलिटी कार्यक्रम छिट्टै सुरु हुनेछ। पोखरा उपत्यकामा पनि सार्वजनिक बसलाई विद्युतीय बसले प्रतिस्थापन गर्न ई मोबिलिटी सेवा सुरुवात गर्नेछौँ। भिजिट नेपाल वर्ष 2085 र नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन सघन तयारी गर्नेछौँ। उच्च मूल्यका पर्यटक लक्षित रिजोर्ट र होटल निर्माण र सञ्चालनलाई भौतिक एवं वित्तीय प्रोत्साहन दिने व्यवस्था गरेको छु। पर्यटन गतिविधिहरूलाई आरोग्य पर्यटनको मूल विषयवस्तुमा ब्रान्डिङ गरी पर्यटकका स्रोत मुलुकहरूमा विविधीकरण गरिनेछ। नेपाललाई युरोपियन युनियनको एयर सेफ्टी लिस्टबाट बाहिर निकाल्न आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणको पुनः संरचना गरी नियामक र सञ्चालकको पृथक भूमिका स्थापित गर्नेछौँ। कृषि क्षेत्रको पुनरुत्थान सरकारको शीर्ष प्राथमिकतामा रहेको छ।
कृषि उत्पादन प्रशोधन वितरण र बजारीकरणको सम्पूर्ण इकोसिस्टममा सुधार गर्नेछौँ। व्यावसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्नेछौँ। न्यूनतम 2 करोडसम्म कृषि तथा पशुजन्य उत्पादनका लागि प्रारम्भिक पुँजी लगानी गर्ने कृषकलाई सरकारले 40% प्रोत्साहन अनुदान उपलब्ध गराउने पाइलट कार्यक्रमको तयारी गरेको छु। उत्पादन सुरु भएको मितिबाट लगातार 4 वर्षसम्म यस्तो अनुदान वार्षिक 10% दरले शोध भर्ना हुनेछ। वास्तविक कृषकलाई उन्नत बिउ मल सिँचाइ विद्युत तथा कृषि बिमामा सहयोग उपलब्ध गराउँदै कृषि अनुदानको दुरुपयोग रोक्नेछौँ। कृषि र पशु बिमामा 80% प्रिमियम अनुदान उपलब्ध गराउँदै अन्य अनुदान क्रमशः हटाउँदै लैजाने दिशा तय गरेको छु। ठुला र निर्माणाधीन सिँचाइ आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी स्रोत व्यवस्था गरेको छु। देशभर साना तथा मझौला सिँचाइ आयोजना विस्तार गर्न नेपाल सरकारको लगानीमा च्यालेन्ज फण्ड स्थापना गरी स्थानीय तहलाई प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउनेछौँ। किसानबाट सिधै कृषि उपज खरिद गर्दा सहुलियतपूर्ण ऋण ब्याज अनुदान जस्ता सहुलियत उपलब्ध गराउने नीति लिएको छु। दुर्गम क्षेत्रमा स्थापना हुने र अर्ग्यानिक उच्च मूल्य र बौद्धिक सम्पत्तियुक्त जिआई वस्तुको प्रशोधन गर्ने उद्योगलाई उत्पादन र ब्रान्डिङमा सहयोग उपलब्ध गराउनेछौँ। कृषि सेवा प्रणालीलाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनः संरचना गर्नेछौँ। वर्षैभरि कृषि प्राविधिक सेवा डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत कृषकको घर दैलोमै कृषि सेवा पहुँच विस्तार गर्न प्रत्येक स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति परिचालन गर्नेछौँ। देशभरिका कृषि अनुसन्धान तथा विकास केन्द्रहरूलाई पुनरुत्थान गरी उन्नत बिउ विकास स्थानीय हावापानी अनुकूलको जात कृषि जैविक प्रविधि तथा उत्पादकत्व वृद्धि केन्द्रित अनुसन्धानलाई प्राथमिकतामा राखेको छु। कृषि उपजको उचित मूल्य सुनिश्चितता किसान र क्रेताबीच करार अनुदान तथा नियमनसहितको कानुनी व्यवस्था गर्न कृषि विधेयक संसदमा शीघ्र पेश गर्नेछौँ। वन तथा प्राकृतिक स्रोतलाई संरक्षणको सीमित दायराबाट बाहिर निकाली हरित औद्योगिकरण रोजगारी सिर्जना र आयात प्रतिस्थापनको आधार बनाउनेछौँ। दिगो काठ उत्पादन वनमा आधारित उद्योग जडीबुटी तथा गैर काष्ठ वन पैदावारको प्रशोधन र हरित उद्यम प्रवर्धन गर्नेछौँ। स्वदेशी काठ उद्योगको प्रतिस्पर्धात्मक अभिवृद्धि गर्न विकास निर्माणका क्रममा सङ्कलित कच्चा काठको बिक्री मूल्य पुनरावलोकन गर्नेछौँ। वन पैदावारको कटानी सङ्कलन ढुवानी र बिक्री वितरण सम्बन्धी अनुमति प्रणालीलाई पूर्ण डिजिटल तथा एकद्वार प्रणालीमा रूपान्तरण गरी प्रक्रियागत झन्झट हटाउनेछौँ। सामुदायिक वन उपभोक्ता समूहलाई उत्पादन प्रशोधन ब्रान्डिङ र उद्यम सञ्चालनमा थप स्वायत्तता प्रदान गर्नेछौँ। वन वातावरण उद्योग ऊर्जा र पूर्वाधार सम्बन्धी कानुन तथा नीतिबीचको असङ्गति हटाउनेछौँ। वन क्षेत्रको कार्बन स्टक इकोसिस्टम सेवा तथा प्राकृतिक पुँजीको आर्थिक मूल्याङ्कन गरी बजेट तथा योजना प्रणालीमा समावेश गर्नेछौँ। लगानी एक्सप्रेसको अवधारणा कार्यान्वयन गर्न आगामी 3 महिनाभित्र स्वचालित रुट प्रणाली लागू गर्नेछौँ। कम्पनी र उद्योग दर्ता वित्तीय सेवा कर प्रणालीमा सहभागिता भिसा आवेदनसम्मका सबै सेवा आबद्ध गरी सूचना प्राप्ति अनुपालना प्रतिवेदन र जोखिममा आधारित परीक्षण हुने व्यवस्था गर्नेछौँ। लगानी बोर्डबाट स्वीकृत भएका परियोजनामा पुनः अन्य निकायबाट स्वीकृति लिनु नपर्ने कानुनी व्यवस्था गर्नेछौँ। स्वीकृत परियोजनाको लगानी सम्बद्ध अध्ययन अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराउनेछौँ। सेयर हस्तान्तरण कर चुक्ता सम्पत्ति मूल्याङ्कन ऋण भुक्तानी लाभांश वितरण र लिक्विडेसन प्रक्रियालाई सरल बनाई लगानी र मुनाफा फिर्ता सहज बनाउनेछौँ। उद्योग र औद्योगिक नवप्रवर्तनमा सरकार दत्तचित्त रहनेछ। गुणस्तरीय औद्योगिक पूर्वाधार विस्तार गर्ने नीति अनुरूप मोतीपुर र मयूर धाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्रले निर्माण र सञ्चालन गर्नेछन्। 5 खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिनेछौँ। महिला उद्यमीलाई कर्जा प्रवाहमा थप सहुलियत प्रदान गर्नेछौँ। विशेष आर्थिक क्षेत्रलाई कर भन्सार आयात निर्यात र लगानीको सम्पूर्ण निर्णय एकै थलोबाट हुने विशेष आर्थिक प्रशासन क्षेत्रको व्यवस्था मिलाउनेछौँ। उत्पादनमूलक उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न विद्युतको डिमान्ड शुल्क पुनरावलोकन गर्दै विद्युत महसुलमा छुट दिने व्यवस्था गर्नेछौँ। उद्योगीहरूले औद्योगिक क्षेत्र विशेष आर्थिक क्षेत्र तथा लिजमा उपलब्ध गराइने जग्गामा निर्मित संरचनालाई बैङ्किङ प्रयोजनका लागि धितो राख्न सक्नेछन्। पुँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गर्नेछौँ। नव उद्यम स्टार्टअप
नवप्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको दर आधार बनाउनेछौँ। नवउद्यमलाई पहिचान, सिप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नवउद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौँ। नवउद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान, सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पुँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौँ। विज्ञान प्रविधि अनुसन्धान र नवप्रवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु। व्यक्तिगत क्रेडिट स्कोरिङ प्रणाली लागू गर्दै पियर टु पियर P2P लेनदेनलाई नियमनसहित सञ्चालन गर्नेछौँ। कृषि, उद्योग, पर्यटन र जलविद्युत क्षेत्रमा दीर्घकालीन स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्न नीतिगत व्यवस्था गर्नेछौँ। बैङ्किङ क्षेत्रमा बढ्दो खराब कर्जा तथा गैर बैङ्किङ सम्पत्तिको प्रभावकारी व्यवस्थापन गर्न विशेष कानुनी अधिकारसहित राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुस मसान्तसम्म स्थापना गर्नेछौँ। समग्र शैक्षिक इकोसिस्टममा प्रणालीगत पुनर्संरचना गर्नेछौँ। राष्ट्रिय विद्यालय नक्साङ्कन र पूर्वाधार अडिट, शिक्षक क्षमता परीक्षण, एआई तथा एडटेक तत्परता मूल्याङ्कन समेतका आधारमा नवप्रवर्तन तथा सिप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढाउनेछौँ। शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति लिएका छौँ। विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाउनेछौँ। सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्नेछौँ। उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, ज्ञान उत्पादन र राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रूपमा पुनः संरचना गर्नेछौँ। चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालु आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्नेछौँ। उद्योग तथा श्रम बजारसँग प्रत्यक्ष आबद्ध मागमा आधारित सिप प्रणाली विस्तार गर्नेछौँ। राष्ट्रिय योग्यता ढाँचा तथा पूर्व सिकाइ मान्यता लागू गरी प्रवासी, अनौपचारिक तथा अनुभवी श्रमिकको सिपलाई औपचारिक मान्यता दिनेछौँ। पारिश्रमिक सहितको इन्टर्नसिप प्रणालीलाई संस्थागत गरिनेछ। यो बजेटले स्वास्थ्य सेवामा नीतिगत फड्को मार्ने लक्ष्य लिएको छु। दक्ष स्वास्थ्य जनशक्ति, प्रयोगशाला, अत्यावश्यक औषधि, डिजिटल स्वास्थ्य प्रणाली तथा प्रभावकारी रेफरल सेवा सहितका आधारभूत संस्थाहरूलाई स्वास्थ्य सेवाको प्रथम बिन्दु बनाउने दीर्घकालीन लक्ष्य लिएका छौँ। सरकारले निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउनेछौँ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयको रूपमा विकास गरी विदेशी विद्यार्थी समेतलाई शिक्षा प्रदान गर्न सक्षम बनाउनेछौँ। सार्वजनिक साझेदारी मोडल, पब्लिक पार्टनरसिप मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गरिनेछ। कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशिष्टीकृत सेवा विस्तारमा परिचालन गर्नेछौँ। स्वास्थ्य बिमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौँ। छरिएर रहेका सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम र स्वास्थ्य सम्बन्धी दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अप्नाउनेछौँ। स्वास्थ्य बिमाको सर्वव्यापीकरणबाट आगामी 3 वर्षमा 90% नेपाली स्वास्थ्य बिमाको दायरामा आउने र व्यक्तिगत उपचार खर्चमा उल्लेख्य कटौती हुने अपेक्षा राखेका छौँ। राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी सडक दुर्घटना र आकस्मिक ट्रमाबाट हुने जनधनको क्षति न्यूनीकरण गर्नेछौँ। आगामी 5 वर्षभित्र स्मार्ट वितरण प्रणालीबाट 24 घण्टा स्वच्छ पिउने पानी सुनिश्चित गर्नेछौँ। आगामी 3 वर्षभित्र 65% र 5 वर्षभित्र 100% नागरिकलाई सुरक्षित र स्वच्छ खानेपानी सेवा उपलब्ध गराउनेछौँ। खानेपानी आपूर्तिको गुणस्तर, शुल्क संरचना तथा सेवा दायित्व सुनिश्चित गर्न नियमन प्रणाली सुदृढ पार्नेछौँ। काठमाडौँ उपत्यकामा दिगो खानेपानी सेवा सुनिश्चितताको लागि विद्यमान महसुल संरचनाको पुनरावलोकन गर्नेछौँ। काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय र खानेपानी तथा सरसफाई सेवा महसुल निर्धारण आयोगलाई गाभी एउटै संरचना बनाउनेछौँ। सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायोचित र लक्षित बनाउनेछौँ। आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्नेछौँ।
त्यसको योगदानलाई अन्तर पुस्तागत न्याय र राष्ट्रिय ऐक्यबद्धताको उदाहरणका रूपमा सम्मान गर्नेछौँ। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको बाल पोषण भत्तालाई दोब्बर गरी मासिक ₹1,000 बनाएको छु। उच्च गरिबी भएका र मानव विकास सूचकाङ्कमा पछाडि परेका मुख्यत मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका 25 जिल्लाका बालबालिकाले पाउने पोषण भत्तालाई निरन्तरता दिएको छु। श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था गर्नेछौँ। यसबाट सुरक्षा गार्ड र घरायसी कामदारका अतिरिक्त निर्माण, कृषि, आतिथ्य, ढुवानी तथा औद्योगिक श्रमिक आपूर्ति गर्न इजाजत प्राप्त संस्थाले प्रदान गर्ने बिमा, आवास र डिजिटल गुनासो व्यवस्थापन जस्ता सेवाको मापदण्ड निर्धारण हुनेछ। श्रम क्षेत्रमा लिखित सम्झौता, न्यूनतम ज्याला, बिमा, कार्यस्थल सुरक्षा मापदण्ड तथा बैङ्क मार्फत पारिश्रमिक भुक्तानी अनिवार्य गर्नेछौँ। कार्यस्थल दुर्घटनामा अनिवार्य क्षतिपूर्ति र बिमा दावी प्रणाली थप प्रभावकारी बनाउनेछौँ। पुष मसान्तभित्र श्रम न्यायाधिकरण मार्फत श्रम विवादको शीघ्र समाधान गर्ने र सम्झौता उल्लङ्घन, ज्याला ठगी तथा श्रम शोषणलाई आर्थिक अपराध सरह कानुनी दायरामा ल्याउने प्रणाली विकास हुनेछ। अनौपचारिक र असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गर्न विशेष अभियान सञ्चालन गर्नेछौँ। पुँजी बजारलाई मर्यादित र लगानी मैत्री बनाउन नियामकको क्षमता अभिवृद्धि, प्रविधि मैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गर्नेछौँ। नेपाल स्टक एक्सचेन्जको पुनसंरचना अघि बढाई इन्ट्रा डे, सर्ट सेलिङ र डेरिभेटिभ जस्ता उपकरणको चरणबद्ध सुरुवात गर्नेछौँ। सेयर कर्नरिङ, इन्साइडर ट्रेडिङ जस्ता पुँजी बजारमा हुने अवाञ्छित गतिविधि विरुद्ध शून्य सहनशीलताको नीति लिनेछौँ। नेपालको धितोपत्र बजारमा सूचीकृत कम्पनीलाई तोकिएको प्रक्रिया पूरा गरी विदेशी धितोपत्र बजारमा सूचीकृत हुने गरी ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सक्ने व्यवस्था मिलाउनेछौँ। सौम्य शक्तिको विस्तार गर्दै डायस्पोराको सिप, पुँजी र सञ्जालको सदुपयोग गर्नेछौँ। प्रवासमा रहेका नेपाली नागरिकलाई लोकतान्त्रिक प्रक्रियामा आबद्ध गराई उनीहरूको मताधिकार सुनिश्चित गर्न कानुनी, प्राविधिक तथा प्रशासनिक पूर्वाधार तयारी गर्नेछौँ। भिसा प्रणालीमा व्यापक सुधार गरी लगानी मैत्री अध्यागमन व्यवस्थापन गर्न नयाँ विधेयक संसदमा पेश गर्नेछौँ। अति कम विकसित मुलुकको राष्ट्रसङ्घीय दर्जाबाट निस्कन हाल न्यूनतम योग्यता पुगेको भए पनि अर्को 2 वर्ष घनीभूत आर्थिक, सामाजिक, राष्ट्रिय पुनर्जागरणको आडमा नेपालको स्तरोन्नति गराउने निर्णय गरेका छौँ। त्यस्तो स्तरोन्नति अप्रतिगम्य होस् भन्ने चाहेका छौँ। राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौँ। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूलाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतको आधारमा सरकारी अनुदान दिनेबारे वृहत राजनीतिक बहस गराउनेछौँ। यसरी उपलब्ध हुन सक्ने अनुदानको लेखा परीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ। प्रमाणमा आधारित नीति निर्माण, कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउनेछौँ। शैक्षिक गुणस्तर परीक्षण केन्द्र, कृषि तथ्याङ्क प्रणाली तथा नेपाल राष्ट्र बैङ्क अन्तर्गत रहेको उपभोक्ता मूल्य सूचकाङ्क सम्बन्धी तथ्याङ्क प्रणाली लगायतलाई राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत एकीकृत गरिनेछ। त्यसै गरी नीति अनुसन्धान प्रतिष्ठानलाई राष्ट्रिय योजना आयोग अन्तर्गत राखी सरकारको दीर्घकालीन सोच र नीति निर्माण गर्न सक्षम निकाय बनाउनेछौँ। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, अब म क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्तुत गर्दछु। सडक आगामी आर्थिक वर्ष करिब 1,000 किलोमिटर सडक कालोपत्रे र 275 वटा सडक पुल निर्माण हुनेछ। 1,028 किलोमिटर लामो पूर्व पश्चिम राजमार्गलाई 4 लेनमा स्तरोन्नति गर्ने कार्य 5 वर्षभित्र सम्पन्न गर्नेछौँ। यसै वर्ष कमला कञ्चनपुर र नारायणगढ बुटवल सडक खण्ड स्तरोन्नति कार्य सम्पन्न हुनेछ। आगामी वर्ष काकडभिट्टा लौकही, कमला बागमती, बुटवल गोरुसिङ्गे र धानखोला लमही खण्ड अन्तर्गत 80 किलोमिटर सडक स्तरोन्नति गर्नेछौँ। बागमती पथलया, नारायणगढ हेटौँडा र गोरुसिङ्गे चन्द्रौटा खण्डको स्तरोन्नति सुरु गर्नेछौँ। पकली कञ्चनपुर, चन्द्रौटा धानखोला र कोलपुर गड्डा चौकी सडक खण्डको स्तरोन्नतिको अध्ययन सम्पन्न गर्नेछौँ। पूर्व पश्चिम राजमार्गको लागि ₹37.46 करोड विनियोजन गरेको छु। काठमाडौँ तराई मधेस द्रुत मार्ग
मा आगामी वर्ष 40 पुल र 5.4 किलोमिटर सुरुङ निर्माण सम्पन्न गर्नेछौँ। द्रुत मार्गको लिङ्क रोड निर्माण सुरु गर्नेछौँ। यस मार्गको लागि ₹17.64 करोड विनियोजन गरेको छु। हुलाकी राजमार्ग आगामी 3 वर्षभित्र निर्माण सम्पन्न गर्नेछौँ। यस अन्तर्गत घना बस्ती भएको स्थानबाट राजमार्ग चौडा गर्ने कार्य सुरु गर्दै 8 सडक पुल निर्माण सम्पन्न गर्नेछौँ। यस राजमार्गको लागि ₹4.65 करोड विनियोजन गरेको छु। कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत जुम्ला गमगढी सडकको स्तरोन्नतिको लागि ₹1 अर्ब बजेट व्यवस्था गरेको छु। पुष्पलाल मध्य पहाडी राजमार्गको निर्माण आगामी 3 वर्षभित्र सम्पन्न गर्नेछौँ। यस अन्तर्गत 65 किलोमिटर सडक स्तरोन्नति र 5 पुल निर्माण सम्पन्न गर्न ₹2.16 अर्ब विनियोजन गरेको छु। मदन भण्डारी राजमार्ग अन्तर्गत 25 किलोमिटर सडक कालोपत्रे गर्न र पुल निर्माण गर्न ₹1.46 अर्ब विनियोजन गरेको छु। आगामी 3 वर्षभित्र मुख्य राजमार्ग तथा रणनीतिक सडकमा निर्माणाधीन पुल सम्पन्न गर्नेछौँ। राष्ट्रिय राजमार्गमा पर्ने 40 ठुला पुल निर्माण तथा स्तरोन्नति सम्पन्न गर्नेछौँ। राष्ट्रिय राजमार्ग तथा रणनीतिक सडक पुल, विशेष महत्त्वका पुल र स्थानीय सडक पुलका लागि ₹9.87 अर्ब विनियोजन गरेको छु। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबु खैरेनीदेखि पोखरासम्मको 4 लेन सडक निर्माण शीघ्र सम्पन्न हुनेछ। मुगलिङ आबु खैरेनी खण्डको निर्माण कार्य सुरु गर्नेछौँ। नागढुङ्गा मुगलिङ खण्ड अन्तर्गत 40 किलोमिटर सडक स्तरोन्नति हुनेछ। नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउनेछौँ। यी सडक खण्डको लागि ₹6.55 अर्ब विनियोजन गरेको छु। कर्णाली कोरिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौँ। त्यस्तै कालीगण्डकी कोरिडोरको 21 किलोमिटर कालोपत्रे हुनेछ। कोशी कोरिडोरको उत्तरी खण्डको 15 किलोमिटर कालोपत्रे गर्नेछौँ। यी 3 करिडोरका लागि ₹6.25 अर्ब विनियोजन गरेको छु। गल्छी स्याफ्रुबेसी रसुवागढी सडक खण्डलाई स्तरोन्नति गर्न ₹1.35 अर्ब विनियोजन गरेको छु। सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड द्रुत मार्गका रूपमा निर्माण कार्य प्रारम्भ गर्नेछौँ। आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङ मार्ग सम्पन्न हुनेछ। महाकाली कोरिडोरको दार्चुला टिङ्कर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु। मेची अरुण तमोर भेरी सेती कोरिडोर र खुटिया दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ। काठमाडौँ चक्रपथ विस्तार अन्तर्गत कलङ्की वसुन्धरा खण्ड विस्तार कार्य सुरु गर्नेछौँ। वसुन्धरा चाबैल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौँ। टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछौँ। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मुल्सामदेखि जुम्लाको टोप्ला सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्नेछौँ। खुरकोट चियाबारी, थानकोट चितलाङ, मझेमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौँ। प्रमुख सडक चोकमा ट्राफिक सङ्केत, चोक सुधार, सडक रेखाङ्कन, क्र्यास ब्यारियर र डिभाइडर जडान तथा मर्मतलाई निरन्तरता दिई सडक सुरक्षाका लागि ₹2.46 अर्ब विनियोजन गरेको छु। बर्दिवासदेखि काठमाडौँ तराई मध्येस द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढाउनेछौँ। निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दिवास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरेको छु। आगामी वर्षदेखि काठमाडौँ उपत्यका लगायतका प्रमुख सहरी सडकको नियमित मर्मत सम्भार गरी धुलो मुक्त एवं खाल्टाखुल्टी मुक्त बनाउनेछौँ। सडकको राष्ट्रव्यापी मर्मत सम्भार अभियानका रूपमा सञ्चालन गर्न ₹28.52 अर्ब विनियोजन गरेको छु। राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्नेछौँ। पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारू गर्न ₹3.17 अर्ब विनियोजन गरेको छु। महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सिसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौँ। शहरी विकास मध्य पहाडी लोकमार्ग आसपासका 12 स्थानमा पहिचानयुक्त सहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन ₹1.83 अर्ब विनियोजन गरेको छु। देशका प्रमुख सहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन, ढलमुक्त नदी अभियान र नदी किनारामा हरियाली प्रवर्धनका लागि ₹4.19 अर्ब विनियोजन गरेको छु। जेएनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिनेछौँ। जाजरकोट तथा रुकुम पश्चिम लगायतका जिल्लामा
भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरेको छु। हालसम्म सडक सञ्जालबाट नजोडिएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सडकमा जोड्ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढाउनेछौँ। नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढाउन बढीमा 30 मिनटको पैदल यात्राको दूरी नबढ्ने गरी झोलुङ्गे पुल निर्माण गर्न ₹5,14,00,00,000 बजेट विनियोजन गरेको छु। राष्ट्रिय आवास कम्पनी लिमिटेड अन्तर्गत आवासीय परियोजना सञ्चालन गर्न पहिलो चरणमा झापा जिल्लाको मेचीनगर नगरपालिकामा 100 भवन निर्माण गरी सर्वसाधारणलाई बिक्री वितरण गर्नेछौँ। सडक तथा सहरी पूर्वाधार विकासका लागि 286,48,00,00,000 विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खानेपानी तराई मधेसमा सुक्खा याममा हुने खानेपानीको चरम अभावलाई दिगो रूपमा समाधान गर्न समुदाय स्तरमा डिप बोरिङ सहितको खानेपानी प्रणालीको विकास गर्नेछौँ। आर्सेनिक मुक्त तराई अभियान सञ्चालन गर्नेछौँ। तराई मधेसमा अधुरा रहेका 280 खानेपानी आयोजना सम्पन्न गर्न ₹2,50,00,00,000 विनियोजन गरेको छु। आगामी आर्थिक वर्ष याङ्री र लार्के खोलाबाट मेलम्चीमा पानी पथान्तरणका लागि अध्ययन सम्पन्न गर्नेछौँ। किर्तिपुर, मध्यपुर थिमी, जोरपाटी, पेप्सिकोला, नागार्जुन र महालक्ष्मी लगायतका स्थानमा पाइप सञ्जाल विस्तारको कार्य थालनी गर्नेछौँ। यस आयोजनाका लागि ₹7,26,00,00,000 विनियोजन गरेको छु। सहरी क्षेत्रमा बिजुली ढल तथा खानेपानी व्यवस्थापन एकीकृत रूपमा गर्नेछौँ। दमक, धरान, इटहरी, वीरगन्ज र हेटौँडा लगायत प्रमुख सहर खानेपानी र ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न ₹2,34,00,00,000 विनियोजन गरेको छु। उन्नत फिल्ट्रेसन प्रविधिको प्रयोग तथा राष्ट्रव्यापी पानी परीक्षण प्रयोगशाला सञ्जाल स्थापना गरी पानीको नियमित परीक्षण र क्युआर कोडमा आधारित अनुगमन गर्नेछौँ। काठमाडौँ उपत्यकाको सल्लागारी, कोडकु, धोबीघाट, गोकर्ण र हनुमानघाटमा दैनिक 7,27,00,000 लिटरको फोहोर पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न गर्नेछौँ। यस कार्यका लागि ₹3,46,00,00,000 विनियोजन गरेको छु। उपत्यका बाहिर खाँदबारी, बेलौरी, टाउन बजार, बारपाक र त्रिशुली बजारमा ढल प्रशोधन केन्द्र सञ्चालनमा ल्याउनेछौँ। खानेपानी तथा सरसफाइतर्फ ₹37,17,00,00,000 विनियोजन गरेको छु। स्वच्छ ऊर्जा, आगामी आर्थिक वर्ष जल विद्युत आयोजनाबाट 670 मेगावाट र सौर्य आयोजनाबाट 370 मेगावाट गरी 1,040 मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध हुँदा कुल जडित क्षमता 5,535 मेगावाट पुग्नेछ। 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको निर्माण यसै आर्थिक वर्षभित्र सम्पन्न गर्नेछौँ। निर्माणाधीन तनहुँ जलाशययुक्त आयोजना, माथिल्लो मोदी ए, माथिल्लो मोदी, माथिल्लो त्रिशुली 3B र बुढीगङ्गा आयोजना निर्माणलाई तीव्रता दिनेछौँ। 1,061 मेगावाटको माथिल्लो अरुण, 828 मेगावाटको उत्तर गङ्गा, 210 मेगावाटको चैनपुर सेती, 79 मेगावाटको तामाकोसी 5 र 77 मेगावाटको घुन्साखोला आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु गर्नेछौँ। 417 मेगावाटको नलगाड, 490 मेगावाटको अरुण 4 र 281 मेगावाटको नौमुरे आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाउनेछौँ। कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता समेतको लगानीमा 439 मेगावाटको वेतन कर्णाली जलविद्युत आयोजना निर्माणका लागि ठेक्का प्रक्रिया सुरु गर्नेछौँ। 1,200 मेगावाटको बुढी गण्डकी जलाशययुक्त आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण मोडलमा निर्माण कार्य अगाडि बढाउनेछौँ। 670 मेगावाटको दुधकोशी जलाशययुक्त आयोजनाको फाइनान्सियल क्लोजर सम्पन्न गरी ठेक्का प्रक्रिया सुरु गर्नेछौँ। 900 मेगावाटको अरुण तेस्रो, 669 मेगावाटको तल्लो अरुण लगायत लगानी बोर्ड मार्फत निर्माण कार्य अगाडि बढाइएका करिब 3,000 मेगावाट क्षमताका आयोजना विकास गर्न सरकारले आवश्यक सहजीकरण गर्नेछ। निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्न ₹70,00,00,000 विनियोजन गरेको छु।
हेटौँडा ढल्केबर इनरुवा 400 केभी प्रसारण लाइन चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुनेछ। 400 केभीका नयाँ खिम्ती, 1200 काठमाडौँ र हेटौँडा रातमाटे लप्सीवेदी न्यू दमौली न्यू बुटवल प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौँ। अन्तर्देशीयतर्फ बुटवल गोरखपुर र इनरुवा पूर्णिया प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिनेछौँ। ढल्केबर मुजफ्फरपुर सीतामढी, लम्की दोदोधरा बरेली, लमही लखनऊ, निजगढ मोतिहारी र चिलिमे हब केरुङ प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण सुरु गर्नेछौँ। कर्णाली कोरिडोर राष्ट्रिय प्रसारण लाइन निर्माणलाई तीव्रता दिनेछौँ। राष्ट्रिय ग्रिड नपुगेका कर्णालीका स्थानीय तहमा विद्युतीकरणलाई तीव्रता दिनेछौँ। ग्रिन हाइड्रोजनको व्यावसायिक उत्पादनको प्रारम्भ गर्न हेटौँडामा 2.5 मेगावाट क्षमताको ग्रिन हाइड्रोजन प्लान्टलाई पाइलट परियोजनाको रूपमा कार्यान्वयन गर्नेछौँ। सुक्खायामको पिक आवरमा हुने विद्युत अभावलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकामा 100 मेगावाटको ब्याट्री एनर्जी स्टोरेज प्रणालीको कार्यक्रम प्रारम्भ गर्नेछौँ। ग्रिन हाइड्रोजन उत्पादन कार्यलाई अगाडि बढाउन आवश्यक बजेटको व्यवस्था गरेको छु। ऊर्जा उत्पादन प्रसारण र वितरण लाइन निर्माणका लागि ₹85,54 करोड विनियोजन गरेको छु। सिंचाइ, आगामी आर्थिक वर्ष थप 15,800 हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा पुर्याउनेछौँ। यसबाट खेतीयोग्य सिंचित जमिनको अनुपात 64% पुग्नेछ। नदी नियन्त्रणतर्फ 70 किलोमिटर तटबन्ध निर्माण र 210 हेक्टर जग्गा उकास गर्नेछौँ। बबई सिंचाइ आयोजना अन्तर्गत आगामी आर्थिक वर्ष 1,066 हेक्टर जमिनमा सिंचाइको सुविधा पुर्याउनेछौँ। राजापुर सिंचाइ आयोजनाको पुनर्स्थापनाको कार्य अगाडि बढाइनेछ। भेरी बबई डाइभर्सन आयोजनाको हेडवर्क्स निर्माण कार्य सम्पन्न गर्नेछौँ। यी आयोजनाका लागि ₹5,63 करोड विनियोजन गरेको छु। सिक्टा सिंचाइ आयोजना अन्तर्गत बाँके पूर्व र पश्चिमतर्फ 5,000 हेक्टर जमिनमा थप सिंचाइ सुविधा पुर्याउनेछौँ। यसका लागि ₹2,55 करोड विनियोजन गरेको छु। सुनकोशी मरिन डाइभर्जन आयोजनाको बाँध र विद्युत गृह निर्माणको लागि पुनः ठेक्का लगाई 4 वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कार्य सुरु गर्नेछौँ। यस वर्ष यसका लागि 2,98 करोड विनियोजन गरेको छु। बागमती सिंचाइ आयोजनाको स्तरोन्नति गरी सुनकोशी मरिन डाइभर्जन आयोजनाबाट थप हुने पानीको उपयोगबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषा जिल्लाका 1,22,000 हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा विस्तार गर्न ₹53 करोड विनियोजन गरेको छु। महाकाली सिंचाइ आयोजनाको कमाण्ड क्षेत्र विस्तार गर्नेछौँ। रानी जमरा कुलरिया आयोजनाको लम्की खण्डको पूर्वाधार विकास गर्नेछौँ। बृहत दाङ उपत्यका सिंचाइ आयोजना र प्रगन्ना बड्कापथ सिंचाइ आयोजनाबाट 2,380 हेक्टर जमिनमा थप सिंचाइ उपलब्ध गराउन ₹1,21 करोड विनियोजन गरेको छु। नौमुरे बहुउद्देश्य सिंचाइ आयोजनाबाट कपिल वस्तुमा सिंचाइ गर्ने गरी आवश्यक पूर्व तयारी सम्पन्न गर्नेछौँ। बाढ गङ्गा सिंचाइ आयोजनाको पुनर्स्थापना र मर्मत सम्भार गर्नेछौँ। नारायणी सिंचाइ आयोजना पुनर्स्थापनाका लागि बजेट छुट्याएको छु। सुनसोरी मोरङ, चन्द्र नहर, कमला, नारायणी गण्डक, कोशी पम्प लगायतका सिंचाइ प्रणालीको मर्मत सम्भार तथा पुनर्स्थापनाका लागि ₹44 करोड विनियोजन गरेको छु। सतह सिंचाइको सेवा नपुगेका तराई मधेसका थप 3,980 हेक्टर खेतीयोग्य जमिनमा भूमिगत सिंचाइ सुविधा पुर्याउन ₹1,83 करोड विनियोजन गरेको छु। त्यसै गरी सर्लाही र धनुषा जिल्लामा स्मार्ट प्रविधिको प्रयोग गरी भूमिगत सिंचाइ सुविधा पुर्याउन आवश्यक रकम व्यवस्था गरेको छु। पहाडी तथा हिमाली क्षेत्रका कृषि योग्य टारहरूमा लिफ्ट सिंचाइ प्रणाली मार्फत भरपर्दो सिंचाइ सुविधा उपलब्ध गराउन ₹80 करोड विनियोजन गरेको छु। पहाडका टारहरूमा लिफ्ट सिंचाइ आयोजनाबाट आगामी वर्ष 2,230 हेक्टर जमिनमा थप सिंचाइ सुविधा विस्तार गर्नेछौँ। महाकाली, कर्णाली, नारायणी, कोशी लगायतका ठुला तथा मझौला नदीहरूको व्यवस्थापन कार्यका लागि रकम विनियोजन गरेको छु। सूचना तथा संचार, दूर संचार प्राधिकरण विधेयक संसदमा पेश गर्नेछौँ। नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउनेछौँ। कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क विस्तार गरिनेछ। सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एक आपसमा गाभि एकीकृत सुरक्षित मुद्रण संस्थाको स्थापना गर्नेछौँ। नेपालमा दर्ता भएका सामाजिक सञ्जाल मार्फत व्यावसायिक क्रियाकलाप विस्तार गर्न प्रोत्साहन गर्नेछौँ। छापा तथा द्वितीय सञ्चार माध्यमबाट हुने लोक कल्याणकारी विज्ञापनका लागि ₹33 करोड विनियोजन गरेको छु। सूचना तथा सञ्चार क्षेत्रका लागि ₹5,93 करोड विनियोजन गरेको छु। सम्माननीय सभामुख महोदय, सम्माननीय अध्यक्ष महोदय, खेलकुद
खेल पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै आगामी 3 वर्षभित्र कम्तीमा 8,000 दर्शक क्षमताका 10 वटा फुटबल रङ्गशालालाई फ्लड लाइट सहितको स्तरोन्नति गर्नेछौँ। प्रमुख 8 सहरमा 5 वर्षभित्र आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्नेछौँ। विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीको फाप्लामा कम्तीमा 2,000 क्षमताका इन्डोर मल्टिपर्पज स्टेडियम आगामी 3 वर्षभित्र निर्माण गर्नेछौँ। मूलपानी क्रिकेट रङ्गशाला तथा एकाडेमी, गिरिजा प्रसाद कोइराला क्रिकेट रङ्गशाला र कैलालीको फाप्ला क्रिकेट रङ्गशाला निर्माणका लागि डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गर्नेछौँ। खेलकुदमा विशेष रुचि र क्षमता भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि छनौट गरी आवासीय सुविधासहित तालिम दिने व्यवस्था मिलाउनेछौँ। अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाशपछि सम्मानजनक जीवन जिउन सक्ने गरी आजीवन निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्नेछौँ। सुर्खेतमा 10औं राष्ट्रिय खेलकुद सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित 11औं राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण गर्न रकम छुट्याएको छु। खेलकुद क्षेत्रको लागि ₹4,03,00,000,000 विनियोजन गरेको छु। गुणस्तरीय शिक्षा। मुलुकभरका सामुदायिक विद्यालयहरूको पूर्वाधार आवश्यकताको म्यापिङ गर्नका लागि ₹1,00,000,000 विनियोजन गरेको छु। सुदूरपश्चिम प्रदेशको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा शैक्षिक 1783-84 MBBS लगायत चिकित्सा शिक्षाका 4 विधामा कार्यक्रम सञ्चालन गर्नेछौँ। विद्यालय तहदेखि उच्च शिक्षासम्मका लक्षित विद्यार्थी छात्रवृत्तिका लागि ₹8,60,00,000,000 विनियोजन गरेको छु। सङ्गीत, कला तथा साहित्य सम्बन्धी अध्ययनलाई देशैभर प्रवर्धन गर्नेछौँ। राजगुठी लगतमा दर्ता रहेको त्रिपुरेश्वर महादेव मन्दिर परिसरमा गुठी रिसर्च इन्स्टिट्युट एवं एथ्नो म्युजिकोलोजी सेन्टर स्थापनाका लागि रकम छुट्याएको छु। अन्तर्राष्ट्रिय स्तरका उच्च श्रेणीमा रहेका विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीतिगत व्यवस्था र प्रोत्साहन गर्नेछौँ। स्वदेशी र विदेशी प्राध्यापकहरू बीच प्राज्ञिक आदान प्रदान कार्यक्रम सुरु गर्नेछौँ। विश्वविद्यालयलाई शैक्षिक, प्रशासनिक तथा वित्तीय स्वायत्तता प्रदान गरी लागत साझेदारी मोडलमा सञ्चालन गर्न कानुनी प्रबन्ध मिलाउनेछौँ। वैदेशिक रोजगारीमा रहेका युवालाई खुला विश्वविद्यालय अन्तर्गत अध्ययनको अवसर प्रदान गर्नेछौँ। विभिन्न प्रदेशका सामुदायिक विद्यालयमा कक्षा 5 देखि कक्षा 8 अध्ययनरत विद्यार्थी तथा शिक्षक विद्यार्थी आदान प्रदान कार्यक्रम सञ्चालन गर्नेछौँ। मानव विकास सूचकाङ्कमा पछाडि परेका समुदायको आधारभूत शिक्षामा पहुँच सुनिश्चित गर्न आवासीय विद्यालय सञ्चालन गर्नेछौँ। यस कार्यक्रम चितवन जिल्लाको चेपाङ समुदायबाट सुरु गर्नेछौँ। शिक्षा क्षेत्रका लागि 218,30,00,000,000,000 विनियोजन गरेको छु। स्वास्थ्य। सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा पहुँच तथा उपभोग सुनिश्चित गर्न स्वास्थ्य क्षेत्रमा 101,95,00,00,000,000,000 विनियोजन गरेको छु। यसमध्ये स्वास्थ्य बिमा कार्यक्रममा 15,00,00,000,000 बजेट विनियोजन गरेको छु। विपन्न नागरिक उपचार, आमा सुरक्षा कार्यक्रम, निशुल्क औषधि लगायत स्वास्थ्य सामाजिक सुरक्षाका कार्यक्रमका लागि ₹13,15,00,000,000 विनियोजन गरेको छु। रोगको बदलिँदो प्रकृति र भार एवं लागत प्रभावकारिताका आधारमा आधारभूत स्वास्थ्य सेवाको प्याकेज परिमार्जन गर्नेछौँ। निर्माण सुरु भएका 336 आधारभूत अस्पताललाई आगामी 3 वर्षमा निर्माण सम्पन्न गर्नेछौँ। मानव विकास सूचकाङ्क कम भएका हरेक प्रदेशका 1 स्थानीय तहको उपयुक्त स्थानमा आधारभूत अस्पताल निर्माण गर्ने र निर्माण सुरु नभएका अस्पतालहरूको हकमा वैज्ञानिक नक्साङ्कन पश्चात मात्र निर्माण गर्नेछौँ। आधारभूत अस्पताल सञ्चालन तथा पूर्वाधार निर्माणका लागि 5,90,00,000,000,000 विनियोजन गरेको छु।
स्वास्थ्य संस्था तथा सेवाको गुणस्तर मापन, प्रमाणीकरण र प्रत्यायनका लागि राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्नेछौँ। कर्णाली र सुदूरपश्चिम लगायतका दुर्गम क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेसन मार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्नेछौँ। सङ्घीय विशिष्टीकृत अस्पतालमा जलन उपचार युनिटको स्थापना गर्नेछौँ। जलनको सघन उपचारको लागि वीर अस्पताल र कीर्तिपुर अस्पतालको क्षमता विकास गर्नेछौँ। मधेस प्रदेशमा मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर निर्माण सुरु गर्नेछौँ। बाल बालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निशुल्क उपचार हुने व्यवस्था मिलाएछौँ। नागरिक स्तरबाट स्थापना भई अन्तर्राष्ट्रिय क्षेत्रमै ख्यातिप्राप्त अनुकरणीय सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने स्वास्थ्य संस्थालाई प्रोत्साहित गर्नेछौँ। यस अन्तर्गत धुलिखेल सामुदायिक अस्पताल र काठमाडौँ इन्स्टिट्युट अफ चाइल्ड हेल्थको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छु। तिलगङ्गा आँखा प्रतिष्ठानलाई लेन्स उत्पादनमा प्रोत्साहित गर्न कर सहुलियत प्रदान गरेको छु। हाई अल्टिट्युड सिकनेस उपचार सेवा विस्तार गर्नेछौँ। महामारी रोकथाम एवं प्रतिकारका लागि प्रभावित क्षेत्रमा द्रुत प्रतिकार्य टोली परिचालन गर्नेछौँ। देशभित्र उत्पादन वा आपूर्ति हुने औषधि, रोग निदानात्मक र अन्य स्वास्थ्यजन्य

0: अहिले हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रस्तुत गर्दैछौँ आज राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अहिले केही दिनपछि यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम बालबाटिका। 47 बजे कृषि कार्यक्रम प्रस्तुत गर्नेछौँ। 7 बजे समाचार सुन्नुहुनेछ। 7 बजेको समाचारपछि समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार सुन्न सक्नुहुनेछ। अनि त्यसपछिको बाँकी समयमा सुमधुर आधुनिक गीत सङ्गीत सुन्न सक्नुहुनेछ। बेलुकी 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। अङ्ग्रेजीमा समाचारपछि आदर्श जीवन कार्यक्रम प्रस्तुत हुनेछ। अनि 8:25 बजेपछि यहाँहरूले शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र पाठ 2 सुन्न सक्नुहुनेछ। राति 9 बजे समाचार सुन्न सक्नुहुनेछ। 9 बजेको समाचारपछि हाम्रो स्वास्थ्य कार्यक्रमको पुनः प्रसारण प्रस्तुत हुनेछ। राति 10 बजे हिन्दीमा समाचार सुन्नुहुनेछ। हिन्दीमा समाचार सुनिसकेपछि विभिन्न लोकगीतहरूलाई समेटिएको कार्यक्रम रोधी प्रस्तुत हुनेछ। अनि राति 11 बजे समाचार सुन्नुहुनेछ। राति 11 बजेको समाचार सँगसँगै आजका हाम्रा प्रस्तुतिहरू सम्पन्न हुनेछन्। त्यसपछि पनि रेडियो नेपालको प्रसारण निरन्तर सुन्नुहुनेछ। रात्रिकालीन प्रसारणमा सुमधुर गीत सङ्गीत सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: गोबरलाई गुइठान बनाऊ, खेती गरिएको जमिनमा प्रयोग गरेर माटोलाई उर्वर र उत्पादनशील बनाऊ।
1: नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
2: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
3: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
2: जनहितका लागि रेडियो नेपाल।
4: यहाँहरू अहिले रेडियो नेपाल सुनिरहनु भएको छ। अब हामी कार्यक्रमहरू प्रसारण गर्नेछौँ। पहिले बालबाटिका कार्यक्रम सुन्नुहुनेछ, त्यसपछि 47 बजे कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कृषि कार्यक्रम प्रस्तुत हुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

नमस्कार मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम बाल बाटिका लिएर सधैँको शुक्रबार जस्तै आजको शुक्रबार पनि प्रविधि संयोजन तर्फका दाजु धर्मपाल प्रसाद शाह सँगै

म सञ्चालिका दिदी विष्णुदेवी पौडेल उपस्थित भइसकेका छौँ। भाइ बहिनी, आजको कार्यक्रममा हामी अछाम घर भएका शुभम टमट्टासँग टेलिफोनबाट कुराकानी गर्नेछौँ। शुभमले केही दिन अगाडि मात्रै एरिस्टो एसईई आइडल 5 बेस्ट भोकल अवार्ड जित्नु भएको छ। तर शुभमसँग गरिएको कुराकानी भने म एउटा बाल गीत पछि मात्रै सुनाउनेछु, जसमा स्वर रहेको छ राजन रिमालको, रचना र संगीत रहेको छ गणेश रसिकको। म यो गीत पछि छिट्टै आउनेछु, तपाईँहरू भने कतै नजानु है।

0: स्वागत छ तपाईँलाई कार्यक्रम बालबाटिकामा।
1: धन्यवाद
0: शुभम। भर्खरै तपाईँ सुदूरपश्चिम प्रदेश स्तरीय गायन प्रतियोगिता एरिस्टो एसई आइडल 5 सहभागी हुनुभएको थियो है?
1: हजुर।
0: त्यहाँ सहभागी हुँदाखेरिको तपाईँको अनुभव सुनाइदिनुहोस् न हामीलाई।
1: फर्स्टमा चाहिँ त्यस्तो स्टेजमा चाहिँ मैले चाहिँ फर्स्ट टाइम गाएको थिएँ गानाहरू।
0: हजुर।
1: त्यसमा चाहिँ हल्का नर्भस भएको थिएँ, डर लाग्थ्यो, धेरै मानिसहरू हुन्छन् त्यहाँ, डर लागिरहेको थियो। अब चाहिँ बानी बसिसक्यो अनि फर्स्टमा चाहिँ त्यही डर लागिरहेको थियो, अब चाहिँ केही लाग्दैन त्यस्तो।
0: तपाईँ पहिलोचोटि स्टेज चढ्नु भएको अहिले?
1: हजुर।
0: तपाईँले बेस्ट भोकल अवार्ड जित्दाखेरि कस्तो महसुस भयो तपाईँलाई?
1: मलाई एकदमै खुसी लाग्यो, मैले चाहिँ बेस्ट भोकलको अवार्ड पाएँ, त्यति अरूले पाएन मैले पाएँ भन्ने चाहिँ फिल लाग्यो कि मेरो आवाज राम्रो छ भन्ने।
0: अभ्यास गर्दाखेरि सबैभन्दा बढी कुन गीत गाउनुहुन्थ्यो शुभमले?
1: मैले चाहिँ बढी जस्तो गानाहरू सुजन चापागेको गाना सुन्ने गर्थेँ क्या।
0: हजुर।
1: उहाँकै गाना सुनेर मलाई उहाँ जस्तो बनाउँ जस्तो फिल हुन्थ्यो क्या।
0: हजुर।
1: अनि उहाँकै गाना गाउने मन लाग्ने अनि उहाँकै गाना बढी प्र्याक्टिस गर्थेँ म घरमा पनि।
0: त्यसपछि एउटा गीत सुनाऊ न त।

0: शुभमले कस्तो राम्रो गीत गाएर सुनाइदिनु भयो, म त लट्ठै परे नि।
1: धन्यवाद
0: शुभम।
1: हजुर,
0: जस्तो तपाईँले यो अवार्ड त जित्नु भयो है, यो अवार्ड जित्नु भन्दा पहिल्यै चाहिँ कुनै बेला मबाट हुँदैन, म सक्दिन होला जस्तो लाग्यो कि लागेन?
1: त्यस्तो केही लागेन मलाई, म गर्न सक्छु, मलाई विश्वास थियो कि म गर्न सक्छु जस्तो फिल हुन्थ्यो, मलाई लागेन त्यस्तो। आफूलाई आफै म मोटिभेट गर्थे कि,
0: हजुर,
1: आफूलाई आफै मोटिभेट गर्थे कि डर मान्नुहुन्न भनेर, आफूले मनदेखि नै आफूलाई मोटिभेसन गर्थे कि।
0: कस्तो राम्रो कुरा गर्नुभयो शुभमले, तपाईँले आफूलाई आफैले चाहिँ कसरी मोटिभेट गर्नुहुन्थ्यो? हामीलाई सुनेर बस्नु भएको सानो सानो भाइ बहिनीहरू पनि कुनै एउटा प्रतियोगितामा जाँदै हुनुहुन्छ भने चाहिँ उहाँहरूलाई पनि अलिकति केही मात्रामा सहयोग हुन्छ नि तपाईँको कुराले, सुनाइदिनुहोस् न।
1: कहिले पनि डर मान्नु भएन कि कुनै चिज गर्दाखेरि, दुनियाँले जे भनोस् जे भने पनि त्यस्तो डर मान्नु भएन, के अरे आफूले आफै मोटिभेट गर्ने कि। कोही मान्छे हुन्छन् आफूलाई के अरे त्यस्तो नराम्रो छ यस्तो यस्तो भन्ने धेरै हुन्छन् दुनियाँले भन्छ, यस्तो यस्तो सोच्नुहुन्न कि।
0: त्यस्तो रिजल्टको प्रतीक्षामा रहँदाखेरि आफूले राम्रो गरे पनि एक टाइपको डर चाहिँ हुन्छ है, तपाईँलाई चाहिँ जजहरूले रिजल्ट एनाउन्स गर्दाखेरि कस्तो महसुस भयो शुभम?
1: त्यही हो, पुरै मुटु मेरो कामिरहेको थियो के हुन्छ भन्ने डर लागिरहेको थियो, त्यस्तो त्यस्तो फिल भइरहेको थियो। अब म चाहिँ चेयरमा बसेको थिएँ अनि सबलाई बोलाउनु भयो कि, कन्टेस्टेन्टहरूलाई सबलाई बोलाउनु भयो स्टेजमा, अनि म चाहिँ एकदमै डराएको थिएँ कि, म के हुन्छ भन्ने डर लागेको थियो मलाई, अनि के अरे अनि म चाहिँ मन थामेर बसेको थिएँ कि केही भइहाल्छु भन्ने, त्यो ढुकढुक भइरहेको थियो मेरो मन कासी, अनि मेरो नाम लग्नु भयो जजेसहरूले, अनि म चाहिँ एकदमै खुसी भयो, नाम लग्दाखेरि बेस्ट भोकलको अवार्ड भनेर, अनि एकदमै खुसी लाग्यो मलाई।
0: शुभम भविष्यमा के भन्ने सोचमा हुनुहुन्छ?
1: मलाई चाहिँ बेस्ट प्लेब्याक सिंगर बन्नु मन छ कि नेपालको।
0: हजुर, तपाईँलाई रेडियो नेपालको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट अग्रिम शुभकामना।
1: धन्यवाद।
0: तपाईँसँग गफ गरिराख्दाखेरि कस्तो आनन्द पनि आइराखेको छ, रमाइलो पनि लागिराखेको छ, अझ एउटा गीत सुनाइदिनुहुन्छ?
1: हुन्छ हुन्छ,
0: ल सुनाइदिनुहोस् न त।
1: उडाइ ल्यायो

0: यौवन उडायो हावाले, उडायो हावाले यौवन उडायो हावाले। थ्याङ्क यू।
1: शुभम, तपाईँले घरमा पनि गीत गाउनुहुन्छ, तपाईँहरू अभ्यास पनि अलिकति बढी नै गर्नुहुन्छ होला। एउटा रमाइलो प्रश्न गर्न मन लाग्यो, जस्तो घरमा गीत गाइराख्दाखेरि घरमा परिवारले भयो भयो अब गीत नगाऊ, कति गीत गाएको भन्नुहुन्छ कि भन्नुहुन्न?
0: भन्नुहुन्छ ड्याडीहरू, ड्याडीहरू भन्नु, ड्याडी भन्नुहुन्छ, दादा पनि भन्नुहुन्छ मलाई, कति गाउँछ गाना भन्ने, कति गाउँछौ गाना भनेर छोड्दै अब भन्छन्। तर मलाई छोड्नै मन लाग्दैन कि।
1: हजुर हजुर।
0: प्र्याक्टिस गर्न बस्यो भने फेरि प्र्याक्टिस गर्न बस्यो भने म 3-4 घन्टा गरिदिन्छु कि प्र्याक्टिस।
1: ए हजुर हजुर।
0: मसँग हार्मोनियम पनि थियो, हार्मोनियममा प्र्याक्टिस गर्थेँ म अनि अनि अनि के अरे ट्र्याकहरू डाउनलोड गरेर अनि म्युजिक ट्र्याक डाउनलोड गरेर अनि सधैँ प्र्याक्टिस गर्थेँ कि म।
1: हजुर। भनेपछि अनि अब प्र्याक्टिस गर्दाखेरि त गर्नुहुन्थ्यो, अरू बेला पनि गीत गाउँदाखेरि कति गीत गाएको नगाऊ न भन्नुहुन्थ्यो त्यसो भए दादाले आमाले बाबाले?
0: हजुर।
1: अनि तपाईँहरू घर परिवारमा चाहिँ को को हुनुहुन्छ?
0: घर परिवारमा चाहिँ दादा हुनुहुन्छ, ड्याडी हुनुहुन्छ, मम्मी, हजुरआमा, हजुरबुवा, अङ्कल, आन्टीहरू।
1: हजुर। अनि गीत पनि गाउनुहुन्छ, स्कुल पनि जानुहुन्छ तपाईँ, है पढ्दै पनि हुनुहुन्छ, घरमा चाहिँ बाबा आमालाई कतिको काम सघाउनुहुन्छ? शुभमले
0: सघाउँछ काम त आउँछ काममा, त्यही भन्सामा त्यस्तो खाना साना पकाइदिएर आउँछ अनि तरकारीहरू काटिदिन्छु अनि हजुरआमालाई पनि सघाइदिन्छु कति बेला।
1: हजुर। शुभमले गीत गाउँदै खाना पकाउँदै गर्नुहुन्छ?
0: हजुर।
1: है कति मिठो हुन्छ होला।
0: हजुर।
1: है शुभमको घर चाहिँ अछाम अनि बसोबास चाहिँ धनगढीमा हो?
0: हजुर। म चाहिँ मामा घर बसेको हो पढ्नलाई।
1: ए हजुर।
0: मेरो मामा घर चाहिँ धनगढी हो।
1: तपाईँ चाहिँ कहाँ हुनुहुन्छ अहिले?
0: अहिले चाहिँ म टिकापुर।
1: ए अहिले टिकापुरमा हुनुहुन्छ हो?
0: हजुर।
1: त तपाईँलाई थाहा छ शुभम, म पनि धनगढीसम्म आएको छु नि।
0: ए आउनु भएको थियो?
1: आएको छु। कस्तो रमाइलो छ है धनगढीमा।
0: धेरै रमाइलो छ
1: है। म एकचोटि आएको छु, फेरि पनि आउने एकचोटि कोसिस गरिराखेको छु। आउँदाखेरि चाहिँ शुभमलाई पक्कै पनि भेट्छु मैले।
0: हुन्छ हुन्छ, भेट्नु म पनि आउँछु हजुरलाई।
1: है अनि शुभमले गीत गाउँदै पकाएको खाना पनि खानु पर्छ त्यति बेला।
0: आउनु आउनु हजुर।
1: है शुभमलाई सबैभन्दा मन पर्ने गीत चाहिँ कुन हो?
0: मलाई चाहिँ सुजन चपाईको फुल भन्ने सङ्ग छ नि, त्यही मन पर्छ।
1: अहिले हामीलाई सुनाइदिनु हुन्छ त?
0: हजुर सुनाइदिनु।
1: ला

0: तिमीले सुन्छौ र थ्याङ्क यू
1: शुभम, कस्तो राम्रो गीत गाइदिनु भयो।
0: थ्याङ्क यू म्याम।
1: है अनि अहिले भर्खरै कुरा भयो, घरमा चाहिँ गीत गाउँदाखेरि बाबा मम्मीले अब गीत नगाऊ अति भयो भन्नुहुन्छ भन्नुभयो, साथीभाइले चाहिँ के भन्नुहुन्छ?
0: साथीहरूले नि सबले मलाई राम्रो भन्छन् कि तिम्रो आवाज एकदमै राम्रो छ, कतै जाऊ, कतै काठमाडौँतिर जाऊ, यता जाऊ, प्र्याक्टिस गर, बरु म्युजिक क्लास जोइन गर भन्छन्। अनि के अरे सरहरूले पनि भन्नुहुन्छ कि मलाई, सरहरूले पनि भन्नुहुन्छ, अनि क्लासमा सधैँ प्रोग्राम भए पनि मलाई बोलाउनुहुन्छ कि।
1: तपाईँसँग कुरा गर्दाखेरि त कति रमाइलो लागेको छ, तर लगभग अब हामी कार्यक्रमको अन्तिमतिर आइसकेका छौँ शुभम, हामीलाई सुनेर बसिराख्नु भएको सानो सानो भाइ बहिनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ?
0: के भन्न चाहनुहुन्छ भनेपछि, फर्स्ट चिज चाहिँ पढाइ हो, पढाइ छोड्नु भएन। कुनै चिज मान्छेमा कुनै कुनै ट्यालेन्ट हुन्छ, सबमा एक न एक ट्यालेन्ट हुन्छ कि, कसैमा सिङ्गिङ हुन्छ, कसैमा डान्सिङ हुन्छ, कसैमा विभिन्न कुराहरू ट्यालेन्टहरू हुन्छ, त्यो ट्यालेन्ट पनि देखाउनु पर्यो र पढाइलाई पनि निरन्तर दिनु पर्यो कि, फर्स्ट मेन चिज चाहिँ पढाइ हो।
1: शुभम टमट्टा आज हामीसँग टिकापुरदेखि टेलिफोनमा जोडिनु भयो, तपाईँको घर चाहिँ अछाम धनगढीमा बसेर पढ्नु भएको थियो, तर हाल चाहिँ टिकापुरबाट हामीलाई सम्पर्क गर्नुभयो र हामीसँग कुराकानी गरिदिनु भयो, यसको लागि धेरै धेरै धन्यवाद तपाईँलाई।
0: थ्याङ्क यू म्याम।
1: भाइ बहिनी, भर्खरै सुन्यौ अछाम घर भएका शुभम टमट्टासँग टेलिफोनबाट गरिएको कुराकानी। मसँग यस्तै मिठा मिठा कुराकानी गर्न मन लागेको छ भने www.baltikaradionepal@gmail.com पनि आफ्नो सम्पर्क नम्बर र मिठा मिठा रचनाहरू पनि पठाउन सक्नुहुनेछ। हस् त भाइ बहिनी, आजको कार्यक्रमबाट प्रविधि संयोजन तर्फका दाजु धर्मपाल प्रसाद शाहसँगै म तपाईँहरूकै सञ्चालिका दिदी विष्णुदेवी पौडेल पनि बिदा हुन्छु। नमस्कार।
2: जय हो।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा। तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिकसँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेजिए र तपाईँकै बुढियामा।
3: कृषक दाजुभाइ तथा दिदीबहिनी, आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौं।
4: आमा नमस्ते।
5: नमस्ते बा।
4: अनि किन आज त पुरै रिसाएर चाहिँ पुरै रातो पिरो भएर आउनुभएको छ, के भयो?
5: अन्त बाबु घर मान्छे देखि सधैनन्, मैले के गर्न बाबु, मैले बस्ती हेर मै गोठाला जाऊ मै सबै मैले दुनु मै भकारी स्वर्ने मै अब अहिले चाहिँ नि लो घाँसा दुःख भयो रे, हिउँद लायो नि यस्तै हुन्छ अरे, बर्खा लायो नि यस्तै हुन्छ अरे, त्यो बाबुहरूसँग हाकिमसँग किन सोधेर नआएको अरे भने तिनीहरू आएर सोधे नि हुन्छ नि, पैसा लाग्ने होइन, मुद्दा लाग्ने होइन।
4: त्यो त त्यही भएर कहिले
5: काम मन ठिक हुँदैन क्या
4: अनि यस्तै हो, तनाव त भइरहन्छ। फेरि कृषकहरूले धेरै मिहिनेत गर्नुपर्ने, बिहानदेखि साँझसम्म फुर्सद नहुने, अनि दौग्रेको दौग्रे गर्नुपर्दाखेरि अलिअलि रिस उठ्छ कहिले काहीँ।
5: वस्तु बाबु राम्रो भयो, दुध बेचिदिने यिनीहरूकै छोरा नातिलाई पढाउनलाई ठिक छ, म एक मुठी दुध खानु पाउँदिनँ।
4: होइन, उहाँहरूका छोरा नाति नै हजुरका पनि छोरा नाति हुन्, एउटा परिवारमा त्यही हो, कहिले काहीँ ठ्याक ठुक त हुन्छ आमा।
5: सधैँ हुन्छ बाबु, मना राख्दिनँ, यस्तै हुन्थेन म यस्तै।
4: अब यो चाहिँ बर्खा लाग्न थाल्यो होइन, अब यो गर्मीको मौसम, अब हजुरले चाहिँ के गर्ने बाबु भन्न आउनुभएको होला?
5: त्यही त हो नि, भन्नै लागेको थियो नि, अब घाँसा समस्या छ।
4: अब यति बेला चाहिँ पशुहरूलाई पन्छीलाई सबैभन्दा बढी रोग फैलिने समय पनि यति बेला आमा। अब खास गरी खरायो पालेका मान्छेहरूलाई यो कक्सिडियोसिस भन्ने रातो छेर्ने रोग बढी लाग्छ खरायोहरूलाई, होइन? त्यसै गरी कुखुराहरूलाई पनि, कुखुराहरूलाई पनि यति बेला कक्सिडियोसिस भन्ने समस्या बढी लाग्छ। अनि अर्को कुखुराहरूमा यो चाहिँ रानीखेत भन्ने रोग पनि अलिक बढी फैलिन्छ। ल भन्नु न भन्नु,
5: कक्सिडियोसिस भन्ने त चिसोले नै आउँछ,
4: चिसो हो, त्यही भएर यति बेला त बर्खा लाग्न थाल्यो।
5: अलिअलि थाहा
4: छ हजुर त धेरै। अनि यति बेला फेरि यो गाई भैँसीलाई भ्यागुते रोग लाग्ने बेला नै यही हो, त्यो हुनाले यति बेला अलि धेरै पशुहरू फेरि यही बेला जुम्रा किर्नाले सताउने बेला पनि यही हो, र यति बेला फेरि पशु अलि कमजोर हुन्छन् क्या आमा, किनभने अरू बेलामा अलि चाहिँ हरियो परियो पनि खान पा हुन्छन्। अब यो भर्खरै अब बर्खा त अझै लाग्नला सुरु हुँदैछ, त्यो हुनाले अहिले अलि हरियो परियो पनि अलि कम खान पा हुन्छन्, त्यो हुनाले पशुहरू पनि अलि कमजोर हुन्छन्। त्यो हुनाले यति बेला चाहिँ हामीले गर्नुपर्ने के हो भने, अब एउटा त पशु बाँचो नरहोस् भनेर ठ्याक्कै यो बेलामा चाहिँ गाई भैँसीहरूले राँगो साँडे खोज्छन् कि खोज्दैनन् ख्याल गर्नु पर्यो भने, किनभने भैँसीहरू त यति बेला अब चाहिँ भनौँ न यो बर्खा सिजनमा राँगो लाएन भने त फेरि एक वर्ष कुर्नुपर्छ, त्यो उनीहरूले ख्याल गर्नु पर्यो सुरुदेखि नै। यदि चाहिँ समयमा लाएन भने हामीलाई फेरि सोध्नु पर्यो, लो भएन बाबु भनेर, अहिले त आत्तिनु परेको छैन, भर्खर सिजन सुरु हुँदैछ। अर्को कुरा चाहिँ यति बेला बाख्राका पाठा पाठी सब बाख्रा ब्याउने समय पनि यति बेला हो क्या, खास गरी भेडा बाख्रा ब्याउने समय भनेको चैत वैशाख जेठ हो, र अर्को कुरा असोज कार्तिक मङ्सिर महिना, त्यो हुनाले अब यो बर्खा लाग्नुभन्दा पहिले भर्खर पाठापाठी जन्मिएका हुन्छन् तिनीहरूलाई पनि चिसोबाट बचाउनु पर्ने हुन्छ। अर्को कुरा चाहिँ यो खसी पार्न नि पर्यो, जति बेला बाख्रा ब्याउँछन् बाख्रा ब्याएको निश्चित समयपछि खसी पार्ने, दुई तिन महिनामा खसी पार्ने भनेपछि यो बेला
5: हो,
4: पैसा त के धेरै आउनु, खसी पारेपछि अलिक पाल्न सजिलो हुन्छ त्यसलाई। र अर्को कुरा प्रजनन पनि, फेरि उयो आफ्नै दिदी बहिनीलाई लाग्ने यो प्रजननबाट पनि बच्ने भयो खसी पारेपछि स्वजातीय प्रजननबाट, अनि त्यो पनि हामीले गर्नुपर्छ। अर्को कुरा यो चाहिँ परजीविका औषधिहरू खुवाउनेदेखि, अनि अर्को एउटा महत्त्वपूर्ण कुरा चाहिँ यो यति बेला एकदम पलाएका भर्खरै पलाएका घाँसहरू पनि हुन्छन् क्या आमा, ती भर्खरका पलाएका घाँसहरू काट्न बित्तिकै दगुराउँदै लिएर हाल्नु हुँदैन। यतापट्टि पनि हजुरले के ख्याल गर्नुपर्छ भने सबै कृषकहरूले त्यो घाँस पलौटे घाँसहरू एकदम कलिलो घाँसहरूलाई काटेपछि केही समय ओइलाएर दिनु पर्यो, या त चाहिँ घाँस अलि छिप्पिएपछि काट्नु पर्यो, होइन भने त्यो यो काट्नै पर्ने छ भने केही समय ओइलाएर मात्र दिनुपर्छ। त्यो ओइलाएर दिँदा धेरै त्यो घाँसमा भएको विषालुपना पनि कम भएर जान्छ क्या आमा, यो पनि यति बेला अलि बढी समस्या हुन्छ। र यति बेला हामीले गर्नै पर्ने काम भनेको घाँस लगाउने बेला हो। अब यो यति बेला बहुवर्षीय घाँसहरू पनि यति बेला लगाइन्छ, अनि एक वर्षीय हिउँदे घाँस पनि यति बेला लगाइन्छ। अब पोहोर साल पनि हामीले अब घाँस वितरण गरेकै हो, हजुरहरूले पनि आउनु त आउनुभएको थियो, लिउने घाँस लिउने बेला आउनुभयो कि आउनुभएन मैले त भुलेँ,
5: म त आजकल बिर्सिन्छु भसक्कै।
4: पोहोर साल घाँसहरू वितरणको त हजुर आउनु भएको थिएन?
5: म आथिन, पठाइदिएँ।
4: अहिले पनि हाम्रो त घाँस वितरण गर्ने कार्यक्रम छ,
5: अब पाइन्छ
4: पाइन्छ, अहिले पनि हामीले निशुल्क नै घाँस वितरण गर्छौँ।
5: अनि कहाँ घाँस लासेर हामीलाई दिने गरेन?
4: होइन, यो हामीले बाहिरबाट लिएर जहाँ चाहिँ घाँस धेरै लगाइएको नर्सरीहरू हुन्छ ती नर्सरीहरूबाट चाहिँ लिएर लगाउँछौँ। थुप्रै ठाउँमा कृषकहरूले चाहिँ नर्सरीहरू बनाउनु भएको छ, हामीले उहाँबाट त हाम्रो पालिकाले खरिद गरेर ल्याउँछ, त्यतिकै त पाइँदैन, तर चाहिँ हाम्रो कृषकहरूलाई हजुरहरूलाई हामीले निशुल्क नै दिन्छौँ, हजुरहरूलाई निशुल्क दिन्छौँ। अब यो घाँस अब हुन त फेरि हजुरले भन्नु होला, ए बर्खा महिनामा जता हेऱ्यो हरियो घाँस हुन्छ, हरियो घाँस हुन्छ, किन चाहियो यो घाँस भन्नु होला, तर यो हामीले दिने घाँस भनेको यहाँको लोकल घाँसभन्दा अलि राम्रो खालको पोसिलो घाँस हुन्छ आमा, यसले चाहिँ दुध बढाउँछ, त्यही भएर त्यो पोहोर साल त्यो हजुरले
5: घाँस दिन्छन्।
4: घाँस त जस्तै एउटा उखु घाँस भन्ने, नेपियर भन्ने घाँस,
5: त्यो त उखुको पात जस्तो
4: हो, हो हो, त्यो नेपियर घाँस पनि हामीले बाँड्दैछौँ, अनि त्यसपछि पोहोर साल जस्तो स्टाइलो भन्ने घाँस पनि बाँड्दैछौँ,
5: कसैले मन पराउँछ,
4: हो मन पराउँछ। अनि अब कुनै कृषकहरूले लगाउन चाहनुभयो भने टियो सेन्टी पनि बाँड्छौँ, तर त्यो टियो सेन्टी भन्ने घाँस चाहिँ मकै जस्तो हुने र मकै जस्तै गरी लगाइने हुनाले
5: ताना बिउ त पाइन्छ
4: पाइन्छ, होइन हजुरहरूले माग्नुभयो भने हामी लिएर दिन्छौँ, माग नभएको बिउ लिएर चाहिँ हामीले दिँदैनौँ, किनभने अब मकै लगाउने ठाउँमा त मकै नै लगाउनुहुन्छ नि उहाँहरूले। अनि त्यसै गरी अर्को मलासेस भन्ने, त्यही त अब यो मकै जस्तै जस्तै देखिने घाँस हो, अब त्यो घाँसमा चाहिँ पछि साइलेज बनाउन पनि सजिलो हुन्छ, हुन त अब मकै नै काटेर साइलेज पनि बन्छ, त्यो हुनाले हामीले त्यसलाई अलिक थोरै प्राथमिकता दिएको छ। अनि अर्को यो चाहिँ तपाईँले पनि सुन्नुभएको थियो नि, यो बाँदर धपाउने घाँस भन्ने मोलासेस भन्ने घाँस
5: हो,
4: त्यो मोलासेस घाँस पनि यो
5: तल हो,
4: त्यो पुच्छारतिरको कृषकहरूको अलि त्यो बाँदर लाग्ने समस्या रहेछ, अनि त्यो हाम्रो गनबहादुरहरूले अनि सुन्दरले मलाई चाहिँ भन्नुभएको थियो। अब हुन त म चाहिँ एउटा बाँदरको त्यस्तो विज्ञता होइन, तर पनि अनि यो मोलासेस घाँस लगाएर एकदम फैलियो भने त्यो मोलासेस लगाएको घाँस लगाएको ठाउँ अलि ठुलो छ भने बाँदरले जाति मान्दैन, किनभने बाँदरको रौँमा त्यो घाँस चिप्किन्छ, त्यो चिप्किएपछि त्यसै रौँ पनि त्यहाँ तानिन्छ, अनि तान्नेपछि त्यसले जाति मान्दैन,
5: अलिक काँडा जस्तो हुन्छ है, त्यो
4: काँडा जस्तो भन्दा नि त्यो चिप्किने खालको हुन्छ आमा, झुस हुन्छ, त्यो झुसले त केही होइन, तर त्यसको चाहिँ त्यो झुस सँगसँगै एउटा च्याप च्याप लाग्ने चिज हुन्छ पातमा, अनि त्यसले गर्दा त्यसले त्यति जाति मान्दैन। त्यो हुनाले त्यो तल्लो क्षेत्रको चाहिँ कृषकहरूलाई हामीले मोलासेस घाँस पनि लगाउन उत्प्रेरित गर्ने कि भन्ने सोचेका छौँ आमा। अब अरू यी डाले घाँसहरू त अब यो यो क्षेत्रमा पाइने, अब यो हजुरहरूको त गर्मी ठाउँ पर्यो भनेपछि टाँकी पनि हुन्छ, किमु पनि हुन्छ, यहाँ कोइरालो अलि माथितिर कोइरालो हुन्छ, यतापट्टि टाँकी हुन्छ अलि राम्रो, अनि इपिलिपिल हुन्छ यहाँ, हामी त्यो डाले घाँसहरू पनि लिएर वितरण गर्छौँ। अब त्यसको लागि त आमा अब अहिले हामी तयारी गर्दैछौँ प्रारम्भिक रूपमा, हजुर पनि आइहाल्नु भएको छ, आएको बेलामा बरु हजुरले कुन कुन घाँस लगाउनु पर्ने हो, कति लगाउनु पर्ने हो, के हजुरले चाहिँ माग गर्नुभयो भने मैले त यी रजिस्टर यहीँ चाहिँ मैले टिपिहाल्छु नि।
5: अब अहिले मेरो त्यो भेग थाहा छ नै छ, कुन चाहिँ घाँस लगाउँदा राम्रो हुन्छ, भिर पाएको पनि छ, सम्म पनि छ, ओह्रालो पनि छ होइन, अब कुन चाहिँ लाउँदाखेरि राम्रो हुन्छ सिफारिस गरिदिन त्यही लाउने हो?
4: त्यो त ठिक हो आमा, तर म हजुरहरूको उता त्यो खरबारी भएतिर त म गएको छैन, हजुरको घरतिर त घुमेको छु। अब त्यहाँ बारीका पाटाका बिचमा धेरै ठुलो हुने घाँसहरू पनि लगाएर फेरि मकै हुन्न, त्यो सानो सानो घाँस लगाउनु पर्छ। अब हजुरहरूको अब त्यो धेरै खरबारी भएको ठाउँतिर मैले हेरेको छैन, ठिकै छ, म एकपटक त्यता गएको बेलामा हेर्छु अनि के हुँदो रहेछ त्यो हामी सल्लाह गरेर लिउँला। अहिलेलाई चाहिँ अब हजुरहरूले यसो गाउँमा जाँदा हजुर त हिँडिरहनुहुन्छ, हिँड्दाखेरि ल अब चाहिँ पशु सेवा शाखामा चाहिँ अहिले पोहोर परार जस्तै पोसिला घाँसहरू आउने बेला भयो, अनि त्यो भएर तपाईँहरूलाई पनि चाहिन्छ भने गएर नाम टिपाउनु, मैले त नाम टिपाएर आएँ भन्नु होला,
5: त्यो
4: भयो भने चाहिँ बिस्तारै
5: सकिन्छ।
4: अब यो घाँस लगाउने तरिका
5: ज्ञान केन्द्र होइन,
4: हाम्रो ज्ञान केन्द्र भन्दैन यसलाई,
5: यसलाई
4: पशु सेवा शाखा भन्छ,
5: पशु शाखा
4: हो, पशु सेवा शाखा ज्ञान केन्द्र पनि, यो पशु सेवा विज्ञ केन्द्र त छ तर यहाँ छैन नि त आमा, टाढा त्यो त्यति टाढा चाहिँ सदरमुकाममा पुग्नु पर्छ, त्यो भन्दा हामीलाई त सरकारले घर घरमा गएर सेवा गर्नु भनेर पठाएको हुनाले हामी चाहिँ यहीँ आएको नि आमा,
5: त्यही भएर
4: हामीले गर्न सक्ने काममा किन विज्ञ केन्द्रमा हजुरहरूलाई दुःख दिनु पर्यो र
5: राम्रो विचार।
4: अब यो घाँस कसरी लगाउने भन्ने विषयमा त हामी पछि सबै कृषकहरू भेला भएर घाँस
5: हुन्छ,
4: अब हजुरलाई फेरि धेरै चासो फेरि अलि छिटो जान्न पाए जस्तो हुने
5: के गर्नु बाबु, किसान त हुँ,
4: अब त्यसो त्यो अघि हजुरले उखु घाँस भन्नुहुन्थ्यो नि नेपियर घाँस, त्यो नेपियर घाँस लगाउने तरिका भन्छु मैले, अब त्यो घाँस फेरि हजुरको त्यो बारीका डिल डिलमा लगाए पनि हुन्छ, खासै धेरै ठुलो हुन दिइन्न, काट्दै खुवाउँदै गर्ने हो, त्यो त एकदम सजिलो छ आमा, उयो उखु लगाए जस्तो त्यसका तिन तिन आँख्लाका टुक्रा पार्ने, तिन तिन आँख्ला गनेर टुक्रा पार्ने, अनि त्यो टुक्रा पारेका टुक्राहरूलाई हामीले एक एक मिटरको फरकमा होइन, एक एक मिटर भने दुई दुई हात भनौँ न गाउँ घरमा कसरी मिटर भने दुई हातको फरकमा एउटा त्यो चाहिँ गाड दिने ठुटो, त्यो गाड दिने त्यो चाहिँ आधी ढल्काएर गाड दिनुपर्छ, त्यो ढल्काउने ठाउँ चाहिँ पूर्वतिर फर्काइदिनु पर्छ,
5: त्यो काट्दाखेरि पनि अलिक चुसो चुसो पारे
4: हो, तलतिरको चाहिँ छड्के काट्ने हो, जमिन मुनि छिराउने भाग, माथितिरको चाहिँ छड्के पारे पनि केही फरक पर्दैन, सिधा पारे पनि केही फरक पर्दैन, तर हामीले काट्न सजिलो हुँदा छड्के छड्के पारे हुन्छौँ, छड्के पार्दाखेरि पारेको ठाउँ फेरि एकैतिरको भाग छड्के हुनुपर्छ, तलतिर घोप्टे पार्दाखेरि पनि ढल्किनेतिरको भाग मुनि नै हुनुपर्छ, अनि माथिको भाग पनि तलतिर पर्नुपर्छ, जमिनभन्दा माथि भाग पनि, त्यही त हो, अब हामीले लाइन लाइनमा लगाउने हो, त्यसमा त धेरै दुःखै छैन, मैले पछि चाहिँ हजुरहरूलाई भन्छु भनेको थिएँ, हजुरलाई यति भनिहालेँ, त्यसरी नै गर्छौँ। अब अरू घाँसको विषयमा अब हजुरलाई केही भन्न छ भने हजुरलाई चाहिँ केही जिज्ञासा छ भने भन्न
5: सक्नुहुन्छ,
4: होइन ट्याम त हेरेको छैन आमा, हजुरले प्रश्न राख्नुभयो भने उत्तर त मैले दिइहाल्छु
5: बाबु, प्रश्न त आफूलाई पनि ज्ञान हुनु पर्यो, त्यही नपाए थाहा नपाएर
4: समस्या त केही छैन नि,
5: अहिले समस्या
4: ठिक छ, समस्या छैन भने अब त्यो हजुरको त्यो भैँसी, त्यो दुईवटा भैँसी मध्ये एउटा भैँसी चाहिँ अब अहिले राहुको लाग्नु पर्ने हो, अब यदि राहुको लागेन भने कहिले काहीँ अब पोसिलो घाँस भएन, पौष्टिक सन्तुलित घाँस भएन भने पनि राहु खोज्दैन, त्यही भएर अब चाहिँ समय सुरु हुँदैछ, अलि हरियो परियो घाँस अलि धेरै दिनुपर्छ, त्यो गर्नु होला, अब
5: हजुर
4: त्यो गर्नु होला, जुका औषधि पनि अहिले नै खुवाउने, अब पछि चाहिँ फेरि त्यो गर्भवती भएपछि जुकाको औषधि खुवाउँदा बेकार झ्याउ हुन्छ, हुन त खुवाउनु त मिल्छ सुरुको एक महिना र ब्याउनु भन्दा पछिल्लो एक महिना, यो दुई महिना खुवाउनु नमिल्ने हो, बिचको समय त खुवाउनु मिल्छ, त्यही पनि त्यति बेला खुवाउनु भन्दा अहिले थारे भएको बेलामा खुवाउँदाखेरि झन् प्रभावकारी किसिमले चाहिँ राँगो खोज्छ भैँसीले, त्यसरी सजिलो हुन्छ। अब चाहिँ घर परिवारसँग त्यस्तो तनाव लिने झगडा गर्ने गर्न नि हुन्न क्या आमा, काम त मिलेर गर्ने, हजुर त त्यो घरको त घरमुली हो के र, अनि हजुर नै अब चिच्याउँदै हिँडेर हुन्छ भने
5: खै के भन्छन् भन्छन्, मान्छे भिर के नि खोज्छ अरे, वस्तु भिर खोज्छ अरे भन्छन् अनि रिसाउँदै उठ्दैन त बाबु,
4: त्यस्तो त रिसाउनु त रिसाउनुहुन्न, हजुरले त्यतिकै भन्नुभयो
5: लो म अब अहिले जान्छु बाबु, है बाबु
4: हुन्छ, अहिले घरमै फर्किने हो,
5: घरै जान्छ अनि अब वस्तुलाई कुडा हालिदिने बेला भइसक्यो, दिउँसार साँझको
4: ल ल हुन्छ, त्यहाँ दिदी बहिनीहरूलाई जो भेट हुन्छ नि
5: उहाँहरूलाई
4: भन्नु होला,
5: हुन्छ बाबु म भनिहाल्छु नि, साँच्चै भयो बाबु,
4: हजुर हजुर आमा
5: राम्ररी बस्नुहोस् है बाबु,
4: ए हुन्छ आमा हुन्छ, ल नमस्ते आमा,
5: नमस्ते बा हरि शरण।
6: व्यावसायिक कीट विकास केन्द्र हरिहर भवन ललितपुरको अनुरोध। मौरी पालन अति संवेदनशील तथा वैज्ञानिक र व्यावहारिक व्यवसाय हो। अन्य खेती जस्तो संरचित संरचनामा सबै मौसममा गर्न सकिँदैन। निश्चित मौसम वा समय मौरी गोला वृद्धि र विस्तारका लागि उपयुक्त हुन्छन्। प्रतिकूल मौसम खास गरी ग्रीष्म र वर्षा ऋतु मौरीका लागि कष्टकर हुन्छन्। त्यसैले वर्षायाम तथा प्रतिकूल मौसमको समयमा मौरी गोला सहितको मौरी घार बिक्री वितरण गर्दा स्वस्थ गुणस्तरीय रानु सहितको मजबुत गोला उत्पादन गर्न सकिँदैन। त्यसकारण कमजोर गोलाहरूको छनौट हुँदा यसले दीर्घकालीन रूपमा मौरीको गुणस्तर तथा समग्र मौरी क्षेत्रमा प्रतिकूल प्रभाव पार्ने हुन्छ। त्यसैले प्रतिकूल मौसम वा बेसिजनमा मौरी गोला सहितको मौरी घार वितरण नगर्न नगराउन तथा यस किसिमका कार्यक्रम सञ्चालन गर्दा उपयुक्त मौसममा स्वस्थ तथा गुणस्तरीय रानु सहितका मजबुत गोला छनौट गरी वितरण गर्ने व्यवस्था मिलाउन सबै पालिका सरकारी तथा गैर सरकारी निकायहरूमा अनुरोध छ। नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि विभाग व्यावसायिक किट विकास केन्द्र हरिहर भवन ललितपुर
7: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दै छौँ नि। हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दै छौँ। अब
8: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
7: सही भन्यो सुन्तली, यो कुरो त सबैलाई भन्न जानु पर्यो नि।
9: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
8: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
10: नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि सूचना तथा प्रशिक्षण केन्द्र हरियर भवन।
3: हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार। पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौ।
2: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
3: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
0: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।
4: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौ।
5: नागरिक लगानी कोष।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
8: कृषक माझ बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
9: जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश भूभागमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण गरेको सन्दर्भमा धान खेती गर्ने कृषकहरूमा बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र ललितपुरको अनुरोध।
8: नेपालमा सूचित वा पञ्जीकृत भएका धानका जातहरू छनौट गर्नुहुन अनुरोध सहित
9: छोटो अवधिमा पाक्ने धानका जातहरू छनौट गर्नुहुन समेत आग्रह गर्दछौ।
8: सम्भव भएसम्म सुक्खा सहने जातहरू जस्तै सुक्खा श्रृङ्खलाका जातहरू तथा घैया 1, 2 र 3 र सुक्खा तथा डुबान दुवै सहने बहुगुणी 1, बहुगुणी 2 जातहरू प्रयोग गर्नुहुन अनुरोध छ।
9: यसका साथै सुक्खाको प्रभाव कम गर्न धानको ब्याड राख्दा एकै पटक नराखी निश्चित दिनको अन्तरालमा राख्नुहुन, त्यस्तै वर्षातको पानी संकलन प्रविधि, छरुवा धान प्रविधिको अवलम्बन गर्नुहुन समेत अनुरोध छ।
8: बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्र हरिहर भवन तथा राष्ट्रिय बिउ बिजन समितिको सचिवालय ललितपुर।
9: फोन नम्बर 542-13-59।
10: लागु औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुनतः दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
1: जनहितका लागि रेडियो नेपाल।
11: राष्ट्रिय आर्थिक गणना सम्पन्न हुन अब 23 दिन बाँकी।
12: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला साँझको 7 बज्न लागेको छ। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। सुरुमा प्रमुख समाचार। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोडको बजेट संघीय संसदमा पेश। चालुतर्फ 12 खर्ब 70 अर्ब र पुँजीगततर्फ 4 खर्ब 31 अर्ब विनियोजन। आर्थिक वृद्धि दर 7% पुर्याउने बजेटको लक्ष्य। कर्मचारीको तलबमा 21% वृद्धि। आयकरको सीमा व्यक्तिगत तर्फ 10 लाख पुर्याइयो। स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरिने। 19 गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना र डिजिटल प्रविधिबाट बालबालिकामा हुने जोखिमप्रति राष्ट्रसंघको चिन्ता।
1: नेपाल टेलिकमले ल्यायो विशेष SEE अफर, मात्र रु 20 मा प्रिपेड सिम कार्ड, रु 9 रुपियाँ 80 पैसा ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा 100 भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
1: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
2: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब समाचार विस्तारमा। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड रुपियाँ बराबरको वार्षिक आय व्ययको अनुमानित विवरण बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कुल विनियोजन मध्ये चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड, पुँजीगततर्फ 4 खर्ब 31 अर्ब 10 करोड र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 64 करोड रुपियाँ विनियोजन गरिएको बताउनुभयो।
4: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालू तर्फ रु 1270 अर्ब 58 करोड अर्थात् कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रु 431 अर्ब 10 करोड अर्थात् 20.3%, वित्तीय व्यवस्था तर्फ रु 422 अर्ब 64 करोड अर्थात् 19.9% रहेको छ। यो खर्च अनुमान चालू वर्षको संशोधित अनुमानको तुलनामा 25% बढी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड बेहोर्दा रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ।
0: सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट आर्थिक वृद्धि दर 7% पुग्ने र मूल्य वृद्धि 6%मा सीमित रहने विश्वास लिएको छ। संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकमा राजनैतिक अस्थिरताको दुष्चक्र समाप्त भएर मुलुक वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको र सुदृढ विदेशी विनिमय सञ्चिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको बताउनुभयो। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना रहेको र युवा जनसाङ्ख्यिक ठूलो पुँजीका रूपमा रहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो।
4: मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ विदेशी विनिमय सञ्चिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसाङ्ख्यिक शक्ति ठूलो पुँजीका रूपमा उपस्थित छ। यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलाको अस्थिरता, आन्तरिक बजारको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन्। यस बजेटको ध्येय यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राज्यको सेवा प्रदान क्षमता, निजी क्षेत्रको आत्मविश्वास र नागरिकको भरोसालाई एकै साथ उकास्नु छ।
0: अर्थमन्त्री वाग्लेले बजेट स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तनबारे जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्ने बताउनुभयो। उहाँले सरकार नीति कानून संस्था पद्धति प्रक्रिया र नेतृत्व परिष्कार पूर्वक सुशासनका मानक स्थापित गर्न कटिबद्ध रहेको बताउनुभयो। उहाँले नीतिगत अन्यलता ढिला सुस्ती संस्थागत कब्जा र राज्य स्रोतको दोहनको अन्त्य गर्दै परिणाम दिने शासन प्रणाली निर्माण गर्नु आजको आवश्यकता भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष 2083-84 उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करको दरमा वृहत पुनरावलोकन गरिएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले व्यक्तिगत आयकरको सीमा 10 लाख पुर्याएको तथा व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको विद्यमान 11 तहको भन्सार दर 7 तहमा सीमित गरेको 360 वस्तुमा लाग्दै आएको अन्त शुल्क खारेज गरिएको बताउनुभयो।
4: भन्सार बिन्दुमा संकलन हुने पूर्वाधार विकास कर सड़क मर्मत तथा सुधार दस्तुर जस्ता छरिएका करलाई एकीकृत गरी हरित करमा समाहित गरेको छु। सूचीकृत कम्पनीका धितो पत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभ कर अन्तिम हुने व्यवस्था गरेको छु। डिजिटल भुक्तानीको माध्यमबाट उपभोक्ताले गर्ने खरिदमा बीजक जारी हुँदाकै समयमा मूल्य अभिवृद्धि करको 10% छुट पाउने व्यवस्था कार्यान्वयन गर्नेछौ। मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउनेछौ। कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने नीति लिएका छौँ। कानुनी अस्पष्टता र करदाताको अज्ञानताका कारण लामो समयदेखि सिर्जित कर विवादलाई निरूपण गरी व्यावसायिक वातावरण तयार गर्न कर छुट तथा सहुलियत सम्बन्धी विशेष योजना ल्याएको छु।
0: अर्थमन्त्री वाग्लेले सरकारको बोझिलो संगठन चुस्त बनाउने संघीय मन्त्रालय 22 18 कायम भइसकेको अवस्थामा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको बताउनुभयो। उहाँले 31 निकाय खारेजी 6 निकाय मर्जर 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गरिने बताउनुभयो। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्चस्तरीय कार्य सम्पादन गर्न कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती जंगी प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएको अर्थमन्त्री वाग्लेले बताउनुभयो। अर्थमन्त्री वाग्लेले कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै शुरू स्केलमा 10% तलब वृद्धि गर्ने तथा कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलबमानको मासिक 10% प्रोत्साहन भत्ताको व्यवस्था गरेको बताउनुभयो। यसबाट कर्मचारीले हाल खाइपाई आएको तलबको करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक 40,000 रुपियाँदेखि 1,00,000 रुपियाँ भन्दा माथि हुने अर्थमन्त्री वाग्लेले बताउनुभयो। संस्थागत सुधारका लागि आवश्यक लागत न्यूनीकरण र दक्षता अभिवृद्धिका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्ने बताउनुभयो।
4: कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्च स्तरीय कार्य सम्पादन कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती जंगी प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएका छौँ। लागत न्यूनीकरण र दक्षता अभिवृद्धि संस्थागत सुधारको अर्को आयाम हुनेछ। यसका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्नेछौँ। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाएको छु। तालिम केन्द्र बाहिरका तालिम खर्च क्यामेरा टेलिभिजन लगायतका उपकरणमा विनियोजन हटाएको छु। विभिन्न कोष खडा गरी सुविधा दिने प्रचलन बन्द गर्नेछौ। सम्बन्धित संस्थानका पदाधिकारी र कर्मचारीलाई सो संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा प्रदान गरिएका छुट हटाएको छु। गाभिएका र खारेज भएका निकायको दरबन्दी मिलान र दायित्व व्यवस्थापन सम्बन्धी कार्य सम्पन्न नभएसम्मका लागि उक्त निकायलाई छुट्याएको रकम रोक्का गरेको छु। यी कदमबाट करिब 20 अर्ब बचत हुने प्रारम्भिक अनुमान छ।
0: अर्थमन्त्री डाक्टर वाग्लेले वैदेशिक लगानी भित्र्याउन थप मुलुकहरूसँग विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्ने नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई थप सहज बनाउने बताउनुभयो। अर्थमन्त्री वाग्लेले लगानीको वातावरण सुधारका लागि उधारो असुली सम्बन्धी कानून सुधार गर्ने व्यापारिक विवादको निरूपणका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्ने गैर आवासीय नेपालीलाई धितो पत्रको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानीको स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता र पुँजीगत लाभकर सम्बन्धी व्यवस्थामा सुधार गर्ने बताउनुभयो। पुँजीगत खर्चको गति र लय परिवर्तनका लागि आक्रामक रहने उल्लेख गर्नुहुँदै अर्थमन्त्री वाग्लेले खरिद प्रक्रियामा सुधार, रकमान्तर सहितको स्रोत व्यवस्थापनमा लचकता, वैकल्पिक वित्त परिचालन र आयोजना प्रमुखको स्थिरता सुनिश्चित गरी आयोजनाहरू निर्धारित समयमै सम्पन्न हुने सुनिश्चित गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले सार्वजनिक संस्थानलाई बलियो बनाउन केहीमा पुँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने, गोरखकाली रबर उद्योग लगायतका 7 उद्योगमा सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्पन्न गरी निजी सार्वजनिक लगानीको ढाँचामा सञ्चालन गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले नेपाल टेलिकममा संघीय सरकारको 66% कायम राखी बाँकी शेयर सर्वसाधारणका लागि जारी गर्ने, नेपालको ऊर्जा क्षमतालाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिप युक्त रोजगारी, डिजिटल निर्यात र आर्थिक रूपान्तरणको जग निर्माण गर्ने बताउनुभयो।
4: सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको छु। नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानूनी प्रबन्ध मिलाउनेछौँ। सरकारी निकायमा प्रयोग हुने सूचना प्रविधि सफ्टवेयरको खरिद एकै निकायबाट गर्ने व्यवस्था मिलाउनेछौँ। डिजिटल सार्वजनिक पूर्वाधार विकासमा लगानी वृद्धि गर्नेछौँ। नागरिक एपमा दर्जनौं सरकारी सेवाहरू आबद्ध हुनेछन्। नेपाललाई एआई आर्टिफिसियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेका छौँ। काठमाडौँको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौँ। हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौँ। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु।
0: नेपाल विद्युत प्राधिकरणलाई विद्युतको उत्पादन, प्रसारण र वितरण तथा व्यापारका लागि 3 छुट्टा छुट्टै कम्पनीका रूपमा रूपान्तरण गर्ने उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले विद्युत खरिद सम्झौता भएका तर निर्माण सुरु नभएका आयोजनाको अनुमति पत्र खारेज गरी टेक अर पेका आधारमा नयाँ सम्झौता गर्ने बताउनुभयो। यस्तै उहाँले 10 भन्दा कम क्षमताका विद्युत आयोजनाको तत्काल पिपिए गर्ने र निजी क्षेत्रका विद्युत उत्पादकलाई अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्न पाउने व्यवस्था मिलाउने बताउनुभयो। अर्थमन्त्री वाग्लेले कृषि क्षेत्रको पुनरुत्थानका लागि उच्च प्राथमिकता दिने, कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्न न्यूनतम 2 करोड रुपियाँसम्म लगानी गर्ने, कृषकलाई 40% अनुदान उपलब्ध गराउने, निर्माणाधीन ठूला सिंचाईका आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी बजेट उपलब्ध गराउने बताउनुभयो। सरकारले कृषि सेवा प्रणालीलाई किसान केन्द्रित सेवा प्रणालीमा रूपान्तरण गरी पुनर्संरचना गर्ने, वर्षैभरि कृषि प्राविधिक सेवा, डिजिटल कृषि सूचना तथा निजी सेवा प्रदायक मार्फत किसानको घर दैलोसम्मै कृषि सेवा पहुँच विस्तार गर्न, स्थानीय तहमा आवश्यक प्राविधिक जनशक्ति व्यवस्थापन गर्ने व्यवस्था गरेको छ। पुँजी अभावका कारण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका उद्योग तथा व्यवसायलाई व्यावसायिक पुनरुत्थान कर्जा उपलब्ध गराई क्षमता विस्तार र वृद्धिमा प्रोत्साहित गरिने उहाँले बताउनुभयो। नव उद्यम, नव प्रवर्तन र उद्यमशीलतालाई आर्थिक रूपान्तरणको बलियो आधार बनाउने सरकारले बजेट मार्फत घोषणा गरेको छ।
4: नव उद्यमलाई पहिचान, सिप बजार र वित्तीय पहुँचसँग अनुकूलित गर्दै नाफा आबद्ध कर सहुलियत, सार्वजनिक खरिदमा प्राथमिक पहुँच, डिजिटल दर्ता तथा नियामकीय सहजीकरण मार्फत नव उद्यम सञ्चालन प्रणालीलाई सुदृढ बनाउनेछौ। नव उद्यम वित्त पोषणलाई केवल ऋणमा आधारित मोडेलमा सीमित नराखी प्रारम्भिक चरणमा अनुदान, सम्भाव्यता प्रमाणित उद्यमका लागि सहुलियतपूर्ण कर्जा तथा विस्तार चरणमा वृद्धि पुँजीको व्यवस्था गरिनुको साथै निजी क्षेत्र र गैर आवासीय नेपालीको सह लगानी प्रोत्साहित गर्नेछौ। विज्ञान प्रविधि अनुसन्धान र नव प्रवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छु।
0: सरकारले नवप्रवर्धन तथा सिप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढाउने, शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रूपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्वीकार गर्ने नीति लिएको छ। यस्तै सरकारले सबै विद्यालयमा सफा शौचालय अभियान सञ्चालन गर्ने तथा निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ। सरकारले सार्वजनिक साझेदारी मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गर्ने पनि बजेट मार्फत घोषणा गरेको छ। यस्तै सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यापक पुनर्संरचना गर्ने, सामाजिक सुरक्षा प्रणालीलाई थप न्यायचित र लक्षित बनाउने, आर्थिक रूपमा सक्षम नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वैच्छिक रूपमा त्याग्न सक्नेले छोडौं, नसक्नेलाई जोडौं भन्ने राष्ट्रिय अभियान सञ्चालन गर्ने बजेट मार्फत घोषणा गरेको छ। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको पोषण भत्ता दोब्बर गरी मासिक 1,000 रुपियाँ पुर्याउने तथा श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था नयाँ बजेटले गरेको छ। सरकारले आगामी वर्षदेखि शहरी सड़कको नियमित मर्मत गरेर खाल्डा मुक्त बनाउने व्यवस्था गर्ने, जडीबुटी तथा गैर काष्ठ पैदावारको समर्थन मूल्य तोक्ने तथा कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सबै राजनीतिक निष्ठा, मूल्य मान्यता एवं आचरणमा परिवर्तन सहित एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ। 19 गणतन्त्र दिवस 2083 अवसरमा आज सैनिक मञ्च टुडीखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबै राजनैतिक दल, सरकार, नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनुपर्ने बताउनुभयो। राष्ट्रपति पौडेलले प्राप्त राजनैतिक अधिकारको जगमा सामाजिक न्याय सहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।
5: राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन। हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नु पर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधि मूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्नुहुन्न भन्ने म ठान्छु। अब हामीले विचार गर्ने यही हो कि हामीले प्राप्त उपलब्धिलाई सबल बनाउन सम्पूर्ण त्याग र विनयशीलताका साथ प्रयत्न गर्नुपर्छ। हामीले प्राप्त राजनीतिक अधिकारको जगमा सामाजिक न्याय सहितको आर्थिक र सामाजिक समृद्धि सुनिश्चित गर्नुपर्छ। हाम्रा राजनीतिक दल, हाम्रो सरकार, हाम्रो नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनैपर्छ।

0: अब अन्तर्राष्ट्रिय समाचार. संयुक्त राष्ट्र संघले अनलाइन संसारमा बाल बालिकाको सुरक्षा सुनिश्चित गर्नु अब तत्काल र अपरिहार्य प्राथमिकता भएको स्पष्ट गरेको छ. डिजिटल प्लेटफर्महरूमा बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गर्दै संगठनले जिम्मेवार पक्षहरूलाई जवाबदेही बनाउन राज्यहरू र प्रविधि कम्पनीहरूलाई कडा कदम चाल्न पनि आग्रह गरेको छ. संयुक्त राष्ट्र संघका मानव अधिकार प्रमुख भोल्कर टर्कले डिजिटल प्रविधिले बाल बालिकालाई सिकाइ, समुदाय र सृजनात्मक अवसरसँग जोड्ने भए पनि त्यही माध्यमबाट उनीहरू गम्भीर सुरक्षा, गोपनीयता र कल्याण सम्बन्धी जोखिममा पर्ने अवस्था बढिरहेको बताउनुभयो. उहाँले प्लेटफर्महरूलाई प्रभावकारी नियमन, निरीक्षण र कानूनी जवाफदेहिता मार्फत बाल मैत्री बनाउनु पर्नेमा जोड दिनुभयो. अमेरिकाले इरान विरुद्धको आक्रमण आज पनि जारी राखेको छ. अमेरिकी सेनाले आज इरानी सैन्य क्षेत्र बन्दर अब्बासमा आक्रमण गरेको छ. बन्दर अब्बास रणनीतिक महत्वको तटीय सहर हो. अमेरिकी सैनिक कमान्डले इरानले स्ट्रेट अफ होर्मुज जलमार्गमा आक्रमण गर्न प्रयोग गरिरहेको 4 ड्रोनलाई पनि ध्वस्त पारेको बताएको छ. अब आर्थिक समाचार.
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
2: सरकारले आगामी आर्थिक वर्ष 2083-84 राजस्व बाँडफाँड, रोयल्टी र वित्तीय हस्तान्तरण मार्फत 6 रुपियाँ बराबर रकम प्रदेश र स्थानीय तहमा पठाउने भएको छ. अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संसदमा बजेट प्रस्तुत गर्नुहुँदै प्रदेशका लागि 61.50 करोड र स्थानीय तहमा 90.20 करोड वित्तीय समानीकरण अनुदान पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो. प्रदेश र स्थानीय तहमा 4.60 करोड र 8.93 करोड सम्म पूरक अनुदान जाने व्यवस्था बजेटले गरेको छ. साथै प्रदेश र स्थानीय तहमा 3.82 करोड र 9.40 करोड विशेष अनुदान छुट्याइएको छ. सङ्घीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेशमा 39.72 करोड र 2.06 करोड स्थानीय तहमा सशर्त अनुदान हस्तान्तरण गरिने भएको छ. राजस्व बाँडफाँडबाट कुल 1.75 अर्ब रकम स्थानीय तहमा जाने भएको छ. सरकारले नेपालमा लगानी सहज बनाउन आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्ने भएको छ. लगानी बोर्डबाट स्वीकृत भएका आयोजनाले पुनः अन्य निकायको स्वीकृति लिनु नपर्ने कानूनी व्यवस्था गर्ने अर्थमन्त्री सोनी वाग्लेले बजेट प्रस्तुत गर्दै बताउनुभयो. बजेटले मोतीपुर, मयूरधाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्र मार्फत सञ्चालन गर्ने उल्लेख गरेको छ. बजेटले 5 विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिने र विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाएको छ. सरकारले विज्ञान प्रविधि र नवपरिवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छ. नव उद्यम स्टार्टअपका लागि अनुदान, सञ्चालन सहजता र वित्तीय पहुँच सुनिश्चित गर्ने बजेटले उल्लेख गरेको छ. सरकारले सार्वजनिक संस्थानहरूलाई बलियो बनाउन केही संस्थानमा पुँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गर्ने भएको छ. अर्थमन्त्री सोनी वाग्लेले बजेट पेश गर्नुहुँदै राष्ट्रिय वाणिज्य बैंकमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव बजेट मार्फत गर्नु भएको छ. नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्ने, राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्ने, जल विद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गावि पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउने बजेटमा उल्लेख गरिएको छ. त्यस्तै गोरखाली रबर उद्योग लगायत 7 सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरी निजी सार्वजनिक साझेदारी मोडेलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्र सम्पन्न गरिने भएको छ. नेपाल टेलिकममा संघीय सरकारको 66% सेयर कायम राखी बाँकी सेयर पुष मशान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने बजेटमा उल्लेख छ. सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध बजेटले गरेको छ. नेपालमा विदेशी लगानीको क्षेत्रमा चीन सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रको रूपमा देखिएको छ. आर्थिक सर्वेक्षण अनुसार 2082 फागुनसम्म स्वीकृत कुल विदेशी लगानी मध्ये चीनको अंश 48% पुगेको छ भने भारतको 17.9% र अन्य मुलुकको संयुक्त अंश 34.1% पुगेको छ. परियोजनाको संख्याका आधारमा पनि चीन अग्रस्थानमा रहेको छ. अन्य मुलुकले लगानी गरेका परियोजनाहरू 42.6% रहेको आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ. 2082 फागुनसम्म उद्योग विभाग मार्फत अटोमेटिक रूटबाट 968 तथा अप्रुभल रूटबाट 6983 परियोजना सहित कुल 7951 परियोजनामा 6.25 अर्ब रुपियाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ. त्रिभुवन विश्वविद्यालय र एयरबस फ्रान्स बीच त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नसिप गराउने विषयमा सहमति भएको छ. शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो. सहमति पत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुशील बहादुर वज्राचार्य र एयरबसका अध्यक्ष जुर्गेन बेस्टर मेयरले हस्ताक्षर गर्नु भएको हो.
0: अब खेल समाचार अझै बमबाट.
3: नेपाल

0: सरकारले खेलकुदतर्फ आगामी आर्थिक वर्षको लागि 4 अर्ब 3 करोड बजेट छुट्याएको छ। बजेटमा खेलकुद पूर्वाधार निर्माण, युवा विकास र खेलाडीको सामाजिक सुरक्षालाई विशेष प्राथमिकतामा राखेको छ। त्यस्तै आगामी 3 वर्षभित्र फुटबलका 8,000 दर्शक क्षमताका मैदानमा 10 वटा फन्ड लाइट जोड्ने घोषणा गरेको छ। शुक्रबार अर्थमन्त्री डाक्टर सूर्य मगरेले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत यो घोषणा गर्नुभएको हो। त्यस्तै सरकारले आगामी 5 वर्षभित्र देशका प्रमुख 8 शहरमा आधुनिक क्रिकेट रङ्गशाला बनाउने घोषणा पनि गरेको छ। विराटनगर, सुर्खेत, बुटोल, लहान, धनगढी र पोखरामा 2000 क्षमताको इन्डोर कभर्ड हल 3 वर्षभित्र बनाउने घोषणा गरिएको छ। मूलपानी क्रिकेट रङ्गशाला तथा एकेडेमी, गिरिजाप्रसाद कोरेला रङ्गशाला र फाफ्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला डिजाइन परिवर्तन गरी लगानी मोडालिटी तयार गर्ने जनाएको छ। त्यस्तै विद्यार्थीलाई विद्यालयबाटै खेलकुदको तालिम दिने र अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाश प्राप्तपछि आजीवन निशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा भएको छ। त्यस्तै कर्णाली प्रदेशमा आयोजना हुने 10 र मधेसमा हुने 11 राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारको लागि बजेट छुट्याइएको छ। नेपाल काभा महिला भलिबल च्याम्पियनसिप पदक विहीन भएको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर हलमा शुक्रबार सम्पन्न 3रो स्थानका लागि भएको खेलमा भारतसँग नेपाल 3-1 सेटमा पराजित भएको हो। यो सँगै भारतले काँस्य पदक सुनिश्चित गरेको छ। जारी प्रतियोगितामा भारतसँग नेपाल लगातार 2रो पटक पराजित भएको हो। यसअघि सम्म चरणमा भारतले 3-2 जित निकालेको थियो। यो पल्ट भने नेपालले त्यस्तो रोमाञ्चक खेल पस्किन सकेन। एसिसी महिला प्रिमियर कप नेपालले पहिलो खेलमा कतारसँग खेल्ने भएको छ। एसियन क्रिकेट काउन्सिल एसिसीले शुक्रबार जारी गरेको प्रतियोगिताको खेल तालिकामा जेठ 20 गते बुधबार कतारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपाल सहित 18 देशको सहभागिता रहनेछ।
1: अब मौसम। आज राति देशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी, सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 18.2 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 25.6 डिग्री सेल्सियस, न्यूनतम 17 डिग्री सेल्सियस, वर्षा 49.7 मिलिमिटर, पोखराको अधिकतम 24.8 डिग्री सेल्सियस, न्यूनतम 19.1 डिग्री सेल्सियस, वर्षा 55.6 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 32.4 डिग्री सेल्सियस, न्यूनतम 18.9 डिग्री सेल्सियस, वर्षा 6.3 मिलिमिटर र दिपालको अधिकतम 32.5 डिग्री सेल्सियस, न्यूनतम 19.4 डिग्री सेल्सियस, वर्षा 17.5 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि 21.24 अर्ब 34 करोडको बजेट संघीय संसदमा पेश। चालुतर्फ 12.70 अर्ब र पुँजीगततर्फ 4.31 अर्ब विनियोजन, आर्थिक वृद्धि दर 7% पुर्याउने बजेटको लक्ष्य। कर्मचारीको तलबमा 21% वृद्धि, आयकरको सीमा व्यक्तिगततर्फ 10 लाख पुर्याइयो, स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरिने, 19 गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना र डिजिटल प्रविधिबाट बालबालिकामा हुने जोखिमप्रति संयुक्त राष्ट्रसंघको चिन्ता। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

यो मधुर धुनसँगै तपाईँ सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्दै हुनुहुन्छ। अब हामी प्रस्तुत गर्दैछौँ समसामयिक विषयमा तयार पारिएको कार्यक्रम घटना र विचार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौँ। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड बजेट विनियोजन, सुशासन प्रविधि र आर्थिक सुधारमा बजेट केन्द्रित।
2: आज 19 गणतन्त्र दिवस राष्ट्रिय उत्साहका साथ मनाइयो। गणतन्त्रका मूल्य मान्यतालाई बिर्सिएर इतिहासको अभिभारा पूरा नहुने राष्ट्रपति पौडेलको भनाई।
3: निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्नुहुन्न।
1: गणतन्त्र आएको 18 वर्ष पुरा हुँदा कतिपय जनताका अपेक्षा पूरा, किन उठ्न थाल्यो व्यवस्थामाथि प्रश्न, एक विश्लेषण। 73 अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा हिमालहरूको संरक्षण प्रति सरकारवालाहरूको गहिरो चासो र चिन्ता, अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड।
2: अन्तर्राष्ट्रिय प्रसङ्गमा अमेरिका र इरान सम्झौताको निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दावी, 60 दिनका लागि युद्ध विराम विस्तार।
1: र आज शुक्रबार कला साहित्यमा कविता संग्रह पृथलामाथि विमर्श।
2: कार्यक्रम सुरु गरौँ 19 गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको सम्बोधन सम्बन्धी प्रसङ्गबाट। राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ समृद्ध बनाउन राजनीतिक निष्ठा, मूल्य, मान्यता एवं आचरणमा परिवर्तन सहित एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनु भएको छ। गणतन्त्रका आफ्नै मूल्य, मान्यता र नैतिक दायरा हुने उल्लेख गर्दै उहाँले त्यसलाई बिर्सिएर इतिहासको अभिभारा पूरा गर्न नसकिने बताउनु भयो। 19 गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आज आयोजित विशेष समारोहमा उहाँले त्यसका लागि राज्य सत्ताको चरित्र, आचरण, राजनीतिक निष्ठा र मूल्य मान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक भएको बताउनुभयो।
3: राजनीतिक उपलब्धिहरूले मात्र परिवर्तनलाई नागरिकको जीवनसँग जोड्न पर्याप्त हुँदैन, हामीले हाम्रो शासकीय चरित्रलाई बदल्नु पर्ने हुन्छ। हामीले राजनीति, पार्टी र नेताको चरित्रलाई बदल्नु पर्ने हुन्छ। गणतन्त्रको उत्कृष्टताको सार्थकता प्राप्त गर्न हाम्रो राजनीति, हाम्रो शासकीय शैली, राजनीतिक दल र जनप्रतिनिधि मूलक संस्थाहरूलाई पूर्ण लोकतान्त्रिक, निष्पक्ष र प्रतिस्पर्धात्मक, न्यायपूर्ण र प्रभावकारी बनाउन ढिलो गर्नुहुन्न।
2: राजनीतिक व्यवस्था र शासकीय संरचनामा हुने परिवर्तनबाट मात्र युगका अपेक्षा पूरा नहुनेमा जोड दिँदै उहाँले व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्नुपर्ने बताउनु भयो। मुलुकमा उत्पन्न विषम परिस्थिति पछि प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएर बलियो जनादेश सहितको सरकार बनेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले जनचाहना अनुसार समृद्धिका लागि सुशासन, सार्वजनिक सेवा प्रवाहमा सुधार, आर्थिक पुनरुत्थान, भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता र सामाजिक उन्नतिलाई आफ्नो आधारभूत मार्गदर्शनका रूपमा अगाडि बढाउने निर्णय गरेको बताउनुभयो। उहाँले सरकारले ल्याएका शासकीय सुधारका 100 कार्यसूचीलाई पूर्ण कार्यान्वयन गर्दै सीमा रहित अर्थतन्त्र, तौल रहित व्यापारको निमित्त संरचना र कानुनी सुधार गर्ने सरकारको निर्णय कार्यान्वयन भई जनतामा आशा जागृत हुने विश्वास व्यक्त गर्नुभयो। ढिला सुस्ती, अनियमितता र व्यतिथि प्रमुख शत्रु भएको जनाउँदै राष्ट्रपतिले लोकतान्त्रिक गणतन्त्रको सुन्दर सपना बोकेका नागरिकलाई यिनै व्यतिथिले निराश नबनाउने भन्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। शासकीय व्यवस्थामा जनताका घरआँगनबाट सार्वभौमिकताको अभ्यास भइरहेको बताउनुभयो। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड बजेट विनियोजन गरेको छ। चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड अर्थात् 59.8% र पुँजीगततर्फ 4 खर्ब 31 अर्ब 10 करोड अर्थात् 20.3% र वित्तीय व्यवस्थापनतर्फ 4 खर्ब 22 अर्ब बजेट विनियोजन गरिएको छ।
1: सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटलाई आर्थिक सुधार, सुशासन र प्रविधि मैत्री विकासको नयाँ आधारका रूपमा अघि सारेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदबाट स्वीकृत बजेट अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको हो। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्लेले मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा रहेको उल्लेख गर्नुभयो।
4: यो बजेट स्वदेश र विदेशमा रहे बसेका सम्पूर्ण नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तन बारे राख्ने गरेको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्नेछ भन्ने विश्वास लिएको छु।
1: यसपटक सरकारले कर प्रणालीमा व्यापक सुधार गरेको छ। व्यक्तिगत आयकर छुटको सीमा बढाएर 10 लाख रुपियाँ पुर्याइएको छ भने अधिकतम आयकर दर घटाइएको छ। औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइएको छ भने 360 वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको छ। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न डिजिटल भुक्तानी मार्फत खरिद गर्दा भ्याटमा 10% दिने व्यवस्था गरिएको छ। प्रविधि क्षेत्रलाई प्राथमिकता दिँदै सरकारले काठमाडौँको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युटर केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। साथै एआई क्षेत्रमा काम गरिरहेका 15 नेपाली शोधकर्तालाई फेलोसिप मार्फत नेपाल फर्काएर योगदान गर्न आमन्त्रण गरिने भएको छ।
4: नेपाललाई एआई आर्टिफिसियल इन्टेलिजेन्सको युगमा आत्मविश्वासका साथ प्रवेश गराउन विशेष पहल सुरु गरेका छौँ। काठमाडौँको सिउचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट केन्द्र स्थापना गर्नेछौँ। हजारौँ एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराउनेछौँ। स्वच्छ जलविद्युत ऊर्जालाई रूपान्तरण गर्ने प्रस्ताव गरेको छु। नेपालको विद्यमान अपार ऊर्जा शक्तिलाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी, डिजिटल निर्यात र एआईमा आधारित आर्थिक रूपान्तरणको जग निर्माण हुने विश्वास गरेको छु। आगामी आर्थिक वर्ष एआईको क्षेत्रमा अन्तर्राष्ट्रिय ख्याति बनाइरहेका कम्तीमा 15 नेपाली शोधकर्तालाई प्रतिष्ठित फेलोसिप प्रदान गरी नेपाल फर्केर योगदान गर्न आमन्त्रित गर्दछु।
1: सरकारले सार्वजनिक संस्थान सुधारलाई पनि प्राथमिकता दिएको छ। 31 सरकारी निकाय खारेज, केही निकाय गाभ्ने तथा पुनर्संरचना गर्ने घोषणा गरिएको छ। कर्मचारीको तलबमा 21% वृद्धि गर्दै न्यूनतम तलब 40,000 रुपियाँ पुर्याउने निर्णय गरिएको छ। स्वास्थ्य क्षेत्रमा नर्सिङ कर्मचारीको रात्रिकालीन भत्ता दोब्बर बनाइएको छ भने महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढाइएको छ।
4: पछिल्लो 4 वर्षदेखि राष्ट्र सेवक कर्मचारीको तलब वृद्धि नभएको यस अवधिमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मूल्य वृद्धि 17.3% भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु। कर्मचारीले हाल प्राप्त गरिरहेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा 10% तलब वृद्धि गरेको छु। कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलब मानको 10% मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरेको छु। यसबाट हाल खाइपाई आएको पारिश्रमिकमा करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक करिब ₹40,000 देखि ₹1,00,000 माथि कायम हुनेछ।
1: पूर्वाधारतर्फ सडक मर्मत, प्रसारण लाइन, खानेपानी तथा रेल मार्ग निर्माणलाई प्राथमिकता दिएको छ। काठमाडौँ उपत्यका सहित प्रमुख सहरलाई धुलोमुक्त र खाल्डाखुल्डी मुक्त बनाउने लक्ष्य राखिएको छ।
4: आगामी वर्षदेखि काठमाडौँ उपत्यका लगायतका प्रमुख सहरी सडकको नियमित मर्मत सम्भार गरी धुलो मुक्त एवं खाल्टाखुल्टी मुक्त बनाउनेछौँ। सडकको राष्ट्रव्यापी मर्मत सम्भार अभियानका रूपमा सञ्चालन गर्न ₹28,52,00,000,000 विनियोजन गरेको छु।
1: पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि सार्दै सरकारले 2085 साललाई भिजिट नेपाल वर्ष मनाउने घोषणा गरेको छ। आरोग्य पर्यटन, योग, ध्यान तथा धार्मिक पर्यटन प्रवर्धन गर्ने योजना पनि बजेटमा समेटिएको छ।
4: भिजिट नेपाल वर्ष 2085 र नेपाल आरोग्य वर्ष 2027 सफल बनाउन सघन तयारी गर्नेछौँ। उच्च मूल्यका पर्यटक लक्षित रिसोर्ट र होटल निर्माण र सञ्चालनलाई भौतिक एवं वित्तीय प्रोत्साहन दिने व्यवस्था गरेको छु। पर्यटन गतिविधिहरूलाई आरोग्य पर्यटनको मूल विषयवस्तुमा ब्रान्डिङ गरी पर्यटकका स्रोत मुलुकहरूमा विविधीकरण गरिनेछ।
1: बजेट उत्पादनमुखी अर्थतन्त्र, सुशासन, डिजिटल प्रविधि र रोजगारी सिर्जनामा केन्द्रित रहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो। सरकारले यस पटकको बजेट मार्फत सुशासन, प्रविधि, उत्पादन र पूर्वाधार विकासलाई जोड दिँदै आर्थिक रूपान्तरणको आधार निर्माण गर्ने प्रयास गरेको देखिन्छ। अब बजेटको सफलता भने प्रभावकारी कार्यान्वयनमा नै निर्भर रहनेछ।
2: हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए। कवि भूपी शेरचनका कविताका यी ओजपूर्ण भनाइहरू उत्तिकै सारगर्भिक हिजो पनि थिए, आज पनि छन् र भोलि पनि रहनेछन्। भन्छन् नि, हरेक व्यक्तिको महत्त्व उसको मृत्युपछि अझ बढी बुझिन्छ या आउँछ। कवि भूपी शेरचनका कविताका यी हरफहरू किन पनि आज सम्झना योग्य छन् भन्दा आज नेपालको इतिहासमा एउटा सुनौलो दिनको अध्याय सुरु भएको दिन अर्थात् सयौं वर्षदेखि वंशजका आधारमा चल्दै आएको निरङ्कुश राजतन्त्रको विधिवत अवसान भएर जनताको शासन अर्थात् गणतन्त्र स्थापना भएको दिन। एकातिर माओवादी सशस्त्र संघर्षले निम्त्याएको दुःख, अर्कोतिर निरङ्कुशताको नाममा घुन जस्तै पिसिनु पर्ने राजतन्त्रात्मक व्यवस्थाको मारमा परिरहेको निहत्ता सोझा नेपाली जनता। तर वर्षौंसम्म दबिएको त्यो आवाज अब थुनिनेवाला थिएन। चुला चौकामा सीमित हाम्रा आमा दिदी बहिनीहरूको आवाज सडकको मध्य भागमा उत्रेर गणतन्त्रको नारा लगाउन थालिसकेको थियो। देशभरबाट आन्दोलनको राप र ताप ज्वालामुखी जस्तो विस्फोट हुन थालिसकेको थियो। त्यही आन्दोलनको ज्वार भाटाले नारायण हिटीका भित्ताहरू काप्न थालिसकेका थिए। अन्तत नागरिक सर्वोच्चताका अगाडि सयौं वर्षदेखि चल्दै आएको राजतन्त्रात्मक व्यवस्थाबाट मुलुकले नागरिक सर्वोच्चताको राजमार्ग पहिल्याइसकेको थियो। 62-63 आन्दोलनपछि भएको पहिलो संविधान सभा निर्वाचन र त्यसको पहिलो बैठक अर्थात् 2065 जेठ 15 बसेको संविधान सभाको पहिलो बैठकले जनतालाई रैतीबाट सार्वभौम सम्पन्न घोषणा गरेको दिन हो आज अर्थात् गणतन्त्र दिवस स्थापना भएको दिन। गणतन्त्र अर्थात् जनताले चुनेका व्यक्तिबाट शासन व्यवस्था सञ्चालन हुने प्रणाली, सार्वभौम अधिकार मुलुकका नागरिकमा सरेको व्यवस्था अर्थात् जनताका छोरा छोरी मुलुकको सर्वोच्च पदमा पुग्न पाउने ढोका उग्रेको दिन। सयौं वर्षदेखि चलिआएको वंशजको आधारमा शासन गर्ने पद्धति प्रणाली र राजतन्त्रात्मक व्यवस्थामा पूर्ण विराम लागेर जनताले सुम्पेको नासो पुनः जनताकै हातमा आइपुगेको शासन व्यवस्था हो आज। मुलुकमा गणतन्त्र आएको 18 पूरा भएको छ अर्थात् हामी 19 गणतन्त्र दिवस मनाइरहेका छौँ। हिजो 65 गणतन्त्र घोषणा हुँदै गर्दा जन्मेका नेपाली आज कस्तो व्यवस्था चुन्ने, को प्रतिनिधि निर्वाचित गराउने भनेर भोट हाल्न योग्य भइसकेका छन् कि तिनको र दिनहीन नेपालीको समस्या सम्बोधन गर्न हाम्रो व्यवस्थाले सकेको छ? हिजो व्यवस्था परिवर्तनका निम्ति सडकमा उत्रेका जनताको आवाजमा फेरबदल आएको छ? बिल्कुलै छैन। त्यही भएर नागरिकमा नैराश्यता बढेको छ। व्यवस्था प्रतिको आक्रोश दनदनी दन्केको आगो भन्दा पोल्ने सरी भएको छ। किनकि हिजो जनताको अवस्थामा परिवर्तन आउँछ भनेर हिँडे, एक तन्त्रात्मक राज संस्था फ्याँकियो, तर एउटा राजा त फ्याँक्यौं हामीले। हाम्रो राजनीतिले, हाम्रो व्यवस्थाले, हामीले सोचेको र संविधानले परिकल्पना गरेको जनताको शासन आउन सकेन। एउटा राजाको बदलामा यहाँ सयौं छोटे राजाहरूको उदय भयो। जनता सडकमा रहे तर जनताको नाममा राजनीति गर्नेहरू महलमा पुगे। यस्तो विभेदकारी व्यवस्था हाम्रो गणतन्त्रले कल्पना गरेको बिल्कुलै होइन। लोकतन्त्र र संविधानका पानामा सीमित भएर आएको परिवर्तनले हामीलाई जहाँको त्यही नै राखेको छ। हो, तर अब आशा गर्ने ठाउँ भने पलाएको छ। 2/3 बहुमत नजिकको सरकारले ल्याएको पहिलो बजेटले व्यवस्थाको रक्षा गर्दै नागरिकको पनि अवस्थामा सुधार ल्याउने आशा जगाएको छ। अब उच्च शिक्षा सकिएपछि पासपोर्ट बनाएर विदेश जाने होइन, आफ्नै देशमा श्रम गर्न सरकार हातमा हात अनि साथमा साथ दिन अघि सरेको छ। आशा गरौं 20 गणतन्त्र दिवस मनाउने दिनसम्म हाम्रो व्यवस्था प्रति रहेको नकारात्मक भाव चिर्दै जनताको नासो कुशलताका साथ सम्वर्धन गर्न सरकार सफल रहोस्। सगरमाथा नेपालको शिर अनि संसारकै सबैभन्दा अग्लो हिमाल, यसले नेपाललाई विश्व सामु चिनाएको छ। लाखौं मानिसलाई प्रेरणा दिएको छ र मानव साहसको सीमा समेत परिभाषित गरेको छ। तर आज यही सगरमाथा र सम्पूर्ण हिमालय क्षेत्र जलवायु परिवर्तनको गम्भीर संकटसँग जुधिरहेको छ। सगरमाथाको ऐतिहासिक आरोहणको स्मरणमा हरेक वर्ष मे 29 अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइन्छ। सन् 1953 तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक सफल आरोहण गरेको दिनको सम्झना स्वरूप यो वर्ष पनि 73 अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम सहित मनाइयो।
1: यस पटकको दिवसमा सरकारवालाहरूले हिमाल संरक्षण प्रति गहिरो चासो र चिन्ता देखाए। कार्यक्रममा सहभागी वक्ताहरूले सगरमाथाको गौरवसँगै हिमालमाथि बढ्दै गएको जलवायु संकटको गम्भीर चेतावनी समेत दिएका छन्। सगरमाथा पहिचान र गौरव भन्ने नारासहित आयोजित कार्यक्रममा हिमाल संरक्षणलाई राष्ट्रिय चासो भन्दा माथि उठाएर विश्वव्यापी दायित्वका रूपमा लिनुपर्ने धारणा प्रमुख रूपमा व्यक्त भयो। सोही अवसरमा कार्यक्रममा सहभागी जनाउनु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पनि हिमाललाई पर्यटन वा आरोहणको विषय मात्र नभई मानव चेतना, प्रकृति र सभ्यताको धरोहरका रूपमा व्याख्या गर्नुभएको छ। सगरमाथा विजयको प्रतीक मात्र होइन, आत्मा अनुभूति, त्याग र साहसको सर्वोच्च प्रतीक भएको उहाँको भनाइ छ।
5: त्यही भएर आफ्नो धर्म ग्रन्थहरूले ईश्वरको वास हो, जीवन त्यहाँ छ। ईश्वर यदि प्राण शक्ति हो भने त्यो प्राणको उत्पत्ति हिमालबाट हुन्छ। त्यही कारणले भन्नुभएको छ ऋषि महर्षि मुनिहरूले हिमाललाई त्यही कारणले गर्दा आध्यात्मिक पावन भूमिको रूपमा व्याख्या गरेको छ। त्यसको सुरक्षामा हामी लाग्नु पर्छ। हिमाल हाम्रो मात्रै होइन, अब विश्वको हामीले हाम्रो मात्रै हो हिमाल भनेर अपनत्व लिन त मजै आयो, तर त्यसको सुरक्षामा, त्यसको अपनत्वमा, त्यसको स्याहारमा संसारको ध्यान आकृष्ट गर्न सक्नुपर्छ हामीले, र त्यहाँलाई हिमाललाई सुरक्षा गर्न नसक्दासम्म हामी सुरक्षित हुन सक्दैन। विश्वास र समर्पण, यी सबै चिजको सामञ्जस्यता ल्याएर हामीले पर्यटनलाई अभिवृद्धि गर्न सक्यौँ भने नेपालले विशिष्ट पर्यटनको एउटा
1: वास्तवमै मानिस हिमालको सामु पुग्दा प्रकृतिको विराटता र आफ्नो सीमित अस्तित्वको वास्तविक अनुभूति गर्दछ। नेपालको अर्थतन्त्र, पर्यटन र अन्तर्राष्ट्रिय पहिचानको प्रमुख आधार नै हिमाल हुन्। त्यसैले हिमाल संरक्षण वातावरण जोगाउने अभियान मात्र होइन, नेपालको भविष्य सुरक्षित गर्ने राष्ट्रिय आवश्यकता पनि हो। सरकारले अब पर्वतीय पर्यटनलाई दिगोपनासँग जोड्दै संरक्षण व्यवस्थापन र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। हिमालय क्षेत्रमा तापक्रम वृद्धि विश्व औसत भन्दा तीव्र छ, त्यसैले नेपालले विश्व समुदाय समक्ष हिमालय बचाऊ भन्ने आवाज अझ सशक्त रूपमा उठाउन आवश्यक छ। कार्बन उत्सर्जनमा न्यून योगदान भए पनि नेपालले जलवायु संकटको ठूलो मूल्य चुकाइरहेको वास्तविकता विश्वले बुझ्नु पर्दछ। प्रकृतिमाथिको असन्तुलित हस्तक्षेप रोकिएन भने मानव सभ्यताको भविष्य नै संकटमा पर्न सक्छ। त्यसैले हिमाल जोगाउनु भनेको पृथ्वीको जीवन रक्षा गर्नु हो। यसबारे रणनीतिक रूपमा काम गर्न अब कति पनि ढिला नगरौँ नै सबैभन्दा बुद्धिमानी हुनेछ।
2: तीन महिनादेखि जारी युद्धलाई 60 दिनका लागि युद्ध विराम विस्तार गर्ने तथा इरानको आणविक कार्यक्रम सम्बन्धी नयाँ चरणको वार्ता सुरु गर्ने विषयमा अमेरिका र इरानका वार्ताकारहरू बीच अस्थायी सम्झौता भएको छ। तर इरानले भने अहिलेसम्म उक्त सम्झौताको औपचारिक पुष्टि गरेको छैन। अमेरिकी उपराष्ट्रपति जेडी वान्सले सम्झौता भएको जानकारी दिनुभएको छ। यद्यपि राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई अनुमोदन गर्ने वा नगर्ने विषय अझै स्पष्ट नभएको बताइएको छ। उहाँका अनुसार केही प्राविधिक तथा भाषागत मुद्दाहरूमा छलफल जारी छ र अन्तिम सहमति अझै टुङ्गिएको छैन। सम्झौतासँगै हर्मुज जलघाटी सम्बन्धी प्रावधानहरू पनि अगाडि सारिएका छन्। प्रस्ताव अनुसार इरानले उक्त सामरिक जलमार्गमा टोल लगाउने अधिकार प्रयोग गर्न नपाउने तथा 30 दिनभित्र त्यहाँ राखिएका सबै खानी हटाउनु पर्ने व्यवस्था समेटिएको छ। युद्धका क्रममा इरानले यो जलमार्ग प्रभावकारी रूपमा बन्द गरेपछि विश्व व्यापारमा प्रयोग हुने तेल र ग्यासको करिब 5 भाग प्रभावित भएको बताइएको छ। यसैबीच अमेरिकाले इरानी बन्दरगाहहरूमा गरिएको नौ सैनिक दबाव क्रमशः हटाउने र प्रतिबन्धहरू खुकुलो पार्दै इरानलाई थप तेल बिक्री गर्न अनुमति दिने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सम्झौता अन्तिम भएपछि तेलको मूल्य छिटै घट्ने विश्वास व्यक्त गर्नुभएको छ। यद्यपि अमेरिकाले इरानी तेल बिक्रीसँग सम्बन्धित थप प्रतिबन्ध पनि लगाएको छ, जसले आर्थिक दबाव अभियान अझ विस्तार गरेको देखिएको छ। अमेरिकी उपराष्ट्रपति जेडी वान्सले युद्धबारे सम्झौता हुनुअघि अमेरिका र इरानले अझै धेरै पेचिला मुद्दा समाधान गर्न बाँकी रहेको बताउनु भएको छ। युद्ध विराम 60 दिनका लागि विस्तार गर्ने र इरानको परमाणु कार्यक्रमको भविष्यका बारेमा वार्ता सुरु गर्ने बताइए पनि ट्रम्प र अन्य अधिकारीहरूले लडाईँमा फर्कने दोस्रो विकल्प अझै टेबलमै रहेको भन्ने चेतावनी दिइरहँदा दुई देश बीच 60 दिनलाई युद्ध विराम विस्तार गर्ने सहमतिले मध्य पूर्वको राजनीति केही सेलाएको भने पक्कै छ। आज शुक्रबार, अब लागौं हाम्रो नियमित स्तम्भ कला साहित्य तर्फ। कविता केवल शब्दहरूको सजावट होइन, यो त मानिसको मनभित्र लुकेको भावना, पीडा, प्रेम, विद्रोह, आशा र चेतनाको सुन्दर अभिव्यक्ति हो। समाजका हरेक सुख दुःखलाई गहिरो रूपमा महसुस गरेर जब शब्दमा उतारिन्छ तब कविता जन्मिन्छ। कहिलेकाहीँ एउटा कविता हजारौं भाषण भन्दा शक्तिशाली बन्न सक्छ, किनकि कविताले मानिसको मन छुन्छ, सोच बदल्छ अनि समाजलाई सही दिशातर्फ डोर्याउने काम पनि कविताले गर्छ। समाजका यस्तै विविध विषयमा कविता लेख्ने कवि हुन् शान्ति निहारिका। उहाँको कविता संग्रह पृथला भर्खरै सार्वजनिक भएको छ। कवि निहारिका र उहाँको सार्वजनिक कृति पृथलाका विषयमा थप जानकारी सहित सहकर्मी हरिराम पौडेल।
6: जहाँ अन्याय हुन्छ त्यहाँ कविता आवाज बन्छ, जहाँ पीडा हुन्छ त्यहाँ कविता सहारा बन्छ, जहाँ निराशा हुन्छ त्यहाँ कविता आशा बन्छ। समाज परिवर्तनमा कविताको भूमिका निकै ठुलो छ। इतिहास हेर्ने हो भने धेरै क्रान्ति, जागरण र चेतनाका आन्दोलनहरूमा कविताले मानिसलाई जागरुक बनाएको पाइन्छ। कविताले मानवता, समानता, प्रेम, देशप्रेम, संस्कार र नैतिकताको सन्देश फैलाउँछ। एउटा राम्रो कविताले हामीलाई सोच्न सिकाउँछ, हामी कस्ता छौँ, समाज कता जाँदैछ र हामीले के गर्नुपर्छ। कविताले मानिसलाई संवेदनशील बनाउँछ, अरूको दुःख बुझ्न, माया गर्न, सम्मान गर्न र जीवनलाई गहिरो रूपमा हेर्न प्रेरणा दिन्छ। त्यसैले कविता समाजको ऐना पनि हो र समाज बदल्ने शक्ति पनि। कवि शान्ति निहारिकाका कविताले नारी अस्तित्व, आत्मसम्मान र सशक्तिकरणलाई जोड दिएको छ भने उहाँको कविता संग्रह पृथलाभित्र माया, प्रेम, सामाजिक विषमता, प्रकृति, देशप्रेम लगायत धेरै विषय समेटिएको छ। घटना र विचारको आजको कार्यक्रममा हामी कविता संग्रह पृथुलाका सन्दर्भमा कवि शान्ति निहारिकासँग छोटो कुराकानी गर्दैछौँ। यहाँलाई स्वागत छ कार्यक्रम घटना र विचारमा।
7: धन्यवाद, नमस्कार।
6: सबैभन्दा पहिले यहाँलाई हार्दिक बधाई कविता संग्रह पृथुलाका लागि। पृथुला सार्वजनिक भएपछि यहाँलाई कस्तो अनुभूति भइरहेको छ?
7: पृथुला सार्वजनिक भएपछि आफ्ना अनुभूति, संवेदना र जीवनका भोगाइहरू पाठकमाझ पुगेको आत्मसन्तुष्टि महसुस गरिरहेको छु। यो मेरो सृजनात्मक यात्राको महत्त्वपूर्ण क्षण पनि हो।
6: कविता तपाईँका लागि केवल साहित्यिक अभिव्यक्ति हो कि समाजसँग संवाद गर्ने माध्यम?
7: मेरो लागि कविता केवल साहित्यिक अभिव्यक्ति मात्र होइन, समाजसँग आत्मीय संवाद गर्ने माध्यम पनि हो। कविताले मनमा भावना मात्र होइन, समयको यथार्थ पनि बोल्ने गर्छ।
6: एउटा कविताले हजारौं भाषणभन्दा गहिरो प्रभाव पार्न सक्छ भन्ने मान्यता छ। तपाईँको विचारमा कविताको शक्ति केमा निहित हुन्छ?
7: कविताको शक्ति यसको संवेदनशीलता र आत्मासम्म पुग्ने क्षमतामा निहित हुन्छ। भाषणले दिमाग छुन्छ भने कविताले सिधै मन र अनुभूतिलाई स्पर्श गर्छ।
6: आजको समाजलाई हेर्दा कविताले कस्तो भूमिका खेल्नुपर्छ जस्तो लाग्छ यहाँलाई?
7: आजको समाजमा कविताले चेतना, सहानुभूति र मानवीय मूल्य जगाउने भूमिका खेल्नुपर्छ जस्तो लाग्छ है। समाजका मौन पीडा र आवाजलाई उजागर गर्नु पनि कविताको जिम्मेवारी हो।
6: पछिल्लो पुस्तामा कविता पढ्ने बानी घट्दै गएको छ, युवा पुस्तालाई कवितासँग जोड्न के गर्नु पर्ला?
7: युवा पुस्तालाई कवितासँग जोड्न आधुनिक माध्यम जस्तै सङ्गीत, वाचन, डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोग गर्न सकिन्छ होइन। साथै कवितालाई जीवनसँग नजिक बनाउन आवश्यक छ जस्तो लाग्छ।
6: अन्त्यमा पृथुला मार्फत पाठक र श्रोताहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
7: पृथुला मार्फत म पाठक र श्रोताहरूलाई संवेदनशीलता, प्रेम र आत्मबोधको अनुभूति गराउन चाहन्छु। मानिसभित्रको मानवीयता कहिल्यै पनि हराउनु हुँदैन भन्ने मेरो कविताहरूमा छ सन्देश।
6: कविता केवल साहित्यिक सृजना मात्र नभई समाजलाई सोच्न, महसुस गर्न र परिवर्तनतर्फ प्रेरित गर्ने सशक्त माध्यम पनि हो। शान्ति निहारिकाको कविता संग्रह पृथुलाभित्र समेटिएका कविताहरूले नारी अस्तित्व, प्रेम, सामाजिक यथार्थ, प्रकृति र देशप्रेमका विषयलाई सरल एवं सहज रूपमा गहिरो संवेदनासहित प्रस्तुत गरेको छ। कविता केवल पढ्ने वा सुन्ने कुरा मात्र होइन, यसलाई महसुस गर्नुपर्छ, किनकि कविताभित्र समाजको आवाज लुकेको हुन्छ अनि मानवताको धड्कन पनि। यस्तै भाव बोकेको कवि शान्ति निहारिकाको कविता संग्रह पृथुलाले आम महिलाले भोगेका पीडा हिंसा अपमान र सङ्घर्ष फेहरिस्त बोकेको छ। संक्षेपमा भन्नुपर्दा पृथुला यति बेला समाजको ऐना बनेको छ। पृथुला आम पाठकको मनमा बस्न सफल नहोस् हार्दिक शुभकामना।
0: हवस् त यिनै विषयहरूका साथ आजलाई कार्यक्रम घटना र विचार यति नै। कार्यक्रमबाट सहकर्मीहरू दिनेश लुइकेल, सुनिता पोखरेल, हरिराम पौडेल र म कार्यक्रम संयोजक उत्तम भट्टराई बिदा हुन्छौँ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल अनलाइन .com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: कुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सात दोबाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: गाडी चालकको लापरवाहीले सडक संरचनामा क्षति पुगेमा क्षतिको भरपाई पनि तपाईँबाटै हुन्छ। तसर्थ सदैव ट्राफिक नियम पालना गरेर सवारी साधन चलाऊ।
1: नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: वैदेशिक रोजगारीसँग सम्बन्धित कुनै पनि जिज्ञासा भएमा वा
4: सरकारले श्रमिकलाई दिने सेवाहरूको बारेमा बुझ्न र कुनै पनि प्रकारका समस्या परेमा समाधानका लागि पैसा नलाग्ने श्रमाधान कल सेन्टरको नम्बर 1141 सम्पर्क गरौँ।
3: वैदेशिक रोजगार बोर्डको सचिवालय।

0: जथाभावी विषादीको प्रयोगले शत्रु किरा मात्र होइन मित्र किराहरूलाई समेत मारेर वातावरण बिगार्नुको साथै दम, छालाको रोग तथा क्यान्सरसम्म गराउन सक्छ।
1: त्यसकारण प्राविधिकको सल्लाह अनुसार मात्र विषादीको प्रयोग गरौँ। विषादीको बट्टामा लेखिएको कुराको सधैँ पालना गरौँ।
2: समृद्ध कृषि, समृद्ध जीवन।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अहिले 8:10 पछिको प्रस्तुतिमा आदर्श जीवन कार्यक्रम सुन्न सक्नुहुनेछ। त्यसपछि 8:25 शैक्षिक रेडियो कार्यक्रम विषयगत पाठ 1 र पाठ 2 प्रसारण सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। यस बेला बेलुकीको 8 बज्न लागेको छ। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

जीवन परिवर्तन गर्न चाहन्छौ भने पहिले सोच परिवर्तन गर। नकारात्मक सोच जीवनको सबैभन्दा ठूलो बाधा हो। यसै आदर्श भनाइसँगै आज पनि प्रस्तुति आदर्श जीवन मार्फत नवीन दाहाल आएको छु। प्रस्तुतिमा यहाँहरूलाई स्वागत गर्दछु। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक शुक्रबार यसै समयको सदुपयोग गर्दै उत्प्रेरणात्मक प्रस्तुति आदर्श जीवनसँगै हामी हुन्छौँ। यहाँहरू सबैलाई आदर्श जीवनको अब करिब 15 मिनट समय अवधिभर सँगै रहिदिनु हुन पनि अनुरोध गर्छु। आज म तपाईँहरूसँग सकारात्मक सोचका सन्दर्भमा प्रेरणादायी कुराहरू गर्न लाग्दैछु। आज यो सन्दर्भमा कुरा गर्नु अघि एउटा गीत सुनौ। यो गीत हामी प्रेमध्वज प्रधानको स्वरमा, दिनेश अधिकारीको गीत रचना अनि रञ्जित गजमेरको सङ्गीतमा सुन्दैछौँ।

यो गीतपछि अब कुरा गरौँ सकारात्मक सोचका सन्दर्भमा। मानिसको जीवन सोचले बनाउँछ, अर्थात् मानिसको जीवन उसको सोचबाट निर्माण हुन्छ। हामी जसरी सोच्दछौँ बिस्तारै हाम्रो जीवन पनि त्यस्तै बन्दै जान्छ। यदि मनमा डर, निराशा र नकारात्मकता भरियो भने जीवन भारी लाग्न थाल्छ। तर यदि सोचमा आशा, विश्वास र सकारात्मकता आयो भने कठिन परिस्थिति पनि सम्भावनामा बदलिन सक्छ। नकारात्मक सोचले आत्मविश्वास घटाउँछ, डर बढाउँछ र मानिसलाई आफ्नो क्षमतामाथि शङ्का गर्न बाध्य बनाउँछ। तर हाम्रो कुरा के हो भने सकारात्मक सोच जन्मजात चाहिँ होइन, यसलाई परिवर्तन गर्न भने सकिन्छ। अब कुरा गरौँ नकारात्मक सोच भनेको के हो त। जब मानिसले हरेक परिस्थितिमा, अवस्थामा, व्यक्तिमा, व्यक्तिको कुरामा गल्ती मात्र देख्न थाल्छ अनि आफूमा पनि कमजोरी मात्र देख्न थाल्छ, त्यो नकारात्मक सोच भनेर हामी बुझ्छौँ। जस्तै म सक्दिनँ, मेरो भाग्य खराब छ, मेरो जीवनमा केही राम्रो हुनै सक्दैन, यस्ता विचारहरूले बिस्तारै मानिसको ऊर्जा समाप्त गर्न थाल्छ। नकारात्मक सोच बढ्दै जान्छ। अब यस्तो अवस्थामा सकारात्मक सोच किन आवश्यक छ त? कुरा गरौँ यो विषयमा। सकारात्मक सोचले समस्या हटाउँदैन, तर समस्यासँग लड्ने शक्ति भने दिन्छ। सकारात्मक मानिसहरू कठिनाई देख्दा हार मान्दैनन्, उनीहरू चुनौतीभित्र पनि अवसर खोजिरहेका हुन्छन्। सकारात्मक सोचले आत्मविश्वास बढाउँछ, मानसिक शान्ति दिन्छ, सम्बन्ध राम्रो बनाउँछ अनि सकारात्मक सोचले सफलताको सम्भावना पनि बढाउँछ। अनि मानिसमा नकारात्मक सोच कहाँबाट आउँछ होला त? यो विषयमा पनि कुरा गरौँ न। मानिसमा नकारात्मक सोच प्राय डर, असफलता, तुलना, आलोचना र विगतका पीडादायी अनुभवहरूबाट जन्मिन्छ। सोसल मिडियाले पनि मानिसलाई तुलना गर्न बाध्य बनाइरहेको छ। अरूको सफलता देखेर आफूलाई कमजोर ठान्ने बानी बढिरहेको छ अहिले। अनि सकारात्मक सोच बढाउनका लागि

हाम्रो सोच पनि उज्यालो हुँदै जान्छ। धेरै मानिसहरू आफ्नो विगतका गल्ती र पीडामा अड्किरहेका हुन्छन्। पश्चाताप अनि ग्लानीका कारणले पनि मानिसको वर्तमान नकारात्मक बन्न पुगिरहेको हुन्छ। यसर्थ विगतलाई परिवर्तन गर्न सकिँदैन, तर त्यसबाट सिकेर, त्यसबाट शिक्षा प्राप्त गरेर भविष्यलाई भने परिवर्तन गर्न सकिन्छ। आफ्नो गल्तीलाई बोझ होइन, जीवनको पाठको रूपमा स्वीकार गर्न सक्नुपर्छ। वैज्ञानिक अध्ययनहरूले पनि देखाएका छन्, सकारात्मक सोच भएका मानिसहरू बढी स्वस्थ र ऊर्जावान हुन्छन्। मन शान्त हुँदा शरीर पनि स्वस्थ बन्छ। अब चर्चा गरौँ सकारात्मक सोचको अभ्यास गर्ने चाहिँ कसरी। यदि हामीले आफ्नो सोच परिवर्तन गर्नु छ भने पहिले आफूलाई सोध्नुपर्छ, म किन नकारात्मक सोचिरहेको छु। यस्तो अवस्थामा सकारात्मक शब्दहरू प्रयोग गर्न सक्छौँ, जस्तै म सक्दिनको सट्टामा म प्रयास गर्छु भन्ने अभ्यास गर्न सक्छौँ। राम्रो सरसङ्गतमा रहने, बस्ने, कुरा गर्ने अभ्यास गर्न सक्छौँ हामीले। यसै गरी सकारात्मक मानिसहरूको साथले पनि सोच परिवर्तन गर्न धेरै मद्दत पुर्याइरहेको हुन्छ। आफूसँग नभएको कुरामा होइन कि भएको कुरामा ध्यान दिन सक्छौँ। यसै गरी आफ्नो लक्ष्य स्पष्ट बनाउन सक्छौँ। स्पष्ट लक्ष्य भएको मानिस नकारात्मकतामा कम अल्झिरहेको हुन्छ। यसै गरी हरेक दिनको सुरुवात बिहान सकारात्मक सोचबाट सुरु गर्न सक्छौँ। उठ्ने बित्तिकै मोबाइल होइन कि आशा र कृतज्ञताबाट गर्न सक्छौँ दैनिकको सुरुवात। सोसियल मिडियाको सन्तुलित प्रयोग गरेर पनि हामीले नकारात्मक सोचलाई कम गर्न सक्छौँ। यसै गरी अनावश्यक तुलना र नकारात्मक सामग्रीहरूबाट टाढा रहने बानी बसाल्नुपर्छ। सानो सफलताको पनि हामीले सम्मान गर्न सक्यौँ भने हामीले आफूभित्र सकारात्मक सोचलाई बढाइरहेका हुन्छौँ, किनकि सानो उपलब्धिले पनि ठूलो आत्मविश्वास बढाइरहेको हुन्छ। सकारात्मक सोचलाई बढाउनका लागि ध्यान अर्थात् मेडिटेसन, योग साधना, प्राणायामले पनि मनलाई स्थिर बनाइरहेको हुन्छ, सहयोग गरिरहेको हुन्छ। जब मन शान्त हुन्छ, नकारात्मक सोच स्वत कम हुन थाल्छ। यसै गरी अरूलाई प्रोत्साहन गर्ने, राम्रो कुरा पढ्ने, प्रेरणादायी मानिसहरूका चिन्तन, प्रेरणादायी कुराहरू सुन्ने, स्वस्थ जीवनशैली अपनाउनाले यी बानीहरूले हाम्रो सोचाइमा सकारात्मक परिवर्तन ल्याइरहेका हुन्छन्। आज धेरै युवाहरू डिप्रेसन, एन्जाइटी र आत्मविश्वासको कमीबाट गुज्रिरहेका छन्। आजको पुस्ता धेरै दबावमा बाँचिरहेका छन्। क्यारियर, रिलेसनसिप, कम्पिटिसन, सोसियल मिडिया सबैले युवाहरूको मनलाई थकित बनाइरहेका छन्। तर याद राख्नुहोस्, तपाईँको वर्तमान अवस्था स्थायी हुँदै होइन, तपाईँको सङ्घर्ष तपाईँको कमजोरी होइन, सकारात्मक सोचले जीवनको दिशा बदल्न सक्छ। याद राख्नुपर्छ, जीवन दौड होइन, त्यसैले हरेक व्यक्तिको यात्रा फरक हुन्छ। आफ्नो गति अनुसार अगाडि बढ्न सिक्नुपर्छ। नकारात्मक सोच अन्धकार जस्तै हो, यदि त्यसलाई हटाउन उज्यालो बालिएन भने त्यो फैलिँदै जान्छ, अँध्यारो बढ्दै जान्छ। तर एउटा सानो सकारात्मक सोचले पनि जीवन भने बदलिन सक्छ। एउटा आशाले निराशा हटाउन सक्छ, एउटा आत्मविश्वासले डर हराउन सक्छ, एउटा सकारात्मक निर्णयले भविष्य बदलिन सक्छ। त्यसैले आफ्नो मनलाई कमजोर शब्दले होइन, आशा र विश्वासले भर्ने गरौँ। जीवनमा समस्या आउँछन्, तर सकारात्मक सोच भएको मानिस कहिल्यै पूर्ण रूपमा हार्दैन। यदि मनमा आशा बाँकी छ भने जीवन फेरि उज्यालो बन्न सक्छ। आफूलाई कमजोर होइन, सक्षम देख्न सिकौँ। समस्यालाई अन्त्य होइन, अवसर ठान्न सिकौँ। र जीवनलाई डरले होइन, आशाले जिउन सिकौँ। किनकि सकारात्मक सोचले केवल मन होइन, सम्पूर्ण जीवन परिवर्तन गर्न सक्छ। यसर्थ नकारात्मक सोचलाई सकारात्मकतामा बदल्नु कुनै जादु होइन, यो अभ्यास, धैर्यता र आत्मविश्वासको यात्रा हो। असफलता अन्त्य होइन, नयाँ सुरुवातको अवसर हो। यो कुरा सधैँ मनन गरौँ, चिन्तन गरौँ र व्यवहारमा उतार्ने गरौँ। सकारात्मक सोचका सन्दर्भमा यो प्रेरणादायी कुराकानी आजलाई यति नै गरौँ। अब भने आगामी शुक्रबार बेलुका 8:15 बजेसम्मलाई बिदा लिने बेला भएको छ। जाँदै गर्दा आज पनि अनुरोध गर्छु, यो जीवन आफ्नो लागि त छँदैछ, आफ्ना आफन्तका लागि पनि छँदैछ, त्यो भन्दा अलि पर अरू कसैका लागि पनि काम लागोस्, सहयोगी बन्न सकोस्, उपयोगी हुन सकोस्, यही शुभ भावना शुभकामनाका साथ नवीन दाहाल।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: श्रोतावृन्द नमस्कार, नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ।
2: विद्यार्थी भाइ बहिनीहरू, आज हामी माध्यमिक तह कक्षा 9 अनिवार्य नेपाली विषयको पाठ 3 रहेको करेसाबारी निबन्ध पाठ अन्तर्गत रहेर पठन प्रवाह, शुद्धोच्चारण, शब्द भण्डार र बोध प्रश्नोत्तरमा केन्द्रित भई शिक्षक र विद्यार्थीबीच गरिएको छलफल प्रस्तुत गर्दैछौ। भाइ बहिनीहरू, तपाईँहरू पनि आवश्यक शैक्षिक सामग्री लिएर रेडियो सुन्दै मुख्य मुख्य कुराहरू टिपोट गर्न तयार हुनुहोस् है। त तयार हुनुभयो?
3: होइन, के साह्रो हो मन्दिरा, जुनै बेला पनि किताबमा मुन्टो जोतेको देख्छु त म।
4: मेरो टाउको हलो हो नि।
3: पढन दासहरूलाई केही भन्नै नहुने, अचम्मै छ।
4: होइन के सागर, हिजो मलाई अलि सन्चो नभएकाले विद्यालय आउन भ्याइन। नेपाली विषयको करेसाबारी निबन्ध आधा जति पढाइ भयो भन्दै थिए साथीहरूले। सरले आज बाँकी पाठ पढाउनुहुन्छ होला भनेर यसो त्यही पाठ हेर्दैछु।
5: नमस्कार गुरु।
6: नमस्कार नमस्कार, के छ हाल खबर? सन्चै हुनुहुन्छ?
5: सन्चै छौ गुरु,
4: हजुरलाई कस्तो छ नि?
6: मलाई पनि सन्चै छ। लौ, अब किताब कापी पल्टाउनुहोस्।
3: हुन्छ गुरु, कोही कोही त बिहानैदेखि किताब पल्टाएर बसेछन् यहाँ।
4: एकछिन नबोली बस्न सक्दैनौ है?
3: सुन्न, बोल्न, पढ्न, लेख्न त आएको हो नि विद्यालय, किन नबोल्नु?
6: लौ लौ भइगयो, अब पाठको 5 अनुच्छेदमा ध्यान दिनुहोस्। म यो 5 अनुच्छेद पढेर तपाईँहरूलाई सुनाउँछु। तपाईँहरू चाहिँ उच्चारण र अर्थ जान्नुपर्ने शब्दहरू पहिचान गर्नुहोस् है।
5: हुन्छ गुरु।
6: करेसाबारीमा खेती गर्न उपयुक्त हुने गरी मौसमका आधारमा तरकारीलाई हिउँदे, बसन्ते र बर्खे तरकारीका रूपमा पनि वर्गीकरण गरिन्छ। नेपालमा भदौदेखि असोजसम्म बिउ बेर्ना रोपेर कार्तिकदेखि माघसम्म उत्पादन लिन सकिने तरकारीलाई हिउँदे तरकारी भनिन्छ। ध्यानपूर्वक हेर्दै र सुन्दै हुनुहुन्छ नि होइन?
3: सर, म त शब्द पनि चिनो लगाउँदैछु।
6: एकदम राम्रो, बाँकी अनुच्छेद सुन्नुहोस् है। यो समूहका तरकारी बालीको उत्पादन लिन चिसो मौसम र छोटो दिनको आवश्यकता पर्छ। पुसदेखि फागुनसम्म बिउ र बेर्ना रोपेर फागुनदेखि जेठसम्म उत्पादन लिन सकिने तरकारीलाई बसन्ते तरकारी भनिन्छ।
3: तरकारीका प्रकार पनि बसन्ते अरे, मान्छेको नाम जस्तो पो छ त।
7: एकछिन नबोली बसे हुने नि।
6: ल ल, अनुच्छेद सक्न त दिनुहोस्। वैशाखदेखि असारसम्म बिउ बेर्ना रोपी असारदेखि भाद्रसम्म उत्पादन लिन सकिने तरकारीलाई बर्खे तरकारी भनिन्छ। यो समूहका तरकारीमा लामो समयको वर्षा सहने गुण हुन्छ। यसो हुँदाहुँदै पनि हिजो आज बेमौसमी खेतीका कारण जुनसुकै मौसममा जुनसुकै तरकारीको खेती गर्ने चलन पनि चलेको छ।
3: गुरु, पहिला मैले टिपेका शब्द उच्चारण गर्न सिक्ने है?
6: हुन्छ हुन्छ, सबैले पहिचान गरेका शब्दको उच्चारण सिकौँला। खै देखाउनुहोस् त, के शब्द टिप्नु भयो? वर्गीकरण, कार्तिक।
4: हाम्रा पनि तीनै शब्द हुन् सर।
6: ल ठिकै छ, पहिला म उच्चारण गर्छु, त्यसपछि तपाईँहरू उच्चारण गर्दै जानुहोस् है त।
5: हुन्छ गुरु।
6: वर्गीकरण,
5: वर्गीकरण,
6: वर्गीकरण,
5: वर्गीकरण,
6: वर्गीकरण,
5: वर्गीकरण,
6: कार्तिक,
5: कार्तिक,
6: कार्तिक,
5: कार्तिक।
4: गुरु, वर्गीकरण शब्दको अर्थ विभाजन होइन त?
6: एकदमै सही भन्नुभयो, त्यही हो।
3: गुरु, यो वर्गीकरण शब्दको पाठ्य पुस्तकमा भन्दा बाहेकको एउटा वाक्य पनि बनाइदिनुहोस् न।
6: नामलाई 5 प्रकारमा वर्गीकरण गर्न सकिन्छ, बुझ्नुभयो त?
3: बुझ्यो गुरु।
6: ल त्यसो भए भन्नुहोस् त, मौसमका आधारमा तरकारीलाई कति प्रकारमा वर्गीकरण गर्न सकिन्छ?
3: म भन्छु है गुरु, मौसमका आधारमा तरकारीलाई हिउँदे, बसन्ते र बर्खे गरी तीन प्रकारमा वर्गीकरण गर्न सकिन्छ।
6: सही भन्नुभयो तपाईँले, हिउँदे, बसन्ते र बर्खे तरकारीका आफ्नै विशेषता पनि छन्। यसका अतिरिक्त आजभोलि बेमौसमी तरकारी लगाउने चलन पनि छ। जुनसुकै मौसममा जुनसुकै तरकारी खेती गर्ने चलन हो यो।
4: गुरु, अब छैटौँ अनुच्छेद म पढ्छु ल।
6: हुन्छ हुन्छ, ल पढ्नुहोस्। अरूले चाहिँ अघि जस्तै उच्चारण र अर्थका लागि शब्दहरू ख्याल गर्नुहोस् है।
4: करेसा बारीमा तरकारी खेती गर्दा मलखाद प्रयोग, सिँचाइ र गोडमेलमा विशेष ध्यान दिनुपर्छ। माटाको उत्पादकत्व र लगाइने बालीको प्रकृति अनुसार मलको प्रयोग गर्नुपर्छ। पात टिपेर खाने तरकारी रायो, स्विसचार्ड, पालुङ्गो, बन्दा, ब्रोकाउली आदिलाई नाइट्रोजनको बढी आवश्यकता पर्छ। त्यसै गरी फल खाने बालीहरू फर्सी, काँक्रो, खोर्सानी, टमाटर, भन्टा, खरबुजा आदिलाई फस्फोरसको बढी आवश्यकता पर्छ।
3: यहाँ त नाइट्रोजन, फस्फोरस जस्ता विज्ञानका शब्द पो छन् त।
7: पहिला अनुच्छेद त पढिसक्न देऊ।
6: ल ल पढ्नुहोस्।
4: कोसे तरकारीहरू बोडी, सिमी, केराउ, भटमास, बकुल्ला आदिलाई नाइट्रोजनको बढी आवश्यकता पर्छ। जरे बालीहरू मुला, गाजर, सलगम, आलु, लसुन, प्याज आदिलाई पोटासको आवश्यकता पर्छ। यसरी करेसा बारीमा तरकारीको प्रकृति अनुसार मल खादको जोहो गर्नुपर्छ।
6: मन्दिरालाई धन्यवाद। यो अनुच्छेदको अरू तीन वाक्य पेम्बाले पढ्नुहोस् त।
7: तरकारी हरियो हुने र तिनमा पानीको मात्रा बढी हुनाले पानी बिना ती ओइलाउने र सुक्ने स्थिति आउँछ। त्यसै हुनाले बढी मात्रामा सिँचाइको आवश्यकता पर्छ। सामान्यतया बिउ उम्रने बेला, बेर्ना सारेका बेला, मल खादको प्रयोग लगत्तै गोडमेल पश्चात डुकु आउने, फुल्ने र दाना लाग्ने बेलामा बिरुवालाई पानी नभई हुँदैन।
3: अनुच्छेदको बाँकी अंश मेरै पालो त होला नि।
6: हो हो, ल पढ्नुहोस्।
3: बेर्ना सारेपछि कम्तीमा एक हप्तामा नियमित रूपमा सिँचाइको व्यवस्था हुनु जरुरी छ। करेसा बारीमा नियमित रूपमा गोडमेल गर्नुपर्छ। यसो गर्नाले लागेको बाली फस्टाउनुका साथै झारपात उखेल्दा माटो खुकुलो पनि हुन्छ।
6: यो अनुच्छेदमा तपाईँहरूले टिप्पण गर्नुभएका केही शब्द छन् त
4: गुरु? उत्पादकत्वको अर्थ उत्पादन गर्ने अवस्था वा भाव भनेर तल दिएको छ। यसलाई नयाँ वाक्य निर्माण गरेर बुझ्न पाए हुन्थ्यो।
6: हुन्छ, ल सुन्नुहोस् है त। माटाको उत्पादकत्व बढाउन मलको प्रयोग गर्नुपर्छ। बुझ्नुभयो त?
5: बुझ्यौ गुरु।
3: गुरु, फस्फोरस, नाइट्रोजन, पोटास भनेका त सबै रासायनिक तत्त्व होइन त?
6: एकदमै सही भन्नुभयो तपाईँले। यी प्राविधिक शब्द हुन्, विज्ञान प्रविधिका क्षेत्रमा प्रयोग हुन्छन्। यस्ता तत्त्वहरूले तरकारीको उत्पादकत्वमा सहयोग गर्छन्।
7: भन्नाले कस्तो गुरु?
6: भन्नाले पात टिपेर खाने, कोसे बाली, जरे बाली आदि जस्ता करेसा बारीमा लगाइने तरकारीको प्रकार अनुसार यस्ता मल तथा खाद्यको प्रयोग गर्नुपर्छ।
3: अनि करेसा बारी खेतीमा सिँचाइको पनि उत्तिकै महत्व हुने रहेछ होइन त गुरु?
6: अवश्य पनि।
7: अब अर्को अनुच्छेद म पढ्छु।
3: होइन होइन, म पढ्छु।
4: तिमीहरू दुईजना भोलि सल्लाह गरेर आऊ, आज चाहिँ मै पढ्छु नि, हुन्न?
6: यसो गर्नुहोस्, सबैजनाले एकै पटक स्वर हालेर पढ्नुहोस्। सातौं र आठौं अनुच्छेद पढ्नुहोस्। पढ्दा उच्चारण सिक्नु पर्ने र अर्थ जान्नु पर्ने शब्द टिप्न चाहिँ नबोल्नु होला है त।
5: करेसा बारीमा राम्रो व्यवस्थापनका लागि बाली हेरफेर र मल्चिङमा पनि ध्यान दिनु वाञ्छनीय मानिन्छ। फरक मौसममा उही बारीमा विभिन्न प्रकारका बाली उब्जाउ गर्ने अभ्यासलाई बाली हेरफेर भनिन्छ। तरकारीको हरियो पात, फल, फूल, जरा र कन्दमूललाई प्रयोग गर्न सकिन्छ। ठुलो बिरुवाका लागि एक भाग बिसारीमा छ भाग पानी मिसाएर छर्न सकिन्छ। यस्तो बिसारी वर्षा मौसममा दुई दिन र हिउँद मौसममा चार दिनको फरकमा प्रयोग गर्नु उपयुक्त हुन्छ। यदि गर्दा पनि बालीमा विभिन्न रोग र किराले सताएमा रोग र किराको प्रकृति अनुसार प्राविधिकसँग सल्लाह लिई उपयुक्त विधि प्रयोग गर्दै रोग र किराबाट बाली बचाउन सजग रहनु पर्छ।
6: सक्नुभयो त सबैले पढेर?
3: ए, मैले त अघि नै सकेको गुरु, पढेर।
6: ल, अब तपाईँहरूले चिन्ह लगाएका शब्दहरू देखाउनुहोस् त।
7: सर, यता हेर्नुहोस् त।
6: वाञ्छनीय, मल्चिङ, टर्रा खिर्रो
3: मैले पनि तिनै शब्दमा चिनो लगाएको छु गुरु
4: गुरु मलाई चाहिँ बान्छनीय र गौत शब्दको अर्थ जान्नु छ
6: ल हुन्छ पहिला उच्चारण सिकौँ है त म पहिला उच्चारण गर्छु अनि तपाईँहरू दोहोऱ्याउँदै उच्चारण गर्नुहोस् है त
5: हुन्छ गुरु
6: बान छ नि य बान्छनीय
5: बान छ नि य बान्छनीय
6: मल चिङ मलचिङ
5: मल चिङ मलचिङ
6: टर रो टर्रो
5: टर रो टर्रो
6: खिर रो खिर्रो
5: खिर रो खिर्रो
4: गुरु अब बान्छनीय र गौत शब्दको अर्थ सिक्न पाए हुन्थ्यो
6: हुन्छ हुन्छ बान्छनीय भनेको योग्य हो र
3: गहोत भनेको चाहिँ गाईको पिसाब होइन त गुरु
6: हो एकदमै ठिक भन्नुभयो
4: यो बान्छनीय शब्दको वाक्यमा प्रयोग पनि सिक्न पाए हुन्थ्यो
6: ल ठिकै छ सुन्नुहोस् है त मानिसले स्वास्थ्यका लागि मौसम अनुसारका तरकारी खानु बान्छनीय हुन्छ
4: ए अब त मजाले बुझे
6: ल अब म केही प्रश्न सोध्छु है मल्चिङ भनेको के हो
3: गुरु म भन्छु है यसको उत्तर यो प्रश्नको उत्तर त सातौँ अनुच्छेदको अन्तिमतिर पो छ त मल्चिङ भनेको माटाको चिसो उम्कन नदिनका लागि बिरुवाको वरिपरि घाँस वा अन्य वस्तुले ढाक्ने काम हो
6: एकदमै सही भन्नुभयो करेसा बारी खेती गर्दा मल्चिङमा ध्यान दिनुपर्छ त्यसै गरी बारीमा बाली पनि हेरफेर गरेर लगाउनु पर्छ
7: बाली हेरफेर गर्नाले माटोको गुणस्तर सुरक्षित रहन्छ होइन त गुरु
6: हो नि अब अर्को प्रश्न है त करेसा बारी कसरी संरक्षण गर्न सकिन्छ
4: गुरु यसको उत्तर म भन्छु यो आठौँ अनुच्छेदमा आधारित छ
6: हुन्छ हुन्छ भन्नुहोस्
4: तिता टर्रा वा कडा गन्ध आउने आदि विभिन्न किसिमका वनस्पतिलाई मलमूत्रमा कुहाएर बनाइने वानस्पतिक विषादीको प्रयोगबाट करेसाबारी संरक्षण गर्न सकिन्छ
6: एकदमै सही भन्नुभयो करेसाबारी खेतीको संरक्षणमा वानस्पतिक विषादीको प्रयोग गर्ने र यस्तो विषादीलाई निर्माण गर्ने तरिकाका आधारमा आफैले निर्माण गर्नुपर्छ यति गर्दा पनि बालीमा रोग लागेर किराले सताएमा के गर्नुपर्छ
7: प्राविधिकसँग सल्लाह लिई उपयुक्त विधि प्रयोग गर्नुपर्छ
6: आहा धेरै राम्रोसँग अध्ययन गर्नुभएछ
3: अब अन्तिम अनुच्छेद बाँकी छ गुरु
6: अन्तिम अनुच्छेद निबन्धको कस्तो भाग हो
4: यो त निष्कर्ष भाग हो
6: ल सबैले मनमनै पढ्नुहोस् त उच्चारण र अर्थ सिक्नुपर्ने शब्द पनि टिप्नुहोस् है पढेर त सक्नुभयो होला लौ कुनै उच्चारण र अर्थ सिक्नुपर्ने शब्द पनि टिप्नु भयो कि
3: गुरु यहाँ मुक्ति भन्नाले
4: मुक्ति भनेको छुटकारा होइन त गुरु
6: एकदमै सही भन्नुभयो लौ अब भन्नुहोस् त निबन्धको निष्कर्ष के छ
3: म भन्छु है पहिला
6: हुन्छ हुन्छ भन्नुहोस्
3: करेसा बारी खेती गर्दा ताजा तरकारीका विभिन्न परिकार खान पाइन्छ स्वच्छ र विषादी रहित तरकारी खान पाइन्छ
4: करेसा बारीमा काम गर्दा व्यायाम मनोरञ्जन र समयको समेत सदुपयोग हुन्छ
7: अनि खर्चको पनि त बचत हुन्छ नि
6: साह्रै राम्रो अध्ययन गर्नुभएछ तपाईँहरूले यहाँ एउटा नारा पनि छ नि त्यो के हो सबैले भन्नुहोस् त
5: घर घरमा करेसा बारी खाउ ताजा तरकारी
6: लौ घन्टी पनि लाग्यो आजलाई यति नै अर्को दिन बाँकी छलफल गरौँला
5: धन्यवाद गुरु
1: हस्त श्रोताबृन्द आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस् नमस्ते
8: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
9: राष्ट्रिय रेडियो राष्ट्रको संचार
1: श्रोतावृन्द नमस्कार नेपाल सरकार शिक्षा तथा खेलकुद मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित रेडियो शैक्षिक कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ
10: डियर स्टुडेन्ट्स टुडे वी डिल विथ द एक्टिभिटिज फर लिसनिङ स्किल गिभन इन युनिट 4 अफ ग्रेड 9 कम्पलसरी इङ्ग्लिस टेक्स्ट बुक Students, be ready with essential learning materials and take notes while listening to the audio lesson. Are you ready, students?
11: Hello everyone. What have you been doing?
12: Hello ma'am. We were completing yesterday's homework.
11: Very good. Today we are going to do listening comprehension work.
12: Really ma'am?
11: Yes. We have finished discussion of all exercises of previous lesson. We can do this listening task today.
12: Wow, that's really good news for us. Now, what is the instruction for us, ma'am?
11: First of all, we will discuss about the words given here. On the page number 47, then only we will go through the exercises and listen to the audio. Dear students, I hope you are ready for today's discussion. Let me read the instruction. Listening. A. Guess the meaning of the words in bold letters in the sentences below before you listen. The first job is to look and read the sentences given carefully. Then there are some words in bold form to be guessed. And then guess the meaning, starting as we discussed. Sabina, you tell me what is funeral from the sentence. My mother took a half-day leave to attend the funeral of her close friend.
13: Okay, I can try it here. Meaning of the given word, funeral is a procession of mourners at a burial.
11: Good guess, Sabina and Sunena. Next turn goes to you. Let me help you reading the statement. Only the immediate family is invited to attend the viewing. Here, what is the meaning of the word viewing?
12: It's a very hard to guess the meaning. I can only tell the simple meaning of viewing, that is to sew. But I'm totally confused. What does it mean here in this sentence?
11: That's okay. I can help you in that case. The meaning of viewing here is, a viewing is an unstructured gathering of friends and family where visitors can pay their respects to either the deceased after having been prepared by a mortician or a cremation urn or series of memorial photos.
13: Who is mortician, ma'am?
11: A mortician is a person whose job is to deal with the bodies of people who have died and to arrange funerals.
13: Thank you, ma'am.
11: You are welcome. Now let's move to the third statement and the word. Sunena, do you want to try again?
12: Sure, ma'am.
11: Okay, then here is another statement. At the funeral, the minister offered the eulogy on behalf of the family. Guess the meaning of the word eulogy?
12: Oh, I know the meaning of this word eulogy. It means praising somebody who is dead.
11: Oh, that's right. We can say it in a speech or a piece of writing that praises someone or something highly, especially a tribute to someone who had just died.
13: I think we have finished discussing the word. Now, what do you do, ma'am?
11: Okay, that's good to know that you are curious about today's class. Okay, before going to the more exercises given, let's make a first listening. Be familiar with the topic over here. Then I will help you to understand the exercise.
12: Okay, ma'am.
11: Students, I'm going to play the audio now. In this part of listening activity, you will listen to a telephone conversation related to condolence. You listen to the audio attentively. I'll play the audio for 3 times. This is the time and you just listen and understand the main matter only. After second time, you need to listen and do tick the best answer activity. And after third time, complete answer the following exercise. And also check whether your answers are right or not. Or you can make corrections.
12: Sure, ma'am.
11: Now, you are going to listen to the audio file for the first time. Listen carefully.
14: Hi, Tim.
15: Hi.
14: I'm really sorry to hear about your dad. My sincerest condolences go out to you and your family. He was such a great man.
15: Thanks. As you know, he had been sick for some time before he passed away, so we were somewhat prepared.
14: So, how's your mom taking it?
15: Oh, it's been really hard on her. I don't think you'd get over something like that.
14: Yeah, I'm sure. My heart really goes out to her.
15: Thanks.
14: So, how is your mom going to be able to manage things alone?
15: Well, financially, Mom will be able to live a secure life from now on. I mean, Dad had life insurance and substantial investments in property and stocks, so returns on those should take care of her.
14: That's good to hear.
15: But our main concern at this moment is her emotional state.
14: Yeah.
15: She's really down, so a call now and again should brighten her day.
14: So, what are the funeral arrangements? The obituary in the paper didn't mention much about the funeral.
15: Well, some of the family members will get together on Tuesday morning for a private memorial service, but there will be a viewing in the afternoon from 2 to 3, followed by a funeral service. One of my uncles will be giving the eulogy.
14: I wish there was something I could do for you.
15: Well, actually, there is.
14: Oh?
15: You know, Dad really admired you a lot, and before he died, he asked if you'd sing a musical number at the funeral.
14: Really? I'd be honored.
15: It would really mean a lot to the family.
14: Sure. Then, see you on Tuesday.
15: Okay, see you then.
11: Okay, you have listened the audio for the first time. Now, let's discuss the activity you have to do. First of all, let me go through the first instruction and then let's discuss the question given here. Let me read the first instruction. Listen to the audio and choose the correct answer. Here, you have to complete the given sentences, choosing the right option, given from the different options provided to complete this exercise. You have to listen to the audio very carefully.
13: Ma'am, let's go through this question one by one, then it would be easy for us to solve later on.
11: That's a good idea. If so, Sunina wants to read question number one.
13: Okay, ma'am. Here it goes. A. Tim's father probably died, Here is the option. 1. Because of a lingering illness. 2. As he fell ill unexpectedly. 3. Due to a road accident.
11: As you can see here, you have to choose the reason of Tim's father's death. You have to pay attention to the particular place while listening to the audio.
13: Yes, ma'am, we got it.
11: Alright, there are just few questions. We can discuss all. Sabina, read question number B.
13: Okay, ma'am, here it is. B. Tim's mother will manage by herself economically by Option 1. The money from her husband's insurance and stock. Option 2. Investing money on life insurance. Option 3. Spending her government pension.
11: Alright, here what we have to pay attention.
13: Economic source of Tim's mother, ma'am.
11: That's good. Pay attention, how does she manage after her husband?
13: Can I read the third one?
11: Sure, go ahead.
13: The third question is C. Tim's mother, and here's the option. 1. Has lost the purpose of her own life. 2. Is hopeful about the future. 3. Feels very sad.
11: Yes, here you have to find how Tim's mother eats.
13: Yes, ma'am.
11: To read the fourth question, I'm going to help you. Here it goes. The private memorial service is on. Option 1st, Thursday evening. Option 2nd, Tuesday morning. Option 3rd, Tuesday evening. Sabina, you can read 5th one.
13: Okay, ma'am. E. Tim asks Heather to at a funeral. Option A. Give a speech. Option 2. Bring some flowers. Option 3. Sing a song.
11: Now you are going to listen to the audio file for the second time. Listen carefully and choose the right answer.
14: Hi, Tim.
15: Hi.
14: I'm really sorry to hear about your dad. My sincerest condolences go out to you and your family. He was such a great man.
15: Thanks. As you know, he had been sick for some time before he passed away, so we were somewhat prepared.
14: So, how's your mom taking it?
15: Oh, it's been really hard on her. I don't think you'd get over something like that.
14: Yeah, I'm sure. My heart really goes out to her.
15: Thanks.
14: So, how is your mom going to be able to manage things alone?
15: Well, financially, Mom will be able to live a secure life from now on. I mean, Dad had life insurance and substantial investments in property and stocks, so returns on those should take care of her.
14: That's good to hear.
15: But our main concern at this moment is her emotional state.
14: Yeah.
15: She's really down, so a call now and again should brighten her day.
14: So, what are the funeral arrangements? The obituary in the paper didn't mention much about the funeral.
15: Well, some of the family members will get together on Tuesday morning for a private memorial service, but there will be a viewing in the afternoon from 2 to 3, followed by a funeral service. One of my uncles will be giving the eulogy.
14: I wish there was something I could do for you.
15: Well, actually, there is.
14: Oh?
15: You know, Dad really admired you a lot, and before he died, he asked if you'd sing a musical number at the funeral.
14: Really? I'd be honored.
15: It would really mean a lot to the family.
14: Sure. Then, see you on Tuesday.
15: Okay, see you then.
11: Okay, you must have listened the audio for the second time now. Let's discuss the answer. Sabina, what is the answer of number A?
13: The right answer is, Tim's father probably died, option 1, because of a lingering illness.
11: Good. Then Sunena, now it's your turn. What is the answer of question number B?
13: The right answer is, Tim's mother will manage by herself economically by, option 1, the money from her husband's insurance and stock.
11: Now let's answer the third one. It is for you, Sabina.
13: Sure. The right answer of third question is, option 3, feels very sad.
11: Good. Sunena, turn goes you again.
13: The answer is option 2, that is Tuesday morning. And the full sentence is, the private memorial service is on Tuesday morning.
11: Right. Sabina, one more left.
13: Sure, ma'am. Tim asks Heather to sing a song at a funeral.
11: Now it's time to move to group C questions. Let's be clear about these questions before we move to the third listening. Sunena, please read the instruction as well as the first question.
13: Okay, ma'am. Here it goes. C. Listen to the audio again and answer these questions in not more than 4 words. A. Why does Tim phone Heather?
11: This is just like answer the following questions. I will read remaining questions and you all please answer all questions after listening. B. When will the viewing take place? C. Who will be giving the eulogy? D. What had Tim's father wanted Heather to do just before he died?
13: Okay, ma'am.
11: Now you are going to listen the audio file for the third time. Listen carefully.
14: Hi, Tim.
15: Hi.
14: I'm really sorry to hear about your dad. My sincerest condolences go out to you and your family. He was such a great man.
15: Thanks. As you know, he had been sick for some time before he passed away, so we were somewhat prepared.
14: So, how's your mom taking it?
15: Oh, it's been really hard on her. I don't think you'd get over something like that.
14: Yeah, I'm sure. My heart really goes out to her.
15: Thanks.
14: So, how is your mom going to be able to manage things alone?
15: Well, financially, Mom will be able to live a secure life from now on. I mean, Dad had life insurance and substantial investments in property and stocks, so returns on those should take care of her.
14: That's good to hear.
15: But our main concern at this moment is her emotional state.
14: Yeah.
15: She's really down, so a call now and again should brighten her day.
14: So, what are the funeral arrangements? The obituary in the paper didn't mention much about the funeral.
15: Well, some of the family members will get together on Tuesday morning for a private memorial service, but there will be a viewing in the afternoon from 2 to 3, followed by a funeral service. One of my uncles will be giving the eulogy.
14: I wish there was something I could do for you.
15: Well, actually, there is.
14: Oh?
15: You know, Dad really admired you a lot, and before he died, he asked if you'd sing a musical number at the funeral.
14: Really? I'd be honored.
15: It would really mean a lot to the family.
14: Sure. Then, see you on Tuesday.
15: Okay, see you then.
11: Now, you have listened the audio for the third time. Are you ready to answer?
13: Yes, ma'am.
11: Then, answer number 1. Sabina?
13: The answer of first question is, Tim phones Heathers to sing a song in funeral ceremony.
11: Good. Similarly, turn goes to Sunena.
13: The right answer of B is, the viewing ceremony is on Tuesday evening.
11: That is also the right answer. The next one is for Sabina again.
13: The answer of number C is, one of Tim's uncle will be giving eulogy. I can give answer of D as well. That is, Tim's father wanted Heathers to sing a song in his funeral.
11: Well done, both of you. Now we have finished group A, B and C, but we have one more thing to do. Let me read it. D. How would you extend condolences following someone's death? Okay, I will ask Sunena first.
13: We extend condolences in someone's death in the following ways. And here it is. That's too bad. That's so sad. I'm sorry. What a bad luck. I hope things get better soon. I hope you feel better soon. What a pity. Oh, that's terrible. I'm sorry to hear that. I know how it feels. You must be very upset about it. Please accept my deepest sympathy. I know how you must be feeling. My goodness.
11: That's really well answered.
12: Thank you so much, ma'am.
11: Okay, with this answer, we have come to the end of today's lesson.
4: Hooray!
12: That means today's class is over.
11: Of course, all of you did a wonderful job. Today's class was really successful. You have done excellent job, dear students. I hope you enjoyed doing the works.
4: Yes, ma'am.
11: This much for today. Have a wonderful time. Goodbye.
4: Goodbye, ma'am.
1: हस्त श्रोताबृन्द, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्ते।
16: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउ र नचढौ, अन्यथा दुर्घटना हुने जोखिम बढ्दछ।
17: नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग।
18: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2082 साल चैत्र मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
19: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
20: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
21: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचार पछि सुन्न सक्नुहुनेछ कार्यक्रम हाम्रो स्वास्थ्य। यति बेला भने रातिको 9 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। सुरुमा प्रमुख समाचार। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि 21 अर्ब 24 करोडको बजेट संघीय संसदमा पेश। चालुतर्फ 12 खर्ब 70 अर्ब र पुँजीगत तर्फ 4 खर्ब 31 अर्ब विनियोजन। आर्थिक वृद्धि दर 7% पुर्याउने बजेटको लक्ष्य। कर्मचारीको तलबमा 21% वृद्धि। आयकरको सीमा व्यक्तिगत तर्फ 10 लाख पुर्याइयो। 19 गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना र डिजिटल प्रविधिबाट बालबालिकामा हुने जोखिमप्रति संयुक्त राष्ट्रसंघको चिन्ता। समाचार विस्तारमा। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21 खर्ब 24 अर्ब 34 करोड रुपियाँ बराबरको वार्षिक आय व्ययको अनुमानित विवरण बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कुल विनियोजन मध्ये चालुतर्फ 12 खर्ब 70 अर्ब 58 करोड, पुँजीगततर्फ 4 खर्ब 31 अर्ब 10 करोड र वित्तीय व्यवस्थातर्फ 4 खर्ब 22 अर्ब 64 करोड रुपियाँ विनियोजन गरिएको बताउनुभयो।
1: आगामी आर्थिक वर्षका लागि कुल खर्च रु 2124 अर्ब 34 करोड विनियोजन गरेको छु। कुल विनियोजन मध्ये चालु तर्फ रु 1270 अर्ब 58 करोड अर्थात् कुल विनियोजनको 59.8%, पुँजीगत तर्फ रु 431 अर्ब 10 करोड अर्थात् 20.3%, वित्तीय व्यवस्था तर्फ रु 422 अर्ब 64 करोड अर्थात् 19.9% रहेको छ। यो खर्च अनुमान चालु वर्षको संशोधित अनुमानको तुलनामा 25% बढी हो। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये राजस्वबाट रु 1405 अर्ब 31 करोड र वैदेशिक अनुदानबाट रु 61 अर्ब 74 करोड बेहोर्दा रु 657 अर्ब 29 करोड न्यून हुन जान्छ। सो न्यून पूर्ति गर्न वैदेशिक ऋणबाट रु 247 अर्ब 28 करोड परिचालन गर्नेछौ। राजस्व र वैदेशिक सहायता परिचालनबाट न्यून हुने रु 410 अर्ब आन्तरिक ऋणबाट परिचालन गर्नेछौ।
0: सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट आर्थिक वृद्धि दर 7% पुग्ने र मूल्य वृद्धि 6%मा सीमित रहने विश्वास लिएको छ। संघीय संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकमा राजनैतिक अस्थिरताको दुष्चक्र समाप्त भएर मुलुक वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको र सुदृढ विदेशी विनिमय सञ्चित सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको बताउनुभयो। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना रहेको र युवा जनसाङ्ख्यिक ठूलो पुँजीका रूपमा रहेको अर्थमन्त्री वाग्लेले बताउनुभयो।
1: मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ। राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको छ। अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख छन्। सुदृढ विदेशी विनिमय सञ्चित सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता छ। स्वच्छ ऊर्जा उत्पादन र नयाँ प्रविधिमा विशाल सम्भावना छन् भने युवा जनसाङ्ख्यिक शक्ति ठूलो पुँजीका रूपमा उपस्थित छ। यद्यपि अन्तर्राष्ट्रिय आपूर्ति श्रृङ्खलाको अस्थिरता, आन्तरिक बजारको शिथिलता, उत्पादनशील क्षेत्रमा न्यून लगानी तथा सार्वजनिक संस्थाप्रतिको अविश्वास चुनौतीका रूपमा रहेका छन्। यस बजेटको ध्येय यी चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै राज्यको सेवा प्रदान क्षमता, निजी क्षेत्रको आत्मविश्वास र नागरिकको भरोसालाई एकै साथ उकास्नु छ।
0: अर्थमन्त्री वाग्लेले बजेट स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीहरूले उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधि मैत्री परिवर्तनबारे जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष 2083-84 उद्यम व्यवसायलाई राहत र मध्यम वर्गको विस्तार गरी समग्र अर्थतन्त्रलाई गतिशील बनाउन करको दरमा वृहत पुनरावलोकन गरिएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले व्यक्तिगत आयकरको सीमा 10 लाख पुर्याएको तथा व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको, 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको, विद्यमान 11 तहको भन्सार दर 7 तहमा सीमित गरेको, 360 वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारको बोझिलो संगठन चुस्त बनाउने संघीय मन्त्रालय 22 बाट 18 कायम भइसकेको अवस्थामा विभाग कार्यालय र दरबन्दी कटौती बाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको बताउनुभयो। उहाँले 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गरिने बताउनुभयो। कर्मचारी तन्त्रलाई मर्यादित जीवनयापन गर्न सक्षम उच्च स्तरीय कार्य सम्पादन गर्न कुशल र जवाफदेही बनाउने उद्देश्यले निजामती, जङ्गी, प्रहरी र शिक्षकको सेवा सुविधा सम्मानजनक रूपले निरन्तर वृद्धि हुने प्रबन्ध मिलाएको अर्थमन्त्री वाग्लेले बताउनुभयो। अर्थमन्त्री वाग्लेले कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा 10% तलब वृद्धि गर्ने तथा कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलब मानको मासिक 10% प्रोत्साहन भत्ताको व्यवस्था गरेको बताउनुभयो। यसबाट कर्मचारीले हाल खाइपाई आएको तलबको करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक 40,000 रुपियाँदेखि 1,00,000 रुपियाँ भन्दा माथि हुने अर्थमन्त्री वाग्लेले बताउनुभयो। संस्थागत सुधारका लागि आवश्यक लागत न्यूनीकरण र दक्षता अभिवृद्धिका लागि अभूतपूर्व मितव्ययिता र विनियोजन कुशलता कायम गर्दै साधारण खर्च नियन्त्रण गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले लगानीको वातावरण सुधारका लागि उधारो असुली सम्बन्धी कानून सुधार गर्ने, व्यापारिक विवादको निरूपणका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्ने, गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन, विदेशी लगानीको स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता र पुँजीगत लाभ कर सम्बन्धी व्यवस्थामा सुधार गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले सार्वजनिक संस्थानलाई बलियो बनाउन, केहीमा पुँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने, गोरखकाली रबर उद्योग लगायतका 7 उद्योगमा सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्पन्न गरी निजी सार्वजनिक लगानीको ढाँचामा सञ्चालन गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले नेपाल टेलिकममा संघीय सरकारको 66% कायम राखी बाँकी शेयर सर्वसाधारणका लागि जारी गर्ने, नेपालको ऊर्जा क्षमतालाई कृत्रिम बुद्धिमत्ताको विकासमा प्रयोग गरी सिपयुक्त रोजगारी, डिजिटल निर्यात र आर्थिक रूपान्तरणको निर्माण गर्ने बताउनुभयो। अर्थमन्त्री वाग्लेले कृषि क्षेत्रको पुनरुत्थानका लागि उच्च प्राथमिकता दिने, कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायका रूपमा रूपान्तरण गर्न न्यूनतम 2 करोड रुपियाँसम्म लगानी गर्ने, कृषकलाई 40% अनुदान उपलब्ध गराउने, निर्माणाधीन ठूला सिँचाइका आयोजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने गरी बजेट उपलब्ध गराउने बताउनुभयो। यस्तै सरकारले सबै विद्यालयमा सफा शौचालय अभियान सञ्चालन गर्ने तथा निशुल्क उपलब्ध गराउने मध्ये कम्तीमा 25 प्रकारका औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडलाई सक्षम बनाउने घोषणा गरेको छ। सरकारले सार्वजनिक साझेदारी मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गर्ने पनि बजेट मार्फत घोषणा गरेको छ। देशैभरिका दलित बालबालिकालाई उपलब्ध गराइएको पोषण भत्ता दोब्बर गरी मासिक 1,000 रुपियाँ पुर्याउने तथा श्रमिक र रोजगारदाता अनिवार्य रूपमा श्रम रजिस्ट्रीमा आबद्ध हुनुपर्ने व्यवस्था नयाँ बजेटले गरेको छ। सरकारले आगामी वर्षदेखि सहरी सडकको नियमित मर्मत गरेर खाल्डा मुक्त बनाउने व्यवस्था गर्ने, जडीबुटी तथा गैर काष्ठ पैदावारको समर्थन मूल्य तोक्ने तथा कर्णालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
2: एसई सकियो, अब रमाइलो सुरु भयो।
3: नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
2: अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
3: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
2: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। राष्ट्रपति रामचन्द्र पौडेलले सबै राजनैतिक निष्ठा, मूल्य मान्यता एवं आचरणमा परिवर्तन सहित एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ। 19 गणतन्त्र दिवस 2083 अवसरमा आज सैनिक मञ्च टुनी खेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सबै राजनैतिक दल, सरकार, नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनुपर्ने बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा सरकार चुकेको आरोप लगाउनु भएको छ। नेपाली कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति थापाले प्रतिपक्षको भूमिकाबाट सरकारलाई सचेत गराउनु र सही दिशा देखाउनु आफ्नो दायित्व भएको पनि बताउनु भयो। अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसङ्घले अनलाइन संसारमा बालबालिकाको सुरक्षा सुनिश्चित गर्नु अब तत्काल र अपरिहार्य प्राथमिकता भएको स्पष्ट गरेको छ। डिजिटल प्लेटफर्महरूमा बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गर्दै संगठनले जिम्मेवार पक्षहरूलाई जवाफदेही बनाउन राज्यहरू र प्रविधि कम्पनीहरूलाई कडा कदम चाल्न पनि आग्रह गरेको छ। संयुक्त राष्ट्रसङ्घका मानवाधिकार प्रमुख भोल्कर टर्कले डिजिटल प्रविधिले बालबालिकालाई सिकाइ, समुदाय र सृजनात्मक अवसरसँग जोड्ने भए पनि त्यही माध्यमबाट उनीहरू गम्भीर सुरक्षा, गोपनीयता र कल्याण सम्बन्धी जोखिममा पर्ने अवस्था बढिरहेको बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
5: सरकारले आगामी आर्थिक वर्ष 2083-84 राजस्व बाँडफाँड, रोयल्टी र वित्तीय हस्तान्तरण मार्फत 6 खर्ब रुपियाँ बराबर रकम प्रदेश र स्थानीय तहमा पठाउने भएको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्लेले संसदमा बजेट प्रस्तुत गर्नुहुँदै प्रदेशका लागि 61 अर्ब 50 करोड र स्थानीय तहमा 90 अर्ब 20 करोड वित्तीय समानीकरण अनुदान पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो। प्रदेश र स्थानीय तहमा 4 अर्ब 60 करोड र 8 अर्ब 93 करोड सम्मको पूरक अनुदान जाने व्यवस्था बजेटले गरेको छ। साथै प्रदेश र स्थानीय तहमा 3 अर्ब 82 करोड र 9 अर्ब 40 करोड विशेष अनुदान छुट्याइएको छ। सङ्घीय सरकारका आयोजना कार्यान्वयनका लागि प्रदेशमा 39 अर्ब 72 करोड र 2 खर्ब 6 अर्ब स्थानीय तहमा सशर्त अनुदान हस्तान्तरण गरिने भएको छ। राजस्व बाँडफाँडबाट कुल 1 खर्ब 75 अर्ब रकम स्थानीय तहमा जाने भएको छ। सरकारले नेपालमा लगानी सहज बनाउन आगामी 3 महिनाभित्र स्वचालित रूट प्रणाली लागू गर्ने भएको छ। लगानी बोर्डबाट स्वीकृत भएका आयोजनाले पुनः अन्य निकायको स्वीकृति लिनु नपर्ने कानुनी व्यवस्था गर्ने अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै बताउनुभयो। बजेटले मोतीपुर, मयूरधाप जस्ता औद्योगिक क्षेत्र निजी क्षेत्र मार्फत सञ्चालन गर्ने उल्लेख गरेको छ। बजेटले 5 खाल विशेष आर्थिक क्षेत्रमा महिला उद्यमीलाई प्राथमिकता दिने र विद्युत महसुलमा छुट दिने व्यवस्था मिलाएको छ। सरकारले विज्ञान प्रविधि र नवपरिवर्तनका लागि पुँजीगत खर्चको न्यूनतम 1% रकम विनियोजन गरेको छ। नव उद्यम स्टार्टअपका लागि अनुदान, सञ्चालन सहजता र वित्तीय पहुँच सुनिश्चित गर्ने बजेटले उल्लेख गरेको छ। सरकारले सार्वजनिक संस्थानहरूलाई बलियो बनाउन केही संस्थानमा पुँजी वृद्धि र अन्यमा सरकारी शेयर विनिवेश गर्ने प्रबन्ध गर्ने भएको छ। अर्थमन्त्री सोनी वाग्लेले बजेट पेश गर्नुहुँदै राष्ट्रिय वाणिज्य ब्याङ्कमा नेपाल सरकारको पुँजी वृद्धि गर्ने प्रस्ताव बजेट मार्फत गर्नु भएको छ। नेपाल वायु सेवा निगमलाई कम्पनीमा रूपान्तरण गरी व्यवस्थापन सुधार तथा रणनीतिक साझेदारीको उपयुक्त विधि पहिचान गर्ने, राष्ट्रिय जीवन बिमा कम्पनी र विशाल बजार कम्पनीको शेयर सर्वसाधारणमा निष्कासन गर्ने, जल विद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गावि पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउने बजेटमा उल्लेख गरिएको छ। त्यस्तै गोरखाली रबर उद्योग लगायत 7 सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गरी निजी सार्वजनिक साझेदारी मोडेलमा लगानी व्यवस्थापनको काम आगामी वर्षभित्र सम्पन्न गरिने भएको छ। नेपाल टेलिकममा संघीय सरकारको 66% सेयर कायम राखी बाँकी सेयर पुष मशान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने बजेटमा उल्लेख छ। सूचना प्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध बजेटले गरेको छ। नेपालमा विदेशी लगानीको क्षेत्रमा चीन सबैभन्दा ठूलो लगानीकर्ता राष्ट्रको रूपमा देखिएको छ। आर्थिक सर्वेक्षण अनुसार 2082 फागुनसम्म स्वीकृत कुल विदेशी लगानी मध्ये चीनको अंश 48% पुगेको छ भने भारतको 17.9% र अन्य मुलुकको संयुक्त अंश 34.1% पुगेको छ। परियोजनाको संख्याका आधारमा पनि चीन अग्रस्थानमा रहेको छ। अन्य मुलुकले लगानी गरेका परियोजनाहरू 42.6% रहेको आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ। 2082 फागुनसम्म उद्योग विभाग मार्फत अटोमेटिक रूटबाट 968 तथा अप्रुभल रूटबाट 6983 परियोजना सहित कुल 7951 परियोजनामा 6 खर्ब 25 अर्ब 58 करोड रुपियाँ बराबरको विदेशी लगानी स्वीकृत भएको छ। त्रिभुवन विश्वविद्यालय र एयरबस फ्रान्स बीच त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानमा अध्ययनरत विद्यार्थीहरूलाई इन्टर्नसिप गराउने विषयमा सहमति भएको छ। शिक्षा तथा खेलकुद मन्त्री एवं सहकुलपति सस्मित पोखरेलको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति पत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर सुशील बहादुर वज्राचार्य र एयरबसका अध्यक्ष जुर्गेन बेस्टर मेयरले हस्ताक्षर गर्नु भएको हो।
0: अब खेल समाचार अजय बमबाट।
6: नेपाल सरकारले खेलकुदतर्फ आगामी आर्थिक वर्षको लागि 4 अर्ब 3 करोड बजेट छुट्याएको छ। बजेटमा खेलकुद पूर्वाधार निर्माण, युवा विकास र खेलाडीको सामाजिक सुरक्षालाई विशेष प्राथमिकतामा राखेको छ। त्यस्तै आगामी 3 वर्षभित्र फुटबलका 8,000 दर्शक क्षमताका मैदानमा 10 फन्ड लाइट जोड्ने घोषणा गरेको छ। शुक्रबार अर्थमन्त्री डाक्टर सूर्य मगरेले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत यो घोषणा गर्नुभएको हो। त्यस्तै सरकारले आगामी 5 वर्षभित्र देशका प्रमुख 8 शहरमा आधुनिक क्रिकेट रङ्गशाला बनाउने घोषणा पनि गरेको छ। विराटनगर, सुर्खेत, बुटोल, लहान, धनगढी र पोखरामा 2000 क्षमताको इन्डोर कभर्ड हल 3 वर्षभित्र बनाउने घोषणा गरिएको छ। मूलपानी क्रिकेट रङ्गशाला तथा एकाडेमी, गिरिजाप्रसाद कोरेला रङ्गशाला र फाफ्ला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला डिजाइन परिवर्तन गरी लगानी मोडालिटी तयार गर्ने जनाएको छ। त्यस्तै विद्यार्थीलाई विद्यालयबाटै खेलकुदको तालिम दिने र अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाश प्राप्तपछि आजीवन निशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा भएको छ। त्यस्तै कर्णाली प्रदेशमा आयोजना हुने 10 र मधेसमा हुने 11 राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारको लागि बजेट छुट्याइएको छ। नेपाल काभा महिला भलिबल च्याम्पियनसिप पदक विहीन भएको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर हलमा शुक्रबार सम्पन्न 3rd स्थानका लागि भएको खेलमा भारतसँग नेपाल 3-1 सेटमा पराजित भएको हो। यो सँगै भारतले काँस्य पदक सुनिश्चित गरेको छ। जारी प्रतियोगितामा भारतसँग नेपाल लगातार 2rd पटक पराजित भएको हो। यसअघि सम्म चरणमा भारतले 3-2 जित निकालेको थियो। यो पल्ट भने नेपालले त्यस्तो रोमाञ्चक खेल पस्किन सकेन। एसिसी महिला प्रिमियर कप नेपालले पहिलो खेलमा कतारसँग खेल्ने भएको छ। एसियन क्रिकेट काउन्सिल एसिसीले शुक्रबार जारी गरेको प्रतियोगिताको खेल तालिकामा जेठ 20 बुधबार कतारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपाल सहित 18 देशको सहभागिता रहनेछ।
0: अब मौसम। आज राति देशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी, सुदूरपश्चिम गण्डकी, बागमती र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा आगामी आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्ब 34 करोडको बजेट संघीय संसदमा पेश। चालुतर्फ 12 खर्ब 70 अर्ब र पुँजीगत तर्फ 4 खर्ब 31 अर्ब विनियोजन। आर्थिक वृद्धि दर 7% पुर्याउने बजेटको लक्ष्य। कर्मचारीको तलबमा 21% वृद्धि। आयकरको सीमा व्यक्तिगत तर्फ 10 लाख पुर्याइयो। 19 गणतन्त्र दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना र डिजिटल प्रविधिबाट बालबालिकामा हुने जोखिमप्रति संयुक्त राष्ट्रसंघको चिन्ता। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सात दो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुस्सीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम

हार्दिक स्वागत गर्छु। आज हामी हाम्रो स्वास्थ्य कार्यक्रमको अर्को नयाँ श्रृङ्खला लिएर उपस्थित भएका छौँ। यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ। तपाईँलाई कार्यक्रममा हार्दिक स्वागत गर्छु। यतिखेर हामी श्रुतिजन्य पदार्थ रहित दिवसको सेरोफेरोमा छौँ। मे 31 श्रुतिजन्य पदार्थ रहित दिवसको रूपमा मनाउने गरिन्छ। श्रुतिजन्य पदार्थ भन्नाले धुम्रपान वा श्रुति सेवनका निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, गुल्फा, कक्कड, कच्चा श्रुति वा त्यस्तै प्रकारको श्रुतिजन्य पदार्थलाई बुझ्ने गरिन्छ। यसको प्रयोगले लत बस्ने गरेको एक पटक प्रयोग गरेपछि छोड्न कठिन हुने देखिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर 1.5 अर्ब भन्दा बढीले यसको सेवन गर्ने गरेको एक तथ्याङ्क छ। यसले वर्षेनी 80 लाख भन्दा बढीको ज्यान गइरहेको छ भने श्रुतिजन्य पदार्थको उत्पादन गर्ने किसानमा टुबाको, सिक्रेस लगायतको स्वास्थ्य समस्या देखिएको छ। नेपाल अनुसन्धान परिषदले गरेको एक सर्वेक्षण अनुसार 48% पुरुष र 11% महिलाले श्रुतिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ। दक्षिण एसियाली मुलुकमा यसको प्रयोगका हिसाबले नेपाल दोस्रो स्थानमा पर्छ। श्रुतिजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष 27,000 नेपालीले मृत्युवरण गर्नु परेको एक तथ्याङ्क छ। श्रुतिजन्य पदार्थको सेवन गर्ने 7 पुरुषमा 1 को मृत्यु यही कारण हुने गरेको छ। यसको सेवनले सिर्जित मुटु रोगका कारण 14,000 नेपालीले मृत्युवरण गर्नु परेको छ। यसको प्रयोग गर्ने 80% जनता अल्पविकसित मुलुकका रहेका छन्। असर गर्ने थाहा भएर पनि महिला, पुरुष, धनी, गरिब, बाल बालिका, युवा एवं ज्येष्ठ नागरिकहरूले यसको प्रयोग निर्बाध रूपमा गरिरहेको पाइन्छ। यसको प्रयोग लुकेर वा देखाएर गर्ने गरेका छन्। साथीभाइको लहै लहै, करकाप वा तनाव हटाउने न्युमा यसको सुरुवात गरी लत बसेको पाइएको छ। हालसम्म श्रुतिजन्य पदार्थमा 4,000 भन्दा बढी रसायन श्रुतिजन्य पदार्थमा पाइएको छ भने 250 भन्दा बढी रसायन हानिकारक छन्, जसमा 50 भन्दा बढीले क्यान्सर बनाउने एक अध्ययनले देखाएको छ। संसारमा नसर्ने रोगको प्रकोप बढ्दै जाँदा श्रुतिजन्य पदार्थले पनि महत्त्वपूर्ण भूमिका खेलेको छ। यसको प्रयोगले रक्तनली बिगार्ने, रक्तचाप बढाउने, मुटु सम्बन्धी दीर्घरोग लाग्ने, हृदयघात हुने, मस्तिष्कमा असर गर्ने, फुक्सो बिगार्ने, दम हुने, शरीरका विभिन्न भागमा क्यान्सर हुने बताइएको छ। गर्भवती महिलाले श्रुतिजन्य पदार्थको सेवन गर्दा गर्भ खेर जाने, मरेको बच्चा जन्मन सक्ने सम्भावना औल्याइएको छ। धुम्रपान र श्रुतिजन्य पदार्थ सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको र धुम्रपान र श्रुति सेवनले मानव जीवनको आर्थिक, सामाजिक र सांस्कृतिक क्रियाकलापमा समेत नकारात्मक असर पर्ने देखिन्छ। सो कार्यलाई नियन्त्रण गरी सर्वसाधारण जनताको स्वास्थ्य सुविधा र आर्थिक हित अभिवृद्धि गर्न, आयात, उत्पादन र बिक्री वितरणमा न्यूनीकरण गर्न, नियन्त्रण र नियमन गर्नु राज्यको दायित्व हो भने यो रहित समाज बनाउने अभियानमा लाग्नु आम नागरिकको कर्तव्य एवं दायित्व हो। आज हामीले यही सेरोफेरोमा हाम्रो स्वास्थ्य कार्यक्रमलाई केन्द्रित गर्ने जमर्को गरेका छौँ। स्वास्थ्य नै धन हो, खुसी र सम्पन्नता हो। सकेसम्म रोग लाग्नै नदिऊ, लागिहालेमा समयमा नै उपचार गरौँ र जीवन बर्बाद हुनबाट आफू पनि बचौँ र अरूलाई पनि बचाऊ। यही कुरालाई मध्यनजर गरेर आम नेपालीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै हामीले निरन्तर रूपमा हाम्रो स्वास्थ्य कार्यक्रम प्रसारण गर्दै आएका छौँ। हामी कार्यक्रममा स्वास्थ्यका विभिन्न पाटाहरूलाई केलाउनेछौँ। विषय विज्ञ डाक्टरहरूसँग संवाद गर्नेछौँ। यहाँहरूले आफ्नो घर आँगनमै बसेर रेडियो नेपालबाट धेरै जानकारी लिन सक्नुहुनेछ। आजको कार्यक्रममा हामी श्वास प्रश्वास रोगको बारेमा चर्चा गर्नेछौँ। मानव जीवन अनमोल छ। हामीलाई लाग्ने धेरै रोगको कारण हामी आफै नै हो। व्यस्त जीवनशैली, आधुनिक विलासी जीवनशैली, अस्वस्थ खानपिन, भौतिक सुख सुविधा, स्वास्थ्यप्रति सजग नहुनु जस्ता थुप्रै कारणले मानिसहरू श्वास प्रश्वास रोगको शिकार भइरहेका छन्। श्वास प्रश्वास रोगको समयमा नै उपचार खोजिएन भने यसले जीवन नै बर्बाद गराएका घटनाहरू पनि हामीले देख्दै सुन्दै आएका छौँ। हाम्रो अज्ञानता, सानो हेलचक्र्याई र लापरवाहीका कारण हामीलाई रोगले आक्रमण गर्ने र ज्यानै जान सक्ने अवस्था पनि आउन सक्छ। तसर्थ आज हामी धेरै मानिसलाई प्रभावित बनाउँदै गएको श्वास प्रश्वास रोगका बारेमा जानकारी दिने जमर्को गर्नेछौँ। आज हामी श्वास प्रश्वास रोग भनेको के हो, यो रोग लाग्ने कारण,
यसका लक्षण यो

0: रोग लाग्न नदिने उपाय, उपचार पद्धति, यसबाट बच्न बचाउन व्यक्ति, घर, परिवार, समाज, सरकारको दायित्व तथा भूमिका के हुनुपर्छ भन्ने जस्ता आम चासोका विषयमा संवाद गर्नेछौ। आजको संवादका लागि हुनुहुन्छ वरिष्ठ फिजिसियन डाक्टर करबीर नाथ योगी। उहाँ कन्सल्टेन्ट फिजिसियन तथा श्वास प्रश्वास रोग विशेषज्ञ हुनुहुन्छ। उहाँलाई हामी सरल रूपमा भन्नुपर्दा श्वास प्रश्वास रोग विशेषज्ञ डाक्टर भनेर चिन्ने गर्छौँ। चेस्ट स्पेसलिस्टका रूपमा उहाँलाई धेरै मान्छेहरू चिन्ने गर्छन्। आउनुहोस्, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। डाक्टर साहब, कार्यक्रममा स्वागत छ।
1: नमस्कार
0: डाक्टर साहब। अब यो श्वास प्रश्वास भनेको के हो, यसैबाट आजको यो संवादको प्रारम्भ गरौँ न।
1: श्वास प्रश्वास भनेको सबैले बुझिने भाषा नै हो। यो भनेको मान्छे जिउँदो छ कि सिद्धिसक्यो भनेर जुन नाक र मुखबाट वातावरणको हावा जान्छ र त्यही फोक्सोमा पुगेर छातीभित्र एक्सचेन्ज भएर फेरि फर्केर चाहिँ बाहिर आउँछ, त्यो श्वास र प्रश्वास, भित्र जाने र बाहिर फाल्ने जुन क्रिया प्रतिक्रिया हो त्यसलाई चाहिँ श्वास प्रश्वास भनिन्छ।
0: हजुर,
1: त्यो भने जिउँदो छ कि मान्छे ज्यान गइसक्यो भनेर थाहा पाउने एउटा बेसिक प्यारामिटर पनि हो।
0: हजुर, जस्तो श्वास प्रश्वास त अब यो भयो किनभने मानिस जीवित रहने एउटा प्रक्रिया भयो, अब यो श्वास प्रश्वास रोग भनेको चाहिँ के हो नि?
1: हो, प्रक्रिया भनेपछि दुईटा मुख्य काम पुरा गर्नेलाई प्रक्रिया पुरा भयो भन्ने बुझिन्छ। एउटा चाहिँ हाम्रो जीव ज्यानलाई शारीरिक बनावट सेलहरू भन्छौँ जुन युनिटलाई हामीले शरीरमा चाहिँ विभिन्न अङ्ग प्रत्यङ्गहरूमा चाहिँ काम गर्ने सेलहरू मानव जीवनको एउटा बेसिक चाहिँ युनिट हो सेल भनेको। त्यो चाहिँलाई जीवित राख्नलाई अक्सिजनको र ग्लुकोजको प्रोटिनको भिटामिनहरूको आवश्यकता पर्छ, जसमध्ये अक्सिजन चाहिँ वातावरणको हावामा प्रशस्त मात्रामा पाइन्छ र त्यो श्वास प्रश्वासबाट हामीले अक्सिजन चाहिँ हाम्रो शरीरभित्र प्रवेश गरेर त्यसको सट्टामा चाहिँ कार्बन डाइअक्साइड अल्टरनेटिभ अर्को ग्यास बन्दछ, त्यो चाहिँ हाम्रो शरीरका लागि हानिकारक हुन्छ भन्दा पनि हुन्छ। त्यो चाहिँ कार्बन डाइअक्साइड चाहिँ बाहिर फालिन्छ भने अक्सिजन चाहिँ शरीरभित्र पुगाइन्छ र फोक्सोका विभिन्न झिल्लीहरूमा पत्रहरूमा चाहिँ यो क्रिया प्रतिक्रिया अक्सिजन रगतमा जाने र कार्बन डाइअक्साइड रगतबाट साटिएर चाहिँ प्रश्वासद्वारा बाहिर फालेको सासमा चाहिँ कार्बन डाइअक्साइड बाहिर निस्किन्छ। यो चाहिँ मानव जीवनको लागि नभई नहुने एउटा प्रक्रिया हो भने अर्को फोक्सोकै मद्दतले मुटुको रक्त सञ्चालनमा पनि निकै ठुलो रोल खेलेको हुन्छ। त्यो भनेको जसरी फोक्सोबाट वातावरणमा हावा बाहिर आयो र वातावरणको अक्सिजन धेरै भएको हावा भित्र गएको जस्तै मुटुको पनि अशुद्ध रगत चाहिँ फोक्सोमा आउँछ र फोक्सोमा आइसकेको अशुद्ध रगत चाहिँ शुद्ध पारेर फेरि मुटुसम्म पुग्छ र त्यति मात्रै होइन फोक्सोकै सहायतामा चाहिँ मुटुको मुख्य काम शरीरभरि रगत पुगाउने र शरीरमा प्रयोग भइसकेको रगतका आवश्यक तत्त्वहरू चाहिँ फेरि फर्केर रगत मुटुसम्म ल्याउने त्यो प्रक्रियामा पनि फोक्सो प्रणालीले श्वास प्रश्वास प्रणालीले अहम भूमिका खेलेको हुन्छ। त्यसैले श्वास प्रश्वासका रोगहरूमा मुटुको प्रणाली पनि प्रभावित हुन्छ भने मुटुका रोगहरूमा श्वास प्रश्वास पनि प्रभावित हुने गर्छ धेरै जसो अवस्थाहरूमा। कतिपय अवस्थामा त फेरि रगतको खराबीले रगतमा धेरै खराबी भयो भने पनि फोक्सोलाई खराब गर्छ, मुटुलाई खराब गर्छ। त्यस्तै किसिमले पिसाब प्रणालीका रोगहरू, इन्फेक्सनहरू अथवा छालाको इन्फेक्सनहरू समेत फोक्सोसम्म पुग्ने हुनाले र त्यही फोक्सोका इन्फेक्सनहरू मुटुसम्म पुग्ने र त्यति मात्रै होइन फेरि शरीरभरि फैलिने हुनाले पनि यो शरीरभित्रै रोग ओसार पसार गर्नेमा समेत अब ठुलो रोल हुन्छ श्वास प्रश्वास प्रक्रिया र मुटु रोग प्रक्रियामा।
0: यो चाहिँ शरीरका अन्य अङ्गसँग यसको सम्बन्ध हुने भयो र सम्पूर्ण शरीरलाई नै प्रभावित बनाउन सक्ने अथवा संक्रमित बनाउन सक्ने अथवा रोगी बनाउन सक्ने सम्भावना चाहिँ रह्यो, तसर्थ यसमा हामीले विशेष ख्याल गर्नु पर्यो होइन डाक्टर साहब?
1: होइन, शरीरका सबै अङ्गहरूको विशेष रोल नै हुन्छ। जस्तै ब्रेन डेथ भयो भने मतलब ब्रेन भनेको मस्तिष्क नै काम गर्न जिरो सकियो, काम गर्न सक्दै नसक्ने गरी मस्तिष्क क्षतिग्रस्त भयो भने त श्वास प्रश्वास पनि चल्दैन नि
0: हजुर
1: होइन त्यसैले चाहिँ सबै अङ्ग प्रत्यङ्गहरूको एक आपसमा चाहिँ एकदमै घनिष्ठ सम्बन्ध चाहिँ हुन्छ तर श्वास प्रश्वास प्रणालीको चाहिँ मेनली वातावरणसित सम्बन्ध हुन्छ र वातावरणले श्वास प्रश्वासमा धेरै फरक पार्छ भने त्यस्तै श्वास प्रश्वासका रोगहरूले मुटुसित सर्कुलेसन सर्कुलेटरी सिस्टम भन्छौँ त्यसमा रक्त सञ्चार प्रणालीलाई पनि प्रभाव पार्छ
0: हजुर
1: हुन पर्दैन नभन्दा बुझिने कुरो अक्सिजन र कार्बन डाइअक्साइड गडबड भयो भने ब्रेन डेथ समेत हुने हो त्यही भएर फोक्सोको कामले चाहिँ ब्रेन डेथ हुने ब्रेन डेथ भइसकेको बिरामीको फोक्सो नचल्ने त्यस्ता कुराहरू पनि स्वस्थ शरीरका लागि उपयुक्त हुन्छन्
0: अब यो श्वास प्रश्वास रोग कति किसिमका हुन्छन् डाक्टर साहब अब यो वंशाणुगत पनि हुन्छ कि जन्मजात हुने सम्भावना हुन्छ कि हुँदैन यसका प्रकारहरू कति किसिमका हुन सक्छन् यस्ता रोगहरू
1: मैले मेरा विद्यार्थी भाइहरूलाई सिकाउँदाखेरि अलिक भिन्नै किसिमले पढाउन सिकाउँछु
0: हजुर
1: श्वास प्रश्वासको थोरै समयलाई हुने तर सिकिस्त गर्ने श्वास प्रश्वासका रोगहरू वर्षौँसम्मलाई हुने तर बिस्तारै सिकिस्त गर्ने श्वास प्रश्वासका रोगहरू थोरै समयको ज्वरोसहित हुने थोरै समयको बिना ज्वरोको हुने लामो समयको श्वास प्रश्वासका रोगहरू ज्वरोसहितको हुने लामो समय श्वास प्रश्वासका लक्षणहरू बिना ज्वरोको हुने भनेर यसरी छुट्याएर सिकाउने गरेको मान्छे म त्यसैले अब अहिलेलाई तपाईँले सोधेको हिसाबको कुरा गर्दा पनि मैले सकेसम्म बुझिने गरेर यसका केही उदाहरणहरू दिएर श्वास प्रश्वास रोग बारेमा बताउन खोज्छु है त
0: हजुर
1: रुगाखोकी भनेको हाम्रो सबैलाई थाहा भएको कुरो माथिल्लो श्वास प्रणाली नाक भित्री कान घाँटीमा चाहिँ भाइरस धेरै जसो भाइरल इन्फेक्सन ब्याक्टेरियल इन्फेक्सनहरू भयो भने माथिल्लो श्वास प्रणालीका रोगहरू हुन्छन् र तिनीहरूको उपयुक्त इलाज भएन अथवा रोगी धेरै कमजोर भएका बेला त्यस्तो रोग लाग्यो माथिल्लो श्वास प्रणालीका इन्फेक्सन हुने रोगहरू कीटाणुजन्य अथवा भाइरसजन्य अथवा अरू किसिमका फङ्गस रोगहरू फङ्गल इन्फेक्सनहरू भएर त्यो माथिल्लो श्वास प्रणालीका नाक कान घाँटीका रोगहरू श्वास नलीको माध्यमबाट तल्लो फोक्सोमा पुग्यो भने मतलब लङ्स जुन भन्छ अङ्ग्रेजी भाषामा फोक्सोमा त्यो चाहिँ दायाँ र बायाँ गरेर दुईवटा हुन्छ हो त्यहाँ चाहिँ इन्फेक्सन पुग्यो भने चाहिँ त्यो चाहिँ थोरै समयमा प्रभावित गर्छ ज्वरो समेत हुन्छ र त्यसलाई चाहिँ हामी निमोनिया भयो भन्छौँ र निमोनिया भएर धेरै जसो मान्छेहरूको ज्यान गइरहेको छ त्यस्तै गरेर अरू बेला पनि अरू भाइरल इन्फेक्सनहरू थुप्रै हुन्छन् यो लिस्ट गऱ्यो भने चाहिँ मतलब थुप्रै किसिमका भाइरसहरू हुन्छन् आरएनए भाइरस डिएनए भाइरस आदि इत्यादि भनेर अनि त्यो रुगाखोकीको हिसाबले चाहिँ शरीरलाई चाहिँ माथिल्लो श्वास प्रणालीलाई अफेक्ट गर्छन् र अनि तल्लो श्वास प्रणालीमा गएर चाहिँ निमोनिया गराउँछन् यो चाहिँ थोरै समयको लागि श्वास प्रश्वास चाहिँ मा गडबडी गराउँछ त्यो भनेको खोकी लाग्ने श्वास आउने छाती दुख्ने खकार आउने ज्वरो आउने इत्यादि भयो भने यो एउटा ग्रुपका रोग भए जुन चाहिँ श्वास प्रणालीलाई चाहिँ प्रभावित गर्छन् त्यस्तै किसिमले थोरै ज्वरो आउने तर लामो समयसम्म खोकी लाग्ने छाती दुख्ने अलिअलि श्वास पनि हुने दुब्लाउँदै जाने खाना रुचि घट्ने यो चाहिँ फोक्सोको रोगहरूको टिबी ट्युबरक्लोसिसमा चाहिँ यस्ता लक्षण हुन्छन् त्यो पनि एक किसिमको इन्फेक्सन नै हो निमोनिया नै गराउँछ तर बिरामीलाई चाहिँ थोथोरै खोकी लाग्ने थोथोरै छाती दुख्ने थोथोरै दुब्लाउने खाना रुचि घट्ने भएर अलि लामो महिना दुई महिना छ महिना जान्छ त्यो पनि एक किसिमको निमोनिया भयो एउटा थोरै समयको लक्षण देखाउने निमोनिया एउटा धेरै समय चाहिँ निमोनिया भयो त्यस्तै गरेर अब थोरै समय छाती दुख्ने खोकी लाग्ने सर्सा हुने खकारमा रगत आउने लक्षणहरू चाहिँ अन्तको अन्त शरीरको क्यान्सर अथवा फोक्सोको रक्त नलीहरू जाम भयो भने पनि त्यस्तो हुन्छ अन्त शरीरको आन्द्राको प्रोस्टेटको दुधको पाठेघरको क्यान्सरहरू फोक्सोमा पुग्यो भने छाती दुख्ने सर्सा हुने खकी लाग्ने खकारमा रगत आउने छोटो समयको हुनसक्छ त्यस्तै गरेर अब लामो समयसम्म हुने चाहिँ चुरोट खानेहरूको दम धुलो धुवामा काम गर्नेहरूलाई हुने दम त्यस्तै गरेर पहिला टिबिसिबी हुँदाखेरि फोक्सो क्षतिग्रस्त भएर भएको दम अथवा प्रारम्भिक हिसाबले फोक्सोकै क्यान्सर सुरु भयो भने पनि फेरि बिरामीलाई चाहिँ अनि ज्वरो नआए त्यति ज्वरो आउँदैन तर खोकी लाग्छ खकार आउँछ छाती दुख्छ खाना रुचि घट्छ यो चाहिँ अर्को ग्रुपको रोगहरू भयो
0: हजुर
1: मैले चारवटा ग्रुप छुट्याइदिएर सम्झाइ बुझाइ गर्न खोजेँ एउटा चाहिँ इन्फेक्सनहरू हुने र निमोनिया गराउने अर्को चाहिँ जिउभित्रकै रक्त फोक्सोका रक्त नलिजाम हुने अथवा अन्तको क्यान्सर फोक्सोमा पुगेर श्वास प्रश्वासका लक्षण हुने, त्यसमा ज्वरो नहुन सक्छ। त्यस्तै गरेर लामो समयसम्म श्वास प्रश्वासका लक्षण हुने तर ज्वरो हुने, त्यो चाहिँ टिबिसिबीमा हुन सक्छ भने लामो समय खोकी खकार श्वासमा फोक्सोका रोगका लक्षण हुने तर ज्वरो नहुने चाहिँ यो दम खोकी एलर्जिक आत्मा यस्तोमा हुन्छ। यो बाहेकका चाहिँ अब विभिन्न अरू रोगहरूका कारणले पनि अघि नै भने मैले फोक्सो चाहिँ प्रभावित हुन सक्छ। जस्तै हाड जोड्नेको रोग बाथ चाहिँ धेरै किसिमका हुन्छन्, कसैले गठिया भन्छ कसैले के भन्छ, जो जोड्नी साना ठुला जोड्नीहरू दुख्ने बाथका रोगीहरूको ढिलो र चाँडो गएर चाहिँ फोक्सो पनि प्रभावित हुन्छ। त्यस्तै गरेर धेरै अब लामो समयसम्म रक्त प्रणालीको रोगहरू हुने, रक्तका नलीहरू साँगुरिने रोगहरू अथवा इन्फेक्सन इन्फ्लामेसन हुने रोगहरू, एसएलई भन्ने रोग हुन्छ, त्यो रक्तका नलीहरूको रोग हो तर त्यसले पनि ढिलो र चाँडो चाहिँ फोक्सोलाई प्रभावित गर्छ।
0: जस्तो ब्लड प्रेसर हाई लो हुनेहरूलाई पनि यसले प्रभाव पार्छ?
1: नै, ब्लड प्रेसरसित फोक्सो रोगको त्यति सम्बन्ध हुँदैन। तर तर तर प्रेसर चाहिँ धेरै बढ्यो, लेफ्ट भेन्टिकुलर हाइपर फेलियर हाइपरट्रोफी भयो भने अनि त्यो चाहिँ मुटुले रगत फाल्न फेल खाएर नसकेर फोक्सोमा चाहिँ रगत जम्मा हुन्छ र बिरामीहरू चाहिँ एकदमै दमको लक्षण लिएर पेस्कन खोकी लाग्ने, श्वासमा हुने खकार चाहिँ फिज फिज खकार आउने, छाती दुख्ने कसिने त्यस्तो लक्षणहरू लिएर आउँछ। त्यो भनेको ब्लड प्रेसर धेरै बढेर मुटुको एउटा लेफ्ट भेन्टिकल राइट भेन्टिकल एउटा कोठाको नाम हो त्यो लेफ्ट भेन्टिकल मेन काम गर्छ, त्यो फेल खायो भने फोक्सोमा चाहिँ रगत जाम भएर जम्मा भएर अनि फोक्सोका रोगका लक्षणहरू लिएर पनि आउँछन्। यो चाहिँ प्राय अधवैसे बुढाबुढीमा देखिन सक्छ भने प्रेसर कन्ट्रोल गर्यो भने मात्रै श्वास प्रश्वासका लक्षणहरू ठिक हुन्छ र प्रेसर राम्रो कन्ट्रोल गर्यो भने श्वास प्रश्वासका लक्षणहरू सधैँभरिलाई ठिक हुन्छ। त्यसैले प्रेसरको चाहिँ त्यसरी चाहिँ प्रभाव पार्छ भने सुगर रोगले चाहिँ फोक्सोलाई डाइरेक्ट त गर्दैन तर सुगर कन्ट्रोल नहुने बिरामीहरूकोमा यो निमोनिया हुने चान्स पनि धेरै हुन्छ, ट्युबरकुलोसिसको निमोनिया हुने सम्भावना पनि धेरै हुन्छ। राम्रोसित नगरियो भने ज्यानै जाने गरी मान्छेहरूको ज्यान गइरहेछ, मतलब सुगर भएका डायबिटिज भएका बिरामीहरूलाई मोर्टालिटी चाहिँ धेरै देखिएको छ। त्यही भएर एउटा सल्लाह बिचमा दिइहालौँ, डायबिटिज भएकाहरूले चाहिँ आफ्नो सुगर चाहिने भन्दा थोरै पारेर चाहिँ आफूलाई जोगाउनु पर्यो, ज्यान जानबाट आफूलाई जोगाउनु पर्यो।
0: हजुर,
1: यहाँनिर म फेरि विशेष बल दिएर भन्छु, सुगर भएका पहिलादेखिका बिरामीहरूको झनै राम्रो कन्ट्रोल गरेर बस्यो भने ज्यानै लिने निमोनिया सिभियर खालको गराउने अवस्था सिर्जना नहुन सक्छ।
0: त्यसर
1: सुगरवालाहरूले नआतिकन सुगर कन्ट्रोल गरिदिनु पर्यो, हामीलाई खाली पेटको 80 र 100 बिचमा खाना खाइसकेपछिको पनि 120 र 130 हाराहारी राखेर चाहिँ निमोनिया चाहिँलाई काबु गर्न सकिन्छ।
0: डाक्टर साहब, हामी महत्त्वपूर्ण संवादमा जुटिरहेका छौँ, अहिले हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। हाम्रा आदरणीय श्रोताहरूले हाम्रो स्वास्थ्य कार्यक्रम सुनिरहनु भएको छ रेडियो नेपाल मार्फत। हाम्रो स्वास्थ्य कार्यक्रममा आज हामी श्वास प्रश्वास रोगका सन्दर्भमा कुरा गरिरहेका छौँ र हाम्रो संवादमा हुनुहुन्छ डाक्टर करवीरनाथ योगी, उहाँ कन्सल्टेन्ट फिजिसियन तथा श्वास प्रश्वास रोग विशेषज्ञ हुनुहुन्छ। डाक्टर साहब, मैले अलिकति प्रसङ्ग उठाएको पनि थिएँ, जस्तो वंशाणुगत र जन्मजात हुने सम्भावना कतिको हुन्छ यो रोग, अनि कुन उमेर समूहका मानिसलाई यो रोग बढी लाग्ने सम्भावना हुन्छ, अथवा कुन कुन उमेर समूहका मानिसलाई यो रोग लाग्छ, त्यसबारे पनि अलिकति जानकारी गराइदिनुहोस् न।
1: फोक्सोमा जन्मजात हुने रोगहरू भनेको एउटा नेपालमा त्यति भेट्दैन, त्यो विभिन्न रेसियल कारणले हुन्छ। त्यो सिस्टिक फाइब्रोसिस भन्ने एउटा रोग हुन्छ जुन चाहिँ वंशानुगत पनि हुन्छ, फोक्सोको सुरुदेखि बचपनै अथवा न्युनेटल एजदेखि नै प्रभाव पारेर बाँकी एडोलेसेन्स पुग्नै गाह्रो, वयस्क हुन त झनै गाह्रो गर्छ भने अर्को एउटा अल्फा वान एन्टिटिप्सिन डिफिसियन्सी भन्ने एउटा रोग हुन्छ, त्यो पनि नेपालमा त्यति देखिँदैन, त्यो भनेको जन्मजात वंशानुगत आउने कुराहरू हो। त्यसमा चाहिँ अल्फा वान एन्टिटिप्सिन डिफिसियन्सी डिजिज भयो भने बचपनदेखि नै दम खोकीको जस्तो लक्षणहरू हुन्छ, सुगर खानेहरूको 50-55-60 वर्षमा जे अवस्था हुन्छ, बच्चा यो अल्फा वान एन्टिटिप्सिनवाला कमी भएको परिवारहरूको अथवा बच्चाहरूलाई चाहिँ 2-4-5 वर्षभित्रमै दमका लक्षणहरू देखिन्छन् भने कन्जिनाइटल एनामोली भन्ने एउटा अर्को हाम्रो मेडिकल टर्ममा भनाइ हुन्छ, त्यो भनेको चाहिँ जस्तै गास नली चाहिँ श्वास नलीसित जोडिएर जन्म भयो भने, मैले भने कतिको बुझियो?
0: हजुर, बुझिया छु, गास नली र श्वास नली, किनभने खाना खाने नली र सास फेर्ने नली, होइन डाक्टर साहब?
1: हो हजुर, गर्दनदेखि घाँटीदेखि भुँडीसम्म छातीको बिचो बिच गाँसनली र सासनली सँगसँगै बन्ने हुन् प्राकृतिक हिसाबले। अनि बन्दाखेरि आपसमा टाँसिएर बने अथवा सासनली र गाँसनलीहरू आपसमा जोडिएर चाहिँ बच्चा जन्मियो भने पेटभित्र त गाँस खाइँदैन, सास फेरिँदैन, अनि जन्मेपछिबाट चाहिँ अनि निमोनियाको लक्षणहरू त्यो चाहिँ फेरि अब भनौँ न हाम्रो उपचार गर्न सक्यो भने गाँसनली र सासनली छुट्याइदिन सक्यो अपरेसन गरेर जन्मेको दुई चार दिन एकाध हप्तामै भने त्यो चाहिँ सयौँ वर्ष बाँच्ने हुन सक्छ। अनि त्यसै गरेर अब यो अर्को एउटा चाहिँ जन्मजातका कुरा गर्दा अब अघि पनि कुरा गरे अब यो धेरै थोरैको मात्रै फोक्सो नहुने एकातिरको नहुने एकातिरको त्यो अलग अलग लोभहरू चाहिँ फरक फरक हुने त्यस्ता कुराहरूले धेरै फरक पर्दैन। अर्को एउटा चाहिँ बच्चाहरूमा दुःख हुने कुरा के भने बच्चा जन्मिँदाखेरि बच्चा पेटभित्र आमाको पेटभित्र हुँदाखेरि बच्चाको आफ्नो एउटा प्राकृतिक नियम हो बच्चाको वरपर एउटा एमिनियोटिक फ्लुइड हुन्छ पानी तरल पदार्थ हुन्छ जन्मिन चाहिँ लामो व्यथा भइराख्दाखेरि अथवा दोस्रो तेस्रो स्टेजमा बिच बाटोमा जन्मिनु अगाडि बिच बाटोमा बच्चा भइराख्दा त्यो स्वतन्त्र रूपले बच्चाको वरपर हुने पानी हो त्यो चाहिँ सास लियो भने फोक्सोमा पुग्यो भने जन्मजातै निमोनिया हुन्छ। त्यस्तो निमोनियाहरूमा बच्चाकै आफ्नो आँखी मिसिएर चाहिँ बच्चाले सास फेरेको हुन्छ त्यो भनेको बच्चा पानीमा डुबेको जस्तो त्यो पनि फोहोर पानीमा डुबेको जस्तो हुनाले त्यस्तो खालका निमोनिया पनि न्युनाटल हुने निमोनियाहरू चाहिँ निको पार्न चाहिँ धेरै गाह्रो हुन्छ। त्यही बच्चा भनौँ न जन्मेको केही महिना हप्तामै बिचराहरूको ज्यान जान्छ भने त्यसै गरेर अब अलि ठुला भएपछि चाहिँ हुने चाहिँ अब बच्चाहरू अबुझ हुने हुनाले यस्तो कसैले गुच्चा चाहिँ फोक्सोमा पुगाइदिने कसैले चक्लेट चाहिँ सट्ट अब निल्नुको सट्टा श्वास प्रणालीमा पस्किने कोही चाहिँ बच्चाहरू चाहिँ जानी नजानी एकअर्काको घाँटी अठ्याइदिने कोही चाहिँ अब झुनिदिने आदि इत्यादि खालका इन्सिडेन्टल कुराहरू चाहिँ बच्चाहरूमा बढी हुन्छ भने अब अर्को चाहिँ कमन बच्चाहरूमा हुने चाहिँ यही रुगा खोकी बच्चाहरूको हाच्छु गरिराख्ने नाक बगिराख्ने कान दुख्यो भनिराख्ने घाँटी दुख्यो भनिराख्ने प्राय चाहिँ सबैका बच्चाहरूको हुने हुनाले हाम्रो परिवारमा प्यारेन्ट्सहरूले इग्नोर गरिदिने हे सबैका बच्चाको त सिगान बग्छ नि सबैका बच्चा त खोक्छन् हाच्छु गर्छन् नि भनेर त्यो हाच्छु गर्ने र खोक्ने कुराहरू चाहिँ निमोनियामा परिणत भएर खोक्सो खराब भएर चाहिँ अनि त्यसपछि चाहिँ बिरामी बच्चालाई चाहिँ अब बच्चा हस्पिटल राख्यो वार्डमा भर्ना गर्यो आइसियु राख्यो भेन्टिलेटरमा राखेर पनि निको नहुने गरेर बच्चाहरूको ज्यान जान्छ। त्यस्तै अरू इन्फेक्सनहरू जस्तै अघि पनि सुरुमा कुरा गऱ्यो भाइरल इन्फेक्सन अरू निमोनियाहरू पनि बच्चाहरूमा र बुढाबुढी मान्छेहरूमा बढी पाउँछ र निमोनियाको कम्प्लिकेसन पनि बच्चाहरूमा र बुढाबुढीहरूमा बढी हुने हुनाले निमोनिया यस्तो रोग हो जसले चाहिँ एक्सट्रिम अफ एज भनेको एकदमै बच्चा उमेरमा र एकदमै बुढेसकालमा निमोनियाले चाहिँ धेरै सोको ज्यान लिन्छ। यो बाहेकका चाहिँ अब अरू बच्चाहरूमा भन्दा पनि बुढाहरूमा बढी हुने रोग चाहिँ फोक्सोको क्यान्सर एउटा त चुरट खानेहरूको लागि चाहिँ दमखोकी नेपालमा अत्यधिक मात्रामा छ। दमखोकी हुने नेपालमा चाहिँ अझ मधेसभन्दा पहाडमा बढी पहाडको पनि हिमाली क्षेत्रमा बढी किनभने त्यो हिमाली क्षेत्रका घरहरू हामीले याद गर्यौँ भने वातावरण जाडो हुने साना साना घर बनाउने झ्यालै नराख्ने अनि ढोका पनि सानो राखेर अनि सानो कोठामा चाहिँ थुप्रै मान्छेहरू राति सुत्ने यो खालको प्रचलन हाम्रो पहाडी भेगमा उच्च हिमाली भेगमा हुने हुनाले त्यतातिर ट्युबरक्लोसिस सर्वारोग जुन अहिले महामारी भन्छौँ हामी ट्युबरक्लोसिस पनि त्यस्तै खोक्दा हाच्छु गर्दा सिगान र खकारहरू छोइएर सर्ने रोग हो ट्युबरक्लोसिस। त्यसले त्यो पहाडी भेगमा चाहिँ पहाडी भेगको जनसङ्ख्याहरूमा चाहिँ यङ जेनेरेसनमा ट्युबरक्लोसिस धेरै अलि बुढेसकालका मान्छेहरूलाई चाहिँ दमखोकी धेरै पाइन्छ अनि पहाडी भेगहरूमा पनि धेरै जसो संस्कारगत हिसाबले हजुरबाउ अझ कुनै कुनै ठाउँमा त हजुरआमाहरूले नाति नातिनाहरूलाई चाहिँ बाबु तमाखु सल्काएर ल्या यो हुक्का चिलिम भरेर ल्या भन्ने चलन भएर त्यो नाति नातिनाहरूले पनि त्यसै सिक्छन् यो तमाखु पिउन चुरट बिडी खान हो त्यस्ताहरूले गर्दाखेरि चाहिँ अध्वैसे उमेरदेखि नै र 50-55-60 नै कम भएर धेरै जसो चाहिँ थलिनु पर्ने अवस्था छ।
0: भनेपछि डाक्टर साहब यसरी बुझौँ यो जुनसुकै उमेर समूहका मानिसलाई पनि हुनसक्छ बच्चामा निमोनिया विशेष किसिमले दुःख दिन सक्छ अथवा हामीले सानो हेलचक्राई गर्दा त्यसले चाहिँ विकराल रूप लिन सक्छ बुढेसकालमा अब फुक्सुको क्यान्सर जस्ता रोगहरू हुन सक्ने भए र युवा अवस्थामै पनि अन्य किसिमका फोक्सोजन्य रोगहरू हुन सक्छन् वंशाणुगत मार्फत आउनुभन्दा पनि हाम्रो आनी बानी व्यवहारहरू जस्तो अहिले यहाँले भन्नुभयो चुरोड तमाखु सल्काइदिन भन्ने होइन सल्काएर लिएर आइज भन्ने कुरा यसरी हामीले पुस्ता हस्तान्तरण गर्दाखेरि यस्ता कुराहरूले पनि प्रभावित भइरहेको छ भनेर बुद्ध यसलाई उपयुक्त होला होइन डाक्टर साहब।
1: एउटा चाहिँ जन्मजात फोक्सोका रोग भन्दा पनि हामीले कृत्रिम तरिकाले हाम्रो समाजमा प्रचलित बिडी चुरोड तमाखु खाने जुन संस्कारगत कुरा छ हो यो कारणले चाहिँ बुढेसकालमा चाहिँ दमखोकी भएर ज्यान जिउ काम गर्न नसक्ने र मतलब ज्यानै जाने प्रिमेच्योरली उमेर पुग्नुभन्दा अगाडि नै ज्यान जाने अथवा बाँच्ने हो भने पनि धेरै महँगो किसिमले अब बाँकी रह्यो रोकथाम गर्न सक्ने रोगहरू जस्तै दम र फोक्सोको क्यान्सर त्यो त कोही आना चुरोटसित सम्बन्धित छ भने चुरोट त खानेले ठुला मान्छेले पनि छोड्नु पर्यो बच्चा बुच्ची यङ जेनेरेसनले चाहिँ छोड्नै पर्यो किनकि इलाज नहुने रोग पाल्नु भएन नि सम्पोकी भए पनि इलाज छैन औषधि भर पर्ने हो क्यान्सर भएपछि पनि अब कतिपय क्यान्सरको त इलाज हुन थाल्यो आजभोलि तर पनि त्यो पनि त अब दुःख पाउने रोग हो त्यही भएर चाहिँ बानी सुधार्नु पर्यो। अर्को एउटा चाहिँ ग्रुप छ जुन चाहिँ मैले अहिले भन्न भ्याएको थिइनँ एलर्जी वातावरणमा धुलो धुवाँ पुराना यो भन्नुहोस् सिमेन्ट फ्याक्ट्री मैदा फ्याक्ट्री अथवा त्यस्तै धुलो धुवाँ आउने फ्याक्ट्रीहरूमा चाहिँ धेरै वर्ष काम गर्नु भएन त्यो सिमेन्ट चाहिँ श्वास प्रश्वासबाट गएर फोक्सो खत्तमै पारिदिन्छ। धेरै वर्ष मैदा फ्याक्ट्रीमा काम गर्नु कटन फ्याक्ट्रीमा काम गर्नु यसलाई अकुपेसनल डिजिज भन्छ। कम्पनीहरूले नै यति वर्षभन्दा बढी यो कारिन्दालाई चाहिँ काममा नलाउने भन्ने नियम हुन्छ। मैले डेभलप कन्ट्रीका कुरा गरेको नेपालमा पनि हो त्यसरी पनि सोच्नुपर्ने भयो। मौसम अनुसारको एलर्जी हुन्छ वातावरणमा फुल फुल्ने पालुवा लाग्ने मौसममा पोलेनहरूले गर्दा एलर्जी त्यो तिन चार महिना रेगुलर एलर्जीको औषधि खानु पर्यो। खाएन भने दम हुने डर हुन्छ त्यसलाई आस्थमा भन्छौँ बोलचालमा सबैले दमदम भन्छन् त्यो ब्रोङ्कियल आजमा हो होइन कसैलाई वर्षैभरि पनि चाहिन्छ कसैलाई चाहिँ घरको वातावरणको एलर्जी हुन्छ जस्तै कुचो लाउने काम कम्बल कार्पेट कुकुर बिरालो यस्तो धुलोजन्य कुराहरूबाट पनि एलर्जी हुन्छ त्यस्तोबाट पनि जोगिनु पर्यो। अनि एलर्जीको इलाज गरेन भने दम हुने ग्यारेन्टी हुन्छ त्यही भएर सकेसम्म एलर्जीकै इलाज गर्नु राम्रो हुन्छ एलर्जीबाट आफूलाई जोगाउनु राम्रो।
0: अहिले हामीसँग हुनुहुन्थ्यो डाक्टर करवीरनाथ योगी कन्सल्टेन्ट फिजिसियन तथा श्वास प्रश्वास रोग विशेषज्ञ। धुम्रपान र सुर्तीजन्य पदार्थ सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको र धुम्रपान र सुर्ती सेवनले मानव जीवनको विभिन्न पक्षमा असर गर्ने हुँदा यसलाई नियन्त्रण गर्नु हामी सबैको दायित्व एवं कर्तव्य हो। तसर्थ आफू र आफ्नो परिवारको स्वास्थ्य रक्षाका लागि सबैले सुर्तीजन्य पदार्थ रहित समाज निर्माण गर्ने अभियानमा जुट्नु आजको आवश्यकता भएको छ।

आजलाई समयले यति नै साथ दियो। यदि यहाँहरू आजको कार्यक्रमबाट लाभान्वित हुनुभएको छ र यहाँहरूलाई यस सम्बन्धी कुनै जिज्ञासा छ भने यहाँहरूले स्वास्थ्य हाम्रो @gmail.com लेखी पठाउन सक्नुहुनेछ। त्यसै गरी हाम्रो स्वास्थ्य कार्यक्रम रेडियो नेपाल सिंहदरबार काठमाडौँ नेपाल पोस्ट बक्स नम्बर 634 भनेर लेखी पठाउन सक्नुहुनेछ। आजको कार्यक्रम सुनिदिनु भएकोमा हार्दिक धन्यवाद दिँदै अर्को श्रृङ्खला लिएर उपस्थित हुने संकल्पका साथ कार्यक्रमबाट म पूर्ण चन्द्र घिमिरे पनि बिदा हुन्छु। यहाँहरूको बाँकी समय सुखद रहोस्। हवस् त, नमस्कार।

0: संगठित संस्थामा कार्यरत कर्मचारी तथा कामदारको निवृत्त जीवनलाई सुरक्षित बनाउन नागरिक लगानी कोषले सञ्चालन गरेको योगदान वा गैर योगदानमा आधारित उपदान तथा पेन्सन योजनामा सहभागी हौ। दीर्घकालीन दायित्वलाई व्यवस्थापन गरौं।
1: नागरिक लगानी कोष।
2: झण्डु आयुर्वेद।
3: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
2: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
3: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
2: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
3: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
4: नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुरोध। यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।
0: नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी भई भविष्य सुरक्षित बनाओ। यस योजनामा न्यूनतम मासिक 500 रुपियाँ जम्मा गरेर सहभागी हुन सकिन्छ।
1: नागरिक लगानी कोष।
5: सडक तथा सडक पेटीमा पसल नराखौं, निर्माण सामग्री नथुपारौं र सडक सीमा अतिक्रमण नगरौं। नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग।
6: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
7: त्यसो हो भने जिल्ला प्रशासन कार्यालयभित्र रहेको आप्रवासी स्रोत केन्द्र MRCबाट आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनुहोला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
6: वैदेशिक रोजगार बोर्डको सचिवालय।
8: नेपालमा धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तिजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
9: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: के तपाईँ वैदेशिक रोजगारीमा जाने सोच बनाएर पासपोर्ट बनाउँदै हुनुहुन्छ?
1: त्यसो हो भने जिल्ला प्रशासन कार्यालय भित्र रहेको आप्रवासी स्रोत केन्द्र MRC आफूलाई लागेका जिज्ञासा समाधान गर्न नबिर्सनु होला। साथै सबै पालिकामा हुने रोजगार संयोजकबाट पनि जानकारी लिन सकिन्छ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: नेपालमा धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
3: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। समाचारपछि सुन्न सक्नुहुनेछ करिब 11 बजेसम्म रोधी कार्यक्रम। यति बेला भने रातिको 10 बज्न लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल। भर्खरै सुन्नुभयो हिन्दी भाषामा समाचार। अब केही बेरपछि करिब 11 बजेसम्म सुन्न सक्नुहुनेछ रोधी कार्यक्रम।
1: सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
2: हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, वाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
3: *1415# डायल गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
4: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
5: नेपालको समावेशी आवाज।

आउनुहोस्, नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेको हो। आज पनि हामी टुप्लुक्क आइपुगेका छौँ तपाईँहरूको घर आँगनीमा, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

हाम्रो देश हिमाल पहाड तराई विभिन्न भौगोलिक बनावटले बनेको देश हो। यिनै प्रकृतिको बनावटसँगै हाम्रो बसोबास रहेको छ अनि बसोबासमा रहेको समुदायले आफ्नो संस्कार र संस्कृति रहन सहनले नै हाम्रो गौरव बढाएको छ। यसै क्रममा कहिले बेसी त कहिले पहाडको सैलुङ्गे लेकमा फुलेको लाली गुराँससँगै दैवले जुराएको मिलन भएको बेला टाढाको माया बस्ला कि नबस्ला, तर प्रकृतिको सुन्दर छटा हिमाल हाँसेको न्याउली बासेको सल्लेरी पाखालाई साची राखेर खोटाङको मायलुलाई अर्काकी छोरीलाई नजर लगाउने भने पनि एकले अर्कालाई फकाउने घुर्क्याउने गर्दै थिए यी कलाकारहरू रामकुमार नेपाली, उत्तम पौडेल र मुना ठटाल भने अबको पालोमा शान्ति श्री परियार र गणेश सेन्चुरीको स्वर।

कार्यक्रम रोधीमा कहिले सैलुङ्गे लेकको कुरा, कहिले लेकमा, कहिले बेसीमा घर भएको कुरा, कहिले गाउँका कुरा, कहिले सहरका कुरा, कहिले विदेशका कुरा, कहिले लुङ्गी र चोलीका कुरा, कहिले गाउँघरको आटो र पिठोको कुरा आदि आदि, जो गाउँघरमा जन्मिएर कहिले लेक बेसी गर्दै घाँस दाउरा वनपाखा अरिम परिम गर्दै, चाहे गोठालो जाँदा होस् वा हाट बजार मेला महोत्सव चाडबाडमा, यसरी नै रोधी घरमा नाच्दै आफ्ना मनका कुरा सुनाउन र अरूको कुरा सुन्न कम्ती त मजा आउँदैन। त्यसैले रोधी घरको महत्त्व र विशेषता झन झन बढ्दै गएको छ, लोकसङ्गीत विश्व बजारमा झाङ्गिँदै गएको छ भन्दै अबको पालोमा झल्को गाउँघरको रुकुमेली टप्पा स्वर हो महेश मल्लको।

कार्यक्रम रोधीमा पूर्व मेचीदेखि पश्चिमसम्मका लोकभाकाहरू घन्किन्छन्, जहाँ हाम्रा पुर्खाले धानी राखेका जानी राखेका लोक सम्पदाहरू, लोक संस्कृतिहरू यसरी नै घन्किने गर्दछन्। सैलुङ्गे लेकदेखि तराईका फाँटसम्म, जहाँ गाउँले जीवनका कथा व्यथा अनि वरिपरि सुन्दर वनपाखा, हिमाल पहाड, तराईका प्रकृतिसँग मितेरी लाउँदै कलाकारहरूले गीत बनाउँछन् भन्दै अबको पालोमा विश्व दुङ र शशिकला मुक्तानको स्वर।

कार्यक्रम रोटीमा यस्तै मिठा मिठा लोक भाकाहरू सुनाउने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुटिनुभन्दा अगाडि यी कलाकार लक्ष्मी आचार्य र सुरज पण्डितको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी शङ्कर भण्डारी अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्री।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: नेपालमा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले वार्षिक 34,000 जनाको मृत्यु हुने गरेको छ, तर यो लतको अन्त्य सम्भव छ। यदि तपाईँ धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनुहुन्छ भने आजै गोप्य र निशुल्क परामर्श सेवा हेल्पलाइन 1132 सम्पर्क गर्नुहोस्। यो परामर्श सेवा कार्यालय समयमा उपलब्ध छ। याद राख्नुहोस्, धूम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न परामर्श सेवा हेल्पलाइन 1132।
3: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौँ।

0: यो रेडियो नेपाल हो। अब मुकेश कुमार मिश्रबाट समाचार सुन्नुहोस्। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 21,24,34 करोड रुपियाँ बराबरको वार्षिक आय व्ययको अनुमानित विवरण बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले कुल विनियोजन मध्ये चालुतर्फ 12,70,58 करोड, पुँजीगततर्फ 4,31,10 करोड र वित्तीय व्यवस्थातर्फ 4,22,64 करोड रुपियाँ विनियोजन गरिएको बताउनुभयो। सरकारले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनबाट आर्थिक वृद्धि दर 7% पुग्ने र मूल्य वृद्धि 6%मा सीमित रहने विश्वास लिएको छ। संघीय संसदमा बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डाक्टर वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएर मुलुक वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको र सुदृढ विदेशी विनिमय सञ्चिति सहित वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले व्यक्तिगत आयकरको सीमा 10 लाख पुर्याएको तथा व्यक्तिगत आयकरको अधिकतम दरलाई 10% बिन्दुले घटाएको, 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको, विद्यमान 11 तहको भन्सार दर 7 तहमा सीमित गरेको, 360 वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारको बोझिलो संगठन चुस्त बनाउने संघीय मन्त्रालय 22-18 कायम भइसकेको अवस्थामा विभाग कार्यालय र दरबन्दी कटौतीबाट बचत हुने रकम प्रशासनलाई दक्ष बनाउन उपयोग गर्ने नीति लिएको बताउनुभयो। उहाँले 31 निकाय खारेजी, 6 निकाय मर्जर, 6 निकाय हस्तान्तरण तथा 18 निकायको पुनर्संरचना गरिने बताउनुभयो। अर्थमन्त्री वाग्लेले कर्मचारीले हाल प्राप्त गरेको महँगी भत्तालाई निरन्तरता दिँदै सुरु स्केलमा 10% तलब वृद्धि गर्ने तथा कार्य सम्पादनमा आधारित पारिश्रमिक प्रणालीको सुरुवात गर्न नयाँ तलब मानको मासिक 10% प्रोत्साहन भत्ताको व्यवस्था गरेको बताउनुभयो। यसबाट कर्मचारीले हाल खाइपाई आएको तलबको करिब 21% खुद वृद्धि भई ग्रेड सहित न्यूनतम पारिश्रमिक 40,000 रुपियाँदेखि 1,00,000 रुपियाँ भन्दा माथि हुने अर्थमन्त्री वाग्लेले बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्लेले वैदेशिक लगानी भित्र्याउन थप मुलुकहरूसँग विदेशी लगानी संरक्षण र दोहोरो कर मुक्ति सम्झौता गर्ने, नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउने व्यवस्थालाई थप सहज बनाउने बताउनुभयो। अर्थमन्त्री वाग्लेले लगानीको वातावरण सुधारका लागि उधारो असुली सम्बन्धी कानून सुधार गर्ने, व्यापारिक विवादको निरूपणका लागि छुट्टै न्यायाधिकरण स्थापना गर्ने, गैर आवासीय नेपालीलाई धितोपत्रको दोस्रो बजारमा सहभागी गराउन, विदेशी लगानीको स्वीकृति, लगानीको लेखाङ्कन, नाफा फिर्ता र पुँजीगत लाभकर सम्बन्धी व्यवस्थामा सुधार गर्ने बताउनुभयो। सरकारले सार्वजनिक साझेदारी मोडल अन्तर्गत 7 प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रका रूपमा रूपान्तरण गर्ने पनि बजेट मार्फत घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सबै राजनैतिक निष्ठा, मूल्य मान्यता एवं आचरणमा परिवर्तन सहित एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ। 19 गणतन्त्र दिवस 2083 अवसरमा आज सैनिक मञ्च टुँडी खेलमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सबै राजनैतिक दल, सरकार, नेतृत्व सृजनशील, विनयशील र जनउत्तरदायी तथा चरित्रवान र आचरणशील हुनुपर्ने बताउनुभयो। रेडियो नेपालबाट प्रसारित राति 11 बजेको समाचार सकियो। हस्त नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
3: हस्त, आजलाई रेडियो नेपालको विविध कार्यक्रम सहितको प्रसारण यही पूरा हुन्छ। यसपछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। अहिलेको यो प्रसारणबाट प्रविधि संयोजनतर्फका मित्र रामकृष्ण शाह, सहयोगी नारायण बाबु श्रेष्ठसँगै म विष्णुदेवी पौडेल पनि बिदा भएँ। नमस्कार, शुभरात्री।

2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, सङ्घ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ।

नाच्नुहोस् अनि नचाउनुहोस्। नमस्कार, प्राविधिक साथी सुरेन्द्र पौडेल अनि म नरहरि नेउपानेको हो। आज पनि हामी तपाईँहरूको घर आँगनीमा टुप्लुक्क आइपुगेका छौँ, जहाँ यहाँहरू नाच्न सक्नुहुन्छ, हाँस्न सक्नुहुन्छ अनि एक आपसमा पिरती गाँस्न सक्नुहुन्छ।

श्रोता, लोक सङ्गीत हरेक मानिसको जीवनको एउटा पाटो हो। यसैले हाम्रो गाउँठाउँ अनि समाजका घटना र वास्तविकतालाई यथार्थ चित्रण गर्दछ र त लोकगीत सबैको गीत बनेको छ। एउटा गाउँले पारिवारिक कथालाई जस्ताको तस्तै उतारेको छ यो गीतले। आफ्नो कलिलो उमेरलाई रगत र पसिनासँग साँड्दै सुनौलो भविष्य देखेर प्रदेश पसेका कयौँ लाउरीहरूको वास्तविकता र यता तिनै परदेशीलाई कुरेर बसेका सोल्टिनहरूको मनभित्रको यथार्थ सत्य कुरालाई उजागर गर्दै थिए यी कलाकारहरू शान्ति श्री परियार र राजु गुरुङ। हुन पनि हो, आफू जन्मेको हुर्केको ठाउँ सङ्घका साथीहरूलाई चटक्क छाडेर रेलको झ्यालमा बसेर सवार गरेका लाउरीहरूले आफ्नो गाउँघरलाई आफ्ना आफन्तीलाई सम्झँदाको पीडा कम्ती त हुँदैन। जति सम्झ्यो उति नै माया लागेर आउँछ, चाहे चिलिमे ढुङ्गा होस् वा घमाइलो डाँडा। अनि गुराँसे डाँडाको जति नै चर्चा गरे पनि कमै नै हुन्छ र त यस्तो गीत बन्छ। स्वर हो सुनिता थेगिम र साथीहरूको।

अरिम परिम घाँस दाउरा गोठालो जाँदा चाहे हिउँको चिसोले चिलिमे ढुङ्गा फुटेको होस् वा भरिभराउ जङ्गलमा फुलेका गुराँसका फुलहरू हुन् आक्सिला बजार हाट बजार नै किन नहोस् यी सबै कुरामा रहस्य लुकेको छ चिसो हिउँले चिलिमे ढुङ्गा फुट्नु माथि लेकको डाँडामा वर्षौँदेखिका फुलेका लाली गुराँसहरू फुल्न कहाँ नै छाडेको छ र न त बुधबारे हाट बजार नै बन्द भएको छ यसैले त यिनै ढुङ्गा गुराँसका फुलहरू र हाट बजारलाई साची राखेर केन्यूले बोलाम भनेकाहरूको मायाजाल कहाँ गएर टुङ्गेला यो कुरा उनी नै जानुन् तर यहाँ फुजेलको माया सिम्लेमा पुग्दा के हुन्छ सोधौँ है त यी कलाकार बद्री सापकोटा र पूर्णकला

श्रोता, फुजेलको मायाले सिम्लेको नानीलाई आफ्नो सुमधुर स्वरबाट बोलाए पनि त्यति सजिलैसँग फुजेल जान कहाँ नै तयार भएकी छन् र सिम्लेकी नानी, पराल चाहिएको किन, गुन्द्री बुन्न होला, माया चाहिएको किन, वैश थुन्न होला, खोइ असी मुरी बर्खे धान, 200 भारी मकैको धाक लगाएर बिस्तारै बिस्तारै माया प्रेमको भाषाले फकाउन सके कि सकेनन्, आफ्नो बनाउन सके कि सकेनन्, त्यो उनै कलाकारहरूलाई थाहा होला। अब भने यो मिठो सुमधुर लोकभाका स्वर हो पुरुषोत्तम नेउपाने र शक्ति चहलको।

श्रोताहरू, कार्यक्रम रोदीमा यस्तै मिठा मिठा लोकभाकाहरू पस्कने इच्छा हुँदाहुँदै आजको पनि हाम्रो निर्धारित समय सकिने लाग्यो। तपाईँहरूसँग छुट्टिनुभन्दा अगाडि यी कलाकार एलबी कडायतको स्वर छाड्दै आजको कार्यक्रम रोदीबाट प्राविधिक साथी सुरेन्द्र पौड्याल अनि म नरहरि नेउपानेलाई बिदा दिनुहोस्। नमस्ते, शुभरात्री।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेभ 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल जेठ महिनाको 16 गते शनिबार, ज्येष्ठ शुक्ल पक्ष चतुर्दशी तिथि, तदनुसार मे 30 तारिक सन् 2026, नेपाल सम्बद 1146, अनलाथ चतुर्दशी पूर्णिमा व्रत। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शङ्कर भण्डारी, सहकर्मीद्वय राजन छेत्री, प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

0: अहिले सुनायौ आराध्य देवश्री पशुपतिनाथको आरती गायन। अब हामी प्रस्तुत गर्दैछौ अहिले बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसार हुने कार्यक्रमहरूबारे जानकारी। केही बेरमा हामी प्रस्तुत गर्नेछौँ कार्यक्रम जीवन विज्ञान। यसपछिको प्रस्तुतिमा यहाँले सुन्नुहुनेछ अध्यात्म सन्देश। 5:50 संस्कृतमा समाचार सुन्नुहुनेछ भने 6 बजे नेपालीमा समाचार। नेपाली समाचारपछि विभिन्न पत्र पत्रिकाहरूको सङ्गालो कार्यक्रम अखबार राख्नेछौँ करिब 6:30। 6:30 समय रहनेछ अन्तर सम्वादको। 7 बजे समाचार। 7:25 कार्यक्रम आर्थिक नेपाल प्रस्तुत गरिसकेपछि धितो पत्र तथा वस्तु विनिमय कार्यक्रम यहाँले 7:40 सुन्न सक्नुहुन्छ। 8 बजे अङ्ग्रेजीमा समाचार। अङ्ग्रेजी समाचारपछि विपदका कुरा कार्यक्रम प्रस्तुत राख्नेछौँ भने सिप र सिर्जना कार्यक्रम यहाँले 8:30 सुन्नुहुनेछ। 9 बजे समाचार। 9:10 नेपाल भाषामा समाचार सुनाइसकेपछि हाम्रो भूगोल कार्यक्रम यहाँले 9:20 सुन्नुहुनेछ। यसपछिको समयमा केही नेपाली चलचित्रका गीतहरूबाट यहाँलाई मनोरञ्जन गराउँछौँ करिब 10 बजेसम्म। 10 बजे समाचार। 10 बजेको समाचारपछि हामी राख्नेछौँ स्थलगत रेडियो बहस कार्यक्रम करिब 11 बजेसम्म र 11 बजे समाचार। 11 बजेको समाचार सँगसँगै हाम्रो कार्यक्रमहरू यहाँले निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो अहिले बिहान 11 बजेसम्म रेडियो नेपालबाट प्रसार हुने कार्यक्रमहरूबारे जानकारी। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्दैछौँ कार्यक्रम जीवन विज्ञान। रेसपेसीको प्रस्तुतिमा राख्नेछौँ अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: हरिओम। जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौँ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्माज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवद् गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 11 विश्वरूप दर्शन योग श्लोक 13 संजय धृतराष्ट्रलाई भन्दछन्, तत्रै कस्तम जगत कृष्णम प्रविभक्त मनेकदा अपश्यद देवदेवस्य शरीरे पाण्डवस्तदा। हे धृतराष्ट्र, त्यस समय सारा विभक्त जगतहरू भगवान श्रीकृष्णको शरीरको एक ठाउँमा स्थित अर्जुनले देखे। यो श्लोक अत्यन्तै महत्त्वपूर्ण छ र सबै गरिमाले भरिएको छ। अघिल्लो श्लोकले प्रकाशको चर्चा गरेको थियो। ईश्वरको दर्शनमा प्रकाशको के महत्त्व हुन्छ, प्रकाशको स्रोत के हो, त्यस विषयमा हामीले गहिरो चर्चा गरेका थियौँ। यो श्लोक प्रकाशभन्दा अलिक परको कुरा गर्छ, एक कदम अगाडिको कुरा गर्छ। ठिक ईश्वर साक्षात्कारमा कुन कुन कदमहरू आउँछन्, के घटनाहरू आउँछन्, चरणहरू के आउँछन्, ठिक त्यही विषयको चर्चा हुँदैछ। यो श्लोकको गहिरो चर्चा प्रारम्भ गर्नुभन्दा पहिले एउटा अर्को कुरालाई हामी स्मरण गरौँ। केही श्लोक पूर्व भगवान् श्रीकृष्णले अर्जुनलाई भन्नुभएको थियो, इहै कस्थम जगत कृष्णम पश्चाद्य सचराचरम मम देहे गुणाकेश यच्चान्यद् द्रष्टुम् इच्छसि। अर्जुन, तिमीले ममा अहिले नै मेरो शरीरको एक ठाउँमा केन्द्रित सारा चर र अचर जगतलाई देखा, अरू जे जे हेर्न मन लाग्छ त्यो सबै देखा भगवानले भन्नुभएको थियो। भगवान कृष्णले भन्ने बित्तिकै अर्जुनले जस्ताको तस्तै देख्न थाले भन्ने प्रमाण यो श्लोक 13 दिन्छ। त्यहाँ प्रारम्भ भएको थियो, त्यहाँ भगवानले बोल्नुभएको थियो इहै कस्तम जगत कृष्णम भनेर। अब यहाँ संजयले भगवानको शरीरमा अर्जुनले देखिरहेको कुरा विवरण गरेको भएर, तेस्रो पक्षीको विवरण गरेको भएर तत्रै कस्तम भन्छन्, त्यहाँ भन्छन्। अघिल्लो श्लोकमा यहाँ भन्ने थियो, यहाँ हेर भन्नुभएको थियो भगवानले। अब त्यहाँ अर्जुनले त्यहाँ बडो मिठोसँग संजयले भन्छन् कि अपश्य देवदेवस्य, सिधै देखे, कुनै दूरी भएन। गुरुले हेर भन्नु र शिष्यले देख्नुको बिचमा कहीँ पनि दूरी रहेन। कहाँ घटित हुन्छ त यो, कसरी होला यस्तो? हामी त जीवनभर प्रवचन सुन्छौँ, जीवनभर पढ्छौँ, हजारौँ कुरा सुनिसकेपछि एउटा कुरा बुझिन्छ कि भन्ने प्रयास गर्छौँ। के को कमी होला, कहाँ होला, के को ठुलो तगारो म र मेरो ज्ञानको बिचमा होला, केले मलाई रोकेको होला। अर्जुनले देखे सिधै, सञ्जयले भन्छन् कि भगवान कृष्णले उता भन्न पाउनु भएको छैन कि यता सञ्जयले देखिसके, अपश्यद देखे। अब भगवान कृष्णको शरीरको एक ठाउँमा केन्द्रित देखे। तर यही श्लोक हामी बार बार पढ्छौँ त, यस्ता कि हामी हजारौँ श्लोकहरू पचाइसक्यौँ, हजारौँ गुरुहरू हामीले पचाइसक्यौँ, हजारौँ महापुरुषहरूका वचनहरू पचाइसक्यौँ। यस्तो लाग्छ कि हामी पचाउने कारखाना हौँ। अर्जुनलाई भएको घटना हामीलाई पनि सिधै हुनुपर्ने हो, किनभने बडो मिठो प्रसङ्ग छ कि भगवान कृष्णको शरीरमा देखे रे। भगवान कृष्णको शरीर भनेको के हो, सारा ब्रह्माण्ड त्यसैको शरीर हो। त्यहाँ त अर्जुनले त्यो सानो हाडशालाको शरीरको एउटा अंशमा देखे, जहाँ देखे पनि हुन्छ, बालुवाको कणमा देखे पनि त्यही देखिन्छ, किन देखेनौँ हामीले? वा हामी नदेख्ने कसम खाएका हौँ कि? हुन्छ नि, खोज्न चाहिँ खोज्ने तर भेट्न चाहिँ नभेट्ने, खोज्न खोज्ने तर नभेट्ने। मैले सुनेको रामप्रसादजी एउटा चलचित्र भवनमा भित्र छिरेछन्, बाहिरपट्टि जसले टिकट हेर्ने हो, रुजु गर्ने हो, उसको आँखाबाट छलेर भित्र छिरिसकेछन्। चलचित्र सुरु भइसकेका थियो, उनलाई खुब उत्सुकता थियो त्यो चलचित्र हेर्ने। एकछिनपछि टिकट रुजु गर्ने व्यक्ति आयो, सबैको टिकट त्यहाँ आएर हेर्न थाल्यो। टिकट रुजु गर्ने व्यक्ति आउने बित्तिकै रामप्रसादजीले आफ्नो झोला निकालेर पर फालिदिए, धेरै पर फालिदिए। अँध्यारो थियो, कति पर फाले, टिकट रुजु गर्ने व्यक्तिले पनि देखेन, केही कुरा फालेको त देखे। अनि तपाईँको टिकट देखाउनुहोस् महाशय, रामप्रसादजी भनेर भने। रामप्रसादजीले सारा शरीरभरि खोजे, कहीँ पनि टिकट भेटिएन। छिमेकीहरूले भने तपाईँले त्यो झोला जुन पर फाल्नु भएको छ त्यसमा राख्नु भयो होला, त्यहाँ खोज्नुहोस्। टिकट रुजु गर्ने व्यक्तिले नि भन्यो कि झोलामा खोज्नुहोस् न, कमसेकम शरीरमा त तपाईँको लगाउनु भएको एक सरो लुगामा छैन, तर झोलामा त राख्नु भयो होला। रामप्रसादजी पटकै मान्दैनन्। उपाय नलाएपछि रामप्रसादजीले भने, हेर मेरो अन्तिम आशा भनेको त्यही झोला हो, त्यहीँ पनि रहन्छ भने त म बाहिर जानु पर्यो, त्यस कारणले यो चलचित्र त सकियोस् कमसेकम, त्यसपछि खोजौँला, खोज्ने काम त गरौँला। म एकमात्र आशा त्यही झोला थियो, त्यही भएर मैले पर फालिदिइसकेँ। हामी पनि भन्दैछौँ कि जीवनमा खाइपी गरौँ, मौज मस्ती गरौँ, सबै कुरो गरौँ, त्यो कुरो हेर्ने हेरौँला, भगवान्ले भनेकै छ, गुरुले भनेकै छ। गहिरोमा आफ्नो मनलाई हामी हेरौँ, हृदयलाई हेरौँ कि ईश्वरलाई दर्शन गरेर के को लागि पर्ख्यायौँ हामी? त्यो जताततै उपलब्ध छ, केलाई पर्खेको? हामी सारेको सारै छौँ, टारेको टारै छौँ। र सार्नु र टार्नुको पछाडि मुख्य समस्या के छ? मुख्य समस्या, म ईश्वरको दर्शन गर्न सक्ने व्यक्ति हुँ भन्ने श्रद्धा नै छैन। ध्यान दिनु होला, श्रद्धा तीन प्रकारका हुन्छन्। एउटा गुरुप्रति श्रद्धा, त्यो एक प्रकारको श्रद्धा हो, भए राम्रो, हुनुपर्छ भने अनिवार्य केही पनि छैन, नभए पनि अध्यात्म चल्छ, जीवनमा ईश्वरको साक्षात्कार हुन्छ। गुरुप्रतिको श्रद्धा, गुरुप्रतिको विश्वास भरोसा नभए पनि चल्छ। त्योभन्दा महत्त्वपूर्ण छ दोस्रो प्रकारको श्रद्धा, आफैप्रति श्रद्धा। यो छैन भने केही पनि हुन्न। पहिलो प्रकारको श्रद्धा नहुने व्यक्तिले पनि ईश्वरको साक्षात्कार गरे, जस्तो उदाहरणलाई भगवान बुद्ध, भगवान महावीर, गुरुप्रतिको श्रद्धा भएन, ठिक छ, तर गुरुप्रतिको श्रद्धा आफै त्यस घडी हुन्छ जब दोस्रो प्रकारको श्रद्धा घटित हुन्छ, त्यो आफैप्रतिको श्रद्धा। आफूप्रति श्रद्धा हुने बित्तिकै यही हावाको कण, यही खुला आकाश जताततै ईश्वरको साक्षात रूप बनिदिन्छ, विश्वरूप यही प्रकट हुन्छ। होस् त श्रद्धा अलिकति, यो दोस्रो प्रकारको श्रद्धा हो आफैप्रति श्रद्धा। तेस्रो प्रकारको श्रद्धा अझ महत्त्वपूर्ण छ। पहिलो त्यो गुरुप्रतिको श्रद्धा भए त भाग्यमानी तपाईँ, परम सौभाग्यशाली, नाच्नुहोस्। त्यो आत्यन्तिक श्रद्धा हो। यहाँ गुरु ठिक हो कि होइन सँग अर्थै छैन, गुरुप्रति श्रद्धा हो कि तपाईँको आँखा खुलिहाल्यो, दिव्य चक्षु खुल्यो, श्रद्धाले खोल्ने हो त्यो, अरू केही खोल्ने उपाय छैन त्यसलाई। दोस्रो प्रकारको श्रद्धा छ अत्यन्तै राम्रो। तेस्रो हो न गुरुप्रति न आफैप्रति, मात्र श्रद्धा, समग्र जीवनप्रति श्रद्धा, त्यो सबभन्दा झन् गजब भयो, अद्भुतै भयो। मैले गुरुप्रति छ कि छैन, म प्रति छ कि छैन भनेर हेर्नुपर्ने जरुरी पनि छैन, मात्र श्रद्धा जीवनमा छ। मेरो जीवनको अनुभवले, आजसम्मको हन्डरले, आजसम्मको सुख र दुःखले मात्र श्रद्धा कमाएको रहेछु भने अहिले यस घडी भइहाल्यो, सकिहाल्यो। त्यही भएर सञ्जय कति मिठो भन्छन्, धृतराष्ट्र अपश्य देवदेवेश शरीरे पाण्डवस्तदा। पाण्डु पुत्र अर्जुनले तत्काल देखे रे, हेर्नुहोस् त यो श्रद्धाको महिमा हो यो। हामी त साधारणतया विश्वास शास्त्रप्रति, कुनै धर्म सम्प्रदायप्रति, कुनै गुरुप्रति भन्ने बुझ्छौँ, त्यस्तो होइन। श्रद्धा त तीन प्रकारका हुन्छन्, त्यसमध्ये जुन श्रद्धा तपाईँलाई हुन्छ हुन्छ। एउटा श्रद्धा भयो भने बाँकी रहेका दुईवटा श्रद्धा आफै आउँछन् जीवन। कमसेकम एउटा त होस्, एउटा त भरोसा होस् कि यो व्यक्तिले मलाई पुर्याउँछ, सकियो, अन्तिम हो यो मेरो, अब सकियो, अब मलाई दायाँ बायाँ हेर्नु नै छैन, केही हेर्नु नै छैन, केही अर्थै छैन, पुग्ने त्यही हो। र अन्तत्वगत मेरै श्रद्धाको राजमार्ग, मेरै श्रद्धाको हाइवेमा चढेर जाने हो। गुरु महत्त्वपूर्ण नै छैन, को गुरु कहाँ जानुभयो, कति ठुलो गुरु हो कि सानो गुरु हो कि के अर्थको विषय छ, त्यसको दुई पैसाको नि मूल्य छैन। असली मूल्य छ कि मेरो हृदयमा श्रद्धा छ कि छैन। अर्को कथा पनि सुनाउँछु। रामप्रसादजी जहिले छुके आफ्नो साथीहरूलाई भेट्दा चिया पसलमा, मेरो असाध्य टाउको दुखिया छ, मेरो टाउको अत्यन्तै भारी भएको छ भन्ने गर्थे। म एउटा डाक्टरको खोजीमा छु, चिकित्सकको खोजीमा छु, जसले मेरो दुखेको टाउको ठिक पारिदिएस। अब साथीहरूले सोधे कि कस्तो चिकित्सक हो, चिकित्सक त सहरभरि छन् जताततै, तर तिमीहरूले बुझेकै छैनौ कस्तो चिकित्सक मलाई चाहिन्छ, कस्तो डक्टर मलाई चाहिन्छ भनेर रामप्रसादजी बार बार भन्थे। एक दिन रामप्रसादजी त्यही आफ्नो भेला आउने ठाउँमा चिया पसलमा नाद्दै नाद्दै आए। साथीहरूले सोधे के भयो भने, मेरो टाउको दुखेको ठिक भयो, मैले डक्टर फेला पारेँ। ए बाबु, डक्टर कसरी फेला पाऱ्यो तिमी? हिजो राति 11 बजीसम्म बसेर यहाँ जाँडसँगै खाएको, अहिले अचानक रातभरिमा फेला पाऱ्यो? उनले भने, हेर मेरो डक्टर तिमीलाई थाहै छैन, मेरी छोरी धेरै उमेर भइसक्यो त्यो विवाह नभएको, त्यसै कारणले टाउको दुखेको थियो। हिजो राति म घरमा जाने बित्तिकै मेरी छोरीले मलाई भने कि बाबा, मैले त मेरो केटो फेला पारेँ, तपाईँले चिन्ता गर्नु पर्दैन। नाम सोधे, नाम रहेछ अरुण, त मेरो लागि अरुण डक्टर भयो, त्योभन्दा ठुलो डक्टर मलाई के चाहियो? अब डक्टर कुनै यथार्थको डक्टर चाहिँदैन, तपाईँको रोग निको पार्दै हुन्छ, र तपाईँको रोगको नाम अश्रद्धा हो। कसले निको पार्छ त्यही खोज्नुहोस्। जसले मेरो रोग निको पारे उही डक्टर, उही चिकित्सक, किन सक्कली चिकित्सक चाहियो? सक्कली चिकित्सकमा यही मनोवैज्ञानिक टाउको दुखाइ लिएर जाने भने अरू बढी टाउको दुखाइ बढाइदिएर पठाइदिन्थ्यो उसले। उसलाई के थाहा कि घरमा छोरीको विवाह नहुँदा पनि टाउको दुख्छ भन्ने? उसले त दिन्थ्यो होला औषधिहरू, सिटामोल इत्यादि, ती रसायनले अरू बढी समस्या थप्थ्यो होला। एउटा टाउको दुखेको थियो, शरीरको अरू अङ्ग पनि दुख्न थाल्थे। तर रामप्रसादजीलाई थाहा रहेछ कि असली डक्टरको हो। मसँग श्रद्धा छ भने म जसको पनि हात समातौँ पुगेँ। अब मलाई संसारको सबभन्दा ठुलो डक्टर किन चाहियो? एकदमै साधारण चिकित्सकले पनि मलाई पुर्याउन सक्छु। श्रद्धा नाम गरेको वस्तु मसँग छ कि छैन? श्रद्धा नाम गरेको वस्तु फेरि मसँगै हुने हो, मैले त्यो गुरुलाई दिनुपर्ने पनि होइन। मसँग छ भने काम लाग्यो, मसँग छैन भने संसारको सबभन्दा ठुलो गुरु किन नआओस्, सबभन्दा ठुलो अवतार पुरुष किन नआओस्, केही अर्थै छैन। हामीले हजारौँ अवतार पुरुषहरू पचाइसक्यौँ, कतिकामा हामी नै गयौँ, विचार गर्नुहोला, 10, 12, 15 तपाईँकै जीवनमा पुगिसके होला, पुगे पुगेनन् होला, तिनले केही गरे? गर्नुपर्ने त आफैलाई थियो, कमाउनु पर्ने आफैप्रति थियो। गयो म अन्त, गुणगान गाएँ मैले अर्कै, मात्र फरक, अपश्यद देवदेवेश शरीरे पाण्डवस्तदा। यी पाण्डुपुत्रको जीवनमा श्रद्धा जन्मियो, गहिरो श्रद्धा जन्मियो यी पाण्डुपुत्रको जीवनमा, हाम्रो जीवनमा नजन्मिएको होला, यो पहिलो कुरा। दोस्रो कुरा, श्लोकका केही भागहरू खोल्दैछौँ हामी, त्यसो त हामीलाई यो श्लोक पुरै खोलौँ भने हजारौँ घन्टा लाग्छ, तर एउटा दुईवटा कुरा खोलेर हेरौँ। यहाँ के भन्छन् सञ्जय? तत्रै कस्तम जगत कृत्स्नम प्रविभक्त मनेकदा। प्रविभक्तम, यो शब्द बडो मिठो छ, र आजको युग विज्ञानको युग हो। विज्ञानको युगमा व्यक्तिले आफूलाई हेर्नुपर्छ, न कि अरूलाई। मेरो अनुभवमा आयो भने विज्ञान हो, मेरो अनुभवमा आएन भने होइन, साधारण कुरा हो। विज्ञान भनेको त्यही हो, मेरो अनुभवमा आउँछ कि आउँदैन। भगवान् कृष्णको अनुभवमा आयो भन्दैमा मेरो अनुभवमा आउँछ भन्ने जरुरी केही पनि छैन। र यो विज्ञानको आँखाले हेर्ने भने यो श्लोकमा अत्यन्तै महत्त्वपूर्ण शब्द छ, प्रविभक्त मनेकदा। के देखे रे भने, अर्जुनले भगवान कृष्णको शरीरको एक ठाउँमा, तत्रै कस्तम जगत कृष्णम, सारा कृष्ण भनेको सारा, सारा जगत एक ठाउँमा देखे रे, तर कस्तो देखे रे भने प्रविभक्त, अनेक भएर विभक्त भएको, विभक्त देखे रे। अब विभक्त शब्द के हो, विभक्त भनेको के हो, र यो विभक्तको स्थितिबाट बाहिर निस्क्यो भने मेरो जीवन के हुन्छ त्यसलाई हेरौँ। विभक्त भनेको के हो? विभक्त भनेको त्यो स्थिति हो जहाँ मेरो मन एक ढिक्का भएको छैन, मेरो मन जहाँ असरल छरिएको छ, तितरबितर भएको छ, घरि मेरो मनले घरि यो सोच्छ, घरि यो सोच्छ, घरि यो सोच्छ। दुविधाहरूमा, दुविधा पनि भन्ने मिल्दैन, त्रिविधा, चौविधा, के होला, हजारौँ हजारौँ विकल्पमा जब मन डामाडोल भएको छ त्यसलाई विभक्त मन भनिन्छ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पाइल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली, पुतली सडक, काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01 45 30 4 18।

देह सम रूप ध्यान जन प्राण खात गिध अरु श्वान जन कामादिक शव मान भक्ति शतक। जहाँ भगवान को रूप ध्यान बिना ने केवल भगवान नाम संकीर्तन गरिन्छ, त्यो प्राण बिना को शरीर समान हुनेछ। तसर्थ रूप ध्यान नै साधना को प्राण हो। त्यसैले जप होस् वा कीर्तन, त्यसमा भगवान को ध्यान अनिवार्य रूप में हुनु नै पर्छ। ब्रजेन्द्र नंदन श्री कृष्ण एवं ब्रजरानी श्री राधारानी का चरण में सभक्ति प्रणाम गर्दै प्रभातकालीन सत्संग में यहाँलाई हार्दिक स्वागत एवं राधे राधे। आदरणीय श्रोताहरू, मन नै जीव को कर्म को कर्ता हो। ईश्वरीय राज्य में मन ने जे चिंतन गरिन्छ त्यसैलाई नै नोट गरिन्छ र भगवान त्यसै अनुसार फल पनि प्रदान गर्छन्। त्यसैले वर्तमान युग का मूल जगतगुरु श्री कृपालुजी महाराज मन को साधनामाथि नै विशेष जोड़ दिनुहुन्छ। वहाँद्वारा प्रकटित संपूर्ण पद एवं संकीर्तनहरूमा मनलाई नै विशेष सावधान गराइएको हुन्छ। आदरणीय श्रोताहरू, अब कार्यक्रम शुभारम्भ गरौँ। प्रेम रस मदिरा नामक ग्रन्थबाट लिएको यो सुमधुर पद, प्रस्तुत पदमा पनि मनलाई श्यामा श्याम यानी युगल सरकार श्री राधा कृष्णको चरणको शरण ग्रहण गर्नको लागि अनुरोध गरे।

0: मनलाई सजिलै श्यामा श्यामको चरणमा या भनौँ भगवानको चरणमा लगाउन सरल छैन। यसको लागि बार बार तत्त्व ज्ञान सुनेर बुझेर मनलाई पक्का बनाउनुपर्छ। यो भावना दृढ भएको मनले नै लक्ष्य प्राप्ति कार्यमा सहयोग गर्न सक्छ। आउनुहोस् तत्त्वज्ञानलाई दृढ पार्न अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीको प्रवचन। श्रोताहरू, स्वामीजीको प्रवचन शैली खण्डन मण्डन पद्धतिको हुने भएकोले खण्डन पक्षका साथै समाधान पक्ष पनि अवश्य सुन्नुहोला।
1: Not even live star without the will of God. भगवान को शक्ति बिना पातल लिंदन बाइबल को कोटेशन हो यो। भित्र बसेर भगवान ने चलाउँछन्। यो बताउँछ शास्त्रहरु। त कर्ता भगवान भए त फेरि बताइयो होइन, कर्ता जीव हो। त्यसैले त भने अनन्या चिन्तयन्तो माम ये जनाः परिपासते तेषां नित्याभियुक्तानां योगक्षेमं वहाम्यहं। गीता 9:22। ए अनन्य रूपमा मेरो चिन्तन गर अर्जुन। अरे किन गर्नु चिन्तन? सबै काम त तिमी गर्छौ, तिमी नै गर न चिन्तन, म गर्दिन। अर्जुनले यो जवाब दिनुपर्ने दिएनन्। यानी कि जीव कर्ता हो, दुबई चीज आए यहां। वेदांत दर्शन द्वारा पनि मैले बताए कि दोस्रो अध्याय को तेस्रो पात को 33 सूत्र भन्छ कर्ता शास्त्रार्थ बत्वात्, कर्ता जीवात्मा नै हो। फेरी त्यही दोस्रो अध्यायको तेस्रो पातको 41 सूत्र भन्छ होइन परात्तु तच्छ्रुते ह, भगवान कर्ता हो, जीवको के हैसियत छ कार्य गर्ने? दुवै चिज छ, विरोधी सिद्धान्त। त जीव कर्ता हो यो पनि ठिक हो, ब्रह्म भगवान कर्ता हो यो पनि ठिक हो, किनकि भगवानका अवतारले वेद को सूत्र सूत्रात्मक रूप में वेदांत दर्शन बनाए र दुबई चीज बताए तो गलत तो होना सकते न। दुबई चीज सही हो, कसरी सही हो? दुई चीज लाई सही मानेर इसलिए निरूपण प्रमाण सहित गर्नु छ। तर यहाँ संसार में व्यक्ति अध्यात्म विषय में जब जब प्रश्न आउँछ तो यही बताउँछन्, जब भगवान ने कृपा गर्ला तब होला, अहिले त हाम्रो उमेरै के छ, समय के छ, समय आए पछि होला, यो सब अर्थ लगाउँछन्। यही कारण अकर्मण्य बन्दछन्। त हेर्नुहोस्, यहाँ थोरै विचार गरौँ कि यदि भगवान को इच्छा द्वारा नै जीवले कर्म गर्ने हो भने यहाँ तमाम प्रश्नहरू उत्पन्न हुन्छन्, सैद्धान्तिक विचलनहरू उत्पन्न हुन्छन्। यहाँ जस्तै यदि जीवको कार्यको कारक तत्त्व कर्ता भगवानलाई मान्य हो भने जीवात्माले जे कार्य गर्छ त्यो कार्यमा गल्ती नहुनु पर्ने। किनकि भगवान के हो? यह सर्वज्ञ सर्वविद्धस्य ज्ञानमयम् तपः। मुण्डकोपनिषद 1:19 भन्छ भगवान सर्वज्ञ छ, सब जान्दछ। जब सर्वज्ञ छ भने र भगवानले जीवलाई कार्य गराउने हो भने त अब जीव पनि त सर्वज्ञ भयो। भगवानले गल्ती गर्दैनन्, यो सिद्धान्त छ, मनुष्यले गल्ती गर्छ। तर हेर्नुहोस्, गल्ती हुन्छ? एक डाक्टरले भन्दिए यो व्यक्ति मर्यो, जलाउनलाई लिएर जान लाथ्यो, उठ्यो, जिउँदो भयो, तमाम घटना छ, गल्ती गयो। सत्यम ज्ञान मनन्तम ब्रह्म, तैत्तिरीय उपनिषद दोस्रो बल्लीको चौथौ अनुवाद पुनः वेद भन्छ भगवानद्वारा कुनै पनि गल्ती हुँदैन, तर जीवद्वारा गरेको कार्य गल्ती हुन्छ। किन भयो? जस्तै तपाईँको कुनै दुर्घटना भयो भने के भन्छ न्युजमा, मानवीय गल्तीद्वारा हवाई जहाज दुर्घटना भयो, बस दुर्घटना भयो, ड्राइभरको लापरवाहीको कारण, गल्तीको कारण। यो त भन्दैन कि बसको लापरवाहीको कारण बस दुर्घटना भयो, भन्छन् त त्यहाँभित्र बसेर जसले चलाएको छ दोषी त त्यो हो। त यहाँ भगवान कर्ता हुन् भने गल्ती नहुनु पर्ने, तर संसारमा के देखिन्छ, तमाम गल्ती गर्छन् व्यक्तिहरू, त्यसैले त जेल भरिएको छ, गलत कार्य गर्छ। त भगवानलाई कर्ता मान्यो भने यो प्रश्न उत्पन्न हुन्छ। दोस्रो, यदि भगवानले नै कार्य गर्ने हो या गराउने हो भने विश्वका सात, लगभग 7 अरब मनुष्यले एकै प्रकारको काम गर्नुपर्ने, एकै प्रकारको, दुई प्रकारको कामै नहुनुपर्ने। यहाँ त अनन्त प्रकारका काम छन्। जस्तै एक मनुष्यले बनाएको जड मसिनमा को बिस्किट फ्याक्ट्रीमा हेर्नुहोस्, एउटा बिस्किट जस्तो छाप्या छ अर्को बिस्किट पनि त्यत्रै परिमाणको, त्यस्तै परिमाणको, त्यस्तै छाप्छ। त भगवानले कार्य गर्ने हो भने त सब मनुष्यको कार्य एक प्रकार हुनुपर्ने। किन हुँदैन? कोही डाक्टर बन्न चाहन्छन्, कोही इन्जिनियर बन्न चाहन्छन्, कोही ठग बन्न चाहन्छन्, कोही चोर बन्न चाहन्छन्, कोही फटा बन्न चाहन्छन्, किन? यो प्रश्न उत्पन्न हुन्छ। कोहीलाई भगवानले महापुरुष बन्ने प्रेरणा दिए, तुलसीदास, सूरदास, मीराबाईलाई, तर हामीलाई 84 लाखमा घुमाइरहे, किन? प्रश्न उठ्छ।

0: 84 84 लाखमा घुम्छ यो जीव, कुकुर बिरालो बन्छ। किन हामीलाई कुकुर बिरालो बनायो, अरूलाई महापुरुष बनायो? सबलाई कि त महापुरुष बन्ने प्रेरणा दिनुपर्ने, कि सबलाई हामी जस्तै बन्ने प्रेरणा दिनुपर्ने? यो प्रश्न उत्पन्न हुन्छ। फेरि अर्को, यदि भगवान नै कर्ता हो भने, कर्म भगवानले गर्ने हो भने, फेरि त्यो फल पनि भगवानले भोग्नु पर्ने, हामीले किन भोग्ने? अरे यो काम गरे नरक जानुपर्छ, यो काम गरे स्वर्ग जानुपर्छ, तिमी नै जाऊ नरक पनि स्वर्ग पनि, हामी किन जाने? अरे संसारमा पनि राम बहादुरले खायो अजीर्ण भयो बान्ता गरे भने राम बहादुरले गर्छ, राम बहादुरले खाओ श्याम बहादुरले बान्ता त गर्दैन। यो प्रश्न उत्पन्न हुन्छ। फेरि यो विधि निषेध वेद शास्त्र के का लागि? अरे वेद के हो? जसरी तपाईँहरूको देशको कानुन हुन्छ, गलत कार्य गर्नेलाई दण्ड दिनलाई, राम्रो काम गर्नेलाई पुरस्कार दिनलाई कानुन हुन्छ, वेद कानुन हो। जब भगवान नै कर्ता हो भने फेरि यो वेद जुन छ कानुन किन चाहियो? सन्त महात्मा किन चाहियो यो सब चिज सम्झाउनलाई, यो गरे यो हुन्छ, यो गरे यो हुन्छ भन्नलाई? श्रुति स्मृति ममै वाग्ये यस्त उल्लङ्घ्य वर्तते आज्ञो छेदि मम द्वेषी मद्भक्तोपि न मे प्रियः। बाधुल स्मृतिमा भगवान भन्छन् वेद शास्त्र मेरो आज्ञा हो, पालन गर, पालन नगरे दण्ड भोग्नु पर्छ। पालन हामी किन गर्ने, तिमी गर न। यो प्रश्न उत्पन्न हुन्छ। फेरि यो स्वर्ग नरक मृत्यु लोक बनाउने आवश्यकता के? यी तिनै जेल हुन्, ध्यान दिनुहोस्। स्वर्ग पनि जेल हो, ए क्लासको जेल, यो मृत्यु लोक बी क्लासको जेल, नरक सी क्लासको जेल, तिनटै जेल हो। राम्रो काम पुण्य गर स्वर्ग जाऊ केही दिन भोग, सकेपछि फेरि फर्केर आऊ। राम्रो नराम्रो मिक्सर गर या उदासीन रहू मृत्यु लोक आऊ, पाप गर नरक जाऊ। पुण्य न पुण्य लोकम नयति पापे न पाप मुभाव्य मनुष्य लोकम प्रश्नोपनिषद डंके को चोटमा भन्छ 3-7। फेरि यो सब बनाउने जरुरत किन पर्यो? हेर्नुहोस्, यदि भगवानलाई कर्ता मान्य हो भने यी तमाम चिज प्रश्न उत्पन्न हुन्छन्। यदि मनुष्यलाई जीवलाई कर्ता मानौँ भने फेरि त्यही वेद शास्त्र भन्छ भगवान नै कर्ता हो, विरोधी सिद्धान्त। अब आउनु समाधान गरौँ। हेर्नुहोस्, यही वेदान्त दर्शनद्वारा नै म समाधान गर्दैछु। आज एक भ्रम काट्दैछु तपाईँहरूको समाजमा रहेको, सावधान भएर बस्नु होला। जुन बताइयो कर्ता शास्त्रार्थ बत्वात् अर्थात जीव नै कर्ता हो, फेरि बताइयो होइन भगवान नै कर्ता हो, परात् तच्छ्रुते हो, यो 2-3-33, 2-3-41 अब 2-3-42 को एक सूत्रलाई ध्यान दिनुहोस्। यसमा बताइयो कृत प्रयत्नापेक्षस्तु, ब्रह्म सूत्र 2-3-42, यसमा बताइयो कृत माने कर्म गर्नको निमित्त प्रयत्न गर्नलाई अपेक्षाकृत शक्ति जुन छ त्यो भगवानले प्रदान गर्छन्, त्यसैले भगवान कर्ता हो। तर कार्य गर्न जीव स्वतन्त्र छ त्यो शक्ति प्राप्त गरेर, त्यसैले जीव पनि कर्ता हो, दुवै कुरा सत्य हो। यो बताए तपाईँहरूले बुझ्नु भएन। सुन्नुहोस्, यहाँ कृत प्रयत्नापेक्षस्तु जुन सूत्र छ त्यसको अगाडिको शब्द दुई अक्षर कृत यसमा ध्यान दिनुहोस्। कृत माने कर्म कार्य, यसमा यो प्रश्न छैन राम्रो कार्य कि नराम्रो कार्य, दुवै, चाहे राम्रो चाहे नराम्रो, चाहे पाप चाहे पुण्य, यो जुन कर्म छ कृत कर्म अनादिकालदेखि जीवात्माले जति कर्म गर्दै आयो चाहे राम्रो चाहे नराम्रो त्यो एक स्थानमा स्टोर भएर बसेको हुन्छ। ध्यान दिनुहोस्, अनादिकालदेखिको मतलब जीवात्मा कहिले सुरु भयो, तपाईँ कहिले सुरु हुनुभयो, यो कहिले नै छैन। यदि कसैले प्रश्न गरोस् कि भगवान कहिलेदेखि छन्, जहिलेदेखि जीवात्मा छ। जीवात्मा कहिलेदेखि छ, जहिलेदेखि भगवान छ। यो दुवै कहिलेदेखि छ, जहिलेदेखि भगवान छ त्यहीलेदेखि जीव छ, जहिलेदेखि जीव छ त्यहीलेदेखि भगवान छ। कसैलाई सोध्नुहोस् बाबु तिम्रो घर कहाँ छ, मेरो काकाको घर अगाडि छ। अनि काकाको घर चाहिँ कहाँ छ, मेरो घरको अगाडि छ। अनि काकाको घर र तिम्रो घर चाहिँ कहाँ छ नि भने अगल बगलमा छ। बस यही अनुसार भगवान जीव र माया कहिले सुरु भयो यो प्रश्नै हुन सक्दैन। यो तैले सुरु भयो जहिले कहिले नै थिएन। यो काल जुन छ यो त सृष्टि पछाडि सुरु भयो गणना, यो त अनादि, अनादिमा नै कुनै प्रारम्भ छैन त्यो बेलादेखि। अक्षरात सञ्जायते कालः, काल त पछि सुरु भयो। त यसको मतलब जुन अनादिकालदेखि जीवात्माले हरेक जीवनमा जति कार्य गर्दै आयो, राम्रो कार्य पनि नराम्रो कार्य पनि, त्यसको जति पनि कर्म छन् त्यसलाई संचित कर्म भन्दछन्, त्यसैलाई संस्कार पनि भन्दछन्। जुन हृदय गन्थ्रीमा रहिरहन्छ स्टोर भएर कम्प्युटरको चिप समान, कस्तो संस्कार लिएर आएछ यसले त भन्छन् कि भन्दैनन्? कस्तो घरमा थियो अहिले हेर कहाँ पुग्यो, कस्तो घरको खानदानी थियो हेर अहिले फुटपाथमा पुग्यो भन्छन् कि भन्दैनन्? हो, यो के कारण भयो, त्यही संचित कर्मको कारण कृत। त त्यही जुन संचित कर्म जुन छ, हिजो मैले बताते एक एक्सटर्नल बडी, एक एस्ट्रल बडी, एक कज बडी अर्थात सूक्ष्म शरीर, स्थूल शरीर, कारण शरीर। त सूक्ष्म शरीरमा त्यो रहन्छ र जब जब व्यक्ति मर्दछ यो स्थूल शरीर त्याग गर्छ त आत्मा सूक्ष्म शरीरमा प्रवेश गरेर फेरि अर्को शरीरमा प्रवेश गर्छ। त त्यो व्यक्तिको संस्कार जुन छ त्यो सूक्ष्म शरीर मार्फत फेरि अर्को शरीरमा प्रवेश गर्छ। त्यसैबाट पुनर्जन्म निश्चित हुन्छ। यो कहाँ जन्मिन्छ, कसको कोखमा जन्मिन्छ, करोडपतिको घरमा जन्मिन्छ कि फुटपाथमा जन्मिन्छ, सब त्यसैले निश्चित गर्छ।
1: भर्खरै श्रवण गर्नुभयो जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचन। श्री कृष्ण निष्काम सेवा नै जीवको वास्तविक लक्ष्य हो। दिव्य प्रेम तत्व प्राप्त नभई सो सेवा प्राप्त हुन सक्दैन। दिव्य प्रेम तत्व श्रोत्रिय ब्रह्मनिष्ठ रसिक सन्तको कृपाबाट मात्र प्राप्त हुन्छ। अन्तःकरण शुद्ध नभई ब्रजरस रसिक सन्तको कृपा प्राप्त हुँदैन। गुरुद्वारा निर्देशित साधना भक्तिद्वारा नै अन्तःकरण शुद्ध हुन्छ। अतएव सर्वप्रथम वास्तविक गुरुको शरणमा गई उनको निर्देशनमा रही साधना गरी अन्तःकरण रूपी पात्र तयार बनाउनु परम आवश्यक छ। जीव कल्याणकारी यो मूल मन्त्रका साथै कार्यक्रमबाट बिदा लिने समय भइसकेको छ। जगद्गुरु श्रीद्वारा निर्देशित साधनामा सहभागी भई सत्सङ्ग प्राप्त गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला। हाम्रो ठेगाना: कार्यक्रम अध्यात्म सन्देश, श्यामाश्यामधाम, ठिमी, हनुमन्तेपुल, भक्तपुर। सम्पर्क सूत्र: 01-663-0059। हस्त, भोलि बिहान ठिक 5:25 बजे सत्सङ्गका विविध सामग्रीसहित रेडियो नेपाल मार्फत यहाँहरूसित भेट हुने नै छ। तबसम्मका लागि जय श्री राधे।